0: हजुर दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *1415# डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भएका मध्ये हालसम्म 1093 जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ, जसमध्ये रसुवामा 45, नुवाकोटमा 151, धादिङमा 57, चितवनमा 321, गोर्खामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 190 र भारतमा 9 गरी 1093 जनाको शव फेला परेको मन्त्रालयले जानकारी दिएको छ। फेला परेका शवमध्ये 1082 लास जाँच मुचुल्का सम्पन्न भएको प्रहरीले जानकारी गराएको छ। 58 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान नभएको 911 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको प्रहरीले जानकारी दिएको छ। बाढी प्रभावित क्षेत्रहरूबाट 6541 जनाको उद्धार गरिएको छ। हालसम्म बेपत्ता भएका भनी आफन्तले जानकारी गराएकाको संख्या 4571 रहेको र उनीहरूको खोजी उद्धारको काम जारी रहेको प्रहरीले जानकारी दिएको छ। बाढी प्रभावितको राहत र वैकल्पिक व्यवस्थापनका काम पनि भइरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत हिजो प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो महाविपत्ति आएको बताउनुभयो। जलवायु परिवर्तन विश्वव्यापी योगदान रहेको र प्रतिकारले पनि विश्वव्यापी जिम्मेवारी रहेको प्रधानमन्त्रीले स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री शाहले पछिल्लो घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको संकेत गरेको उल्लेख गर्नुभएको छ। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। हिउँ चट्टान किन खस्यो, किन यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाब अब मानव सभ्यतालाई दिनुपर्ने समय आएको उहाँले उल्लेख गर्नुभएको छ। हिमनदीभित्र पग्लिएको पानीका कारणले गर्दा हिमनदीको पतनमा बरफ र पानी दुवै मिसिएको हुन सक्ने प्रधानमन्त्रीले आकलन व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले विनाशकारी बाढीपछि खोज उद्धार र राहत वितरणका कार्य अघि बढ्दै अब क्रमशः पुनस्थापनातर्फ अग्रसर भइरहेको उल्लेख गर्नुभएको छ। प्रभावित क्षेत्रका नागरिकको जीवन रक्षा गर्दै उहाँहरूको स्वास्थ्य उपचार र मनोपरामर्श लगायतका कार्य गर्दै सरकार पुनस्थापनातर्फ अघि बढेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले बाढी प्रभावितलाई व्यवस्थित रूपमा राहत वितरणको कार्य भइरहेको बताउनु भएको छ। नुवाकोटका 19 अस्थायी आश्रय स्थलमा 2653 जनाले आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। रसुवाका प्रभावितहरूलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तर्राष्ट्रिय स्तरबाट सहयोग आउने क्रम जारी रहेको जानकारी दिनुभएको छ। भारत सरकारले बाढी आएको दिनदेखि नै सहयोग प्रारम्भ गरेको र हालसम्म 68.5 टन राहत र उद्धार सामग्री उपलब्ध भएको उहाँले उल्लेख गर्नुभएको छ। भारतको 11 टोली नेपालमा रहेको 22 फिटको फ्रिज कन्टेनर ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी पनि भारतका तर्फबाट भएको उहाँले जानकारी दिनुभएको छ। पाकिस्तानबाट 86 टन राहत सामग्री प्राप्त हुने भएको, श्रीलङ्काले 10 लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता जनाएको, बङ्गलादेशले राहत सामग्री पठाउने तयारी गरेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। चीनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 30 करोड बढी नेपाली रूपियाँ सहयोग गरेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। चीनबाट आएको उद्धार टोलीले अहिले प्रभावित क्षेत्रमा काम गरिरहेको र चीनले 50 टन राहत सामग्री पनि उपलब्ध गराएको प्रधानमन्त्री शाहले बताउनुभयो। नेपाल सरकारले चीनसँग प्रभावित क्षेत्रका लागि 30 बेली ब्रिजको सहयोगका लागि अनुरोध गरेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। अमेरिकाबाट 5 लाख अमेरिकी डलर र अस्ट्रेलियाबाट 1 मिलियन अमेरिकी डलर नगद सहयोगको प्रतिबद्धता आएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। युएईले 83 टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ भने 10 मिलियन डलरसम्मको सहयोगको प्रतिबद्धता जनाएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। कतारले राहत सामग्री उपलब्ध गराएको छ। स्विजरल्याण्डबाट 1 मिलियन स्विस फ्रान्क संयुक्त राष्ट्रसङ्घबाट खर्च हुने गरी प्राप्त भएको उहाँले जानकारी दिनुभएको छ। त्यस्तै एसियाली विकास बैंक एडिबीबाट बजेटरी सहयोग अनुदानका लागि 5 मिलियन अमेरिकी डलर, विश्व बैंकबाट 167 मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, एसियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि 1,50,000 अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको उहाँले उल्लेख गर्नुभएको छ। त्यसै गरी बेलायत, जापान लगायतका मित्र राष्ट्रहरूबाट पनि सहयोगको प्रतिबद्धता आएको र
युरोपियन युनियन र संयुक्त राष्ट्रसङ्घका निकायबाट पनि सहयोग प्राप्त हुने क्रम जारी रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीले अवरुद्ध सडकहरू सञ्चालन गर्ने बारे सरकारले प्रयास अघि बढाएको जानकारी दिनुभएको छ। दशैं अघि नै अर्थात् यो भदौ महिनाभित्र नै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने गरी तयारी गरिएको र अन्य राजमार्गको सञ्चालनका लागि पनि काम भइरहेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोशी बाढी प्रभावितको खोजी उद्धार राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको छ। सिंहदरबारमा हिजो बसेको प्रमुख राजनीतिक दलका दोस्रो तहका नेताहरूको बैठकले सबै दल एकजुट भएर विपत्तिको प्रतिकारमा लाग्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकमा विपत्ति पछिको पुनस्थापना र पुननिर्माणका लागि समेत राजनीतिक संयन्त्र बनाई राष्ट्रिय सहमतिका आधारमा अघि बढ्ने सहमति भएको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकमा विपत्पछिको खोजी उद्धार राहत वितरणमा सरकारका काम कारबाहीबारे छलफल भएको र यसलाई थप प्रभावकारी बनाउन राजनैतिक दलहरूले आआफ्नो दलका तर्फबाट सुझाव दिएको नेपाली काङ्ग्रेसका देवराज चालिसेले जानकारी दिनुभयो। एमालेका नेता प्रदीप गेवालीले नेपालको संविधानले विपद व्यवस्थापनलाई तीनै तहको सरकारको अधिकार क्षेत्रभित्र राखेको हुनाले प्रदेश र स्थानीय सरकारसँगको बलियो समन्वय आवश्यक रहेको बताउनुभयो। राजनैतिक दलहरू राष्ट्रिय सामर्थ्यका महत्त्वपूर्ण हिस्सा भएकाले सङ्कटका बेला प्रधानमन्त्रीले अग्रसरता लिएर दलहरूसँग कुरा गर्दा प्रभावकारी हुने आफूहरूले सुझाएको एमाले नेता गेवालीले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले संघ प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय हुन नसक्दा प्रभावितसम्म राहत पुग्न नसकेको हुनाले त्यसमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइची बीच हिजो टेलिफोन वार्ता भएको छ। जापानी प्रधानमन्त्री ताकाइचीले दिउँसो टेलिफोन वार्तामा भोटेकोशी हिमन बाढीले निम्त्याएको विपदपछिको अवस्थामा जापान सरकारका तर्फबाट ऐक्यबद्धता प्रकट गर्नुभयो। जापानको विदेश मन्त्रालयका अनुसार जापानी प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको भीषण बाढीमा परि ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्नुभएको छ। त्यस क्रममा जापानका प्रधानमन्त्री ताकाइचीले प्रधानमन्त्री शाह समक्ष बाढीका क्रममा सम्पर्कविहीन भएका 5 जापानी नागरिकको तत्काल खोजी र उद्धारका लागि आग्रह पनि गर्नुभयो। टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले क्षति तथा विपद व्यवस्थापनमा नेपाल सरकारले गरिरहेका प्रयासबारे अवगत गराउनुभयो। जापानी सरकार र जनताबाट प्राप्त सहानुभूति सहयोग र ऐक्यबद्धताको सन्देशप्रति उहाँले आभार व्यक्त गर्नुभएको दूतावासले जनाएको छ। विपदमा साथ रहेको प्रतिबद्धता अनुसार जापानबाट राहत र उद्धार सामग्रीको अर्को लट छिट्टै नेपाल पठाउने क्रममा रहेको प्रधानमन्त्री ताकाइचीले प्रधानमन्त्री शाह समक्ष प्रश्न पार्नुभएको जापान सरकारले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेसँग नेपालका लागि चीनका राजदूत माओ मिङले हिजो भेटवार्ता गर्नुभएको छ। सभापति लामिछानेको बुढा नैलकण्ठस्थित निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको उक्त पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। गृहमन्त्री सुदन गुरुङले बाढी प्रभावितको उद्धार राहतका लागि राज्यका सबै संयन्त्र परिचालन भइरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले संघ प्रदेश र स्थानीय तहको आपसी समन्वयमा उद्धार राहतको काम भइरहेको जानकारी दिनुभयो। गृहमन्त्री गुरुङले भारत र चीनलाई पनि उद्धारका लागि आग्रह गरिएको र विदेशी विज्ञहरूले नेपाली सेनाको नेतृत्वमा जलविद्युत आयोजनाहरूमा हराइरहेकाहरूको खोजी गरिरहेको जानकारी दिनुभयो। उहाँले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष साना ठूला प्राकृतिक प्रकोपका घटना बेहोर्नु परेकाले पूर्व तयारी महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीमा हराइरहेका विदेशी नागरिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरेको छ। बाढीबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले हिजो गरेको नियमित पत्रकार सम्मेलनमा बाढीमा सङ्कलन गरिएका सब पहिचानका लागि हराइरहेका विदेशी नागरिकका नजिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरेको जानकारी दिइएको हो। विदेशी नागरिकका आफन्तहरूले आफ्नै देशमा डिएनए प्रोफाइल तयार गरी नेपाल प्रहरीको आधिकारिक इमेल ठेगानामा पठाउन सक्ने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। मन्त्रालयले डिएनए प्रोफाइल पठाउन कूटनीतिक माध्यमबाट सम्बन्धित देशहरूमा औपचारिक अनुरोध समेत गरिसकेको प्रवक्ता पौडेलले बताउनुभयो। बाढीका कारण विभिन्न 39 देशका 590 विदेशी नागरिकसहित 4,000 बढी अझै हराइरहेको परराष्ट्र मन्त्रालयले हिजो जानकारी दिएको हो। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 2 करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। प्रभावित नागरिकको राहत र उद्धारका लागि काभ्रेका विभिन्न 7 स्थानीय तहले 1 करोडभन्दा बढी सहयोग गरेका छन्। सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोगहरू फैलन नदिन विशेष निगरानी र प्रतिकारका गतिविधिलाई तीव्रता दिएको स्वास्थ्य तथा स्वच्छता
मन्त्रालयका सहसचिव हेमन्त चन्द्र ओझाले जानकारी दिनुभयो। बाढीपछि हराइरहेका जुम्लाका नागरिक मध्ये 28 जना सम्पर्कमा आएको जुम्लाका पातारासी गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो। जुम्लाबाट रसुवा पुगेका 900 जनाको नाम ठेगाना पुष्टि गरिएको छ। दिगु शान्ति समृद्धि र लोक कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा हिजो विशेष महारुद्रीसहितको क्षमा पूजा गरिएको छ। पशुपति क्षेत्र विकासको सञ्चालक परिषदका अध्यक्ष समेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले मूल मन्दिर परिसरमा देशमा शान्तिको सङ्कल्पसहित महारुद्राभिषेक शुभारम्भ गर्नुभयो। रसुवाबाडीमा परि जीवन गुमाएका, हराइरहेका र घाइते भएकाहरूको कल्याणको कामनाले महारुद्राभिषेक गरिएको पर्यटन मन्त्रालयले जनाएको छ। राष्ट्रमा आइपरेको विकराल प्राकृतिक विपत्तिको सामना गर्दै सम्पूर्ण नेपाली जनताको सुख शान्ति समृद्धि तथा सामाजिक सद्भाव कायम रहोस् भन्ने पवित्र सङ्कल्पका साथ आराध्य देव भगवान श्री पशुपतिनाथको पावन सान्निध्यमा महारुद्राभिषेक महायज्ञ गरिएको मन्त्रालयले जानकारी दिएको छ। पशुपतिनाथ मन्दिरमा 121 जना ब्राह्मणद्वारा महारुद्री पूजा हवन तथा शान्ति पाठ गरिएको हो। त्यस्तै गुहेश्वरी मन्दिरमा 9 जना ब्राह्मणले चण्डी पाठ पारायणसहित क्षमा पूजा तथा वैदिक विधि विधान अनुसार शान्ति अनुष्ठान पनि सम्पन्न गरिएको मन्त्रालयले जानकारी दिएको छ। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप 3 वटा क्षेत्रमा पुनः सेवा सञ्चालनमा ल्याइएको जानकारी दिएको छ। धादिङको कल्लेरी र नुवाकोटको भद्रटार, थप्रेक तथा पुसनटार क्षेत्रमा पुनः सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ। भारतको पिथौरागढमा नेपाल भारत सीमा समन्वय समितिको बैठक हिजो बसेको छ। चीन सरकारले नेपाल र चीनबीचको उत्तरी नाका तातोपानी पारिरहेको झाङ्गु पोर्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राख्दै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई त्यसबारे जानकारी दिएको हो। महाकाली नदीमा पानीको बहाव बढेपछि हिजो कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित भएको छ। राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन हिजो पेश भएको छ। प्रतिनिधि सभाको बैठक आज अपरान्न 1 बजेका लागि बोलाइएको छ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख टोल प्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुहुनेछ। प्रतिनिधि सभाको बैठकमा भदौ 10 गते बुधबार भोटेकोशी त्रिशुली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याप्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार, देवीघाट लगायत धादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रका धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै ठूलो संख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति प्रतिनिधि सभा गहिरो दुःख प्रकट गर्दछ भनी विशेष प्रस्तावनामा उल्लेख गरिएको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय बाल अधिकार परिषदले भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको तस्विर तथा श्रव्य दृश्य सामग्री सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा पोस्ट नगर्न सम्बन्धित सबैमा अपिल गरेको छ। परिषदका सूचना अधिकारीका तर्फबाट जारी गरिएको सूचनामा बालबालिकाको गोपनीयता कायम राख्नुपर्ने भएकाले त्यस्ता सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न आग्रह गरिएको छ। भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराएको कुनै पनि तस्विर वा श्रव्य दृश्य सामग्री सार्वजनिक नगर्न आग्रह गरिएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल भदौ महिनाको 17 गते बुधबार, भाद्र कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार सेप्टेम्बर 2 तारिक सन् 2026, नेपाल सम्बत 1146। कार्यक्रमको सुरुवातमा गोर्खापत्रबाट पहिलो समाचार लिँदैछौ। जलवायु परिवर्तनले विपद, प्रधानमन्त्रीको भनाइलाई गोर्खापत्रले प्राथमिकताका साथ खबर बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका छैन। उहाँले भन्नुभयो, जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो। प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको संकेत गरेको उल्लेख गर्दै भन्नुभएको छ। कसरी यो विपद आइलाग्यो भन्ने जिज्ञासा उठेको छ। विज्ञसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने आएको छ। त्यसैले यस क्षेत्र अझ सचेत हुनै पर्छ। उहाँले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको पनि चर्चा गर्नुभएको छ। उहाँले हिउँ चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाब मानव सभ्यतालाई दिनै पर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले विनाशकारी बाढीपछि खोज उद्धार र राहत वितरणबाट अगाडि बढ्दै पुनर्स्थापनातर्फ अग्रसर भइरहेको समेत उल्लेख गर्नुभएको छ। साथै प्रभावित क्षेत्रका नागरिकको जीवन रक्षा गर्दै उहाँहरूको स्वास्थ्य बचाउन आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनर्स्थापनातर्फ लागेको उहाँले बताउनुभयो। प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार भारत सरकारले बाढी आएको दिनदेखि नै सहयोग दिन सुरु गरेको थियो। भारतले हालसम्म 68.5 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। उद्धारका लागि भारतको 11 सदस्यीय टोली पनि नेपाल आइसकेको छ। साथै भारतले 22 फिटको रेफ्रिजरेटर कन्टेनर ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी गरेको छ। यसै गरी अन्य देशहरूको पनि सहयोग उपलब्ध भइरहेको छ। हिजोको सरकारको क्रियाशीलता उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, प्रधानमन्त्री बालेन्द्र शाह र जापानका प्रधानमन्त्री सानाय ताकाई बीच ताकाइची बीच टेलिफोन वार्ता भएको छ। भोटेकोशी हिमबाढीले निम्त्याएको विपदपछिको अवस्थामा जापान सरकारका तर्फबाट ऐक्यबद्धता प्रकट भएको छ। त्यसै गरी हिजै परराष्ट्र मन्त्री शिशिर खनाल र क्यानाडाका विदेश मन्त्री अनिता आनन्द बीच नेपालमा हिमबाढीबाट भएको जनधन तथा भौतिक संरचनाको क्षतिबारे गहन छलफल भएको छ। यसै गरी भोटेकोशी हिमबाढीबाट उत्पन्न विपदको सामना गर्न सर्वदलीय बैठक केन्द्रमा गठन गरिएको उच्चस्तरीय राजनैतिक संयन्त्रको ढाँचामा बागमती प्रदेशदेखि बाढी प्रभावित जिल्ला र स्थानीय तहसम्म सर्वदलीय संयन्त्र गठन गरेर अगाडि बढ्ने सहमति, त्यसै गरी भोटे कोशीमा आएको हिमबाढीपछि त्यस क्षेत्रको बाढी तथा नदीजन्य जलमापनको सीसीटीभी क्यामेरा मार्फत निगरानी सुरु, भारत र चीनबाट आएका विशेष उद्धार टोली बाढी प्रभावित क्षेत्रमा निरन्तर क्रियाशील र राज्यका 3 वटा सुरक्षा निकायका 20,000 भन्दा बढी सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय रहेका छन्। यी हिजोको सरकारको क्रियाशीलताबारे गोर्खापत्रले अग्रपृष्ठमा उल्लेख गरेको छ। जलवायु परिवर्तनले विपद, प्रधानमन्त्रीको भनाइलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ।
सुरुङभित्र जीवनको आशा कायमै गोर्खापत्रकै अग्रपृष्ठमा प्राथमिकताका साथ छापिएको समाचार हो यो। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले बाहिरी संसारसँगको सम्पर्क टुटाएको सुरुङभित्र अझै जीवनको सम्भावना खोजिँदैछ। बाढीले जमिन दलदलमा परिणत गरेको सुरुङ आसपासको भूभाग जोखिमपूर्ण बनेको र उद्धारका उपकरण समेत फस्ने अवस्था रहे पनि सरकारले सुरुङमा फँसेकाको सकुशल उद्धारको आशा नछाडेको जनाएको छ। सुरुङको माथिल्लो भागबाट ड्रिल तथा खनेर भित्र रहेका व्यक्तिसम्म पुग्न सकिन्छ कि भन्ने नयाँ विकल्पमा राज्यले काम गरिरहेको र सुरुङभित्र अक्सिजन तथा खाद्यान्न पुर्याउन सकिने सम्भावना समेत खोजी भइरहेको गृहमन्त्री सुधन गुरुङले बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले भन्नुभयो, अझै पनि हामीले आशा मारेका छैनौँ, माथिबाट पनि छिर्न सकिन्छ कि, उहाँहरू त्यहीँको पानी खाएर बस्नु भएको छ कि भन्ने आशा अझै बाँकी छ। उहाँले सुरुङभित्रको अवस्था पत्ता लगाउन विभिन्न प्रविधि प्रयोग भइरहेको जानकारी दिँदै कतिपय सुरुङमा ड्रोन पठाएर भित्री अवस्थाको अध्ययन भइरहेको पनि बताउनुभयो। सुरुङभित्र फँसेकाको उद्धारका लागि माथिल्लो भागबाट ड्रिल गरी उद्धारको बाटो खोल्न सकिने सम्भावना बारे प्राविधिक टोलीले काम गरिरहेको उहाँले बताउनुभयो। बाढी पछिको खोज तथा उद्धार कार्यसँगै क्षतिको विवरण संकलन र बेपत्ताको खोजी पनि जारी रहेको छ। प्राधिकरणका अनुसार हालसम्म 1050 जनाको शव फेला परेको छ भने 4000 भन्दा बढी व्यक्ति अझै बेपत्ता छन्। बेपत्ता मध्ये 573 विदेशी पर्यटक र उनीहरूसँग रहेका 164 जना नेपाली सहयोगी छन्। यस अवधिमा 11,884 जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ। साथै खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 21,314 सुरक्षाकर्मी 24 घण्टा परिचालित रहेका छन्। उद्धारका लागि सुरक्षाकर्मीले स्थलसँगै हवाई माध्यमलाई पनि व्यापक रूपमा प्रयोग गरिरहेका छन्। नेपाली सेनाले हवाई साधन मार्फत 610 पटक खोज तथा उद्धार उडान गरिसकेको छ भने निजी क्षेत्रका हेलिकप्टरले समेत 29 पटक खोज तथा उद्धार उडान गरेका छन्। उद्धार गर्नुपर्ने स्थानको बाटोमा बाढीले बनाएको दलदल सबैभन्दा ठूलो चुनौती बनेको बताउँदै गृहमन्त्री गुरुङले कतिपय स्थानमा 10-20 फिटसम्म दलदल बनेको र उद्धार प्रयोग गरिएका एक्साभेटर समेत डुब्ने अवस्था रहेको उहाँले बताउनु भएको छ। सुरुङभित्र जीवनको आशा कायमै गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। बाढीबाट 16,00,000 प्रभावित विद्यार्थी 69,00,000, यो समाचार कान्तिपुरको अग्रपृष्ठको हो। सरकारले भोटेकोशी बाढीबाट करिब 16,00,000 मानिस प्रभावित भएको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। बाढीबाट हिजो साँझसम्मको तथ्याङ्क अनुसार 1050 मृत्यु पुष्टि भएको छ। बाढीबाट 16,00,000 प्रभावित विद्यार्थी 69,00,000, कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। भोटेकोशी विपदपछि नेपालद्वारा 20 मिलियन डलर दाबी, अन्नपूर्णले मुख्य खबर बनाएको छ। रसुवा भोटेकोशी विपदलाई जलवायु परिवर्तनको असर निष्कर्ष निकाल्दै सरकारले पहिलो पटक सिधै अन्तर्राष्ट्रिय नोक्सानी र क्षतिपूर्तिको कोषबाट 20 मिलियन अमेरिकी डलर अर्थात् करिब 3.5 अर्ब रुपियाँ सहायता दावी गरेको छ। विगतमा परियोजनाका आधारमा मात्र रकम प्राप्त गर्दै आएको नेपालले यसपटक भोटेकोशी बाढीको विनाशलाई प्रमुख प्रमाण बनाउँदै आगामी कोप 2027 समेत रणनीतिक रूपमा प्रस्तुत हुने तयारी गरेको छ। भोटेकोशी विपदपछि नेपालद्वारा 20 मिलियन डलर दाबी, अन्नपूर्णको मुख्य समाचारको
शीर्षक हो यो। भोटे कोशी बाढी 26 अर्बको बीमा दाबी, यो समाचार गोर्खापत्रले अर्थ पृष्ठमा छापेको छ। जलविद्युत आयोजनामा भएको ठूलो क्षतिले भोटेकोशी बाढीको आर्थिक असर बीमा क्षेत्रमा समेत तीव्र रूपमा देखिन थालेको छ। बाढीपछि निर्जीवन बीमा कम्पनीमा परेको प्रारम्भिक दाबी 25 अर्ब 87 करोड रुपियाँ नाघेको छ, जसको करिब 20 अर्ब 50 करोड रुपियाँ इन्जिनियरिङ तथा ठेकेदार जोखिम अन्तर्गत मात्रै परेको छ। दर्जनौ जलविद्युत आयोजना प्रभावित भएकाले क्षतिको पूर्ण मूल्याङ्कनसँगै दाबी रकम अझ बढ्ने देखिएको छ। जलविद्युत आयोजनाको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाले बीमा क्षेत्रमा देखिएको ठूलो वित्तीय दायित्वको सुरुवात तस्वीर मात्रै भएको बीमा विज्ञ डाक्टर रविन्द्र घिमिरेले बताउनुभयो। भोटेकोशी बाढी 26 अर्बको बीमा दाबी गोर्खापत्रले अर्थ पृष्ठमा खबर बनाएको छ। बाढीले तहस नहस जलविद्युत आयोजना 7 कम्पनीले दिए नेप्सेलाई क्षतिको विवरण, यो समाचार अन्नपूर्णले अर्थ पृष्ठमा छापेको छ। भोटेकोशी र त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालका जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। केही जलविद्युत आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने संरचनामा प्रत्यक्ष क्षति नपुगेका आयोजना समेत प्रसारण लाइन ध्वस्त हुँदा विद्युत उत्पादन र आपूर्ति बन्द गर्न बाध्य भएका छन्। बाढीबाट प्रभावित 7 जलविद्युत कम्पनीले धितोपत्र विनियमावली 2075 को विनिमय 22 बमोजिम नेपाल स्टक एक्सचेन्जलाई पत्र लेखेका छन्। नियमानुसार नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई छुट्टा छुट्टै पत्र पठाउँदै आफ्ना आयोजना र प्रसारण संरचनामा पुगेको क्षतिको जानकारी दिएका हुन्। सबैभन्दा बढी क्षति 37 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 3 जलविद्युत आयोजनामा पुगेको छ। त्यस्तै 5 मेगावाट क्षमताको मेलुङ खोला जलविद्युत आयोजना पनि बढी प्रभावित भएको छ। चिलिमे जलविद्युत कम्पनी लिमिटेडद्वारा सञ्चालित 22.1 मेगावाट क्षमताको जलविद्युत आयोजनाको विद्युत गृहमा पूर्ण क्षति पुगेको छ। त्यसै गरी चिलिमे जलविद्युत कम्पनीको अगुवाईमा स्थापना भएको 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा पनि पूर्ण रूपमा क्षति पुगेको छ। बाढीले 14.3 मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला लगायतका जलविद्युत आयोजनाको प्रसारण लाइन र इन्टरकनेक्सन संरचनामा समेत क्षति पुर्याएको छ। बाढीले तहस नहस जलविद्युत आयोजना 7 कम्पनीले दिए नेप्सेलाई क्षतिको विवरण, अन्नपूर्णको अर्थपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसङ्ग। गाउँमा विकास छ छैनन् गाउँले, गोर्खापत्रले भित्री पृष्ठमा छापेको खबर हो यो। गुल्मी जिल्लाका सबै गाउँमा सडक पुगेका छन्। खानेपानी र बिजुलीको सुविधा विस्तार भएको छ। स्वास्थ्य संस्था र विद्यालय गाउँमै छन्, तर यी सुविधाले गाउँ छाडेर सहर पस्ने क्रम भने रोक्न सकेको छैन। गुल्मीको कालीगण्डकी गाउँपालिकामा पछिल्ला 3 वर्षको तथ्याङ्कले ग्रामीण क्षेत्रमा बसाई सराईको लहर कायमै रहेको देखाएको छ। गाउँमा विकास छ छैनन् गाउँले गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। नेपाल भारत समन्वय समिति बैठक झुलाघाट पुलको मर्मत नेपालले गर्ने, गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। यता नयाँ पत्रिकाले बाढीले लग्यो नागरिकका 7,570 घर, 1,253 घरको नामो निशान नै छैन, बाँकी घरहरू पनि अधिकांश पुननिर्माण नै गर्नुपर्ने अवस्थामा शीर्षकमा मुख्य समाचार छापेको छ। नयाँ पत्रिकाले नै अग्रपृष्ठमा बाढी पीडितलाई विदेशबाट धमाधम राहत सामग्री शीर्षकमा खबर बनाएको छ। भोटेकोसीमा आएको विनाशकारी बाढीको एक साता पुग्नै लाग्दा बाढी पीडितका लागि विदेशबाट धमाधम राहत सामग्री आउन थालेको छ। छिमेकी चीनले मंगलबार दोस्रो पटक राहत सामग्री पठाएको छ भने भारतको सिक्किमबाट पनि राहत सामग्री आइपुगेको छ। अस्ट्रेलिया, पाकिस्तान लगायतका देशले समेत राहत पठाउने तयारी गरेका छन्। जापानले भने छिट्टै राहत सामग्री पठाउने प्रतिबद्धता जनाएको छ। बाढी पीडितलाई विदेशबाट धमाधम राहत सामग्री नयाँ पत्रिकाको अग्र पृष्ठको समाचार हो यो। अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत। 4 जिल्लामा 32 होल्डिङ सेन्टरमा छन् बाढी पीडित, तर राहत सामग्री केन्द्र सरकारकै नियन्त्रणमा हुँदा वितरण प्रभावकारी हुन नसकेको गुनासो नयाँ पत्रिकाले अग्र पृष्ठमा खबर छापेको छ। आकाशीय उपभोग्य वस्तुको मूल्य शीर्षकमा नागरिकले मुख्य समाचार प्रकाशित गरेको छ। भोटेकोसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीसँगै काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ। काठमाडौँ उपत्यकाको लाइफलाइनका रूपमा रहेको नागढुङ्गा मुगलिन खण्डको कृष्णभीरस्थित सडक त्रिशुलीको बाढी कटानले भाँसिएको छ। यो मार्ग भएर भित्रिने र बाहिरिने मालवाहक गाडी आइतबारदेखि ठप्प हुँदा उपभोग्य वस्तुहरूको आपूर्ति प्रणाली प्रभावितसँगै मूल्य वृद्धि भएको छ। उपत्यकामा खाने पकाउने ग्यासको पनि अभाव रहेको छ। बाढी पहिरोले खाद्य आपूर्तिमा असर, आकाशीय उपभोग्य वस्तुको मूल्य नागरिकको अग्र पृष्ठको खबर रहेको छ। यता पर्यटकीय सिजनको मुखमै विपदको सकस शीर्षकमा नागरिकले अर्थपृष्ठमा खबर छापेको छ। पदयात्रा र धार्मिक यात्रामा रहेका धेरै विदेशी पाहुना भोटेकोसी बाढीका कारण सम्पर्कविहीन छन्। विदेशी नागरिक बाहेक विदेशमा बसोबास गरिरहेका तर नेपाल घुम्न आएका नेपाली पाहुना पनि त्यही बाढीको चपेटामा परेका छन्। विपदमा परेर हराएका स्वदेशी र विदेशी पाहुनाबारे सर्वत्र चिन्ता एकातिर छँदैछ। त्यससँगै विपदका कारण पर्यटक क्षेत्रले नजिकिएको पर्यटकीय सिजनमा मार खेप्ने पक्का भएको व्यवसायीको चिन्ता छ। पर्यटकीय सिजनको मुखमै विपदको सकस नागरिकको अर्थ पृष्ठको समाचार हो यो। र जलवायु परिवर्तन बारे विश्व संवेदनशील बन्नुपर्छ शीर्षकमा गोर्खापत्रको अग्र पृष्ठको समाचार छ। प्रशान्त महासागरमा बढ्दो समुद्री सतहबारे विश्वका नेताहरू संवेदनशील बन्नुपर्ने संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना मोहम्मदले बताउनु भएको छ। उहाँले भन्नुभयो, विश्वको प्रमुख अर्थतन्त्र मानिने मुलुकका नेताहरूले प्रशान्त महासागरको एउटा टापुमा उभिएर समुद्री सतहको उच्च वृद्धिको वास्तविकता आफ्नै आँखाले देख्नुपर्छ। जलवायु परिवर्तनबारे विश्व संवेदनशील बन्नुपर्छ गोर्खापत्रको अग्र पृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। यो सँगै कार्यक्रमबाट बिदा हुन्छौँ। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारु गर्नका लागि *14## डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। भोटेकोसी नदीमा विनाशकारी बाढी आएको आज आठौँ दिन। गत बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो सङ्ख्याको जनधनको क्षति पुर्याएको छ। भोटेकोसी बाढीपछि सरकारले गरेका उद्धार, राहतसँगै पुनस्थापना लगायतको काममा प्रतिपक्षी दलहरूले पनि साथ समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्। आज आठौँ दिनमा आइपुग्दा सरकारका कामलाई प्रतिपक्षीय आँखाबाट प्रतिपक्षी दलहरूले कसरी हेरेका छन् र यो महाविपत्तिमा प्रतिपक्षी दलहरूले कसरी सहयोग गरेका छन्, मुलुकको कर्तव्य समाधान गर्ने सन्दर्भमा प्रतिपक्षी दलहरूको भूमिकाबारे आजको अन्तरसंवादमा कुराकानी गर्नेछौँ। एमाले नेता प्रदीप गेवाली हामीसँग कुराकानीमा हुनुहुन्छ। गेवालीज्यू,
1: हजुर,
0: स्वागत छ यहाँलाई।
1: हजुर, धन्यवाद।
0: यो भोटेकोसीको बाढीको आज आठौँ दिनसम्मको अवस्थालाई समग्रमा एमाले कसरी हेरेको छ?
1: वास्तवमा यो राष्ट्रिय महाविपत्ति, राष्ट्रिय शोकको बेलामा सिङ्गो देश मूलत एकताबद्ध नै छ र सबै राजनीतिक दलहरू, आम नागरिकहरू र समाजका सबै तह तबकाहरूले चाहिँ यो सङ्कटको बेलामा हामीले सरकारलाई साथ दिन्छौँ, सरकारले अग्रसरता देखाओस्, नेतृत्व गरोस् भनेर भनिरहेको अवस्था छ। तर यसो भनिरहँदाखेरि के कुराहरूमा चाहिँ कमी रहेको देखिन्छ। खास गरी जुन तहको सङ्कट छ, त्यो सङ्कटको सामना सरकारको एकल प्रयासले सम्भव हुँदैन। उसले आफ्नो नेतृत्वमा सिङ्गो राष्ट्रको सामर्थ्यलाई अगाडि बढाउन सक्नुपर्छ। त्यो सिङ्गो राष्ट्रको सामर्थ्य भनेको चाहिँ सरकार र सरकारका निकायहरू त हुँदै हुन्, सँगसँगै राजनीतिक दलहरू, आम नागरिक समाज, अन्तर्राष्ट्रिय सद्भावदेखि लिएर त्यो ढङ्गको वातावरण निर्माण गर्ने हो। नेपालको संविधानले प्राकृतिक विपत्तिको सामना गर्ने कुरा, विपद व्यवस्थापनको दायित्व चाहिँ तिनै तहका सरकारहरूलाई दिएको छ। यो स्थितिभित्र सुरुमा सरकारको सोच कस्तो देखियो भन्दाखेरि चाहिँ सबै काम हामी एक्लै गर्छौँ नि त, हामीसँग त्यो पर्याप्त सामर्थ्य छ भन्ने ढङ्गले प्रदेश सरकार र स्थानीय तहहरूलाई पनि र राजनीतिक दलहरूलाई पनि अपेक्षित मात्रामा चाहिँ समन्वय नगरेको देखियो। त्यसले केही समस्याहरू सृजना भए। दोस्रो कुरा चाहिँ खास गरी जुन तहको विपत्ति थियो, त्यो विपत्तिका कतिपय विषयहरूमा चाहिँ हामीसँग न साधन स्रोत थियो, न हामीसँग त्यो दक्षता थियो। खास गरी यो टनेलमा फँसेका प्राविधिक जनशक्तिको उद्धारका लागि त्यसमा बाह्य सहायता जुटाउनलाई अलिकति ढिलाइ भएको देखिन्छ। यस्ता कतिपय कमीहरूका बावजुद अब सरकारले आफ्नो तहबाट सक्दो प्रयत्न चाहिँ गरिरहेको देखिन्छ। तर एक्लै अगाडि बढ्न खोज्दाखेरि चाहिँ कतिपय ठाउँमा ध्यान नपुगेको, कतिपय ठाउँमा कमी रहन गएको त्यस्तो हामीले फिल गऱ्यौँ, जुन कुरालाई चाहिँ हामीले सर्वदलीय बैठकमा भनेका छौँ, ध्यान आकर्षण गराएका छौँ।
0: अब हिजोको सर्वदलीय बैठकमा पनि एकचोटि केन्द्रित हौँ, त्यहाँ यहाँ आफै पनि सहभागी हुनुहुन्थ्यो र त्यहाँ चाहिँ अब सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले नै बैठक आह्वान गरेको थियो, सबै दलहरू, प्रमुख दलहरू त्यहाँ सहभागी थिए। अब स्थानीय तहसम्मै सर्वदलीय संयन्त्र बनाएर काम गर्ने भन्ने खालको प्रतिबद्धता भएको छ, त्यो भनेको चाहिँ के हो, कस्तो खालको काम सर्वदलीय संयन्त्रले गर्छ त्यहाँ?
1: हिजो हामीले के सल्लाह गरेका छौँ भनेदेखि चाहिँ जस्तो केन्द्रमा अस्ति राष्ट्रपति सभापति रवि लामिछानेले अग्रसरता लिनुभयो, यसमा म एउटा कुरा जोडिहाल्छु। वास्तवमा यो विषयको पहल स्वयं प्रधानमन्त्रीले गर्नुपर्ने थियो। प्रधानमन्त्रीजी कार्यकारी प्रमुख भएको नाताले उहाँले नै आह्वान गरेर उहाँकै नेतृत्वमा चाहिँ त्यो बैठक बस्नु पाएको भएदेखि दलहरूका सुझावहरू सिधै कार्यान्वयनको तहमा जान सक्थे। अब थाहा छैन अब कति उहाँहरूको बिचमा

0: अब केन्द्रमा त्यो संयन्त्र बनेकै छ, प्रदेशमा मुख्यमन्त्रीजीको संयोजकत्वमा सर्वदलीय संयन्त्र बनाउने, जिल्लामा चाहिँ अब विपद व्यवस्थापनको मुख्य जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको भएको कारणले उहाँको संयोजनमा गर्ने, र तल चाहिँ निर्वाचित जो पालिका प्रमुखहरू हुनुहुन्छ मेयर अथवा चाहिँ अध्यक्षज्यूहरू उहाँहरूको नेतृत्वमा चाहिँ सर्वदलीय संयन्त्र बनाउने र त्यो सरकारले गरिरहेका कामहरूलाई प्रभावकारी बनाउनका निम्ति दलहरूले सहयोग गर्ने। त्यसका लागि चाहिँ अब दलहरूले गर्न सक्ने विषयहरू पनि छुट्याउने, जस्तो राहतका कामहरूमा दलहरूले महत्त्वपूर्ण सहयोग गर्न सक्छन्, भोलि पुनस्थापनामा पनि दलहरूको भूमिका महत्त्वपूर्ण हुन्छ, अप्ठ्यारो रेस्क्यूको कामहरूमा विज्ञता चाहिन्छ त्यसमा दलीय कार्यकर्ताहरूको विज्ञता छैन, त्यो विषय सुरक्षाकर्मीहरू विज्ञहरूले नै गर्नुहोला, तर खास गरिकन चाहिँ राहतमा अहिले जे खालको समस्या देखियो असाध्य केन्द्रीकृत गर्दा एकद्वार प्रणाली गर्दाखेरि चाहिँ जस्तो रसुवा र नुवाकोटकै कुरा गर्ने हो भनेदेखि चाहिँ राहत जति त्रिशुली ब्यारेकमा जम्मा भएको छ विदुरको ब्यारेकमा, तर त्यहाँबाट चाहिँ न त्रिशुली पारी जान सकेको छ न चाहिँ रसुवा पुग्न सकेको छ, अस्तिसम्मको अवस्था त्यो हो, हिजोबाट अलिकति सुधार भएको देखिन्छ, अन्त त्यसमा चाहिँ दलहरूको संयन्त्रहरू लाई परिचालित गरियो, उहाँहरूका स्वयंसेवकहरू परिचालित गरियो र त्यसमा चाहिँ निर्वाचित पालिकाहरूलाई अगाडि सारियो, उहाँहरूको नेतृत्वमा उहाँहरूको संयोजनमा काम गरियो भनेदेखि चाहिँ त्यसले एउटा सही ढङ्गले पीडितसम्म चाहिँ ती कुराहरू पुग्न सक्छ। यसरी हामीले चाहिँ दलीय संयन्त्रहरू चाहिँ पालिका र अब आवश्यक पर्छ भने वडा तहसम्म पनि विस्तार गर्ने समझदारी गरेका छौँ।
1: हजुर, अब जस्तो यो जुन महाविपत्ति आयो भनौँ, एक प्रकारले अब यस्तो खालको चाहिँ कतिपय अवस्थामा पूर्व चेतावनी नदिएको या न प्राप्त गरेको त होइन, तर यो तहको क्षति गर्ने गरी अथवा यो तहको चाहिँ बाढी आउँछ भनेर अनुमान सम्बद्धहरूले पनि विज्ञहरूले पनि सरकारका तर्फबाट पनि कमै गरिएको थियो भनेर सबैले स्वीकार गरेको अवस्था छ। अब यो महाविपत्तिमा स्वस्फूर्त रूपमा जसरी चाहिँ राजनीतिक दलहरूका तर्फबाट काम हुनुपर्ने हो त्यो चाहिँ भएन भनेर सरकारका तर्फबाट प्रतिक्रिया दिएको पनि यहाँहरूले सुन्नुभएकै होला, आफै चाहिँ स्वस्फूर्त रूपमा पनि यो महाविपत्तिमा त काम गर्नुपर्ने हो भन्ने खालको प्रतिक्रिया त्यो रह्यो, त्यसलाई दलहरूले कसरी लिएका छन्? खास गरी यहाँहरू लामो समय सत्ता सञ्चालनमा रहेको पार्टी, सरकारमै रहँदाका अप्ठ्यारा सबै यहाँहरूलाई थाहा छ।
0: अब सरकारका मन्त्रीजीहरूले गरेको अथवा सरकारमा रहनुभएका साथीहरूले गरेको यो टिप्पणी चाहिँ सही होइन, उहाँहरूले त्यसो भन्न मिल्दैन। पहिलो कुरा त मैले अघि नै भनिहालेँ, विपत्ति लगत्तै उहाँहरूले खास गरेर प्रधानमन्त्री स्वयंले एउटा चाहिँ अपिल गरेर दलका प्रमुख दलहरूसँग समन्वय गर्नुभएको भएदेखि चाहिँ पहिलो दिनदेखि नै अलिक फरक ढङ्गले अगाडि बढ्न सक्थ्यो, किनभने हामीसँग यहाँलाई थाहा छ यही एक दशकै कुरा गर्ने हो भनेदेखि चाहिँ 2072 विनाशकारी भूकम्प जसले 8,00,000 घरहरू भत्कायो, 40,00,000 मान्छेहरूलाई विस्थापित गर्यो, 9,000 बढी मान्छेको ज्यान लियो, त्यससँग त्यसको सामना गरेका हामीसँग अनुभवहरू छन्। 2019 सुरु भएको भनौँ न कोभिड महामारीसँग सामना गरेका अनुभवहरू छन्, त्यसका असल सिकाइहरू पनि छन्, त्यहाँ रहन गएका कमीहरू पनि छन्। ती कुराहरूलाई ध्यानमा राखेर त्यो ढङ्गको उच्च स्तरको पहल हुनु पर्थ्यो पहिलो, त्यसमा त कमी रह्यो नै, त्यति भइकन पनि यो राष्ट्रिय विपत्ति हो भन्ने महसुस गरेर राजनीतिक दलहरूले मैले बुझेसम्म नेकपा एमाले पनि नेपाली कङ्ग्रेसले पनि विपत्तिको पहिलो दिन नै एउटा आकस्मिक बैठक राखेर घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो सुसुङ्गो शक्तिलाई चाहिँ स्वयंसेवी रूपले सञ्चालन गर्ने निर्णय र यो विपत्तिको बेलामा चाहिँ सरकारलाई सघाउने भनेर चाहिँ उहाँले निर्णय गरेको अवस्था हो। अब त्यो सहयोगलाई सरकारले कसरी ग्रहण गर्ने, त्यसलाई कसरी परिचालन गर्ने भन्ने कुरा चाहिँ सरकारको दायित्वको कुरा हो। अब यहाँ चाहिँ केही मन्त्रीहरूले मैले यसो पनि भनेको सुने, स्वतः प्रदेश सरकार सक्रिय हुनुपर्थ्यो, स्थानीय सरकार सक्रिय हुनुपर्थ्यो भनेर, यो चाहिँ उहाँहरूको बुझाइमा रहेको कमी हो जस्तो मलाई लाग्छ।
1: जस्तो अब यसबारे
0: भनिहालेँ, अब खास गरी अब एकद्वार प्रणाली भन्यो, सबै राहतहरू चाहिँ अब केन्द्र सरकारको नेतृत्वमा कमान्डमा रहने भनिसकेपछि झन् स्थानीय तहहरू त आफै विपत्तिको शिकार भएका छन् होइन, उनीहरूका कैयौँका प्रशासनिक भवनहरू नै ध्वस्त भएका छन्, कर्मचारीहरू हराएका छन्। त्यस्तो हुँदाखेरि पनि स्थानीय तहहरूले हर सम्भव प्रयत्न गर्नुभएको छ र दलहरूले पनि स्वयंसेवकहरू खटाएर गाउँ गाउँमा उहाँहरूले काम गरिरहनु भएको छ। यो यति बेला चाहिँ सरकारले त्यो ढङ्गले टिप्पणी गर्ने कुरा त

0: एकदमै नमिल्दो कुरा हो भन्ने म ठान्छु।
1: अब अर्को कुरा, जस्तो प्रतिपक्षीय दलहरूका तर्फबाट कुनै व्यक्तिमा म केन्द्रित होइन, मूलत प्रधानमन्त्री राहत कोष र उद्धार कोषका बारेमा आएको टिप्पणीलाई पनि अहिले यो सामाजिक सञ्जालमा खास गरी निकै चर्चामा छ त्यो विषय। आफै प्रधानमन्त्री हुँदा पनि त्यही प्रधानमन्त्री राहत कोष उद्धार कोषका नाममा अप्ठ्यारो पर्दाखेरि आम तहबाट चाहिँ सहयोग मागेको व्यक्तिहरूका तर्फबाट पनि त्यो प्रधानमन्त्री राहत कोष उद्धार कोष भने के हो र हामी आफै गर्छौँ भन्ने खालका प्रतिक्रियाहरू आए भनेर अहिले सामाजिक सञ्जालमा धेरै यो चर्चामा छ। यहाँको दलले यस्तो विषयलाई त्यति गम्भीरता साथ लिन नसकेको महाविपत्तिमा भनेर जसरी मानिसहरूले भनिरहेका छन् या आलोचकहरूले यहाँहरूको आँखाबाट यहाँहरूको आलोचना गर्नेहरूले भनिरहेका छन्, कसरी हेर्नुहुन्छ?
0: त्यो अलिकति बुझाइमा कमी रह्यो भन्ने मलाई लाग्छ। नेकपा एमाले जस्तो अब हिजो मात्रै पनि संसदीय दलको तर्फबाट हाम्रा मानिजीहरूले चाहिँ 15 दिनको तलब प्रधानमन्त्री राहत कोषमै जम्मा गर्ने भनेर निर्णय नै गर्नुभएको छ। पार्टीले सङ्कलन गर्छ र त्यसलाई चाहिँ सरकारसँगको समन्वयमा सरकारकै ऊ मार्फत भनौँ न केन्द्रीय योजना अन्तर्गत चाहिँ त्यो अगाडि बढाउँछ। हामीले आफै उठाउने आफै खर्च गर्ने भने होइन, खालि हाम्रो ध्यान चाहिँ कस्तो हो भनेदेखि जस्तो अहिले नै पनि भनौँ न मैले अघि भनिहालेँ, राहत सामग्रीहरू एक ठाउँमा केन्द्रित भएको वास्तविक पीडितसम्म पुग्न नसकेको अथवा अहिले नै भनौँ झन्डै 6 अरब जति अहिले रकम जम्मा भइसकेको स्थिति छ, तर एकदमै आवश्यक वस्तुहरू पनि पुगिरहेका छैनन् भन्ने छ। त्यस कारणले चाहिँ सरकारले त्यो प्रधानमन्त्री राहत कोष अथवा अर्को पनि कोष दैवी प्रकोप कोष, त्यो कोषको चाहिँ सही ढङ्गले सदुपयोग गर्ने कुराको सुनिश्चितता हामीले खोजेका हौँ। एकदमै केन्द्रीकृत हुँदा कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने सरकारको ध्यान सबै ठाउँमा नपुग्ने, वास्तविक पीडितहरूसम्म त्यो कुराहरू नपुग्ने, यो नहोस् भन्ने मात्रै कुरा हो, आफै उठाएर आफै खर्च गर्ने भन्ने हाम्रो त्यस्तो भनाइ होइन।
1: अब यहाँ यसअघि चाहिँ परराष्ट्र मन्त्री पनि हुनुभयो, जसरी अहिले सरकारले परराष्ट्र सम्बन्ध या जुन चाहिँ यो महाविपत्तिको बेलामा समन्वयका विषयहरू र सहयोगका आदान प्रदानका विषय खास गरी अहिले हामीलाई नै चाहिएको छ, हामीले मागेकै भनौँ एक प्रकारले सहयोग हामीलाई गरिदिनुहोस् भनेर सरकारका तर्फबाट जसरी कुरा भयो र जसरी अन्तर्राष्ट्रिय समुदायले खास गरी हाम्रा मित्र राष्ट्रहरूले हाम्रा सहयोगीहरूले हाम्रा साथीभाइहरूले अन्तर्राष्ट्रिय स्तरका जुन हिसाबले सहयोगहरू गरि रहेका छन्, यो सहयोगको सन्दर्भमा यहाँको के प्रतिक्रिया छ? सरकारले गरिरहेको कामबारे यहाँका केही सुझावहरू पनि थप छन् कि अथवा सरकारले गरिरहेको काममा यहाँहरू सन्तुष्ट हुनुहुन्छ कि?
0: हजुर, पहिलो कुरा त म सबै छिमेकी लगायत सबै अन्तर्राष्ट्रिय मित्रहरूलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। दुःखको बेलामा उहाँहरूले सहयोगका हातहरू अगाडि बढाउनु भएको छ, उहाँहरूको यही भरोसाले नै हामीलाई यो अप्ठ्यारो बेलामा चाहिँ एउटा भनौँ न टिकिरहने एउटा उत्साह पनि दिएको छ। प्रारम्भिक रूपमा मित्र राष्ट्रहरूले गरेको, दात्री संस्थाहरूले गरेको रेस्पोन्स चाहिँ सकारात्मक छ, यसको निम्ति अब सरकारले पनि पहल गरिरहेको छ। म सबै दात्री निकायहरूलाई धन्यवाद भन्न चाहन्छु। यसमा यो प्रारम्भिक अवस्थामा चाहिँ खालि मेरो एउटै टिप्पणी यसमा के छ भनेदेखि, मैले अघि पनि भने जस्तो टनल रेस्क्यु लगायतका केही यस्ता विषयहरू जस्तो डिएनए टेस्टका कुराहरू या इभन अहिले अब अलिकति थोरै समाजमा अन्यलको विषय भएको छ यो सब व्यवस्थापनको, सरकारका आफ्नै कठिनाइहरू होलान् कि त्यो शरीर सबहरू चाहिँ सड्ने स्थिति भएको हुनाले हामीले चाहिँ डिकम्पोज नहोस् भन्नका निम्ति जङ्गलमा व्यवस्थापन गरेका छौँ, डिएनए टेस्ट के अरे सङ्कलन गरेर भनेर। अब तर पीडितहरूको चाहिँ होइन, हामीले त सबले पाउनु पर्थ्यो भन्ने पनि छ। यस्तो बेलामा चाहिँ त्यो फ्रिजहरू लगायतका तत्कालको आवश्यकताका विषयहरू चाहिँ सूची बनाएको भएदेखि हाम्रा छिमेकी राष्ट्रहरूले त्यो कुरामा सहयोग गर्न सक्नुहुन्थ्यो। अलिकति सुरुका दिनमा मैले भनिहालेँ नि, हामी एक्लै अगाडि बढ्न सक्छौँ भन्ने खालको अति आत्मविश्वासको कारणले गर्दाखेरि केही कुराहरूमा ल्याकिङ रहेको म देख्छु, तर पनि मित्र राष्ट्रहरूले उदारतापूर्वक गर्नुभएको सहयोग एकदमै महत्त्वपूर्ण छ। अब अगाडिका दिनहरूमा सरकारले गर्नुपर्ने दुईवटा कुरा म देख्छु। एउटा, अब हामीलाई यो पुनर्निर्माणका निम्ति निकै ठुलो स्रोत चाहिनेछ, यद्यपि सरकारले क्षतिको पूर्ण मूल्याङ्कन गरिसकेको छैन, तर अस्ति अर्थमन्त्रीज्यूले झन्डै 8 खरब जति क्षतिको प्रारम्भिक आकलन बताउनु भएको छ। अब हाम्रो निम्ति 8 खरब अथवा अझ अन्तिममा जाँदा अझ त्योभन्दा बढ्ला चान्सुन, हाम्रो राजस्व भने उठ्ने भनेको 12 खरब चान्सुनको हो, पछिल्लो एक वर्षको चाहिँ आन्तरिक राजस्व परिचालन गर्दाखेरि पनि हाम्रो पुनर्निर्माण नहुने स्थितिभित्र हामीले चाहिँ अब आवश्यक पर्दा भूकम्पको बेलामा गरे जस्तै अन्तर्राष्ट्रिय दात्री सम्मेलन आयोजना गरेर पुनर्निर्माणका निम्ति हाम्रा मित्रहरूलाई गचगचाउनु पर्नेछ पहिलो। दोस्रो यसैसँग जोडेर यो जे एउटा महाविपत्ति आयो, जुन ढङ्गको एउटा ग्लेसियर खस्यो, त्यसले जुन ढङ्गको एउटा अकल्पनीय विनाश सृजना गर्यो जसको कुनै पूर्वानुमान पनि गर्न सकिँदैन थियो। अब भनौँ न 22 किलोमिटर टाढाबाट 7 मिनटमा हाम्रो सीमासम्म चाहिँ बाढी आएर आधी घन्टामा त सबै सोत्तर पारेको छ भनेदेखि हाम्रा अहिले भएका कतिपय पूर्व सूचना प्रणालीहरू पनि अपर्याप्त देखिए। यो स्थितिभित्र हामीले चाहिँ यो हामीलाई जुन नखाएको विष लागेको छ, जलवायु परिवर्तनमा विश्व तापमान वृद्धिमा हाम्रो कुनै योगदान छैन, तर सबभन्दा धेरै शिकार हामी जुन बनिरहेका छौँ, यो कुरालाई चाहिँ एकदम सशक्त ढङ्गले उठाउनु जरुरी छ। यसका लागि अब मैले हिजो त्यो सर्वदलीय बैठकमा पनि भनेको छु, नेपाल सरकारले यही कुराको लाई ध्यानमा राखेर एउटा स्थायी संरचना बनाएको छ, सगरमाथा संवाद, त्यसलाई आयोजना गरेर संसारका जो सबभन्दा धेरै औद्योगिक देशहरू जसले कार्बन उत्सर्जन गरिरहनु भएको छ, तपाईँहरूले का कारणले गर्दाखेरि हामीले यो दण्ड भोग्नु परेको कारणले तपाईँहरूले यसको क्षतिपूर्ति तिर्नुपर्छ र हामीले चाहिँ जलवायु न्याय पाउनुपर्छ भन्ने कुरालाई पनि यो सन्दर्भमा उठाउनुपर्छ। त्यसबाट सरकारको आगामी दिनमा यो दुईवटा कुरा, एउटा पुनर्निर्माणका निम्ति अन्तर्राष्ट्रिय सहायता जुटाउन सम्मेलन गर्ने र दोस्रो जलवायु न्यायका लागि चाहिँ यो अहिलेको विपत्तिलाई आधार बनाएर एउटा सशक्त लगिङ गर्नुपर्ने आवश्यकता छ। परराष्ट्र मन्त्रालयको यसमा ध्यान जाओस् भन्ने मेरो आग्रह छ।
1: हामी अन्तरसंवादमा छौँ। भोटेको सीमा आएको विनाशकारी महाविपत्ति बाढीको आज 8 दिन हो। आज पनि उद्धारका कामहरू भइरहेका छन्, यद्यपि गैराती भीषण वर्षाका कारण उद्धारका कामहरू नियमित रूपमा सञ्चालनमा आउन भने सकेका छैनन्। अधिकांश अहिलेसम्म फेला परेका शवहरूको सङ्ख्या हजार नागिसकेको छ। अधिकांश मानिसहरू अहिले पनि हराइरहेका छन्, हजारौँ मानिसहरू हराइरहेका छन्। 10,000 बढी मानिस हराएको जानकारी नै औपचारिक रूपमा प्राप्त भइसकेको छ। 500 बढी विदेशी अझै हराइरहेका छन्। सरकारका तर्फबाट यो 7 दिनमा भएको कामलाई, आज 8 दिन आइपुग्दा भएको कामलाई प्रतिपक्षी दलले कसरी हेरेका छन् र प्रतिपक्षी दलहरूले यो महाविपत्तिमा कसरी सरकारलाई साथ सहयोग गरिरहेका छन् भन्नेबारे कुराकानी गरिरहेका छौँ। एमाले नेता प्रदीप गेवाली हामीसँग कुराकानीमा हुनुहुन्छ। अब गेवालीज्यू, जस्तो अब यो 8 दिनमा जुन कामहरू भयो र प्रधानमन्त्रीले हिजो साँझ चाहिँ अब हामी बिस्तारै उद्धार राहतसँगै पुनस्थापनातिर लाग्ने चरणमा छौँ भनेर भन्नुभएको छ र अवस्था पनि करिब करिब त्यस्तै छ। अब यहाँले अघि पनि भनिसक्नुभयो राहत वितरणका सन्दर्भमा दलहरूले गर्न सक्ने सहयोगको विषय, अब पुनस्थापनामा चाहिँ दलहरूको भूमिका के हुन्छ, सहयोग के हुन्छ, समन्वय कसरी हुन्छ र मूलत अब जसरी चाहिँ हिमाल पग्लिएर अब नदी छेउछाउका बस्तीहरू अब जोखिममै छन् र भोलि पनि यस्ता खालका समस्याहरू आउन सक्ने देखिन्छन्, अब यो सन्दर्भमा चाहिँ बस्ती व्यवस्थापनबारे यो सबैको भनौँ न मुलुक नै अब एक हुनुपर्ने अवस्था छ, अब त्यहाँ नदीको छेउमा अलिकति बढी आर्थिक गतिविधि हुन्छ, अलिक पैसा कमाइन्छ अथवा जनजीवन अलिक सहज हुन्छ भनेर हाम्रा नदी छेउमा धेरै बस्तीहरू छन् र हाइवेको छेउछाउमा, राजमार्गको छेउछाउमा पनि त्यस्ता बस्तीहरू छन् र हाम्रा नदीसँग जोडिएकै चाहिँ नदीको छेउमै हाम्रा राजमार्गहरू छन्। अब यो बस्तीका सन्दर्भमा, जोखिमपूर्ण बस्तीहरूका सन्दर्भमा यो निकै गम्भीर हुनुपर्ने अवस्था छ, दलहरूको भूमिका के हुन्छ यसमा?
0: अब यसमा दुईवटा कुरा, पहिलो अब पुनस्थापनाको मामलामा पहिलो कुरा त 100 परिवारले, हजारौँ पनि हुनसक्छ, उहाँहरूको के पनि बाँकी नरहेर घर घटेरी सम्पूर्ण कुराहरू चाहिँ बाढीले सखाप पारेको अवस्था छ। उहाँहरूलाई पुनस्थापित गर्नका लागि अब राज्यले नयाँ ढङ्गले नै सोच्नुपर्ने अवस्था छ। त्यसले गर्दा त्यहाँनिर दलहरूले भूमिका खेल्न सक्छन्, वास्तविक पीडितको पहिचान र उहाँहरूलाई चाहिँ सुरक्षित वासस्थानमा कहाँ पुनस्थापित गर्न सकिन्छ, उहाँहरूका निम्ति आवासको एउटा निम्ति घडेरीहरू उपलब्ध गराउने जस्ता कुराहरूमा चाहिँ सर्वदलीय संयन्त्रहरूले भूमिका खेल्न सक्छन्। यसमा यसको दुईवटा पाटो होला, एउटा अब अहिले होल्डिङ सेन्टरबाट अब आउने हप्ता 10 दिनभित्र त उहाँहरूलाई क्रमशः परिवारसँगै एकै ठाउँ बस्न सक्ने स्थिति बनाउनुपर्छ, होल्डिङ सेन्टरमा लामो समय त बसिरहने स्थिति हुँदैन। त्यसो हुँदा अहिले अर्को वर्षा आउनुभन्दा अगाडि नै एउटा अस्थायी अलिक टिकाउ खालका संरचनाहरू र त्यस पछाडि दीर्घकालीन हिसाबले उहाँहरूको व्यवस्थापनका निम्ति ठाउँहरूको पहिचान सुरक्षित आवासहरूको खोजी, यो कुराहरूमा दलहरूले भूमिका खेल्न सक्छन्, खेल्नुपर्छ। अब हामी क्रमशः यो राहत र उद्धार पछि चाहिँ, उद्धार र राहत पछि चाहिँ क्रमशः पुनस्थापनाको चरणमा प्रवेश गर्दैछौँ। जहाँसम्म पुनर्निर्माणको कुरा छ, अब यो अहिलेको महाविपत्तिले हामीलाई हाम्रो विकासका समग्र ढाँचाकै बारेमा एउटा पुनर्विचार गर्नुपर्ने र नयाँ ढङ्गले सोच्नुपर्ने स्थिति बनायो। त्यसो त संसारका सबै सभ्यताहरू नदी किनारमै विकसित भएका हुन्, तर हाम्रो जस्तो नदी किनारहरू असुरक्षित रहेको देखियो र हामीले जस्ता जस्तो भनौँ न अहिले माथि टिमुरेदेखि लिएर अथवा चाहिँ रसवागढी नाकादेखि लिएर तल मलेको समय हेर्ने हो भने झन्डै 27 पुलहरू बगाएर लग्यो। अब त्यति बलिया भनिएका पुलहरू पनि टिक्न सकेनन्। त्यस भएर पुलहरूको उचाइ, नदी किनारका करिडोरहरू, नदी किनारका बस्तीहरू, यी धेरै कुराहरूमा हामीले चाहिँ रिभ्यू गर्नुपर्ने देखियो। त्यसका लागि चाहिँ अब विज्ञहरू सहित बसेर हामीले चाहिँ अब नदी किनारमा बस्नै हुँदैन भन्ने कुरा त होइन होला, तर कुन कति चाहिँ नदी किनार छोड्ने, कस्ता खालका संरचनाहरू बनाउने भन्ने कुराको चाहिँ एउटा पुनर्निर्माणमा एउटा राष्ट्रिय बहस नै गर्नुपर्ने म देख्छु। र त्यसका लागि अब स्रोतको कुरा मैले अघि नै भनिहालेँ। र तेस्रो कुरा चाहिँ यो विपत्ति बारम्बार दोहोरिने जोखिम छ, यो जोखिमलाई ध्यानमा राखेर चाहिँ यस सम्बन्धी एउटा अन्तर्राष्ट्रिय लबिङको कुरा र जलवायु न्यायका निम्ति लड्ने कुरा, दोस्रो चाहिँ अब नेपाल र चिन, नेपाल र भारत, र मैले हेर्दाखेरि चाहिँ हिन्दकुश हिमालय श्रृङ्खला भरिकै देशहरूको बिचमा, अफगानिस्तानदेखि लिएर म्यानमारसम्मकै बिचमा चाहिँ एउटा त्यस्तो खालको सिस्टम, त्यस्तो खालको चाहिँ सूचना आदान प्रदानको तथ्याङ्क विश्लेषणको एउटा चाहिँ एकदमै भरपर्दो संयन्त्र निर्माण गरेर जलवायु परिवर्तनका जोखिमहरूको पूर्वानुमान गर्ने क्षमता हाम्रो विकास गर्नुपर्ने देखिन्छ।
1: अब अन्त्यमा जस्तो यो भनौँ न विद्यमान साधन स्रोतको सन्दर्भ सबै कुरामा यहाँ जानकारी हुनुहुन्छ, यो अपर्याप्तताका बिचमा सुरक्षाकर्मीहरूले जसरी काम गरिरहेका छन् कसरी लिनुभएको छ, अन्तिम मिनटमा भनिदिनुहोस् न।
0: वास्तवमा सुरक्षाकर्मीहरूलाई म एकदमै धेरै धेरै सम्मान भन्न चाहन्छु, सेल्युट गर्न चाहन्छु। एक पोका चाउचोको भरमा, एक मुठी चिउराको भरमा उहाँहरू जसरी खट्नु भएको छ, उहाँहरू हुनुहुन्छ र वास्तवमा चाहिँ जनताले, नागरिकहरूले अलि ढुक्क एउटा चाहिँ सन्तोषको सास सुरक्षित रहेको अनुभूत गर्ने स्थिति बनेको छ। दुर्भाग्य यही हो कि हरेक आन्दोलनमा, हरेक मोहरमा ती सुरक्षाकर्मीहरू नै, खास गरेर प्रहरीहरू नै सबभन्दा बढी चाहिँ एउटा प्रहारको निशानामा पर्नुहुन्छ, जबकि सबभन्दा सङ्कटका साथीहरू उहाँहरू हो। त्यसले गर्दाखेरि उहाँहरूलाई आगामी दिनहरूमा साधन स्रोत सम्पन्न बनाउने कुरामा, उहाँहरूको पेसालाई चाहिँ सम्मानित बनाउने कुरामा चाहिँ सिङ्गो समाज नै पोजिटिभ हुनुपर्छ भन्ने म ठान्दछु।
1: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस्, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो हिमालय नेता प्रदीप गेवाली, बिदा दिनुहोस्, नमस्कार।
2: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र चढ्न नदेऊ, अन्यथा दुर्घटनाको जोखिम बढ्छ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: यस बेला बिहानको 7 बज्ने लाग्यो, अब सुन्नु समाचार।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। मुगलिन काठमाडौँ सडकको कृष्णवीर खण्ड भदौभित्रै सञ्चालनमा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढी प्रभावित क्षेत्रमा यातायात सञ्चालनका लागि अस्थायी संरचना राख्न सुरु। बोटेकुसी बाढी प्रभावितको खोज उद्धार र राहतलाई व्यवस्थित पार्न बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने दलहरूबीच सहमति। रुसी आक्रमण परि युक्रेनमा कम्तीमा 12 जनाको मृत्यु। र विनाशकारी बाढीका कारण उत्पन्न मानवीय संकटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित।

0: हटाउँदै पाउनुस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415 हैश डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोसी नदीमा आएको बाढी जलवायु परिवर्तनकै कारण भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत हिजो उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका नरहेको बताउनुभयो। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको प्रधानमन्त्री शाहको भनाइ छ। हिउँ चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाफ मानव सभ्यतालाई दिनै पर्ने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणबाट अगाडि बढ्दै पुनस्थापनातर्फ सरकार अग्रसर भइरहेको समेत उल्लेख गर्नुभएको छ। उहाँले बाढी प्रभावित क्षेत्रका लागि हिजो 1 अर्ब रुपियाँ निकासा गरिएको पनि जानकारी दिनुभएको छ। बाढीका कारण क्षतिग्रस्त मुगलिन काठमाडौँ सडकको कृष्णभीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइने पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। उहाँले बाढी प्रभावित क्षेत्रमा यातायात सञ्चालनका लागि अस्थायी संरचना राख्न सुरु भइसकेको जानकारी दिनुभयो। साथै प्रभावित क्षेत्रका नागरिकको जीवन रक्षा गर्दै उहाँहरूको स्वास्थ्य बचाउन आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनस्थापनातर्फ लागेको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्नुभएको छ। भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भएका मध्ये हालसम्म 1093 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 45, नुवाकोटमा 151, धादिङमा 57, चितवनमा 321, गोरखामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 190 र भारतमा 9 जना गरी 1093 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवहरूमध्ये 1082 शव जाँच मुचुलका सम्पन्न भएको छ भने 58 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। साथै पहिचान नभएका 911 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढी प्रभावित क्षेत्रहरूबाट 6541 जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएका 4571 जनाको खोजी भइरहेको छ। गृहमन्त्री सुधन गुरुङले बाढी प्रभावितको उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन भइरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय तहको आपसी समन्वयमा उद्धार र राहतको काम भइरहेको जानकारी दिनुभयो।
4: स्थानीय निकायहरू हामीसँग एक्टिभली उहाँहरू काम गरिराख्नु भएको छ। कति ठाउँमा उहाँहरू आफै पनि पीडामा हुनुहुन्छ, त्यही भएर कतिजना वडा अध्यक्ष हुनुहुन्छ कि हुनुहुन्न त्यो पनि हामीलाई अहिलेसम्म एक्ज्याक्ट डेटा पनि हामीसँग आइ नपुगेको अवस्थामा हामीले आफ्नो सक्ने प्रयास नेपाल सरकारले, स्थानीय सरकारले, प्रदेश सरकारले सम्पूर्ण आफ्नो जिम्मेवारीलाई बोध गर्दै उहाँले निभाउनु भएको छ जस्तो लाग्छ मेरो विचारमा। मैले त्यही नै देखाएको, मैले जे देखेको तपाईँलाई त्यही नै बोलाएको छु।
3: गृहमन्त्री गुरुङले भारत र चीनलाई पनि उद्धारका लागि आग्रह गरिएको र विदेशी विज्ञहरूले नेपाली सेनाको नेतृत्वमा जलविद्युत आयोजनाहरूमा हराइरहेकाहरूको खोजी भइरहेको उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष साना ठूला प्राकृतिक प्रकोपका घटना बिहोर्नु परेको बताउनुभयो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोसी बाढी प्रभावितको खोज, उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको छ। सिंहदरबारमा हिजो बसेको प्रमुख राजनैतिक दलका दोस्रो तहका नेताहरूको बैठकले सबै दल एकजुट भएर विपदको प्रतिकारमा लाग्नुपर्ने निष्कर्ष निकालिएको हो। यस्तै बैठकमा विपदपछिको पुनस्थापना र पुननिर्माणका लागि समेत राजनीतिक संयन्त्र बनाएर राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने सहमति भएको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
0: केन्द्रमा रासोपाका सभापति रवि लामिछानेज्यूको चाहिँ नि इनिसिएसनमा अग्रसरतामा जुन केन्द्रीय रूपमा चाहिँ राजनैतिक तवरमा उच्च स्तरीय राजनैतिक संरचना संयन्त्र चाहिँ अहिले हामीले यो बनेको छ, यो लुज नेटवर्कको रूपमा चाहिँ अहिले रहेको छ। यही खालको संयन्त्र चाहिँ यही खालको सर्वदलीय बैठकहरू, संयन्त्र भन्दा पनि सर्वदलीय बैठकहरू, छलफलहरू चाहिँ अब बागमती प्रदेशमा पनि र त्यस्तै गरेर चाहिँ बाढी प्रभावित सबै जिल्लामा र बाढी प्रभावित सबै स्थानीय पालिकाहरूमा चाहिँ यो सर्वदलीय बैठकहरू संयन्त्रहरू बनाएर चाहिँ बाढीको सामना गर्ने कुराहरूमा अगाडि बढ्नको लागि यही बैठकमा सहमति भएको कुराहरू पनि म तपाईँहरूलाई जानकारी गराउँछु।
3: राष्ट्रिय सङ्कटका बेला नागरिकको जीवधनको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने सुझाव बैठकमा आफूहरूले दिएको काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले बताउनुभयो।
5: नेपाली कङ्ग्रेस स्पष्ट छ, पार्टी पनि सरकारकै अङ्ग हो, यसमा पक्ष विपक्ष हुँदैन। राष्ट्रिय सङ्कटमा सबै एक पक्ष हुन्छ, त्यो पीडित जनताको पक्षमा, राहत र उद्धारको पक्षमा सबै हामी एकजुट छौँ, हाम्रो धारणा क्लियर छ, यसमा हामी सरकारको साथमा छौँ। सरकारलाई समर्थन गर्नु भनेको अर्थ यो होइन कि सरकारको कमजोरीलाई मौन समर्थन गर्नु पनि होइन। ल्याप्सेसहरू हुन्छ, हाम्रो म्यानेजरियल स्किलका अभावले, नीतिगत त्रुटिका कारणले कहिलेकाहीँ अप्ठ्याराहरू देखिन्छन्, अप्ठ्याराहरू हुन्छन्। ती अप्ठ्याराहरूलाई हामीले उजागर रहने कि समाधान सुझावको रूपमा, सकारात्मक सुझावको रूपमा, सहयोगीको रूपमा हामीले सुझाव दिने हो र सुझाव दिने क्रममा हामीले सुझाव पनि दिँदै आएका छौँ।
3: सङ्कटको बेला प्रधानमन्त्रीले नै अग्रसरता लिएर दलहरूसँग कुरा गर्दा प्रभावकारी हुने सुझाव आफूहरूले बैठकमा दिएको एमाले नेता प्रदीप गेवालीले बताउनुभयो।
6: रासोपाले गर्यो राम्रो भयो, तर यो काम सरकारले गर्नुपर्थ्यो भनेर मैले सुरुमै आफ्नो अब्जर्भेसन राखिसकेपछि मलाई यसमा थप भनिरहनु परेन, सरकारले अग्रसरता लिन जरुरी छ। अर्को कुरा हामीले भन्यौँ, खास गरेर कनेक्टिभिटी जोड्ने कुरा, जस्तो त्रिशुलीको वारिपारि कनेक्टिभिटी छैन, अहिले पक्की पुल बनाउनु टाइम लाग्छ, इभन बेली ब्रिज बनाउनु पनि टाइम लाग्छ भने तुइनहरू बनाएर पनि सामानहरू ओहोरदोहोर गराउनको निम्ति सहयोग गर्न सकिन्छ, त्यो त दुई तिन दिन चार दिनमै स्थापित गर्न सकिन्छ। बाटोहरू रसुवासम्म ढुन्सेसम्म जन तर पुगेको छ, त्यहाँभन्दा अगाडि पुगेको छैन। यो कनेक्टिभिटीमा सरकारले एकदम फोकस गरोस्।
3: यस्तै नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुनले संघ प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय हुन नसक्दा प्रभावितसम्म राहत पुग्न नसकेको हुनाले यसमा ध्यान दिन सुझाव दिएको बताउनुभयो।
7: राहतको कुराहरू, वितरण कुरा अहिले चाहिँ न्यायचित हुने आवश्यक ठाउँमा पुग्नुपर्ने, यसमा सरकारको ध्यान जाओस् भनेका छौँ। साथसाथै अब पुनस्थापना सुरु हो, विद्यालयहरू बन्न छन्, अब बिस्तारै सुरु गर्नु पर्ला। घर परिवार, दसौँ हजार घर परिवार विस्थापित भएर बसेको छ, होल्डिङ सेन्टरमा त कति दिन बस्छ, र बिस्तारै अब त्यस्ता ठाउँहरू छानेर अब पुनस्थापना सुरु गर्नु पर्ला। पुनस्थापना पुनर्निर्माणसम्म जान हामी मिलेर काम गर्ने, यो देशको चाहिँ समस्या हो, यो पार्टी विशेष सरकार विशेषको होइन।
3: यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले विश्व तापमान वृद्धिका कारण नेपालले अकल्पनीय क्षति बेहोर्नु परेको हुनाले यसको उचित क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउनुपर्ने बताउनुभयो। परराष्ट्र मन्त्रालयले भोटेकोसी बाढीमा हराइरहेका विदेशी नागरिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरेको छ। बाढीबारे जानकारी दिन मन्त्रालयले हिजो गरेको नियमित पत्रकार सम्मेलनमा बाढीमा संकलन गरिएका सब पहिचानका लागि हराइरहेका विदेशी नागरिकका नजिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरिएको हो। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। हिजो बसेको कर्णाली प्रदेश मन्त्री परिषद बैठकले रसुवाको भोटेकुसी बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार, पुनस्थापना तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण एवं विपद व्यवस्थापनका लागि रकम सहयोग गर्ने निर्णय गरेको हो। भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काभ्रेका 7 स्थानीय तहले 1 करोडभन्दा बढी सहयोग गरेका छन्। जिल्लास्थित राजनैतिक दल, सङ्घ संस्था तथा व्यक्तिले पनि राहतका लागि सहयोग गरिरहेका छन्। सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोगहरू फैलिन नदिन विशेष निगरानी र प्रतिकारका गतिविधिहरूलाई तीव्रता दिएको छ। स्वास्थ्य तथा खाद्य सूक्ष्मता मन्त्रालयका सहसचिव हेमन्त चन्द्र ओझाका अनुसार मन्त्रालयको स्वास्थ्य सङ्कटकाल तथा विपद व्यवस्थापन एकाइ र स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले प्रभावित क्षेत्रमा संक्रामक रोग नियन्त्रण तथा स्वास्थ्य प्रतिकारको नेतृत्व गरिरहेका छन्। रसुवा बाढीपछि हराइरहेका जुम्लाका नागरिकमध्ये हालसम्म 28 जना सम्पर्कमा आएका छन्। सबैभन्दा बढी पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका 76 जना मध्ये हालसम्म 23 जना मात्र सम्पर्कमा आएको गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो। प्रमुख जिल्लाधिकारी तेज प्रकाश प्रसाईले स्थानीय तहबाट प्राप्त विवरण अनुसार कामको लागि जुम्लाबाट रसुवा पुगेका 99 जनाको नाम ठेगाना पुष्टि भएको छ। राष्ट्रमा दिगो शान्ति समृद्धि तथा लोक कल्याणको कामनासहित हिजो पशुपतिनाथ मन्दिरमा विशेष महारुद्रीसहितको क्षमा पूजा गरिएको छ। पशुपति क्षेत्र विकासको सञ्चालक परिषदको अध्यक्ष समेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले मूल मन्दिर परिसरमा देशमा शान्तिको सङ्कल्पसहित महारुद्राभिषेक शुभारम्भ गर्नुभयो। रसुवा बाढीमा परि जीवन गुमाएका, हराइरहेका र घाइते भएकाको कल्याणको कामनाले महारुद्राभिषेक गरिएको हो। नेपाल टेलिकमले भोटेकोसी बाढीबाट प्रभावित थप 3 वटा क्षेत्रमा पुनः सेवा सञ्चालनमा ल्याएको छ। हिजो दाधिङको कल्लेरी र नुवाकोटको भद्रटार, थफ्रेक तथा पुसनटार क्षेत्रमा पुनः सेवा सञ्चालनमा आएका हुन्। यो सँगै बाढीबाट प्रभावित नेपाल टेलिकमका 120 मध्ये 113 साइट सञ्चालनमा आएका नेपाल टेलिकमले जानकारी दिएको छ। चीन सरकारले नेपाल चीन बीचको उत्तरी नाका तातोपानी पारिरहेको झाङ्गु फुट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी इमेल मार्फत दिएको छ। सम्भावित विपदलाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिएको उहाँले जानकारी दिनुभएको छ। राष्ट्रिय सभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। सभाको हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोल प्रसाद अर्यालले भोटेकोसी बाढी र त्यसले निम्ति आएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा सभामुख अर्यालले भोटेकोसी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुनेछ। यसअघि बाढीका कारण गत 10 गते प्रतिनिधि सभा अर्को सूचना नहुँदासम्मका लागि स्थगन गरिएको थियो। राष्ट्रिय बाल अधिकार परिषदले भोटेकोसी बाढी प्रभावित क्षेत्रका बाल बालिकाको तस्विर तथा श्रव्य दृश्य सामग्री सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा पोस्ट नगर्न सम्बन्धित सबैमा अपील गरेको छ। परिषदका अधिकृत एवं सूचना अधिकारी रामबहादुर चन्दले हिजो एक सूचना जारी गर्दै बाल बालिकाको गोपनीयता कायम राख्नुपर्ने भएकाले त्यस्ता सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग नेपालका लागि चीनका राजदूत माओ मिङले हिजो भेटवार्ता गर्नुभएको छ। सभापति लामिछानेको बुढानीलकण्ठ स्थित निवासमा भएको भेटमा भोटेकोसी बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उक्त भेटमा राजदूत मिङले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गर्नुभयो। खोज उद्धारदेखि पुननिर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उहाँले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिनुभयो। भोटेकोसी नदीमा हालै आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनले बढाउँदै लगेको चरम प्राकृतिक घटनाको ज्वलन्त उदाहरणका रूपमा लिइएको छ। प्राप्त तथ्य, जानकारी तथा भू उपग्रह तस्विरहरूको अध्ययनपछि विज्ञहरूले यस बाढीको मुख्य कारण हिम पहिरो रहेको निष्कर्ष निकालेका छन्। बालिका मादेनको रिपोर्ट।
8: भोटेकोसी बाढीले बगाएका घरहरू, उजाडिएका बस्तीहरू र आफन्त गुमाएका परिवारको पीडाले यो विपद कति भयावह थियो भन्ने कुरा बयान गरिरहेको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्ताहरूले भोटेकोसी बाढीको असाधारण शक्तिलाई लिएर यस बाढीलाई हिमाली सुनामीको नाम दिनुपर्ने बताइरहेका छन्। अर्कोतर्फ जलवायु परिवर्तन, यसले बढाइरहेको जोखिम, राज्यको जिम्मेवारी, दायित्व र पूर्व तयारीका विषयमा पनि प्रश्नहरू उठिरहेका छन्। यसै सन्दर्भमा लेखक तथा वातावरण पत्रकार रमेश भुसालले सामाजिक सञ्जालमा रसुवा बाढीबारे लेख्दै यसलाई अकल्पनीय भन्न नमिले तर्क गर्नुभएको छ। मेलम्ची रोसी वर्षी वा दशक अघिको सेती बाढी देखेका हामीले यसलाई अकल्पनीय भन्न मिल्दैन। हामीले त पूर्व कल्पना गर्न सक्नु पर्थ्यो जहाँ हामी चुक्यौं, भूषालको टिप्पणी छ। देशले अकल्पनीय क्षति नोक्सानी बेहोर्नु परेको यत्रो शक्तिशाली बाढी कसरी आयो भन्ने जिज्ञासामा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका सह प्राध्यापक जलवायु तथा हिमताल विज्ञ डाक्टर सुदीप ठकुरी भन्नुहुन्छ।
9: यसको मुख्य कारण त यो आइस एभलान्स भन्छौँ, लामथाङ लेरुङको उत्तरपट्टि रहेको ग्लेसियरको आइस चाहिँ झरेर त्यो चाहिँ अब झन्डै 5,052 मिटर जङ्सनमा चाहिँ त्यो एलिभेसनमा रहेको थियो। त्यो चाहिँ झन्डै झरेर चाहिँ 2,000 मिटर तल चाहिँ गयो, अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ अब उत्तरतिरबाट बगेर आएको तिब्बतको एउटा खोला थियो होइन, त्यो खोलाबाट चाहिँ अब मार्फत हुँदै तल नेपालतिर चाहिँ छिर्यो, अनि त्यसले गर्दाखेरि नै बाढी हो।
8: डाक्टर ठकुरीले विगतमा पनि सोही क्षेत्रमा हिमताल फुटेर आएको भौगोलिक अवस्थितिका कारण भोटेकोसी क्षेत्र सधैँ जोखिमयुक्त रहेको अवस्थामा जलवायु परिवर्तनका कारण एक्सट्रिम इभेन्ट अर्थात् चरम प्राकृतिक घटनाका रूपमा यस बाढीलाई लिन सकिने बताउनुभयो।
9: अब गत वर्ष 14 महिना पहिला चाहिँ त्यही ठाउँमा पनि एउटा बाढी आयो, तर कारण अर्को थियो हुन चाहिँ, त्यहाँ चाहिँ ताल ड्रेन भएर चाहिँ त्यसबाट चाहिँ आएको थियो। तर यो यस्तो खालको कारणहरू चाहिँ अब हाम्रो यो भूगोलमा भइरहेको कारण हो र त्यसले गर्दाखेरि क्षति पुग्न सक्छ, यस्तो खालको जोखिमहरू हुनसक्छ भन्ने कुरा चाहिँ थियो। यस्तो खालको घटना चाहिँ हुन सक्थ्यो, तर अब यो क्षतिको आकलन चाहिँ थिएन। जलवायु परिवर्तनको कन्टेक्स्टमा हेर्ने हो भने पनि होइन, यस्तो खालका एक्सट्रिम इभेन्टहरू हुनसक्छ भनिन्छ। त्यसैको एउटा उदाहरणको रूपमा चाहिँ यो पनि हुनसक्छ।
8: भविष्यमा यस्ता विनाशकारी पहिरोको जोखिमबाट बस्न उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा रियल टाइम क्यामेरा, जलसतह नाप्ने सेन्सर र आधुनिक अर्ली वार्निङ सिस्टम विस्तार गरी हरदम तयारी अवस्थामा रहने तथा वैज्ञानिक तथ्यमा आधारित योजना बनाएर मात्र बस्ती बसाल्ने तथा पूर्वाधार निर्माण गरिनुपर्ने सुझाव दिनुहुन्छ डाक्टर ठकुरी।
9: हाम्रो भौगोलिक अवस्थामा जुन तरिकाले बसिरहेका छौँ होइन, त्यहाँ जतिखेर पनि यस्ता खालका घटनाहरू हुन सक्ने सम्भावनाहरू छन्। नेपालमै हेर्ने हो भने 1500 भन्दा बढी तालहरू चाहिँ छन्, त्यसमा पनि केही तालहरू चाहिँ अति जोखिमयुक्त तालहरू, विगतको घटनाहरू हेर्ने हो भने पनि त्यस्तो खालको सम्भावना धेरै देखिन्छ। भनेपछि पहिलो भनेको चाहिँ हामीले हरदम तयारी अवस्थामै रहनुपर्छ भन्ने हो। एउटा त विपद पऱ्यो भने कसरी एड्रेस गर्ने त्यसलाई भन्ने हिसाबले चाहिँ तयारी गर्नुपर्ने हुन्छ। अर्को भनेको चाहिँ जस्तो अब कतिपय हाम्रो बस्ती संरचनाहरू त्यसको लागि चाहिँ तयार भएको जस्तो देखिँदैन, जोखिम मूल्याङ्कन गरेर त्यो जोखिमलाई पनि एड्रेस हुने गरी चाहिँ हाम्रो संरचनाहरू बनेको देखिँदैन। वैज्ञानिक तथ्यहरूलाई टेकेर चाहिँ जस्तो अब कहाँ चाहिँ होइन जोखिम बढी छ, कहाँ चाहिँ कम छ, त्यो कुराहरू पहिले नै अलिकति अब त्यो संरचना बनाउनुभन्दा पहिला चाहिँ ध्यान दिने हो भने चाहिँ यस्तो खालको क्षतिहरू कमसेकम अब विपदै रोक्न नसकिएला तर पनि क्षतिलाई न्यूनीकरण गर्न चाहिँ सकिन्छ।
8: देशले भोग्नु परेको प्राकृतिक पीडाप्रति रौतहटको एक विद्यालय कक्षा 9 पढ्ने विद्यार्थीहरूले खाजा खर्च सङ्कलन गरेर जुटाएको 470 रुपियाँदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट अनगिन्ती समवेदना, सद्भाव र सहयोगहरू त जुटिरहेका छन्। तर भविष्यमा हिम पहिरो तथा हिमतालहरू फुट्ने र शक्तिशाली सुनामीको रूपमा बाढी आउने जोखिम रहिरहेकाले जति सक्दो चाँडो गर्नुपर्ने वैज्ञानिक, प्राविधिक र सामुदायिक तयारीमा ढिलो गर्न नहुने विज्ञहरूले चेतावनी दिएका छन्। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
3: रुसले किएव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु हुनुका साथै 21 जना घाइते भएका छन्। मस्कोले पछिल्लो समय किएवमा आक्रमणलाई तीव्र बनाएको छ। कोलम्बियाको विद्रोही नियन्त्रित क्षेत्रमा त्यहाँका सेनाले गरेको कारवाहीमा परि 20 छापामारको मृत्यु भएको कोलम्बियाका राष्ट्रपति अबेलार्डो डेला एस्फ्रिएलाले बताउनु भएको छ। उहाँले कारवाहीमा 20 जना नार्को आतंकारीहरूको मृत्यु भएको पुष्टि गर्दै 5 जनालाई पक्राउ गरेको र 2 जना नाबालिकालाई उद्धार गरेको सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभयो। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: रसुवा बाढीका कारण मुलुकको सड़क पूर्वाधार क्षेत्रमा करिब 30 अर्ब रुपियाँ बराबरको क्षति पुगेको सड़क विभागले प्रारम्भिक अनुमान गरेको छ। क्षतिग्रस्त सड़क पुल अन्य संरचनालाई थप सुरक्षित आधुनिक प्रविधि सहित पुनर्निर्माण गर्न करिब 50 अर्ब रुपियाँ लगानी आवश्यक पर्ने विभागको अनुमान छ। सड़क विभागका महानिर्देशक विजय जैशीले प्रारम्भिक अध्ययनमा सड़क पूर्वाधारमा करिब 30 अर्ब रुपियाँको क्षति भएको देखिएको बताउनुभयो। यसअघि विभागले करिब 20 अर्ब रुपियाँको क्षति अनुमान गरे पनि कृष्ण मन्दिर र त्रिशुली नदी क्षेत्रमा भएको क्षतिको थप विवरण आएपछि प्रारम्भिक क्षतिको अनुमान करिब 30 अर्ब रुपियाँ आउन सक्ने उहाँले बताउनु भयो। सड़कको सम्पूर्ण क्षति पुनर्निर्माण गर्न करिब 50 अर्ब रुपियाँ लगानी आवश्यक पर्न सक्ने उहाँले उल्लेख गर्नुभयो। राष्ट्रिय योजना आयोग अन्तर्गतको टोली सहित विभागको प्राविधिक टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिरहेको छ। ती टोलीले करिब 1 साता भित्र थप विस्तृत प्रतिवेदन तयार गर्ने अपेक्षा गरिएको जयसीले उल्लेख गर्नुभयो। सन् 2026 अगस्त महिनामा विभिन्न मुलुकबाट 85,444 पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा गत वर्षको अगस्त महिनाको तुलनामा 3,000 कम पर्यटक आएका हुन्। सन् 2025 अगस्तमा 88,680 पर्यटकले नेपालको भ्रमण गरेका थिए। अगस्तमा सबैभन्दा धेरै पर्यटक भारतबाट 26,373 जना नेपाल भ्रमणमा आएका छन्। यो कुल पर्यटक आगमनको 30.87% बराबर हो। भारतपछि चीनबाट 10,304 पर्यटकले नेपालको भ्रमण गरेका छन्। क्षेत्रगत रूपमा हेर्दा अगस्तमा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाबाट 41,422 जना नेपाल भ्रमणमा आएका छन् भने एसियाली मुलुकबाट 18,275 जना, युरोपबाट 10,875 जना, ओसिनिया क्षेत्रबाट 2,529 जना र अमेरिकी क्षेत्रबाट 7,473 पर्यटकले नेपालको भ्रमण गरेका छन्। गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण देशका विभिन्न निर्जीवन बिमा कम्पनीहरूमा ठूलो धन सम्पत्तिको क्षतिको दावी गरिएको छ। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार बाढीबाट प्रभावित बिमितहरूबाट कुल 583 बिमा दावी दर्ता भएका छन्। बिमितहरूले कुल 25,87,35,79,000 रुपियाँ बराबरको प्रारम्भिक तथा अनुमानित दावी भुक्तानीका लागि आवेदन दिएका छन्। प्राधिकरणमा 2083 भदौ 15 गतेसम्म सबैभन्दा बढी क्षति इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा तर्फ देखिएको छ। यस शीर्षक अन्तर्गत 20,50,77,90,000 रुपियाँको क्षति दावी गरिएको छ। अघिल्लो 6 कारोबार दिन लगातार घटेको नेपाली शेयर बजारको कारोबार मंगलबार भने केही सुधार भएको छ। अघिल्लो दिनको तुलनामा यस दिन बजार परिसूचक नेप्से 9.24 अङ्कले बढेको छ। यो वृद्धि पछि नेप्से परिसूचक 2,522 अङ्कमा कायम भएको छ। परिसूचक बढे पनि बजारको कारोबार रकम भने यस दिन घटेको छ। सोमबार 3,64,00,000,000 कारोबार भएको बजारमा मंगलबार भने कारोबार रकम घटेर 2,98,00,000,000 रुपियाँको मात्र कारोबार भएको छ।
3: भुवन आचार्य, अब खेल समाचार।
12: नेपालको भोटुकुसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उत्पन्न मानवीय संकटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिग ईडब्ल्यूभीएलको तेस्रो संस्करण स्थगित गरिएको छ। एभरेस्ट महिला भलिबल लिगले मंगलबार विज्ञप्ति जारी गर्दै बाढीका कारण प्रभावित परिवार तथा समुदायप्रति एकीबद्धता जनाउँदै आगामी तेस्रो संस्करण स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको हो। भुटानमा आयोजना हुने काबा बीच भलिबलमा सहभागी हुने नेपाली महिला तथा पुरुष टोलीलाई मंगलबार एक कार्यक्रमका बीच विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषदमा आयोजित कार्यक्रममा परिषदका सदस्य सचिव रामचरित्र मेहताले नेपाली टोलीलाई विदाई गर्नुभएको हो। प्रतियोगिता भदौ 17 21 गतेसम्म भुटानमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालबाट महिला र पुरुषतर्फ दुई दुई गरी कुल 4 टोलीले सहभागिता जनाउनेछन्। महिला प्रतिस्पर्धातर्फ सुनिता राई, भावना डाङ्गी तथा कोपिला राणा, कमला पुनको जोडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। त्यस्तै पुरुष प्रतिस्पर्धातर्फ झमन सिंह दर्जी, शरण कार्की तथा राजकुमार निरौला, महेन्द्र श्रेष्ठको जोडीले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोली भदौ 17 गते भुटान प्रस्थान गर्नेछ। हार्दिक फिटनेसको 29 वार्षिक उत्सवका अवसरमा आयोजित खुला पिकल बल प्रतियोगितामा सुवर्ण शाहले पुरुष एकल र डबल्स दुवैको उपाधि जितेका छन्। पुल्चोक स्थित हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको प्रतियोगिताको पुरुष एकल फाइनलमा सुवर्णले प्रवन खनाललाई 11-4, 11-1 सोझो सेटमा पराजित गर्दै उपाधि जिते। डबल्समा भने सुवर्णले समीर पोखरेलसँग मिलेर उपाधि जिते। सुवर्ण र समीरको जोडीले फाइनलमा लक्ष्य विक्रम शाह र अनिश अधिकारीको जोडीलाई 11-5, 11-2 पराजित गर्दै च्याम्पियन बनेको हो। नेपालमा नयाँ खेलका रूपमा विस्तार भइरहेको फिकल बलको प्रतियोगितामा पुरुष एकलतर्फ 36 खेलाडी तथा डबल्समा 46 खेलाडीले सहभागिता जनाएका थिए।
3: अझै एवं अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली भागका केही तथा पहाडी भागका धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशका साथै कोशी प्रदेशका तराई भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको हिमाली भूभाग तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28.4 र न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:36 भयो भने सूर्यास्त भरे साँझ 6:20 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाए। मुगलिन काठमाडौँ सडकको कृष्णवीर खण्ड भदौभित्रै सञ्चालनमा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढी प्रभावित क्षेत्रमा यातायात सञ्चालनका लागि अस्थायी संरचना राख्न सुरु। भोटेकोसी बाढी प्रभावितको खोज उद्धार र राहतलाई व्यवस्थित पार्न बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने दलहरूबीच सहमति। रुसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 12 जनाको मृत्यु। र विनाशकारी बाढीका कारण उत्पन्न मानवीय संकटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।
13: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4Gबाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
14: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौँ फुत्त बगाउला सुत्त, काठदाउरासँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगा।
15: होसियार, बाढीले बगाएर ल्याएको काठदाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठदाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ।
16: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
17: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउँदैछौँ केही स्वदेश गानहरू। यसै क्रमको यो पहिलो स्वदेश गान नरेन्द्र प्यासीको स्वर, रचना आनन्द अधिकारीको अनि सङ्गीत हो आशिष अविरलको।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: अब सुनाउँदैछौँ रामकृष्ण ढकालको स्वरमा यो स्वदेश गान, रचना आरपी दाहालको अनि सङ्गीत हो अर्जुन पोखरेलको हो।

0: नेपाल प्रकृतिको वरदान, संस्कृतिको धरोहर, तर के हाम्रा यी सुन्दर सम्पदाहरू भोलिका सन्ततिका लागि सुरक्षित छन्?
1: हो, हाम्रो प्राकृतिक सुन्दरताको संरक्षण गर्दै स्थानीय समुदायको विकास र आर्थिक समृद्धि सम्भव छ। यही सोच र प्रतिबद्धताको नाम हो दिगो पर्यटन।
0: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाको विशेष प्रस्तुति रेडियो कार्यक्रम दिगो पर्यटन
1: हरेक महिनाको पहिलो र तेस्रो बुधबार बिहान 7:40 बजे मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट। रेडियो नेपालका मिडियम वेभ र देशभरका FM रिले स्टेसनहरू 98, 100 र 103 मेगाहर्जका साथै रेडियो नेपालको आधिकारिक वेबसाइट www.radionepal.gov.np, मोबाइल एप र अनलाइन प्लेटफर्म मार्फत संसारको जुनसुकै कुनाबाट सुन्न सकिन्छ।
0: रेडियो कार्यक्रम दिगो पर्यटन
2: नमस्कार। दिगो पर्यटन कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ।
3: यही भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले नेपालमा ठुलो धनजनको क्षति पुर्याएको छ। योसँगै नेपालको पर्यटन क्षेत्रलाई समेत गहिरो चोट पुर्याएको छ। सयौँको ज्यान गयो, हजारौँको उद्धार गरियो र अझै धेरै सम्पर्क विहीन छन्, जसमा स्वदेशी र विदेशी पर्यटक पनि समावेश छन्। तिब्बत तर्फबाट भोटेकोसी हुँदै आएको बाढीले रसुवा, नुवाकोट, दार्जिलिङ, गोर्खा हुँदै चितवनसम्मका बस्ती बाटो र पुल बगाएको छ। गोसाई कुण्ड र कैलाश मानसरोवरतर्फ गइरहेका कैयौँ देशका पर्यटकहरू पनि बाढीमा परेका छन्। तर एकिन तथ्याङ्क आइसकेको छैन।
2: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासन लगायत राज्यका सम्पूर्ण अङ्ग खोज तथा उद्धार अभियानमा अहिले जुटेका छन्। यस्तो बेला खास गरेर पर्यटन बोर्डको भूमिका मुख्यत 3 तहमा हुन्छ।
3: पहिलो, तथ्याङ्क र पहिचान। कुन ट्रेकिङ एजेन्सी मार्फत कुन पर्यटक कुन मार्गमा गएका थिए भन्ने रेकर्ड राख्ने। दोस्रो, समन्वय। बोर्ड आफै उद्धारमा उत्रिँदैन, तर सुरक्षा निकाय, स्थानीय प्रशासन र दूतावासहरूसँग जानकारी आदान प्रदान गर्ने। तेस्रो, सञ्चार। टोल फ्री र हटलाइन मार्फत परिवार र सर्वसाधारणलाई प्रमाणित सूचना दिने र अफवाह रोक्ने।
2: आजको कार्यक्रममा हामी यही घटनालाई आधार बनाएर कुरा गर्नेछौँ। सङ्कटको घडीमा पर्यटकको खोज, उद्धार र पुनस्थापनामा नेपाल पर्यटन बोर्डको भूमिका के हुनुपर्छ र यसले सरकारी निकायहरूसँग कस्तो समन्वय गर्नुपर्छ भन्ने विषयमा यसका लागि हामीसँग जोडिनु भएको छ नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह अयर।
4: रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि धेरै पर्यटक समेत प्रभावित भएको भनिएको छ। नेपाल पर्यटन बोर्डले हालसम्म स्वदेशी तथा विदेशी पर्यटकको अवस्था बारे कस्तो जानकारी संकलन गरेको छ?
5: हुन त यसमा मेन रोल हाम्रो NDRRMA नेसनल डिजास्टर अथोरिटीले गरिरहेछ। विशेष गरी टुरिस्ट पुलिस, विभिन्न एसोसिएसनहरूका साथीहरू आएर उहाँले दिएको इन्फर्मेसनलाई क्यालकुलेट गरेर काम अगाडि बढेको छ र यसमा 279 पर्यटक अहिलेसम्म रेस्क्यु भएको छन् र 391 जति अहिलेसम्म पनि मिसिङ भएको छन्। लगभग 38 देशका उहाँको इलाज भएर एम्बेसीहरूसँग कोर्डिनेसनमा उहाँहरू फर्किने क्रममा हुनुहुन्छ। र दोस्रो कुरा, यहाँ जो मिसिङ छन्, मिसिङको लागि र यसमा नेपाल सरकारको पुलिस, सशस्त्र पुलिस र नेपाली सेनाले आफ्नो काम गरिरहेको छ र यो काम निरन्तर नै भइरहेको छ। यो ठुलो विपत्ता हो। यो विपत्को समयमा सबैले आफ्नो तर्फबाट काम गरिरहेछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा प्राधिकरणले गरेको काममा अहिले हामीले त्यो इन्फर्मेसनहरू पर्यटकलाई सिधै इन्फर्मेसन जाओ भनेर डिपार्टमेन्ट अफ टुरिज्म, नेपाल पर्यटन बोर्ड, मन्त्रालय, टुरिस्ट पुलिस मिलेर हामीले एउटा डेडिकेटेड टुरिस्ट इन्फर्मेसन डेस्क बोर्डमा हामीले स्थापना गरेका छौँ। किनकि यहाँ धेरैको इन्फर्मेसन, यहाँ फेसबुकमा पनि फेक इन्फर्मेसन पनि आउने देखिएको छ। यो कामलाई टुरिस्ट पुलिस पनि त्यहाँ स्थानीय ठाउँमा पनि काम गरिरहेको छ, उहाँहरूको इन्फर्मेसन पनि सङ्कलन गरिकन टाइम टु टाइम यो इन्फर्मेसन हामीले दिइरहेछौँ। र विशेष गरी अहिलेको रूपमा हामीले यो एउटा मेसेज के दिन खोजेका छौँ कि ठुलो विपत्ता हो, यसमा सबैले सहयोग गर्नु पर्यो, राष्ट्रिय शोकमा नै छौँ हामी। सङ्कटग्रस्त क्षेत्र भनेको 5 जिल्लाको 15 गाउँपालिका र नगरपालिका मात्र हुन्। अरू क्षेत्र नेपालको कुनै पनि ठाउँमा त्यस्तो कुनै प्रब्लम छैन। त्यही हुनाले आफ्नो प्याकेजहरू, नेपाल आउने टुरहरू क्यान्सल नगरौँ भन्ने पनि आग्रह हो। विशेष गरी हामीले टुरिस्टलाई सही सूचनाहरू सम्प्रेषण गरिदिने प्रयास चाहिँ गर्दा,
4: खास गरेर विपत्तिको बेला खोज, उद्धार र परिवारसँग सम्पर्क गराउने काममा जस्तो ट्रेकिङ एजेन्सी, होटल, स्थानीय गाइड, सरकारी

0: निकाय पर्यटन व्यवसाय र सम्बन्धित देशका राजदूतावाससँग पर्यटन बोर्डले समन्वय गर्ने काम कतिको प्रभावकारी भइरहेको छ?
1: त्यही काम हाम्रो भइरहेको छ। यहाँ जति पनि इन्फर्मेसन लिनुको लागि हाम्रो सबै राजदूतावासहरूले पनि सम्पर्क गरिरहेछन्। हाई कमिसन सिङ्गापुर, हाई कमिसन न्युजिल्यान्ड सबै यहाँ बोर्डमा पनि आएका छन् र अरू इन्डियन एम्बेसीले पनि सम्पर्कमा छौँ हामी। र हाम्रो सबैसँग आग्रह छ कि आफ्नो एउटा डेडिकेटेड हेल्प डेस्क राखिदिनु। सँगै हाम्रो पर्यटन व्यवसायहरूसँग पनि आग्रह छ, तपाईँले जसले जसले टुर अपरेट गर्नु भएको छ, जसले पठाउनु भएको छ मानसरोवर कैलाशको यात्रामा, तपाईँहरूले पनि डेडिकेटेड मान्छेहरू उहाँले गरिरहनु भएको छ अथवा प्रयासमा छन्, निकै सङ्घर्षपूर्वक उहाँले जानकारीहरू क्लाइन्टहरूलाई उहाँको फ्यामिलीलाई दिइरहनु भएको छ र केही फ्यामिलीहरू केही क्लाइन्टहरू हाम्रोमा पनि आएछन्, बोर्डमा पनि आएछन्। तर हामीले अब सक्दो प्रयास गरेका छौँ तर यसमा निजी क्षेत्रले निकै धैर्यतापूर्वक यसमा काम सघाइरहनु भएको छ र साथै एयरपोर्टमा पनि नेपाल सरकारले डेडिकेटेड पुलिस राखेर ती परिवारका मान्छेहरूलाई सम्पर्क पोइन्टको रूपमा राखेको छ, जानकारी गराएको छ। वेबसाइटमा पनि हामीले नम्बर दिएका छौँ र एनडिआरआरएमए को वेबसाइटमा बकाइदा त्यो एउटा एप पनि बनाएको छ। एपमा हरेक पर्यटकको हरेक पर्सनलको त्यहाँ इन्फर्मेसन छ, उहाँहरूको कहाँबाट उद्धार भएको हो, कहिले भएको हो, सबै कुरा जानकारी गराएको छ। सो ओभरअल यो कोअर्डिनेटेड वेमा काम भएको छ र अब यो विपत्ताको समयमा मलाई लाग्छ अब ठुलो हामीलाई चुनौतीहरू छन्। सबको व्यवस्थापन गर्ने, पहिचान गराउने, डिएनए गराउने, नेपाल पुलिसको मेडिकल हस्पिटलमा पनि त्यो डिएनएको पनि काम स्टार्ट भएको छ। अब किनकि आफन्तहरूले आफ्नो डिएनए पनि दिनु खोजिरहेछन्, डिएनए दिएर उनीहरू आफ्नो जानकारी गराउन चाहिरहेछन्, कति मिसिङ छन् र कति रेस्क्यु भएको छन् भन्नेको मेसेज हामीले दिनु खोजिरहेछौँ।
0: एकमा सर, हुन त अहिले यो रसुवा भोटेकोसीमा आएको भीषण बाढीले नेपालको पर्यटन क्षेत्रमा, खास गरेर त्यस क्षेत्रको पर्यटन क्षेत्रमा कति प्रभाव पार्यो भन्ने कुरा अहिले मूल्याङ्कन गर्ने बेला त भएको छैन, त्यसको बिस्तारै पाटाहरू खुल्दै जालान्। विपदपछि नेपाल सुरक्षित छैन भन्ने सन्देश अन्तर्राष्ट्रिय पर्यटन बजारमा जान सक्ने जोखिम पनि छ, यस्तो बेलामा हामीले के कस्ता रणनीति अपनाउनु पर्ने हुन्छ?
1: अन्तर्राष्ट्रिय मिडियाहरूलाई हामीले राम्रो तरिकाले सूचना सम्प्रेषण गरेका छौँ कि यो दिस इज नट एभ्रिवेयर,
0: हजुर,
1: नेपालको हरेक ठाउँमा हामी यो जोखिममा छैनौँ। अहिले यो जुन प्रकारको हाम्रो यो भयो, यो इन्सिडेन्ट यो भोटेकोसी बेसिनमा, त्रिशुलीसम्मको बेसिनमा भएको एरिया हो, यहाँभन्दा अरू बाहेक कुनै पनि ठाउँमा हाम्रो प्रब्लम छैन भनेर हामीले अन्तर्राष्ट्रिय मिडियाहरू सबैलाई यो जानकारी हामी क्लियरली गरिरहेछौँ, उहाँले सोधे या नसोधे पनि, अब यो प्रेसबाट पनि हामीले टाइम टु टाइम अपडेट गरिरहेछौँ। यो केवल एउटा सेन्ट्रिक एउटा रिभर बेसिनमा मात्र यो भन्नु त्यो क्षेत्र मात्र प्रभावित हो, मैले अघि त्यो क्षेत्रको रिपिट नगरौँ भन्नु न, 15 गाउँपालिका र नगरपालिकामा मात्र, त्यसको पनि केही क्षेत्र त्यो नदीको किनारको क्षेत्र मात्र प्रभावित हो, अरू क्षेत्र सामान्य छन्, केही पनि प्रब्लम छैन। अब केही अहिले यो रोडको यो कुरा मैले भन्दै जाँदा कृष्णभीरमा भएको जुन प्रकारको सडकको त्यो सूचना पनि बाहिर गइरहेछ, मान्छेहरूले त्यो कुरालाई पनि हाइलाइट गरिरहेछन्। तर उसको स्थिति कसरी अल्टरनेटिभ बाटो युज भइरहेछ, कसरी हामी यथाशक्तिलाई मिटिगेट गर्छौँ, यो पनि हाम्रो ठुलो चुनौती नै हो। तर ओभरअल अहिलेको व्यवस्थापनमा ठुलो चुनौती नै त्यही छ, हामीले इन्फर्मेसन हामी पर्यटक दिन्छौँ तर विपदको समयमा उद्धारको जो छ सबभन्दा सबैको पर्खाइ चाहिँ उद्धारमै विशेष जोर दियो भने छिटोभन्दा छिटो यसको व्यवस्थापन हामीले गर्न सक्यौँ भने हामीले यो ड्यामेजलाई घटाउन सक्छौँ, ड्यामेजलाई न्यूनीकरण गर्न सक्छौँ जस्तो लाग्छ।
0: हजुर, जस्तो भविष्यमा यस्ता विपदका बेला पर्यटकको तत्काल पहिचान, उद्धार र सुरक्षित स्थानान्तरण गर्न पर्यटन बोर्ड, गृह प्रशासन, सुरक्षा निकाय, स्थानीय तह वा पर्यटन व्यवसाय बीच केही यस प्रकारको थायी संयन्त्र बनाउनु पर्ने आवश्यकता कतिको देख्नुहुन्छ, कतिको महसुस गर्नुभएको छ?
1: पक्कै हो, अहिले जुन हजुरले जो भन्नुभयो त्यो प्रकारको हामीहरूले अहिले संयन्त्र बनाएका छौँ। त्यसमा अहिले एसोसिएसनलाई डिपार्टमेन्ट अफ टुरिज्म, टुरिस्ट पुलिस सबै मिलेर सही सूचनाको सम्प्रेषण गर्ने, सही समयमा काम गर्ने भन्ने कुरामा हामी लागेका छौँ।
0: वर्षायाममा नेपाल भ्रमण गरिरहेका वा भ्रमणको तयारीमा रहेका पर्यटकलाई तपाईँ सुरक्षित र जिम्मेवार पर्यटकका लागि के कुराहरू सन्देश दिन चाहनुहुन्छ?
1: अब यो ग्लोबल वार्मिङ र ठुलो यस प्रकारको विपद भएको छ, यसले पक्कै नै हाम्रो क्लाइमेट चेन्ज र प्राकृतिक रूपले जुन प्रकारको हाम्रो छ बनोटको कुरा सबैलाई यसको जानकारी नै छ, जुन प्रकारको इन्फ्रास्ट्रक्चर छ, रोडको कनेक्टिभिटी छ, यो जानकारी नभएको होइन, सबैलाई जानकारी नै छ। मेन प्रम्प्ट हाम्रो रिस्पोन्स हरेक कुरामा उद्धारको काम, सही सूचनाको सम्प्रेषण गरिदिने, र यस्ता विपदमा भएको हाम्रो प्रिपेयर्डनेस राम्रो हुनुपर्छ मलाई लाग्छ। एनडिआरआर एमएलए जुन प्रकारको रोल खेलेको छ, अझ अहिले भएका कमी कमजोरीलाई आउँदा दिनहरूमा नहुने गरी सबै कुरा हेरेर यसलाई अगाडि बढ्नुपर्छ। यसलाई कसरी माथिका हाम्रो भनौँ न हिमतालदेखि लिएर यी सबैको व्यवस्था टाइममा हामीले गऱ्यौँ र सही सूचना हामीले दिन सक्यौँ, किनकि हामीले देखेको छौँ केदारनाथको र यता टिस्टाको जुन प्रकारको प्रिपेयर्डनेस थियो हामीले सिक्नुपर्ने उसमा। मलाई लाग्छ यो अलर्ट हुने यो हाम्रो जति पनि प्रकारका हिमतालहरूको र यसबाट जोखिम हुनलाई हामीले टाइमली इन्फर्मेसन पायौँ, यसलाई टाइमली हामीले आफ्नो इन्फर्मेसन डिसिमिनेट गर्न सक्यौँ भने क्षति कमभन्दा कम हुन्थ्यो। यो कुरामा हामीले सुधार ल्याउनुपर्छ। हुन त यसमा मेट्रोलोजिकल डिपार्टमेन्ट लगायत सम्बन्धित निकायहरू यसमा पक्कै नै अगाडि बढ्छन् होला र तर अबको दिनमा हामीले यो इको सिस्टमलाई हाम्रो क्लाइमेट चेन्जका जति इस्युहरू छन् यिनीहरूलाई टाइमली हामीले एड्रेस गर्ने र हरेक फोरममा उठाएर राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा विश्वको सबैलाई यस प्रकारको अनुभूति गराई हामीले एक्चुअल कुरालाई अगाडि ल्याउने हो भने मलाई लाग्छ यो जोखिमहरू घट्दै जान्छ, यस प्रकारको दुर्घटना नहोस् भन्ने हामीहरूले तयारी चाहिँ गर्नुपर्ने नै देखियो। यो अब लास्ट इयर जुलाईमा भयो, यसले के देखाउँछ कि ओभरअल हाम्रो यो इकोलोजीमा हामीले यदि टाइमली हामीले वर्कआउट गरेनौँ भने हामीलाई ठुलो क्षति बेहोर्नु पर्ने रहेछ।
0: अनि जस्तो पर्यटन बोर्डले खास गरेर पर्यटकका परिवारहरूलाई प्रमाणित सूचना उपलब्ध गराउन कुनै हटलाइन अथवा टोल फ्री नम्बर त्यस्तो केही व्यवस्था गरेको छ?
1: डेडिकेटेड टुरिस्ट इन्फर्मेसन डेस्क हामीले यहाँ तल स्थापित गरेका छौँ र टोल ट्याक्स त 1234 जुन प्रकारको अहिले नम्बर इमर्जेन्सीको दिएको छ, गभर्मेन्ट इमर्जेन्सी हटलाइन टुरिस्ट पुलिस हामी यहाँ तल बस्छ किनकि हामीसँग टुरिस्ट भएको हुनाले 9851289445 हाम्रो यो डेस्कमा हुने डेडिकेटेड टुरिस्ट इन्फर्मेसन डेस्क यो नम्बर हो। नेपाल टुरिज्म अर्को टोल फ्री छ 1234, अर्को नम्बर छ गभर्मेन्ट इमर्जेन्सी हटलाइन 1144। यो तिनवटा फोन नम्बरलाई हामीले युज गरौँ। पहिला नेपाल प्रहरीले बकाइदा तिनजनाको नाम डेडिकेटेड अफिसियल्सहरू हुनुहुन्छ उहाँहरूको नाम दिएर एनी इमर्जेन्सी एनी काइन्ड अफ हेल्प यु निडेड फ्रम द पुलिस दिज आर द नम्बर भनेर बकाइदा उहाँ नाम नम्बर र दिएको छ। त्यो कुरा हामीले सबैलाई सबै एजेन्सीहरूलाई सबै एम्बेसीहरूलाई सबैलाई जानकारी गराए।
0: धेरै धेरै धन्यवाद छ महत्त्वपूर्ण जानकारीका लागि।
1: यो विपदको समय हो, यसमा हामी सबै संयमतापूर्वक लागौँ र छिटो भन्दा छिटो उद्धारको कामलाई सक्ने सबै निकायहरूबाट यसमा सहयोग होस् भन्ने अनुरोध गर्न चाहन्छु। धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह अयर। बाढी पहिरोको समयमा पर्यटकले ध्यान दिनुपर्ने कुराहरू।
3: यात्रा सुरु गर्नु अघि मौसम तथा विपद सम्बन्धी सरकारी सूचना हेर्नुहोस्। भारी वर्षाको पूर्वानुमान भए जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्नुहोस्। स्थानीय प्रशासन, प्रहरी, पर्यटन व्यवसायी वा होटलले दिएको जोखिम सम्बन्धी सूचना र यात्रा रोक्न दिएको निर्देशनलाई व्यवस्था नगर्नुहोस्। सडकमा पानी बगेको देखिएमा गाडी, मोटरसाइकल वा पैदल त्यसलाई पार गर्ने प्रयास नगर्नुहोस्। पानीको गहिराई र पानीको बहाव अनुमान गर्न कठिन हुन्छ। भिरालो जमिन, पहिरो गएको क्षेत्र, खोल्सा तथा नदी किनारमा होटेल, टेन्ट वा क्याम्प राख्नबाट बस्नुहोस्। पहिरो रोकिए जस्तो देखिए पनि माथिबाट थप ढुङ्गा माटो खस्न सक्छ। सुरक्षित दूरी कायम गरी स्थानीय सुरक्षाकर्मीको अनुमति वा सडक खुलेको आधिकारिक सूचना पर्खनुहोस्। लगातार वर्षा भइरहेको बेला नदी र खोलाको पानी अचानक बढ्न सक्छ। फोटो वा भिडियो खिच्न भन्दै नदीको किनारमा नजानुहोस्। कहाँबाट कहाँ जाँदै हुनुहुन्छ, कुन होटलमा बस्दै हुनुहुन्छ भन्ने जानकारी आफन्त वा साथीभाइलाई दिनु उपयोगी हुन्छ। प्रहरी, स्थानीय प्रशासन, होटल, ट्रेकिङ कम्पनी तथा उद्धार सम्बन्धी सम्पर्क नम्बर मोबाइलमा राख्नुहोस्। आपतकालीन अवस्थामा फोनको ब्याट्री बचाएर प्रयोग गर्नुहोस्। वर्षायाममा यात्रा गर्दा स्थानीय गाइड वा भरपर्दो ट्रेकिङ एजेन्सीको सहयोग लिनुहोस्। बाटो बिग्रिएको छ भने यात्रा स्थगित गर्नु नै सुरक्षित हुन्छ।
2: वर्षायाममा नेपाल भ्रमण गर्दै हुनुहुन्छ भने मौसमको सूचना हेर्नुहोस्। स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस् र बाढी आएको सडक, नदी किनार तथा पहिरोको जोखिम भएको क्षेत्रमा नजानुहोस्। जोखिम देखिएमा यात्रा स्थगित गर्नुहोस्। याद राख्नुहोस्, सुन्दर दृश्य भन्दा तपाईँको जीवन अमूल्य छ। यही आग्रह सहित आजका लागि दिगो पर्यटन प्रवर्धन कार्यक्रम यति नै। आउँदो महिनाको पहिलो बुधबार आजकै समयमा भेट्ने गरी छुट्टिन्छौ। प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसँगै कार्यक्रम संयोजक उद्धव सिंह च्वाङगडी, कार्यक्रम सञ्चालक मुकुन्द भण्डारी र म विद्या चौधरीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभ दिन।

अब सुनाउँदैछौँ सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वरमा यो स्वदेशगान, रचना कृष्णहरि बरालको अनि सङ्गीत हो गैरे सुरेशको। यो स्वदेशगान पछि ठिक 8 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी, समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी। बुधबारको बिहानी फेरि कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरू माझ हामी उपस्थित भइसकेको छौँ। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी मिनर्वा बज्राचार्यसँगै म चन्दा विष्ट। आज कार्यक्रममा फेरि हामी युवा पुस्ताको, नवयुवा पुस्ताको कुरा सुनाउन लागेका छौँ। यसको लागि हामीसँग दुईजना युवा पुस्ताका छोरीहरू हुनुहुन्छ। हामीले युवा पुस्ताका छोरीहरूको कुरा कति सुन्यौँ, अपेक्षाहरू कति बुझ्यौँ, यो पनि आज सुनाउन मन लागेको छ। अनि युवा पुस्ताहरूले के चाहन्छन्, कस्तो कार्यस्थल, कस्तो भविष्य, परिवार र समाजबाट कस्तो खालको अपेक्षा राख्नु भएको छ, यो विषयमा पनि आज हामी कुराकानी गर्नेछौँ। नव पुस्ताका युवा छोरीहरूको कुरा सुनाउने क्रममा आज हामीसँग दुई सामाजिक अभियन्ता नवयुवा पुस्ताका छोरीहरूको परिचय म तपाईँहरूलाई गराउँछु है त।
3: नमस्ते, मेरो नाम सदीक्षा नेपाल, अहिले म कानुनको विद्यार्थी हो र त्यसै गरी सङ्गीत पनि अध्ययन गर्दैछु र सामाजिक कामहरूमा पनि काम गर्दैछु।
4: नमस्कार, म आरोही अधिकारी, म चाहिँ फेमिनिस्ट प्रिन्सिपल, नारीवादको सिद्धान्तमा बसेर काम गर्छु, विशेष गरी युवा किशोर किशोरी र बालबालिकासँग चाहिँ मेरो कामहरू गर्दैछु म। मलाई म सानो हुँदा आमाले एउटा कथा सुनाउनुहुन्थ्यो, मलाई त्यो कथा असाध्यै मन पर्थ्यो। कथामा राजकुमार आफ्नी राजकुमारीलाई भेट्न घोडा चढेर आउँछ। मलाई लाग्थ्यो मलाई भेट्न मेरो राजकुमार घोडा चढेर आउँछ। त्यसपछि म ठुली हुँदै गएँ, मेरा सपनाहरू ठुला हुँदै गए, मेरो प्रेमको परिभाषा पनि ठुलो हुँदै गयो। प्रेम बुझ्ने उमेरमा बल्ल थाहा भयो मलाई राजकुमार होइन, राजकुमारी मनपर्छ, मलाई ऊ होइन उनी मनपर्छ।

0: आज यो कविता र यो गीत आज हाम्रो कार्यक्रममा छोरीका कुरा सुनाउन उपस्थित आरोह्य अधिकारी र सदीक्षा नेपालको जो विद्यार्थीको रूपमा पनि हुनुहुन्छ, सामाजिक काम कार्यमा पनि अग्रसर हुनुहुन्छ। यस्ता थुप्रै हाम्रा युवा पुस्ता छन् जो केही गर्नको लागि अगाडि बढिरहनु भएको छ। यी युवाको मनको कुरालाई हामीले कति सुन्यौँ, कति बुझ्यौँ, कति बुझ्नुपर्छ, कति सुन्नुपर्छ र अब नवयुवा पुस्ताको भूमिका कस्तो हुनुपर्छ, यही कुरालाई आज हामी अगाडि बढाउँदैछौँ। आरोही र सदीक्षा दुवैजनालाई कार्यक्रम आजका नारीमा म स्वागत गर्छु।
1: धन्यवाद।
0: अहिले देशमा एउटा विपदको अवस्थामा छ। रसुवा, यो तिब्बत क्षेत्र हुँदै रसुवाबाट आएको यो बाढीले अहिले थुप्रै धनजनको क्षति पुर्याएको छ। उद्धार कार्यसँगै अब पुनःस्थापनामा पनि जुट्नुपर्ने अवस्था भएको छ। यति बेला सुरक्षित रहँदै बाँच र बचाऊ भन्ने अभियानमा हाम्रा धेरै युवाहरू पनि अगाडि बढ्नुभएको छ। पहिलाको अवस्थाभन्दा हुन त युवा पुस्ताहरू धेरै यो बाढी पीडितमा युवाहरू पनि पर्नुभएको छ भने युवा पुस्ताहरू सहयोग र साथ दिँदै पनि आउनुभएको छ। एउटा युवा पुस्ताको नाताले होइन, देशमा प्राकृतिक विपत्तिहरू आउँछ होइन, त्यस्तो बेलामा चाहिँ कस्तो लाग्ने रहेछ, अहिलेको अनुभव यहाँहरूको कस्तो रहे? यति बेला हामी उद्धारमा लागेको छौँ, साथ सहयोगमा जुटेको छौँ नि त होइन, धेरैको सकुशल उद्धार होस् हामी यो अपेक्षामा पनि रहेका छौँ।
1: जे पनि भयो त्यो एकदमै आपतकालीन स्थिति पनि थियो होइन, र कसैले कल्पना पनि नगरेको कुराहरू भयो। तर अब पहिला यस्तो विपदहरू आउँदा चाहिँ हामी बालबालिका नै थियौँ, अहिले चाहिँ युवा अवस्थामा आएर यो विषयहरू देख्दा, भोगिरहेको त्यस्तो दर्दनाक पीडाहरू देखिरहँदा चाहिँ आफ्नो भूमिकाहरू चाहिँ अझै बलियो छ जस्तो लाग्छ होइन, अझै ठुलो जिम्मेवारी चाहिँ हामी युवाहरूले बोकेको छौँ जस्तो लाग्छ। आफ्नो हिसाबबाट गर्ने सहयोगहरू गरिरहेका छौँ, त्यो बाहेक चाहिँ कसरी अब यत्रो समयमा चाहिँ भ्रम फैलाउने कुराहरू, मिथ्या सूचनाहरू चाहिँ फैलिरहेको अवस्थामा कसरी सही सूचना प्रवाह गर्ने भन्ने विषयमा चाहिँ मेरो भूमिका छ। त्यो बाहेक चाहिँ अब कसरी अझै धेरै उद्धारको कामहरूमा सहयोग गर्न सकिन्छ, आफ्नो भूमिका के हुनसक्छ, कसैलाई सहयोग गरिरहँदा चाहिँ राइट सिस्टम कताबाट छ, सही तरिकाबाट कसरी जाने भन्ने कुरामा चाहिँ ध्यान गरिरहेको छौँ।
0: सदीक्षा
2: हजुर, मेन कुरा चाहिँ अहिले पनि गलत सूचना प्रवाह हुनबाट चाहिँ हामीले बचाउनु पर्छ होइन, हाम्रो ठुलो भूमिका हुन्छ यसमा मिसइन्फर्मेसनहरूलाई चाहिँ फैलिन नदिनको लागि। अझै अहिले त कति धेरै यसो एआईको कुराहरूबाट युज भएर होइन, फेक भिडियो फोटोहरू चाहिँ युज भइरहेको छ। अब हामीले कोही कोहीले चाहिँ छुट्याउन सक्लाम होइन, युवा पुस्ताकोहरूले, तर हाम्रो आमा, हजुरआमा, बुवा, हजुरबा, अङ्कल, ठुलबुवाहरूलाई त त्यो गाह्रो पर्न सक्छ। त्यही कुरामा चाहिँ उहाँहरूलाई हेर्दाखेरि अनि विश्वास लाग्छ, अनि उहाँहरूको मेन्टल हेल्थमा पनि कति धेरै असर पर्छ होइन। अनि मैले आफ्नै मेरो घरमा पनि मेरो मम्मीले मोबाइलमा भिडियो हेरिराख्दाखेरि त्यो एआईबाट बनाएको त्यो लासको भिडियो रहेछ, अनि एकदम दर्दनीय अवस्थाको थियो। अनि त्यो हेरेर एकदमै धेरै मेरो मम्मी डिस्टर्ब हुनुभएको थियो, कति दिनसम्म रुनु पनि भयो। अनि साँच्चीकै नै भइ पनि रहेको छन्, तर यसरी गलत सूचनाहरू चाहिँ फैलाउनु चाहिँ हुँदैन। यो परिस्थितिमा हामीले सबैभन्दा ठुलो गर्न सक्ने यही नै हो, किनभने अहिले डिजिटल युग पनि छ होइन। अनि अर्को भनेको आफूले जति सकिन्छ, जे जे सकिन्छ त्यो राहतहरू वितरण गर्ने, अनि आफू कसरी चाहिँ हातेमालो गर्न सकिन्छ त्यो गर्न सकिन्छ।
0: हजुर, पक्कै पनि यति बेला प्रविधिको गलत प्रयोग नहोस् हामी असाध्यै सचेत हुन आवश्यक छ। युवा भएको नाताले आफ्नो कुराहरू परिवारमा होइन, समाजले, देशले कति सुनिदिएको छ जस्तो लाग्छ, आज त्यो पनि सुनौँ न। हजुर,
1: एकदमै हजुर, सुन्नु नै भएको छैन भन्न त मिल्दैन, तर अलि चित्त बुझ्दो हिसाबले चाहिँ सुन्नु भएको छैन भन्छु म होइन। देशको कुरा गर्दा पनि अलिकति परिवर्तन चाहिँ हामीले फिल गरिरहेको छौँ, यो अहिलेको प्रोटेस्ट, जेनजीको प्रोटेस्ट पछि आएको परिवर्तनसँगै चाहिँ युवाको आवाजहरूलाई अझै बढी ध्यान दिएर सुन्नु भएको, हाम्रो कुराहरूमा चाहिँ अलिकति ध्यान आकर्षण भएको चाहिँ हामीले फिल गर्छौँ। त्यो बाहेक परिवारमा चाहिँ अलि सजिलो पनि हुँदो रहेछ कि, सुन्नु भएन भने झगडा गर्ने अप्सन छ होइन, कहिलेकाहीँ मैले भनेको सुन्नै पर्छ भन्ने पनि अप्सन छ, तर त्यो परिवारसँग जस्तो सजिलो बाहिर गएर काम गरिरहँदा होइन यो अभियानमा लागेर काम गरिरहँदा चाहिँ हुँदैन। कतिपय ठाउँमा चाहिँ युवा भएको यो उमेर समूहमा त्यही माथि महिला भएर बाहिर गएर बोलिरहँदा त नानी भनेर सम्बोधन गरिदिने अनि कुरा नसुनिदिने अझै पनि छ। तर त्यो भनिरहँदा म चाहिँ एकदमै आशावादी भएरै काम गर्छु, त्यो आए पनि अलि लाउडर भएर हुन्छ कि अलि आवाज ठुलो बनाएर हुन्छ कि अलि दुई तिनचोटि एउटा कुरा गरेर हुन्छ कि, आफ्नो कुरा राख्न चाहिँ प्रयास गर्छु।
0: आरोहीले भन्नुभयो नि त्यस्तै लाग्छ सदीक्षालाई?
2: हजुर, मलाई पनि उहाँले भन्नुभएको जस्तै नै लाग्छ। हाम्रो युथ पपुलेसन कति धेरै छ होइन हाम्रो कन्ट्रीमा, अनि जुनसुकै पनि हामीहरूले आन्दोलन भनौँ अथवा कुनै एउटा सिनेरियो क्रिएट हुँदाखेरि जनसहभागिता युथको कति धेरै छ नि त होइन। अनि हामीहरूले अब पहिला पहिलाको समयमा हेर्दाखेरि चाहिँ अझै गभर्मेन्ट र हामी बिच युवाहरूको बिच चाहिँ एउटा त्यो स्पिडै क्याच हुन नसकेको जस्तो चाहिँ थियो है। तर अहिलेको सिचुएसन हेर्दाखेरि अलिकति फरक छ, किनभने मन्त्रीमण्डलदेखि लिएर हाम्रो प्रधानमन्त्री पनि अनि धेरैजना सांसदहरू उहाँहरू प्रायः जसो युवा नै हुनुहुन्छ, उहाँहरूले हाम्रो कुरा बुझ्नु पनि हुन्छ जस्तो लाग्छ आफू युवा भएको हुनाले। अनि अहिलेको सिनेरियो अलिकति फरक छ, त्यही भएर हामी युवाहरू अलिकति आशावादी पनि छौँ, हाम्रो कुराहरू पनि सुनिन्छन् कि अझै केही हुन्छ कि भन्ने हामीलाई आशा पनि छ। अब
0: हजुर, जेनजी आन्दोलनको होइन यो बदौले त एक वर्ष भएको छ नि त होइन, भ्रष्टाचारको विरोध सुशासनको एउटा एजेन्डा लिएर पारदर्शी शासन व्यवस्था होस्, पारदर्शी शासन प्रणालीको मागले एकदम प्राथमिकता पाएको जेनजी आन्दोलन, अनि जेनजी यो नवयुवा पुस्ता नेपाली नागरिकहरूको प्रमुख भूमिका पनि त्यसमा रहे नि त यसमा। अनि यसमा चाहिँ अब वर्षौँदेखिको जुन हुन्छ नि जुन निराशा आक्रोश चाहिँ एकैचोटि संसारले देख्ने बुझ्ने गरी नै यो नवपुस्ताहरू अगाडि आउनुभयो नि त परिवर्तनको लागि, अनि त्यसले चाहिँ अब नेतृत्व हस्तान्तरण पुस्तान्तरण प्रक्रिया ढिला भएको कुरालाई पनि उठाए नि त एक हिसाबले होइन, उठाएन मात्र अहिले परिणत पनि गरिएको छ। र यसै गरी शासकीय गुणस्तर सुधार होस् भन्ने पनि रहेको थियो, भ्रष्टाचार अवैध सम्पत्ति आर्जन अनि यस्तै गरी आर्थिक यो अपचलन यी कुराहरू नहोस् भन्नको लागि थियो यो एक वर्षको अवधि आन्दोलन, त्यसपछि निर्वाचन, त्यसपछि युवा पुस्ताहरूको नेतृत्व होइन। साँच्चै युवा पुस्ताले नै कसरी मूल्याङ्कन गरिरहनु भएको छ त यो एक वर्ष पुरा हुँदा, त्यो पनि सुन्न मन लागेको छ।
1: प्रोटेस्ट पछि चाहिँ युवाहरूमा अब जसरी चुनावको कुराहरू आयो होइन, पहिला भन्दा एकदमै सक्रिय रूपमा चाहिँ अब भोट हाल्नुपर्ने कुराहरूमा चाहिँ उहाँहरूको एकदमै ध्यान थियो। त्यो सँगसँगै चाहिँ हामीसँगै एउटा भोटर आइडी रजिस्ट्रेसन,
0: पहिला चाहिँ त्यो भोट हाल्ने भनेपछि त्यति उत्साह देखिँदैन होइन, के हो यो ल हालिदिउँ न त भने जस्तो होइन।
1: जहिले एउटै व्यक्ति आइरहेको देख्दा त्यो गएर भोट हाल्ने विलिङनेस पनि हुँदैन थियो होइन, आफूलाई को उठेको छ चुनावमा त्यसमा हामी खासै ध्यान पनि दिँदैनथ्यौँ। अनि हामीले चाहिँ सँगै एउटा भोटर आइडीको रजिस्ट्रेसन क्याम्पेनमा पनि काम गऱ्यौँ कि, झन्डै 400-500 नै भोटर आइडी रजिस्ट्रेसन गऱ्यौँ हामीले, हामीसँग अर्को एकजना साथी पनि हुनुहुन्थ्यो। अनि त्यो क्रममा नै उहाँहरूबाट यति धेरै उत्सुकता देखेँ मैले होइन, उहाँहरूमा एकदमै परिवर्तनको चाहिँ अब भएन भने चाहिँ यत्रो वर्ष भइसक्यो, अब यो प्रोटेस्टपछि पनि भएन भने चाहिँ अब हुँदैन भन्ने आशा थियो पनि थियो उहाँहरूलाई होइन। अनि त्यो हुँदा चाहिँ उहाँहरूले जहिले पनि मेरो त घरमा झगडा पर्छ, तपाईँहरूले नबोलेर हामीले बोल्नु परेर अनि यस्तो भएको त हो नि भनेर म मेरो बुवाआमालाई भन्छु भन्नुहुन्थ्यो कि। अनि यो चुनावमा चाहिँ उहाँहरूको सक्रिय सहभागिता पनि उत्तिकै थियो होइन,
0: युवा पुस्ताको होइन,
1: त्यो बाहेक पनि अब भोट हाल्ने बाहेक पनि अब कसरी त्यो ठाउँहरूमा जाने, आफ्नो सहयोग कसरी गर्ने, त्यो बाहेक पनि सबैको अब पेपरहरू पढेर बसेर गरेर उहाँहरूले डिसाइड गर्नुभएको हो नि त। सो त्यो हुँदा चाहिँ आफू एकदमै बुझेर सम्झेर भोट हाल्नु भएको अनि त्यही त्यसैसँगै काम नै भइरहेको जस्तो लाग्छ मलाई चाहिँ।
2: अब यो कुरा गरिराख्दाखेरि अब यो हामीहरूको ठ्याक्कै एक वर्षको समय, एक वर्ष नै भनौँ है, यो समयलाई फर्केर हेर्दाखेरि ठ्याक्कै त्यो सेप्टेम्बर 8-9 को दिन फर्केर हेर्दाखेरि एकदमै मनै कस्तो भएर आउँछ। अहिले पनि कतिजनाले ज्यान गुमाउनु भयो अनि कतिजनाहरू यसको लागि लड्नु भयो होइन। अब उहाँहरू सबैको आत्माको शान्तिको लागि हामीले त्यति मेहनत गरेको, हाम्रो त यो शान्तिपूर्ण आन्दोलन गर्नु त हाम्रो अधिकारै हो नि त, हाम्रो मौलिक हक धारा 17 नै छ यो लेखेको, हाम्रो राइट टु फ्रिडम भनेर हाम्रो आफ्नो अधिकार प्रयोग गरेर हामीहरूले लडेका थियौँ। अनि यसको अब आउटकम चाहिँ के भयो त भनेर हेरिराख्दाखेरि अब नयाँ सरकार पनि भर्खरै आउनु भएको छ, उहाँहरूले काम गर्दै नै हुनुहुन्छ अनि आफूले सक्दो गर्दै नै हुनुहुन्छ। र मेन कुरा मलाई अहिलेको कुराको सबैभन्दा मन परेको भन्दाखेरि चाहिँ उहाँहरू चाहिँ जनतासँग अलि नजिक हुनुहुन्छ कि, फिजिबल हुनुहुन्छ अनि त्यो कुराले जनतालाई पनि होइन है हामीसँग सरकार छ भन्ने कुराको महसुस हुँदो रहेछ। अहिले कानुन मन्त्रालयमा इन्टर्नसिप गरिराख्दाखेरि मैले नजिकबाट निहालेको कुरा मलाई देखेर एकदमै खुसी पनि लाग्यो। अहिले उहाँहरूले एउटा वेबसाइटमा पोर्टल खोल्नु भएको रहेछ, त्यहाँनिर चाहिँ हामीले आफ्नो गुनासो र सुझावहरू चाहिँ राख्न मिल्दो रहेछ, इमेलहरूबाट पनि आफ्नो गुनासो सुझावहरू पठाउन मिल्दो रहेछ। अनि एउटा चाहिँ अर्को पोर्टल चाहिँ मेक युर ओन ल भन्ने रहेछ, आफ्नो कानुन आफै बनाऊ भन्ने कानुन, त्यसमा चाहिँ हामीहरूलाई लागेका कानुनहरूमा चाहिँ सल्लाह र सुझावहरू दिन मिल्दो रहेछ। अनि यो सबै कुरा चाहिँ उहाँहरूले 1 by 1 पढ्नु हुँदो रहेछ मजाले, र पढेर चाहिँ त्यसको एन्सर पनि गर्नु हुँदो रहेछ, सहजीकरण पनि गर्नु हुँदो रहेछ। अनि यो देख्दाखेरि चाहिँ कस्तो खुसी लाग्यो कि, किनभने मैले आफैले पनि एक्सपेक्ट गरेको थिइनँ, मेरो लागि पनि एकदम नयाँ कुरा थियो यो। अनि उहाँहरू आफै दिन रात नसुतिकन काम गरिरहनु भएको छ, सचिवालयको टिमदेखि लिएर सबैजना त्यसरी काम गरिरहनु भएको छ, उहाँहरूको कुरा सुनिदिइरहनु भएको छ। अनि जनतालाई चाहिँ सरकार हाम्रो नजिकै छ है, हाम्रो कुरा पनि सुनिरहेको छ भन्ने अहिले महसुस हुँदाखेरि चाहिँ कति धेरै राहत हुन्छ नि त, त्यो चाहिँ एकदम राम्रो लागिरहेछ। र छन् धेरै कुराहरू
0: अझै गर्नुपर्ने कुराहरू गर्नुपर्ने कुराहरू के होला जस्तो लाग्छ,
2: गर्नुपर्ने कुराहरू चाहिँ मलाई चाहिँ कति पय कुरामा नयाँ हुनुहुन्छ, भर्खर आउनु भएको छ, सिक्दै हुनुहुन्छ, जान्दै हुनुहुन्छ, त्यही भएर उहाँहरूले चाहिँ अलिकति मेहनत अझै धेरै गर्नुपर्छ जस्तो लाग्छ, अध्ययनदेखि लिएर रिसर्च राम्रोसँग गर्नुपर्छ जस्तो लाग्छ अनि साह्रै हुँदै जान्छ।
1: त्यहीसँग चाहिँ मैले अझै आफूलाई चाहिँ एडिसनल इन्फर्मेसन चाहिँ उहाँहरूले लिनुपर्ने चाहिँ मैले पनि देखेको छु होइन। उहाँहरू एकदमै सजिलो हुनुहुन्छ, हामीले एउटा मेसेज गर्यो भने पनि उहाँहरूले मेसेज पनि हेर्नु हुँदो रहेछ, मैले पनि एक दुईवटा चाहिँ त्यस्तो एन्काउन्टर गरेको छु। तर त्यो बाहेक पनि आफूलाई चाहिँ अझै जति सक्दो त्यति जानकारीले चाहिँ उहाँहरूले लिनुपर्ने अवस्था चाहिँ अझै देखिन्छ।
0: हजुर, अहिले प्रविधि मैत्री छ भनौँ न होइन,
1: सजिलो छ,
0: सजिलो छ। यदि भनिरहँदाखेरि फेरि प्रविधिसँगै जोडेँ है त, हाम्रो नवयुवा पुस्ताले जुन अपेक्षा राख्नुभएको थियो, अहिले देशको नेतृत्व युवा पुस्ताले लिइराख्नु भएको छ, यो कस्तो रह्यो त भन्ने कुरा हामीले गऱ्यौँ होइन। अनि प्रविधिको कुरा आयो, प्रविधि मैत्री छ अहिले नेतृत्व पनि होइन, अहिले चाहिँ अब युवा पुस्ताहरू प्रविधि र सामाजिक सञ्जाल बिच नै हुर्किनु भएको पुस्ताहरू हुनुहुन्छ नि त नि होइन, परम्परागत कुरा कामलाई अलिकति छोडिदिएर अब आफ्नै पहिचान सृजनशील काममा लागौँ भन्ने हाम्रो युवा पुस्ताको छोरीहरूको छ होइन, सजिलो गाह्रो के छ?
1: सामाजिक सञ्जालमा आफूलाई राख्दा होइन, आफ्नो विचारहरू राख्दा हामीले सबैभन्दा सजिलो गरी आफूले फिल गरेको कुराहरू, आफूलाई आफ्ना भोगाइहरू सिकाइहरू जे गएर पनि एकदमै राम्ररी एकदमै लामो गरी लेख्न पनि मिल्छ, कहिलेकाहीँ आज दिक्क भयो भनेर लेख्न पनि मिल्छ। तर महिलाले आएर यो कुराहरू राखिरहँदा चाहिँ पुरुषलाई जति सजिलो हुन्छ त्यति चाहिँ हुँदैन, हामीले एकदमै धेरै टिका टिप्पणीहरू भोग्नुपर्छ होइन, कहिलेकाहीँ एकदमै पढ्नै नसकिने कमेन्टहरू आउँछन्, पढ्नै नसकिने मेसेजहरू आउँछन्, त्यो त अब बाहिरबाट आउने त भइहाल्यो, कहिलेकाहीँ आफ्नै आफन्तहरू छरछिमेक परिवारबाट पनि तपाईँको छोरीले त्यतिसम्म चाहिँ नलेखेको भए हुन्थ्यो, अलिक कम लेख्दै पनि भइहाल्छ नि, गुनासो छ भन्दैमा जे मन लाग्यो लेख्न त भएन भन्ने पनि हुन्छ होइन। त्यो हुँदाखेरि चाहिँ स्वतन्त्रता छ नभएको होइन, मेरो फेसबुकको एक्सेस मैसँग छ, त्यो अरूले हेर्न पाउँदैन, तर त्यो भनिराख्दा त्यहाँ आउने कमेन्टहरू, त्यहाँ आउने टिका टिप्पणीहरू चाहिँ मैले रोक्न सक्दिनँ, अनि कहिलेकाहीँ त्यो पढेर चाहिँ मैले नलेखेको भए हुन्थ्यो कि भन्ने चाहिँ हुन्छ, तर त्यो भनिरहँदाखेरि चाहिँ आफूलाई गर्न मन लागेको कुराहरू, आफ्नो भोगाइहरू चाहिँ त्योभन्दा माथि हुन्छ, त्योभन्दा ठुलो हुन्छ कि, त्यो भएको भएर त्यो कुराले रोकिहाल्न चाहिँ आफूलाई मन लाग्दैन।
0: हजुर, जे कुरा ठिक छ त्यो चाहिँ ल्याउनु पर्छ भन्ने पनि छ नि त, होइन? आरोहीको कुरामा चाहिँ हो नि त, अहिले बुलिङ र असुरक्षा हाम्रो छोरीहरूलाई नै बढी छ नि त, महिलाहरूलाई नै बढी छ नि त, होइन? त्यो देखिरहेको छ नि त। अब सदीक्षा त कानुनको विद्यार्थी पनि, सामाजिक न्यायप्रति पनि अहिलेको युवा पुस्ताहरू चाहिँ गम्भीर हुनुहुन्छ के, उल्लङ्घन हुनुहुन्न नि त, नाइ भनेको नाइ हो, होइन? हुनुपर्ने कुरा हुनुपर्छ भन्ने छ नि त, होइन? अनि त्यही कुराहरू फेरि फेस गरिरहनु परेको अवस्था पनि छ के, होइन?
2: हो नि, अब मैले यसो हेर्छु कि, अब हामीहरूले एउटा प्राविधिक माध्यमबाट आफ्नो कुरा राख्ने प्लेटफर्म त मजाले पाएको छौँ, होइन? अब मैले मेरो आमाहरूलाई हेर्छु, ठुला आमाहरूलाई हेर्छु, उहाँहरूले कस्तो मजाले खुलेर अहिले रमाइरहनु भएको छ, होइन? अनि त्यो देख्दा मलाई एकदमै खुसी लाग्छ कि, किनभने उहाँहरूले पहिलाको समयमा त यस्तो मजाले हाँसेर खुलेर आफ्नो साथी सङ्गीसँग रमाइलो गर्दै बसेर, होइन, फेसबुकमा टिकटक बनाएर हाल्ने, अनि त्यो देख्दाखेरि पनि एकदमै खुसी लाग्छ मलाई चाहिँ, होइन? त्यो एउटा रमाइलो गर्ने माध्यम पनि भएको छ। कति वर्षौँदेखि अनपेड केयर, दिनभरि रातभरि आफूले काम गरेको छ, तर तिमी के काम गर्छौ भनेर कसैले सोध्यो भने म त केही काम गर्दिनँ, घरमै बस्छु भनेर भन्नुहुन्छ नि त, होइन? अनि सबै सङ्घर्ष एक्लै सम्हालेर बस्नु भएको छ, र अहिले उहाँहरूले पनि थोरै रमाउने माहौल पनि पाउनु भएको छ, र हामीले पनि आफ्नो डिजिटल माध्यमबाट आफ्ना कुराहरू राख्ने प्लेटफर्म पाएको छौँ। तर त्यही भनिराख्दाखेरि अब मलाई चाहिँ यो कन्सेन्टको कुरा चाहिँ बुझ्नु नै भएको छैन कतिले जस्तो लाग्छ, बुझ्नु नै भएको छैन। यसको चाहिँ अवेरनेस चाहिँ एकदमै धेरै जरुरी छ हाम्रो समाजमा।
0: हजुर, प्रविधि त आयो, तर त्यसलाई कसरी प्रयोगमा लिएर आउने, कति सचेत हुनुपर्छ, यो प्रयोगमा जुन गल्तीहरू हुन्छ त्यसको कारणले कति समस्याहरूको सामना गर्नुपर्छ भन्ने, त्यो सचेतनाको चाहिँ अभाव भयो।
1: बाहिर जति असुरक्षित हामी हुन्छौँ, होइन, त्यसरी नै डिजिटल स्पेसहरू मा पनि हामी त्यत्तिकै असुरक्षित हुने ठाउँहरू छ कि।
0: भनिन्छ नि त, एकचोटि राखेको फोटो, एकचोटि लेखेको कुरा, होइन, बोलेको कुराहरू कहिले पनि डिलिट हुँदैन, कहीँ कतै त्यसलाई हेरिराखेको हुन्छ, कहीँ कतै छ भन्ने कुरा चाहिँ अब हाम्रो बालबालिकालाई, हाम्रो युवा पुस्तालाई, हाम्रो आमा हजुर वा हजुरआमाले पनि सचेत हुनुपर्ने अवस्था पनि आएको छ। चलाउन त हामी चलाउँछौँ सामाजिक सञ्जाल, अनि कुराहरू हुँदा, यो प्रविधिको कुराहरू हुँदाखेरि जुन कुराहरू यसमा सचेतना जागोस् भन्नको निम्ति आफू जस्तै साथीहरू, घर परिवारलाई, आमा बुवाहरूलाई तपाईँहरूले भन्नुपर्ने कुरा के हो जस्तो लाग्छ?
1: अहिलेको कन्टेक्स्टमा कुरा गरिरहँदा पनि, होइन, अब यो बाढीको फोटोजहरू, भिडियोहरू, कुनै साँच्चिकैको भिडियोहरू, कुनै एआईले बनाएको भिडियोहरू, त्यो हेरेर, होइन, आफ्नै मानसिक स्वास्थ्यलाई असर पर्ने गरी, रेस्ट नै नगरिकन हेरेको हेरै गरेर आफैलाई गाह्रो हुने गरी त्यो ब्रेक गर्न पनि नसक्ने अवस्थाहरू पनि छ क्या हाम्रै परिवारमा पनि। अनि त्यो बाहेक चाहिँ अब मैले चिनेको यो व्यक्तिको यो व्यक्ति हो रहेछ यो मान्छे, त्यही भएर यसले मलाई मेसेज गर्दा चाहिँ मैले रिप्लाई गरेँ भन्ने कुराहरू हुन्छ, होइन? अनि यस्तो यस्तो कुरामा चाहिँ उहाँहरूको सेफ्टीमा अलरेडी नै एउटा ठुलो प्रश्न चिन्ह आइसकेको हुन्छ कि, नचिनेको व्यक्तिको राम्रो, अब उसले मलाई राम्ररी नै मेसेज गरेको होला नि त, भए हामीले फिल्टर गर्छौँ, होइन? मलाई कसैले मेसेज आयो, मैले यो व्यक्ति चिनेको छैन भने म ब्लक गर्छु, रिपोर्ट गर्छु त्यो प्रोफाइलहरू। तर मेरो हजुरआमा उहाँहरूको जेनेरेसनमा यो आयो भने चाहिँ मलाई मेसेज आएको थियो राम्रै होला भनेर मैले रिप्लाई गरेँ भन्ने कुराहरू पनि आउँछ, होइन? त्यो बाहेक अब हामीले सेफ्टीको कुरा गरिरहँदा चाहिँ हामीले केमा चाहिँ आफ्नो प्लेटफर्महरू बनाउने, अकाउन्ट पब्लिक राख्नुपर्ने ठाउँमा कसरी सेफ बनाउने, प्राइभेट राख्न मिल्छ भने पब्लिक गरेर किन राख्ने भन्ने कुराहरूमा चाहिँ त्यो फिल्टरहरू गर्न चाहिँ उहाँहरूलाई सिकाउनु पर्ने पनि जरुरी चाहिँ छ जस्तो लाग्छ मलाई।
2: हो, अनि अहिले अब धेरै जस्तो हुन्छ नि अकाउन्टहरू ह्याक पनि भइरहेको छ, होइन? अब जुन पाए त्यही लिङ्कहरू क्लिक गर्दाखेरि त्यो ह्याक हुनसक्छ, अनि हाम्रो
0: कति ठगीमा परिरहनु भएको छ, होइन?
1: एकदमै,
2: अनि यो उहाँहरूलाई थाहा नहुन पनि सक्छ कति कुरा, अनि त्यसले गर्दा नि धेरै असर पारिरहेको छ नि त।
0: अब त्यो भएपछि त अब नवयुवा पुस्ताको त कति धेरै भूमिका हुने रहेछ कि, हरेक क्षेत्रमा जति बुझ्यो होइन त्यसलाई सम्हाल्नु पनि पर्यो नि त। आफ्नो परिवारमा पनि, मेरो पहिला छोराछोरीले के हेरिराखेको छन् ससाना बालबच्चाहरूले भनेर अभिभावक जति सचेत हुनुपर्छ. अब नवयुवा पुस्ताहरू आमा हजुरआमाहरूले होइन बुवाहरूले काकाहरूले हजुरबुवाहरूले के हेरिराख्नु भएको छ होइन त्यसले उहाँहरूमा कस्तो खालको प्रभाव परेको छ भनेर त्यो सचेतना घर घरमा अब जगाउनु छलफल हुनु पनि आवश्यक भयो होइन. अहिले एउटै घरमा पनि सबैजना मोबाइलमा व्यस्त के एकै ठाउँमा बसेको छ तर कोही कसैको ध्यान कोही प्रति छैन कि
2: घन्टौँसम्म त्यही फोनमा मात्र हेरेको छ चाहिने नचाहिने इन्फर्मेसन सबै त्यहीँ हुन्छ अनि वासरुम टोइलेट जाँदाखेरि पनि फोनै लिएर गएको छ पकाउँदाखेरि पनि फोनमै हेरेर युट्युब हेरेर पकाइरहेको अनि धेरै त्यस्तो
0: कुरा धेरै छ हामीहरू युवा पुस्तासँग गर्नुपर्ने. रेडियो नेपाल सुनिरहनु भएको छ यो समय भने कार्यक्रम आजका नारी हामी सुनाइरहेको छौँ हरेक साताको बुधबार यसै समय रेडियो नेपालबाट यहाँहरूले सुनिरहनु भएको छ. यसमा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको जीवन अनुभवसँगै महिला सवालका विविध विषयको उठान पनि गर्दै आएका छौँ. अब समाज महिला पुरुषमा मात्र सीमित छैन महिला र पुरुषको समान सहभागिता समन्वय र परस्परको एउटा विचार र समानताको सोचले मात्र अगाडि बढ्छ. त्यसबाहेक पनि हामीसँग LGBTIQ प्लस ए सबैजना हुनुहुन्छ यो सबैजनाको भूमिका आवश्यक छ होइन. हामीले अब महिला पुरुषको भनेर समग्रको कुरा पनि गर्नु परेको छ र त्यसमा पनि युवा विचारलाई पनि सुन्नु सुनाउनु परेको छ. यसै सन्दर्भमा आज कार्यक्रम आजका नारीमा नवयुवा पुस्ताका दुई छोरीहरू हामीसँग हुनुहुन्छ. सामाजिक अभियन्ताको रूपमा आज हामीले उहाँहरूलाई उहाँहरूको यो कुरा सुनाइरहेको छौँ. आज हामीसँग आरोही अधिकारी र सदीक्षा नेपाल हुनुहुन्छ. सदीक्षा नेपाल कानुनको विद्यार्थी हुनुहुन्छ सामाजिक क्षेत्रमा पनि अग्रसर हुनुहुन्छ. आरोही अधिकारी युवा पुस्तासँगै काम गरिरहनु भएको छ. हाम्रो देश जुन बाल विवाहको कारण पनि कति हाम्रा छोरीहरूको जीवनमा अवरोध आएको छ होइन. हामी जन्मनुभन्दा अगाडि पेटदेखि जन्मिएपछि बालिका अवस्था किशोर अवस्था युवा अवस्था होइन त्यो हुँदै हुँदै गएर वृद्ध अवस्थासम्म पनि जीवनको हरेक चक्रमा महिला हुनुकै कारण छोरी हुनुकै कारण अझ बढी समस्यासँग जुधिरहनु परेको छ. हामी त यति धेरै समस्यासँग छोरी भएकै कारणले पो जुध्नु परेको रहेछ छोरी भएकै कारणले पो जुधिराख्नु भएको रहेछ भन्ने कुरा जब बुझ्यो नि होइन त्यसपछि के लाग्दो रहेछ आरोही.
1: सबैभन्दा सुरुमा चाहिँ हामीलाई एकदमै सानै उमेरमै थाहा भयो कि छोरी भएपछि डिफ्रेन्स हुँदो रहेछ भनेर परिवारबाट भएन भने समाजबाट हुँदो रहेछ होइन. त्यो भएको भएर ठुलो भएर यो कुरा सिक्छु भन्ने टाइमै भएन कि ठुलो भएपछि सिक्दा चाहिँ अलिकति आफै मेन्टली डेभलप भइसकेको हुन्छ समाज बुझिसकेको हुन्छ होइन. कहिलेकाहीँ समाजै नबुझिकन नै परिवारबाट भएन भने समाजले नै छोरी मान्छे चाहिँ हो है भनेर सिकाइदिँदो रहेछ. त्यो बाहेक पनि सानैदेखि अब छोरीहरूले फेस गर्नुपर्ने महिनावारी हुँदाका कुराहरू होइन. अनि त्यसपछि साथीहरू बनाउँदा सङ्गतको कुराहरू आउने मेरो भाइ दाइहरूले साथी बनाउँदा खासै त्यसको सङ्गतको कुराहरू त्यस्तो नहुने तर मैले साथी बनाएँ भने यो सङ्गत चाहिँ ठिक छैन भनेर कुराहरू आउने होइन. साथी बनाउने कुरादेखि नै अहिले अब त युवा अवस्थासम्म पुग्दा त समाजमा यति धेरै कुराहरू छ जुन चाहिँ हामीले छोरी भएरै भोग्नुपर्छ त्यो भोग्दै त्यो नमान्दै झगडा गर्दै अगाडि बढिरहेका छौँ होइन. त्यही नै
2: हो नि एउटा उहाँले भन्नुभएको जस्तै सामान्य एउटा कलरमा सुद्धा यो चाहिँ छोरीको यो चाहिँ छोराको एउटा विभेद छ.
1: खेल्ने
2: कुरामा छोरी मान्छे यसरी हिँड्नुपर्छ यसरी हाँस्नुपर्छ यसरी बोल्नुपर्छ यसरी यो गर्नुपर्छ भन्ने एउटा बााउन्ड्री उहाँहरूले पहिल्यैदेखि नै हाम्रो दिमागमा सेट गरिदिनु भएको छ
0: एउटा घेरा होइन त्यसमा सीमित गराइदिएर हुर्काइरहेको छ. हामी त भन्दै पनि आएछौँ कि बाल्य अवस्था कसरी व्यतीत हुन्छ किशोर अवस्था कसरी व्यतीत हुन्छ त्यसले जिन्दगीभर प्रभाव पार्ने रहेछ नि होइन आरोही सधैँ त्यस्तो लाग्छ नि त
2: लाग्छ नि. अब मेरो परिवारकै कुरा भन्छु ल मेरो घरमा चाहिँ अब दुईजना छोरी मात्रै हो कि अनि जहिले पनि मैले मेरो परिवारको परिचय कोहीसँग गर्दाखेरि मेरो घरमा बुवा आमा हुनुहुन्छ अनि मेरो दिदी हुनुहुन्छ र म छु भन्दाखेरि अनि छोरा छोरा चाहिँ छैन भनेर भन्नुहुन्छ कि दाजुभाइ चाहिँ छैन भन्नुहुन्छ, त्यो मलाई चाहिँ यो कुराले चाहिँ सानैदेखि नै किन चाहिँ सधैँभरि दाजुभाइ भनेर चाहिँ मेरो घरको परिचय समाप्त हुन्छ त भनेर चाहिँ म एकदम धेरै क्वेसन गर्थेँ कि। अनि मलाई यो सामाजिक अभियन्तामा अलिकति अग्रसर बनाएको पनि यही कुराले गर्दा हो कि, एकदमै हिट भयो कि मेरो त त्यो बाल मनोविज्ञानमा नै हिट भयो कि यो कुराले गर्दा। अनि हामीले सानैदेखि नै यस्तो
0: यो यो पुरा रहन्छ, यो पूर्णता होइन रहेछ भने जस्तो होइन, ए यहाँ त छोरा पनि
1: हुनुपर्ने,
0: छोराछोरी भन्ने कुरा होइन कि, छोराछोरी छोराछोरा पनि हुनसक्छ, छोरी छोरी पनि हुनसक्छ, तर छोराछोरा भएको ठाउँमा छोरीकै खोजी होइन, अझ बढी चाहिँ छोरी भएको ठाउँमा छोराको खोजी, यो किन हामीले प्रश्न गर्दा पनि अब सोच्ने बेला आयो,
3: कुनै प्रश्न नसोद्धा मिल्छ भने नसोद्धा पनि हुन्छ
0: है।
2: अनि कानुन पढिराख्दाखेरि भाग तिनको धारा 18 समानताको हक भनेर पढिराख्दाखेरि समानताको हक यो साँच्चीकै हाम्रो समाजमा छ कि यो कालो अक्षरमा यो किताबमा लेखेको मात्रै हो भन्ने कुरा पनि मेरो दिमागमा सधैँ घुमिरहन्थ्यो कि।
1: तर मलाई चाहिँ के पनि लाग्छ भने यो स्वतन्त्रताको कुरा गर्दा आफू आर्थिक स्थितिले चाहिँ हामी परिपक्व छौँ भने त्यो स्वतन्त्रता चाहिँ त्यससँगै आउँदो रहेछ,
2: एकदमै ट्रु।
0: जब हामी अरूमा निर्भर रहन्छौँ।

0: हुँदो रहेछ. तर कार्यक्षेत्रमा आइसकेपछिको अब कतिपय भूमिकाहरू हुन्छन् र त्यसमा चाहिँ कार्यस्थलमा लैङ्गिक समानताको कुरा पनि आउँदो रहेछ. कार्यक्षेत्रमा अब लैङ्गिक समानताको अपेक्षा कस्तो छ, कस्तो हुनुपर्छ?
1: सबैभन्दा सामान्य कुराबाट सुरु गर्दा चाहिँ होइन, महिला र पुरुषले कार्यक्षेत्रमा गएर काम गर्दा आफूले लाउने लुगादेखि आफ्नो मुखमा लाउने क्रिमदेखि सबै मेकअपको सामानदेखि जोडिँदो रहेछ कि. कोही पुरुष बिहान जुरुक्क उठेर मुख धोएर अफिस गइरहेछ भने उसलाई कसैले सोध्दैन तिमीलाई कस्तो बिरामी देखेको जस्तो, होइन. मैले चाहिँ जुरुक्क उठेर मेरो कपाल यस्तो पोखो पारेर गयो भने आज कस्तो बिरामी भयो जस्तो, त्यहाँ टाइम थिएन ढिलो उठ्यो कि क्या हो, बिहान बिहान खाना पकाएर भ्याएन, यस्तो यस्तो प्रश्नहरू चाहिँ आउँछ होइन. अनि अर्को कुरा चाहिँ मैले काम गर्दै के सिकेँ भने, जसले घरमा काम गर्नुहुन्छ त्यो पनि काम नै हो, त्यसलाई पनि त्यत्तिकै महत्त्व दिनुपर्छ होइन. त्यो घरको काम वा कसैले गर्नुभएको छ त्यो भएको भएर जसले बाहिर गएर काम गरिरहनु भएको छ उहाँलाई केही हदसम्म सजिलो भएको छ होइन. त्यो दुइटै इक्वल्ली इम्पोर्टेन्ट कामहरू हो होइन, जुन चाहिँ हामी हेर्दैनौँ. घरमा कसैले काम गर्नुभएको छ भने हामी त्यसलाई कामै गर्दैनौँ होइन, जसले बाहिर गएर काम गरिरहेको छ अनि जसको कामले चाहिँ पैसा आउँछ त्यो कामलाई मात्रै काम भन्छौँ नि त हामी. त्यो पनि फरक चाहिँ छ. अर्को त्यो बाहेक चाहिँ धेरै स्पेसहरू धेरै प्लेटफर्महरू चाहिँ केही पाइरहेको छ भने, जो अलि ठुलो पोजिसनमा हुनुहुन्छ, जुन चाहिँ अहिलेसम्मको सामान्यतयामा हेरिरहँदा चाहिँ पुरुषले होल्ड गरिरहेको पोजिसन,
0: पुरुष नेतृत्व नै अहिले बढी देखिन्छ,
1: अहिलेसम्म पनि देखिन्छ होइन. त्यो हुँदा चाहिँ मैले प्लेटफर्म नपाएको त छैन, मैले एकदमै मेरो मेहनत अनुसार प्लेटफर्महरू पाइरहेको छु. तर त्यो हुँदा चाहिँ धेरै ठाउँमा चाहिँ सङ्घर्ष चाहिँ गर्नुपर्छ कि, यो मेरो म नै डिजर्भ गर्छु, यो मैले मेहनत गरेको छु यसको लागि भनेर होइन. त्यो भएको भएर कसैले मेरो काम देखेर यो उसले डिजर्भ गर्छ भन्दा पनि मैले त्यो पाउनलाई पनि सङ्घर्ष गर्नुपर्ने हदहरू चाहिँ अहिलेसम्म पनि छ कि.
2: हजुर, अब कार्यक्षेत्रकै कुरा गरिराख्दाखेरि अब प्राय जसो काम गर्ने महिला र पुरुषमा चाहिँ होइन, काम गर्ने महिलाले चाहिँ घरको पनि बिहान उठेर बालबच्चा हेर्ने, खाना पकाउने, खुवाउने, आफू खाने, सफा सुग्घर गर्ने अनि अफिस आउने गर्नुपर्छ भने, कार्यक्षेत्रमा लाग्नुभएका पुरुषहरूले चाहिँ अब आफू तयार भएर आउने मात्र गर्नुहुन्छ. नि त प्रायः जस्तो घरको काम त सबै महिलाले नै सघाउनुहुन्छ अनि यताको पनि भार उताको पनि भार त्यो सबै उठाइराख्दाखेरि अनि कुनै दिन उहाँ एकदमै गाह्रो भएर बसिराख्दाखेरि पनि उहाँलाई नै प्रश्न आउँछ कि, एउटी आमा भएर आफ्नो बच्चालाई पनि राम्रोसँग हेर्न नसक्ने त्यस्तो भनेर, तर उहाँलाई कसैले पनि प्रश्न गर्दैन नि त.
0: यो छोरीहरू अहिले महिलाहरू जो अब कार्यस्थलमा अगाडि बढिरहनु भएको छ, अब अहिलेको युवा पुस्ताहरू जो अब विवाहपछिको जीवन उहाँहरूको सुरु भएको छ, यो चाहिँ कस्तो भने पर्फेक्ट हुनुपर्ने कि, भराइसी काममा पनि पूर्णता, कार्यक्षेत्रमा पनि पूर्णता, तालमेल यस्तरी मिलाउनु पर्यो कि, कहीँ गडबड हुनु पाएन होइन, त्यो गाह्रो चाहिँ छ नि त होइन.
2: उहाँहरूलाई चाहिँ कसैले प्रश्न गर्दैन नि त, तँ ठिक छस्, तँलाई सबै कुरा सम्हाल्दा गाह्रो भएको छैन भनेर कसैले पनि भनिदिँदैन कि, कसैले नै सोधिदिँदैन कि. अनि अब हुन्छ नि महिलाको पार्टिसिपेसनको कुरा गरिराख्दा,
0: सहभागिता
2: सहभागिताको बारेमा कुरा गरिराख्दाखेरि पनि, अब राजनीतिक सहभागिताको बारेमा कुरा गर्दा नै हामीले त्यसमा कति धेरै अन्त्य देख्न सक्छौँ कि. हामीले डाटा नै हेऱ्यौँ भने प्रत्यक्षमा चाहिँ कति थोरै, त्यो 33% हो नि हाम्रो क्राइटेरिया त, अनि त्यो 33% मिलाउनको लागि चाहिँ प्रत्यक्षमा चाहिँ 6-7 जना 8-9 जना र प्राय जसो सबै समानुपातिकबाट चाहिँ आउनु भएको छ होइन, प्रतिनिधित्व गर्न पनि
0: त्यो पनि सुनिश्चित भएको क्षेत्रमा. र अब यो महिला भएकोले दिनै पर्यो, गर्नै पर्यो, अब त्यो कुरा चाहिँ रहनु भएन होइन, यो कुरा चाहिँ हजुर, यो पनि लैङ्गिक समानता यहाँ देखिएन नि त हजुर.
2: अनि उहाँहरूले आफ्नो आवाज राख्दाखेरि पनि त्यहाँ चाहिँ एउटा पुरुषको चाहिँ प्रभाव के, जहिले पनि घरको श्रीमानको होस् अथवा बुवाको होस् उहाँहरूको डिसिजन के हुन्छ त उहाँहरूले के भन्नुहुन्छ त्यही कुराको प्रभाव. राजनीतिमा पनि उहाँहरूले कति धेरै सेक्सुअल हरासमेन्ट यस्तो कुराहरू फेस गरिरहेको होइन, मानसिक यातनादेखि अनि उहाँहरूको डिसिजनलाई पनि राम्रोसँग कदर नगरिएको
0: महिला नेतृत्वमा यो बाधाको कुराहरू हुने त यी
1: कुराहरू
0: त्यही त महिलाको कुरा भनेपछि सुन्दरता होइन एउटा पदको कुरा लिएको हुन्छ एउटा पुरुषको भने महिला त्यही पदमा जाँदाखेरि होइन पहिरनको कुरादेखि लिएर उमेरको कुरादेखि लिएर होइन हिँडाइको कुरादेखि लिएर त्यो आवश्यक छैन तर कतिजना चाहिँ खुसी पनि लाग्छ।

0: हाम्रो पुरुष दाजुभाइहरू, छोराहरू, हाम्रो बुवाहरू कति सचेत पनि हुनु, त्यो देख्दा कति खुसी पनि लाग्छ, बुझिदिनु भएको छ. तर नबुझेको होइन, सानो सानो कुरामा त्यो आलोचना हेर्ने दृष्टिकोण नै फरक.
1: सशक्तिकरणमा खास सबैभन्दा इम्पोर्टेन्ट रोल पुरुषको पनि उत्तिकै हुन्छ कि. खास उहाँहरूले चाहिँ मेरो पनि भूमिका छ, मैले सहज वातावरण बनाउन मैले पनि सक्नुपर्छ, यो जो छोराछोरी छन् यो मेरो पनि हो, उहाँ जो व्यक्ति हुनुहुन्छ उहाँ मेरो श्रीमती हो भन्ने हिसाबले नहेरेर नै यो सबै समस्या आएको जस्तो पनि लाग्छ कि मलाई.
0: हजुर, एकले अर्काको समस्या बुझ्नु पर्यो, हामी जे चाहन्छौँ अर्कोबाट त्यही होइन कुराहरू, होइन अर्को अपेक्षा पनि हामीले पुरा गर्नु पर्यो. हाम्रो आरोही बाल विवाह विरुद्धको अभियानमा न्यूनीकरण कसरी गर्न सकिन्छ, यसले कस्तो खालको प्रभाव पार्छ भन्नुभएको छ. काम गरिरहनु भएको छ, त्यो काम गर्दाखेरि साँच्चै बाल विवाह अन्त्यको लागि, निराकरणको लागि होइन, परिवारले बुझ्नुपर्ने, युवा पुस्ताले बुझ्नुपर्ने कुरा के हो जस्तो लाग्छ आज हाम्रो कार्यक्रमबाट, के भन्नुहुन्छ?
1: यसमा परिवारले खास दुइटै तरिकाबाट म कुरा गर्छु. परिवारले बुझ्नुपर्ने कुरा चाहिँ एउटा उमेर पुगेपछि होइन, कोही किशोरी किशोरको चाहिँ उनीहरूको प्रेम सम्बन्ध छ भने त्यो एकदमै सामान्य कुरा हो भनेर लिइदिनुपर्छ कि. कहिलेकाहीँ हाम्रोमा चाहिँ कसैको बोयफ्रेन्ड छ, कसैको गर्लफ्रेन्ड छ, 9-10 पढ्दा भने चाहिँ त्यसलाई एकदमै ठुलै विषय बनाएर आफ्नो छोरीको छोराको स्वतन्त्रतामै उसलाई थुनेरै राखिदिने, बाहिरै जान नदिने भएपछि उसले चाहिँ त्यो आफ्नो फ्रिडम पाउन पनि उसले भागेर विवाह गर्ने कन्टेक्स्ट अझैसम्म पनि छ कि. एकदमै उमेरसँग
0: कारण त्यो पनि हो एउटा. हजुर,
1: उमेर सँगसँगै आउने परिवर्तनलाई, उसले कोही साथी बनाइरहेछ भने ल तिम्रो साथीलाई आज घर लिएर आऊ न त, उसलाई खाना खान बोलाऊ, हामी सँगै बसौँ, गफ गरौँ भनेर त्यो इन्भाइरोमेन्ट चाहिँ छोरीलाई पनि घरले बनाइदियो भने उसले त आफ्नो बुवा आमाको विश्वासलाई छोडेर भागेर बिहा नै गर्दैन नि त. त्यो इन्भाइरोमेन्ट बनाउन पनि एकदमै जरुरी छ होइन. त्यो बाहेक अर्को कुरा चाहिँ हामीसँग यौनिकता शिक्षाको पनि एकदमै कमी छ जस्तो लाग्छ कि मलाई. हामीले को सबैभन्दा सुरुमा चाहिँ आफ्नो बडीसँग होइन, किशोर किशोरीले आफ्नो बडीहरूसँग एक्सप्लोर गरिरहँदा चाहिँ गलत निर्णय बनाउँछन्, अनि त्यो गलत निर्णय बनाएको कुरा चाहिँ आफ्नो परिवारसँग गएर भन्न सकिँदैन.
0: त्यो लुकाउँदा झन् ठुलो समस्या, झन्
1: त्यो लुकाउँदा होइन, कोही बोयफ्रेन्ड छ, पार्टनर छ, अनि उसँग चाहिँ ल एकदम अनसेफ सेक्सहरू भयो, रिलेसनसिप्सहरू भयो भने चाहिँ परिवारलाई गएर सुरुमै भन्न सक्ने, परिवारले सुनिदिने वातावरण छैन. त्यो भएको भएर आफ्नो यो गल्तीहरू लुकाउन र आफ्नो यो विषयहरू लुकाउनलाई पनि परिवारलाई भाग्ने कुराहरू पनि छ. परिवारले आफैले पनि छिट्टै बिहा गराइदिने चलन अझै पनि छ. त्यो बाहेक किशोर किशोरीहरूले चाहिँ लभ परिरहेछ घरमा भन्यो भन्दा हामीलाई फ्रिडम हुँदैन, त्यो भएको भएर हामी भागौँ भनेर अहिले त आफैले इनिसिएट गरेर भाग्ने विवाहहरू पनि भइरहेको छ कि. त्यो हुँदाखेरि यो विविध पर्सपेक्टिभबाट चाहिँ यसलाई हेर्नुपर्छ. बाल विवाह भनेर जहिले गएर किशोर किशोरी बालबालिकालाई सम्झाउनु पर्ने भन्दा पनि यसलाई एकदमै धेरैवटा लेन्सबाट हेर्न मिल्छ होइन.
0: के कारणले भइराखेको छ होइन, छिट्टै बिहा गर्नुपर्ने कारणहरू के छन् त? एउटा अभिभावकले गरिदिने मात्र होइन कि, उनीहरूले निर्णय लिँदाखेरि डरले,
1: हामीले जे कुरालाई संस्कार भनेर लिएर आइरहेको छ, त्यो संस्कारको डरले पनि उहाँहरूले विवाह गर्नुहुन्छ. अनि ठाउँ अनुसार पनि रिजनहरू फरक हुन्छ. यहीँ काठमाडौँमा ललितपुरमा बसेको किशोर किशोरीको छिट्टै विवाह भइरहेछ भने त्यहाँ सकेसम्म उहाँहरूले आफैले निर्णय गरेर भागेको विवाहहरू धेरै हुन्छ. तर गाउँतिर गएर कुरा गऱ्यौँ भने चाहिँ उहाँहरूले स्वतन्त्रताको लागि त्यस्तो विषयहरू आउँछ होइन. त्यही भएर एकदमै धेरै एउटा विषय चाहिँ छ बाल विवाहसँग जोडिएको, यसलाई सधैँ बाल विवाहसँग जोडिएको छ. आमा बुवा छोराछोरीसँग कुरा गरेर पुग्छ भन्ने मात्र चाहिँ हुँदैन.
2: उहाँले भन्नुभएको जस्तै एउटा परिवार समाज सबैजनाको चाहिँ एकदमै ठुलो रोल हुन्छ कि.
0: अब युवा पुस्ताले पनि बुझिदिनुपर्ने कुराहरू
2: यस्तो जस्तो लाग्छ मलाई चाहिँ. यसमा चाहिँ परिवारको साथ र सहयोग जस्तो ठुलो प्रेरणादायी कुरा चाहिँ केही पनि हुँदैन होइन. अब परिवारले चाहिँ छोरी तिमी सक्छौ यो गर, तिमी यहाँ जाऊ, आज यहाँ गएर यो गर अनि भनेर एउटा मार्गदर्शन दिँदाखेरि होइन, त्यो छुट्टै आत्मविश्वास एउटा बल आउँछ अनि त्यसपछि छुट्टै खालको प्रेरणा आउँछ कि. परिवारको विश्वास भइराख्दाखेरि चाहिँ परिवारले अभिभावकले गर्ने भनेको सबैभन्दा ठुलो कुरा चाहिँ विश्वास हो जस्तो लाग्छ. अनि युवा किशोर किशोरीहरूले चाहिँ एउटा राम्रो शिक्षा, एउटा राम्रो मार्गदर्शन पाइ पाइसकेपछि अभिभावकको एउटा राम्रो डिरेक्सन पाइसकेपछि उहाँहरूले पनि त्यो कुरालाई कदर गर्छन् र उहाँहरूले पनि आफूले सिकेको उहाँहरूले दिएको मार्गदर्शनमा हिँड्छन् होइन. तर मेन कुरा चाहिँ अभिभावकले चाहिँ आफ्नो छोराछोरीलाई विश्वास चाहिँ गर्नु पर्यो.
1: हामीले चाहिँ अहिले एकदमै देखिरहेको चाहिँ सोसियल मिडियाहरूमा एउटा अकाउन्ट बनाउनुहुन्छ अनि त्यो चाहिँ उहाँहरूले नाम राखिदिनुहुन्न, फेक नाम राख्नुहुन्छ होइन, अनि आफूले भोगेको कुराहरू चाहिँ त्यो अकाउन्टमा चाहिँ उहाँहरूले लेख्नुहुन्छ कि. अनि त्यो चाहिँ किन भन्दा आफ्नो घर परिवारमा त्यो वातावरण भएन नि त.
0: हो
1: त्यो हुँदा चाहिँ अब अभिभावकले पनि किशोर किशोरीको कुराहरू सुनिदिने त्यो वातावरण घरमा बनाउने र किशोर किशोरीहरूले बालबालिकाहरूले पनि सबैभन्दा सुरुमा मैले जे गरे तापनि मैले म सबैभन्दा सुरक्षित हुने ठाउँ चाहिँ मेरो घर हो, मैले सबैभन्दा सेफली भन्दा र मलाई सजिलो वातावरण बनाउने चाहिँ मेरो अभिभावक हो भन्ने भूमिकामा चाहिँ उहाँहरू दुवैजना हुनुपर्छ जस्तो लाग्छ नि मलाई.
0: अब परिवर्तन भएको छ, युवा पुस्ताको नेतृत्व छ, अब युवा पुस्ताहरू सचेत हुँदै अगाडि बढिरहनु भएको छ.
2: हजुर, यो नेतृत्वप्रति हाम्रो धेरै निराशा पनि छ, प्रश्न पनि छ र देशमै केही गर्न सक्छु र चाहन्छु भन्ने एउटा चाहना र आशा पनि छ. हामी युवा पुस्ता एकदमै धेरै आशावादी छौँ.
0: युवा पुस्ता त आशावादी हुनुपर्छ, सचेत हुनुपर्छ, अगाडि बढ्नुपर्छ.
2: हजुर
0: होइन, धेरै युवाहरूले गरि पनि रहनु भएको छ, त्यो युवाहरूप्रति सम्मान पनि छ. यहाँहरू पनि एउटा सामाजिक अभियन्ताको रूपमा अगाडि बढिरहनु भएको छ. आफू जस्तै युवा पुस्ताका छोरीहरूलाई भन्नै पर्ने कुरा,
1: म चाहिँ एकदमै बोल्नुहोस्, म चाहिँ बोल्न चाहिँ नडराउनुहोस् भन्छु होइन. तपाईँले बोलेको कुरा एउटा स्पेसमा तपाईँलाई बोल्दा मैले गलत बोलेँ कि मलाई कसैले केही भन्ला कि भन्ने हुन्छ, तर भोलि गएर त्यो व्यक्तिले तपाईँलाई यादै गर्दैन तपाईँले गलत बोले तापनि. त्यही भएर एकदमै बोल्नुहोस्, आफूलाई जति सक्दो नलेजले ल्याउनुहोस्, जति सक्दो सूचनाहरूले भर्नुहोस्, एकदमै सिक्नुहोस् अनि बोल्न चाहिँ नडराउनुहोस् भन्छु म होइन. अनि कसैले तपाईँलाई यो गर, तिमी छोरी भएर यो गर भनेर भन्दैछ भने त्यो किन गर्नुपर्छको जवाफ नपाउँदासम्म चाहिँ त्यो नगर्नुहोस् भन्छु म
2: चाहिँ. अनि आफ्नो हक हित अधिकारहरू के छन् भन्ने कुरा पनि आफू पनि अलिकति अवेर हुनुपर्छ, सचेत हुनुपर्छ. अनि आफ्नो हक हितको लागि चाहिँ हजुरहरू सधैँ लड्नुपर्छ, म नि त्यही नै भन्न चाहन्छु.
0: छोरीहरूलाई भन्ने कुरा यही हो.
2: हजुर,
1: अब लड्नै पर्छ अहिलेसम्म होइन, हामीसँग त्यस्तो सजिलो छैन कि उहाँहरू गएर, सजिलो वातावरण छैन, हामी पनि लडिरहेको छौँ, केही हामीभन्दा अगाडिकोहरूले पनि लड्नुभयो होइन. अब हामी पछि आउने पुस्तालाई पनि त्यति सजिलो चाहिँ छैन, उहाँहरूले पनि आफ्नो भोगाई चाहिँ आफैले लड्नै पर्ने स्थिति नै छ कि. त्यो भएको भएर लड्नु
0: यत्तिकै गरी सामाजिक अभियानमा चाहिँ लागिराख्छु, म गर्न सक्छु, मैले गर्नुपर्छ भन्ने चाहिँ छ.
2: हजुर, त्यो चाहिँ छ.
1: हजुरले सोधिरहँदा पनि होइन, अरू कुरै दिमागमा नआइकन यही मलाई चाहिँ के लाग्छ भने, मैले जसरी मेरो हुर्काई भयो, मैले समाज बुझेँ, मैले त्यही विषयहरू पढेँ होइन, म चाहिँ यही क्षेत्रमै काम गर्नको लागि जन्मेको हुँ जस्तो लाग्छ कि. आज अभियन्ताको रूपमा छु, भोलि यही सेक्टरमा म रिसर्चहरू गर्छु होला, यही भूमिकामा नभए पनि यही समाजमा, यही सामाजिक क्षेत्रमा नै हुन्छु भन्ने चाहिँ म एकदमै स्योर छु.
2: मलाई चाहिँ यति चाहिँ हुन मन छ होइन, हाम्रो समाजलाई चाहिँ अलिकति समावेशी र इन्टरसेक्सनल लेन्सबाट हेर्ने हो, त्यति चाहिँ बनाउन मन छ. र म त्यसको लागि चाहिँ सधैँभरि आफूले के गर्न सक्छु त्यसको लागि चाहिँ म सधैँभरि लडि नै रहन्छु. अघि नै हजुरले भन्सकै कुरामा जोड्न चाहेँ मैले चाहिँ, अब के गर्न चाहिँ मन छ त हजुरलाई भन्दाखेरि चाहिँ म गीतमा नै एन्सर दिन्छु है त.
0: हुन्छ हुन्छ.
2: हा

0: सदीक्षा जुन चाहिँ सङ्गीत प्रेमी पनि हुनुहुन्छ होइन,
1: महिलाकै बारेमा कुरा भइराख्दाखेरि चाहिँ कति धेरै कुराकानी टिप्पणीहरू हुन्छन् नि त, यस्तो खालको लुगा लाउनु पर्छ, यस्तो खानुपर्छ, यसरी हिँड्नुपर्छ भनिराख्दाखेरि यही सम्बन्धितलाई म जोडेर गीत गाउँछु है त। आस्था रावतको चौबन्दीमा पटुकी।

0: धन्यवाद।
1: हाम्रा छोरीहरूलाई यस्तै यस्तै माया, चाहेको जस्तै माया मिलोस्, हामी त यही अपेक्षा राख्छौँ। शुभकामना पनि दिन्छौँ हाम्रो हरेक घरका छोरीहरूलाई, माया, सद्भाव, समानता र सम्मान मिलोस्, होइन अरू है? हजुर, यहाँहरूको चाहना अनुरूपको, अपेक्षा अनुरूपको सफलता मिल्दै जाओस्। आजका नारीको तर्फबाट, रेडियो नेपाल परिवारको तर्फबाट यो सहभागिता, यो उपस्थिति र यो अनुभव विचारको लागि धेरै धेरै धन्यवाद आरोही र सदीक्षालाई।
0: धन्यवाद।
1: हजुर, यस्तै यस्तै आरोही र सदीक्षाको खोजीमा छौँ हामी, जो छोरीहरू आफ्नो बाटो आफै बनाउँदै अगाडि बढिरहनु भएको छ, एउटा अठोटमा र गर्न सक्छु भन्ने विश्वासमा हो। यस्तै विश्वासमा आज कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा हामीले नवयुवा पुस्ताका दुई छोरीहरू, आरोही अधिकारी सदीक्षा नेपाल, जो सामाजिक अभियन्ताको रूपमा पनि अगाडि बढिरहनु भएको छ, उहाँको अनुभवलाई सुनायौँ। यस्तै अनुभव लिएर फेरि बुधबारको बिहानी यहाँहरूमा आज हाम्रो भेट हुने नै छ। हाम्रो यो कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रम कस्तो लागिरहेको छ, सल्लाह सुझाव प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै आजको लागि प्राविधिक साथी मिनर्वा वज्राचार्यसँगै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार, शुभ दिन।
2: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। मुगलिन काठमाडौँ सडकको कृष्णवीर खण्ड भदौभित्रै सञ्चालनमा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढी प्रभावित क्षेत्रमा यातायात सञ्चालनका लागि अस्थायी संरचना राखिँदै। र रुसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 12 जनाको मृत्यु। समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनकै कारण भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत हिजो उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका नरहेको बताउनुभयो। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको प्रधानमन्त्री शाहको भनाइ छ। हिउँ चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाफ मानव सभ्यतालाई दिनै पर्ने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका लागि हिजो 1 अर्ब रुपियाँ निकासा गरिएको पनि जानकारी दिनुभयो। बाढीका कारण क्षतिग्रस्त मुगलिन काठमाडौँ सडकको कृष्णवीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइने पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। उहाँले बाढी प्रभावित क्षेत्रमा यातायात सञ्चालनका लागि अस्थायी संरचना राख्न सुरु भइसकेको जानकारी दिनुभयो। भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भएका मध्ये हालसम्म 1093 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 45, नुवाकोटमा 151, धादिङमा 57, चितवनमा 321, गोर्खामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 190 र भारतमा 9 जना गरी 1093 जनाको शव फेला परेको हो। फेला परेका शवहरूमध्ये 1082 शव जाँच मुचुल्का सम्पन्न भएको छ भने 58 शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरुङले बाढी प्रभावितको उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन भइरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय तहको आपसी समन्वयमा उद्धार र राहतको काम भइरहेको जानकारी दिनुभयो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको छ। सिंहदरबारमा हिजो बसेको प्रमुख राजनीतिक दलका दोस्रो तहका नेताहरूको बैठकले सबै दल एकजुट भएर विपदको प्रतिकारमा लाग्नुपर्ने निष्कर्ष निकालिएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीमा हराइरहेका विदेशी नागरिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरेको छ। बाढीबारे जानकारी दिन मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बाढीमा संकलन गरिएका शव पहिचानका लागि हराइरहेका विदेशी नागरिकका नजिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरिएको छ। सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोगहरू फैलिन नदिन विशेष निगरानी र प्रतिकारका गतिविधिलाई तीव्रता दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। राष्ट्रमा दिगो शान्ति, समृद्धि र लोक कल्याणको कामनासहित हिजो पशुपतिनाथ मन्दिरमा विशेष महारुद्रीसहितको क्षमा पूजा गरिएको छ। पशुपति क्षेत्र विकासको सञ्चालक परिषदको अध्यक्ष समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले मूल मन्दिर परिसरमा देशमा शान्तिको सङ्कल्पसहित महारुद्राभिषेक शुभारम्भ गर्नुभएको हो। प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अरियालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा सभामुख अरियालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुनेछ। यसअघि बाढीका कारण गत 10 गते प्रतिनिधि सभा अर्को सूचना नहुँदासम्मका लागि स्थगन गरिएको थियो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। राष्ट्रिय बाल अधिकार परिषदले भोटेकोसी बाढी प्रभावित क्षेत्रका बालबालिकाको तस्विर तथा श्रव्य दृश्य सामग्री सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा नराख्न सम्बन्धित सबैमा अपिल गरेको छ। परिषदका अधिकृत एवं सूचना अधिकारी रामबहादुर चन्दले हिजो एक सूचना जारी गर्दै बालबालिकाको गोपनीयताको ख्याल गर्न आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग नेपालका लागि चीन राजदूत माओ मिङले हिजो भेटवार्ता गर्नुभएको छ। सभापति लामिछानेको बुढा नीलकण्ठ स्थित निवासमा भएको भेटमा भोटेकोसी बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। भेटमा राजदूत मिङले भोटेकोसी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। खोज उद्धारदेखि पुननिर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उहाँले नेपाललाई जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको बताउनुभयो। सभापति लामिछानेले विपदका समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। नेपालको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हुने बताउँदै उहाँले आगामी दिनमा थप सहकार्यका लागि आग्रह गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रुसले किव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु हुनुका साथै 21 जना घाइते भएका छन्। मस्कोले पछिल्लो समय किवमा आक्रमणलाई तीव्र बनाएको छ। उता कोलम्बियाको विद्रोही नियन्त्रित क्षेत्रमा त्यहाँको सेनाले गरेको कार्यवाहीमा परि 20 छापामारको मृत्यु भएको कोलम्बियाका राष्ट्रपति अबेलार्डो डेला एक्सप्रियलाले बताउनु भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भागका केही तथा पहाडी भागका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशका साथै कोशी प्रदेशका तराई भागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28.4 र न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:36 भयो भने सूर्यास्त भरे साँझ 6:20 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। मुगलिन काठमाडौँ सडकको कृष्णवीर खण्ड भदौभित्रै सञ्चालनमा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढी प्रभावित क्षेत्रमा यातायात सञ्चालनका लागि अस्थायी संरचना राख्न सुरु। र रुसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 12 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अर्को समाचार 10 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्ते नेपाल,
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
1: नमस्ते नेपाल,
0: नमस्ते नेपाल।

0: नमस्ते नेपाल,
1: नमस्ते नेपाल। नमस्ते नेपाल,
0: नमस्ते नेपाल।
1: एक साताको पर्खाइमा फेरि नमस्ते नेपालको दोस्रो श्रृङ्खला लिएर हामी यहाँहरूमा आज उपस्थित भइसकेका छौँ। विडम्बनाको कुरा, यो एक सातामा भनौँ न, यो अघिल्लो बुधबार भदौ 10 गते हामीले ठुलो विपदको सामना गर्नु पर्यो। भोटेको सीमा आएको बाढीले थुप्रै धन जनको जुन क्षति पुर्यायो, अहिले हामी त्यो क्षतिपूर्तिमा राहत, सुरक्षा अनि यसै गरी विभिन्न कोसिस प्रयासहरू गरिरहेको छौँ, उद्धारको पनि, र यही प्रयासमा छौँ। र आज यो प्रयासमा यही विषयको सेरोफेरोमा रहेर हामी केही विषयहरूको उठान गर्नेछौँ। यसको लागि आज हामी दुईजना, म चन्दा विष्ट,
0: म शान्ति राणा,
1: हामी उपस्थित भएका छौँ। र प्रविधितर्फ साथ दिनको लागि हामीसँग हुनुहुन्छ साथी रमा कोइराला। शान्तिजी, हामीले हिजो मात्र कि गत साता बुधबारदेखि निरन्तर रूपमा हामी श्रोताहरूसँगै छौँ, होइन? कहाँ कस्तो खालको उद्धार भइरहेको छ, कहाँ कति क्षति पुर्यायो, के को आवश्यकता छ, यी निरन्तर रूपमा हामी विज्ञसँगको कुराकानीबाट होस्, समाचारबाट होस्, विभिन्न विषयको प्रस्तुतिहरू गर्ने क्रममा हामी सँगसँगै छौँ नि।
0: एकदमै रेडियो नेपाल यहाँहरू सँगै छ र हामीले कुरा गरिरहेका छौँ। विपद आएदेखि नै जो जुन जुन समस्या परेको छ त्यो समस्याको बारेमा हामीले यहाँहरू समक्ष कुरा गरिरहेका छौँ, जानकारी दिइरहेका छौँ। विपदमा परेको जुन सदस्यहरू हुनुहुन्छ, आफ्ना आफन्तहरू गुमाउनु भएको हुनुहुन्छ, उहाँहरूलाई मनो हिसाबले मनोशान्ति रहोस्, होइन, मनोचिकित्सकको हिसाबले पनि हामी
1: मानसिक स्वास्थ्यको बारेमा पनि
0: कुराकानी गरिरहेका छौँ। जे जसरी हुन्छ यो सञ्चारको माध्यमबाट यहाँहरू समक्ष पुग्ने प्रयास हाम्रो निरन्तर जारी रहेको छ, होइन चन्दाजी?
1: हजुर, विपदमा सुरक्षित रहनु र कसरी सुरक्षित गराउन सकिन्छ, साथ र सहयोग जुटाउनु अहिलेको अपरिहार्यता रहेको छ। सबै कुराहरू एकै ठाउँमा रोकेर रहँदैन, बिस्तारै दिनहरू फेरिन्छन्। हाम्रो प्रयास जारी छ, यो प्रयासमा सफलता हासिल होस्। पर्खेर बस्नुभएको छ जो आफ्नो प्रियजनलाई, पारिवारिक सदस्यलाई सकुशल उद्धार रहोस्, र जे जस्तो कुराकोमा खोजीमा हुनुहुन्छ त्यो खोजी पनि पुरा होस्। हामी त अहिले यही कामना गरिरहेको छौँ। हामी स्तब्ध छौँ यो बाढीले जुन क्षति पुर्यायो यो घटनापछि। साँच्चै भन्नुपर्दा धेरै विषयहरू छन् है, कुन विषयलाई लिने, के गर्ने भन्ने कुराहरू गर्दा यो मलाई नि शान्तिजी लागेको, यो पानी के अब अहिले पानीले नै यो एउटा विपत्ति ल्याएको छ, तर यो विपत्तिको घडीमा फेरि स्वच्छ पानीलाई एकदमै प्राथमिकता पनि राख्नु आवश्यक छ नि त, होइन? यसैले पनि अब हामी के भन्छौँ भने यो रसुवा नुवाको मा पानी नै पानी भयो तर पिउनलाई पानी छैन भन्ने समाचारहरू पनि आयो, र भदौ 10 को विनाशकारी बाढीले रसुवा र नुवाकोटमा खाने पानीको प्रणालीमा एकदमै क्षति गरेको छ भन्ने कुरा पनि आयो, र कतिपय ठाउँमा पानीको अभाव छ, कतिपय ठाउँमा शुद्ध पानीको अभाव भइरहेको बेलामा अहिले त अहिले राहतको लग्ने कामहरू भइरहेको छ नि त।
0: त्यो राहत लगाउँदाखेरि पनि पानी चाहिँ धेरैको नजरमा पर्दैन कि, होइन? राहत भन्ने बित्तिकै खानेकुरा लगाउने कुरा योमा, होइन, जान्छ, पिउने पानीमा अलिक कम ध्यान जाने हो कि भनेर आज त्यो विषयमा पनि केही कुरा गरौँ न।
1: त्यसमा चाहिँ के हो भने हामी यति मात्र भन्छौँ अहिले चाहिँ राहत सामग्रीमा यो पानीलाई शुद्धिकरण गर्ने के उपकरण हुनसक्छ, त्यो उपकरण पुर्याएर पानी स्वच्छ बनाएर पिउनको लागि उपलब्ध गराउन सकिन्छ, अनि विभिन्न विज्ञको र यो स्वच्छ पानी सरसफाइसँग जो काम गरिरहनु भएको छ, जो सम्बन्धित निकाय छ उहाँहरूसँग सम्पर्क गरेर ओडाले, पालिकाले, सम्बन्धित त्यहाँको, होइन,
0: जसको पहुँच पुग्छ
1: उहाँहरूले समन्वयकारी भूमिका राखिदिनु भयो भने पनि यो
0: धेरैको जीवन चाहिँ स्वच्छ रूपमा फेरि बस्न सक्छ नि त। पानीको अभावले
1: धेरै राहत हुन्छ, किन भन्दा पानीकै कारणले फेरि स्वास्थ्यमा कुनै किसिमको जोखिम नपरोस्, चाडा पखला हैजा यो फैलिने सम्भावना पनि यही विपदको बेलामा, यो बाढीको बेलामा हुने गर्छ, होइन? त्यो नहोस्, हामीले पानीको छोटो मात्र कुरा गऱ्यौँ हिजो शान्तिजी र मैले कुरा गरेको थियौँ है शान्तिजी। यो कुरा गरिरहँदा मलाई फेरि यो विषयमा नै फर्किन मन लाग्यो कि यो विपद र उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनु पर्छ भनेर हामीले पटक पटक हाम्रो कार्यक्रममा भन्दै पनि आएका छौँ नि त। अनि त्यो भएको हुनाले पनि
0: हजुर मलाई यो बिचमा पनि के पनि भन्न मन लाग्यो भने जस्तो विभिन्न समस्या हामी पिउने पानीको कुरा त यहाँले अघि राखिसक्नु भयो हामी कुराकानीमा राख्यौँ यो सँगै त्यहाँ जो उद्धार लिएर सेल्टरमा बस्नु भएको छ नि उहाँहरू त विभिन्न अवस्थामा हुनुहुन्छ विशेष गरी महिला बालबालिका होइन महिलालाई अझै बढी समस्याहरू पनि बढी त्यस्तो अवस्थाहरू पनि हुन्छ होइन
1: हजुर यति बेला के भन्न पनि सक्छौँ भने विपद सकेपछि विपदकै समयमा तत्कालै पनि यो मानसिक स्वास्थ्यमा लामो कामहरू त्यति नगरेको होइन गर्न नसकेको पनि हामीले अघिल्लोचोटि यो भूकम्प र कोरोनाको महामारीको अनुभवले पनि देखायो विपदमा उद्धारसँगै यो मानसिक स्वास्थ्यमा पनि असाध्यै ध्यान दिनुपर्ने रहेछ यो चाहिँ मनोचिकित्सकहरूको अनुसार पनि विपदमा पहिला सुरक्षा त्यसपछि मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराहरू पनि आएको छ होइन
0: जस्तो हिजोको कुराले पनि हामीले सँगसँगै जानुपर्ने रहेछ भन्ने एउटा त्यो चाहिँ अनुभव पनि भयो होइन विपदमा चाहिँ पहिलो सुरक्षा हो र त्यसपछि चाहिँ मानसिक स्वास्थ्यको भन्ने कुरालाई चाहिँ विशेष ध्यान दिनुपर्छ अहिले भन्ने कुरा पनि उठिरहेको छ यसबारे हामीले कुराकानी गऱ्यौँ हिजोको श्रृङ्खलामा र गत अन्य श्रृङ्खलाहरूमा पनि यो कुरा भइरहेको छ मनोवैज्ञानिक प्राथमिकता सहयोगका लागि विशेषज्ञ नै हुनुपर्छ भन्ने पनि छैन होइन जो कोहीले पनि त्यसलाई उसको कुरा सुनिदिने होइन उसको दुःखमा ती कुराहरू
1: जो पीडामा पर्नु भएको छ जो आफ्नो आफन्त परिवारजनबाट बिछोडिनु भएको छ होइन जो अहिले पनि डराएर बस्नु भएको छ उद्धारमा गएका व्यक्ति र बालिकाहरूसँग डर त्रास नबढ्ने गरी अब उहाँहरूको कुरा सुनिदिनु पर्यो आश्वासनमा सावधानी पनि अपनाउनु पर्यो आवश्यक सेवासँग कस्तो छ भने नि हामीले देख्छौँ नि कहीँ कतै कोही पीडामा परिरहनु भएको छ भने नरुनु नरुनु बलियो हुनुपर्छ यस्तो बेलामा भनेर भनिरहेको छौँ होइन तर त्यति बेला हो यो विपदमा डर लाग्नु पीडा हुनु होइन यो कुरा सामान्य हो तपाईँलाई कति पीडा भइरहेछ हामी पनि बुझ्छौँ होइन हामी तपाईँहरूसँगै छौँ भन्ने र आफू बढी बोल्ने भन्दा पनि उहाँहरूको कुरा सुनिदिनु पर्यो होइन
0: पक्कै पनि
1: उद्धार भनेको त केवल मानिसलाई जोखिमपूर्ण ठाउँबाट सुरक्षित स्थानमा ल्याउनु मात्र पनि होइन नि त भौतिक शरीरसँगै मनलाई पनि सुरक्षित महसुस गराउनु पनि हो यो मनलाई महसुस गराउने कुरालाई चाहिँ जो जो यो बाढी पीडितहरू माझ पुग्नुहुन्छ नजिक पुग्नुहुन्छ उहाँहरूसँगै रहनुहुन्छ जो मलमपट्टी गर्न जानु भएको छ नि उहाँहरूले चाहिँ विशेष ध्यान दिनु पर्ला
0: एकदमै एकदमै
1: हजुर अहिले यो विपदको उद्धारसँगै मानसिक स्वास्थ्यको कुरा थोरै हामीले जोड्यौँ किनकि हिजो पनि हामी यसमै कुराकानी गरेका थियौँ र यसपछि भने चाहिँ हामी असाध्यै एउटा संवेदनशील विषयलाई पनि हामी राख्नेछौँ यो राहत उद्धार यही समयमा आउने चाहिँ यो विपदमा लैङ्गिक मैत्री वातावरण यसको लागि आज हामी डाक्टर मिना पौडेल समाजशास्त्री अधिकार कर्मी हुनुहुन्छ उहाँसँग कुराकानी गर्ने पनि छौँ अहिलेको लागि भने नमस्ते नेपाल सुनिरहनु भएको यहाँहरूको लागि एउटा साङ्गीतिक भेट हजुर

0: नमस्ते नेपाल।
1: नमस्ते नेपाल।
0: हजुर, माटो प्यारो छ, यो बाटो प्यारो छ, यो देश छ र त छ हाम्रो परिचय। नेपालको जय जय, नेपालीको जय। नेपाल नाम लिँदा पनि कस्तो मन एकदम खुसी भएको जस्तो, होइन, अलि भावुक बनाएको जस्तो पनि लाग्छ। भावुक यस कारणले पनि हामी छौँ कि भुटेको सीमा आएको जुन बाढीले गर्दा जुन क्षति पुऱ्यायो त्यसले हामी नेपाली अहिले स्तब्ध छौँ। यो दुःखको घडीमा एकजुट भएर हामी अहिले राहतमा उद्धारमा जुट्नु परेको छ, जुटी पनि रहेको छौँ। कहाँ कहाँबाट सक्छौँ यति बेला गुनासो आलोचना गर्ने समय होइन, कहाँ के गर्न सकिन्छ, अरूले के गरेनन् होइन, आफ्नो प्रयास कहाँबाट के गर्न सकिन्छ
1: भनेर
0: त्यतापट्टि लाग्नु परेको छ।
1: यो दुःखद घडीमा हामीले केवल दुःख व्यक्त गरेर बस्ने मात्रै पनि होइन,

0: वातावरण कसरी हामी तयार गर्न सक्छौँ त भन्ने कुरा चाहिँ असाध्यै महत्त्वपूर्ण हुन्छ भन्ने कुरा हामीले पहिला पहिलाको विपदले पनि हामीलाई सिकाएको छ नि त, होइन शान्तिजी? भूकम्प होस् कि बाढी पहिरो महामारी, यो समयमा महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू सबैभन्दा बढी जोखिममा पर्छन् परिरहेको पनि हामीले देखिरहेको छौँ। यसैले विपद व्यवस्थापनका हरेक चरणमा लैङ्गिक मैत्री वातावरण जेन्डर फ्रेन्डली इन्भाइरोमेन्ट बनाउन आवश्यक छ पनि भनिन्छ। अहिले यो कुरा असाध्यै आवश्यक छ, यो कुरालाई आत्मसात गरेर आज यो नमस्ते नेपालको प्रस्तुतिमा हामीसँग जोडिनु भएको छ समाजशास्त्री साथै अधिकार कर्मी डाक्टर मीना पौडेल। मीना म्याम,
1: हजुर नमस्ते।
0: हजुर नमस्कार, नमस्ते नेपाल यो प्रस्तुतिमा यहाँलाई हामी स्वागत गर्छौँ।
1: धेरै धेरै धन्यवाद।
0: हजुर, हामी अहिले यो राहत उद्धार होइन यो विभिन्न उपचार सुरक्षा यो क्रम जारी छ र हामी यसमा सूचना र कुन विषय अहिले प्राथमिकतामा राख्ने र कुन सन्देश पुर्याउन अहिले आवश्यक छ यही कार्यमा जुटेको छौँ म्याम। एउटा समाजशास्त्रीको नाताले अधिकारकर्मी यसै गरी अधिकारकर्मी र समाजशास्त्री दुइटैलाई राखेर जुन लैङ्गिक संवेदनशीलतालाई अप्नाउनु पर्ने हुन्छ नि त, हामीले अहिलेको अवस्थामा यो राहत उद्धार सुरक्षा र उपचार जे जे काम गरिरहेको छौँ त्यसमा चाहिँ यो लैङ्गिकतालाई कसरी आत्मसात गर्नुपर्छ, कसरी लिनुपर्छ होला म्याम?
1: एकदमै महत्त्वपूर्ण प्रसङ्ग उठाउनुभयो। अहिलेको दुःखद परिस्थितिमा अब स्वाभाविकै रूपमा लैङ्गिक पक्ष समाजमा जहिले पनि सीमान्तकृत भएको हुन्छ त्यसलाई विशेष ध्यान त दिनै पर्छ। तर अहिलेको जुन खालको अहिलेको यो सामान्य बाढी मात्रै नभएर पनि एकदमै जटिल स्थितिको यो अकल्पनीय घटना भइरहेछ र सुनुवाकोटमा त्यसमा लैङ्गिक पाटो हामीले हेर्दाखेरि दुई तिनवटा पाटो हेर्नुपर्छ। हुन त अब सरकारले विभिन्न सङ्घ संस्थाले स्थानीय निकायले राहतको कामहरू भइरहेछ त्यहाँ, तर राहत लैङ्गिक दृष्टिकोणबाट हेर्दाखेरि राहत भनेको खालि वासस्थान खान अर्थ पैसा औषधिको कुरो मात्रै होइन, यो सामाजिक सांस्कृतिक सम्बन्धसँग पनि जोडिएको छ। त्यसमा पनि के छ त भन्दाखेरि अधिकांश त्यहाँ ज्यान गुमाउनेहरू अथवा मिसिङ अब हराएकाहरू नभेटिएकाहरू धेरै जसो पुरुषहरू छन्, त्यसले गर्दाखेरि एकल महिलाहरू को स्थिति पनि छ। त्यसपछि आप्रवासीहरू बाहिर वैदेशिक रोजगारमा बसेर काम गरेका देशका विभिन्न ठाउँमा बसेर काम गरेकाका परिवार पनि छन्। यसरी हामीले समग्रगत रूपमा हेर्दाखेरि सामाजिक सांस्कृतिक पाटो पनि हेर्नुपर्ने हुन्छ। स्वास्थ्य सबभन्दा ठुलो समस्या अहिले देखिँदैछ। अब दैनिक खानापिनाको कुरा त छँदैछ, त्यसमा पनि वितरण प्रणालीमा एकल महिलाहरू सुत्केरी महिलाहरू गर्भवती महिलाहरू अलिकता ज्येष्ठ नागरिक महिलाहरू त्यसपछि बालिकाहरू किशोरीहरू यो सबैको समाजमा जुन खालको जोखिमता छ पुरुषलाई भन्दा, मैले पुरुषलाई जोखिम छैन महिलालाई मात्रै जोखिम छ भन्न खोजेको होइन, तर तुलनात्मक रूपले भन्दाखेरि समाजमा जहाँ अप्ठ्यारो हुन्छ जहाँ विपद हुन्छ जहाँ सङ्कट आइपर्छ त्यहाँ नै सबभन्दा बढी लैङ्गिक जोखिमता बढ्छ किशोरीहरूमाथि महिलाहरूमाथि र विभिन्न उमेर विभिन्न भूमिकामा रहेका महिलाहरूमाथि। एउटा अर्को पाटो भनेको यो क्षेत्रमा अहिले के पनि सुन्नमा आइरहेछ भने मूल रूपमा यो ज्येष्ठ नागरिक महिलाहरूको स्थिति जटिल भएको देखिएको छ, सुन्नमा पनि आइरहेको छ। त्यो विभिन्न त्यहाँ गएर त्यो राहत बाँडेर फर्किनेहरूले पनि त्यही भनिरहनु भएको छ, सञ्चारकर्मीले भनिरहनु भएको छ, यो अधिकार मुखी संस्थाहरूबाट जाने प्रतिनिधिले भनिरहनु भएको छ, अनि बालबालिका र ज्येष्ठ नागरिकमा काम गर्ने संस्थाहरूले पनि भनिरहनु भएको छ, कतिपय जनप्रतिनिधिहरूले पनि भनिरहनु भएको छ। त्यसले गर्दाखेरि अलिकता सहयोग सबैलाई चाहिन्छ, विपदमा सबैलाई त्यत्तिकै सहयोग चाहिन्छ, तर अलिकता हामी चाहिँ सामाजिक न्यायको दृष्टिकोणबाट सामाजिक सांस्कृतिक र स्वास्थ्यको दृष्टिकोणबाट अलिकता हामीले चाहिँ लैङ्गिक विभेद समाज भएको भएर सङ्कटमा झन विभेद हुन सक्ने जोखिम पनि भएको भएर अलिकता महिला केन्द्रित र महिला पनि विभिन्न उमेर र भूमिकामा रहेका महिला केन्द्रित भएर चाहिँ अलिकता संवेदनशील त्यता बढी हुनुपर्छ जस्तो लाग्छ एउटा। अनि धेरै छलफलमा नआएको धेरै नै यो अलिकता नजरअन्दाज गरिएको भनेको यो यौनिक अल्पसङ्ख्यकहरूको समस्या पनि चर्को देखिन थालेको छ त्यहाँ। उनीहरूलाई जस्तो भनौँ न शिविरहरूमा राख्दाखेरि राहत केन्द्रहरूमा राख्दाखेरि महिलाको ठाउँमा राख्ने कि पुरुषको ठाउँमा राख्ने भन्ने खालका कुराहरू सुसुप्त रूपमा आएका छन्, बाहिर एकदम चर्को रूपमा आएका छैनन्, सुसुप्त रूपमा। अनि म चाहिँ लैङ्गिक अल्पसङ्ख्यकभित्र पर्छु, म पुरुषको लाइनमा बसेर राहत लिउँ कि अथवा पुरुषलाई राखिएको शिविरमा बसौँ कि महिलालाई राखिएको शिविरमा राखौँ,

0: निम्ति बनाइएको शौचालयमा जाउँ कि अथवा महिलालाई बनाएको शौचालयमा जाउँ भन्ने खालका मधुर मधुर आवाजहरू आउन थालेका छन्। त्यसले गर्दा हामीले यो पाटोलाई पनि बिर्सन हुँदैन। त्यही भएर लैङ्गिक रूपमा हेर्दाखेरि हामीले बहुआयामिक पक्षलाई हेर्नुपर्ने हुन्छ भन्ने लाग्छ मलाई।
1: हजुर हजुर, अब यहाँ यो अवस्थामा, यो विपदको अवस्थामा होइन, सुरक्षित आश्रय स्थान उपलब्ध गराउनु पनि एउटा चुनौतीको कुरा पनि रहन्छ र त्यो गराइरहेको पनि छ सरकार पक्षले पनि राज्यले पनि। र यति हुँदाहुँदै पनि हामीले अझै यो लैङ्गिक पाटोलाई ध्यान दिँदै के केमा सहज रूपमा यही सीमित स्रोत साधनमा यो परिस्थितिलाई कसरी सहज व्यवस्थापन गर्न सकिन्छ होला?
2: हजुर, साथी शान्तिले भने जस्तै म्याम कस्तो भयो भने अहिले यो जुन राहत सामग्रीहरू लिएर जानुभयो नि जुन जुन ठाउँहरूमा, त्यहाँ चाहिँ यो सुरक्षित आश्रय स्थल यो सेल्टरमा चाहिँ महिला पुरुष बालबालिका ज्येष्ठ नागरिक, अब हुन त अहिलेको अवस्था पनि जटिल भएर होला, एकै ठाउँमा राखिँदा त्यहाँ अलिकति अप्ठ्यारो भएको, यो कुरामा चाहिँ त्यति अलिकति सहजता अप्नाइदिए हुन्थ्यो भन्ने जस्तो कुरा पनि आयो। पुरुष र महिलाको लागि बस्ने सुत्ने कोठाको व्यवस्था पनि हुनसक्छ, उज्यालोको हुन सक्ला होइन, हामी अब खानेपानी सरसफाइमा पुरुषको लागि अब जुन कुराहरू आवश्यकता त्यति देखिँदैन, तर महिलाकै लागि असाध्य चुकुल लाउने होइन, शौचालय अब प्याक यिनीहरूको कुराहरू पनि आउँछ नि त समग्रतामा। हजुर हजुर,
0: एकदमै आउँछ, यो एकदम महत्त्वपूर्ण सन्दर्भ उठाउँ। त्यही मैले अघि भन्दै थिएँ, सुरुमा तुरुन्तै राहत दिने, तुरुन्तै सम्बोधन गर्ने कुरामा यी कुराहरू ख्याल गरिँदैन, तर अब यस्तै गर्दै गइसकेपछि सुरुमा त ज्यान जोगाउनु सबभन्दा ठुलो कुरा हो, कहाँ महिला कहाँ पुरुष भन्ने कुरो आउन सक्ला त्यहाँ व्यवहारिक रूपमा भन्दाखेरि, त्यो ठिक छ, एक दिन दुई दिन दुई चार घन्टालाई त ठिक होला, तर बिस्तारै के हुन्छ भन्दाखेरि तपाईँले भन्नुभयो जस्तो महिला पुरुष अथवा विभिन्न उमेर समूहका महिला पुरुष, मानव अब विवाहित महिला पुरुषहरूलाई एक ठाउँ राख्दा त्यति समस्या नहोला, तर अब किशोरीहरू युवतीहरू त्यसपछि युवाहरू त्यसपछि गएर अलिकता ज्येष्ठ नागरिकहरू अलिकता अनि गर्भवती महिलाहरू, अब यो विभिन्न उमेर र भूमिका समूहका अवस्थाका महिला र पुरुषलाई एकैचोटि एकै ठाउँ राखिदिँदाखेरि चाहिँ यी समस्याहरू आउँछन्। यसले गर्दाखेरि भोलि गएर लैङ्गिक हिंसाहरू हुने त्यसपछि गएर, किनभने सबैजना तनावमा छन्, तनावमा मान्छेले त्यो आफ्नो विवेक गुमाउन सक्ने सम्भावना बढी हुन्छ, त्यसले गर्दाखेरि लैङ्गिक हिंसा हुने अथवा असहज स्थिति हुने अथवा लैङ्गिक रूपमै आवश्यकता पर्ने साधनहरू, प्याडका कुराहरू, अब बच्चालाई दुध खुवाउने कुरा होला अथवा अलिकता पोषणका कुरा फरक होलान्, लुगा फाटो नै पनि फरक होलान्, जस्तो उदाहरणको लागि पुरुषले एउटा प्यान्ट अथवा एउटा सुरुवाल र एउटा कमिज लगाएर दुई तिन दिन बस्न सक्छ भने महिलाको महिनावारी होला अथवा उसको विभिन्न कारणले त्यो एउटा धोती अथवा एउटा लुङ्गी अथवा एउटा कुर्ता सुरुवालले मात्रै नहुन सक्छ, यी विविध मैले अहिले भने नि, तपाईँले पनि भन्नुभयो, यो व्यवहारिक पाटोलाई हामीले हेर्नुपर्छ। तत्काल तुरुन्तै ज्यान जोगाउने कुरामा यी व्यवहारिक पाटोहरू त्यति सशक्त भएर आउँदैनन्, तर ज्यान जोगाइसकेपछि शिविरमा चाहिँ हामीले मानव कोठा पुग्दैन, स्वाभाविक रूपमा कोठा पुग्दैन, एउटा कोठामा खा दिनुपर्छ, बिचमा पर्दा लाउन सकिन्छ, त्यसपछि एउटा कुनामा महिला एउटा कुनामा पुरुष राखेर बिचमा पर्दा लाएर गर्न पनि सकिन्छ। त्यसरी उपायहरू यो हामीले यहाँ अहिले यो उपाय हुन्छ भनेर त्यसको फर्मुला दिनुभन्दा पनि तत्काल त्यहाँ परिस्थिति हेरेर सम्भावित र सम्भव भएका उपायहरू अपनाउनलाई चाहिँ हामी सचेत चाहिँ हुनुपर्छ, उद्धार कर्मीहरू।
1: हजुर हजुर, हामी अब कार्यक्रममा।
2: हजुर म्याम, अब यस्तो पनि रहेको छ, अब अहिले सबै कुराहरू त अब हामीले बोल्न सजिलो छ, त्यहाँ गर्ने ठाउँमा कति कठिन होला, र पनि जो जो उद्धार र राहतमा जुट्नु भएको छ होइन, उहाँहरूले चाहिँ यति बेला के कुराहरू अझै बुझिदिए हुनु हुन्थ्यो, बुझ्नु पर्ला, र जो राहत र सुरक्षा लिइरहनु भएको छ उनीहरूले पनि के कुराहरू चाहिँ बुझिदिनु पर्छ होला जस्तो लाग्छ यहाँलाई, अन्तमा के भन्नुहुन्छ?
0: यसमा चाहिँ दुई तिनवटा, उहाँहरू निकै तनावमा हुनुहुन्छ, हामीले धेरै कुराहरू अपेक्षा गर्नु पनि हुँदैन, तर दुई तिनवटा कुरा चाहिँ उहाँहरूले एउटा मानवीय संवेदनाको हिसाबले बुझ्नुपर्छ। एउटा भनेको बस्ने ठाउँको लागि चाहिँ महिला र पुरुष दुवैजनालाई आफूलाई सुरक्षित हुने महसुस हुने हुनु पर्यो, सानो कोठा छ भने बारबुर गरेर कसरी मिलाउने भन्ने कुरा एउटा त्यो ख्याल गर्नुपर्छ, त्यो आफ्नो स्पेस आफ्नो ठाउँ चाहिँ म यो ठाउँमा बसे पनि सुते पनि उभिए पनि म यो ठाउँमा सुरक्षित छु भन्ने महसुस दुवैले सबैले गर्नुपर्छ, सबै लैङ्गिक पहिचान भएकाले गर्नुपर्छ। एउटा उमेर भूमिका, मैले भूमिकाको कुरा गर्दैछु, फेरि पनि जोड के दिँदैछु भने एउटा गर्भवती महिला र एउटा सामान्य गर्भवती नभएको अलि अलिक हट्टाखट्टा महिलालाई एकै ठाउँ राख्दाखेरि पनि समस्या हुनसक्छ। यो विभिन्न किसिमका त्यो विभिन्न विशिष्ट परिस्थितिहरूलाई हामीले हेर्नुपर्छ, एउटा सचेत हुनुपर्छ। अब कति गर्न सकिन्छ, कति बेला गर्न सकिन्छ, रातिलाई मात्रै त्यो व्यवस्था गर्न सकिन्छ कि दिउँसोलाई सम्भव हुँदैन कि, अथवा दिउँसो अब सबैको अगाडि त्यति हिंसा हुने सम्भावना कम भएको भएर त्यो नहुन पनि सक्छ, तर रातिको स्थिति यो सबै ख्याल गर्नुपर्छ। एउटा अर्को खाना, किनभने हामीले अब त्यो ठुलो त्यहाँ त्यो विपद भएको भएर त्यो दुई चारजना दुई चार सय मान्छेको कुरा होइन, हामीले हजारौँ मान्छेको कुरा गर्दैछौँ नि, त्यसमा हजारौँमा सयौँ गर्भवती होलान्, सयौँ बच्चालाई दुध खुवाउने होलान्, सयौँ विभिन्न दीर्घ रोगका औषधि खाने होलान्, उनीहरूका खानाको विशिष्टतालाई पनि हामीले ख्याल गर्नुपर्छ। यद्यपि यो महिला पुरुष दुइटालाई चाहिन्छ, तर महिलालाई यसमा फेरि पनि अलिक बढी चाहिन्छ, किनभने महिलाको उसको भूमिका अनुसारका उसका आवश्यकताहरू हुन्छन्। एउटा अर्को भनेको मलाई के भने, यो अहिले यो बालिकाहरूको किशोरीहरूको अवस्था, किनभने मानव उदाहरणको लागि भर्खर पहिलोचोटि महिनावारी भएर शिविरमा किशोरी एकजना होइन, त्यो स्थिति त छ, त्यहाँ हजारौँ त्यस्ता केसहरू होला, त्यसले गर्दा यो किशोरीहरू उनीहरूको परिपक्वता पनि भइसकेको हुँदैनन्, उनीहरूको अभिभावकहरू नभएका पनि हुनसक्छन्, तनावमा छन्, त्यसले गर्दा अलिकति बढी संरक्षण हुनलाई चाहिन्छ। त्यसले गर्दा उमेर, भूमिका, ठाउँ र परिस्थिति अनुसार चाहिँ अलिकता उद्धार कर्मीहरू तनाव हुँदा हुँदै उहाँहरूले जे गर्नुभएको छ एकदमै ध्यान दिएर गर्नुभएको छ, एकदमै प्रशंसनीय काम गर्नुभएको छ, यति हुँदा हुँदै पनि यो पाटोलाई पनि अलिकता हामीले विवेक पुर्यायौँ भने लैङ्गिक हिंसा र जोखिमबाट धेरै हदसम्म हामी जोगाउन सक्छौँ।
2: हजुर, यो जोगाउने कुरामा अहिले हामी जुट्नु परेको छ, दिने साथ भनेको नै अप्ठ्यारो बेलामा हो होइन, यसैले हामी सँगै छौँ हाम्रा श्रोताहरूसँग, हामी निरन्तर रूपमा यही सन्देशहरू, सूचना र समाचार प्रवाह गरिरहनेछौँ। यसै क्रममा हामीसँग जोडिनु भयो यो विचारको लागि मिना म्याम,
1: यहाँलाई एकदमै धेरै धेरै धन्यवाद छ।
0: यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद, यहाँहरूले जुन तरिकाले प्रसार प्रसार गरिरहनु भएको छ, सूचनाहरू असाध्यै महत्त्वपूर्ण छ, यहाँहरूको भूमिका पनि असाध्यै महत्त्वपूर्ण छ, धेरै धेरै धन्यवाद।
2: हजुर हस् धन्यवाद, हामी यो भूमिकाको संवेदनशीलता, यो भूमिकाको दायित्व र महत्त्वलाई आत्मसात गर्दै प्रसारणमा जुटिरहनेछौँ। नमस्ते नेपालको प्रस्तुतिमा आज हामीले अलि थोरै पानी सुक्छ पानीको कुरा जोड्यौँ, यसै गरी मानसिक स्वास्थ्यको कुरा पनि जोड्यौँ, र विपदमा लैङ्गिक मैत्री वातावरण, यो राहत उद्धार उपचार सुरक्षा सँगसँगै जाने पाटोहरूमा यो विषयहरूलाई लग्यौँ। अर्को साता फेरि बुधबार नमस्ते नेपालको प्रस्तुति लिएर हामी यहाँहरूमा आज उपस्थित हुने नै छौँ।
1: अहिलेलाई बिदा हुने बेलामा एउटा साङ्गीतिक कोसेलीसँगै म
2: हजुर हाम्रो प्रविधितर्फ साथ दिनुहुने रमा कोइराला र मोहम्मद असलम उहाँहरूलाई पनि धन्यवाद दिन्छौँ। हजुर, जहाँ जता हुनुहुन्छ सुरक्षित रहनुहोस् र जे जति सकिन्छ हामी साथ र सहयोगको लागि जुटौँ, यो विपदलाई विपदमा हामी जहाँबाट जो जोसले जे गर्न सक्छौँ त्यो प्रयासमा चाहिँ हामी प्रतिबद्ध रहौँ। यही विचारसँगै आजको लागि नमस्ते नेपालको यो प्रस्तुतिबाट म चन्दा विष्ट,
1: म शान्ति राणा
2: बिदा माग्छौँ। नमस्ते नेपाल।

0: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं अहिले बिहानको 10 बज्ने लाग्यो अब सुन्नुहोस् समाचार

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनकै कारण भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत हिजो उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकोमा शंका नरहेको बताउनुभयो। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको प्रधानमन्त्री शाहको भनाइ छ। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत आसपासका क्षेत्रमा आज अपराह्नपछि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले वर्षाका कारण टनेलमा पानी भरिँदा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा चुनौती थपिएको बताउनु भएको छ। उहाँका अनुसार गए रातभर परेको वर्षाका कारण टनेलभित्र पानी भरिएपछि पानी तान्ने पम्प समेत डुबेको छ। सुरक्षाकर्मीले पम्प निकालेर पानी तान्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन् भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ। परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीमा हराइरहेका विदेशी नागरिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरेको छ। बाढीबारे जानकारी दिन मन्त्रालयले हिजो गरेको नियमित पत्रकार सम्मेलनमा बाढीमा संकलन गरिएका सब पहिचानका लागि हराइरहेका विदेशी नागरिकका नजिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरिएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको छ। सिंहदरबारमा हिजो बसेको प्रमुख राजनीतिक दलहरूको दोस्रो तहका नेताहरूको बैठकले सबै दल एकजुट भएर विपदको प्रतिकारमा लाग्नुपर्ने निष्कर्ष निकालेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोगहरू फैलिन नदिन विशेष निगरानी र प्रतिकारका गतिविधिलाई तीव्रता दिएको जनाइएको छ। राष्ट्रमा दिगो शान्ति, समृद्धि तथा लोककल्याणको कामनासहित हिजो पशुपतिनाथ मन्दिरमा विशेष महारुद्रीसहितको क्षमा पूजा गरिएको छ। पशुपति क्षेत्र विकासको सञ्चालक परिषदको अध्यक्ष समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले मूल मन्दिर परिसरमा देशमा शान्तिको सङ्कल्पसहित महारुद्राभिषेक शुभारम्भ गर्नुभएको हो। प्रतिनिधि सभाको बैठक आज अपराह्न 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। यसअघि बाढीका कारण गत 10 गते प्रतिनिधि सभा हरको सूचना नहुँदासम्मका लागि स्थगन गरिएको थियो। र रुसले कियव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परी कम्तीमा 12 जनाको मृत्यु हुनुका साथै 21 जना घाइते भएका छन्। मस्कोले पछिल्लो समय कियवमा आक्रमणलाई तीव्र बनाइरहेको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
4: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
5: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
4: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 11 बजेसम्म हामी यहाँलाई लोकगीत सुनाएर मनोरञ्जन गराउनेछौँ। पहिलो लोकगीत राख्दैछौँ, जसमा स्वर हो तीर्थ कुमारीको, भने सङ्कलन चन्द्रकला शाहको।

अहिले सुन्नुभयो पुष्प नेपाली र अशोक देवानको स्वर, ध्रुव थापाको संगीतमा रहेको लोकगीत। लोकगीत सुनाउने क्रममा अब सुनाउँदैछौँ झलकमान गन्धर्वको स्वर र बलराम चौलागाईको संकलनमा रहेको यो लोकगीत।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले सुनायौँ माधवलाल श्रेष्ठको सुर र माधवलाल श्रेष्ठकै संकलनमा रहेको लोकगीत। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई लोकगीत सुनाएर मनोरञ्जन गराइरहेका छौँ। 11 बजेसम्म सुनाउनेछौँ लोकगीत। लोकगीत सुनाउने क्रममा अब अर्को लोकगीत राख्दैछौँ, जसमा सौर हो सरोज गोपालको, भने संकलन पनि सरोज गोपालको नै।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

हजुर, भर्खरै सुन्नुभयो ध्रुव केसी र भुवन केसीको स्वर लालबहादुर खाँटीको सङ्कलनमा रहेको लोकगीत। लोकगीत सुनाउने क्रममा अब फेरि अर्को लोकगीत राख्दैछौँ, जसमा स्वर हो सम्बोधित बास्कोटा र मीरा राणाको, भने सङ्कलन सम्बोधित बास्कोटाको।

हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँलाई लोकगीत सुनाइरहेका छौँ। अबको करिब 11 बजेसम्म हामी यहाँलाई लोकगीत सुनाउनेछौँ। लोकगीत सुनाउने क्रममा अर्को लोकगीत राख्दैछौँ, जसमा स्वर हो सूर्य थुलुङ र हिरादेवी राईको, भने सङ्कलन रहेको छ चित्र सिकारुको।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

अहिले सुन्नुभयो वासुदेव मुनालको सुरमा रहेको लोकगीत। हामी यति बेला यहाँहरूलाई लोकगीत सुनाइरहेका छौँ। अब करिब 11 बजेसम्म लोकगीत सुनाउनेछौँ। लोकगीत सुनाउने क्रममा अब अर्को लोकगीत राख्दैछौँ, जसमा स्वर हो पुण्य प्रसाद अर्यालको, भने संकलन पनि गायक स्वयंको नै रहेको छ।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले सुनायौं अशोक देवान र मदन बस्नेतको स्वर अतीत मुखियाको संकलनमा रहेको लोकगीत. अब राख्दैछौं राम थापा र तारा थापाको स्वर अमृत लामाको संकलनमा रहेको लोकगीत.

0: वर्षा यामसँगै जंगल, पाखा, काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ। वर्षा यामसँगै जंगल, पाखा, काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

अहिले सुन्नुभयो जयनन्द लामा र हरिवंश आचार्यको स्वर जयनन्द लामाकै संकलनमा रहेको लोकगीत। अहिले बिहानको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार, सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण आज बिहान 8 बजेसम्म 1118 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 45 जना, नुवाकोटमा 155, धादिङमा 59, चितवनमा 348 जना, गोर्खामा 66 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 217 जना र नवलपरासी पश्चिममा 190 जना गरी 1118 जनाको शव फेला परेको हो। फेला परेका शव मध्ये 1117 को जाँच पास मुचुलका सम्पन्न भएको जनाइएको छ। 95 शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 174 महिला, 257 पुरुष र 438 नखुलेको गरी जम्मा 869 शव व्यवस्थापन माटो मुनि सुरक्षित राखिएको छ। साथै पहिचान नभएको 911 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट 6853 जनाको उद्धार गरिएको छ। हालसम्म बेपत्ता भएका 5015 जनाको खोजी कार्य भइरहेको छ। यसै गरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा 3247 जना व्यक्तिलाई राखिएको छ। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोसी नदीमा आएको बाढी जलवायु परिवर्तनकै कारण भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत हिजो उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका नरहेको बताउनुभयो। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको प्रधानमन्त्री शाहको भनाइ छ। हिउँ चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाफ मानव सभ्यतालाई दिनै पर्ने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले विनाशकारी बाढीपछि खोज उद्धार र राहत वितरणबाट अगाडि बढ्दै पुनर्स्थापनातर्फ अग्रसर भइरहेको समेत उल्लेख गर्नुभएको छ। भोटेकोसी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले भोटेकोसी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत आसपासका क्षेत्रमा आज अपराह्नपछि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो। विभागका अनुसार पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नोस्यामपाटी स्थित मौसम मापन केन्द्रमा 60.2 मिलिमिटर मापन भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले वर्षाका कारण टनेलमा पानी भरिँदा भोटेकोसी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा चुनौती थपिएको बताउनु भएको छ। उहाँका अनुसार रातभर परेको वर्षाका कारण टनेलभित्र पानी भरिएपछि पानी तान्ने पम्प समेत डुबेको छ। सुरक्षाकर्मीले पम्प निकालेर पानी तान्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो। बिहानैदेखि खोजी सुरु गरिएको छ। रातभरको वर्षाले पानी तान्ने पम्प छोपिएपछि सुरक्षाकर्मीले त्यसलाई निकाल्ने काम गरिरहेका उहाँले बताउनुभयो। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढीले प्रभावित भएको विदुर नगरपालिका सहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोट गढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ। बाढीका कारण विद्यार्थी शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना सडक र पुलमा पुगेको क्षतिले आवत जावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक जनजीवन केही सरल र नदी वारपार गर्न सक्ने भएपछि मात्रै विद्यालय सञ्चालन हुनेछ। त्रिशुली नदीमा आएको बाढीले सबैभन्दा बढी प्रभावित भएको विदुर नगरभित्र सञ्चालित 83 मध्ये एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा शाखाको तथ्याङ्क अनुसार 4 विद्यालयको भवन पूर्ण रूपमा क्षति पुगेको छ। सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोगहरू फैलन नदिन विशेष निगरानी र प्रतिकारका गतिविधिलाई तीव्रता दिएको छ। स्वास्थ्य तथा स्वच्छता खाद्य स्वच्छता मन्त्रालयका सहसचिव हेमन्त चन्द्र ओझाका अनुसार मन्त्रालयको स्वास्थ्य सङ्कटकाल तथा विपद व्यवस्थापन एकाइ र स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले प्रभावित क्षेत्रमा संक्रामक रोग नियन्त्रण तथा स्वास्थ्य प्रतिकार्यको नेतृत्व गरिरहेका छन्। मध्य प्रदेश सरकारले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारणले घरबार विहीन भएकाहरूको राहत तथा उद्धारका लागि 2 बराबरको राहत सामग्री आज पठाउँदैछ। मध्य प्रदेश सरकारको मन्त्री परिषदले गरेको निर्णय अनुसार गृह सञ्चार तथा कानून मन्त्रालय मार्फत रहेको प्रदेश विपद व्यवस्थापन भण्डारमा रहेका उक्त मूल्य बराबरको 9 ट्रक राहत सामग्रीहरू पठाउन लागेको मध्य प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री फकिरा महतोले जानकारी दिनुभयो। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि रेस्टुरेन्ट तथा बार एसोसिएसन रेवान पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 12,27,776 रुपियाँ सहयोग गरेको छ। सिंहदरबारमा आज प्रतिनिधि सभाको बैठक बस्दैछ। आज दिउँसो 1 बस्ने बैठकमा सभामुख डोलप्रसाद अरियालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा सभामुख अरियालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुनेछ। र अब अन्तर्राष्ट्रिय समाचार। रुसले किव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा पनि कम्तीमा 12 मृत्यु हुनका साथै 21 घाइते भएका छन्। मस्कोले पछिल्लो समय किवमा आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 भन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन। यो सँगै बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 सम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकहरूको खोज उद्धार राहत र पुनस्थापनाका विषयमा प्रत्यक्ष प्रसारण। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार। समाचारपछि फेरि पनि यहाँले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकहरूको खोज उद्धार राहत र पुनस्थापनाका विषयमा प्रत्यक्ष प्रसारण सुन्नुहुनेछ। दिउँसो एक बजे सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। एक बिसमा प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीत साधना। दिउँसो दुई बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। दुई पन्ध्र बजेपछि प्रदेश प्रसारण आरम्भ हुनेछ। जस अन्तर्गत रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रबाट छ बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो तिन बजे अपराह्न चार बजे र पाँच बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँले सुन्नुहुनेछ भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकहरूको खोज उद्धार राहत र पुनस्थापनाका विषयमा प्रत्यक्ष प्रसारण।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हामी बोलिरहेका छौँ। भोटेकोशी नदीले निम्त्याएको एउटा बाढीको प्रकरणपछि हामी प्रकृतिले निम्त्याएको महाविपत्तिको परिस्थितिको बिचमा सुरुको दिनदेखि नै श्रोताहरूलाई रेडियोको माध्यम मार्फत हामीले उद्धार, राहत, पुनर्स्थापना लगायतका विविध विषयमाथि भइरहेका हाम्रा उद्धार प्रयासहरूको विषयसँग जोडेर प्रसारणका विभिन्न सामग्रीहरू मार्फत जानकारी दिने कोसिस रेडियो नेपालले निरन्तर गरिरहेको छ। यही बिचमा हामीले हाम्रा नियमित प्रसारणभित्र समाचारका बुलेटिनहरू सँगसँगै साङ्गीतिक कार्यक्रमहरू पनि जोडिरहेका छौँ र विशेष प्रसारणको समयमा उद्धार प्रयासमाथिका विभिन्न कोसिसहरू, पछिल्ला घटनाका विवरणहरू बारेमा जानकारी दिने कोसिसमा छौँ र त्यही कोसिसलाई निरन्तरता दिने क्रममा यति बेला हामी सहकर्मी मित्रहरू गोकर्ण रेग्मी, भानुभक्त खड्का, त्यसै गरी प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट हुनुहुन्छ, सहकर्मी विद्या चौधरी पनि हामीसँगै हुनुहुन्छ र यो प्रसारणको प्रत्यक्ष प्रसारणको लागि स्टुडियोभित्र सहकर्मी मनुका कुँवर र म विमल गेवाली उपस्थित छौँ। हामी निरन्तर पछिल्ला गतिविधिहरूको बारेमा जानकारी दिन्छौँ, सरकारी संयन्त्रहरूबाट प्राप्त पछिल्ला जानकारीहरू दिने क्रममा सुरुमा नेपाल प्रहरीको तर्फबाट एउटा अपडेट आएको छ हामीसँग, रसुवा भोटेकोशी बाढी सम्बन्धी खोज तथा उद्धार अपडेट भनिएको छ, जसमा नेपाल प्रहरी आफैमा पनि धेरै यो प्रभावमा परेर धेरै प्रहरी सहकर्मीहरू गुमाएको अवस्थामा पनि 7912 प्रहरी तर्फका जनशक्तिहरू यो उद्धार प्रयासमा जुट्नु भएको छ भने 65 प्रभावित हुनुभएको छ, 25 प्रहरीहरू अहिलेसम्म पनि हराइरहनु भएको छ। मनुकाजी, यो विपदको बेलामा प्रहरी त्यसै गरी सेनातर्फ पनि नेपाली सेनाका धेरै जनशक्तिहरू परिचालित छन्, त्यसै गरी अर्को एउटा फोर्स छ, एउटा शक्ति छ सशस्त्र प्रहरी बल, उसका जनशक्तिहरू पनि छन्, त्यसो त विदेशबाट पनि कतिपय विषय विज्ञ अनुभवी प्राविधिकहरू आएर उद्धारका खोजका विषयमा लागिरहेको अवस्था छ। यही सन्दर्भसँग जोडेर प्रहरीको पक्षसँग पनि हामीले व्यवस्थापनका कतिपय विषयमा कुराकानी गर्ने तयारीमा छौँ। यो बिचमा यति बेला हामीसँग टेलिफोन सम्पर्ककै क्रममा छौँ।
2: हजुर हजुर, अहिले अब यो कुरा गर्दाखेरि प्रहरीहरूले निरन्तर त्यहाँ खोजी उद्धार कार्य गरिरहनु भएको छ, अनि अर्को कुरा, आजदेखि रसुवा स्थित बाढी प्रभावित क्षेत्र टिमुरेमा नेपाल प्रहरीको सोको सहितको टोली खोज तथा उद्धार कार्यमा जुटेको छ। सोको भनेको एउटा यस्तो यो प्राविधिक ज्ञान भएको र वैज्ञानिक अनुसन्धान गर्ने तालिमको टोली हो। सोको, एसओसिओ, सिन अफ क्राइम अफिसरको यो टोली, त्यो चाहिँ विशेष गरेर यो अपराध भएको ठाउँमा, विपद परेको जहाँ चाहिँ सहज रूपमा जान सकिन्न त्यस्तो ठाउँमा खटिनका लागि तालिम प्राप्त टोली हो। र आज हामीले जसरी कोभिडको बेलामा कोभिडको भाइरस नसरोस् भनेर एउटा कोभिसिल्ड एउटा लगाएर आफू सुरक्षित भएर जसरी स्थलमा उत्रन्थ्यौँ, त्यसरी नै आजदेखि भने प्रहरीले पनि सोको सहितको टोली त्यहाँ खटाएको छ। यसले गर्दा त्यहाँ भएको विपदमा जो पर्नु भएको छ, टिमुरेमा पर्नुभएकाहरूको शनाखत छिटो हुन सकोस्, शव उत्खनन छिटो हुन सकोस् भन्ने हिसाबले प्रहरी टोली लागिरहेको देखिन्छ। अब पछिल्लो विवरण हेर्ने हो भने हामीले हिजोसम्म 900+ भनिरहेका थियौँ, तर आज आइपुग्दाखेरि अब 1100 पनि कटेर पनि 1114 पुगिसकेको छ अहिलेसम्म मानवीय क्षतिको कुरा गर्ने हो भने। त्यसमा अब कतिपय त मानव अङ्ग मात्र भेटिएका छन्, त्यसको डिएनए परीक्षणबाट आफन्तलाई बुझाउने कोसिसका लागि भनेर सब व्यवस्थापन पनि गरिएको छ। त्यति मात्र होइन, नेपालले सब व्यवस्थापनमा त्यति साह्रो अभ्यास गर्न पाएको थिएन, तर यो पटक यस्तो महामारी, यस्तो विपद एक एकैचोटि आपत आइपर्यो कि नेपाल सरकारलाई पनि, नेपाल सरकारले अहिले सब व्यवस्थापन जमिनमा गाडेर गरिरहेको छ। चाहे काठमाडौँको कुरा गरौँ, चाहे चितवनको कुरा गरौँ, पोखराको कुरा गरौँ, अहिले फरक फरक ठाउँमा सब व्यवस्थापनको लागि भनेर जमिनमा गाडिएको अवस्था छ। यो बेला अहिले हामीले बारम्बार यो बाढीका कुरा गरिरहँदा, जलवायु परिवर्तनको मुद्दा निरन्तर हामी जस्तो हिमाली क्षेत्र, हिमश्रृङ्खलाहरू भएको क्षेत्रबाट विशेष गरेर राष्ट्रिय सभामा यो युएनमा उठ्ने कुरा पनि हो, त्यहाँको महासभामा उठिरहने कुरा हो। यद्यपि हामीले जलवायु परिवर्तनको असर अनि यसपछि सिर्जिएका यो उत्पन्न भएका सङ्कटहरूको निराकरणका लागि, अनुकूलनका लागि कतिको हाम्रा प्रयासहरू सफल भयो, ती भोलिका दिनमा फेरि बहसको विषय बन्लान्, तर आज फेरि पनि जलवायु परिवर्तनकै असरका कारण यसो भइरहेको छ भनेर मुद्दा उठिरहेको छ।
1: हजुर, यही सन्दर्भमा जलवायु परिवर्तनको कारणले गर्दाखेरि निम्तिने यी खालका महाविपत्तिहरू को कारण हामीले यो खालको अवस्था सहनुपर्ने स्थितिमा छौँ, यो विषयले पार्ने प्रभाव अथवा भविष्यमा यसबाट जोगिनका लागि हामीले अपनाउनु पर्ने उपायहरूको खोजी गर्ने बेला पनि हो। यही सन्दर्भमा कुराकानी गर्नको लागि हामीसँग यति बेला एकजना जलवायु परिवर्तन विज्ञ हुनुहुन्छ, डाक्टर प्रकाश थापा टेलिफोन सम्पर्कमा।
2: हजुर, उहाँ कृषि वन तथा पर्यावरण मन्त्रालयमा यो जलवायु परिवर्तन महाशाखा छ र जलवायु परिवर्तन शाखा प्रमुख हुनुहुन्छ उहाँ।
1: हजुर, उहाँ टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रकाश सर नमस्कार।
3: नमस्ते सर।
1: हजुर, हामीले रेडियो नेपालको यो प्रसारण मार्फत भोटेकोसी बाढीले निम्त्याएको परिस्थितिमा जोडिएर विभिन्न सन्दर्भहरूमा कुराकानी गर्ने क्रममा यति बेला यहाँसँग सम्पर्कमा जोडिएका छौँ। यो पछिल्लो जुन खालको महाविपत्तिको परिस्थिति छ, यो परिस्थिति निम्तिनुको कारणलाई जलवायु परिवर्तनसँग जोडेर पनि हेरिएको अवस्था छ। पछिल्लो समयमा तापक्रम वृद्धि हुने कारणले गर्दाखेरि, हाम्रो हिमाली क्षेत्रमा हिउँ पग्लिने कारणले गर्दाखेरि यी खालका ठुला बाढीहरू, पहिरोहरूको प्रकोप निम्तिने जोखिमको सन्दर्भमा हिजैदेखि नै चर्चा हुने अवस्था हो। यो विषयमा तपाईँहरूले यो खालको परिस्थिति आइसकेपछि यो विषयलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ अथवा यो विषयलाई कसरी चित्रित गर्नुहुन्छ?
3: धन्यवाद सर। पक्कै पनि अब हामीले एउटा यो जलवायु परिवर्तन सम्बन्धी को एउटा फोकल मिनिस्ट्री भएको नाताले पनि हाम्रो कृषि वन तथा पर्यावरण मन्त्रालयले यो सुरुदेखि नै जलवायु परिवर्तनका असरहरूबारे विभिन्न कार्यक्रमहरू त गर्दै नै आएको छ, र हामीले पटक पटक भन्दै पनि आएको हो कि पृथ्वीको तापक्रम अब पहिला जस्तो रहेन, थोरै बढिसकेको छ, तापिसकेको छ, र यसले सबैभन्दा धेरै असर चाहिँ हामी जस्तो हिमाली मुलुक, खास गरी नेपालको उत्तरी क्षेत्रमा अब पुरै हिमश्रृङ्खला रहेको सन्दर्भलाई जोड्ने हो भने यो जलवायु परिवर्तनबाट सिर्जित, खास गरी यो तापक्रम वृद्धिले गर्ने जुन समस्या छ, त्यो समस्या चाहिँ नेपालमा सबैभन्दा धेरै देखिन्छ है भनेर भन्दै आएको सन्दर्भ चाहिँ हो। तैपनि अहिले जुन हजुरले भर्खरै सुरुमा प्रसङ्ग जोड्नुभयो कि हाम्रो भोटेकोसी रसुवागढीको बाढी, त्यो बाढी पक्कै पनि विनाशकारी छ, प्रलयकारी छ, र त्यो हाम्रो अहिलेको राष्ट्रिय क्षमता, जुन हाम्रो धान्ने क्षमता थियो त्योभन्दा बढी स्केलको छ। त्यो सन्दर्भमा हामीलाई भएको मानवीय लगायतका अन्य जति पनि क्षति छन् त्यो पक्कै पनि हाम्रो क्षमताले अहिले धानिरहेको छैन। तैपनि नेपाल सरकारले सुरुदेखि नै, सुरुको घन्टादेखि नै यसमा सम्पूर्ण आफ्नो क्षमता अनुसारको प्रयोग गरेर चाहिँ काम गरिरहेको अवस्था छ। यस सन्दर्भमा अहिले अब बाढी प्रभावित क्षेत्रबाट पनि यो लोकप्रिय कार्यक्रम सुनिरहनु हुने, प्रभावित क्षेत्रमा पनि खटिरहनु भएका पनि हुनुहुन्छ होला, उहाँहरूलाई पक्कै पनि म उच्च मनोबल राख्न अनुरोध गर्दछु, र यो विषम परिस्थितिमा यहाँहरू हामीहरू सबैले सक्ने जति चाहिँ अहिले कन्ट्रिब्युसन गर्ने, योगदान गर्ने मौका आएको छ भन्ने हिसाबले लिएर उच्च मनोबल राख्दै आफ्नो क्षेत्रमा खटिनाउन एउटा अनुरोध पनि गर्न चाहन्छु, र बाढीबाट प्रभावित सम्पूर्ण जति पनि हुनुहुन्छ उहाँहरूप्रति हाम्रो पूर्ण समर्थन, सदा सहायता र ऐक्यबद्धता रहेको कुरा पनि यहाँहरूमा, यहाँको लोकप्रिय रेडियो नेपालबाटै म जानकारी पनि गराउन चाहन्छु।
1: र अब अलिकति
3: म थोरै अगाडि बढ्न चाहन्छु सर। अब जुन जुन हामीले देख्यौँ नि अहिले भर्खरै यस खालको महाविपत्ति, यो पनि कस्तोबाट सुरु भएको छ भने हाम्रो लाङटाङ राष्ट्रिय निकुञ्ज छ त्योभन्दा थोरै माथि लाङटाङ हिमालकै क्षेत्रमा रहेको एउटा लिरङ भन्ने सानो हिमश्रृङ्खला छ होइन, त्यो हिमश्रृङ्खलामा अब यो ठ्याक्कै अहिले कारणहरू त पत्ता लाग्दैछ, अध्ययनहरू जारी छन्, किनभने नेपालको आफ्नै सेटेलाइट नभएको भएर हामीले चिनको विशेष तथ्याङ्कलाई चाहिँ अहिले ध्यान दिइरहेछौँ भने अमेरिकन सेटेलाइटले पठाएको इमेजहरू जुन जति पनि हामीलाई फ्रिली अभाइलेबल छन् त्यसैको एनालाइसिसको आधारमा नेपालमा पनि अध्ययन भइरहेको हुँदाखेरि हामीले चाहिँ यसलाई अहिले प्रारम्भिक रूपमा चाहिँ त्यहाँ एक खालको अब हिम श्रृङ्खलामा कुनै हलचल पैदा भयो र त्यो हुँदाखेरि एउटा हिउँको ढिस्को बर्फिलो चट्टानसहित चाहिँ तल जुन लेहेन्दे खोला थियो त्यहाँ थोरै बेर त्यो लेहेन्दे खोलालाई चाहिँ थुन्यो पनि यसले धेरै बेर होइन थोरै समय थुन्यो र थुनेपछि त्यो ताल फेरि फैलिँदै जाँदाखेरि त्यसले मुख खोलेपछि एक्कासी ठुलो बाढीको रूप लिएर चाहिँ तल्लो तटीय क्षेत्रमा नोक्सानी गरेको भन्ने जुन आइरहेको छ त्यसैलाई अहिले हामीले आधिकारिक रूपमा भनिरहेको अवस्था छ। यो कुरालाई चाहिँ अब जुन जलवायु परिवर्तनसँग जोडेर नै हामीले हेर्नुपर्ने हुन्छ किन भन्दाखेरि त्यो क्षेत्रमा अहिले कुनै पनि यो हाम्रो निर्माणका कामहरू भएको छैन, कुनै पनि त्यहाँ चाहिँ ह्युमन इन्टरभेन्सन मानवीय गतिविधि नभएको क्षेत्र हो त्यो राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्र जहाँ चाहिँ मान्छेहरू त्यति खासै नपुग्ने क्षेत्र हो, त्यस्तो ठाउँमा हिमालमा रहेको थुप्रिएर बसेको जुन हाम्रो बरफको ग्लेसियर जुन एउटा चट्टानी भूभागमा बसेको जुन हिम क्षेत्र थियो त्यो नै चोइटिएर झर्नुमा चाहिँ के कारण हो? यो त अब बिस्तारै हामीले चिसो कुरालाई चाहिँ यदि तातोपना बढ्दै गयो भने मात्रै त्यसले त्यो ठाउँ छोड्छ होइन, त्यो कुरालाई चाहिँ हामीले अब यो तापक्रम वृद्धि र जलवायु परिवर्तनसँग जोड्न खोजिरहेका छौँ सर।
1: हजुर प्रकाश सर, अब यहीँनिर हामीले यो खालको परिस्थिति भोगिरहेको बेलामा चर्चा गर्ने विषय सँगसँगै भविष्यका लागि पनि जस्तो प्रत्येक वर्ष तापक्रम वृद्धि हुनुको कारणलाई मानवीय व्यवहारसँग जोडेर हेर्दाखेरि हामीले गरेका गतिविधिहरू भन्दा पनि अन्तर्राष्ट्रिय रूपमा जे ढङ्गका व्यवहारको कारणले गर्दाखेरि जलवायु परिवर्तन भइरहेको छ त्यसको परिणाम हामीले भोग्नु परेको छ, यो सन्दर्भलाई अन्तर्राष्ट्रियकरण गरेर हामीले भविष्यको जोखिमलाई न्यून गर्ने उपायतर्फ पनि महत्त्वपूर्ण कदम चाल्नुपर्ने बेला पनि होला, त्यतातर्फको योजना के छ?
3: हजुर एकदमै यो राम्रो प्रश्न हो सर, समसामयिक प्रश्न पनि हो र जस्तो यो कुरा चाहिँ हामीले कसरी बुझ्नुपर्छ भने अब नेपाल फेरि धेरै औद्योगिकरण भएको राष्ट्र पनि होइन, हामीसँग त्यस्ता ठुल्ठुला इन्डस्ट्रिजहरूले धेरै मात्रामा यो कार्बन उत्सर्जन गरिरहन अथवा हरित गृह ग्यास भनेर भन्छौँ हामीले, खास गरी यो कार्बन मिथेन नाइट्रस अक्साइड यो क्लोरोफ्लोरो ग्यासहरू जस्ता कुराहरू जुन निकाल यो इन्डस्ट्रियल मुलुकहरूले निकालिरहेका छन् उहाँहरूले खास गरी हामीले यो 1900 को शताब्दीसँग तुलना गर्ने हो भने अहिले विगतको भन्दा झन्डै 1.5 डिग्री तापक्रम बढिसकेको अवस्था देखाउँछ पृथ्वीको। त्यसलाई म थोरै इलेबोरेट गर्छु, कस्तो हुन्छ भने सामान्य अवस्थामा हाम्रो पृथ्वीको माथि एउटा वायुमण्डल छ, वायुमण्डलमा चाहिँ अक्सिजन यस्तै नाइट्रोजन यी ग्यासहरू हुन्थे, त्यो भनेको एकदमै पारदर्शी हुन्छ, ट्रान्सप्यारेन्ट हुन्छ, त्यो जस्तो सूर्यबाट यो किरणहरू आउँछन् तातोपना आउँछ अनि पृथ्वी ताप्छ दिनभरि फेरि बेलुका चाहिँ यसले रेडिएट गर्छ यसले फर्काउँछ त्यो फर्काउँछ ट्रान्सप्यारेन्ट हुँदाखेरि चाहिँ त्यो लेयरबाट सजिलै त्यो तातोपना चाहिँ बाहिर निस्किन्थ्यो। तर पछि यो औद्योगिकीकरण बढ्दै गएपछि के भयो भने यो धेरै हरित गृह ग्यासहरू निस्किन थाले, त्यो हरित गृह ग्यासको आफैमा आयु लामो पनि हुने, अर्को यो पृथ्वीको यो हाम्रो वायुमण्डलमा एउटा छुट्टै लेयर एउटा पत्र बनाएर आफूलाई चाहिँ त्यहाँ राखिराख्ने होइन एउटा तन्नाको इमेजिनेसन गर्न सक्नुहुन्छ, एउटा छुट्टै एउटा चाहिँ त्यहाँ लेयर बनाएर बस्छ, त्यसको प्रोपर्टी अथवा त्यसको चाहिँ कस्तो खालको भयो भने त्यसले सूर्यबाट आउने तापक्रमलाई चाहिँ किरणहरू पृथ्वीमा आउन चाहिँ दिने तर यहाँबाट फर्किँदाखेरि जुन तातोपना एउटा इन्फ्रारेडको रूपमा फर्किन्थ्यो त्यसलाई चाहिँ आफैले ट्र्याप गरेर राख्ने आफैले थुनेर राख्ने आफूसँग राख्ने, त्यो हुँदाखेरि के भयो भने जस्तो दिनभरि त पृथ्वी ताप्थ्यो नै अब रातिमा पनि त्यसले समातेर राखेको त्यो तातोपनालाई त्यसले फेरि रेडिएट गर्छ त्यो कतिपय फेरि पृथ्वीतिरै फर्केर आउँछ बाहिर जान पाउँदैन, यसले गर्दा के भयो भने हामीले कहिलेकाहीँ सुन्ने गरेका छौँ कि पृथ्वीमा ताता दिन पनि बढ्दै गए चिसा रात पनि घट्दै गए भन्ने हामीले सुनिरहेछौँ नि, हो यो यही फिनोमिनासँग जोडिन्छ कि किनभने उसले रातिमा पनि फेरि पृथ्वीतिर तातोपना पठाइरहेको हुन्छ, यसले गर्दा के भयो भने समग्रमै पृथ्वीको तातोपना बढ्दै बढ्दै गयो, यो तातोपना बढ्ने क्रम म थोरै अलिकति अझै भन्छु यसमा, तातोपना बढ्ने क्रम चाहिँ हाम्रो यो कसरी बढ्दैछ भने अहिले पछिल्लो समय पछिल्लो 3-4 वर्ष यता त एकदमै रेकर्ड ब्रेकिङको हिसाबले बढिरहेछ क्या। यो पुरानो 100 वर्षसँग तुलना गर्ने हो भने जस्तो 2024 सबैभन्दा तातो वर्षको रूपमा अहिलेसम्म रहेको छ, त्यस्तै 2023 होइन, त्यस्तै 2025 पनि एकदमै तातो थियो भने अहिले 2026 पनि एकदमै तातो वर्षको रूपमा सायद अन्तसम्म त्यो हुन्छ कि भन्ने छ। यो यो यो घटनाक्रम चाहिँ लगभग 2015 नै अङ्ग्रेजी यो सन् 2015 नै अहिले 2026 यो पछिल्ला 10-12 वर्ष हेर्ने हो भने यो तातोपना लगभग बढ्दै गइरहेछ। कुनै वर्ष अलिकति कम बेसी भयो, यो कोभिडको टाइममा अलिकति कम पनि भएको देखिन्छ 2022 तर के छ समग्रमा चाहिँ 2026 आइपुग्दा तातोपना चाहिँ बढी नै रहेको देखिन्छ। अब यो तातोपनाले गर्दाखेरि कस्तो असर ल्याइरहेछ भने अब पृथ्वी दिन प्रतिदिन तातो हुँदै गइरहेछ एउटा कुरा। अर्को कुरा, यही वर्ष एउटा अर्को फेनोमेना सुरु भयो, यहाँहरूले सुन्नु भएको छ होला यो सुपर एलनिनो भनेर, हाम्रो प्रशान्त महासागरमा यो यसको सतहको तापक्रम पनि झन्डै 2 डिग्रीले बढ्ने गरेर त्यहाँ एउटा छुट्टै एउटा प्रणाली चाहिँ सुरु भएको छ। त्यसले पनि के गर्यो भने समग्रमा उता पेसिफिक ओसनबाट आउने हावा अथवा त्यो त्यो त्यो ताप तातोपना पनि बढ्दै जाने, यतातिर हाम्रो जुन रेगुलर तापक्रम बढिरहेछ त्यो त बढ्दै नै छ भनेपछि त्यसले त सबैभन्दा छिटो असर चाहिँ हाम्रो हिमालमा थुपारिएर बसेको जुन हिउँ छ त्यसलाई पगाल्छ, त्यो पग्लिँदै जान्छ हो। अब यसले गर्दाखेरि चाहिँ तल्लो तटीय क्षेत्रमा नदी किनारमा बस्ने हाम्रो जति पनि हाम्रो बसोबास क्षेत्र छ होइन, सेटलमेन्टहरू छन्, तिनीहरूलाई चाहिँ कुनै पनि समयमा एउटा यो खतरा उन्मुख क्षेत्रमा चाहिँ बसोबास गरेको जस्तो अहिले अवस्था बनिआएको छ। अब यो कुरा हामीले गरेको त होइन, पृथ्वी तत्त्वमा हाम्रो कुनै योगदान त छैन, तर यसका असरहरूबाट हामी प्रत्यक्ष रूपमा पीडित छौँ। यसका असरहरूले गर्दाखेरि हामीलाई मानवीय क्षति भइरहेको छ, हामीलाई चाहिँ पर्यावरणीय क्षति भइरहेको छ, हाम्रो कृषिमा क्षति भइरहेको छ, लगायत जति पनि क्षतिहरू छन् ती क्षतिहरू हामीले भोग्नु परिरहेको छ हो। अब यो कुरा चाहिँ हामीले अब कसरी हुनसक्छ, अन्तर्राष्ट्रिय मञ्चहरूमा मुखरित गर्नु जरुरी छ, उहाँहरूलाई चाहिँ हामीले बुझाउनु जरुरी छ कि यो विकसित राष्ट्रहरूले गरेको जुन विकास छ त्यसको विकासको असर विनाशको रूपमा हामी नेपाल जस्ता गरिब राष्ट्रले भोगिरहेका छौँ। यसको लागि हामीले थोरै तथ्य तथ्याङ्क पनि तयार गर्नुपर्छ, एभिडेन्सहरू पनि जेनेरेट गर्दै गर्नुपर्ने हुन्छ, उहाँहरूलाई एउटा तथ्याङ्कमा बसेर एउटा प्रमाण देखाएर ल हेर्नुहोस् तपाईँहरूले गरेको यो एउटा विकासको कारणले नेपालमा त क्लाइमेट चेन्ज होइन, हामीलाई त क्लाइमेट क्राइसिस भइसकेको छ होइन, हामी त एकदमै यो भोगिरहेका छौँ, आजै भोगिरहेका छौँ, जो भोगिरहेका छौँ, अब निरन्तर भोगिरहने अवस्था छ। यो समस्या कसरी पनि बढ्दो छ भने हाम्रो हिमाली क्षेत्रमा यो हिमतालहरू बन्ने क्रम व्यापक छ। यदि म यहाँहरूकै उसबाट जानकारी पनि गराउन चाहन्छु, कस्तो छ भने हिमाली क्षेत्रमा साना तालहरू बन्ने र त्यो चाहिँ थोरै पानी रिलिज गरेपछि त्यो हराउने क्रम चाहिँ भइरहेको छ, तर ठुलो रूपमै बनिसकेका तालहरू नै झन्डै नेपालमै 21 छन्। यो हिन्दुकुश हिमालयन रिजनमै गरेको एउटा इसिमोडले गरेको अध्ययनले पनि त्यो देखाइसकेको अवस्था छ, खतराजन्य नै छन् भनेर पनि भनेको अवस्था छ। त्यो त अझ 2020 स्टडी हो, त्यसपछि अहिले यो 5-6 वर्षमा त त्यसको साइजहरू पनि ठुलो भइसक्यो होला, त्यसको खतरा पनि अझै बढिसकेको होला होइन। त्यो हुँदाखेरि अब हामीले यी कुराहरू देखाएर यसरी चाहिँ अब यो तापक्रम वृद्धिले गर्दाखेरि नेपालको हिमालमा असर परेर यी हिमतालहरू कुनै पनि समयमा फुट्न सक्छन्। अब त हिमताल मात्र पनि फुटेनन्, अब त यो हिमनदी नै पग्लिएर जाने, हिमालमै रहेको थुपारिएर बसेको बरफिलो चट्टानहरू नै यसरी खस्ने हुने हो भने त हामी त हाम्रो त यो मानव सभ्यतामै यसले चाहिँ ठुलो असर ल्याउन सक्छ भन्ने किसिमले हामीलाई उहाँहरूलाई बुझाएर यसबाट कसरी हामी अनुकूलित हुन सक्छौँ अथवा यो प्रभावलाई चाहिँ कसरी कम गर्न सक्छौँ भन्ने दिशातर्फ अबका जति पनि छलफलहरू निगोसिएसन वार्ताहरू छन् त्यो निगोसिएसनहरूमा अब डिबेटका टपिकहरू अब एजेन्डाहरू चाहिँ यी राख्न सक्नुपर्छ र यसको लागि अब नेपालको तर्फबाट भरपूर प्रयासहरू गर्नुपर्ने चाहिँ अहिलेको टटकारो खाँचो छ। हामीले हिजो मात्रै पनि देख्यौँ सम्मान्य ज्यूबाटै पनि अब यो जलवायु परिवर्तनका असरहरू देखिन थालेका छन्। यसमा चाहिँ हामीले कसरी अगाडि बढ्ने भन्ने विषयमा एकदमै महत्त्वपूर्ण उहाँको सामाजिक सञ्जालमा पनि हामीले हेरिरहेका छौँ। यसले हामीलाई पनि अलिकति मोटिभेसन दिन्छ र हामीले कसरी अन्तर्राष्ट्रिय क्षेत्रमा अन्तर्राष्ट्रिय मञ्चहरूमा यी कुराहरू राख्ने भन्ने कुराको लागि चाहिँ हामीले तयारी गरिरहेको अवस्था छ।
2: हजुर प्रकाश सर, यहाँ आफै पनि यो जलवायु जलवायु परिवर्तन शाखामा हुनुहुन्छ, त्यसमाथि प्राविधिक पक्षपट्टिको हुनुहुन्छ। अहिले कुरा आइरहेको छ नि, हामीले हाम्रो प्राविधिक त्रुटि चाहिँ देखिएको, किनभने जलवायु परिवर्तनका जोखिमको हामीले मूल्याङ्कन गरिरहँदा, अध्ययन गरिरहँदा, बाढीका स्थानान्तरणका कुरा, जोखिम व्यवस्थापनका कुरामा पनि हामीले बहुविपदलाई ख्याल गर्न सकेनौँ। हामी प्राविधिक रूपमा चाहिँ चुकिरहेका छौँ। प्राविधिक त्रुटि नेपाल सरकारको अहिलेसम्मको प्रयासको पनि देखिरहेको छ भन्ने पनि सुनिएको छ नि। अहिले भौगोलिक ज्ञाताले, अन्य जलवायु परिवर्तन विज्ञहरूले पनि भनिरहनु भएको छ कि हामी प्राविधिक पक्षमा कमजोरी भएकै कारण अहिले यो रसुवा भुटेकोसी बाढीले यो बढी क्षति, मानवीय क्षति, भौतिक क्षति यो हुन पुगेको हो।
3: एउटा कुरा चाहिँ म के यहाँहरूलाई के माझ चाहिँ अनुरोध गर्न चाहन्छु भने, जस्तो यो हाम्रो हिन्दकुश हिमालयन क्षेत्रमा यस्ता खालका विपदहरू विगतमा नआएका होइनन्, तर यो कस्तो छ भने यो अलिकति लामो समयमा समयान्तरमा हेर्ने हो भने, जस्तो 1000 वर्ष अगाडि आएर कुनै एउटा ठाउँमा फाँट बनेको भन्ने देखिन्छ भौगोलिक हिसाबले हेर्ने हो, जियोलोजीको अध्ययनहरूले देखाएको पनि त्यो अवस्था छ। कतिपय हाम्रो माथिबाट बगाएरै ल्याएको माटोले चाहिँ तलपट्टि फाँटहरू बनाएको पनि देखिन्छ। तर के हुँदो रहेछ भने यो मानव स्मृति चाहिँ बिस्तारै हराउँदै जाने र त्यहाँ चाहिँ अब यो हिजोको डिजास्टरलाई बिर्सिँदै जाने, फेरि त्यहाँ नयाँ सेटलमेन्ट हुने, नयाँ खालको विकासक्रमले चाहिँ त्यसलाई अगाडि बढाउने, त्यस्तो खालको यो इभोल्युसनरी प्रोसेस चाहिँ देखिन्छ। त्यसबाट नेपाल पनि समग्रमा अछुतो चाहिँ छ, म पनि भन्दिनँ। नेपालमा पनि बनेका कतिपय संरचनाहरू यो जुन क्लाइमेट रिलेटेड अथवा जलवायुजन्य विपद आउन सक्छन् भनेर त्यो किसिमले बनाइएको पनि देखिँदैन। हामीले यसमा निरन्तर यो विकासका जति पनि प्रक्रियाहरू छन् उहाँहरूमा हामीले भन्दाखेरि चाहिँ हामीले भन्ने गरेकै छौँ, यसलाई चाहिँ क्लाइमेट रिस्क इन्फर्म्ड स्ट्रक्चर बनाउनु चाहिँ अलिकति बढी खर्च हुन्छ, तर त्यहाँ चाहिँ कति पानीको लेभल कति माथि आउन सक्छ अथवा त्यहाँ चाहिँ अब भोलिका दिनमा बाढीको कुन लेभलको आउन सक्छ, यस्तो खालको अलिकति अनुमान पूर्वानुमान गरेर, किनभने पास्टले पनि केही कुरा भन्छ, हामीले विगतको अनुभवलाई चाहिँ समेटेर हेर्ने भने हुन त अहिलेको बाढीको हकमा त्यो विगतको छोटो समयको अनुभवले र तथ्याङ्कले काम नगरेको देखिन्छ, तर अलिकति लामो स्केलको धेरै अगाडिदेखिको हेर्ने हो भने त्यो जुन ठाउँमा हामीले स्ट्रक्चर बनाउँदैछौँ अथवा इन्फ्रास्ट्रक्चरहरू डेभलप गर्दैछौँ त्यो ठाउँमा चाहिँ त्यो विगतको अलि लामो समयको 100 वर्ष 150 वर्ष अगाडि 150 वर्ष अगाडिको त्यस्तो इन्फर्मेसन लिएर यदि संरचना निर्माण गरिने हो भने पक्कै पनि त्यसले चाहिँ क्षति चाहिँ न्यूनीकरण गर्छ होइन। त्यो कुरामा चाहिँ हामीले अब पाठ सिक्नु जरुरी नै छ। पक्कै पनि हामीले भन्ने गरेका छौँ कि अब जलवायु परिवर्तन मात्र रहेन, यो त जलवायु एउटा खतराको रूपमा आइसकेको छ, क्राइसिस भइसकेको छ र यसबाट हामी धेरै टाढा भाग्न सक्ने अवस्था छैन। अब जति पनि समय छ, जति पनि आगामी दिनमा हामीले गर्नुपर्ने काम छ, यसलाई एउटा पाठको रूपमा लिनुपर्छ होइन, यसलाई एउटा लेसन लर्नको रूपमा लिनुपर्छ। किन भन्दाखेरि र यो अझै अर्को महत्त्वपूर्ण कुरा के छ भने, यो नेपालमा मात्रै हुने यो विपद यहीँबाट सुरुवात भएर यहीँ सकिन्छ भन्ने पनि होइन, यो त जस्तो अब चिनको कुनै क्षेत्रबाट पनि आउन सक्छ, जस्तो भोटेकोसीको अघिल्लो वर्षको कुरा गर्दाखेरि पनि हामीले तिब्बती क्षेत्रबाट आयो भनेका छौँ। यस्तो हुँदाखेरि यो विपदले कुनै भौगोलिक सीमा पनि चिन्दैन होइन, भन्छौँ नि हामीले यो हाम्रो प्रकृतिले चाहिँ एउटा सीमा चिन्दैन, अथवा यो हिम नदीलाई नेपाल छिर्नको लागि भिसा चाहिँदैन भने जस्तो हामीले चाहिँ यसलाई कसरी बुझ्नुपर्छ भने, यिनीहरू चाहिँ एक आपसमा पर्यावरणीय रूपले भौगोलिक रूपले लामो समयदेखि जोडिएर रहेका छन्। यसमा चाहिँ नेपालको आफ्नो एउटा एफोर्ट छँदैछ, प्रयास गर्नुपर्छ र यो अहिले भएको घटनाहरू र केही विगत केहीदेखि यस्ता घटनाहरू निरन्तर भइरहेको पनि देखिन्छ। जस्तो हामीले हेर्ने हो भने 81 सालमा यो हाम्रो खुम्बु पासाङ गाउँपालिकामा एउटा थामे पनि यस्तै ग्लेसियर लेक आउटबस्ट भएको एउटा उदाहरण छ। त्यस्तै रसुवामै लास्ट इयर पनि गएको थियो होइन, र अहिले पनि फेरि रसुवामै अर्को आयो भनेपछि, अब जुन हाम्रा हिम नदीहरू अथवा हिमालबाट उत्पत्ति भएका नदीहरू जुन उत्तर दक्षिण बगिरहेका छन्, यसमा त्यो खालका घटनाहरू हुन सक्छन्। अलिकति पूर्व सूचना प्रणालीहरू पनि जडान गरौँ, अब गर्न सकिन्छ भने यहाँले भन्नुभयो जस्तै मल्टी हजार्ड म्यापिङहरू, विभिन्न खालका हामीसँग यो विपत्तहरू छन्, एउटाले मात्रै छैन, कुनै ठाउँमा पहिरो आउन सक्छ, कुनै ठाउँमा हाम्रो चाहिँ यो बाढी आउन सक्छ, कुनै ठाउँमा अर्को खालको हुन सक्छ, होइन त्यति दुई तिनवटा चार पाँचवटा जति पनि डिजास्टरहरू आउन सक्ने सम्भावित छन् तिनीहरूलाई एकै ठाउँमा राखेर तिनको स्कोप कतिसम्म माथि हुनसक्छ, कति हुनसक्छ त्यो सबै एनालाइसिस गरेर अनि त्यहाँ चाहिँ विकास गर्न सक्यो भने पक्कै पनि यो हामीले भन्ने गरेका छौँ एउटा यो निर्माणको क्रममा बिल्ड ब्याक बेटर होइन कि बिल्ड ब्याक सेफर बनाऊ, होइन सुरक्षित बनाऊ, अझै उत्थानशील बनाऊ र यो यसलाई चाहिँ अब आगामी लामो समयसम्म एउटा सुरक्षित माहौलमा बस्न सकिने त्यस्तो खालको विकास चाहिँ गरौँ भनेर भनिरहेका छौँ। अब त्यसको लागि आजैदेखि सुरुवात गर्नुपर्ने चाहिँ हामीले पनि महसुस गरेका छौँ।
1: हजुर, अत्यन्त महत्त्वपूर्ण विचार दिनुभयो, विषय विज्ञताको हिसाबले यहाँसँग धेरै अनुभव छ। हामी हाम्रा प्रसारणहरूको माध्यम मार्फत अहिलेको यो आवश्यकता पनि हो, जलवायु परिवर्तनले निम्त्याउने परिस्थिति त्यससँग जोडिएको जोखिमको विषयमाथि धेरै गर्न बाँकी छ। हामी फेरि पनि अन्य सन्दर्भमा अन्य प्रसारणको क्रममा यहाँसँग जोडिनेछौँ। अहिलेको लागि धन्यवाद भन्छौँ।
3: हजुर, धेरै धेरै धन्यवाद। र अहिले अब कतिपय फिल्डमा काम गरिरहनु भएको व्यक्तित्वहरू हुनुहुन्छ, कतिपय प्रभावित क्षेत्रमा हुनुहुन्छ, खोज उद्धार राहत र त्यसपछि विपदको क्षति आकलन गर्दै पुनर्स्थापनातिर लागिरहेको सन्दर्भ छ। यसमा म यहाँहरू सम्पूर्ण प्रति धेरै धेरै कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु र आगामी समयमा पनि एकदमै उच्च मनोबलका साथ यहाँहरूले आफ्नो तर्फबाट योगदान दिनुहोला, हामी साथमै छौँ भन्ने अनुरोध पनि गर्दै यहाँहरूले महत्त्वपूर्ण मलाई बोल्ने मौका दिनुभएकोमा चाहिँ धेरै धेरै धन्यवाद
1: हुन्छ। हस्, धन्यवाद, नमस्कार सर। मनुकाजी, डाक्टर प्रकाश थापा आफैमा एकजना जलवायु परिवर्तन सम्बन्धी विज्ञता राख्ने व्यक्तित्व, उहाँले अत्यन्त महत्त्वपूर्ण सन्देश दिनुभएको छ। जस्तो हामी हिमाली सभ्यतामा छौँ, हाम्रा हिमालहरू तापक्रम बढेको कारणले गर्दाखेरि पग्लिने क्रम बढ्दो छ, हिमाली क्षेत्रसँग जोडिएको बस्ती व्यवस्थित गर्नुपर्ने सन्दर्भ छ। त्यो अत्यन्त एउटा गम्भीर पक्ष पनि हो। हामीले हिमालसँग जोडिएको नदी सभ्यतालाई मानव बस्तीको रूपमा विकास गऱ्यौँ विगतमा, विगतको परिस्थिति फेरिएको छ। आज हामीले बस्तीहरू विकास गर्ने विषयलाई अत्यन्त गम्भीरताका साथ लिएर कतिपय स्थानहरू बसोबास सार्ने सम्मका निर्णयहरूमा जानुपर्ने योजना पनि कार्यान्वयनमा लैजानुपर्ने अवस्था छ। हिमाली सभ्यता आफैमा नेपालको परिचय, हाम्रो हिमाल अन्तर्राष्ट्रिय रूपमा अत्यन्त ख्यातिप्राप्त एउटा हिमाली सभ्यताको रूपमा पनि छ, तर हिमालले उत्पन्न गर्ने जोखिम मौसम परिवर्तनसँग जोडिएको एउटा अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने विषय। त्यो विषयको चर्चा गरिसकेपछि फेरि हामी अन्य सन्दर्भ जोड्छौँ। यो बिचमा धेरै मानिसहरू हताती भइसक्यो सकेपछि जुन भोटेकोसीबाट सुरु भएको त्यो बाढीको लहरले धेरै मान्छेहरू बगायो, धेरै मान्छेहरू गुमायौँ। हामीले शवहरू व्यवस्थापन गर्ने विषय अत्यन्त चुनौतीपूर्ण रूपमा रह्यो। यो बिचमा हामीसँग जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल हुनुहुन्छ। उहाँसँग उहाँहरूले गर्दै गर्नुभएको पछिल्लो प्रयास व्यवस्थापनको पाटो के छ भनेर एकैछिन कुरा गरौँ। रामेश्वर सर,
4: नमस्कार।
1: अत्यन्त महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ हामी यहाँसँगको यो सम्पर्कको क्रममा, यहाँले गर्दै गर्नुभएका पछिल्ला प्रयासहरू व्यवस्थापनको विषय, विशेष गरी सब व्यवस्थापन गर्ने विषय अत्यन्त चुनौतीपूर्ण रूपमा रहेको स्थितिले गर्दाखेरि पछिल्लो यहाँहरूको चाहिने व्यवस्थापनको प्रगति अथवा यहाँहरूले गर्दै गर्नुभएको कामको अलिक प्रगति पाउन अलिकति। हजुर, सुन्दै हुनुहुन्छ?
2: हजुर, रामेश्वर सर। हजुर रामेश्वर सर, हजुर, अहिले अब यो रसुवा भोटेकोसी बाढी पछिको विपदले चितवनलाई सब व्यवस्थापनको एउटा ठुलो चुनौती आइपर्यो, त्यसमाथि यहाँहरूसँग उद्धार गर्ने सामग्री, उद्धार टोलीको व्यवस्थापन पनि चुनौतीपूर्ण रह्यो होला। अहिले यो चुनौतीलाई सामना गर्दै कसरी व्यवस्थापन गरिरहनु भएको छ त्यहाँ?
4: यसो विशेष गरेर यो हाम्रो चाहिँ विशेष गरेर हाम्रो चितवनमा यो बाढीले रसुवाको बाढीले बाढीको कारणले गर्दा हामीलाई विशेष गरेर मानवीय क्षति र भौतिक क्षति भएको छैन चितवनमा। यद्यपि उताबाट बढेर आएका जति पनि डेड बडीहरू छन् त्यो डेड बडीको हकमा हामीले चाहिँ व्यवस्थापन गर्न हामीलाई निकै चुनौती भएको थियो, किनभने हामी चाहिँ मर्चरीको चाहिँ खाई रूपमा मर्चरीको अभाव भएको कारणले गर्दा सबहरू चाहिँ डिकम्पोज हुने भएको कारणले गर्दा हामीले तिनीहरूलाई अस्थायी एउटा मर्चरी बनायौँ, तर त्यति गर्दा पनि यो सबलाई हामीले व्यवस्थापन गर्न नसकेपछि हामीले आइसिआरसीको चाहिँ गाइडलाइन्स अनुसार चाहिँ हामीले सबलाई हालसम्म 300 हालसम्म 335 शवलाई चाहिँ हामीले अस्थायी रूपमा चाहिँ शवको व्यवस्थापन जमिनमा चाहिँ शवलाई व्यवस्थापन गरिसकेका छौँ नम्बरिङ लिएर।
1: हजुर, अब पछिल्लो समयमा पनि शवहरूको खोजी कार्य जारी होला, यो खोजी कार्यमा के छ, पछिल्लो चाहिने अवस्था कस्तो छ, जस्तो हामीले वातावरणीय हिसाबले पनि जोखिम बढ्दै जाने अवस्था होला, मानव शवहरू सँगसँगै कतिपय जनावरहरू बगेको अवस्था पनि होला, समग्र त्यो पक्षलाई हामीले कसरी व्यवस्थापन गरिरहेका छौँ?
4: यस्तो छ, तपाईँलाई हामीले निरन्तर खोजिरहेका छौँ। हिजो पनि हामीले 2 शवहरू बरामद गरेका छौँ, आज पनि खोजी कार्य जारी छ हाम्रो बोटमा, पुलिसको बोटमा, र त्यसपछि हाम्रो 3 इन्सोर साहबहरू पनि नदीको तटमा चाहिँ कतै भेटिन्छ कि यता शवहरू भेटिन्छ कि भनेर चाहिँ खोजी कार्य जारी भइरहेको छ। र अहिलेसम्म हालसम्म भेटिएको चाहिँ शवलाई चाहिँ हामीले चाहिँ नदी तटबाट चाहिँ लिएर आएपछि चाहिँ मर्चरीमा ल्याएर हामीले सफा गर्ने, फोटोहरू खिच्ने, अनि त्यसमा चाहिँ त्यसलाई नम्बरिङ दिने र DNA प्रोफाइलिङको लागि चाहिँ उहाँको DNA स्याम्पलिङ लिने र त्यसलाई सुरक्षित साथ हामीले राख्ने र त्यो शवलाई राखेको शवलाई चाहिँ हामीले जमिनमा लगेर चाहिँ सुरक्षित साथ राख्ने, ताकि जमिनमा राखेको शव कुनै आफन्तको DNAसँग म्याचिङ भयो भने निकालेर बिनामूल्य हस्तान्तरण गर्न मिल्ने प्रयोजनार्थ हामीले शवहरूलाई हामीले व्यवस्थापनको लागि हामीले देवघाट भरत महानगर वार्ड नम्बर 1 देवघाटको जङ्गलमा चाहिँ हामीले सुरक्षित साथ कारवाही गरेर सुरक्षित साथ राखेका छौँ।
2: हजुर सर, यो यहाँहरूले अब अहिले त्यहाँ सब व्यवस्थापन गरिरहँदाखेरि व्यवस्थापनका विषयमा कतिपय भ्रमपूर्ण खबरहरू पनि बाहिर आए, यहाँहरू आफैले पनि जवाब दिनुपर्ने अवस्था आयो होला, यहाँले बुझ्दाखेरि सब व्यवस्थापनको

0: अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार यसलाई चाहिँ कार्यान्वयनमा ल्याइएको छौँ।
1: हजुर, अब यहीँनिर जस्तो कतिपय अस्पतालहरूमा आफन्तहरूको चाहिँ खोजी गर्दै आउने मान व्यक्तिहरूले मेरो मान्छेको चाहिँ शव हेर्न चाहन्छु भन्दै गर्दाखेरि उनीहरूले जुन ढङ्गको अपेक्षा राखेका हुन् त्यस मुताबिक व्यवस्थापन गर्नको लागि तपाईँहरूलाई अलिकति चुनौती पनि थियो भन्ने सन्दर्भ छ। आफन्तहरूलाई कसरी चित्त बुझाइरहनु भएको छ अथवा
0: ठिक हो हजुरले हजुरले भनेको एकदम ठिक हो। हामीले उहाँहरू आफन्त आउँदा सुरु सुरुको दुई दिन चाहिँ हामीले आफन्तलाई आएर देखाइदियौँ पनि अहिलेसम्म हाम्रो 13 शवहरू चाहिँ चितवनबाट 13 शवहरू हामीले पहिचान गरेर हस्तान्तरण गरिदिएको अवस्था छ र बाँकी अब पछि चाहिँ हाम्रो यो डिकम्पोज भएको कारणले गर्दा चाहिँ सुरुमा खिचेको फोटो र अहिले अब अहिलेको अवस्थामा चाहिँ राखिरहँदा चाहिँ उहाँले झन् नचिनिने अवस्था भएको कारणले गर्दा चाहिँ त्यसलाई हामीले त्यो यो शवको व्यवस्थापन गर्नुपर्ने बाध्यता भयो र हामीले त्यसै गऱ्यौँ र आएको व्यक्तिलाई चाहिँ यदि तपाईँको चाहिँ आफन्तको शव हो भने त्यसलाई हामीले डिएनए प्रोफाइलिङ गरौँ त्यसपछि तपाईँले पहिचान भएपछि हामीले अहिले हस्तान्तरण गर्नेछौँ भनेर हामीले उहाँलाई चाहिँ चित्त बुझाएर आएर बस्ने बासको चाहिँ व्यवस्था खाने होटेलको व्यवस्था फेरिमा र उहाँले घर जानको लागि चाहिँ कुनै पैसा छैन भने हामीले त्यो पैसा के यो यातायात व्यवस्थासँग कुरा गरेर उहाँलाई सम्बन्धित जिल्लासम्म जानको लागि चाहिँ भाडाको व्यवस्था छ हामीले जिल्ला यहाँबाट चाहिँ चितवनले चाहिँ व्यवस्था गरेको छ र उहाँहरूलाई चाहिँ हामीले चित्त बुझाएर यहाँ चितवनमा आएको व्यक्ति सबै आएको व्यक्तिलाई हामीले उहाँहरूलाई चाहिँ डिएनएको लागि चाहिँ ब्लड
1: अबको तपाईँहरूको चाहिने प्राथमिकता अथवा चाहिँ चुनौती चाहिँ के छ अहिले पछिल्लो समयमा चाहिँ अब के गर्दैछ त्यहाँको प्रहरीले?
0: अब यसो छ खोजी कार्य जारी नै छ हजुर। यो किनभने निरन्तर चलिरहन्छ किनभने नदी बढेको छ कोही नदी सुक्दै जाँदा फेरि तलहरू निक्लिने अवस्था पनि छ त्यस कारणले गर्दा हामी यो खोजी कार्य निरन्तर छ र अब खोजी कार्य निरन्तर भएपछि हामीले अस्थितिको जुन जति धेरै समस्या थियो यो समस्या अलिक कम होला किनभने सबैलाई व्यवस्थापन गर्ने क्रममा तर अब पीडितको परिवारले मेरो परिवार चाहिँ मैले त प्राप्त गर्न सकिनँ मेरो शव प्राप्त गर्न सकिनँ मेरो चाहिँ आफन्तको के अरे आफन्तको चाहिँ उत्तर चाहियो नि त भन्ने खालको चाहिँ डेड बडी चाहियो भन्ने अवस्थामा चाहिँ हामीले तत्काल लिनुपर्छ छ नि यो कानुनी बाटो हो डिएनए प्रोफाइलिङ म्याचिङ भएपछि उहाँले पाउनुहुन्छ। अब हाम्रो तर्फबाट त तत्कालको लागि हाम्रो केही मात्रामा चाहिँ यो समस्या टरेको छ तर हामी यसमा निरन्तर लागिरहेका छौँ पीडितका परिवारलाई चाहिँ सम्झाउने उहाँलाई चाहिँ काउन्सिलिङ गर्ने उहाँलाई फोन सम्पर्क गर्ने र खोजी कार्य जारी गर्ने काम भइरहेको छ।
2: हजुर, यहाँले खोजी कार्य जारी भन्नुभयो। नारायणी नदीको तटीय क्षेत्रमा त्यहाँ भिड लाग्ने फोटो खिच्ने र आफू खुसी उद्धार गर्ने केही खोजी गर्ने नागरिकहरूको भिड पनि देखिन्थ्यो। त्यसको निगरानी पनि गर्नुपर्ने एउटा आवश्यकता छ र अर्को खोजी कार्य पनि गर्नुपर्ने छ। यसलाई कसरी मिलाउनु भएको छ नि?
0: अब यसो सुरुको दिनमा चाहिँ यो नारायणी माथिबाट यसो बग्यो भने आएपछि आम पब्लिकहरूको चाहिँ चासोको विषय भयो र कति हामीले देख्यौँ पनि रसुवातिर नुवाकोटतिर पनि पुलको छेउमा बसेर फोटो खिच्ने मान्छे बगेको अवस्था थियो। त्यस कारणले गर्दा चाहिँ त्यो चिजमा चाहिँ हामीले त अहिले व्यवस्थापन गरेका छौँ त्यस्तो खालको अवस्था देखिँदैन। त्यही भएर चाहिँ त्यस कारणले गर्दा चाहिँ अब अहिले हामीले पब्लिकले त्यस्तो छैन तर यो ग्यास कलेक्सन गर्ने जति पनि पब्लिकहरू देख्नुहुन्थ्यो युट्युबमा के अरे टिकटकमा देख्नुहुन्थ्यो अनि एउटा कानको मुन्द्रा तान्ने मै देखिएको अवस्था थियो। त्यस कारण मैले त्यो कानको मुन्द्रा तान्ने दुईवटा व्यक्तिलाई नियन्त्रणमा लिएर कानुन दायरामा ल्याइसकेको छु भने हामीले ग्यास चाहिँ तान्ने त्यो नदीमा ग्यास तान्ने व्यक्तिहरूलाई पनि अहिले हामीले नियन्त्रणमा लिने र ग्यास कलेक्सन गर्ने काम पनि गरिरहेका छौँ र सम्बन्धित ठाउँमा ती ग्यासहरू पछि ढुवानी गरेर हामीले पठाउनको लागि पनि हामी सम्बन्धित गरिरहेका छौँ।
2: हजुर, अब यहाँ कति व्यस्त हुनुहुँदो रहेछ यहाँले अहिले भर्खरै बोलिरहनु भएको कुराले पनि थाहा भइहाल्यो। अन्तिममा चाहिँ यो अहिले त्यताबाट काठमाडौँ छिर्ने जस्तो यो राजमार्गको कुरा गर्दा कतिपय ठाउँमा राजमार्ग अवरुद्ध भएको छ, त्यहाँ आइपुग्ने भएका यात्रुहरूको सुरक्षा अनि वैकल्पिक मार्गको व्यवस्थाका लागि चाहिँ यहाँहरूले कसरी काम गरिरहनु भएको छ नि?
0: अब अहिले तत्काल चाहिँ त्यो राजमार्ग काठमाडौँ पुरै बन्द भएको अवस्था छ। यता धादिङको बाटो गोर्खाको बाटो हुँदै पालन गरेको बाटो हुँदै आउने र यता मकनको बाटो हुने अवस्था छ। तर बन्ने कारणले आज हामी त्यहाँ जाने कि चितवनबाट चाहिँ त्यो एकचोटि अनुमोदन जाने कि भन्ने कुरा पनि बुझिएको छ। र अहिले चाहिँ ठुला खालका गाडीहरू अथवा अर्जेन्ट पर्ने त्यस्ता व्यक्तिहरू चाहिँ हिँडेको अवस्था छ, प्लेनमा पनि हिँड्नु भएको छ। तर गाडीको चाप चाहिँ अहिले नारायणघाटमा जति दिनमा 25,000 भन्दा बढी गाडीहरूको आवाजात हुँदै मार्ग भएर अहिले त्यो सत्य घटेको अवस्था देखिन्छ। हजुर,
1: हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद भन्छौँ हामी रेड नेपालको यो प्रसारण
0: इन्फर्मेसनको लागि धन्यवाद।
1: हजुर, हामी फेरि पनि हाम्रा प्रसारणहरू मार्फत यहाँहरूले गर्दै गर्नुभएको जुन व्यवस्थापनको विषय छ त्यसको बारेमा जानकारी दिने लिने कोसिसमा रहनेछौँ। फेरि पनि सम्पर्कमा आउन आग्रह गर्छु रेड नेपालसँग। उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल। उहाँले भर्खरै त्यहाँको प्रहरीले 335 जना

0: अस्थायी रूपमा
1: सब व्यवस्थापन
0: गरिएको
1: भन्नुभयो। हिजो मात्रै दुईवटा सब प्राप्त भएको र पछिल्लो समयमा सबहरू प्राप्त हुने क्रम घट्दो अवस्थामा छ।
0: हामी यो पनि यहाँहरूलाई पनि जानकारी गराउँछौँ कि यो चाहिँ अस्थायी रूपमा राखिएको परिवारको कोही सदस्यले खोज्दै आउनुभयो, फेरि परिवारका सदस्य भन्दा पनि फेरि त्यो रगतको नाता भएको मान्छे भनौँ, किनभने डिएनए टेस्टको लागि रगत चाहियो। त्यो हिसाबले जस्तो कसैको बाउ आमा बुबा आमा कसैको चाहिँ दाजुभाइ दिदी बहिनी कोही खोज्दै आउनुभयो र डिएनए परीक्षण उहाँहरूले गर्न चाहनुभयो गर्नुभयो भने चाहिँ त्यो अनुसारले यी सबहरूसँग म्याच गरेर सबको पहिचान गरेर उहाँले सब प्राप्त गर्न सक्ने किसिमले यो अहिले अस्थायी व्यवस्थापन गरिएको हो। यो कुनै स्थायी रूपले राखिएको अथवा परिवारले भोलिका दिनमा खोज्दै आउँदा नपाउने भन्ने चाहिँ होइन।
1: अवश्य पनि यो विषय अत्यन्त संवेदनशील विषय पनि हो। लास हेर्न पाऊँ भन्ने अपेक्षा जसले परिवारको सदस्य गुमाएको छ उसको स्वाभाविक पनि हो। यो बिचमा हामीले पछिल्ला उद्धारका प्रयासहरू अथवा पुनर्स्थापनाका विषयहरू व्यवस्थापनको पाटो केन्द्रमा राखेर विविध पक्षका जानकारीहरू दिने क्रममा यति बेला हाम्रा सहकर्मी मुकुन्द भण्डारी जो रेड नेपालमा प्रत्यक्ष प्रसारणमा निरन्तर सक्रिय हुनुहुन्छ यति बेला उहाँ मलाई लाग्छ महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा पुग्नु भएको छ। अस्पतालमा आफन्तहरू खोज्दै आउने क्रम अवस्थामा विविध जानकारी दिइरहेका छौँ। मुकुन्दजी तपाईँ महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा हुनुहुन्छ, के छ अस्पतालको परिदृश्य कस्तो पाउनुभयो, तपाईँसँग के जानकारी छ श्रोताहरूलाई जानकारी गराउनुहोस्।
2: विमलजी सहकर्मी अर्जुन श्रेष्ठ र म अहिले चाहिँ शिक्षण अस्पतालमा छौँ। यहाँ चाहिँ आफन्तहरू खोज्ने जसका आफन्तहरू हराएका छन् उहाँहरू पनि यहाँ ठुलो सङ्ख्यामा भिड छ। अस्पतालको उत्तरपट्टिको चाहिँ भागमा चाहिँ उहाँहरूले आफन्तहरूका फोटोहरू टाँसेका छन् भने अर्कोपट्टि साइडमा जो चाहिँ यो शिक्षण अस्पतालको छात्रावास छ त्योभन्दा पछाडि पोस्टमार्टम साइडतिर पनि जहाँ हराएका व्यक्तिहरू छन् ती मात्र नभएर जो व्यक्तिहरूको चाहिँ सब यहाँ आएको छ उहाँको पहिचान गरेर अस्पतालले नै उहाँको फोटोहरू टाँसेको छ। जबकि चाहिँ हिजोको दिनमा जुन चाहिँ मृतकहरू भेटिए उहाँहरूको चाहिँ आफन्तहरूले चिनुन् र सहजोज भन्नको लागि चाहिँ फोटोहरू टाँसिएको छ। दुई पार्टमा गरेको छ। शिक्षण अस्पतालको अघिल्लो भागमा चाहिँ प्रहरीले सहायता कक्ष पनि राखेको छ। त्यहाँ एकदमै कोलाहलपूर्ण अवस्था आफन्तहरू गुमाएकाहरू आफन्तहरू हराएकाहरू यहाँ ठुलो घुइँचो छ र हामीले चाहिँ सहायता कक्ष त्यसै गरेर चाहिँ पोस्टमार्टम कक्ष र यहाँका चाहिँ गुनासो सुन्ने अधिकारी विपिन उपाध्यायसँग पनि कुराकानी गर्दाखेरि अहिलेसम्म जम्मा 161 सब आएको छ। 81 व्यवस्थापन भएको छ। 13 सब चाहिँ आफन्तहरूले बुझिसकेको अवस्था छ भने त्यसै गरेर घाइतेहरू पनि यहाँ हुनुहुन्छ। अस्पताल प्रशासनसँग कुराकानी गर्दाखेरि जब चाहिँ त्यहाँ विपत्ति भयो विपत्तिबाट चाहिँ हुन सक्ने घाइतेहरूको आउन सक्ने सम्भावनालाई हेरेर उहाँहरूले चाहिँ 500 चाहिँ व्यवस्थापन गर्नुभएको थियो। अहिलेसम्म चाहिँ 76 घाइतेहरू अस्पतालमा आएका त्यसमध्येमा पनि 29 चाहिँ उपचार भइरहेको छ। अहिले 1 उपचारकै क्रममा मृत्यु भएको छ भने 4 रेफर गरिएको छ। त्यसै गरी 42 डिस्चार्ज छन् भने 2 चाहिँ आइसियुमा राखेर उपचार भइरहेको अवस्था हो। यहाँ चाहिँ मैले यहाँलाई भनिसकेँ आफन्तहरू खोज्ने हराइरहेका र सब पहिचान गर्नको लागि ठुलो भिडभाड रहेको छ। अस्पताल प्रशासनले हामीले जति सक्दो सहज किसिमले उहाँहरूलाई व्यवस्थापन गर्नको लागि उहाँलाई सूचना दिनको लागि सहजीकरण गरिरहेका छौँ भनेर चाहिँ हामीले चाहिँ गुनासो सुन्ने अधिकारी विपिन उपाध्यायले जानकारी दिनुभएको छ। विमलजी
0: हजुर, मुकुन्दजी यहाँ आफैले देख्नुभयो त्यहाँ कोही आफ्नो आफन्त खोज्दै आउनु भएको छ, कोही त्यहाँ टाँसिएका फोटोहरूमा पो आफ्नो आफ्नो परिवारको कोही हुनुहुन्छ कि आफ्नो मान्छे हुनुहुन्छ कि भनेर खोज्दै हुनुहुन्छ। त्यो बिचमा आफन्तहरूको मनोभाव के बुझ्नु छ, यहाँले के भन्नु हुँदो रहेछ उहाँहरूले सहायता कक्षमा जाँदा आफन्तको भनाइ के छ?
2: उहाँहरू एकदमै अब आफन्त हराइसकेपछि आफन्तको मृत्यु भइसकेपछि कस्तो पीडा होला त्यो चाहिँ भन्न शब्दमा व्यक्त सकिने गर्न सकिने कुरो हुँदैन। तर पनि यहाँ हेर्दाखेरि एकदमै भाव विहल मुद्रामा काहीँ कतै गर्दाखेरि फोटो हेर्दाखेरि आफ्नो मान्छे भेटिहाल्छ कि भन्ने चाहिँ एकदम कौतूहलपूर्ण तरिकाले चाहिँ त्यहाँ टाँसिएका फोटोहरू हेरिराख्नु भएको छ भने कोही आफन्त चाहिँ हराइसकेका व्यक्तिहरू जो अहिलेसम्म पनि सम्पर्कमा आउनु भएको छैन उहाँहरू फोटो ल्याएर ती भित्तामा टाँसिराख्नु भएको छ जबकि आफ्नो मान्छे भेटियोस् अथवा चाहिँ कहीँ भेटिन्छ कि भन्ने चाहना स्वरूप उहाँलाई चाहिँ त्यसरी लागिराख्नु भएको छ। एकदमै चाहिँ भावविहल किसिमको चाहिँ वातावरण छ यहाँ, जुन कुरा चाहिँ शब्दले व्यक्त गरेर भन्न सकिने अवस्था छैन मनुकाजी।
1: मुकुन्दजी धेरै धेरै धन्यवाद, यहाँले एउटा महत्त्वपूर्ण जानकारी दिनुभएको छ। जस्तो शिक्षण अस्पतालमा 161 सब रहेकोमा 81 व्यवस्थापन गरिसकिएको र 13 सब अझै पनि अस्पतालमै परिवारले लिएर जानुभएको भन्ने खालको जानकारी आएको छ। अस्पताल व्यवस्थापनसँग पनि बुझेर यो महत्त्वपूर्ण जानकारी गराउनुभयो। हामी व्यवस्थापनका विविध पक्षहरू जोडेर रेडियो नेपालको यो केन्द्रीय प्रसारण मार्फत श्रोताहरूलाई यो विपत्तिको खबर जानकारी दिने निरन्तरको प्रयासमा छौँ। अब अहिलेको लागि हामी 12 बजीको समाचार, त्यसपछि फेरि पनि हाम्रो प्रसारण नियमित रूपमा अगाडि बढ्नेछ। पछिल्ला सरकारी प्रयासका उपलब्धिहरू अथवा पछिल्ला विवरणहरूको विषय जानकारी गराउने क्रममा योभन्दा अगाडि हामीले एउटा जलवायु परिवर्तनले निम्त्याउने एउटा महत्त्वपूर्ण परिस्थितिसँग त्यसको विषय विज्ञ डाक्टर प्रकाश थापासँग कुराकानी गरेका थियौँ। उहाँले अत्यन्त महत्त्वपूर्ण जानकारी दिनुभएको छ, हिमाली क्षेत्रसँग जोडिएको नदी, नदीसँग जोडिएको मानव सभ्यता, त्यो हाम्रा लागि आगामी दिनमा पनि अत्यन्त जोखिमपूर्ण छ, त्यसको व्यवस्थापन बेलैमा गर्नुपर्छ भन्ने सन्दर्भ थियो। त्यसै गरी चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलले पनि हामीसँगको सम्पर्कमा, अहिलेसम्म चितवन प्रहरीले 325 शवको व्यवस्थापन 335 शवको व्यवस्थापन गरिसकेको, पछिल्लो समयमा शवहरू खोज्ने क्रम जारी रहेको तर प्राप्त हुने सङ्ख्या घट्दै गएको जानकारी दिनुभएको छ। हामी यो प्रसारणका क्रममा यस्तै विविध जानकारीहरू, सरकारका प्रयासका विषयहरू जानकारी गराउँछौँ।
0: हजुर, जस्तो विमलजी मैले यसैमा जोड्न चाहेँ, हामी यहाँबाट काठमाडौँबाट पोखरा पुग्न हामीलाई कति समय लाग्ला भेहिकल अथवा सवारी गाडी लिएर जाँदा, गाडी चढेर जाँदा?
1: 5-6 घन्टाको दूरी हो,
0: 5-6 घन्टा लाग्छ। हामीले लगभग 6 घन्टाको अनुमान गर्छौँ होइन पोखरा पुग्न, तर पोखरा पुग्नलाई 1 घन्टामा पुग्नेको यो रफ्तार गतिमा, अहिलेको यो रसुवा भोटेकोसीको यो गति त्यतिसम्मको गति थियो यो भनेर जल तथा मौसम विज्ञान विभागले भनिरहेको छ। भनेको यसको गति स्पिड कति थियो भन्ने कुराले पनि हामी यसले कतिसम्मको भयङ्कर यो क्षति पुर्याउन सक्छौँ भन्ने आकलन गर्न सक्छौँ। यदि हामी 6 घन्टा लगाउने बाटो 1 घन्टामा पुग्न सक्छौँ भने त्यहाँ पुग्ने स्पिड कत्रो होला हामी अनुमान गरौँ न। होइन, यत्रो ठुलो हामीले अब अहिले यहाँ सिंहदरबारबाट हामी यसरी बोलिरहँदा त्यहाँभित्र प्रत्यक्ष देख्नेलाई अहिलेसम्म 8 दिनसम्म आइसक्दा कतिलाई अहिलेसम्म निन्द्रा लागेको छैन होला, बारम्बार त्यस्ता कुराले झसङ्ग बनाउँछ होला, यद्यपि यस्ता कुराहरूले हामीले सामान्य बनाउँदै यो सँगै हामी बाँचिरहेका छौँ, अनुकूलन गरिरहेका छौँ, त्यसमा हामीले सामान्य आफूलाई बनाउने कोसिस गर्नुपर्छ
1: अवश्य पनि। यो अत्यन्त संवेदनशील परिस्थिति राष्ट्रको सामु आइलागेको अवस्था छ, यो बिचमा हामीले धैर्यतामा बस्नुको विकल्प छैन, सहनुको विकल्प छैन। यही परिस्थिति बिचमा हामीले एउटा उद्धार प्रयासमा हाम्रो भूमिका र कर्तव्य पनि महत्त्वपूर्ण हुन्छ भन्ने हाम्रो कर्तव्यलाई बोध गरेर आत्मसात गरेर निरन्तर प्रसारणमा रहनेछौँ। अहिलेको लागि 12 बजीको समाचार बुलेटिनको समय हुन लागेको छ। यो विशेष प्रसारणको यो समयबाट हाम्रा बाहिर रहेर हामीलाई एक ढङ्गको व्यवस्थापनमा, प्रसारणको पनि व्यवस्थापन हुन्छ, त्यो व्यवस्थापनमा सघाउँदै रहनुभएका सहकर्मीहरू गोकर्ण रेग्मी, उद्धव सिंह च्वाँगडी, त्यसै गरी प्रसारक हाम्रा सहकर्मी भानुभक्त खड्का, विद्या चौधरी, सँगै हाम्रा प्राविधिक मित्र लक्ष्मण विष्ट हुनुहुन्छ, मनुका र विमल अहिलेको लागि स्टुडियोबाट बाहिरिन्छौँ। नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब बेन्जो सुवेदीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परि हालसम्म 1118 जनाको मृत्यु भएको जनाएको छ। प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै 3916 जना सम्पर्कविहीन छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतले पछिल्लो अध्यावधिक विवरण सार्वजनिक गर्दै रसुवामा 41, नुवाकोटमा 155, धादिङमा 59, गोर्खामा 66, तनहुँमा 35, नवलपरासी पूर्वमा 177, नवलपरासी पश्चिममा 190 र चितवनमा 348 जनाको शव प्राप्त भएको जानकारी दिनुभएको छ। प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका समेत गरी 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म 11,913 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा 37 ट्रक र 37 साना सवारी मार्फत अत्यावश्यक खाद्य सामग्री पठाइएको जानकारी दिइएको छ। त्यस्तै हेलिकप्टरबाट समेत प्रभावित परिवारका लागि राहत सामग्री पुर्याइएको छ। प्राधिकरणका अनुसार बाढी प्रभावित 15 पालिकालाई हालसम्म सरकारले 6,75,00,000 रुपियाँ नगद राहत निकास गरेको छ। रसुवा, नुवाकोट र धादिङमा इन्धन तथा सञ्चार सेवा पुनः सञ्चालनका लागि समेत आवश्यक व्यवस्थापन भइरहेको जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले वर्षाका कारण टनेलमा पानी भरिँदा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: जाने छ यो समय, रहने छैन सधैँभरि। बिहानीले नयाँ सन्देश ल्याउँछ, हामी माझ उसै गरी। हाते मालो गर्दै गरौं, सुनौलो बन्छ परिवेश। कहिले कहीं हार नमान्ने नेपाल मेरो देश। कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिल्यै पनि। पर्दाखेरि एक भएर अघि बढ्छौ जहिले पनि। त्यसैले त विपत्तिले हार मान्छ यहाँ। मेरो देश नेपाल छ जहाँ, मेरो देश नेपाल छ जहाँ।

0: नमस्कार अनि हार्दिक स्वागत छ। भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकहरूको खोज, उद्धार, राहत र पुनस्थापनाका विषयमा प्रत्यक्ष प्रसारण रेडियो नेपालले निरन्तर रूपमा गरिरहेको छ। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले ठुलो धनजनको क्षति भएको छ। बाढीपछि खोज, उद्धार, राहत वितरण तथा पुनस्थापनाको काम सँगसँगै अगाडि बढेको छ। यो विपदको घडीमा हामी हातेमालो गर्दै अगाडि बढ्नुपर्ने अवस्था आइसकेको छ। यति बेला तपाईँ हामी एकजुट भएर अगाडि बढ्नु पर्ने अवस्था भएको छ। त्यसकारण हामी सबैजना एकजुट भएर बस्नुपर्ने बेला भएको छ। एकअर्कालाई सहयोग साथ दिनुपर्ने यो समय रहेको छ। यो समयमा रेडियो नेपालले भीषण बाढी पश्चात निरन्तर प्रत्यक्ष प्रसारण मार्फत सत्य तथ्य सूचना दिनुका साथै खोज उद्धार कार्यमा समेत अप्रत्यक्ष रूपमा सघाउ पुर्याउँदै आइरहेको छ। भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकहरूको खोज, उद्धार, राहत र पुनस्थापनाका विषयमा हामी निरन्तर रूपमा यसरी नै यहाँहरूलाई जानकारी गराइरहेका छौँ। यो समय भने हामी सदाझैँ कार्यक्रम म्युजिक एन्ड क्विज प्रसारण गर्ने गरेका थियौँ। आज भने हामी भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकहरूको खोज, उद्धार, राहत र पुनस्थापनाका विषयमा प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। यति बेला प्रविधि संयोजनमा हुनुहुन्छ लक्ष्मण विष्ट अनि म विद्या चौधरी। यहाँहरू जहाँ हुनुहुन्छ, जस्तो सुकै अवस्थामा हुनुहुन्छ, एकदमै सुरक्षित भएर बस्नुहोला। आज अब अहिले भने हामी श्रोताहरूसँग कुराकानी गर्नेछौँ। यहाँहरू प्रभावित क्षेत्रमा हुनुहुन्छ भने कसरी बस्नुभएको छ, त्यहाँको वस्तु अवस्था कस्तो छ, कस्तो खालको सहयोग प्राप्त गरिरहनु भएको छ, के कस्ता समस्याहरू आइपरिरहेका छन्, यहाँहरू मजाले जानकारी गराउन सक्नुहुन्छ। 0142117221736 लाइन हामीले खुला गरिसकेका छौँ। यो विपद एकदमै दुःखको कुरा छ, होइन? प्रकृतिको अगाडि चाहिँ कसैको केही लाग्दैन। कतिखेर प्रकृतिले के गर्छ थाहा नै हुँदैन। जब यो प्रकृतिले जुन हामीलाई चाहिँ जुन असरहरू गर्छ, जुन कुराहरू दिन्छ, पाउँछौँ हामी स्वीकार नगरेर, स्वीकार गरेर बस्नुपर्ने अवस्था हुन्छ। बाढी, पहिरो, यो विपदका महामारी जस्ता कुराहरूलाई चाहिँ हामीले स्वीकार गरेर अब त्यसपछि चाहिँ हामी कसरी बस्ने, कसरी संयमित भएर बस्ने भनेर चाहिँ अगाडि बढ्नुपर्छ। त्यही कुरालाई लिएर हामी चाहिँ बस्यो भने कहिले पनि हामी अगाडि बढ्न सक्दैनौँ। यति बेला तपाईँ हामी सबैजना चाहिँ एकजुट भएर बस्नुपर्ने अवस्था आएको छ। एकअर्कालाई सहयोग गर्ने अवस्था आएको छ। तपाईँहरू जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, जति सक्नुहुन्छ, जुन ठाउँबाट सक्नुहुन्छ, जसरी सक्नुहुन्छ, एकदमै खुला मनले चाहिँ सहयोग गर्न हुन हामी चाहिँ अनुरोध गर्न चाहन्छौँ। कोही श्रोता आएको हामीले जानकारी पाएका थियौँ, तर फेरि टेलिफोन लाइन काटिएको छ। 0142117221736 लाइन हामीले खुला गरिसकेका छौँ। विशेष गरेर हामी यही आग्रह गर्न चाहन्छौँ कि यहाँहरू प्रभावित क्षेत्रमा हुनुहुन्छ भने एकदमै निर्धक्का साथमा चाहिँ त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी गराउन सक्नुहुन्छ। त्यहाँ भया एकदमै सोच्नै नसकिने हामीले होइन सामाजिक सञ्जालहरूमा फोटोहरू, भिडियोहरू देखेका छौँ, समाचारहरू सुनेका छौँ, प्रसारण पनि गरिरहेका छौँ। यस्तो अवस्थामा तपाईँ हामी सबैजना जहाँ छौँ त्यहीँ चाहिँ हामी सुरक्षित भएर बसौँ र एकअर्कालाई सहानुभूति दिउँ, सहयोग गरौँ। हामी जसरी सक्छौँ, तपाईँ घरमै बसेर पनि सहयोग गर्न सक्नुहुन्छ, सहानुभूति दिन सक्नुहुन्छ। कतिजना चाहिँ आफन्त गुमाउनु भएको छ, कतिका कोख्रेतिएका छन्, कतिजना आमा बन्दै हुनुहुन्थ्यो होला, कतिजना चाहिँ साना बालबालिका हुनुहुन्थ्यो जो स्कुलमै हुनुहुन्थ्यो, कक्षा कोठामा हुनुहुन्थ्यो, कतिजना चाहिँ स्कुल जाने तर्खरमा हुनुहुन्थ्यो, बाटोमा हुनुहुन्थ्यो, कतिजना खाना खाँदै हुनुहुन्थ्यो, कतिजना पकाउँदै हुनुहुन्थ्यो होला, कतिजना चाहिँ नियमित कार्यालयको काममा चाहिँ पुगिसक्नु भएको थियो होला, सबैजना आफ्नो काममा चाहिँ व्यस्त हुनुहुन्थ्यो। तर कसरी यो चाहिँ यो प्राकृतिक यो विपत्ति, यो महामारी चाहिँ हामी बिचमा आइपुग्छ भन्ने चाहिँ कसैलाई थाहा थिएन, जानकारी थिएन। तर यो आइसकेपछि पनि हामी चाहिँ आत्मबल कसरी बढाउने, हामी चाहिँ कसरी अब सुरक्षित हुने, यसपछिका दिनहरूमा हामी चाहिँ सहज जीवन कसरी बनाउने तर्फ लाग्नुपर्छ। कोही श्रोता आउनुभएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
1: नमस्कार, नलपुरदेखि है साजन महतो हजुर।
0: साजनजी नमस्कार, ठिक छौ? हामी तपाईँको हालखबर के छ?
1: अहिलेसम्म बाँचिराखेको छौँ के अरे है, बाढी पीडितबाट अहिलेसम्म बसेकै छौँ, के भनौँ त हजुर है। त्यो बाढी पीडितबाट बच्नको लागि हामीले है नदीको तट किनारमा बस्ने गति नदी नालामा पनि सतर्क हुनु पर्दो रहेछ
0: एकदमै। अब भोटेकोसी रसुवा जिल्लाको अब भोटेकोसीमा बाढी आयो, यता चाहिँ केही हुँदैन भनेर चाहिँ बस्नु हुँदैन हामी चाहिँ।
1: त्यही भएर मान्छेले घमण्ड गर्नु भएन कि कहीँ हुँदैन भन्दै बस्दै गरे भने अटेरी गर्नु भएन कि खास कुरो हो नि त।
0: एकदमै, जहाँ जतिखेर पनि प्रकृतिले अब होइन चाहिँ अब जुन विपत्ति ल्याउँछ होइन त्यो चाहिँ भनेर आउँदैन होइन, त्यसकारण हामी चाहिँ एकदमै पूर्व तयारी भएर पनि बस्नुपर्ने हुन्छ होइन। यो बर्खाको सिजन जुनसुकै अवस्थामा पनि, चाहे जाडो होस् चाहे गर्मी होस् चाहे बर्खा होस् होइन।
1: सुन्नु न, त्यो भदौ 10 गते आएको के अरे रसुवाबाट आएको बाढी नै हजुर, हामी कहाँ त रातिको 10 बजे मात्र पुग्यो कि, हामीले कस्तो चम्लाइराखेको थियो है, राति आए पनि धेरै प्रब्लम हुँदो रहेछ नि त।
0: एकदमै, अब दिउँसो भए त अब भागम भने त राति त अझ झन् बढी गाह्रो हुन्छ। साजनजी अनि तपाईँकोतिर के छ नि?
1: हाम्रोतिर धान खेती डुबान केही पनि भएको छैन, तैपनि सचेत रहनु नै व्यस्त हो।
0: एकदमै, अब सम्बन्धित निकायको सूचनाहरू चाहिँ एकदमै हामीले पालना गर्नुपर्छ यति बेला चाहिँ। अरू बेला पनि हामीले चाहिँ जुन सूचनाहरू नोटिसहरू जारी गर्छ त्यसलाई चाहिँ एकदमै पालना गर्नुपर्ने हुन्छ।
1: यस्तो त हजुर है, त्यो पहाडतिर एकदम साङ्रो हुँदो रहेछ, अनि पानी बाबा ठुलो माथि आएपछि त यताउता खतर नै भयो नि त है। हाम्रोतिर यहाँ त एकदम साग्लो छ, जति पानी आए पनि अट्ने खाले रहेछ नि त।
0: ल हुन्छ साजनजी, अहिलेलाई छुट्टिन्छौँ। हस् नमस्कार, साजन महतो हुनुहुन्थ्यो नवलपुरबाट। फेरि अर्को श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार।
2: हेलो नमस्कार दिदी।
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: म चाहिँ मुकानपुर कैलाश गाउँपालिकाबाट सरोज थिङ बोलेको।
0: सरोजजी के छ नि हालखबर?
2: एकदम ठिक छ दिदी,
0: आरामै हुनुहुन्छ है?
2: एकदमै।
0: के छ उताको मौसमको हालखबर?
2: मौसमको हालखबर पानी पर्ला पर्ला जस्तै भइरहेछ, त्यस्तै त्यस्तै हो दिदी,
0: त्यस्तै छ है। अनि कतिको यहाँहरू चाहिँ अब बर्खाको सिजन रहेको छ, अब होइन सोच्दै नसोचेको जुन घटना घट्यो भदौ 10 गते, कसैले पनि सोचेका थिएनौँ हामी होइन। यो चाहिँ अब फेरि पनि अझै समस्याहरू अब है भयो, अब अझै हुँदैन भन्ने छैन होइन, जहाँ पनि जतिखेर जुनसुकै अवस्थामा पनि हुन्छ। कतिका चाहिँ सचेत भएर बस्नु भएको छ यहाँहरू?
2: हामी सचेत त सचेतै छौँ दिदी। अब हाम्रो नेपालमा चाहिँ अब भन्नुपर्दा चाहिँ यो हिमाली भेगबाट जो बगेको खोलाहरू छ त्यो खोलामा चाहिँ सबभन्दा एकदमै जटिल समस्या चाहिँ त्यता देखिन्छ कि भन्ने मेरो व्यक्तिगत अनुभव छ, पहिलो कुरा त। अनि दोस्रो चाहिँ हामी खोलाको तडिया क्षेत्र चाहिँ जुनसुकै पनि आपत्ति विपत्ति आउन सक्छ, अलिकति हामी जोखिमपूर्व चाहिँ बस्नुपर्छ भन्ने मलाई लाग्छ। अनि जुन तेस्रो चाहिँ जो सरकारले राहत र जो गर्नुपर्ने कुराहरू चाहिँ गरिरहेकै छ, तर त्यतिले अलिकति पर्याप्त नपुग्या हो कि जस्तो लाग्छ मेरो व्यक्तिगत मनमा चाहिँ। जुनसुकै बेला पनि हाम्रो नेपालमा आपत्ति आउन सक्छ, त्यो हामीले अब बुझेर जानेर सिकेर हामी आइसकेको हो, यसलाई चाहिँ हामी लड्नुपर्छ भन्ने कुराले हामी सबैलाई जागृत बनाएको छ। अब यसलाई चाहिँ हामी एकदमै मनमा बारम्बार मनमा लिएर चाहिँ हामी एकदमै जोखिम हुनुपर्छ भन्ने जस्तो लाग्छ दिदी मलाई चाहिँ एकदमै।
0: हुन्छ, हस् धन्यवाद।
2: हस् धन्यवाद।
0: मकवानपुरबाट सरोज थिङ हुनुहुन्थ्यो। फेरि अर्को श्रोता आउनुभएको छ। हेलो नमस्कार। कोही श्रोता आउनुभएको थियो, गइसक्नु भएको छ। हामी यति बेला भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकहरूको खोज उद्धार राहत र पुनस्थापनाका विषयमा चाहिँ प्रत्यक्ष प्रसारणमा छौँ। रेडियो नेपालले निरन्तर रूपमा प्रत्यक्ष रूपमा सघाउ पुर्याउँदै आएको छ। त्यहाँको वस्तुस्थिति कस्तो छ, उद्धारका कार्यहरू कसरी भइरहेको छ, नागरिकहरूको अवस्था कस्तो छ, राहतको अवस्था कस्तो छ, पुनस्थापना कसरी भएको छ, यी विषयहरूमा रेडियो नेपालले निरन्तर रूपमा प्रत्यक्ष प्रसारण गरिरहेको छ। फेरि पनि कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
3: नमस्कार हजुर, म चितवनबाट रामबहादुर खड्का।
0: रामबहादुरजी नमस्कार, के छ नि चितवनको हालखबर?
3: चितवन हाम्रो क्षेत्रमा ठिकै छ, हाम्रो क्षेत्रभन्दा 2 किलोमिटर तलतिर कुनै बेला जख्मी हुन्छ। 50 साल पनि लोथारमा ठुलो हानि नोक्सानी पुऱ्याएको, 50 साल कि 49 सालमा पनि म बसेको 2 किलोमिटर तलतिर चाहिँ कुनै बेला समस्या देखाउँछ। सतर्क भएर बस्नु होला भन्ने हाम्रो भनाइ हो। यो धुन्चे स्याब्रेबेसी चिलमै मैले जाडीखार घुमे ठाउँ हो, 33 सालमा माल बोक्दो थिएँ। धुन्चेमा सदरमुकाम थियो, माथि तिमुरे साईसम्म हामी पुग्यौँ, चिलमै पुग्यौँ त्यो ठाउँमा। अनि त्यहाँको वातावरण ठिकै छ भने म जाडी छोडेर हिँडी त्यो घुमे ठाउँ सबै लग्यो। यो पीडित परिवारलाई भयो भने सहन शक्ति शक्ति दिउन् भनेर प्रार्थना गर्दछु। यस्तो फेरि दोहोऱ्या देख्नु पनि नपरोस्, सुन्नु पनि नपरोस् भन्ने आत्माले
0: भन्नुहोस्। अझै पनि समस्या टरेको छैन, होइन, जुनसुकै ठाउँमा जहाँ पनि हुन सक्छ। यो
3: सालमा जाँदाखेरि त्यो जम्मै हाँडीफोराहरू नाम्चे बोकझन्डा धुन्चे बजार घुमे ठाउँ हो, त्यहाँबाट किलोमिटर थानासम्म पुग्यौँ, साह्रो बेसी तरेर गयौँ, तिमीर हेऱ्यौँ, के यसो तलबाट हेऱ्यौँ, त्यस्तो ठाउँमा ठुलो क्षति गऱ्यो, ठुलो नोक्सान गऱ्यो। पीडित परिवारलाई भगवान्ले शान्ति शक्ति दिउन् भन्ने प्रार्थना गर्दछ। हजुर
0: हजुर, हस् नमस्कार। चितवनबाट रामबहादुर खड्क्या हुनुहुन्थ्यो। काठमाडौँबाट मुगलिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र 2 पाङ्ग्रे सवारी साधन बाहेक सबैलाई चाहिँ यति बेला नागढुङ्गा सुरुङ मार्ग खुला गरिएको छ। नागढुङ्गा पातले वनमा सडक भाँसिएपछि आगमन प्रभावित भएको छ। अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलहरूलाई भने सोही स्थानबाट एकतर्फी आवाजातको व्यवस्था पनि मिलाइएको सडक विभागले जानकारी गराएको छ। कोही श्रोता आउनुभएको थियो तर गइसक्नु भएको छ, टेलिफोन अलिकति नेटवर्कमा समस्या पनि भइरहेको छ। 0142-711-2737 लाइन खुला गरिसकेका छौँ। यो विषम परिस्थितिमा तपाईँ हामी सबैजना चाहिँ एकअर्काले चाहिँ हातेमालो गरेर सहयोग साथको एकदमै आवश्यकता खाँचो छ। धेरैजना चाहिँ आफन्त गुमाउनु भएको छ, परिवार गुमाउनु भएको छ, घर गुमाउनु भएको छ, हरेक कुरा गुमाउनु भएको छ। यति बेला उहाँहरूलाई तपाईँ हाम्रो एकदमै खाँचो छ। तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट एकदमै मजाले साथ सहयोग दिन सक्नुहुन्छ, आफूले सक्दो चाहिँ सहयोग गर्नुहोला। अहिले जुन बाढीबाट प्रभावित क्षतिग्रस्त ठाउँहरू छन् त्यहाँ चाहिँ एकदमै धेरै कुराहरूको स्वास्थ्यका कुराहरू भए, स्वास्थ्य खाद्यान्न लगायतका धेरै कुराहरू चाहिँ सहज रूपमा आपूर्ति नभएको अवस्था छ। त्यहाँ चाहिँ हामी चाहिँ कामना गर्छौँ छिट्टै नै सहज रूपमा चाहिँ खाद्यान्नका कुराहरू होस्, स्वास्थ्यका कुराहरू हुन् ती चाहिँ सहज रूपमा चाहिँ त्यहाँका नागरिकहरू जो होइन प्रभावित हुनुहुन्छ त्यहाँका जनताहरू चाहिँ त्यहाँका स्थानीयहरू उहाँहरू चाहिँ एकदमै सहज रूपमा चाहिँ प्राप्त गर्न सक्नुहुनेछ छिट्टै नै, होइन, त्यो व्यवस्था चाहिँ हुनेछ, भइरहेको पनि छ, होइन। धेरैजना अझै पनि बेपत्ता हुनुहुन्छ, खोजी कार्य एकदमै भइरहेको छ र सँगसँगै धेरै ठाउँमा अहिले पनि बाटोहरू अवरुद्ध छन्। तपाईँहरू यात्रा गर्दै हुनुहुन्छ भने एकदमै सम्बन्धित निकायमा त्यस ठाउँको बारेमा मजाले जानकारी लिएर बुझेर मात्रै यात्रा गर्नुहोला। अहिलेको अवस्था हेर्ने हो भने एकदमै गाह्रो छ, यात्रामै हुनुहुन्छ भने एकदमै सहज सुरक्षित रूपमा चाहिँ यात्रा गर्न पनि अनुरोध गर्न चाहन्छौँ। अब हामी स्वदेश कामतर्फ लाग्छौँ, त्यसपछि फेरि हामी यहाँहरूसँग जोडिनेछौँ।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हजुर, हामी विशेष प्रत्यक्ष प्रसारणमा छौँ। नागढुङ्गामा सडक भाँसिएपछि सुरुङ मार्ग खुला गरिएको छ यति बेला। काठमाडौँबाट मुगलिङतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधन बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुला गरिएको छ। नागढुङ्गा पातलले वनमा सडक भाँसिएपछि आगमन प्रभावित भएको छ। अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलहरूलाई भने सोही स्थानबाट एकतर्फी आवतजातको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ। त्यसै गरी भोटिकोसी र त्रिशुली सहितका नदीमा आकस्मिक बाढीको उच्च जोखिम तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन पनि जलस्रोत तथा जल विज्ञान अनुसन्धान केन्द्रले चाहिँ आग्रह गरेको छ। जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकुसी त्रिशुली सहितका आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ। वर्षाको सम्भावना पनि भएकाले आज र भोलि ती जिल्लामा बाढीको उच्च जोखिम रहेको छ। ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे प्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, त्यसै गरी गोर्खा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, झाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर आसपासका जिल्ला भई बहने नदी तथा खोलामा समेत आज पानीको सतह बढ्ने सम्भावना रहेको चाहिँ जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। त्यस क्षेत्रमा बस्ने जतिजना हामीलाई यतिखेर सुन्दै हुनुहुन्छ, एकदमै सतर्क र सुरक्षित भएर बस्न हामी आग्रह गर्छौँ। भोटेकोसीमा 10 गते जुन बाढी गयो, क्षति भयो, ठुलो धनजनको क्षति भएको छ। त्यहाँ मात्रै नभएर अन्य क्षेत्रहरूमा पनि होइन, जतिखेर जुनसुकै बेला पनि यो प्राकृतिक विपत्ति हो, आउन सक्छ। त्यसकारण हाम्रो ठाउँमा हुँदैन, हामी चाहिँ जे गरे नि हुन्छ, जसरी बसेर हुन्छ, नदी खोला छेउमा गएर नुहाउँदा हुन्छ, घुम्न गए हुन्छ भनेर चाहिँ त्यस्तो सोच नराख्नु होला। प्राकृतिक विपत्ति चाहिँ भनेर आउँदैन, जतिखेर पनि आउन सक्छ। तपाईँ हामी यति बेला सुरक्षित भएर बस्न एकदमै आवश्यक छ, जरुरी छ। विशेष गरेर तपाईँहरूको टोल छिमेकमा, घर परिवारमा चाहिँ बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूको एकदमै चाहिँ अलि बढी चाहिँ सुरक्षित राख्न चाहिँ अनुरोध गर्न चाहन्छौँ। उहाँहरूलाई चाहिँ तपाईँहरूको एकदमै खाँचो हुन्छ, तपाईँहरूको सहायता सहारा बिना उहाँहरूले केही पनि गर्न सक्नुहुन्न। अहिले जुन भदौ 10 गते रसुवाको भोटेकोसीमा जुन बाढीले चाहिँ ठुलो धनजनको क्षति पुर्यायो, त्यस ठाउँमा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू एकदमै धेरै चाहिँ जोखिममा पर्नुभयो, उहाँहरूलाई एकदमै गाह्रो भएको छ। विशेष गरेर हामी तपाईँहरू चाहिँ त्यस ठाउँमा चाहिँ सहयोग राहतका कुराहरू लिएर जाँदै हुनुहुन्छ भने उहाँहरूलाई चाहिँ एकदमै प्राथमिकतामा राख्न अनुरोध गर्न चाहन्छौँ। अझ भन्यो भने अपाङ्गता भएका व्यक्तिहरू जो पढ्नुभएको छ, उहाँहरूलाई चाहिँ एकदमै सहयोगको खाँचो छ, आत्मबलको खाँचो छ, एउटा परामर्शको खाँचो छ, कसरी चाहिँ हामी सामान्य जीवनमा फर्किने सबैजनालाई खाँचो छ, तर विशेष गरेर ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई बुझाउन अलिकति गाह्रो हुन्छ, उहाँहरूलाई सम्झाउन गाह्रो हुन्छ, बालबालिकाहरूलाई बुझाउन गाह्रो हुन्छ, उहाँहरूलाई चाहिँ कसरी हामी सामान्य जीवनतर्फ लाने त भन्ने कुरा चाहिँ ध्यान दिन। तपाईँ हामी आफ्नै ठाउँबाट जति सक्छौँ होइन, जसरी सक्छौँ त्यसरी चाहिँ हामी चाहिँ सहयोग गर्न सक्छौँ। ती कुराहरूबाट चाहिँ पछि हट्नु हुँदैन। हामी अहिले हामी सबैजना जहाँ छौँ, जुन ठाउँमा छौँ, त्यहीँबाट हामी चाहिँ जसरी सक्छौँ त्यसरी चाहिँ सहयोग गर्न एकदमै आवश्यक छ, खाँचो छ। हामी सबैजना एकजुट हुन यति बेला चाहिँ एकदमै आवश्यकता छ, होइन? जस्तो कि अब धेरैजनालाई उद्धार पनि गरिएको छ, होइन, उद्धार गरिसक्नु भएको छ, उहाँहरूलाई चाहिँ कसरी पुनस्थापना गर्ने, होइन, उहाँहरूलाई उहाँहरूको स्वास्थ्य कस्तो छ, होइन, स्वास्थ्यमा चाहिँ कस्तो खालको सुधारहरू आइरहेको छ, उहाँहरूलाई चाहिँ कसरी पुनर्स्थापना गर्ने भन्ने कुरामा पनि एकदमै अहिले चुनौतीपूर्ण भइरहेको छ। उहाँहरूलाई चाहिँ कसरी के भनेर कसरी कुन तरिकाले चाहिँ हामी चाहिँ उहाँहरूको जीवनमा चाहिँ जीवनलाई सामान्य बनाउन सकिन्छ, त्यतातिर पनि हामी एकदमै ध्यान दिन जरुरी छ। ती कुराहरूमा पनि हामीले सहयोग गर्न सक्छौँ भनेर हुन्छ कि त्यही नजिकै छौँ भने केही कुरा अब होइन भनेर सकिन्छ कि अब कतिजना अब भाइ बहिनीहरूले आफ्नो साथीहरू गुमाउनु भएको छ, सँगै स्कुल पढेको पढ्दै गरेको बाटोमै हुनुहुन्थ्यो होला, होइन, साथीहरू गुमाउनु भएको छ, कतिजना चाहिँ अब भेटिनु भएको छैन, बेपत्ता हुनुहुन्छ, होइन, खोजी कार्य भइरहेको छ। ती साथीहरू आफन्तहरू गुमाउनुको पीडा त छँदै नै छ, होइन, तर अलिकति बुझ्नलाई आफूले चाहिँ त्यो कुरा स्वीकार गर्नलाई एकदमै गाह्रो हुन्छ। त्यस्तो परिस्थितिमा चाहिँ तपाईँ हामी सबैजना चाहिँ एकजुट भएर सम्हालेर धैर्यता गरेर होइन बस्न जरुरी छ भनेर हुन्छ कि गरेर हुन्छ, तपाईँ हाम्रो चाहिँ एकदमै हातेमालो हातमा हात मिलाएर एकसाथ एकजुट हुने बेला भएको छ, त्यो हुनु पनि पर्छ। हामी अब म चाहिँ यति टाढा छु, कसरी सहयोग गर्न सक्छु र कसरी चाहिँ मैले अब उहाँहरूलाई चाहिँ सहयोग गर्ने इच्छा छ, सक्दिनँ भनेर चाहिँ नबस्नु होला। तपाईँ चाहिँ जसरी भए पनि सक्नुहुन्छ, जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ नि, हामी चाहना इच्छा गर्यो भने एउटा न एउटा बाटो खुला चाहिँ हुन्छ। त्यसकारण चाहिँ सुनेर बसेर नबस्नु होला। र सँगसँगै अहिले धेरै सामाजिक सञ्जालहरूमा चाहिँ भ्रामक समाचारहरू चाहिँ आइरहेका छन्, ती कुराहरूको चाहिँ पछि नलाग्नु होला, सत्य तथ्य सूचनाहरूको चाहिँ सुन्नु होला, ती कुराहरूलाई चाहिँ लागू गर्नु होला, बुझ्नु होला, होइन, ती समाचारहरूले पनि हाम्रो तपाईँ हाम्रो जीवनमा एकदमै नकारात्मक असर गर्छ, होइन, ती कुराहरूलाई चाहिँ नसुन्नु होला। सही कुरा के हो, यथार्थ के हो, वास्तविकता के हो, ती कुराहरूलाई चाहिँ बुझ्न अहिले एकदमै जरुरी छ। अब फेरि हामी स्वदेशकामतर्फ नै लाग्छौँ, त्यसपछि फेरि हामी यहाँहरूसँगै जोडिनेछौँ।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हजुर, हामी रेडियो नेपालको विशेष प्रसारणमा छौँ। भदौ 10 गते रसुवाको भोटेको सीमा आएको भीषण बाढीले ठुलो धनजनको क्षति भएको छ। रेडियो नेपालले निरन्तर रूपमा प्रत्यक्ष प्रसारण गरिरहेको छ। भोटेकोसी र त्रिशुली सहितका नदीमा आकस्मिक बाढीको उच्च जोखिम तटीय क्षेत्रमा रहेका नागरिकहरूलाई चाहिँ उच्च सतर्कता अपनाउन चाहिँ जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले चाहिँ अनुरोध गरेको छ, जानकारी गराएको छ। बाढीको चाहिँ एकदमै उच्च सम्भावना रहेको भनेको छ। महाशाखाका अनुसार चाहिँ रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाको सम्भावना पनि भएकाले आज र भोलि ती जिल्लामा बाढीको उच्च जोखिम छ भनेको छ। र सँगसँगै ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, त्यसै गरी गोर्खा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, तडेलधुरा र कञ्चनपुर आसपासका जिल्ला भई बहने नदी तथा खोलामा समेत आज पानीको सतह बढ्ने सम्भावना रहेको छ भनेर जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले चाहिँ जानकारी गराएको छ। यहाँहरूले त्यो सूचनाहरू पनि कहीँ कतैबाट पनि प्राप्त गर्नुभएको छ, त्यसकारण एकदमै सजग सुरक्षित रहेर बस्नुहोला। होइन हाम्रो ठाउँमा चाहिँ केही हुँदैन, हामी चाहिँ मजाले ढुक्क साथ बस्छौँ भनेर चाहिँ नबस्नुहोला। त्यस ठाउँमा अहिले जुन जिल्लाहरूको मैले नाम चाहिँ भने त्यस जिल्लामा चाहिँ यात्रा गर्दा पनि एकदमै सजग रहनुहोला, होइन, सतर्कता अप्नाएर सुरक्षित भएर यात्रा गर्नुहोला। जुन ठाउँमा अहिले हामी जुन परिस्थितिमा गुज्रिएका छौँ, गुज्रिरहेका छौँ, होइन, त्यो सोच्दै नसोचेको कुरा हो। त्यस कारण हाम्रो ठाउँमा हुँदैन, हामी चाहिँ सुरक्षित बस्छौँ भनेर चाहिँ ढुक्क साथ नबस्नुहोला। एकदमै पूर्व तयारीका साथ पनि बस्न हामी अनुरोध गर्न चाहन्छौँ। विशेष गरेर अहिले चाहिँ धेरै ठाउँहरू चाहिँ यो सिजन जो प्रकृति प्रेमी हुनुहुन्छ, होइन, अलिकति बर्खाको सिजनमा हरियो हेरौँ, होइन, खोला नाला चाहिँ बगेको हेरौँ भनेर जुन घुम्न जानुहुन्छ, होइन, उहाँहरूलाई अझ सचेत हुन आग्रह गर्न चाहन्छौँ। यति बेला चाहिँ मौसम पूर्वानुमान महाशाखामा चाहिँ राम्रोसँग जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गर्न चाहन्छौँ। र सँगसँगै यातायातको कुराहरू, बाटोको अवस्थाहरूको बारेमा चाहिँ एकदमै मजाले बुझेर सुरक्षित यात्रा गर्न अनुरोध गर्न चाहन्छौँ। धेरैजना चाहिँ गोसाइकुण्ड जाने जुन यात्री पर्यटकहरू हुनुहुन्छ, उहाँहरू पनि अप्ठ्यारोमा पर्नुभयो। कतिजनाको खोजी कार्य भइरहेको छ, कतिजनाको चाहिँ उद्धार गरिएको छ। त्यसकारण चाहिँ अहिले पनि हामी जुन ठाउँमा अब यात्रा गर्ने सोचेका छौँ, जाँदैछौँ, त्यस ठाउँको बारेमा चाहिँ एकदमै राम्रोसँग बुझेर यात्रा गर्नुभयो भने चाहिँ यहाँहरू चाहिँ एकदमै सुरक्षित हुनुहुन्छ, होइन। म पनि योभन्दा अगाडि घुम्न गएको थिएँ, पानी एकदमै परेको थियो, धेरैजना चाहिँ यस्तो पानीको बेला चाहिँ किन घुम्न जान लागेको होला भनेर पनि गाली गर्नुभयो, रिसाउनु भयो। तर मैले चाहिँ एकदमै बुझेर यो जुन जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्रमा राम्रोसँग त्यस ठाउँको जुन ठाउँमा हामी जाँदै थियौँ त्यस ठाउँको बारेमा एकदमै बुझेर र त्यहाँको अब बाटो कस्तो छ एकदमै हामी चाहिँ बुझ्दै जाँदै गऱ्यौँ, होइन। केही ठाउँमा अप्ठ्याराहरू आए तर त्यस्तो एकदमै धेरै गाह्रोहरू भएन। अब घुम्न गइन्छ, होइन, तर अन्धाधुन झोला बोकेर चाहिँ जानु हुँदैन। यो चाहिँ मैले मेरो आफ्नो अनुभव भने, हामी चाहिँ त्यहाँ गइसकेपछि अर्को ठाउँमा पनि गयौँ त त्यस ठाउँको बारेमा चाहिँ मौसम अलिकति बुझेनौँ र थोरै दुःख पाएका थियौँ। त्यो अनुभव मैले यहाँहरूलाई बाँडेँ, होइन, यी कुराहरू चाहिँ मनन गर्नुहोला भन्दै समय सकिसकेको छ। एउटा स्वदेश गान यहाँहरूलाई सुनाउनेछौँ। ठिक 1 बजे यहाँहरूले सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ र एक बिचमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सङ्गीत साधना र निरन्तर यहाँहरूसँग हामी प्रत्यक्ष प्रसारणमा पनि समय समयमा जोडिनेछौँ। प्राविधिक मित्र लक्ष्मण विष्ट र म विद्या चौधरी पनि बिदा हुन्छौँ। हवस् त, नमस्कार।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: निर्धारित गतिभित्रै सवारी चलाऊ दुर्घटना हुनबाट बचौ र बचाऊ
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

0: रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाबाडीमा परिहालसम्म 1118 जनाको मृत्यु भएको जनाएको छ। प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै 3916 जना सम्पर्कविहीन छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतले पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै रसुवामा 41, नुवाकोटमा 155, धादिङमा 59, गोर्खामा 66, तनहुँमा 35, नवलपरासी पूर्वमा 177, नवलपरासी पश्चिममा 190 र चितवनमा 348 जनाको शव प्राप्त भएको जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारको लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका समेत गरी 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म 11,993 जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा 37 ट्रक र 37 वटा साना सवारी मार्फत अत्यावश्यक खाद्य सामग्री पठाइएको उहाँले जानकारी दिनुभयो। यस्तै हेलिकप्टरबाट समेत प्रभावित परिवारको लागि राहत सामग्री पुर्याइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले वर्षाको कारण टनेलमा पानी भरिँदा भोटेकोसी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा चुनौती थपिएको बताउनु भएको छ। उहाँका अनुसार रातभर परेको वर्षाको कारण टनेलभित्र पानी भरिएपछि पानी तान्ने पम्प समेत डुबेको छ। सुरक्षाकर्मीले पम्प निकालेर पानी तान्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो। वर्षाको कारण खोज उद्धार तथा अन्य व्यवस्थापन कार्यमा चुनौती बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाइएको उहाँले जानकारी दिनुभयो। जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोसी त्रिशुली सहितका आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाका बाढीविद सरस्वती विष्टले रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। नेपाल चीनको सीमा क्षेत्र नजिकै ताल बनेको र उक्त ताल जुनसुकै बेला पनि फुट्न सक्ने भएकाले अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको उहाँले बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले भोटेकोसी बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपियाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रलाई जलवायु सम्पदाको रूपमा विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै बजेटमा हिमाललाई विश्वव्यापी जलवायु सम्पदाको रूपमा व्याख्या गरी संरक्षणको लागि अन्तर्राष्ट्रिय पहल गर्ने बताउनुभयो। मन्त्री पौडेलले जलवायु परिवर्तनको प्रभावको कारण नेपालले क्षति बेहोर्नु परे पनि नेपालका पर्यटकीय क्षेत्रहरू सुरक्षित रहेको जानकारी प्रवाह गरी पर्यटकको विश्वास कायम गर्नुपर्ने बताउनुभयो। र सुवाबाडी पहिरोको कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफलमा सांसदहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा विपदबारे नकारात्मक र भ्रामक सूचना प्रवाह रोक्नुपर्नेमा जोड दिनुभयो। बैठकमा पर्यटन क्षेत्रका प्रतिनिधिहरूले हालसम्म बाढी प्रभावित 289 पर्यटकको उद्धार भएको जानकारी दिँदै सम्पर्कविहीन पर्यटकको खोजी उद्धार तथा पुनर्स्थापनाको प्रगति विवरण पर्यटन बोर्ड विभाग र मन्त्रालयको वेबसाइट मार्फत नियमित रूपमा सार्वजनिक भइरहेको जानकारी दिनुभयो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीको कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयको लागि बन्द गरिएका छन्। बाढीले प्रभावित भएको विदुर नगरपालिका सहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन् भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ। बाढीको कारण विद्यार्थी शिक्षक र अभिभावक हराइरहेका विद्यालयको संरचना सडक र पुलमा पुगेको क्षतिले आवत जावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो। रसुवाको भोटेकोसी तथा त्रिशुली नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारको लागि कर्मचारी सञ्चय कोषले 2,50,00,000 रुपियाँ आर्थिक सहयोग गरेको छ। कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। नेपालले आज असंलग्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको पहिलो सम्मेलनको 65 वार्षिक उत्सव समारोहलाई सम्बोधन गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले सर्बियाको राजधानी बेलग्रेडमा आयोजित उच्च स्तरीय समारोहलाई सम्बोधनको क्रममा विश्वले बढ्दो जटिलता र बहुआयामिक सङ्कट बेहोरिरहेको बताउनु भएको मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुठी संस्थान सञ्चालक समितिको अध्यक्ष पदमा संस्कृतविद डाक्टर गोविन्द टन्डनलाई नियुक्त गरेको छ। गुठी संस्थान ऐन 2033 दफा 9 उपदफा 1 को खण्डक बमोजिम मन्त्री प्रतिभा रावलले आगामी 3 वर्षको लागि उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्नुभएको मन्त्रालयका सचिव मदन भुजेलले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रिभोल्युसन गार्ड्सले अमेरिकाले इरानका सैन्य लक्ष्यमाथि गरेको हमलाको जवाफमा प्रतिकार सुरु गरिसकेको जनाएको छ। इरानी सैन्य नेतृत्वले अमेरिका विरुद्ध कुल्चने र चकनाचुर पार्ने गरी कडा प्रहार गर्ने चेतावनी दिएको छ। इरानी सैन्य संगठनका अनुसार उसको वायु रक्षा प्रणालीले अमेरिकी मानवरहित विमान खसालेको छ। त्यसै गरी इरानी हवाई तथा अन्तरिक्ष सेनाले मध्य पूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार तथा सैन्य संरचनामाथि ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको जनाएको छ। इरानले अमेरिकाले दक्षिणी क्षेत्रमा गरेको हवाई हमलापछि प्रतिकार सुरु गरिएको जनाएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।
4: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
5: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बडाल।
6: अनि म चित्रकला चौहान।
5: यस कार्यक्रममा हामी कृषि तथा पशुपन्छीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरू बारे जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको नवीन कृषि प्रविधि कार्यक्रममा हामी सिउँडी फलको प्रसारण विधि तथा माउबोट र नर्सरी व्यवस्थापन साथै सिउँडी फलको परिपक्व अवस्था, टिपाई तथा फल टिपे पश्चात गर्नुपर्ने कर्महरूको बारेमा जानकारी प्रस्तुत गर्दैछौ। आउनुहोस् कार्यक्रम सुरु गरौं। सिउँडी फललाई अङ्ग्रेजीमा ड्रागन फ्रुट भनिन्छ। यसको वैज्ञानिक नाम हाइलोसेरस अन्ड्याटस हो र यो क्याक्टेसी परिवारमा पर्दछ। जिनस हाइलोसेरस भित्र 16 प्रजातिहरू रहेका छन्। यसको उत्पत्ति दक्षिण अमेरिकाको मेक्सिकोमा भएको पाइन्छ। दक्षिण पूर्वी एसियन राष्ट्रहरू जस्तै भियतनाम, थाइल्यान्ड, श्रीलंका, फिलिपिन्स जस्ता राष्ट्रहरूमा यसको व्यवसायिक खेती हुँदै आइरहेको छ। हाल छिमेकी राष्ट्रहरू चीन र भारत हुँदै नेपालमा पनि यसको उत्पादन हुन थालेको छ। यसरी यो फल नेपालमा एक उदयमान फलको रूपमा रहेको छ। यसलाई यदा कदा आलङ्कारिक बिरुवाको रूपमा घर सजाउनका लागि गमलामा लगाउने गरेको पनि पाइन्छ। सिउँडी फलको प्रसारण लैङ्गिक तथा वानस्पतिक दुवै तरिकाबाट गर्न सकिन्छ। बिउबाट बिरुवा उत्पादन गर्दा ढिलो हुने, बिरुवाको वृद्धि विकास हुन समय लाग्ने तथा माउबोट जस्तो हुबौ गुण नआउने भएको हुनाले त्यति उपयुक्त हुँदैन। वानस्पतिक तरिकामा कटिङ तथा ग्राफ्टिङ विधि उपयुक्त विधिहरूमा पर्दछन्। कटिङ गर्दा फल राम्रोसँग दिइरहेका माउबोटहरू छनौट गरी त्यसका हाँगाहरूबाट बिरुवा निकाल्नु पर्दछ। कटिङको लम्बाई कम्तीमा 20-30 सेन्टिमिटर सम्मको हुनु पर्दछ। कटिङ छिप्पिएको हाँगाहरूबाट निकाल्नु पर्दछ र यसमा प्रशस्त आँखाहरू भएको स्वस्थ हुनु पर्दछ। हाँगा काट्दा तलको भाग छड्के काट्नु पर्दछ, जसले गर्दा जरा आउने भाग बढ्न जान्छ। माउबोट काटिसके पश्चात काटेको ठाउँ पुरिन 3-4 दिन छाया पर्ने स्थानमा राख्नु पर्दछ। कटिङ गर्दा माउबोट तथा बिरुवाका लागि निकालिएको भाग दुवैमा घाउ बन्ने हुनाले काटिसके पश्चात माउबोटको काटिएको ठाउँमा बोडो मिश्रण पेस्ट लगाउने र बिरुवा पनि बोडो मिश्रणमा डुबाएर मात्र राख्नु पर्दछ। कटिङलाई पोली ब्यागमा राख्नु पर्दछ र पोली ब्यागमा माटो एक भाग, मल एक भाग र बालुवा एक भागको मिश्रण बनाई हाल्नु पर्दछ। नियमित सिँचाइ, गोडमेल तथा नर्सरी व्यवस्थापनका अन्य पक्षहरूलाई विशेष ध्यान दिनु पर्दछ। बढी पानी भएमा जरा कुहिने समस्या हुने हुनाले विशेष ध्यान पुर्याउनु पर्दछ। उष्ण हावा पानीमा बिरुवा रोपण गरेको करिब 14 महिनामा फूल फुल्न सुरु गर्दछ, तर यसको उत्पादन जात, हावा पानी र बगैंचा व्यवस्थापनमा भर पर्दछ। यसको व्यावसायिक उत्पादन 3 वर्षपछि सुरु हुन्छ। सिउँडी फलको माउबोट व्यवस्थापनका लागि नर्सरी बिरुवाको बिक्री वितरण कस्तो माउबोटबाट बिरुवा तयार गरिएको हो भन्ने कुरामा भर पर्ने हुनाले सफल नर्सरी धनी तथा सिउँडी फल उत्पादक हुनको लागि माउबोट एक महत्वपूर्ण तथा अपरिहार्य कुरा हो। हालको परिप्रेक्ष्यमा नेपालमा सरकारी वा निजी नर्सरीहरूमा नर्सरी बिरुवा उत्पादनको लागि फलफूलको माउबोट स्थापना तथा व्यवस्थापनको कार्य साह्रै न्यून रहेको छ। सिउँडी फलको माउबोट छनौट गर्नको लागि वंशानुगत रूपमा हुबहु जातीय गुणहरू भएको हुनु पर्दछ। रोगकिरा तथा जैविक खराबी रहित हुनु पर्दछ। व्यावसायिक खेतीका लागि सिउँडी फलको माउबोट छनौट गर्दा छिटो तथा बढी उत्पादन दिने खालका जातहरू आवश्यक पर्दछ। फलको गुणस्तर तथा उत्पादकत्व क्षमताको पैतृक रेकर्ड थाहा भएको हुनु पर्दछ। श्रोताविन्द, अबको प्रस्तुतिमा सिउँडी फलको माउबोट बगैंचा स्थापना कसरी गर्ने भन्ने बारे चर्चा गर्दैछौ। सर्वप्रथम माउबोट बगैंचा स्थापनाको लागि उपयुक्त हावापानी भएको, रोग किराको प्रकोप नभएको, पहाडिलो तथा सिंचाइको सुविधा भएको स्थान छनौट गर्नुपर्दछ। स्रोत नखुलेको र जथाभावी रूपमा ल्याएको बिरुवालाई माउबोटको रूपमा लगाउनु हुँदैन। माउबोटहरूलाई बेग्लै प्लट वा ब्लकमा सिफारिस गरेको दूरीमा लगाउनु पर्दछ। सिउँडी फलको उत्पादन पकेटमा माउबोट बगैंचा अरू बगैंचा भन्दा छुट्टै र नर्सरीको नजिकै बनाउनु पर्दछ। सिफारिस गरिएका जातहरू मात्र विश्वासिलो रजिस्टर्ड संस्था वा सरकारी बागवानी फार्म अथवा अनुसन्धान फार्म वा कृषि विश्वविद्यालयबाट मात्र माउबोट बगैंचा ल्याई स्थापना गर्नु पर्दछ। माउबोटहरू खरिद गरेको बिल भरपाई, आधिकारिक प्रमाण तथा बिरुवाको उत्पत्ति प्रमाण पत्र चाहिएको बेला देखाउनको लागि सुरक्षित गरी राख्नु पर्छ। साधारण तथा सानो कमजोरीले पनि सबै माउबोट तथा त्यसबाट उत्पादित बिरुवाहरू काम नलाग्ने हुन सक्छ। त्यसैले नर्सरी धनीहरूले माउबोट स्थापना गर्दा कृषि प्राविधिकहरूसँग छलफल गरेर मात्र गर्नु पर्दछ। स्वस्थ तथा गुणस्तरीय बिरुवा उत्पादन गर्नको लागि हरेक माउबोटमा नम्बर दिने र जात खुल्ने ट्याग लगाउने तथा नियमित माउबोट बगैंचा निरीक्षण गर्नु पर्दछ। हरेक माउबोटको वृद्धि विकासको अवस्था तथा रोग किराको अवस्था थाहा पाइराख्नको लागि रेकर्ड राख्ने गर्नुपर्दछ। माउबोट रोग किरा नलागेको स्वस्थ हुनु पर्दछ। त्यसैले रोग किराबाट व्यवस्थापन गर्न नियमित रूपले विषादी छरी माउबोटको संरक्षण गर्नु पर्दछ। बगैंचाको सरसफाईमा विशेष ध्यान दिनु पर्दछ। रोगी हाँगा तथा फलहरूलाई संकलन गरेर नष्ट गर्नु पर्दछ। नियमित गोडमेल गर्ने र झारपात नियन्त्रण गर्ने जस्ता कामहरू गर्नु पर्दछ। अनावश्यक वनस्पतिक वृद्धिको लागि तथा वर्षेनी बढी हाँगाहरू उत्पादनका लागि समय अनुसार आवश्यक मलखाद र सिँचाई, मल्चिङ आदिको व्यवस्था मिलाइरहनु पर्दछ।
7: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी सिउँडी फल अर्थात् ड्रागन फ्रुटको नर्सरी व्यवस्थापन बारे जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। व्यावसायिक सिउँडी फल उत्पादनको लागि स्वास्थ्य र राम्रो गुणस्तरको नर्सरी बिरुवाको आवश्यकता पर्दछ। त्यसको लागि सिउँडी फलको नर्सरी स्थापना तथा व्यवस्थापन हुनु जरुरी छ। नर्सरी व्यवसाय एक दीर्घकालीन व्यवसाय भएको हुँदा यो व्यवसाय सञ्चालन गर्न एउटा राम्रो योजना र प्राविधिक सिपको आवश्यकता पर्दछ। त्यसैले नर्सरी व्यवसाय सम्हाल्दा विभिन्न कुराहरूमा ध्यान दिनु पर्दछ। जस्तै नर्सरी स्थापना गर्दा नर्सरी स्थलको माटोमा प्रशस्त प्राङ्गारिक पदार्थ भएको दोमट र माटोको पिएच 5.5-7 भएको हुनु पर्दछ। नर्सरी स्थल सडक र बजारबाट नजिक पर्ने ठाउँमा हुनु पर्दछ। नर्सरी स्थापना गर्दा बिरुवा बिक्रीको हिसाबमा मध्यनजर राखी नर्सरी भएको क्षेत्रमा सिउँडी फलको व्यावसायिक जातको माग तथा चाहना यकिन गरी सोही बमोजिम माउ बोर्ड छनौट र माउबाट बगैँचाको समेत व्यवस्थापन गर्नुपर्छ। नर्सरीमा सिंचाईको प्रबन्ध मिलाएमा सफलताका साथ नर्सरी सञ्चालन गर्न सकिन्छ। त्यसैले सिंचाईको सुविधा भएको ठाउँमा नर्सरीको स्थापना हुनु पर्दछ। यस बाहेक नर्सरी व्यवसाय सिपमूलक व्यवसाय भएकोले बिरुवा उत्पादन प्रविधि र नर्सरी बिरुवाको उचित हेरचाह बारे नर्सरी धनी र नर्सरीमा कार्यरत कामदारहरूले राम्ररी बुझेको र व्यावहारिक अनुभव प्राप्त गरेको हुनु पर्दछ। नर्सरी रजिस्टर गरेर मात्र सञ्चालनमा ल्याउनु पर्दछ। रजिस्टर गर्दा स्थानीय गाउँपालिका वा नगरपालिकाका कृषि शाखाहरूलाई कृषि ज्ञान केन्द्रहरूलाई अनिवार्य रूपमा जानकारी गराउनु पर्दछ। सिउडी फलको कटिङ बिरुवा सिधै नर्सरीमा नलगाई यसको लागि प्लास्टिकको थैला प्रयोग गरी बिउ रोप्नु पर्दछ। तर बिजु बिरुवा तयार गर्दा भने प्राथमिक नर्सरी तथा दोस्रो नर्सरीमा राखेर मात्र पोलिपटमा लगाउनु पर्दछ। पोलिपटमा रोप्दा मल माटो मिलाएर तयार पारिएको माटोको मिश्रण पोलिपटमा पानी जानको लागि पुवालहरू बनाएर मात्र रोप्नु पर्छ। नर्सरीको माटो करिब 2 इन्च भिजाई राख्नु पर्छ। तर धेरै चिसोपना भएमा अथवा सुक्खा भएमा पनि बिरुवाको वृद्धि सन्तोषजनक नभई पातहरू पहेलिन सक्छन्। नर्सरीमा उम्रेका अनावश्यक झारपातहरूले पानी, प्रकाश र खाद्य तत्त्व लिई नर्सरी बिरुवासँग प्रतिस्पर्धा गर्ने हुँदा यस्ता झारपातहरूलाई गोडमेल गरी हटाउनु पर्दछ। राम्रो नर्सरी ब्याड तयार गर्दा प्रति वर्ग मिटर 15-20 केजी पाकेको धुलो प्राङ्गारिक मल प्रयोग गर्नुपर्छ। नर्सरीमा मल राख्दा एकै पटक धेरै राख्नुभन्दा ठिक मात्रा मिलाई पटक पटक राखेमा राम्रो हुन्छ। नाइट्रोजन, फस्फोरस र पोटासयुक्त रासायनिक मललाई एक एक भागको अनुपातमा मिलाई हाल्दा बिरुवाको लागि उपयुक्त भएको पाइएको छ। तोकिएको उचाइ र स्तरीय बिरुवा उत्पादन गर्न नर्सरी बिरुवाको ठिकसँग छाँटकाँट गर्नुपर्छ। नर्सरीमै आएका धेरै र अनावश्यक आँगाहरूलाई समय समयमा हटाउनु पर्दछ। नर्सरी बिरुवाहरूमा केही किरा र रोगको प्रकोप देखिन सक्छ। त्यसकारण यी रोग र किरा विरुद्ध बिरुवाको बचावट गर्न बाली संरक्षणको तालिका बनाई समयमै व्यवस्थापन गर्नु जरुरी हुन्छ। सिउडी फलको गुणस्तरीय नर्सरी बिरुवा उत्पादन गर्नको लागि सिउडीको फलको जात पहिचान भएको हुनुपर्छ र कटिङ लिँदा फल लाग्न सुरु भइसकेको परिपक्व बोटबाट मात्र लिनुपर्दछ। बिरुवा स्वास्थ्य, रोग किरा मुक्त, एउटा मात्र काण्ड भएको, जराको राम्रो विकास भएको र नबाङ्गिएको हुनुपर्दछ। बिरुवाको उचाइ 1.5-2 फिट भएको हुनुपर्दछ। सिउडी फल बिरुवा बिक्री वितरण गर्नु अगाडि बोटलाई उपचार गर्ने र प्याक गर्ने जस्ता कामहरू गर्नुपर्छ। बिरुवा प्याकिङ गर्दा प्याकमा जात छुट्टिने गरी ट्याग अर्थात् लेबलिङ गर्नुपर्दछ। नर्सरीमा उत्पादित बिरुवाहरूको रेकर्ड राख्नको लागि हरेक नर्सरी धनीले आफ्नो नर्सरीमा रहेको माउ बोट र नर्सरी बोटहरूको बोट संख्या र जातहरू खुल्ने गरी रजिस्टरमा रेकर्ड राख्नुपर्दछ। माउ बोट र नर्सरी प्लटमा समेत देखिने गरी ट्याग राख्ने गर्नुपर्दछ। हरेक नर्सरी धनीले आफ्नो नर्सरीबाट वितरण भएका नर्सरी बोटहरूको बिक्रीको लगत खरिदकर्ताको पूरा विवरण, बिक्री मिति, बोटको संख्या, जातहरू, बिक्री मूल्य र प्याकिङ चार्ज समेत खुल्ने गरी रजिस्टरमा रेकर्ड राख्नुपर्दछ।
5: श्रोताबिन, अबको प्रस्तुतिमा सिउँडी फलको परिपक्व अवस्था, टिपाई तथा फल टिपे पश्चात गर्नुपर्ने कर्महरूको बारेमा चर्चा गर्दैछौ। सिउँडी फलको काँचो फलको बोक्रा हरियो रङको हुन्छ भने पाकेको सिउँडी फलहरू जात अनुसार कुनै राता त कुनै पहेँला हुन्छन्। यसरी फलको रङ हरियोबाट रातो र पहेँलोमा परिवर्तन हुन थालेको 4-5 दिनमा फल टिप्नको लागि तयार हुन्छ। फल पाकेको थाहा भएपछि सिकेचर प्रयोग गरी हातले एक एक गर्दै टिप्नु पर्दछ। फल टिपे पश्चात सुरक्षित साथ झोलामा राख्नु पर्दछ। उत्पादन समग्र बगैँचा व्यवस्थापन प्रति इकाइ बिरुवा संख्या, जात तथा हावापानीमा भर पर्ने भएकोले साधारणतया 10-15 मेट्रिक टन प्रति हेक्टर उत्पादन सजिलै लिन सकिन्छ। सिउँडी फलको फल टिपे पश्चात विभिन्न कर्महरू गर्नुपर्ने हुन्छ, जस अन्तर्गत ग्रेडिङ एक महत्वपूर्ण पोस्ट हार्भेस्ट क्रियाकलाप हो। बजारमा उपभोक्ताको रुचि र माग फरक फरक हुने हुँदा टिपेको सिउँडी फललाई विभिन्न नाप र तौलका आधारमा छुट्याएर वर्गीकरण गर्नु पर्दछ। साना र ठुला रोग र किरा लागेका सबै एकै ठाउँमा मिसाएर बेच्न लैजाँदा उपभोक्ताहरूले राम्रो मूल्य दिन चाहँदैनन्। यस अलावा बाह्य तथा प्रतिस्पर्धात्मक बजारहरूमा यस्ता फलहरूको माग नै नहुन पनि सक्दछ। तर त्यही फललाई छुट्टा छुट्टै साइज, रङ र रूपमा छुट्याएर मूल्य राख्दा उपभोक्ताहरू आकर्षित भई राम्रो मूल्य पाउन सकिन्छ। हाम्रो देशमा सिउँडी फलकै भनेर हालसम्म ग्रेडिङको मापदण्ड बनाइसकिएको छैन। तापनि ठुलो, मध्यम, ससानो गरी तीन प्रकारले छुट्याउन सकिन्छ। सिउँडी फललाई ग्रेडिङ गरिसकेपछि त्यसलाई बजार लानु पूर्व साइजको आधारमा र रङको आधारमा एउटै आकारको तथा रङको फलहरू कार्टुनमा मिलाएर राख्नु पर्दछ। सकेसम्म प्याकिङ गर्दा फलहरू सँगै जोडेर राख्नु हुँदैन। ग्रेडिङ गरिसकेपछि बिक्री वितरणका लागि बजार पठाउँदा चोटपटक नलागोस् भनी सुरक्षित तरिकाले काठ, बाँस वा कागजको कार्टुन, डोको वा प्लास्टिक क्रेट आदिमा कागज, प्लास्टिक आदिको लाइनिङ राखी बन्द गरेर सजिलो तरिकाले पठाउन सकिन्छ। सिउँडी फललाई विशेष गरी क्रेट तथा कागजको कार्टुनमा प्याकेजिङ गर्ने गरिन्छ। व्यवस्थित बजारमा लैजानको लागि प्याकेजिङ गर्दा लेबलिङ गर्नु अति आवश्यक हुन्छ। प्याकेजिङ बक्सामा फलको किसिम, ग्रेड, जात, तौल, संख्या, प्याकिङ गरेको मिति, ठाउँको नाम, कहाँ उत्पादन भएको र मूल्य प्रष्ट देखिने गरी टाँस्नु पर्दछ, जसलाई लेबलिङ भनिन्छ। प्राय गरी सिउँडी फलको प्याकेजिङ गर्दा बजारको माग अनुसार गर्नु पर्दछ। साधारणतया 5 केजी क्षमता सम्मको प्याक बनाउँदा ढुवानी गर्न सहज हुन्छ। प्याकेजिङ गर्दा साह्रै ठुलो तथा धेरै तौल भएको एउटै प्याकेट भएमा प्याकेट फुट्ने र व्यवस्थापन गर्न कठिन हुने हुनाले त्यस्तो बनाउनु हुँदैन। प्याकेजिङ गर्दा विभिन्न ग्रेड अनुसारको फलहरूलाई छुट्टा छुट्टै प्याकेटमा राख्नु पर्दछ। प्याकेजिङ गर्दा प्याकिङ कार्टुनको गुणस्तर अति नै ध्यान पुर्याउनु पर्ने हुन्छ। सिउँडी फल टिपे पश्चात पाक्ने प्रकृतिको फल भएको हुनाले यसको टिपे पश्चात पाक्ने र फल गिलो हुने दरलाई घटाउनु पर्ने हुन्छ। यसको लागि फललाई न्यून तापक्रममा राख्नु पर्दछ, तर साह्रै कम भएमा चिसोबाट हुने हानि हुन सक्दछ। प्राय व्यावसायिक जातहरूलाई 4.5-12.8 डिग्री सेन्टिग्रेडमा राखेमा 2 हप्तासम्म सजिलै भण्डारण गर्न सकिन्छ। हाल नेपालमा सिउँडी फल बजारीकरणको लागि त्यति समस्या देखिएको छैन। यो एक उदयमान फलफुलको रूपमा भएको हुनाले यो उत्पादक तथा उपभोक्ताको सामु अत्यन्त लोकप्रिय बन्दै गएको छ। श्रोताबिन, आजको प्रस्तुतिमा हामीले सिउँडी फलको प्रसारण विधि तथा माउबोट र नर्सरी व्यवस्थापन, साथै सिउँडी फलको परिपक्व अवस्था, टिपाई तथा फल टिपे पश्चात गर्नुपर्ने कर्महरूको बारेमा जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह, सुझाव एवं जिज्ञासा भएमा हाम्रो टोल फ्री टेलिफोन नम्बर 1660195000 सम्पर्क गर्न सक्नुहुनेछ, अथवा हाम्रो इमेल ठेगाना info@aitc.gov.np लेखी पठाउन सक्नुहुनेछ। हवस् त, आजको कार्यक्रम यति नै। अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, कार्यक्रम सङ्गीत साधनामा यहाँलाई स्वागत छ। म दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ राधिका ओझा। सङ्गीत साधना कार्यक्रम यहाँहरूले रेडियो नेपालका मिडियम एपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज, त्यस्तै www.radionepal.gov.np www.onlineradionepal.gov.np का साथै रेडियो नेपालको एपलाई आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि हामीलाई संसारभर सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा हामी पुराना, कालजयी, सफल र चर्चित सङ्गीत साधकहरूका प्रेरक जीवन अनुभवसँगै सङ्गीत साधनाका पलहरू यहाँहरूलाई सुनाउँदै आइरहेका छौँ। आजको सङ्गीत साधनाभित्र हामी वरिष्ठ गायिका रचना जीशीका जीवन अनुभवसँगै सङ्गीत साधनाका प्रसङ्गहरू अनि उहाँकै स्वरहरू यहाँहरूलाई सुनाउनेछौँ।

0: बाली राखे मनमा दियो विश्व बल्लभको रचना अनि नाति काजीको सङ्गीत र रचना जीशीको स्वर थियो यो गीतमा। रचना जीशी जसले जीवनका 6 दशक पार गर्नुभयो तर 5 वर्षको उमेरदेखि सङ्गीतमा डुबेको मन अहिले पनि सङ्गीतमै लहराइरहेको छ। 2031 सालमा तारा बुट्टे जुनेली रातमा बोलको गीत पहिलो पटक रेड नेपालमा उहाँले गाउनु भएको थियो। त्यो गीत गाउनका लागि उहाँका आफ्नै गुरु केशरलाल श्रेष्ठले उहाँलाई रेडियो नेपालमा ल्याउनु भएको थियो। जब यो गीत रेडियो नेपालमा रेकर्ड भयो त्यसपछि रचना जीशीको चर्चा परिचर्चा हुन थाल्यो। उहाँले सबैको मन जित्नुभयो, त्यो गीत लोकप्रिय बन्यो। त्यसपछि रचना जीशीलाई रेडियो नेपालमै आएर अरू धेरै गीतहरू गाउने मोह जाग्न थाल्यो। उहाँ त्यति बेला एक शिक्षिकाको रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँलाई त्यो शिक्षिका बनेर बस्न मन लागेन, गीत गाउन मन लाग्यो। त्यसपछि उहाँ रेडियो नेपालमा आउनुभयो र यहीँ कार्यरत रहनुभयो। गायिकाको रूपमा उहाँले रेडियो नेपालमा करिब 20 वर्ष काम गर्नुभयो। त्यही सिलसिलामा उहाँका 300 जति गीतहरू रेकर्डबद्ध भए। ती गीतहरूमध्ये तारा बुटे जुनेली रातमा, साउने खोला उर्लेर आउँदा, झम्के फुले नाकैमा बुलाकी लगायतका गीतहरू सर्वप्रिय बने। त्यो सँगसँगै अन्य गीतहरू पनि उहाँका सुन्दर बने। नातिकाजी, शिवशङ्कर, तारादेवी, कोइलीदेवी, मीरा राणा लगायतका सङ्गीत साधकहरू सँगसँगै उहाँले काम गर्नुभयो। उहाँहरू सँगसँगै सङ्गीतमा पोखिनुभयो। यसरी स्वर सङ्गीत र साधनामा चुर्लुम्मै डुब्नुभएकी रचना जीशी यति बेला के गर्दै हुनुहुन्छ त? आउनुहोस् अब केही बेर उहाँका जीवनका अन्तरङ्गभित्र छिरेर कुराकानी गरौँ।
1: वरिष्ठ गायिका रचना दिदीलाई यतिखेर रेडियो नेपालको स्टुडियोमा देखेर एकदमै खुसी लागेको छ। यहाँलाई स्वागत छ।
2: नमस्ते।
1: आरामै हुनुहुन्छ दिदी?
2: सन्चै छु।
1: दिदी, आज रेडियो नेपालको स्टुडियोमा यहाँलाई देखिरहेको छु है, यति समयपछि भेट भइरहेछ, कुराकानी गर्न पाइरहेको छु, एकदमै खुसी लागेको छ मलाई। हजुरलाई यो स्टुडियोमा यतिखेर बसिरहँदाखेरि ती दिनका याद आउलान्, कस्तो लागिरहेछ?
2: बहिनी, त्यो दिनको त धेरै याद आउँछ हामीलाई, किनभने हामीले विभिन्न कार्यक्रममा बोलेका छौँ, गीतहरू भइरहेछ, त्यो गाइरहेछौँ, सम्मेलनहरूमा बोलेका छौँ, यसरी रेकर्डिङहरू गरेका छ, यही कोठामा धेरै चिजहरू गरिरहेछ, सम्झना त आइहाल्छ नि।
1: यतिखेर अवकाश प्राप्त जीवन बिताइरहनु भएको छ होइन, रेडियो नेपालमै लामो समय सेवारत रहनुभयो, त्यसपछि अहिले अवकाशपूर्ण जीवन बिताइराख्नु भएको छ। त्यतिखेरको त्यो जागिरे जीवन, जुन बेला हस्याङ फस्याङ दौडधुप हुन्थ्यो, अहिले रिटायर्ड काल छ, कुन चाहिँ जीवन रमाइलो हुँदो रहेछ?
2: रमाइलो त बहिनी पहिलेकै रमाइलो, अब अहिले रिटायर्ड छ, अहिले अब घर बसिन्छ, आफ्नो परिवार काम भए यसो बाहिर गइन्छ, प्रोग्रामहरूमा गइन्छ कहिले होइन, अहिले पनि रमाइलै छ, तर त्यो जिन्दगी चाहिँ हस्याङ फस्याङ, भात पनि यहाँ घाँटीबाट आएर आउनु पर्थ्यो कहिलेकाहीँ होइन,
1: हजुर,
2: हतार भएर, तर त्यो धेरै रमाइलो, साथीभाइ भेट हुने,
1: हजुर,
2: आफ्नो एउटा मकसद हुन्थ्यो, काम हुन्थ्यो होइन, त्यस्तो लाग्छ मलाई।
1: हजुर, उतिखेरकै दौडधुपकै जिन्दगी रमाइलो थियो,
2: फुर्सद पनि हुन्थेन,
1: हजुर,
2: त्यो साह्रै रमाइलो।
1: अनि यतिखेरका दिनहरू चाहिँ कसरी बितिरहेका छन् त उसु भाइ?
2: अब दिनहरू चाहिँ अचम्मै हुँदो रहेछ बहिनी, त्यति बेला हामी काम गर्थ्यौँ, थाक्दैन थियौँ होइन, 3-4 ठाउँमै काम गर्थ्यौँ भनौँ न, रेडियो मात्रै होइन अन्त पनि गरिन्थ्यो, त्यस्तो थियो। अब अहिले बसिरहन्छ पनि कति ठाउँमा काम हुन्छ, फुर्सद पनि छैन हामीलाई, कसै कहाँ जाने फुर्सद पनि नहुने रहेछ, त्यो पनि मिलाउनु पर्ने कि, अब एक दिन अगाडि भनेर ल फलानु ठाउँमा आऊ साथीभाइ भेट्न, यस्तो पनि अब मिलाउनु पर्छ, फुर्सद त कहिले पनि हुँदैन,
1: हुँदैन
2: होइन, पनि छैन,
1: सक्रिय भएकै राम्रो नि
2: त्यो
1: होइन। यहाँले त्यतिखेर रेडियो नेपालमै गाउन थाल्नुभयो, त्यहीँबाट आफ्नो साङ्गीतिक यात्रा पनि सुरु गर्नुभयो, सायद त्यो समय 2031 साल थियो होला,
2: हजुर होइन, 31 सालमा मैले भोइस टेस्ट गरेको यहाँबाट
1: रेडियो नेपालबाट। पहिलो गीत रेकर्ड भयो तारा बुटे जुनेली रातमा, यही रेडियो नेपालको स्टुडियोमा यहाँको गीत रेकर्ड भयो र त्यो गीत असाध्यै चर्चित पनि भयो। त्यो गीतको सम्झना गर्दै कार्यक्रमलाई अघि बढाउन आज।
2: सम्झना त धेरै आउँछ त्यो गीत, मैले भोइस टेस्ट पनि यही गीतबाट गरे हो, सबैले मन पराए, सुपर डुपर हिट भएकै हो त्यो गीत। अब अहिले जस्तो टेलिभिजन यस्तो थिएन, एउटा रेडियो मात्रै थियो होइन, त्यहाँबाट चाहिँ धेरै बस्थ्यो फर्मेसहरू पनि।
1: गीतको रचना
2: जरसाब निर्विक्रम प्यासी, सङ्गीतकार चाहिँ मास्टर रत्नदास प्रकाश,
1: हजुर, मास्टर रत्नदास प्रकाश भनेपछि त हामी त
2: हजुरहरू त जन्मेकै थिएन होइन, उहाँ त धेरै पुरानो
1: मान्छे।
2: तर यो गीतको पनि एउटा पाटो छ कि, मैले गीत गाएँ अब मलाई त थाहा छैन के पनि होइन,
1: हजुर
2: गीत राम्रो लाग्यो मलाई, केशर लाल भन्ने दाइले ल्याउनु भएको रेडियोमा भोइस टेस्ट गर्नु पनि उहाँले ल्याउनु भयो,
1: उहाँ त गुरु पनि त,
2: गुरु मेरो केशर लाल
1: हो,
2: अनि उहाँ चाहिँ फेरि रत्नदासको चेलो हुनुहुँदो रहेछ, भतिजा पनि चेलो भने, उहाँले फेरि मेरै सङ्गीत भनेर तारा बुटे गाउन लाउनु भयो, मैले गाएँ। अनि पछि यो रात दरारमा मैले गाउँदाखेरि 19 वर्ष अगाडि डान्स गराए रहेछ, डान्सको गीत रहेछ
1: हजुर,
2: 19 वर्ष अगाडि मैले 31 सालमा गाउँदाखेरि त्यो गीत 19 वर्ष भइसकेको रहेछ, कस्तो पुरानो होला ल भन्नुहोस् त। अनि मास्टर रत्नदासलाई सबैले भनेछन् तिम्रो गीत त केशरलालले मेरो सङ्गीत भनेर दिइरहेछ रेडियोमा, कम्प्लेन गर भनेछ। अनि पछि उहाँहरूको अलिक खटपट भयो क्यारे, अनि पछि चाहिँ रत्नदासकै सङ्गीत भएको थियो यो तारा।

0: मास्टर रत्नदास प्रकाशसँग भेट हुने अवसर चाहिँ मिल्यो कि मिलेन यहाँलाई?
1: धेरैचोटि मिल्यो, धेरै वर्ष हामी बुवा जस्तो मान्छे है, उहाँले फेरि मैले त्यो गीत गाएको उहाँले असाध्यै मन पराउनु भयो। मेरो नयाँ भोइस पनि थियो त्यति बेला रेडियोमा, होइन, तारा दिदीहरू हुनुहुन्थ्यो सबैजना। अब त्यसमा एउटा नयाँ भोइस आयो कि, अनि सबैले मन पराए। रतदासको पनि यो गीत एकदम पपुलर भयो अनि उहाँले मन पराउनु भयो। उहाँ चाहिँ दरबारमा सङ्गीतकार हुनुहुन्थ्यो, अनि त्यहाँ डान्स हुँदो रहेछ वर्ष वर्षमा रात दरबारमा। अनि त्यहाँ हामीलाई बोलाउनुहुन्थ्यो, म तीर्थ कुमारजी, हामीहरू गएर गीत सीत गाउँथ्यौँ, प्रोग्राम हुन्थ्यो। रतदास मास्टर त धेरैचोटि भेट पायो।
0: हजुर, स्वर परीक्षा 2031 सालमा पास गर्नुभयो अनि त्यसपछि त्यो गीत पनि रेडियो नेपालमै रेकर्ड भयो, होइन? स्वर परीक्षा पास गर्दाखेरिका त्यतिखेरका नियमहरू साधनाहरू चाहिँ के हुन्थ्यो दिदी?
1: अब नियम त खासमा मलाई केही पनि थाहा थिएन। मलाई स्टुडियोमा लगेँ, होइन,
0: हजुर,
1: लगेँ अनि त्यहाँ रातो र हरियो बत्ती बल्थ्यो। अन्त ल, हरियो बत्ती बल्यो, अब गाउनु भनेपछि मुटुमा अलिक ढुक्क हुने क्या, डर जस्तो पनि लाग्ने।
0: हजुर,
1: धेरै राम्रो गीत गाउनु भयो भने सबैले,
0: हजुर, रेकर्डै भयो।
1: रेकर्ड पछि रेकर्ड गरे,
0: पछि गर्नुभयो रेकर्ड चाहिँ, होइन? यस्तो मिठो स्वर अहिले यहाँले पनि भन्नुभयो, त्यतिखेर फरक स्वर आयो रेडियो नेपालमा, सबैले मन पराउनु भयो भन्नुभयो,
1: र
0: धेरैले मन पनि पराउनु भएको छ, अहिलेसम्म पनि यहाँलाई मन
1: पराउनु
0: हो। तर यस्तो मिठो स्वर कि धनी यतिखेर चाहिँ अलिक गुमनाम भयो जस्तो हुनुभयो नि?
1: अब अहिले त्यस्तो सिचुएसन पनि भएन अलिकति, है, आफूलाई पनि यसो गइरहने झ्याउ लाग्छ। त्यही हो, अब कसैले प्रोग्राम राखेको छ, गाउन आऊ भने ठिकै छ, होइन,
0: हजुर,
1: होइन भने अब गइरहनु पनि झ्याउ लाग्ने, त्यस्तो हुँदो रहेछ। अब फेरि आफ्नो घरमा पनि अलिअलि काम हुन्छ नि त,
0: विशेष
1: यस्तोमा हिँड्यो, प्रोग्राममा हिँड्यो, त्यही हो। अब गाउने नै भन्ने चाहिँ छैन नि त अहिले,
0: हजुर,
1: साथीभाइ सबै मिलेर यसो प्रोग्राम गरौँ न, अब वर्षको 3-4 चोटि भन्ने हुन्छ, अब त्यो हामी कहाँ छैन नि त।
0: लगभग 300 हाराहारीमा यहाँले गीत गाउनुभयो,
1: हजुर,
0: होइन, तीमध्ये धेरै गीतहरू राम्रा र सुन्दर पनि, केही गीतहरू चाहिँ कालजयी पनि बनेका छन्।
1: धन्यवाद छ तपाईँलाई।
0: म एउटा गीत गाउन सक्ने राम्रो खुबी भएको कलाकार बन्न सक्छु भनेर चाहिँ त्यो मनबाट चाहिँ कहिले उब्जियो? यहाँलाई कसरी गीततिर प्रेरित हुनुभयो दिदी?
1: कस्तो भन्नुहुन्छ भने मेरो माहौलै गीतमा थियो कि। मेरो बुवा चाहिँ बाढीजी दूत हुनुहुन्थ्यो टिबटको, उहाँलाई चाहिँ गीत सङ्गीत असाध्यै मनपर्ने, उहाँको साथीहरू विदेशहरू पनि आउने, होइन, बुवा आफै हार्मोनियम बजाएर गीत सीत गाउने, त्यस्तो थियो। अनि हामीलाई पनि फ्री दिनुभएको थियो कि, फ्रिडम चाहिँ हामीले बच्चैदेखि पाएको थियौँ। म 5 वर्षदेखि गीत गाउँथेँ, तर त्यति बेला नेपाली गीत त्यति थिएन, हिन्दी गीत बस्थ्यो फिल्मको, अनि त्यो गीतहरू टप टु बटम गाउँथेँ, सबै त्यो गेस्टहरू छक्क पर्थ्यो क्या, ओहो यसले कहाँबाट सिक्यो यस्तो गीत भन्थे कि। सायद त्यति बेला हाम्रो अहिले जस्तो माहौल भए त म कहाँ पुग्थेँ होला,
0: हजुर,
1: त्यति बेला थिएन नि त, केही पनि थिएन। अब गीत गायो भने सिद्धियो,
0: परिवारले चाहिँ गाउनलाई अनुमति दिनुहुन्थ्यो?
1: मेरो बुवा मुवा त असाध्यै सङ्गीत भने चाहिँ हुरुक्कै, मेरो परिवारै दाईहरू त्यस्तै, अब बहिनी अनिता उहाँ पनि गीत गाउनुहुन्छ म जस्तै हो, अनिता जीसी,
0: हजुर,
1: उहाँले पनि साउने खोलामा मसित साथ पनि दिनुभएको छ स्वरमा, है,
0: हजुर।
1: मेरो मुवालाई पनि असाध्यै मनपर्ने गीत, उहाँको भोइस चाहिँ थिएन तैपनि अलिअलि गाउने के, त्यस्तो फिल्म हेर्ने त्यस्तो सोखी क्या मेरो आमा।
0: यहाँलाई त पारिवारिक वातावरण मिल्यो, तर त्यतिखेरका धेरै गायिकाहरूलाई चाहिँ अगाडि आउन अलिकति सकस नै थियो क्या र?
1: होइन, पारिवारिक मिल्दा पनि मलाई पनि सकस थियो बहिनी, अब म बाहिर त आएको थिइनँ नि गीत गाउन,
0: हजुर,
1: अनि पछि प्रोग्रामहरूमा गाएँ मैले 27-28 सालदेखि नै गएको प्रोग्रामहरूमा,
0: हजुर,
1: नाचघरमा प्रोग्राम हुन्थ्यो, दीपक जङ्गमजीहरू हुनुहुन्थ्यो, सबैजना हामी प्रोग्राम गर्थ्यौँ, है, त्यति गरेर घरमा आउँदाखेरि त्राई त्राई हुनु पर्थ्यो, मेरो माइल दाई एकदम कडा,
0: हजुर,
1: उहाँले चाहिँ अब हुनसक्छ आफ्नो बहिनीलाई के नराम्रो होला पछि, होइन, के सुन्नु पर्ला भनेर त्यस्तो गरे होला, उहाँले कन्ट्रोल गर्ने, दाईले कन्ट्रोल गर्यो भनेर आफू पनि सधैँ डराउनु पर्ने कि, यस्तो थियो।
0: अहिले जस्तो दिल खुल्ला गरेर स्टुडियोमा गएर रेकर्डिङ गरेर आउन
1: छैन त्यस्तो
0: गाह्रै थियो, हजुर। यहाँका समकालीनहरूमा त तीर्थ कुमारी थापा,
1: तीर्थ कुमारीजी हुनुहुन्छ,
0: अनि
1: मीरा दिदी पनि हो,
0: मीरा दिदी,
1: ज्ञान राणा दिदी पनि हो,
0: हजुर,
1: उहाँहरू अलि अगाडि आउनुभयो, म अलि पछाडि आएँ, त्यस्तो मात्रै हो। अब तारा दिदी चाहिँ अगाडिकै हुनुभयो अलिकति, तारा दिदीहरू सबैको यहीँ भेट भयो, मीरा दिदीलाई चाहिँ पहिला प्रोग्राम पनि अलिअलि देखाएको थिएँ अनि पछि यहाँ पनि भेट भयो।
0: त्यतिखेरको यो त्यो रेडियो नेपालको यहाँहरूको भेटघाट, त्यतिखेरका कालजयी गायिकाहरूको एक पछि अर्को यहाँहरूको रेडियो नेपालमा आइराख्नु भएको थियो, इन्ट्री भइराखेको थियो, होइन, त्यतिखेरको माहौल कस्तो थियो दिदी? एकदमै रमाइलो थियो होला, कस्तो थियो आज सुनाउन?
1: त्यति बेला कुरा सम्झिँदाखेरि त सपना जस्तो लाग्छ मलाई, यति रमाइलो थियो रेडियो। रेडियोमा छिरेपछि 3-4 अब गुरुहरूको कोठा थियो नि त, नाति दाईको बेग्लै थियो, शिवशङ्कर दाईको बेग्लै थियो, तारा दिजुको बेग्लै थियो, पछि मिरा दिदीको पनि अर्कै भएको थियो कि कोठा, अनि कोइली दिदी उहाँहरू सबैको कोठा थियो। अनि अब एकचोटि आएपछि हाम्रो त दिन बित्थ्यो, कोठामा छिरे पछि गीत सिकाइहाल्थ्यो
0: हजुर
1: गुरुहरूले,
0: हजुर
1: त्यसो गरेर साह्रै रमाइलो माहौल थियो बहिनी यहाँ।
0: त्यतिखेर त सबै कलाकार कलाकार रेडियो नेपालभरि होइन गीत रेकर्ड भइराखेको बजिराखेको एक खालको उत्सव जस्तै हुन्थ्यो,
1: दिनभरि नै स्टुडियो खाली हुँदैन, एक पछि अर्को भइरहेको हुन्थ्यो।
0: रेकर्ड गर्दा चाहिँ कसरी रेकर्ड गर्नुहुन्थ्यो त्यतिखेर? त्यतिखेर प्रत्यक्ष रूपमा नै साजबाजका साथमा नै गाउने हो नि होइन?
1: साजबाजका साथ अब फेरि एक टेकमै ओके गर्नुपर्छ। अब तपाईँले माथि थाई गाइसक्नुभयो, अन्तरामा बिगार्नु भयो भने फेरि माथिदेखि गाउनु पर्यो। अहिले जस्तो ट्र्याकमा त्यसरी हुँदैन, अहिले त एक अन्तरा गायो भने अर्को अन्तरा पर्सि गरे नि हुन्छ, पहिला त्यस्तो थिएन।
0: रमाइलो चाहिँ कुन चाहिँ त, त्यतिखेरको रमाइलो कि अहिलेको रमाइलो होला?
1: अब सजिलोको हिसाबले हेर्नुहुन्छ भने अहिलेको राम्रो,
0: हजुर
1: सजिलो नि मान्छेलाई, बेफुर्सदी छन्, फुर्सद निकालेर आफ्नो जुन बेला भयो त्यो बेला भोइस ड्रप गर्छन्, त्यो राम्रो पनि हो।
0: हजुर
1: पहिलाको चाहिँ गाह्रो हो अलिकति
0: गाउन,
1: टप टु बटम, तर हामीलाई त त्यो पनि असाध्यै रमाइलो लाग्थ्यो। एउटा गीत रेकर्डिङ गरेर आएपछि मनै आनन्द भएर आउँथ्यो क्या, त्यस्तो
0: रमाइलो हुन्थ्यो होइन? सबैजना वरिपरि आफ्नै चिनजानका साथीहरू,
1: सबै साथीहरू सबै भेट हुन्थ्यो,
0: आयो गीत गायो होइन।
1: तारा दिदीज्यू त अब एउटा यहाँको चन्द्रमा भने नि त्यस्तो राम्रो हुनुहुन्थ्यो तारा देवी
0: है। तारा देवी त अब स्वरको खानी, आकाशको तारा नै
1: हो, उमेरै नपुगेर जानुभयो, फेरि
0: जानुभयो होइन,
1: त्यस्तो भयो। कोइली दिजु अब उहाँ पनि असाध्यै मजाको हामीलाई गीत सिकाउने, नाति दाई शिवशङ्कर दाई सबै
0: उहाँहरूसँग पनि अहिले काम गर्ने अवसर पाउनु भयो,
1: उहाँहरूको सङ्गीत पनि गीत गाए, गाउने मौका पायो,
0: भाग्यमानी कलाकार त्यतिखेर
1: भाग्यमानी नै भन्नु पर्यो त्यति बेलाको
0: होइन। एक गीत सङ्गीतका माहौल सँगसँगै अब जस्तै अब यहाँलाई त्यतिखेरको घरमा गाउन अप्ठ्यारो थियो, साह्रो गाह्रो थियो भन्ने कुराहरू जोड्दै थिएँ होइन, यसैलाई अलिकति फुकाउँछु। गीत त यहाँले बाल्यकालदेखि नै, पाँचै वर्षको उमेरदेखि नै गाउँथे भन्नुभयो, स्कुल कलेज हुँदै हुने प्रतियोगिता अनि सङ्गीतका विभिन्न कार्यक्रममा नि गाउनुहुन्थ्यो होला।
1: स्कुल चाहिँ कन्या मन्दिर पढ्या हो, त्यहाँ पनि शुक्रबार शुक्रबार गीत सङ्गीत डान्स यस्तो हुन्थ्यो कि, अनि म चाहिँ गीत गाउँथेँ।
0: हजुर
1: अनि सबैले तिम्रो भोइस कति राम्रो भन्थ्यो, त्यो बेला त अलिक सानै थिएँ।
0: हजुर
1: अनि पछि कलेज गएँ, त्रिचन्द्र कलेज, त्यसपछि वार्षिक उत्सव हुन्थ्यो, त्यसमा डान्स पनि भाग लिन्थेँ, ड्रामा पनि लिन्थेँ, गीतमा पनि लिन्थेँ, गीतमा सधैँ फर्स्ट हुन्थेँ म
0: होइन।
1: घरबाट दिएको भए म सायद डान्सर हुन्थेँ होला त्यति बेला। त्यो कान्छा गुरुजू भन्ने एकजना हुनुहुन्थ्यो, उहाँ चाहिँ क्लासिकलको गुरु हो क्या, उहाँ स्वर्गीय भइसक्यो।
0: हजुर
1: उहाँले मलाई असाध्यै मन पराउनु भएको थियो, तिम्रो जस्तो बडी चाहिन्छ, पातली थिएँ, अग्ली पातली अब सबै राम्रो, तिम्रो जस्तो बडी चाहिन्छ यो क्लासिकल उगर्नलाई, सिक भन्नुहुन्थ्यो। अलिक सिक्न त सिकेँ अलिअलि होइन, डान्स त सिकेकै थियो, तर पछि घरबाट दिएन क्या, डान्समा त गीत गाऊ बरु भन्न थालेँ।
0: यसै गर्दै गर्दै यहाँका गीतिजीमरहरू अगाडि बढ्दै बढ्दै गए होइन, रेडियो नेपालमा प्रवेश गर्नुभन्दा अगाडि चाहिँ यहाँले शिक्षिकाको रूपमा पनि काम गर्नुभयो नि?
1: म चाहिँ शिक्षिका भएर काम गरेँ, जावलाखेलमा रिफ्युजी क्याम्प छ टिबेटेनहरूको,
0: हजुर
1: साटा त्यो उसको फ्रान्सहरूले चलाएको, फ्रेन्चहरूले चलाएको छ साटा होइन, अनि त्यसमा चाहिँ मैले 11 वर्ष जति पढाएँ त्यो टिबेटेन केटाकेटीहरूलाई। त्यहाँ विदेशबाट धेरै टिचरहरू आउँथे क्या,
0: हजुर
1: अब यहाँ त्यसै बस्न नपाइने भिसाको लागि, अब उनीहरू चाहिँ त्यहाँ पढाए जस्तो गर्ने, पढाउने अनि त्यसबाट भिसा बढाउँदै जाने, त्यस्तो गरेर आउँथे, अनि विदेशीसँग पनि अलि भेटघाट हुने त्यहाँ।
0: अनि त्यो पढाउँदा पढाउँदै पछि रेडियो नेपालमा सेवारत रहनुभयो?
1: हजुर अनि पछि चाहिँ मलाई चाहिँ अब गीतले ताने के, यहाँ डाइरेक्टर साहब हुनुहुन्थ्यो, अनि उहाँले सोध्नु भयो तपाईँ त्यहाँ चाहिँ अलि स्यालेरी बढी खानुहुँदो रहेछ, यहाँ त थोरै हुन्छ रचनाजी, अब के गर्ने भन्नुभयो। मैले चाहिँ गीत गाउनु पाइन्छ भने म उता छोड्छु भनेर अनि त्यता छोडेर आएको, म 20 वर्ष काम गरेँ रेडियोमा, पेन्सन पाएको त्यही हो।
0: अहिले अवकाश पूर्ण जीवन बिताइरहनु भएको छ। उदित नारायण झासँग पनि यहाँले गीत गाउनु भएको छ?
1: उदितजी त अब पहिला त रेडियोमा आइरहनुहुन्थ्यो,
0: हजुर
1: उहाँ जे होस् आउने त्यस्तो थियो, अहिले जस्तो होइन, गाउनुहुन्थ्यो, हामीलाई सानो हो अलि, अनि गीत सीत गाउँदा पछि बम्बई जानुभयो, बम्बईबाट फर्केपछि उहाँसँग भेट भयो, अनि एउटा गीत रेकर्डिङ गरेँ मैले,
0: हजुर
1: उदितसँग, पुरानोमा त अलिअलि गाएको छ होइन, नयाँमा चाहिँ, अनि उदितसँग एउटा गाएँ, तिमीलाई सुन खरी भनेर बोलाउँ कि, तिमीलाई सुन खरी भनेर बोलाउँ कि, तिमीलाई शिरमा लाउने शिरफुल भुनाउ कि मिठा मिठा

0: हुन्छ क्यारे, गाह्रो हुन्छ कता कता खाँटी सुक्छ ब्यारे।
1: एकदमै
2: यो गीत चाहिँ असाध्यै मिठो थियो र गायो जस राम्रै लाग्छ मलाई चाहिँ। नारायण गोपाल दाई गाउनु भएको त झन् राम्रो नि, उहाँले गाएको सुनेर मैले मागेको उहाँसँग।
1: अनि यहाँलाई दिनुभयो तर त्यो
2: दिनुभयो तर
1: पछि गर्नुभयो, जुन बेला नारायण गोपाल हुनुहुन्थ्यो त्यो बेला यहाँले रेकर्ड गर्नुभयो। त्यति भए पनि त संयोग जुरेछ,
2: यो एउटा संयोग चाहिँ जुरेको भन्नुपर्छ।
1: हजुर, कति अप्ठ्यारो है दिदी, माया प्रेमका गीतहरू अरू गीतहरू पनि यसरी खुलेर गाउन पनि एक खालको अप्ठ्यारो, कोही नै कलाकारसँग गएर भेट्छु अनि आफ्नो प्रतिभा प्रस्तुत गर्छु है भन्नलाई पनि अप्ठ्यारो।
2: अहिले जस्तो थिएन बहिनी, पहिला अलिक गाह्रो नै थियो, झट्ट मान्छे भेट्न जाँदैन थियो। अहिले त अब एउटा कलाकारले नाम कमाएको छ भने उसको फ्यान कति हुन्छन् नि, युट्युबमा हुन्छन्, फोन गर्छन्, सबै सुविधा छ नि अहिले, पहिला त्यस्तो थिएन नि त।
1: अहिलेको समय अब
2: अहिलेको धेरै सुविधा, धेरै राम्रो, अहिले अहिले त साह्रै राम्रो नि सङ्गीतको लागि त।
1: यो समय हेर्न पाउँदा देख्न पाउँदा खुसी लाग्छ होला,
2: अब हामीलाई नि खुसी लाग्छ। अब रेडियो नेपालले पनि जे होस् अहिले पनि सङ्गीतको लागि के गर्न लाग्यो जस्तो लाग्छ है, हामीलाई बोलाउनु भयो त्यो धेरै खुसी लागेको छ। तर गर्न नै पर्छ, अहिले संसारभरि सङ्गीत फैलिया छ, सङ्गीतले नै देशलाई अगाडि लान्छ, तर सङ्गीत भने धेरै ठुलो कुरा हो।
1: हजुर, रेडियो नेपाल र सङ्गीत भनेको त एउटा पर्यायवाची कुरा नै हो,
2: त्यो त कुरै छैन। मुटु र
1: गीत सङ्गीतको उद्गम बिन्दु नै रेडियो नेपालबाट भएको हो होइन। अब यहाँहरू जस्ता कलाकारहरूको उत्पादन पनि सायद रेडियो नेपालले नै गरेको हो भन्नमा पक्कै पनि यहाँहरू नकार्नु,
2: त्यो त कुरै नगर्नुहोस्। अहिले कति कलाकारहरू ठुल्ठुला भएको छन् होइन, उहाँहरूले बिर्सिनु हुँदैन। अब उदितजीले नै भनौँ न, अहिले बम्बईमा गएर त्यत्रो नाम कमाउनु भएको छ उहाँले होइन, पहिला आएको त रेडियो नेपाल हो नि त। उदितजीले भन्न बिर्से नि ट्याम ट्याममा, त्यो प्रोग्राम चलाउनेहरूले भनिरहेका हुन्छन्, उनी चाहिँ पहिला रेडियो नेपालमा गीत गाएर आएको नेपालबाट भन्या हुन्छ। अब रेडियो नेपाल नभए त अहिले रचना जीसी भन्ने नै हुन्थेन नि,
1: बिल्कुलै
2: कता के हुन्थ्यो होइन, गीत गाउन पाइँदैन थियो।
1: धेरै सर्जकहरूलाई स्थापना गरेको छ रेडियो नेपालले।
2: हजुर,
1: यो साउने खोला उर्लेर आउँदा
2: हजुर
1: यो गीत पनि रेडियो नेपालमै रेकर्ड भएको हो नि होइन, यो गीत रेकर्ड हुँदाको सम्झना आज गर्नु न।
2: मलाई आउँछ सम्झना, त्यो अस्ति भर्खर जस्तो लाग्छ सम्झना। त रेकर्डिङ थियो सानो, त्यो सिद्धिआर बजिराख्यो, पाण्डव सुनार दाई आउनुभयो कि, उहाँ त अब स्वर्गीय भइसक्नु भयो नि, वासुदेव मुनाल दाई होइन, उहाँहरू अब असाध्यै मिल्ने साथी। ल एउटा गीत छ तपाईँ गाउने भनेर सोध्नुभयो, कुन भनेर भने, अनि उहाँले सिकाइदिएको, अनि चन्द्र सूर्य भनेर राख्नुभयो, फेरि उहाँहरूको सङ्कलन चाहिँ चन्द्र सूर्य भनेर। वास्तवमा यो पाण्डव सुनार र वासुदेव मुनालको
1: गीत हो।
2: हजुर,
1: अनि यो गीत चाहिँ असाध्यै चर्चित पनि भन्यो है,
2: डान्स पनि गर्छन् बच्चाहरूले सबैमा।
1: रेकर्ड गर्दा चाहिँ कसरी गर्नुभएको थियो दिदी, को को मिल्नु भएको थियो, के भएको थियो त्यतिखेर?
2: अब रेकर्डिङ गर्दा त मेरो बहिनी थियो, बहिनी मलाई साथ दिन आएकी।
1: हजुर,
2: अनि दुईजना दिदीबहिनी भएर गायौँ, त्यत्तिकै उहाँले सङ्गीत दिनुभयो, वासुदेव दाई र पाण्डव दाईले त्यसरी गाएको।
1: हजुर, अनि त्यो गाइसकेपछि त फर्केर हेर्नै परेन होला।
2: हजुर, त्यो गाएपछि त जे होस् गीत सबैले मन पराए। साउन

0: हजुर,
1: ध्रुवजी भयो, तीर्थ कुमारी, हामीहरू मिलेर ल्याएको चाहिँ ध्रुवले हो,
0: ध्रुवराज खड्का
1: खड्का उहाँले ल्याउनु भएको।
0: अब एकल गायन पनि यहाँका छन्, गीतहरू धेरै मैले सुनेकी थिएँ होइन, र सामूहिक गायन पनि धेरै नै रहेछन्, त्यो पनि विभिन्न विधाका गीत गाउनु भएको रहेछ।
1: हजुर,
0: नेपाल भाषाको पहिलो चलचित्र सिलुमा पनि यहाँले स्वर दिनुभएको छ।
1: पनि मैले सबै गीत गाएँ, तर भाषा नबुझ्ने त होइन, बुझिन्छ बुझिन्छ तर बोल्न सकिँदैन क्या।
0: हजुर,
1: गाउँदाखेरि चाहिँ प्रष्ट गाउँथेँ, अनि गुरुले भन्नुहुन्थ्यो तपाईँलाई त सिकायो भने कस्तो प्रष्ट गाउनुहुन्छ, कसरी गाएको भनेर सोध्नुहुन्थ्यो कि। एकचोटि भरेपछि पुग्ने मलाई
0: एकदमै रमाइलो कुरा यो, किनभने कतिलाई त त्यो भाषा गाउन नि अप्ठ्यारो हुन्छ नि त, होइन
1: अप्ठ्यारो हुन्छ, तर जे सिकेपछि सकिने रहेछ।
0: यही गायन जीवनले यहाँलाई जताततै डोरियायो पनि नि, यहाँले धेरै ठाउँको भ्रमण पनि गर्नुभएको छ नि होइन।
1: गायनले हामी कल्चरतिर काम गर्थ्यौँ,
0: हजुर,
1: युरोपियन देशहरू यताउति एसियन कन्ट्रीहरू त्यसरी गइयो, धेरै ठाउँमा गइयो,
0: धेरै देश घुम्नु भएको छ, हजुर, देशहरूको अनुभव बटुल्ने मौका मिलेको छ यहाँलाई। त्यतिखेर बाहिर जाँदाखेरि अनि आफ्नो प्रस्तुति दिँदाखेरि चाहिँ कस्तो हुन्थ्यो दिदी त्यतिखेर?
1: त्यतिखेर अब हिँडकै जस्तो प्रस्तुति दिने हो, उनीहरूले भाषा नबुझे नि मन पराउँछन्,
0: हजुर,
1: सङ्गीत त सबैलाई मनपर्छ नि त।
0: त्यसरी बाहिर जाँदा गीत गाउँदाखेरि अब त्यतिखेर त यहाँ विवाह बन्धनमा नि बाँधिसक्नु भएको थियो होला होइन?
1: पारिवारिक कुरा गर्नुहुन्छ भने मेरो फ्यामिली एकदम कन्जर्भेटिभ घरको,
0: हजुर,
1: उहाँले गीत यो डान्स यस्तो के पनि मन नपराउने, अब मन त पर्थ्यो होला तर नभन्ने है,
0: हजुर,
1: त्यस्तो कन्जर्भेटिभ।
0: हजुर,
1: तर मेरो श्री मान्छे कस्तो हुनुहुन्थ्यो भने उहाँलाई सङ्गीत भनेपछि असाध्यै मनपर्ने, उहाँ आफै पनि अलिअलि गाउनुहुन्थ्यो लोकगीतहरू है, लेख्ने पत्रकारहरू खासमा होइन, अनि लेख्ने ओर्ने पनि गर्नुहुन्छ अहिले पनि।
0: श्रीमानको सपोर्ट पाएपछि त
1: धेरै ठुलो कुरा हो त्यो त, उहाँले सपोर्ट नगरे भए त म गीतमा लाग्न सक्दैन थिएँ,
0: हजुर,
1: बिहा गरेपछि होइन, तर उहाँले सपोर्ट गर्नाले अब सबै चिजलाई कुल्चेर आफू अगाडि बढ्न पाइयो कि।
0: अहिले त स्वतन्त्र छ, अहिले कलाकारहरूले कति राम्रो गरिराख्नु भएको छ,
1: अहिले त दाइले बहिनीलाई स्टुडियोमा लानुहुन्छ, बुवाले लानुहुन्छ, आमाले लानुहुन्छ, अहिले धेरै राम्रो नि
0: हो नि, राष्ट्रको गहना भनेर चिनिनु भएको छ, सबैतिर देश विदेश पुग्नु भएको छ होइन, अहिले त गीत सङ्गीतले पनि धेरै फड्को मारेको छ,
1: धेरै मारे संसार चिन्ने मौका पाएछ।
0: त्यतिखेरको गीत गाउँदा होइन अहिलेको गीत गाउँदा त फरक त भइहाल्यो, तर गीतलाई नै तुलना गर्नुपर्दाखेरि चाहिँ उतिखेरका गीतहरू र अहिलेका गीतहरूमा केही भिन्नता लाग्छ यहाँलाई?
1: भिन्नता त बहिनी अब धेरै नै छ है, भिन्नता कुरा भने सत्य बोल्नुपर्छ,
0: हजुर हजुर,
1: पहिला गीत पनि अति राम्रो, अब अहिले पुरानो पुरानो गीतहरू दिन्छ होइन, कति मिठो हुन्छ सुन्छौँ हामी होइन, रेडियोमा एफएममा, अब त्यसको दाँजोमा अहिलेको नयाँ गीत पनि कम्ती छैन, फेरि नयाँ पनि मलाई त असाध्यै मनपर्छ,
0: ओहो,
1: बहिनीहरू भाइहरूले गाए धेरै राम्रो छ, अब अहिले सङ्गीतले अर्कै मोड लिइसक्यो क्या, पहिला जस्तो होइन,
0: पहिला जस्तो होइन,
1: होइन, अब सङ्गीत कहाँबाट कहाँ पुगिसक्यो।
0: अब यहाँलाई चाहिँ अब फेरि स्टुडियोमा फर्केर फेरि गीत गाउँ भने जस्तो रहर चाहिँ यतिखेर
1: कहिले कहिले त लाग्छ बहिनी, पहिला त अब गीतहरू सुनिन्छ, प्रोग्राम हेरिन्छ होइन,
0: हजुर,
1: ए एकचोटि गाउनु पऱ्यो भनेर लाग्छ, गाउन त नसकिने त होइन,
0: हजुर हजुर,
1: सकिन्छ, त्यस्तो त लागिहाल्छ नि, कलाकार हो अब जन्मैदेखि गीत लिएर जन्मे मान्छे, अब त्यो त भइहाल्छ नि।
0: अलिकति पारिवारिक जीवनका पनि यहाँसँग कुराकानी गर्छु,
1: हजुर,
0: अब मैले सुने अनुसार गीत सङ्गीत साहित्यमा लाग्ने स्रष्टाहरूका आफ्नै खालका जीवन अनुभव हुन्छन् रे, दुःख सुखका पलहरू हुन्छन् रे, यहाँले गीत गाउने क्रममा कुनै त्यस्तो पल छ दिदी जुन पल चाहिँ यहाँनिर आज हामीसँग सेयर गर्न चाहनुहुन्छ, भन्न चाहनुहुन्छ, अविस्मरणीय पल?
1: त्यस्तो छ नि, दुःखको पनि कुरा छ,
0: हजुर,
1: मैले त कल्चरमा पनि काम गरेँ, हिमाल चुलीमा गरेँ, लालुपाते भन्ने कल्चर पनि काम गर्थेँ होइन,
0: हजुर,
1: अब त्यहाँ चाहिँ कस्तो भने यो गेस्टहरू आउँछन् के,
0: हजुर,
1: विदेशी, अब कहिले प्रोग्राम चाँडो हुन्छ, कहिले ढिलो हुन्छ, अब कहिले 9 बजे प्रोग्राम सुरु गरिदिन्छ, अब सिद्धिने बेलामा बेलुका 10 बज्छ,
0: हजुर,
1: अब घर पुग्नु पऱ्यो हेर्नुहोस् है, ट्याक्सी भन्या बेलामा पाउँदैन, कहिले कहिले हिँडेर पनि पुगिया छ, कहिले पानी परेको छ, छाता नलिएर पनि हिँडेको छ, त्यस्तो कति छ कति त्यस्ता पल त।
0: अब पारिवारिक जीवनका कुरा गर्दाखेरि चाहिँ अहिले यहाँको घरमा,
1: अहिले मेरो घरमा म श्रीमान, बुहारी, एउटा नाति, नातिना, कान्छो छोरा, अब जेठा छोरा चाहिँ उता अमेरिका हुनुहुन्छ, उहाँको परिवारै, उहाँहरू चाहिँ अमेरिका हुनुहुन्छ, अनि म चाहिँ यतै।
0: मैले यो किन पनि सोधेको भने नि दिदी, जस्तो यहाँको यस्तो राम्रो प्रतिभा भयो, उत्तिखेरको समयमा पनि यहाँले पढ्नुभयो, लेख्नुभयो होइन, कलेज पनि जानुभयो, स्कुल लेभल पनि पार गर्नुभयो, कलेज जानुभयो, त्यहाँबाट गीत सङ्गीतमा पनि यस्तो फड्को मार्नुभयो, अनि चौतर्फी रूपमा एउटा ज्ञान हासिल गर्नुभयो।
1: मेरो कस्तो फ्यामिली भन्नु होला भने मेरो माइलो दाई उहाँले चाहिँ असाध्यै पढ्नुपर्छ भन्ने मलाई लाग्ने कि जोड दिने,
0: हजुर
1: पढ्नुपर्छ ज्ञानी हुनुपर्छ यताउति भनेर दाईको उसले नै मैले पढेको हो खासमा। अनि पढ्न चाहिँ मलाई बच्चैदेखि मन लाग्ने फेरि,
0: हजुर
1: त्यस्तो भएर अब जे होस् गीत पनि गाइयो पढ्यो। कोही त अब मेरा साथीहरू कति त कलेज पनि गएको छैनन्, उनीहरू गीतै गाएर बसे कि,
0: हजुर
1: अब गीतले गर्दाखेरि पढाइ बिग्रियो नि, त्यस्तो पनि हुन्छ। अनि मैले चाहिँ यो पढाइलाई चाहिँ बिगारिनँ,
0: हजुर
1: ग्रेजुएसनसम्म गरियो, डिग्री गर्न पाएन,
0: हजुर डिग्री गर्ने धोको चाहिँ रह्यो
1: रह्यो त्यो त,
0: हजुर। यी सवालहरू किन आइरहेका छन् भने नि दिदी, जस्तो यहाँले यति राम्रो प्रतिभा छ, यहाँसँग यति राम्रो प्रतिभा छ, त्यो प्रतिभाको प्रभाव चाहिँ यहाँको परिवारका सदस्यहरूमा सन्तानहरूमा पर्यो कि परेन होला भन्ने सन्दर्भलाई के लाउँदा मैले
1: पर्या त छ बहिनी है, मेरो सानो नाति छ 7 वर्षको,
0: हजुर
1: आयन, ऊ पनि गीत गाउँछ मजाले, रातो र चन्द्र सूर्य भनेर त्यो स्कुलमा सिकाएको हुँदो रहेछ,
0: हजुर
1: टप टु बटम गाउँछ, स्वर राम्रो छ। अनि नातिनी पनि गाउँछ, कम्पिटिसनमा भाग लिन्छ उस पनि, तर छोराहरू चाहिँ अब स्टेजमा गाउने चाहिँ निक्लेनन्, स्वर त राम्रै छ दुइटैको तर अब गाएनन्, त्यस्तो हुन्छ नि। अब मलाई चाहिँ भगवान्ले दिएरै छ, मेरो छोराहरूलाई रेन छ, स्वर त राम्रो छ भएर के हुन् गाउँदैनन् उनीहरू स्टेजतिर,
0: हजुर हामी तल तलतिर पनि आइसकेका छौँ। केशरलाल श्रेष्ठसँग लामै समय सिक्नु भयो यहाँले?
1: ए उहाँ गुरु जस्तो मान्छे सिक्यो, 2-4 वर्ष उहाँसँगै सङ्गत गरेँ सिकेँ। अब सिक्न त नराज सरसँग पनि सिकेँ, नराज ढकाल, रङ्गराव कादम्बरी, त्यतिखेर गुरु पाउनु पनि त गाह्रो थियो नि, फेरि
0: गाह्रो
1: सङ्गत पाउनु नि,
0: सिक्न जान पनि गाह्रो,
1: हजुर त्यो हो
0: होइन।
1: हामी चाहिँ जस्तै दुःख सुख भए पनि जान्थ्यौँ,
0: त्यही भएर त अहिले रचना जिसी हुनुभयो नि त,
1: हजुर
0: होइन।
1: तर जे कुरालाई पनि अर्काले डोर्याएर हुँदैन, आफै पनि अलिकति मेहनत गर्नुपर्छ दुःख सुख। अब रेडियोमा गीत गाउन जो पातीले सक्दैन बहिनी, दुःख खप्नुपर्छ। अब यहाँ बिहानदेखि आयो बेलुकासम्म गीत गायो गायो खोक्रो सुकाएर जानुपर्छ, त्यो सबैले गर्न सक्दैन नि। अब त्यति बेला फेरि डेट पाउँदैन थियो,
0: हजुर त्यतिखेर त अब श्रेणी विभाजन हुन्थ्यो, श्रेणी अनुसारको पारिश्रमिक पनि दिएर रेडियो नेपालले गीत गाउन लाउँथ्यो।
1: हामीले खासमा चाहिँ पहिला 20 रुपियाँ पाउँथ्यौँ,
0: हजुर
1: है 20 रुपियाँमा ठुलै हुन्थ्यो, चियासिया खान्थ्यौँ, रमाइलो गर्थ्यौँ, सिद्धिन्थ्यो, त्यो पनि रमाइलो थियो क्या।
0: एउटा गीतको पारिश्रमिक 20 रुपियाँ,
1: 20 रुपियाँबाट सुरु गरे, अनि 150-200 यस्तै बढ्दै गयो त। अनि पछि
0: कलाकारहरूको श्रेणी पनि हुन्थ्यो नि त,
1: हुन्थ्यो छ,
0: अनि त्यही श्रेणी अनुसारको पारिश्रमिक पाउनुहुन्थ्यो नि होइन।
1: क श्रेणी हामी चाहिँ विशिष्ट पढ्यौँ,
0: हजुर क श्रेणीको कलाकारलाई यो होइन, अनि सम्मानित श्रेणीको कलाकारलाई यो।
1: पहिला चाहिँ 20 रुपियाँ सबैलाई, यस्तो थियो पहिला
0: सबैलाई, जुन श्रेणीको भए पनि
1: पछि पछि अब बढ्दै गयो।
0: रेडियो नेपालमा मलाई लाग्छ यहाँहरूले एकदम सुनौले नै समय पार गर्नुभयो।
1: हामीलाई कहिले पनि रेडियो नेपालमा दुःख पनि भएन, रमाइलो भयो, सबै राम्रो थियो, साथीभाइ।
0: अब हामी कार्यक्रमको तल तलतिर पनि आइसकेका छौँ, यहाँका जीवनका कुराहरू, गीत सङ्गीतका कुराहरू गऱ्यौँ होइन। यत्तिका गीत सङ्गीतमै लागेर समय व्यतीत गर्नुभयो, अनि रेडियो नेपालमै लामो समय त्यही सङ्गीतैकै क्षेत्रमा बिताउनु भयो होइन, खासमा उपलब्धि चाहिँ के हासिल गरेँ होला मैले यो सङ्गीतमा लागेर भन्ने लाग्छ दिदी यहाँलाई?
1: यो सङ्गीतै नभए त हामीलाई कसैले चिन्दा नि चिन्दैन थियो होइन, को अब अहिले चाहिँ यो गीत गाइयो सङ्गीतमा लाग्यो, कमसेकम मान्छेले चिन्छन् माया गर्छन्, गाउन पाइया छ होइन, आफ्नो अब मन पनि आनन्द हुन्छ गीतले, त्यो त छ नि उपलब्धि त धेरै छ,
0: एकदमै
1: सङ्गीतले हामीलाई धेरै दिएको छ।
0: अबको बाँकी समय चाहिँ के गर्ने, गीत सङ्गीत गाउने नगाउने अथवा के गरेर बिताउँछु होला भन्ने लागेको छ यहाँलाई?
1: अब मौका पायो भने गाउँला होइन, त्यो त छँदैछ नि, रमाइलो गर्ने होइन, कसैले अब सङ्गीत सिर्जनामा बोलायो भने जाने, त्यही त हो नि, रमाइलो गर्ने बस्ने यस्तै छ, यस्तै गरी
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।

0: This is Radio Nepal. I'm Manjil Ghimire with 2 p.m. news. The headlines first. Bhotukoshi flood death toll reaches 1,114. Unidentified flood remains temporarily buried after forensic sampling. Prime Minister Balendra Shah says Nepal must confront disaster with determination. Nepal addresses 65th anniversary of non-aligned movement, reaffirms commitment to principles of the movement. And Iran launches missile and drone attacks on U.S. bases in West Asia amid continued U.S. strikes. Now, the news in detail. The death toll from the devastating floods in Bhotukoshi River on August 26 has reached 1,114. The National Disaster Risk Reduction and Management Authority, NDRRMA, says 3,916 people are still missing and 292 have been injured. Of the bodies recovered, only 95 have so far been handed over to their families after identification. According to the authority's bulletin issued earlier today, 11,993 people have been rescued so far from flood-affected areas. Additionally, the government has asked immediate family members of those still missing to provide DNA samples to help identify the recovered remains. Families can contact Nepal Police Hospital in Maharashtra's Kathmandu or the nearest district police office. Those living abroad can have their DNA profiles prepared in their country of residence and send them to Nepal Police. According to Foreign Ministry spokesperson Lok Bahadur Paudel Chhetri, the DNA profiles can be sent to the official email address of Nepal Police. He says the government has also communicated with the information to relevant countries through diplomatic channels. As the number of recovered bodies and human remains continues to rise, the government is temporarily burying remains that cannot be immediately identified or safely preserved. The remains are given identification numbers and buried after necessary forensic procedures, including DNA sample collection. The government says this will allow the remains to be exhumed and identified later so families can receive them for final rites. Likewise, more than 21,000 police personnel from the Nepali Army, Nepal Police and Armed Police Force are carrying out search, rescue, evacuation and relief operations across the affected areas, while relief supplies, including food, shelter materials, blankets and hygiene supplies, are being distributed to displaced and affected families. The government is also coordinating with neighboring countries and international partners for specialized expertise, equipment and humanitarian assistance. Specialized tunnel rescue teams from India and China are working at affected hydropower sites. A team from Republic of Korea has also arrived. The government is also coordinating to bring a disaster victim identification team from Singapore. Prime Minister Balendra Shah has told the House of Representatives that Nepal must confront the devastating flood with determination. Addressing the House, Prime Minister Shah informed the House regarding the catastrophic flood in Rasuwa's Bhotukoshi River, detailing the loss of life and property, as well as ongoing search, rescue, medical treatment, relief and citizen rehabilitation efforts. Prime Minister Shah expressed condolences to the families who lost loved ones in the flood and also shared the pain of the families still waiting for news of missing relatives. He described the disaster as a national tragedy affecting Rasuwa, Nuakot, Dhading and the country as a whole. He said the government must remain strong and focused despite the scale of the tragedy. Meanwhile, the government says the full scale of the disaster is becoming clearer as access to the affected areas improves. Authorities are assessing damage to houses, roads, bridges, hydropower projects and other critical infrastructure. At the same time, the Department of Hydrology and Meteorology has forecast moderate rain in the four flood-hit areas. Rasuwa, Nuakot and Dhading may receive moderate rain this afternoon, with rainfall likely to continue over the next 3 days. Dr. Dharmaraj Upreti, Executive Chief of the National Disaster Risk Reduction and Management Authority, says rainwater has filled a hydropower tunnel in the affected areas, making rescue work more difficult. He says security personnel started working early this morning and are taking necessary precautions. Meanwhile, the Flood Forecasting Division of the Center of Hydrology and Water Resources Research warns that water levels in the Bhotukosi, Trisuli and nearby rivers could rise today with a high risk of flash floods. People living near rivers and streams and those traveling along riverbanks are advised to remain alert. In the meantime, schools in flood-affected areas of Nuakot remain closed indefinitely following the devastating floods. Local authorities say it is still unclear when schools can reopen. Many schools and many students, teachers and parents have been displaced or remain unaccounted for. Damage to school buildings, roads and bridges has also made it difficult for students and teachers to travel. Authorities say classes will resume only when conditions are safe and daily life returns to normal. In the meantime, they are looking for the alternative ways to continue education while recovery works is underway. Minister for Agriculture, Forest and Environment Geeta Chaudhary has held discussions with climate experts on the devastating Bhotukosi floods and the growing climate crisis. The meeting concluded that climate change issues should remain a national priority, with Nepal presenting a stronger position at international forums, including the upcoming COP31 climate conference. Minister Chaudhary said Nepal will work to establish climate justice as a right and lead the mountain agenda internationally, adding that the ministry is committed to protecting Nepal's interest and addressing the growing challenges caused by the climate crisis. Climate experts called for an immediate scientific study of the Bhotukosi floods, a detailed assessment of the damage and stronger early warning systems, and further stressed the need for detailed studies on rising temperatures causing snowfall patterns, changing snowfall patterns and cracks in glaciers and rocks, with greater involvement of glaciologists and other scientists. They also recommend creating a special fund for post-disaster recovery and reconstruction by mobilizing international climate finance. Nepal on Tuesday addressed a commemorative high-level ceremony marking the 65th anniversary of the first summit of the non-aligned movement NAM, held in Belgrade, the capital of Serbia. Addressing the ceremony, Joint Secretary at the Ministry of Foreign Affairs, Krishna Prasad Dhakal, said the world is facing growing complexity, conflict, polarization and multiple crises. He said non-aligned movement needs to be renewed and revitalized to address global challenges, and called on NAM member states to unite around the movement's principles, strengthen multilateralism and uphold the international rule of law through coordinated action. The ceremony brought together heads of state and government, foreign ministers and senior representatives from NAM member countries. Kathmandu Metropolitan City has started replacing asphalt with traditional stone paving along the Gaurighat-Guheshwari route as part of efforts to restore the historic character of the area. In the first phase, about 1,700 square meters will be paved with stone using black stone slabs and a layer of lime concrete beneath them. Authorities said the use of traditional materials will help preserve the cultural character of the area. The Gaurighat-Guheshwari area forms part of the wider cultural landscape around the Pashupatinath temple and is an important religious and pilgrimage site along the Bagmati River. This news comes to you from Radio Nepal. Now on to an international news update. Iran has launched missile and drone attacks against U.S. targets across West Asia in response to renewed U.S. strikes on Iran. Iran's Islamic Revolutionary Guard Corps, or IRGC, says it has carried out a heavy ballistic missile attack on Prince Hassan Air Base and a U.S. Marine base in Jordan. Iran says the attacks are in retaliation for earlier U.S. strikes that it says killed civilians. Iranian state media reported the explosions at several locations in southern Iran. The latest escalation follows a month-long pause in fighting. The current conflict follows wider U.S. and Israeli strikes on Iran that began on February 28. Iran responded with attacks on Israel, U.S. bases and allied states in Gulf, while the Strait of Hormuz was effectively closed to maritime traffic. Now, the weather forecast for the country for today. Under the influence of the monsoon winds, the Meteorological Forecasting Division has forecast generally cloudy weather conditions across the country today. There is a possibility of moderate rain or snowfall accompanied by thunder and lightning at some places in the Himalayan regions and at many places in the hilly regions of the country and at some places in the Tarai regions of Lumbini and Sudurpashchim provinces and at a few places in the Madhya province as well as the Tarai regions of Kosi, Bagmati and Gandaki provinces today. Heavy rainfall is also likely at one or two places in the Himalayan and hilly regions of Bagmati and Gandaki provinces, the Himalayan region of Kosi province, and the hilly and Tarai regions of Lumbini, Karnali, and Sudurpashchim provinces today. Furthermore, the division has said the monsoon trough is currently located slightly north of its average position in the western region, while in the eastern region it is around its average normal position. Temperatures in the Kathmandu Valley are likely to range from 20 to 22 degrees Celsius with daytime highs between 28 and 30 degrees Celsius today. That wraps up our news bulletin for this hour. But before we go, here is a quick recap of the headlines. Bhotekosi flood death toll reaches 1,114. Unidentified flood remains temporarily buried after forensic sampling. Prime Minister Balendra Shah says Nepal must confront disaster with determination. Nepal addresses 65th anniversary of non-aligned movement, reaffirms commitment to principles of the movement. And Iran launches missile and drone attacks on U.S. bases in West Asia amid continued U.S. strikes. That's all for this hour. Our next English bulletin will be at 8 p.m. You can also catch us on air and for detailed news, visit us online at radionepalonline.com or download our mobile app to listen to our bulletins anytime, anywhere. Stay tuned. Have a good day.
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। आदरणीय श्रोता, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले आज बसेको सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुभएको छ। अब हामी सो सम्बोधनको रेकर्ड प्रस्तुत गर्दैछौँ।
2: सामान्य सभामुख महोदय, आज म विशेष जिम्मेवारीका सहित यस गरिबको रोस्टरमा उभिएको छु। भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले क्षणभरमै हामीबाट हाम्रा आमा बुबा दिदी बहिनी र दाजुभाइहरू खोसेर लग्यो। यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनु हुने सम्पूर्ण मानिसहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्नो मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति हृदयदेखि नै संवेदना व्यक्त गर्दछु। घाइते हुनुभएका सबै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु अनि आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनुभएका नागरिकहरूको पीडामा म गहिरो महसुस गरेको कुरा व्यक्त गर्दछु। यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एक आपसमा बिलौन गर्ने समय छैन। सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन जनतालाई हिम्मत आड भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। त्यसैले दृढ सङ्कल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लडिरहेका छौँ। घटनापछि सरकारले मानिसहरूको जीवन रक्षाका लागि के गर्दै छ, अहिले के गरिरहेको छ र अब के गर्नेछ भन्ने बारे जानकारी म सम्मानित सदनलाई दिन चाहन्छु। मिति 2083 भदौ 10 गते बिहान 8:45 बजे, ठिक त्यो बेला जब म यसै सदनमा उभिएर यहाँ उठाइने प्रश्नहरूको जवाब दिने तयारी गर्दै थिएँ, तर सूचना आयो र सुवाको भोटेको सीमा भीषण बाढी आयो। त्यो खबरसँगै हामी गम्भीर बन्यौँ। तत्कालै जिल्ला विपद व्यवस्थापन समितिबाट ब्रिफिङ लियौँ र सुरक्षा सतर्कता अपनाउन निर्देशन दियौँ। तर मनमा चिसो पस्यो कि हाम्रा मान्छेहरू जोगिन भ्याउनु भयो होला भनेर। बिहान 9 बजे तटीय क्षेत्रका बस्तीहरूमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत सुरक्षित स्थानमा जान आग्रह गरियो। बिहान 9:15 बजे परिस्थितिलाई ध्यान दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाइयो। प्रभावित क्षेत्रका मानिसहरूलाई कसरी उद्धार गर्ने भन्ने बारे निर्णय गरियो। बिहान 9:35 बजे टेलिकम कम्पनी मार्फत प्रभावित क्षेत्रका नागरिकहरूको मोबाइलमा सतर्कता अपनाउन सूचना पठाइयो। बिहान 9:45 बजे नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि उड्यो। त्यो उद्धारका लागि पहिलो हवाई उडान थियो। तुरुन्तै निजी हेलिकप्टरलाई पनि स्ट्यान्ड बाईमा राख्यौँ। बिहान 10 बजे नेपाली सेनाको मनसुन कमान्ड पोस्टको आकस्मिक बैठक बस्यो। प्रभावित क्षेत्रमा खोज उद्धार तथा स्रोत परिचालन गर्ने निर्णय भयो। बिहान 10:30 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्च एन्ड रेस्क्यु तथा इमर्जेन्सी रेस्पोन्स टिम तयार अवस्थामा राख्यौँ। काठमाडौँ लगायत अन्य जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालबाट सुरक्षाकर्मीहरूलाई खोज उद्धार उपचार र राहत कार्यमा परिचालन गर्यौँ। बिहान 11 बजे विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्यो। सुरक्षा निकायका प्रमुखहरूलाई प्रभावित क्षेत्रका मानिसहरू सङ्कटमा परेको र जसरी पनि खोज उद्धार र उपचारलाई प्राथमिकताका साथ प्राथमिकता राख्न निर्देशन दियौँ। थप हेलिकप्टर र ड्रोन टोली परिचालन गर्न समेत सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थियौँ। दिउँसो 12:30 मन्त्री परिषदको आकस्मिक बैठक बोलाएर प्रभावित क्षेत्रमा खोज उद्धार उपचारलाई तीव्र बनाउन निर्णय गर्यौँ। साथै पन्ध्रवटा प्रभावित स्थानीय तहलाई 3 महिनाका लागि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने, मृतकका परिवारलाई कानुन बमोजिम आर्थिक सहायता तत्काल उपलब्ध गराउने, घाइते एवं बिचल्लीमा परेका व्यक्तिलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने र यस कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने निर्णय गर्यौँ। साथै घाइतेको तत्कालै निशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले मिलाउने, घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थान सारी खानै बस्ने व्यवस्था मिलाउने, अवरुद्ध हुन पुगेको विद्युत आपूर्ति, दूरसञ्चार, सडक, खानेपानी लगायत सेवा तत्कालै सञ्चालनलाई व्यवस्था मिलाउने निर्णय समेत भयो। दिउँसो 1 बजे प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग छलफल गर्यौँ। तत्कालै सम्पर्कमा आउनुभएका स्थानीय जनप्रतिनिधिहरूसँग टेलिफोन मार्फत पनि जानकारी लियौँ। सामान्य सभामुख महोदय, तत्कालै नेपाली सेनाको जोइन्ट अपरेसन कमिटी, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको क्विक एक्सन टिम र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको ऱ्यापिड एक्सन टिम मार्फत सूचना सङ्कलन, समन्वय र अनुगमन सुरु गर्यो। प्रभावित क्षेत्रमा खोजसँगै घाइतेको उद्धार गर्दै काठमाडौँ ल्याएर उपचार सुरु गरियो। राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा 100 बेड छुट्यायौँ। अन्य सबै ठुला अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गर्यौँ। सरकारसँगै नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठन, नेपाल रेड क्रस लगायत सहकार्यमा मेडिकल टिमलाई प्रभावित क्षेत्रमा खटायौँ। आपतकालीन स्वास्थ्य सेवा, औषधि, रगत अभाव नहोस् भनेर रक्त सञ्चार सेवा केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेड क्रस सोसाइटी, लायन्स क्लब लगायतसँग समन्वय सुरु गरियो। दिउँसो 3 बजे नै सूचना तथा सञ्चार मन्त्रीको टोली स्थलमार्ग हुँदै बाढी प्रभावित क्षेत्रमा लाग्यो। त्यसयता राज्यका सम्पूर्ण संयन्त्रबाट प्रभावित क्षेत्रको स्थितिबारे निरन्तर ब्रिफिङ लिइरह्यौँ। थप आवश्यक निर्णय गर्दै गयौँ। हर समय हामीले निर्णय कार्यान्वयन गर्दै गयौँ। राति 7:40 प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम उपलब्ध गराउन सार्वजनिक आग्रह गरियो। हामीलाई प्रभावित क्षेत्रमा खोज उद्धार उपचार मात्र चिन्ता थिएन। त्यस दिनदेखि घरबार वीर हुनुभएका हरूका लागि सुरक्षित व्यवस्थापन गर्नुपर्ने अर्को जिम्मेवारी थियो। घटना भएको दिन बुधबार मध्यरातमै 8 ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठायौँ। त्यसै दिन रातिसम्म प्रभावित क्षेत्रमा मोबाइल फोन प्रयोगकर्ताका लागि भोइस डेटा SMS सेवा निशुल्क गऱ्यौँ। भदौ 11 गते भोलिपल्ट बिहानै पूर्वाधार विकास मन्त्रीसहित टोली लिएर म आफै पनि स्थलमार्ग हुँदै प्रभावित क्षेत्रमा पुगी वस्तुस्थिति बुझेर आएँ। प्रभावित क्षेत्रमा बागमती प्रदेशका मुख्यमन्त्री पनि आफ्नो टोली सहित हुनुहुन्थ्यो। प्रभावित क्षेत्रबाट फर्के लगत्तै सोही दिन मन्त्री परिषदका सदस्यहरूसँग आपतकालीन छलफल गरी आवश्यक निर्णय लियो। रसुवा र नुवाकोटका लागि 1-1 करोड रुपियाँ, धादिङका लागि 50 लाख रुपियाँ निकासा गर्यौँ। विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रति कार्य टोली गठन गरियो। प्रभावित जिल्लामा कार्यरत कर्मचारीलाई कार्यस्थल नछाड्न निर्देशन दियौँ। खोज उद्धार उपचार र राहतलाई थप प्रभावकारी बनाउँदै लग्यौँ। त्यस दिन राति 8 बजेसम्म नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका गरी 13,300 सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भइसक्नु भएको थियो। साथै 69 उडान मार्फत 351 जनाको उद्धार गरिसकेको थियो। उडानका क्रममा गम्भीर घाइते, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई प्राथमिकता दिएको थियो। प्रभावित 3,500 जनालाई तत्काल बसोबास गराउन त्यस क्षेत्रका विद्यालय तथा सार्वजनिक सामुदायिक भवनमा व्यवस्थापन गर्ने तयारी गरियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदामघर, नुवाकोटको बट्टार स्थित नेपाली सेनाको मैथिल ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री पठाएर प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरियो। विपद व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेट त्रिशुली पठाइयो। काठमाडौँमा सङ्कलन भएका थप 10 ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइयो। सोही दिन बसेको मन्त्री परिषदको बैठकबाट प्रधानमन्त्री तथा मन्त्रीहरूको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गर्ने निर्णय गरियो। प्रभावित क्षेत्रमा खोज उद्धार उपचार र राहत वितरणसँगै क्षतिग्रस्त भएका सडक प्रभावित क्षेत्रसँग जोड्ने प्रयास सुरु गरियो। सामुख महोदय, अब म यो सम्मानित सदनलाई हालसम्मको स्थिति र सरकारको काम कारवाहीबारे विस्तृत जानकारी गराउन अनुमति माग्छु। खोज तथा उद्धार घटना भए लगत्तै हामीले प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारेका थियौँ। केही बेर अघिसम्म 11,993 मानिसहरूको उद्धार गरिसकेका छौँ, तर पनि 3,916 सम्पर्कविहीन हुनुहुन्छ। उद्धार गरेर विभिन्न अस्पतालहरूमा भर्ना गरिएका 292 घाइतेमध्ये केही बेर अघिसम्म 182 डिस्चार्ज भइसक्नु भएको छ। बाँकी घाइतेहरूको पनि स्वास्थ्यमा सुधार ल्याउन हाम्रो स्वास्थ्य कर्मीहरू लागिराख्नु भएको छ। उपचार तथा राहत, हामीले काठमाडौँबाट विशेषज्ञसहितको टोली प्रभावित क्षेत्रका नागरिकहरूको उपचारका लागि पनि खटाइरहेका छौँ। उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरूलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौँ। साथै प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ। प्रभावित क्षेत्रमा रोगको रोकथामका लागि विभिन्न माध्यमहरूबाट सूचना प्रभाव समेत भइरहेको छ। विपद पश्चात सरुवा रोग निगरानी तथा प्रतिकार योजना प्रभावकारी रूपमा लागू गर्न प्रदेश तथा स्थानीय तहहरूसँग उहाँका स्वास्थ्य अधिकारीहरूलाई आवश्यक तालिम समेत प्रदान गरिरहेको छौँ। हाल नुवाकोटका 19 अस्थायी आश्रय स्थलहरूमा 2,653 प्रभावित नागरिकहरूले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ। रसुवाका केही प्रभावित नागरिकहरूलाई पनि नुवाकोटको आश्रय तथा राहत उपलब्ध गराइरहेका रहेको अवस्था छ। आर्थिक सहयोग परिचालन, नेपाल सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दैछ। केही बेर अघिसम्म मात्र राहत कोषमा 7,88,57,217 रुपियाँ जम्मा भएको छ। हिजो मात्र उक्त कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब रुपियाँ निकासा गरिएको थियो। त्यसमध्येबाट 6,75,00,000 रुपियाँ रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका गरी 15 पालिकामा निकासा भइसकेको छ। केही बेर अघिसम्म यो कोषमा 6,88,57,217 रुपियाँ मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। अन्तर्राष्ट्रिय सद्भाव र सहयोग, विपदको यस घडीमा हामीलाई मित्र राष्ट्रहरूबाट टेलिफोन, पत्रचार, सामाजिक सञ्जाल मार्फत सद्भावना सन्देश प्राप्त भइरहेको छ। यसले हामीलाई अझै दृढताका साथ यो विपत्तिमा लड्न बल मिलेको छ। बाढी प्रभावित क्षेत्रका लागि अन्तर्राष्ट्रिय समुदायले समेत सहयोगका हात बढाउनु भएको छ। हालसम्म भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, चीन, अमेरिका, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, स्विट्जरल्यान्ड, सिङ्गापुर, दक्षिण कोरिया, जापान, युके लगायतका मित्र राष्ट्रहरूले सहयोग गर्नुभएको छ। यसै गरी अन्तर्राष्ट्रिय विकास साझेदार एसियाली विकास बैङ्क, विश्व बैङ्क, युरोपियन युनियन र संयुक्त राष्ट्रसङ्घ लगायतले पनि सहयोग गरेको अवस्था छ। अझै कतिपय मित्र राष्ट्र र सङ्घ संस्थाहरूले सहयोगको प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित पूर्वाधार र पुनस्थापना, प्रभावित क्षेत्रमा अवरुद्ध भएको सञ्चार सेवा दोस्रो दिनदेखि पुनस्थापना हुँदै हिजोसम्ममा 95% सेवा पुनस्थापना भइसकेको छ। सञ्चार सेवाको पहुँचभन्दा बाहिर भएका स्थलहरूमा हाल 30 सेटेलाइट फोन मार्फत सञ्चार भइरहेको छ। बाढीले भोटेकोसी त्रिशुली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजना र सौर्य परियोजनामा ठुलो क्षति पुर्याएको छ। विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र निर्माणाधीन 4 388 मेगावाट क्षतिग्रस्त भएका छन्, जसमध्ये केही मात्रै मर्मत हुन सक्ने र त्यसका लागि ठुलो लगानी लाग्ने देखिएको छ। बाढीका कारण 431.1 मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको छ। नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्था मार्फत 85% क्षेत्रमा विद्युत सेवा पुनः प्रवाह गरिरहेका छौँ। धादिङमा 98% विद्युत सेवा पुनस्थापना भइसकेको छ। रसुवामा 40% विद्युत सेवा पुनस्थापना भइसकेको छ। जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनिया र कोरियन विज्ञ टोली परिचालन भइरहेको छ। बाढीका कारण गल्छी, बेत्रावती, रसुवागढी सडक र पृथ्वी राजमार्गको गल्छी, मुगलिङ खण्डको अधिकांश भाग क्षति भएको छ। कल्छी बेत्रावती रसुवागढी सडकको विदुर बेत्रावती मैलुङ स्याफ्रुबेसी रसुवागढी खण्डको 40 किलोमिटर पूर्ण रूपमा र 16 किलोमिटर आंशिक क्षति भएको थियो। साथै पृथ्वी राजमार्गको कृष्णभीर परेवाभीर लगायतका क्षेत्रमा क्षति पुगेको छ। पृथ्वी राजमार्गको गल्छी बैरेनी जरीखेत पोखरे मुङ्गे गलौँदी खण्डमा लेदो हटाई यातायात सञ्चालन भइरहेको छ। बाढीका कारण 48 झोलुङ्गे पुल क्षति भएको छ, जसमध्ये 20 मर्मत गर्न मिल्ने र 28 नयाँ निर्माण गर्नुपर्ने देखिएको छ। प्रभावित क्षेत्रका 31 मोटरेबल पुल भएका छन्। तीमध्ये 2 स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ। गल्छी बेत्रावती सडकको गल्छी देवीघाट खण्डमा लेदो हटाई बेलिब्रिज निर्माणको क्रममा छ। तादी देवीघाट बेलिब्रिज राख्ने तयारी भइरहेको छ। बेत्रावतीमा पनि हामीसँग उपलब्ध बेलिब्रिज राख्न सम्भव देखिएकोले काम सुरु भइसकेको छ। थप 20 ठाउँमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको छ। बाढीका कारण क्षतिग्रस्त मुगली नारायणघाट सडकको कृष्णवीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। सब व्यवस्थापन पहिचान हुन नसकेको सब कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पुरा गरी जमिन मुम्नी सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौँ। तर डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको छ। यी सब डिएनए म्याचिङ पश्चात सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ। पहिचान हुन सकेको सब परिवार र आफन्तलाई जिम्मा लगाइरहेको अवस्था छ। केही बेर अघिसम्म 1114 शब फेला परेका छन्, जसमध्ये 95 शबको शनाखत भई परिवारले बुझेका छन्। जलवायु परिवर्तनको प्रभाव अचानक बेहोरेको यो ठुलो विपदको क्षति व्यवस्थापनमा अहरात्र जुट्दै गर्दा हाम्रो मनमा अर्को एउटा गहिरो प्रश्न पनि जन्मिएको छ। त्यो हामी माझ कसरी यो विपद आइलाग्यो? विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रको हिउँ चट्टानले हिम पहिरोबाट सृजित र यस क्षेत्रकै ठुलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर सङ्केत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ। सामुख महोदय, रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ। घाइतेको उपचार जारी रहनेछ। घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ। कोही कतै छुट्नु हुने छैन। यो बिचमा हामी विपदसँग लडिरहँदा हामीमाथि केही प्रश्नहरू पनि उठेका छन्। समयमै बाढीको सूचना किन भएन भन्ने सन्दर्भमा मानव सभ्यताले भएको मध्ये यो ठुलो घटना हो। यो विपद पूर्व अनुमानभन्दा बाहिरको कुरा हो। बाढी आउँदै गरेको सूचना पाए लगत्तै हाम्रा सुरक्षाकर्मीहरू स्थानीयलाई सतर्क बनाउन खटिनु भएको थियो। त्यसबेला उहाँहरू समेत बेपत्ता हुनुभएको छ। नेपाल सरकारबाट लगभग 11 लाखवटा एसएमएस र टेलिफोन कलहरू ती ठाउँहरूमा गरिएको थियो र त्यसको सूचना आधी घन्टा अगाडि नै त्यहाँ बस्नुभएका सम्पूर्णलाई दिएको कुरा पनि जानकारी गराउन चाहन्छु। सब व्यवस्थापनमाथि प्रश्न उठेको सन्दर्भमा यो ठुलो विपदमा धेरै मानिसहरूको नदीको लेदोसहितको पानीमा परेर ज्यान गुमाउनु भयो। बाढीले उहाँहरूको सबलाई फरक फरक ठाउँमा पुर्यायो। हामीले कानुनी र वैज्ञानिक आधारलाई टेकेर तत्काल पहिचान हुन नसकेका सब मात्रै डिएनए लगायत पहिचान हुने आधारहरू सुरक्षित राखी जमिन मुनि व्यवस्थापन गरेका हौँ। पछि डिएनए मिल्न साथ ती सब सम्बन्धित परिवारलाई जिम्मा लगाइनेछ। त्यसपछि उहाँहरूले आआफ्नो धर्म संस्कृति अनुसार अन्तिम संस्कार उहाँहरूले गर्नुहुने नै छ। त्यसैले यस विषयमा भ्रममा नपर्न सबैलाई अनुरोध पनि गर्न चाहन्छु। उद्धारका लागि विदेशी सहयोगको सन्दर्भमा यति ठुलो विपद पर्दा हामीले अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै आउँदैन। प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरुदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौँ। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौँ। मित्र राष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनु भएकै थियो। उहाँहरूले सुरुकै दिनदेखि त पहिलो दिन दोस्रो दिन पनि रेकी गरिराख्नु भएको थियो हवाई मार्फत त्यो एरियामा अहिले कस्तो क्षति भएको छ त्यहाँ पुग्न सकिन्छ कि सकिँदैन भन्ने कुरा उहाँहरूले रेकी गरिसकेर अनुगमन गरेर अहिले तत्काल ओर्लिने अवस्था छैन तुरुन्तै ओर्लिन सक्दैनौँ जुन बेला ओर्लिन सकिनेछ त्यति बेला नै भारतको अथवा चिनको टेक्निसियनहरू नेपाली टेक्निसियन आर्मी उहाँहरू चाहिँ पुग्ने अवस्था भएपछि मात्रै पुग्नु भएको हो यो चाहिँ विशेष अवस्था हो त्यहाँनिर भएको हिलो लेदोमा एक्सकाभेटर मात्रै नभएर आर्मी सशस्त्र प्रहरीका व्यक्तिहरू पनि अड्डिने ठाउँ थिएन त्यही भएर उहाँहरूले सम्भव भएसम्म सुतेर त्यहाँसम्म पुग्ने प्रयास गर्नुभएको थियो एक्सकाभेटरलाई अड्डिने ठाउँ हेलिकप्टरलाई ल्यान्ड हुने ठाउँ भएपछि मात्रै त्यहाँनिर उद्धार कार्यहरू सुरु गरिएको विपदको बेला सङ्घीय सरकार प्रदेश र स्थानीय सरकारसँग समन्वयको सन्दर्भमा सुरुवातदेखि नै हामी प्रदेश सरकारसँगै स्थानीय सरकार र जनप्रतिनिधिहरूसँग निरन्तर संवाद भइरहेको थियो हामी प्रभावित क्षेत्रमा जाँदा बागमती प्रदेशका मुख्यमन्त्रीसहित टोलीसँग छलफल पनि गरेका थियौँ त्यसपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले उहाँहरूलाई छलफल गरी विपद व्यवस्थापनमा आफ्नो जिम्मेवारी अझै गम्भीरतापूर्वक निर्वाह गर्ने निर्णय भएको थियो र साथसाथै त्यहाँ अहिले टनेलमा फस्नु भएको विषयमा पनि धेरै चर्चा आएको हुँदाखेरि यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ विश्वभरि टनेलमा कुनै विपद आउँदाखेरि विश्वभरि पाइने एक्सपर्टहरू चाहिँ टनेलमा आउने पहिरोलाई पन्छ्याएर उद्धार गर्ने एक्सपर्टिज चाहिँ विश्वभरि नै रहेको छ तर यो चाहिँ फरक किसिमको किन हो भन्दाखेरि यो पहिरोले प्रभावित भएको अथवा पहिरोले थुनिएको टनेल होइन यो बाढीभित्र पसेर बाढीसहित सँगसँगै हिलो माटोहरूले पुरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन् यस सम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पाएक पर्छ जति बेला मौसमले साथ दिन्छ जति बेला त्यो हिलो थोरै सुक्छ जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ र एउटा टनेलमा एकैचोटि चार पाँचवटा बिसवटा एक्सकाभेटर किन लगाइएन भन्ने जस्तो पनि कुरा आएको थियो त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईवटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन त्यसको एउटा सीमा छ त्यो सीमाभन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर बाहिरतिर एक्सकाभेटर लगाएर पनि गर्न सकिने थिएन हामीले चिन्ता लिइरहेको विषय त्यो किन बन्यो भन्दाखेरि हामीलाई धेरै मान्छेहरूलाई चाहिँ हामी घर बस्दाखेरि अथवा वरपर विदुरसम्मै पुगेर हेर्दा पनि त्यही ठाउँको त्यही टनेलकै मुखको अवस्था कस्तो छ थाहा हुँदैन अनि हामी प्रायः गुगल गर्छौँ एआईलाई सोध्छौँ आफ्नो साथीभाइ कोही जियोलोजिस्ट हुनुहुन्छ भने उहाँहरूलाई सोध्छौँ जियोटेकहरूलाई सोध्छौँ विभिन्न देशमा काम गरिराख्नुभएका इन्जिनियरहरूलाई सोध्छौँ र त्यो सोधेको आधारमा बुझेको आधारमा नै हामीले प्रक्रिया दिएका छौँ यसको लागि विभिन्न सोसल मिडिया विभिन्न पत्रपत्रिकामा जुन गुनासो आएको छ त्यो हामी पूर्ण रूपमा बुझ्छौँ हामी त्यो गुनासो आएर हामी विचलित पनि भएका छैनौँ किनभने तपाईँहरूलाई जति जानकारी थियो त्यही जानकारीको आधारमा प्रतिक्रिया दिनुभएको छ त्यसको लागि हामी विचलित भएका छैनौँ हामीले गर्ने काम नेपाली सेनाले गर्ने काम सशस्त्र प्रहरीले गर्ने काम नेपाल प्रहरीले गर्ने काम सबैले गर्ने काम गरि नै राख्नु भएको छ र कृपया सकिन्छ भने उहाँहरूलाई अझै प्रोत्साहन दिनलाई चाहिँ मद्दत गर्नुहोला उहाँहरूलाई चाहिँ यो काम भएन त्यो काम भएन भन्दा पनि उहाँहरूलाई चाहिँ प्रोत्साहन गर्नेतर्फ चाहिँ हाम्रो सम्पूर्ण निकायहरू लाग्नुपर्छ भन्ने कुरा पनि अनुरोध गर्न चाहे सहमुख महोदय विपद पश्चात खोज उद्धार उपचार राहत र व्यवस्थापनदेखि पुनर्स्थापनाको चरमसम्म खटिनुहुने सम्पूर्ण सुरक्षाकर्मी राष्ट्रसेवा कर्मचारी मन्त्री परिषदका सदस्यहरू प्रदेश तथा स्थानीय सरकार राजनीतिक दल जनप्रतिनिधि स्थानीय स्वयंसेवी संस्थाहरू आम नागरिक मित्र राष्ट्र अन्तर्राष्ट्रिय सङ्घ संस्था लगायत सम्पूर्ण सरकारवालाहरूप्रति हामी आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको आग्रह गर्दछौँ सरकार हिजो पनि तपाईँहरूसँग थियो आज पनि छ र भोलि पनि रहनेछ धन्यवाद
3: अहिले सुन्दै हुनुहुन्थ्यो सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुभएको रेकर्ड हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ अब आरम्भ हुन्छ प्रदेश प्रसारण जस अन्तर्गत यहाँले मिडियम एफ 684 792 र 1143 किलोहर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइरालाई स्मृति सञ्चार ग्राम विराटनगर मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। यसका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेल स्टेसनहरूबाट एफएम 98.1 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म विमला राई। प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही दिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। करिब 3 बजेसम्म 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। करिब 4 बजेसम्म 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। शेर्पा भाषामा समाचार प्रसारण भइसकेपछि नेपाल भाषामा कार्यक्रम जीवन दबु सुन्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 स्वदेश गान सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ। अब सुनौ स्वदेश गान राजेश पाल राई र साथीहरूको स्वरमा। बुद्धवीर लामाको रचना रहेको छ भने चन्द्रकुमार दोङको सङ्गीत। यो गीतपछि यहाँहरूले समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: अथवा डीटीएच सेवा डिस होम
1: डेशो खुशीको कनेक्शन
2: झण्डो आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले सुनायौ स्वदेश गान आनन्द कार्कीको स्वरमा, चिन्तामणि योगीको रचना, सुशील विश्वकर्माको संगीत. अब सुनाउँदैछौ यो अर्को स्वदेश गान, किरण प्रधान, नुपुर भट्टाचार्य र साथीहरूको स्वरमा ईश्वर वल्लभको रचना रहेको छ भने दिव्य खालिङको संगीत. यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ. सूचना र सन्देशहरू पछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ. नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि यहाँहरूले दनुवार भाषामा समाचार सुन्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल.

0: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी बाढीमा सरकारले गरिरहेको कामका बारे संसदलाई जानकारी। भोटेकोशी बाढीमा परि अहिलेसम्म 1118 जनाको मृत्यु भएको पुष्टि, अझै 3916 सम्पर्कविहीन। र पश्चिम एसियाका अमेरिकी केन्द्रहरूमा इरानद्वारा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण, कुवेत र जोर्डन इरानमाथि जवाबी कारवाही गर्ने तयारीमा। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार र राहतका सम्बन्धमा सरकारले गरिरहेका काम कारवाहीबारे जानकारी गराउनु भएको छ। सरकारले सङ्कटको घडीमा जनतालाई हिम्मत र आड भरोसा दिनुपर्छ भन्ने दृढताका साथ काम गरिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीको पीडा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सबै नेपालीमा परेको साझा वज्रपात भएको बताउनुभयो।
1: यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एक आपसमा बिलौना गर्ने समय छैन। सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत आड भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। त्यसैले दृढ सङ्कल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लडिरहेका छौँ।
0: नागरिकको खोजी र घाइतेको उपचार आवश्यकता हुँदासम्म निरन्तर रहने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीका कारण घरबारविहीन भएकाहरूको तत्काल, अस्थायी र दीर्घकालका लागि स्थायी आवासको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो।
1: हामीले काठमाडौँबाट विशेषज्ञ सहितको टोली प्रभावित क्षेत्रका नागरिकहरूको उपचारका लागि पनि खटाइरहेका छौँ। उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरूलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौँ। साथै प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ। प्रभावित क्षेत्रमा रोगको रोकथामका लागि विभिन्न माध्यमहरूबाट सूचना प्रभाव समेत भइरहेको छ। विपद पश्चात सरुवा रोग निगरानी तथा प्रतिकार योजना प्रभावकारी रूपमा लागू गर्न प्रदेश तथा स्थानीय तहहरूसँग उहाँका स्वास्थ्य अधिकारीहरूलाई आवश्यक तालिम समेत प्रदान गरिरहेको छौँ। हाल नुवाकोटका 19 अस्थायी आश्रय स्थलहरूमा 2653 प्रभावित नागरिकहरूले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ। रसुवाका केही प्रभावित नागरिकहरूलाई पनि नुवाकोटको आश्रय तथा राहत उपलब्ध गराइरहेको अवस्था छ।
0: प्रधानमन्त्री शाहले पहिचान हुन नसकेका शवहरू कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको जानकारी दिनुहुँदै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको हुनाले पहिचान हुनासाथ परिवारलाई हस्तान्तरण गर्न सकिने बताउनुभयो।
1: पहिचान हुन नसकेको सब कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौँ। तर डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको छ। यी सब डिएनए म्याचिङ पश्चात सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ। पहिचान हुन सकेको सब परिवार र आफन्तलाई जिम्मा लगाइरहेको अवस्था छ।
0: बाढी प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत तथा सञ्चार सेवा सुचारू गर्न दोस्रो दिनदेखि नै काम भएको जानकारी दिनुहुँदै प्रधानमन्त्री शाहले हालसम्म 95% क्षेत्रमा सञ्चार सेवा उपलब्ध भएको बताउनुभयो। यसै गरी नुवाकोटमा 85%, धादिङमा 98% र रसुवामा 40% विद्युत सेवा पुनर्स्थापना भइसकेको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो।
1: क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा दोस्रो दिनदेखि पुनस्थापना हुँदै 95% सेवा पुनस्थापना भइसकेको छ। सञ्चार सेवाको पहुँचभन्दा बाहिर भएका स्थलहरूमा हाल 30 सेटेलाइट फोन मार्फत सञ्चार भइरहेको छ। बाढीले भोटेकोशी त्रिशुली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजना र सौर्य परियोजनामा ठुलो क्षति पुर्याएको छ। विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र निर्माणाधीन 4 388 मेगावाट क्षतिग्रस्त भएका छन्, जसमध्ये केही मात्रै मर्मत हुन सक्ने र त्यसका लागि ठुलो लगानी लाग्ने देखिएको छ। बाढीका कारण 4031.1 मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको छ। नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्था मार्फत 85% क्षेत्रमा विद्युत सेवा पुनः प्रवाह गरिरहेका छौँ। धादिङमा 98% विद्युत सेवा पुनस्थापना भइसकेको छ। रसुवामा 40% विद्युत सेवा पुनस्थापना भइसकेको छ। जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनिया र कोरियन विज्ञ टोली परिचालन भइरहेको छ। बाढीका कारण गल्छी, बेत्रावती, रसुवागढी सडक र पृथ्वी राजमार्गको गल्छी मुगलिङ खण्डको अधिकांश भाग क्षति भएको छ। गल्छी, बेत्रावती, रसुवागढी सडकको विदुर, बेत्रावती, मैलुङ, स्याफ्रुबेसी, रसुवागढी खण्डको 40 किलोमिटर पूर्ण रूपमा र 16 किलोमिटर आंशिक क्षति भएको थियो। साथै पृथ्वी राजमार्गको कृष्णभीर, परेवा भीर लगायतका क्षेत्रमा क्षति पुगेको छ। पृथ्वी राजमार्गको गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुङ्गे, गलौदी खण्डमा लेदो हटाई यातायात सञ्चालन भइरहेको छ। बाढीका कारण 48 झोलुङ्गे पुल क्षति भएको छ, जसमध्ये 20 मर्मत गर्न मिल्ने र 28 नयाँ निर्माण गर्नुपर्ने देखिएको छ। प्रभावित क्षेत्रका 31 मोटरेबल पुल भएका छन्। तीमध्ये 2 स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ। गल्छी बेत्रावती सडकको गल्छी देवीघाट खण्डमा लेदो हटाई बेलिब्रिज निर्माणको क्रममा छ। तादी देवीघाट बेलिब्रिज राख्ने तयारी भइरहेको छ। बेत्रावतीमा पनि हामीसँग उपलब्ध बेलिब्रिज राख्न सम्भव देखिएकोले काम सुरु भइसकेको छ। थप 20 बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको छ। बाढीका कारण क्षतिग्रस्त मुगली नारायणघाट सडकको कृष्णवीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ।
0: प्रधानमन्त्री शाहले भदौ 10 घटनाको जानकारी प्राप्त हुनासाथ राज्यका सम्पूर्ण स्रोत साधन प्रभावितको खोज उद्धार र राहत वितरणमा लागेको र पहिलो दिन नै 13,300 भन्दा बढी सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित भएको सदनलाई जानकारी गराउनुभयो। भदौ 10 बेलुकासम्ममा खोज र उद्धारका लागि विभिन्न 69 उडान मार्फत 351 घाइते तथा अलपत्र परेका व्यक्तिहरूको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो। त्यस्तै पहिलो दिन नै प्रभावित क्षेत्रका 3,500 सुरक्षित स्थानमा अस्थायी आवासको व्यवस्था गर्नुका साथै 8 राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको प्रधानमन्त्री शाहले सदनलाई जानकारी दिनुभयो। घटनाको दिनदेखि नै प्रभावित क्षेत्रमा आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सहयोग लिन प्रयास गरेको बताउनुहुँदै प्रधानमन्त्री शाहले त्यसका लागि प्रक्रिया समेत छोटो बनाएको र 10 नै चीन र भारत लगायतका देशबाट प्राविधिक जनशक्ति सहितको सहयोगका लागि प्रयास भएको सदनमा जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले रसुवा बाढीको मूल कारण जलवायु परिवर्तन र त्यसबाट सृजित ठूलो हिमपहिरो भएको हुनाले यसबाट नेपालले भोग्नु परेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायलाई बलियो गरी प्रस्तुत गर्नुपर्ने बताउनुभयो। जलवायु परिवर्तन विश्वव्यापी योगदान भएका कारण यसको असर न्यूनीकरण र व्यवस्थापन पनि विश्व समुदायको साझा जिम्मेवारी रहेको प्रधानमन्त्री शाहले बताउनुभयो। बाढीले भोटेकोशी र त्रिशुली करिडोरका जलविद्युत आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको जानकारी दिनुहुँदै प्रधानमन्त्री शाहले विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र निर्माणाधीन 4 388 मेगावाट क्षतिग्रस्त भएको र मर्मतका लागि ठूलो लगानी लाग्ने देखिएको बताउनुभयो। बाढीका कारण हाल 4,031.1 मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको प्रधानमन्त्री शाहले सदनलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले अहिलेको विपद पूर्वानुमान भन्दा बाहिरको भएको हुनाले खोजी तथा उद्धारमा समस्या देखिएको जानकारी गराउनुहुँदै विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा उद्धार कार्यका लागि भारतीय चिनियाँ र कोरियन विज्ञहरू सहितको टोली परिचालन भइरहेको बताउनुभयो। हिलो र लेदोका कारण सुरुमा एक्साभेटर र हेलिकप्टर लगायतका उद्धार उपकरण लैजान नै समस्या भएकोले केही ढिलाइ भए पनि विचलित नभइकन काम गरिरहेको र काम गरिरहेकाहरूलाई प्रोत्साहन मिल्ने गरी सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले हाल प्रधानमन्त्री विपद राहत कोषमा 6,88,00,000 रुपियाँ भन्दा बढी मौजदात रहेको र अहिले थप 61,41,000 अमेरिकी डलर भन्दा बढी रकम प्राप्त भएको सदनलाई जानकारी दिनुभयो। नेपाललाई विपद व्यवस्थापनमा चीन, भारत, पाकिस्तान, अमेरिका, जापान, बेलायत लगायतका मित्र राष्ट्र र एसियाली विकास ब्याङ्क, विश्व ब्याङ्क, युरोपेली युनियन, संयुक्त राष्ट्रसङ्घ लगायतका अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट पनि सहयोग प्राप्त भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परि हालसम्म 1,118 मृत्यु भएको जनाएको छ। प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै 3,916 सम्पर्कविहीन छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतले पछिल्लो अध्यावधिक विवरण सार्वजनिक गर्दै रसुवामा 41, नुवाकोटमा 155, धादिङमा 59, गोर्खामा 66, तनहुँमा 35, नवलपरासी पूर्वमा 177, नवलपरासी पश्चिममा 190 र चितवन 348 शव प्राप्त भएको जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका समेत गरी 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म 11,993 उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा 37 र 37 साना सवारी मार्फत अत्यावश्यक खाद्य सामग्री पठाइएको जानकारी दिएको छ। त्यस्तै हेलिकप्टरबाट समेत प्रभावित परिवारका लागि राहत सामग्री पुर्याइएको छ। प्राधिकरणका अनुसार बाढी प्रभावित 15 पालिकालाई हालसम्म सरकारले 6,75,00,000 रुपियाँ नगद राहत निकासा गरेको छ। रसुवा, नुवाकोट र धादिङमा इन्धन तथा सञ्चार सेवा पुनः सञ्चालनका लागि समेत आवश्यक व्यवस्थापन भइरहेको जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले वर्षाका कारण टनेलमा पानी भरिँदा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा चुनौती थपिएको बताउनु भएको छ। उहाँका अनुसार रातभर परेको वर्षाका कारण टनेलभित्र पानी भरिएपछि पानी तान्ने पम्प समेत डुबेको छ। सुरक्षाकर्मीले पम्प निकालेर पानी तान्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो। बिहानैदेखि खोजी सुरु गरिएको छ। रातभरको वर्षाले पानी तान्ने पम्प छोपिएपछि सुरक्षाकर्मीले त्यसलाई निकाल्ने काम गरिरहेका छन् उहाँले भन्नुभयो। जल तथा मौसम विज्ञान विभागले अझै 3 दिनसम्म पानी पर्ने सम्भावना रहेको बताएकोले प्रभावित क्षेत्रमा थप समस्या आउन सक्ने बताइएको छ। वर्षाका कारण खोज उद्धार तथा अन्य व्यवस्थापन कार्यमा चुनौती बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाइएको उहाँले जानकारी दिनुभयो। जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी त्रिशुली सहितका आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाका बाढीविद सरस्वती विष्टले रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। नेपाल चीनको सीमा क्षेत्र नजिकै ताल बनेको र उक्त ताल जुनसुकै बेला पनि फुट्न सक्ने भएकोले अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो। वर्षाको सम्भावना भएकोले आज र भोलि ती जिल्लामा बाढीको उच्च जोखिम छ उहाँले भन्नुभयो। विष्टका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर आसपासका जिल्ला भई बहने नदी तथा खोलामा समेत आज पानीको सतह बढ्ने सम्भावना छ। महाशाखाले ती क्षेत्रका ससाना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारा हुँदै यात्रा गर्ने सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ। भोटेकोशी र त्रिशुली नदीको बाढीमा परेर 213 जना विद्यार्थी अझै सम्पर्कविहीन रहेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङका गरी 23 वटा विद्यालय प्रभावित भएका छन् भने 16 वटा विद्यालयमा क्षति पुगेको शिक्षा मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। बाढीका कारण भोटेकोशी, त्रिशुली र नारायणी नदी वरपरका विद्यालयका हजारौँ विद्यार्थीहरूको पठन पाठनमा अवरोध पुगेको छ। सहकर्मी यशोदा अधिकारीको यो रिपोर्ट।
2: भुटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण हजारौं विद्यार्थीको पढाई प्रभावित भएको छ। बाढीले विद्यालय भवन तथा भौतिक संरचनामा क्षति पुर्याएपछि कतिपय विद्यालय बन्द भएका छन् भने केही विद्यार्थी अझै सम्पर्कविहीन छन्। रसुवाको गोसाईकुण्ड गाउँपालिका र नुवाकोटको बिदुर नगरपालिकाका विभिन्न विद्यालय बढी प्रभावित भएका छन्। गोसाईकुण्ड गाउँपालिकाको रसुवागढी, केरुङनाका र टिम्बुरे आसपासका सामुदायिक तथा निजी गरी 15 वटा विद्यालय अहिले बन्द अवस्थामा छन्।
3: पालिकामा रहेको 15 वटा सामुदायिक विद्यालयहरू अहिले पठन पाठन सबैको बन्द छ। निजी विद्यालयहरू 4 वटा गरेर लगभग हाम्रो 3,000 भन्दा बेसी विद्यार्थीहरू चाहिँ अहिले पठन पाठन बन्द छ। कुनै विद्यालयहरू बगाएको छ, कुनै विद्यालयहरूमा चाहिँ अब मान्छे त्रसित भएर चाहिँ केही समयलाई बन्द गरेर आफ्नो आफन्तहरू घुमेको कारणले।
2: विद्यालय जाने समयमा बाढी आएकाले कतिपय विद्यार्थी बाटोमा हिँडिरहेका थिए भने केही बसबाट विद्यालय जाँदै थिए। कक्षा 12 सम्म पढाइ हुने विद्यालय मात्र बिहानी कक्षा सञ्चालन भइरहेको थियो। केही विद्यालयले कक्षा 8 र 10 का लागि अतिरिक्त कक्षा सञ्चालन गरेकाले बाढी आउँदा विद्यार्थीहरू कक्षामै रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ। नुवाकोट बिदुर नगरपालिकाको बेत्रावतीमा रहेको उत्तरगया बोर्डिङ स्कुलका विद्यार्थी बोकेको बस समेत बाढीले बगाएको नगरपालिकाले जनाएको छ। त्यसो त बाढीले कति विद्यार्थी, शिक्षक र कर्मचारी प्रभावित भए भन्ने तथ्याङ्क आउन सकेको छैन। बिदुर स्थित त्रिशुली नदी आसपासका त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय, चेतना आवासीय माध्यमिक विद्यालय र रामचन्द्र आवासीय माध्यमिक विद्यालय भवनमा बाढीले पूर्ण रूपमा क्षति पुर्याएको छ। त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले भने समयमै बाढीको सूचना पाएपछि आफ्ना सबै विद्यार्थीलाई सुरक्षित स्थानमा पठाउन सफल भएको थियो। तर एकजना शिक्षक र एकजना विद्यालय कर्मचारी भने बाढीमा बेपत्ता भएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक राजेन्द्र दुवाडीका अनुसार सुविधा सम्पन्न विद्यालय भवन बाढीले बगरमा परिणत गरिदिएको छ। प्रधानाध्यापक दुवाडी त्यस दिन तत्काल सूचना पुर्याउन सक्दा विद्यार्थीहरू जोगाउन सकिएको स्मरण गर्दै विद्यालय सञ्चालनका विकल्प बारे यसो भन्नुहुन्छ।
4: कक्षा 8 देखि 12 सम्मका विद्यालय हाताभित्र 900 आसपासमा विद्यार्थीहरू थिए। साना विद्यार्थीहरू आउने क्रम थियो। सानो विद्यार्थी लिनु भएको एउटा बस रहेछ मैले माथि डाँडातिर थियो त्यसलाई चाहिँ आउनु पर्दैन तिमी माथि नै बस है भनेर भने अर्को त्यो खोला साइडबाट तरेर आउने विद्यार्थी चाहिँ अरूलाई भित्रबाट बाहिर निकालिरहेको छु उसले चाहिँ एक बस विद्यार्थी लिएर ऊ विद्यालयभित्र छिरे मैले उसलाई पनि प्लस टूको बच्चाहरू जो भाग्दै गरेका बच्चालाई पनि राखेर उसलाई पठाएर ऊ जस्ट त्रिशुलीमा दुईटा पुल छ 500 मिटरको वरपर ऊ नयाँ पुल तर्दै गर्दा पुरानो पुल चाहिँ खोला छोड्थ्यो बालीले 1643 जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा विद्यालय नै बगर भएपछि कस्तो हुन्छ तर पनि यी विद्यार्थीहरू त्यहाँ कनेक्टिभिटी भएपछि सुरक्षित स्थानमा विद्यार्थीहरूलाई राखेर यी विद्यार्थीको भविष्यलाई चाहिँ सुनिश्चित गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यही प्रयासमा म हिजोदेखि लागिसकेको छु।
2: नुवाकोटकै पृथ्वी माध्यमिक विद्यालयमा कक्षा 10 अध्ययनरत एकजना विद्यार्थी मानवी न्यौपानेको अभिभावक आफ्नो छोरी बाढीको सूचना पाएपछि जङ्गलतर्फ भागेर ज्यान जोगाउन सफल भएको सम्झनुहुन्छ।
5: बाढी आउनु पूर्व विद्यालयले बाढी आइरहेको जानकारी गरायो। एउटा मासतिर हाम्रो नुवाकोट सप्तरी दरबार जाने बाटोको जङ्गलको आसपासमा हिँडेर जान सक्नेहरूलाई हिँडेर नसक्नेहरूलाई विद्यालयले बसमा ओसारेर चाहिँ ज्यान जोगाए सबैजनाले उहाँको किताब कपी सबै विद्यालयमा।
2: भोटेकोसी बाढीले धादिङका विद्यालयहरूमा पनि क्षति पुगेको छ भने कतिपय विद्यालयहरूमा त्रासका कारण पठन पाठन हुन सकेको छैन। बाढीका कारण रसुवा नुवाकोट र धादिङका गरी 23 विद्यालय प्रभावित भएको जनाइएको छ भने 16 विद्यालयमा क्षति पुगेको छ। 9 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने बाँकी विद्यालयमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 213 विद्यार्थी सम्पर्कविहीन रहेको बताइएको छ। बाढीले विद्यालयका भवन मात्रै बगाएनन्, हजारौं विद्यार्थीका सपना र भविष्य जोडिएको पढाइ समेत रोकिदिएको छ। किताब कापी बोकेर विद्यालय जानुपर्ने थुप्रै विद्यार्थी बेपत्ता छन् भने धेरैले अभिभावक गुमाएका छन्। जसोतसो भागेर ज्यान जोगाएका विद्यार्थी त्रास बोकेर सुरक्षित ठाउँको खोजीमा छन्। बाढीले विद्यालय बगाए पनि प्रभावित हजारौं बालबालिकाको सुन्दर सपना र भविष्य बग्न नदिन सबैको ध्यान जानु जरुरी छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
6: नेपाल टेलिकमको 4G

0: जी। नेपाल टेलिकॉम, राष्ट्रको संचार।
1: अब बाँकी समाचार। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढीले प्रभावित भएको विदुर नगरपालिका सहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन् भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ। रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले 2,50,00,000 रुपियाँ आर्थिक सहयोग गरेको छ। कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भोटेकोशी बाढीपछि फेला परेका शवहरूको पहिचान गर्न निकै कठिन भइरहेको छ। शवहरू पहिचान गर्न नसकिने अवस्थामा भएकोले आफन्तहरूले कपडा, गहना, ट्याटु तथा शरीरमा रहेका अन्य चिन्हको सहारा लिन थालेका छन्। कास्कीबाट संवाददाता गौरव त्रिपाठी।
2: विनाशकारी बाढीपछि फेला परेका शवहरूको पहिचान प्रक्रिया जटिल बन्दै गएको छ। रसुवा बाढीबाट विभिन्न जिल्लामा संकलन गरिएका 102 शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको थियो। तीमध्ये धेरै शव क्षत विच्छेद अवस्थामा रहेका कारण पहिचान गर्न कठिनाई भएको छ। आफन्तहरूले कपडा, गहना, ट्याटु तथा शरीरका अन्य संकेतका आधारमा आफ्ना परिवारका सदस्यको शव पहिचान गरिरहेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पहिचानका लागि 1,000 भन्दा बढी आफन्तहरू पुग्नु भएको थियो। नुवाकोटका राजकुमार तामाङले 5 वर्षीय छोरा प्रिन्स तामाङको शव स्कुलको टाई र मालाका आधारमा चिन्नु भएको थियो।
3: त्यो फोटोमा मलाई पनि अहिले होइन कि भन्ने लागेको थियो भाइहरूले, ओरिजिनल फोटोमा यहाँनिर कोठी छ, पोस्ट पनि मिल्दो जुल्दो छ भने सबैको टाई मिल्यो।
2: विनाशकारी बाढीमा परि ज्यान गुमाएका मध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका पहिचान हुन नसकेका 78 शवहरूको अस्थायी व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपेक्षक नवीन कार्कीका अनुसार ती शवहरू पोखरा महानगरपालिका 16 दीप स्थित सिंचाई डिभिजन कार्यालयको जग्गामा व्यवस्थापन गरिएको हो। व्यवस्थापन गरिएका शवहरूलाई छुट्टा छुट्टै नम्बरिङ गरिएको छ। भविष्यमा आवश्यकता परेमा आफन्तजनलाई शव पहिचान गर्न तथा डिएनए परीक्षणका लागि सहज हुने गरी अभिलेखीकरण गरिएको जनाइएको छ।
4: पोखरामा पोस्टमार्टम तथा शव व्यवस्थापनको लागि भनेर विपदबाट प्रभावित जिल्लाहरूबाट शवहरू पठाइएको थियो, जसमा 102 मध्ये पूर्वी नवलपरासीको 41 थियो, धादिङको 27 थियो, गोर्खाको 11 थियो, तनहुँको 24 थियो। सम्पूर्ण शवहरू हामीले 8 दिनसम्म शनाखतको लागि पोस्टमार्टम प्रक्रियाको लागि राख्यौं। अब सम्पूर्ण रूपमा पोस्टमार्टम सकिएको छ। 102 शव मध्ये 19 पहिचान भइसकेको अवस्था छ।
2: जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर अस्पतालमा लामो समयसम्म शव राखिरहँदा थप समस्या उत्पन्न हुन सक्ने निष्कर्षका आधारमा व्यवस्थापन प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिनुभयो।
5: आफन्तहरू आएर शवहरू हेर्ने पहिचान गर्ने काम भएको छ। लामो समय शवहरू राख्दाखेरि शवहरू बिग्रने व्यवस्थापनमा अप्ठ्यारो भएको हुनाले
2: पोखरामा ल्याइएका बाढीमा परि ज्यान गुमाएका 102 मध्ये हालसम्म 19 मात्र शव शनाखत भएको छ। पहिचान हुन नसकेका मध्ये केहीलाई आफन्तले आफ्नो हुन सक्ने भन्दै दावी गरेकाले रोकिएको छ भने एक शव विदेशी नागरिकको हुन सक्ने आशंकामा अस्पतालले शव गृहमा सुरक्षित राखिएको छ।
1: यो रिपोर्ट पछि अब अर्को विषय। संयुक्त राज्य अमेरिकी मानव संस्था सामरिटन स्पर्सबाट भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोगका लागि उपलब्ध 40 भन्दा बढी आपतकालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ। बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संस्था मार्फत 2,600 परिवारलाई सहयोग स्वरूप पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाई किट तथा सौर्य बत्ती लगायतका सो सामग्री उपलब्ध गराइने नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासले नेपाल को आवश्यकता अनुरूप जीवन रक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदारसँग समन्वय गरिरहेको जनाएको छ। संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा 50 रुपियाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रलाई जलवायु सम्पदाका रूपमा विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै बजेटमा हिमाललाई विश्वव्यापी जलवायु सम्पदाका रूपमा व्याख्या गरी संरक्षणका लागि अन्तर्राष्ट्रिय पहल गर्ने बताउनुभयो। नेपालले आज असंलग्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको पहिलो सम्मेलनको 65 वार्षिकोत्सव समारोहलाई सम्बोधन गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले सर्बियाको राजधानी बेलग्रेडमा आयोजित उच्चस्तरीय समारोहलाई सम्बोधन गर्ने क्रममा विश्वले बढ्दो जटिलता र बहुआयामिक सङ्कट बेहोरिरहेको बताउनु भएको छ। ढकालले पुनः बढ्दो द्वन्द्व र तनावका साथै ध्रुवीकरण र विखण्डनको अवस्था सामना गरिरहेको उल्लेख गर्दै नामलाई नवीकरण तथा पुनर्जीवित गर्न आवश्यक रहेको बताउनुभयो। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुठी संस्थान सञ्चालक समितिको अध्यक्ष पदमा संस्कृतिविद डाक्टर गोविन्द टण्डनलाई नियुक्त गरेको छ। गुठी संस्थान ऐन 2033 दफा 9 उपदफा 1 खण्ड क बमोजिम मन्त्री प्रतिभा रावलले आगामी 3 वर्षका लागि उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्नुभएको मन्त्रालयका सचिव मदन भुजेलले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य केन्द्रहरूमा व्यापक मात्रामा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ। अमेरिकी सेनाले इरान विरुद्ध पुनः आक्रमण सुरु गरेपछि इरान कडा जवाफी कारवाहीमा उत्रिएको हो। सो क्रममा इरानले कुवेत, जोर्डन, इराक र बहराइनमा अमेरिकी हितहरूमा प्रहार गरेको हो। जोर्डन र कुवेतले भने इरानलाई आक्रमणबाटै जवाफ दिने बताएका छन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी बाढीमा सरकारले गरिरहेको कामका बारे संसदलाई जानकारी। भोटेकोशी बाढीमा परि अहिलेसम्म 1118 जनाको मृत्यु भएको पुष्टि, अझै 3916 सम्पर्कविहीन। र पश्चिम एसियाका अमेरिकी केन्द्रहरूमा इरानद्वारा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण, कुवेत र जोर्डन इरानमाथि जवाफी कारवाही गर्ने तयारीमा। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यो रेडियो नेपाल हो। दनुवारी भाषा समाचार भेष बहादुर दनुवारबाटै सुन। संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिनखन 1 बजेदेखि बसिरहेको। बैठकमा सभामुख टोल प्रसाद अर्यालाई फोटोकसी त्रिशुली लरीमा आएर बारबाट क्ल जनधनक नाश उपक्ल दुःख व्यक्त गर्ने विशेष प्रस्ताव करलार कार्यसूची अनुसार बैठक चलिरहेको। विशेष प्रस्तावमा बारबाट बेपत्ता अनुसो मरलार अक्ल उप्र श्रद्धाञ्जली शोक सन्तप्त परिवार उप्र संवेदना अंशु घर बार नयाँ क्ल दसु खजाला लख चढको व्यवस्थापन अंशु स्वास्थ्य लाभ कामना कलर छट। यी बीच बिहानी अन्तर्राष्ट्रिय सम्बन्ध अंशु पर्यटन समितिमा रसुवा बार पहिरा पर्यटन क्षेत्रमा पार्ला प्रभावारी कुराकानी अक्लर छट। विधायन व्यवस्थापन समितिमा भने नेपाल विशेष सेवा ऐन सम्बन्धी विधायन उप्र दफाबार कुराकानी कार्यालय कार्यसूची र छट। रसुवाक बार पहिरा प्रभावित लागि आर्थिक सहयोग जुटाइले क्रम बढी गुजेलर छ। प्रधानमन्त्री बालेन्द्र साग आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारको प्रधानमन्त्री दबी प्रकोप उद्धार कोष तसु प्रधानमन्त्री राहत कोषबाट बार प्रभावित लागि आर्थिक सहयोग जुटिरहला र छ तसु एक रकमा सहयोग आयले क्रम बढिरहला जानकारी दिएर छ। ओखलीको अनुसार राहत कोषमा बुधबारसम्म ₹7,88,57,217 रुपियाँ जम्मा अक्लर छ। जुनके मध्य जयलकानु मात्रै उही कोषबाट राष्ट्रिय विपद जोखिम माने कर्ल अंश व्यवस्थापन प्राधिकरणलाई ₹1,00,000 निकासा कलर छ। उए मध्येको ₹6,75,00,000 रसुवा नुवाकोट दारिङ गोर्खा दसु तनहुँ बार प्रायोजकलाई 15 पालिकामा निकासा बैसिदाल छ। उए कोषमा अक्टिसम्म ₹6,88,57,217 बाँकी रहर छ भने थप ₹61,41,702 अमेरिकी डलर जम्मा अख्लर छ। संस्कृति पर्यटन अंशु नागरिक उड्डयन मन्त्री खड्रक राज पौडेलक बटेकोशी बारबाट पर्यटन क्षेत्रमा ₹50,00,000 भन्दा बारक नाश अक्ल पहिले कलनमा अनुसार बाजला छट। अन्तर्राष्ट्रिय सम्बन्ध तसु पर्यटन समितिको आज बसार बैठकमा मन्त्री पौडेलक बार प्रभावित क्षेत्रलाई जलवायु सम्पदाको रूपमा विकास कार्यालय मन्त्रालयलाई प्रतिबद्धता रहला। बाजुको बजेटमा हिमाल लागि विश्वव्यापी जलवायु सम्पदाको रूपमा व्याख्या गरेको जोग्यालय लागि अन्तर्राष्ट्रिय पहल कार्यालय बाजलर छट। मन्त्री पौडेलको जलवायु फेरेन्जालाई प्रभावका कारण नेपालक नाश बेहोर्ला पर्ला पनि नेपालक पर्यटक क्षेत्र लागि सुरक्षित रहला जानकारी प्रभाव गरेको पर्यटक विश्वास कायम गरे पर्ला बाजलर छट। कृषि वन अंशो पर्यावरण मन्त्री गीता चौधरीको उपस्थितिमा भोटेकोशी ब्लरीमा आएर विनाशकारी बार तसु जलवायु सङ्कटबारे जलवायु विज्ञसँग कुरोकानी अख्लर छट। मन्त्रालयमा अख्ला कुरोकानी भोटेकोशी बारक वैज्ञानिक अध्ययन नाशक यथार्थ मूल्याङ्कन अंशो पहिला कला सूचना प्रणाली लागि थप प्रभावकारी बनाइलामा जोड दिएर छट। विज्ञ लेखक भोटेकोशी त्रिशुली क्षेत्र फेरि जसने के तस्ने तसु फेरि बनाइलालाई अन्तर्राष्ट्रिय जलवायु वित्त चालयलाई गरेको विशेष कोष खडा गरेलाई सुझाव दिएर छट। मन्त्री चौधरी जलवायु न्याय लागि आधिकारिक रूपमा स्थापित गर्ने अन्तर्राष्ट्रिय मञ्चमा नेपालक पर्वतीय मुद्दालाई बल्लो रूपमा उठाएलाई प्रतिबद्धता व्यक्त गरेर छट। राष्ट्रिय विपद जोखिम मनेक अंश व्यवस्थापन प्राधिकरण अनुसार रसुवाक बारमा परेको अग्निसम्म 1,118 जनाको मर लर छ भने 3,916 जनाको अझ सम्पर्क बार रहेछ। प्राधिकरण अनुसार बार प्रभावित क्षेत्रमा खोज अंश उद्धारका लागि नेपाल पुलिस नेपाली सेना तसु सशस्त्र पुलिस 21,314 सुरक्षाकर्मी चलाइला कर्ला छ। अग्निसम्म 11,993 जनाको उद्धार कर्ला छ। प्रभावित क्षेत्रमा उही ठाउँ अंश हवाईबाट खाएला खाना तसु राहतक सामग्री पठाएर काम भइरहला रहेछ। सरकार बार प्रभावित 15 पालिकाका लागि अग्निसम्म 6,75,00,000 पैसो राहत निकासा गरिसिदाला प्राधिकरण जनाएर छ। भोटेकोशी अखिको त्रिशुली लरीमा आएर बाह्र कारण नुवाकोट बार प्रभावित स्कुल लगक अनिश्चितकाल लागि बन्द गराला छ। विदुर नगरपालिका तसु किस्पाङ गाउँपालिका सबै स्कुल बन्द रहेछ भने बेलकोट गढी तसु तारकेश्वर प्रभावित क्षेत्र शिक्षक संस्था पनि चालनामा अनिश्चित रहेछ। बारक विद्यार्थी शिक्षक तसु अभिभावक प्रभावित हुनुको साथै विद्यालय भवनबाट अंशो पुलमा नाश पुग्ल चाँडसोको स्कुल चालालाई गाह्रक्ल जनाल छ। विदुर नगरपालिका 83 स्कुलमध्ये करिब 1 दर्जन प्रत्यक्ष प्रभावित अक्ल छ भने 4 विद्यालय सभ्य रूपमा नाश अक्ल छ। मनेक स्कुललाई बार पीडितलाई होल्डिङ सेन्टरको रूपमा प्रयोग गर्ल र छट। अवस्था मनेक अक्ल पाछु वैकल्पिक माध्यमबाट पढाइलाई चलाएर कर्ला तयारी भएर शिक्षा शाखा जनाल छ। निरन्तर पर्ला पानी कारण देशक भिन्न भिन्न जिल्लाबाट अंशु राजमार्ग पहिरा राजमार्ग अन्तर्गत कृष्णवीर तसु पर्यभिरक बाट पासला पाछु यातायात सभ्य रूपमा रोकन जेलर छ। रसक बारक पासङ लामो राजमार्ग धेरै जस्ने बाघ काट्ल कर्ल पाछु यातायात ठप्प रहेछ। साफ बेसीसम्म पुगेला अर्खेक बाट प्रयोग गरे
प्रयोग गरेको कार्य सक्ला पुलिस अक्चनालाई छट नुवाकोट लमजुङ मुगु तसु बैतडिक भिन्न भिन्न बाटखण्डमा पनि पहिरा अंशु बार कारण यातायात प्रभावितलाई छट मकनपुरमा बर्खे सवारी साधनको लागि वैकल्पिक बाट तोक्ल र छट भने काभ्रे पाँचोक सिन्धुली जोडल बिपी राजगमामा बिहारको 6 बजेदेखि बिहान 4 बजेसम्म यातायात चलालमा रोक लगाएर छट पुलिसको विपद समयमा धेरै नै चाहिलो अवस्थामा मात्र यात्रा गरेलाई अंशु ट्राफिक पुलिस तसु सुरक्षा कर्मी निर्देशनक पालना गरेलाई सबैमा आग्रह गर्ल छट जलस्रोत विज्ञ अंशु पहिले जलस्रोत मन्त्री इन्जिनियर दीपक गेवाले विकासक नाममा लहरी अंशु लहरी किनारमा प्राकृतिक भाव क्षेत्र अतिक्रमण गरेको बाट बस्ती तसु पूर्वाधार बनाएर कटी विपदक जोखिम बढ्न बाँच्न छट एभरेस्ट इन्जिनियरिङ कलेजमा आयोजना गर्न ओभटेको श्री त्रिशुली बाढ सम्बन्धी सङ्गोष्ठी अखिक जलवायु फैलन अवस्थिरता तसु अव्यवस्थित विकासको कारण नाश बढेर छट कार्यक्रममा विज्ञ लेखक करण्डाक अंशो पूर्वाधार बनाएर आगो सन्दु टिकेलाई बार तसु प्राकृतिक जोखिम पढेको कर्या पर्ने हिम तालक अंशु हिममा लखक विस्फोटक जोखिम मूल्याङ्कन कर्या पर्ने तसु प्रभावकारी पहिला कला सूचना प्रणाली विकास कर्या पर्नेमा जोड दिएर छट उही लेखक नेपाल चीन सीमापार विपद व्यवस्थापन भू उपर्गबाट प्राइम पाइल अफ तथ्याङ्क सन्दु विश्लेषण अंशु सुरक्षित तसु टिकेलाई पूर्वाधार बनाएलामा विशेष ध्यान दिए पर्ने धारणा धरलर छट र सुहाग भोटेको सीमा यी भदौ 10 गते आएलाई कल्पना नै गरे नैसकला बारक त्रिशुली तसु नारायण लहरी हकीको चितवन भेटाला लास मध्ये 365 भन्दा धेरै लासक व्यवस्थापन कलर छट शनाखत हके नैसकला लास लागि भरतपुर महानगरपालिका एक देवघाट जङ्गलमा मङ्गलबार रातिसम्म व्यवस्थापन कल हो लास लखक डिएनए नमुना सुरक्षित तरिको जङ्गलमा व्यवस्थापन कर्ला मुख्य पुलिस उपरीक्षक पौडेल बाजलर छट शनाखत हक लास लागि जाँच गर्ला पाछु परिवार बुझीको लेग्लर छट लहरी किनारमा लास फेला पर्ला पाछु परिवार बुझीको लेग्लर लरी किनारमा लास फेला परिसक्ला क्रम जारी रहेछ नेपाली सेना नेपाल पुलिस तथा सशस्त्र पुलिसका लागि संयुक्त रूपमा खोज अंशु व्यवस्थापन चालालाई कर्ला छ भोटेकोसी लरीमा आइला बारबाटै प्रयोग नागरिक उद्धार राहतको अंशु फेरि खडा गरेलाई काभ्रे प्राञ्चोक 7 स्थानीय तक आर्थिक सहकारीलाई निकल कलर छट धुलखेल नगरपालिका 10 लाख पेथाञ्चोक गाउँपालिका 35 लाख पनौती नगरपालिका 30 लाख पाँचखाल नगरपालिका 10 लाख बनेपा नगरपालिका 10 लाख रोसी गाउँपालिका 10 लाख तसु चौरी देउराली गाउँपालिका 10 लाख सहकर्ला अक्लर छट यस निकै भिन्न भिन्नै राजनीति दल सहकारी संस्था वडा अंशु निजी संस्थाको समेत बार पीडकलाई सहकर्लाई घोषणा कलर छट जिल्ला प्रशासन कार्यालय अनुसार काभ्रे प्राञ्चोकमा अझसम्म 41 जना सम्पर्क बार रहला छट र सुहाग भोटेको सी अंशु त्रिशुली लहरीमा भदौ 10 गते आएर विनाशकारी बारबाट प्रयोग मानसिक रात उद्धार अंशु फेरि खडा कार्यालय लागि कर्मचारी सञ्चय कोषक ₹2,50,00,000 सहयोग लक्षट कोषमा संस्था सामाजिक उत्तरदायित्व अन्तर्गत उही पैसो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा कर्ला हो कोषक अध्यक्ष भूपाल परालक तसु प्रशासनक विजय कुमार श्रेष्ठ लगायत अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उही पैसो चेक अर्थमन्त्री डाक्टर सोनी वालेक लागि हस्तान्तरण कर्ला हो अर्थमन्त्री वालेक विपदक समयमा कोषक कर्ला सहयोग उपलब्ध धन्यवाद व्यक्त गरिदिएर छट कोषक यी आगो पनि प्राकृतिक विपदक भुइँचाल महामारी लगायतका राष्ट्रिय सङ्कटक समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग कटी आइलज जनाएर छट लुम्बिनी प्रेस क्लबक रसुवा बारबाटै प्रभावित पत्रकार अंश सञ्चारकर्मी परिवार लागि ₹1,00,000 सहयोग कलर छट क्लबक बारका सम्पर्कमा नयाँ क्लब पत्रकार खोज उद्धार अंश प्रभावित पत्रकार तथा सञ्चार माध्यमका लागि ₹1,00,000 सहयोग उपलब्ध गराएलाई निकल कल उपाध्यक्ष दिपेन्द्र बडुवाल जानकारी दिएर छट ओखलीक अंशार नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयका अंशु प्रेस काउन्सिलक नेपालसँगै समन्वय गरी उही पैसा उपलब्ध गराएर छट बार पहिरा प्रभावित क्षेत्रमा सम्पर्कमा नयाँ रहला पत्रकार खोज अंशु उद्धारलाई प्राथमिकता दिएलाई सरकारसँग क्लब आग्रह गर्दै छ रसुवा बारक प्रभावित लागि डोल्पा 3 स्थानीय तक उद्धार राहत अंशु पुनस्थापनालाई ₹5,50,000 पैसा सहयोग गर्दै छ त्रिपुरा सुन्दरी नगरपालिका 2 लाख छारका ताङसोङ गाउँपालिका ₹2,00,000 तसु सेफोकसुन्डो गाउँपालिका ₹1,50,000 तसु पैसो प्रधानमन्त्री दैवी उद्धार कोषमा दाखिला कला त्रिपुरा सुन्दरी नगरपालिकाको मुख्य चन्द्र रोकाई जानकारी दिएर छ विपदमा मानिसको लागि सहयोग तसु सामाजिक उत्तरदायित्व बनाएलाई कर्ला उद्देश्य साथ उही पैसा सहयोग कर्ला छर्खा ताङसोङ गाउँपालिका अध्यक्ष श्रीराम गुरुङ जानकारी दिलर छट भोटेको शिवबारबाट र स्वत छु नुवाकोट लगायतका जिल्लामा बर्के जनधनक नाश सक्ला छट जलस्रोत अंशु जल विज्ञान अनुसन्धान केन्द्र बार पहिला कल अनुमान महाशाखा भोटेको श्री त्रिशुलीसँगै एर्सा औसाक लहरीमा आज पनि पानीको सतह बढेलाई तसु आकस्मिक उपप्रभारक जोखिम रहला जनाल छट महाशाखाको अनुसार नेपाल चीन सीमा नजिकै बन्ला ताल जिनासुकी बेला फुटेलाई सक्ल सु उप सतर्कता अपनाएलाई आग्रह गर्ला छट वर्षाको सम्भावना कारण आज आइलकानु उही जिल्लामा बारक जोखिम
तह रल जनाल चट महाशाखा तेसक भिन्ने भिन्ने जिल्ला चुट्ने अन्चो लरीमा समेत पानी सतह बढेलाई सक्लर बाजुकु लरी किनाक बासिन्दा अन्चो यात्रुलाई सावधानी अप्नाएलाई सबैमा अनुरोध गर्छ। आजलाई दनुवारी भाषाको समाचार सिद्धिलिक हस्त शिवा ढोक गरिनु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनाउँदैछौँ केही राष्ट्रभाषाका गीतहरू सुनाउँदैछौँ। यति बेला थारू भाषामा भीमप्रकाश भट्टराईको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा।

अहिले सुनायौं शेर्पा भाषामा यो गीत लालबहादुर लामा, माया लामा र तीर्थ कुमारीको स्वरमा माया लामाको संकलन रहेको थियो। अब सुनाउँदैछौं तामाङ भाषामा हस्तयुञ्जन र कालसङ लामाको स्वर रहेको छ। यस गीतमा संकलन हो पासाङ युञ्जनको।

विभिन्न भाषाहरूमा गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौँ लिम्बू भाषामा भगत राम लिम्बूको स्वर तथा सङ्कलन रहेको थियो। अब सुनाउँछौँ जिरेल भाषामा प्रेम जिरेलको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा।

अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ भोजपुरी भाषामा गिरे नारायण यादवको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले शेर्पा भाषामा समाचार सुन्न सक्नुहुनेछ। शेर्पा भाषामा समाचार सुनिसकेपछि नेपाल भाषामा कार्यक्रम जीवन्त सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं, यसले दुर्घटनाको जोखिम बढाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1118 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 45 जना, नुवाकोटमा 155 जना, धादिङमा 59 जना, चितवनमा 348 जना, गोर्खामा 66 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 217 जना र नवलपरासी पश्चिममा 190 जना गरी 1118 जनाको शव फेला परेको हो। फेला परेको शवहरूमध्ये 1117 को लास जाँच मुचुलका सम्पन्न भएको छ भने 95 वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हालसम्म 174 महिला र 257 पुरुष र 438 नखुलेको गरी जम्मा 869 वटा शव व्यवस्थापन माटो मुनि सुरक्षित गरिएको छ। साथै पहिचान नभएको 911 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी पहाडी प्रभावितको खोजी उद्धार र राहतका सम्बन्धमा सरकारले गरिरहेका काम कारवाहीबारे जानकारी गराउनु भएको छ। सरकारले सङ्कटको घडीमा जनतालाई हिम्मत र आड भरोसा दिनुपर्छ भन्ने दृढताका साथ काम गरिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीको पीडा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सबै नेपालीमा परेको साझा वज्रपात भएको बताउनुभयो। नागरिकको खोजी र घाइते

भयो। प्रधानमन्त्री शाहले भदौ 10 गते घटनाको जानकारी प्राप्त हुनसाथ राज्यका सम्पूर्ण स्रोत साधन प्रभावितको खोजी उद्धार र राहत वितरणमा लागेको र पहिलो दिन नै 13,300 भन्दा बढी सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भएको सदनलाई जानकारी गराउनुभयो। भदौ 10 गते बेलुकासम्ममा खोज र उद्धारका लागि विभिन्न 69 उडान मार्फत 351 घाइते तथा अल्पत्र परेका व्यक्तिहरूको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो। यस्तै पहिलो दिनै प्रभावित क्षेत्रका 3,500 जनालाई सुरक्षित स्थानमा अस्थायी आवासको व्यवस्था गर्नुका साथै 8 ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको प्रधानमन्त्री शाहले सदनलाई जानकारी गराउनुभयो। घटनाको दिनदेखि नै प्रभावित क्षेत्रमा आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सहयोग लिन प्रयास गरेको बताउनुहुँदै प्रधानमन्त्री शाहले त्यसका लागि प्रक्रिया समेत छोटो बनाएको र 10 गतेदेखि नै चीन र भारत लगायतका देशबाट प्राविधिक जनशक्ति सहितको सहयोगका लागि प्रयास भएको सदनमा जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले रसुवा बाढीको मूल

0: सञ्चालनमा ल्याउने जानकारी दिनुभएको छ। त्रिशुली नदीको कटानका कारण सडक भाँसिँदा कृष्णभिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सो सडक खण्ड सञ्चालनमा ल्याउन महिनौ लाग्न सक्ने समाचारहरू आइरहेको अवस्थामा प्रधानमन्त्री शाहले आज सो जानकारी गराउनु भएको हो। प्रधानमन्त्री शाहले पहिरो पन्छाएर सडक पुननिर्माण गरेर यही महिनाभित्रै सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
1: *14## डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य केन्द्रहरूमा व्यापक मात्रामा क्षेपास्त्र तथा ड्रोन आक्रमण गरेको छ। अमेरिकी सेनाले इरान विरुद्ध पुनः आक्रमण सुरु गरेपछि इरान कडा जवाफी कारवाहीमा उत्रेको हो। शुक्रबारमा इरानले कुवेत, जोर्डन, इराक र बहराइनमा अमेरिकी हितहरूमा प्रहार गरेको छ। रेडियो नेपालबाट अपराह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दी रेडियो नेपाल हेर्ने ग्रीष्मा शेर्पाने शेर्वी केकी साङ्गुर सेन्डोनाङ सिलोन बालेन्द्र सागी तन्दा रङजुङ कालेकी तुछुला सुङकी हुर्ता क्याने लाका किगो सुङ्गा प्रतिनिधि सभाकी आरिङकी छोकदुला सुङलफ नगिन सिलोन साकी तन्दी कालेकी तुछुला मिमाङ तिवी रेवाताङ इच्छे नाङसेन खोङ तिवी लाका खि गोतोप सुङसुङ सिलोन साकी रसवाकी फोटिकोसी चाङबुला हौ श्रोतकला सोनी फगलोप मितिओला कुदुस सुनाङगिन खोङ तिवी खाङबी मितिओला सेम्सो सुनाङसुङ तुग्रङ केने श्रोतकला सुन्ने क्योन फोकोतिवी नेताङ गमुरङ ल्याबमो डोसिसिने सिलोन साकी मन्दुन क्यानाङ सुङ सिलोन साकी आरिङकी छोकदुला सुङलफ नङ्गिन तन्दा यम्बी सुङकी सिलोन दैवी प्रकोप सुङक्योप कोसला तङ सिलोन राहत कोसला श्रोतक तेमा क्योन फोकोतिवी तन्दोकला पल्जो रोग्राम हुङ्गिन गोतोप तङ तन्दा कोसा टेङ्गा अरब दिन भुम गेचु ग्या तङ तोङ ङप्चुङ्गा दिन दुन गोतोप ख्यान्थोक नाङसुङ कोस तेमा दाङ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन टिक प्राधिकरणलाई टेङ्गा अरब चिक निकासा क्याउ सेनगुवा नेपाली कम्युनिस्ट पार्टी नेकपाकी गजेन्पा पुष्पकमल दाल प्रचण्डकी फोटेकोसी लाउ श्रोतक नामगिरुवा कि क्योन हिन्दो सुङ्गिन दि क्योन ग्यालखप्ताङ सखुल चिकेतिराङ मिन्दे जमुलिङ ती हिन्दो सुङसुङ आरिङदेव प्रतिनिधि सभा छोकदुला सुङलप नगिन गजेन्पा प्रचण्डकी नामगिरुवा कि जोसालेन्सी यम्बुला तुछु तुछुला श्रोतक टोकपा सै चिङै रङजुङ कले थेन्दोप्ताङ तितेमा बङ्गी क्योन फोको ठेन्सो क्या नङ्गिन यम्बु कि जमुलिङ खेन्जुम्ला नामगिरुवा कि जोसालेन्सी थेन्दोप काले कोला खाक्सेन्पो चिगो सुङसुङ प्रतिनिधि सभाकी आरिङकी छोकदुला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी छितु सोखी गोठित गणेश पराजुलेकी रङजुङ कालेकी तोसोला मिमाङ दिवी मिजी सुङक्योप कितोबलाका क्यालखप्की ल्यागेन चो येन्दोप सुङसुङ गोठित पराजुलेकी रासोपाकी छोक्ने सुङलप नङ्गेन रसवाकी भोटेकोसी श्रोतकला सोनि क्योन फोको मितिओला सुङकी खाक्सेन्पो चिने लाका खि गोतो सुङक्वा तुग्राङके नै नेपाली कङ्ग्रेसकी चितु सोखी गोठित विश्वराज आङ दाम्बेकी सङ्घ रसुवाकी फोटेको सितेमा त्रिशुले चाङबोला वाउ श्रोतकला रसुवा नुवाकोरताङ दादिङकी मितिवे बङ्गी फक गलोपताङ टोङबाला क्योन फोकोताप्की सेमदुङ लाउ सुङसुङ दिपलरङ प्रतिनिधि सभाकी आरङ्गी छोकदोला राष्ट्रिय प्रजातन्त्र पार्टीकी छोकमी ज्ञानेन्द्र बहादुर साकीसँग तन्दा कलेकी तुछोला तिरिकी चिक्डिल क्याने लाका कि गोला तिरिला सुनाङसुङ रिक्सुङ टोछम तेजी नागरिक उड्डयन लुन्फो खडगराज पौडेल कि रोसवाकी फोटिकोसी चाङबोला हौ श्रोतक तेमा टोछम सखुल्ला टेङ्गा अरब ङप्चु सिनाङ लाक्पा क्योन फोको ङ्याम्यम गोतो सुङक्वा जमुलिङ तम्जी तेजिन टोछम छोकपी आरिङदेव छोकदोला लुन्फो पौडेल कि श्रोतक तेमा क्योन फोको सखुल्ला जलवायु सम्पदाला जङ्नी यर्ग्या जब लोनखाङकी ख्यालेन गोतोपताङ बजेटला खाङ्रीला जमुलिङ जलवायु सम्पदा शिला जङ्नी सुङक्योप कि तन्दोकला जमुलिङला सुकेको ख्याल लेनु गोतोप लोनपो

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: हजुर निनामी भाजमेज पी छिङछेन नाचनादीको ख रेडियो नेपालले रेडियो नेपाल थौ बुधबार पतिकन झ्याका व्याच्नुगो जीवन दबु जुनाजी वैष्मर्जन छिक्मिङ झनी व्याच्नाले निनामी भाज मेजमे थौ या जीवन दबु ज्याजोस साउन 31 गते मुटुमा जनकवि दुर्गालाल श्रेष्ठ बारे वेक यो साहित्य ज्याजो लिसे वेक्न चोया दिगुरी तिथि कथ साहित्य नाप उख्नु तिनी गथिकी चिसे बिचा ह्याकिगो कथन थो ज्याजो हयुगो जुल उख्नु तिनी फोटेकोसी गुल्न छेती जुल व छेती लिस लिसे चाहिँ झे दोलुन्द मुनु त न खापा जुल दोलुन्द मुनु त मन त न अलि थना न चोङ्गु दो थो विशेष न थो ज्याजो ह्याके त चिसे चाहिँ थो लाइभ प्रोग्राम देखाउ गुजुल अले थन पहाँ कथ चाहिँ लोककवि राजभाइ जकमी थन झाया दिगुदु अले निना भाजमेच वेख दुर्गलाल श्रेष्ठ या छम शिष्य न ख धासे विगत लस्कुस या लस्कुस दु
1: यको यको शोभा रेडियो नेपाल हो आछे जजन्याकानी पेस महर्जुन ज्याट
0: हजुर राजभाइ जकमी जो आ गथेकी साउन 31 गते झी दुर्गलाल मन्त वेकम मरे ढङ्गा नेपाल भाषा यो साहित्य जकमखु नेपाली साहित्य तक न एकदम अपूर्णीय क्षति न जुल ढका चाहिँ झिसे चाहिँ नियन किन न जुल वे कथा चाहिँ प्रचार प्रसार न जुल छु ध्यादी थो विशेष थनह छिसे खम्ब्याकी
1: यो शोभा विषय जी छगु छकु कवितात्मक अभिव्यक्ति यासे ठो अन्तरबाट चाहिँ झाँकितेन
0: एकदम
1: जिमा गुरु जनकवि दुर्गालाल जे डल्लुमङ्का छटुवा छ खटो मन्त दुर्गा लाल श्रेष्ठ मन्त जनकवि छिमव मन्त दुर्गा लाल श्रेष्ठ मन्त जनकवि छिमव विश्वया साहित्य आकाशे ठिनी भाठे ठिमव मन्त जनकवि छिमव मन्त खतर सि गुनु गले व गबले न सिमखु वैगु कविता या समुद्र जुग व जुग टक सुइमखु मन्त ख तर छि गुनु गले व गबले न सिमखु वैगु कविता या समुद्र जुग व जुग टक सुइमखु छि गु मा भा निम्ति ठगु जिन्दगी ब्युमव मन्त दुर्गा लाल श्रेष्ठ मन्त जनकवि छिमव विश्व या साहित्य आकाशे ठी निभाठे ठिमव मन्त जनकवि छिमव
0: हजुर यो स्वादो छि जो ज्याजो या मु मर्मय ध्यामले छिचे चाहिँ नुगे कविता वेको विशेष छि चोहान दिल अले थन बोना छि निराम भाजमेज त मकाना निकाना दिल वेक मरुसा त बिन सुर्ति अर्थे नगुठे हे थिम ख छि धाइदिल छौ कथा खलायौ खसा छि शिष्य यो भापिया खलायबले चाहिँ वेकलिसे चाहिँ छि गुब्ले छि नाप्ला दिल छु छत्वा छ धाती
1: छि नापाउँ यस चाहिँ यहाँ डु नटस्क बालाजु
0: हजुर
1: वेक मर्या छिगु नेपाल भाषा उल्जको मखु नेपाली साहित्य अझ उल्जको मखु हलिय साहित्य हे टस्क ह्याकी मौ डुका टस्क अपूर्णनीय क्षेत्री जु डुका छि जनकवि दुर्गालाल श्रेष्ठ वे क चाहिँ छ म नेपाल भाषामा जग
0: मुख
1: मह छ जनकवि मखु वे क नेपाल राष्ट्रिय छ म चाहिँ राष्ट्रिय कवि ख विश्व कवि ख वे क मन्ट जिना छ कविता ठ्या ठ्या वे क गब्ले सि मखु सि गुन्डु गले वे क यो कविता या समुद्र गब्ले सुई मखु वे क ल ठुली मे चोया डिल ठुली कविता चोया डिल होला छगु चाहिँ विश्व बजु वे क ल चाहिँ उली मतलब चाहिँ चार एघार वर्ष अनि चाहिँ वे क ल चाहिँ काव्य यात्रा यानि डिउ ढाले वे क 91-92 वर्ष मनन डिल 80 वर्ष स्यागु दशक वे क ल मतलब चाहिँ लगातार साहित्य सिर्जना यहाँ डिल अझम छ महान मतलब चाहिँ व्यक्तित्व महान साहित्यकार महान कवि मर्या छि नेवा ख्य नेपाली ख्य ऊ विश्व ख्य साहित्य त्यसको ह्याकी वाङ्गु
0: अपूर्णीय
1: क्षेत्री जोगुडु अर्सान चिसाउ गौरव टाटा वेकठिङ्गाम छम महला नेवा वेकठिङ्गाम छम नेपाया क्यामचा टरम साहित्यकार झ्या ठौ चेबन वेक्ल मल्ल चाहिँ बिहावन नक्चिन छिटे थेन्टु जिसम वेक शिक्षक वेक जिसोम शिष्य जिसु गुरु डुका छम पाङ्याचम सुक्राम महर्जन वेक्ल जित सङ्गीत वेक्ल सेनाडियो झार पनि थाहा छ मेन हाला वेक्ल चाहिँ जित जिचौर वर्ष डुब्ले चाहिँ अरविन्द सेकान र सुक्राम महर्जन ठो नेपाल भाषा सङ्गीत खेले है डिजुल उक्त उब्ले सङ्गीत सिलसिला पाङ्गा टबल स्याउ ईश्वरानन्द श्रेष्ठाचार्य टस्क तरमा छन् विद्वान साहित्यकार वेक चाहिँ जे म साहित्यिक गुरुका वेकल जित नाटक चाहिँ सेनाडिल वेकल चाहिँ कविता चाहिँ सेनाडिल होला वेक छम चाहिँ साहित्यिक गुरु अहिले जिउ विभिन्न ज्याय झोले होला जे यहाँ जुवा वया यहाँ चुवा वया यसरी सिरिया साटे अहिले उसले अझै चाहिँ जनकवि दुर्गालाल जिनापति स्वपु टावना जसले छिम्पेर डुसाने चोइचन उजुल वेको ठमेले चाहिँ छेवना चाहिँ नापलावना होला नक्ले नापा ना नापलावन भले वेकल चाहिँ साथै प्रभावित जीको जित निमन्त्रणा छौ चाहिँ वेको गिटी नाटक ऊ निङ्का दिएको वेकल वेकल ऊ निङ्का दिउले जित ठुली आमा जित आकर्षण या त वेकल छन्दबद्ध कविता ठाउँ आशङ्का मसङ्का म भाक्यना यहाँले जित वेक कविता सापे प्रभावित जुल अलि चाहिँ वेक जिन मेचोपट्टि इच्छा डु ठ छन्द स्याकी इच्छा डु टेबुल वेकल चाहिँ बुलुङ बुलुङ वेकल चाहिँ जित चाहिँ सेनमा सेना डेल होला जिउ कविता वेकल चाहिँ वेकल चाहिँ छन्द सेन्नका सेनामा डियो अलि चाहिँ कविता चुयाइ कि वेकल चाहिँ समायना उसले वेकल ठ्याट ठ्याटका सेना डिएका ठुक्न चाहिँ करिब करिब चाहिँ जिउ भने 31-32 साल हो वेक नाप स्वापु जल गोब्ले निसे वेक नाप स्वापु जल जो खुसी ख वेक लन्चित मटवट जि वेक मटवटा सम गुरु यो सम शिष्य हिसिट जिमो चाहिँ जीवन टस्क निरन्तर रूपमा चाहिँ यहाँ हुनुका
0: त्यसले चाहिँ नेदो त जनकवि जी लोककवि
1: वेकै वेकै प्रेरणा जित लोककवि ठ्याउँछु ल आछि नाकै जुल वेकै त जनकविहरूका जनस्तर वेकै चाहिँ जनकविहरूका ठाउँका राज्य स्तर मुखु है जिटन लोककविका राज्य स्तर मुखु वेकेट चाहिँ नेपाल भाषा परिसर जनकविका चाहिँ पदवी ब्युख जित चाहिँ नेवा डे डबु पाहेँ लोककविका पदवी ब्युका जित लोककविका पदवी ब्युले चाहिँ जनकवि दुर्गालाल श्रेष्ठमा जित आशीर्वाद ब्युड कार्यक्रममा वेक डी परम डाइन डी होला ठुक्ट छिँडा ठेन्टो वेक यु वे आशीर्वाद चाहिँ लोककविको ठेउँ ख
0: हजुर धेरै लोककवि यो नाता वेकमा चोयादिग्यो या छि वेक यो विशेष चुयादिप्टि छु साहित्यिक खुराक दश चिन यो व्यादिपे
1: अहिले चाहिँ वेक मरेहरूका व्यक्तिगत रूपमा जित न टस्क न नुगम छिन स्वाभिक ख अहिले छौ चाहिँ वेक मरेहरूका चाहिँ छौ चाहिँ टस्क संवेदना यो खण्ड होला श्रद्धाञ्जली यो ख नेपाली जको मुखु विश्वव्यापी रूपमा वना चौडु ऊ छौ चाहिँ बालावे नेपाल भाषा लागेन बालावपट्टि छम नेपाल भाषामा कवि मर्या छौ विश्वव्यापी रूपमा श्रद्धाञ्जली गुटे सञ्चन ओ टस्क चुस्या बजु झिसन गौरव टायर मरिया दुःख खिट तर श्रद्धाञ्जली वेक मर्याङ्का वेक नु सम्मान काल गेछ गौरव न टागा अहिले जी न वेक मर्याङ्का छुयापट्टि खे जी छौ मन मनटया कि वेक मरुया दुखे वेक एउटा लुमङ्का जी नि छपु कविता रेकर्ड हेर्न फेसबुक एउटा खुला टक होला गुल्खे चिज चाहिँ जिउ वे कयो कविता बारे जी गुल्खे चिज जिए वे कयो वेकल नौनाटो कविता रेकर्ड नाट्यो डुका ठ्याउँमा ठ्याउँ सिया ढेका जिउ वे कुटल रेकर्डिङ डुका वे कयो सल अझ नट्याउ जे खुला टक चाहिँ जे छौ छौ ट्याउ चाहिँ मतलब चाहिँ यहाँ होला आछि नक्न धेरै ठेन्टो आठौँ चाहिँ जे वे जिउ कविता मखु नाच वेकल चोयाट्योपट्टि जे छप्ने भनेका
0: हस्
1: लुमरङ्गु आटमा वेकल थौ मृत्यु याटो लुमङ्का चैटौपट्टि ठोचपु कविता थौ मृत्यु याटो लुमङ्का वो एलाको लगा ठुक्या प्रति छेला डौडो एलाको डम वो दुर्गा लाल समसाइटेका हजुर ठुक्या चाहिँ सुलिएर गानु नि सुलिमेर होइन पट्टि उयो त संसार ढका टाका टोन्डुको म होला अहिले एला ढका ठुक्या प्रति छेला डौडोको साहित्यका ठुक्नु मतलब ठाउँ मृत्यु लुमङ्का चैडियोपट्टि
0: भविष्य जुपट्टि काम
1: रहेन मृत्यु ठाउँ मृत्यु एउटा लुमङ्का चैडियोला झिगु खोखना या मरम गबले झेल पिचा या छडनी उगुदिन या सुठनापा सायद ठन वना छे जिटोनी झुगु खोखनाया मरम गबले झेल पिचाया छडनी उगडिन या सुठन हप्पा सायद ठन वना छे जिठुनी छिमिछ्याको गबले जिसिठ है छिमिछ्याको गबले जिसिठ है झ्याचाका छ सोइब्यो न्यनकी सुनान एला गुलुछम सुलिम ल्याउन ठैब्यो न्यनकी सुनान एला गुलुछम सुलिम ल्याउन ठैब्यो यो कुटनावन एन प्याचा लङ्के मखन वैब्यो टोङ्के मखन व मगु ठका छ मन मन सा खोइब्यो टोङ्के मखन व मगु ठका छ मन मन सा खोइब्यो जिकु खोखनाया मर्म कबले झेल पिचाया छडने उगुडिन या सुटन हप्पा सायद ठन वना छे जिढनी ठन वना छे जिढनी ठछबु वेक मार्मिक चिनाखङ्ख दिङका वेकल कविता नचन्नाके जे कविता महासागर ख ठुली छोइवन ठुली छोइवन ठुली छोइवन होला वेकट चाहिँ चिसँग आँसु कविता खान ठ्याप बजुका आँसु कविमा ठजम कवि आँसु कविताका टाइममा गुदम कविताका राख्छ ढाबले ढाठा ढाब विषयले चोइ मेस्ट आँसु कविता उयो कयो छौ चाहिँ गुण ओझौपट्टिका घन्टालको माल नयाँ चो फुज फुयायो बारे होला प्याखमा जस्तो प्याखमा बारे घन्टालको छु विषयमा उसले जाक्न चोया फुमपट्टिका अहिले उसले सही सही हजारौँ हजार कविता चोया ओमपट्टिका होला
0: हजुर थुए विशेष छौ नेसत्य जस्तै कि आनी छोइ चे उभेका ठाया हुना चाहिँ जिउ विषयले चाहिँ छोपु मेचुया दिमाला ढका उभेका त प्रस्ताव तयार दिल तर आनी त सुय रङ्गा उभेकलाई चाहिँ फुलको आँखामा फुले संसार धैपट्टि मेन एकदमै लोक वाउपट्टि नै मे थो विषयसँग जे अन्तर्वार्ता नकाइ हुवा गोर्खापत्र नीति उभेकलाई एकदम भावुक जुया एकदमै उभेकलाई चाहिँ एकदम धैनी साहित्यिक रहस चाहिँ चाहिँ पिजोएका चाहिँ चुयो धैनी छुख ठो विशेषण अनि छोइ
1: अब फुलको आँखामा फुले संसार नेपाल भाषा कया मेखा कया संसार स्वाया मेखा स्वाया संसार दुलाडेन अन्डरबाट नठैदियो न्यु बजार अब आनी चाल
0: हजुर
1: वेकेट मेच माला आनी खुवा गु वेक शान्ति प्रतीक प्रथम कविता कया वेकन चाहिँ छौ दर्शन व्याधिलो फुलको आँखामा
0: फुले संसार
1: गुगु मे संसार नियनाउन डोल्लालाई ठुली अमर जो ठोए मेन ख होला अठौँ मेरो नेपाल भाषा डोलन डुवा डु तर विश्वव्यापी जोली ठुवा मे खको
0: सेथरी
1: बाजन मरण कृष्ण श्रेष्ठ जो हाल दियो उन चाहिँ सैद्धान्तिक हिसाब नेपाली राष्ट्रिय मे ठा बजाउने
0: सेथरी
1: बाजा एउटै ताल सेथरी कुँडा एउटै चाल लक्ष्मी ठैरी सान्द्रिक यो कोही बाला जो ठोया यो छिस्क नाच न्याना डेलो नि खोबिलो ठाइ
0: हजुर खोबिलो हजुर खोबिलो त गुले गुले
1: चरण चाहिँ यहाँ जे सुको ठाउँ उयो जीवनले ट्राजेडी रन झुका ठ यम नाप ब्याया मखौँ डुका वेक लिप वेक न वे नाप ब्याज ल वे नाप ब्याज ल हला उन छौ टुस्क ए मटिन अमर मटिनाइ सिख नठा मतलब सिँ ज्वर मेठा वन तर इम अमर मट्ने कारण हान ब्याज ल होला अन्ठा छजा
0: मेठा
1: मेठा ब्याज हो गरिब मजुल इमियोटी हजुर सानो छेनो मेकल तर छेनो ठाठा बिहा छोटो तर इबी हानो चाहिँ लिप्डुलाइरहेको हो मतलब चाहिँ टटाज अन्ठान छ चाहिँ बिछोडलो लिपोसुयादै हानो मटिन अमर
0: ठु नाच्ने थिए चाहिँ ठो गुल्न थो कविता नकट्ने थिएँ न्याप्या दिला नि थो
1: दुमडुङ्गु आत्मा ढाका
0: उसले बेग्ला चुयादी
1: ठो चाहिँ 1101 मुखु ठो लिपटिन चो
0: तर त्यो सन्दर्भ
1: चाहिँ अझ डु होला उसले वेकल चाहिँ अझ अझपट्टि कविता यो को चोया जेलका मतलब चाहिँ दुःखपट्टि अझ अहिले चाहिँ खोबिल ढाट है उसले छ चाहिँ ठाउँ जुल तर वेक टाइटल मक्का उयोको टाइटल मोटर
0: टाइटल
1: हजुर ल ठुक्टा चाहिँ उयोको नचटे ठेन्टु उयोको चाहिँ आँसु कवि कठै चिसा चाहिँ का का बजुका छिन्टाइरियो चाहिँ एकदमै ठिक छु
0: हजुर हजुर हामीले चाहिँ छु छि कविता उयोको यो चिनाक अन्य व्यादी
1: वेकल वेक चाहिँ छन् छपु डुस्के डुस्के नाचै जुपट्टि जिम्मा 1082 साल 1082 ढाबले 18 वर्ष हो 46 वर्ष 64 वर्ष नि है कविताको होला 64 वर्ष नि है कविताको जुको परिचय रहेका वेकल
0: जुको परिचय
1: वेक परिचयका
0: नसिका हजुर
1: नजिल हेख नसुपे हेख
0: नजिल हेख नसुपे ख
1: छु मखुगु छुख बस वहे जिख छु मखुगु छुख बस वहे जिख वो चिकौ वो इताया मटिना ठे ठ फूल से गठे लुई मटया ज वो चिकौ वो इताया मटिना ठे ठ फूल से गठे लुई मटया ज ठन छन जिन अठे फुना फुना छु लु गुडुसा बस वहे जिख नजिल हेख न सुपै हेख छु मखुगु छुख बस वहे जिख अनगिन्ती अजाको मेन डुठन घुगु लेझको मरु मखु सहेन जी अजा घुमेया न पहा बजक कि लुमैङ्के बले जक लुई मझिख नजी ल हेख न सुप हेख छु मखु गुछुख बस वेझिख ठो ठाउँ परिचय रहेका मचिन हवेक नचे दर्शन कविता घट्यो दर्शन
0: दार्शनिक
1: दार्शनिक कविता घटे चिकौँ वो इटायो मटिन घुझोको सुन
0: हजुर
1: चिकौँ फुनाउने मलाई इटा न फुनाउने तर एमसँग सुबि ज बिहाउने ठ फुना फुना ज बिहाउने गुली बाला हो अरे र उहिले भएको
0: कल्पना
1: चिकन इटान सुई लागि फुलाउने जय निम्ति थपी फुना फुनाउने घुसो भएको चाहिँ भाव मतलब जिन अठेजको जी दस जिउ समाजै निम्ति जी फुनाउने दस जिउहरूका भाव चाहिँ भएको उयोको कविता त्यसकै कवितात्मक त्यसकै सरल काव्यको सरल खयान कवितात्मक उसले जुका उसले दर्शन दैजनेको कुरा ल के अनि अनगिन्ती अठन्न कुट गज थाल व्याकरण ठन अनगिन्ती अझग मेन डुठन गुगु मे सय मुखो स मरु तर अनगिन्ती मेडु होला अझग मेजी मे खजी स मरु तर मे अनौठका भाव व्याकरण चाहिँ त्यसकै डुबे जा च्याडियो खन्नुका होला ठुक्ट वेको छम चाहिँ ठजम कवि घुमेसे मस्टे निम्ति न कविता चोयाउन
0: हजुर
1: वेक यगु चिनियाम किस्चा ढका छौ सफु प्याउडु ल यो कुरा नि हो प्याउका ऊ प्याउ 62 वर्ष डरेका
0: 62 वर्ष
1: नि हो चिनियाम किस्चा ढका मस्टे निम्मिएको हो मस्टे हो कविता ऊ कविता वो सफु नेपाल भाषा चाहिँ सार चाहिँ यो को प्याउ सफुट मध्ये भएको एक एक संस्करण उप प्याउ भएको उसले चाहिँ लोक भाव कविता खाला उयोको मस्टेको निम्ति न साहे साहित्य हो जुन शीर्षकी नान्टी लम अहिले उयोको हान चाहिँ मतलब चाहिँ लेसी ल्याम्टे हुन उसले चाहिँ हाटेको उयोको घुएकलम मटिनायो मे ठुली चोया डेलो ठुली चोया डेलो ठ्याक्कसेले नेपाल भाषी लोक मेठेङ आउटे यो नि लोक मेठेङ आउपट्टि होला ओसो मेटो चाहिँ वेकलन जनता झाब्रे मना चाहिँपट्टि लोक मट मटिनाइ मेन वेकल चोया भनौँ होला मच मेन चोल मटिनाइ मेन चोल अहिले उल्लिए चाहिँ जागरण मे चोलको वेकल
0: हजुर
1: जागरण समाज जागरण होला मतलब चाहिँ छिम्मा मान्नु गयो जागरण अझ अझ जागरण यो मेन चोल अहिले वेकलन डर्सनी मेन चोलक बुद्ध भजन यो चाहिँ वेकल चाहिँ टुस्क बुद्ध दर्शन पाए प्रभावित वेकल भजन मे वेक ठुलो ठुलो बाल भजन मेटो डु होला उके भजन मेन चोयाडिल राजनैतिक मेन चोयाडिल वेकल क्रान्ति मे होला खाज याजको खै खसी स्यागुली सटैगु ख झी मसिनी झी मसिनी थैगु चिजको भैगु
0: खाल पनि
1: हजुर बाइस हाल्यो खका जे जे भने दुःख वै व्याकरण बराबर ठाइ मलाई ऊ दुखे न मासेक मा हो व्याकरण ठाइ बाइस सालमा छ कि नेपाल भाषा खेल्न पनि त्यसकै दुःख यी गाउँका दुःख यी आठन रेडो नेपाल चन्चनजी रेडो नेपाली हो खला उसलाई चाहिँ नेपाल भाषा
0: समाचार
1: विरुद्ध छौ नेवा खेल्न टरौँ आन्दोलन या त वैशाल साहित्य सम्मेलन चुके चुके ठाडा ठासे दक्षी अङ्क जुल होला तर चाहिँ उसले चाहिँ सम महान कवि जन्म जुल वा क्रान्ति वो सङ्घर्ष वो जनकवि दुर्गा
0: हजुर
1: चोयाले भएको नापन डिल तर अन्ठाल कविता ठाउँ भाषाप्रति होला टस्क चोट लाग भएकोल चाहिँ एकदमै भाषिक जागरण यो ख मला कविता चोया चाहिँ ठा ठासा कविता यहाँकोले ओहो दुर्गा लाग्यो कविता ऊ कविता यहाँनिर लाग्यो मनौटो एप या सम साहित्य सम्मेलन सोभ्यो ढाले जी नाच ठयो नि जीवन दुःख भए छिगो मा भाइ निम्ति न दुःख भए तर ऊ दुःख गमिना गमिना सुख न जन्मेजु होला ऊ वैशाली आन्दोलन भाषिक जागरण ठना बेला अझ पि दुर्गालाल ठेङ्गा पि बुद्ध स्वामी ठेङ्गा पि अझ पि कवि न जन्मजेल जिटो ठा मास हो वैशाली हो आन्दोलन जनकवि दुर्गालाल ठाठे जन जनकवि जु ख होला उसले वेकलन यक्कु यक्कु मेटो निर्माण डुर्गा जी छु सिलसिला अहिले गाना छ वेकलन गजो गजो चोट हेर सिलसिला वेकलन अझ भाषिक जागरण क्रान्तिकारी मेन चुहक अझ विविध विषयले स्वयंपट्टि छ म मतलब चाहिँ कविका सी छिटो सुमा ल वेकलन अझ चोया बिका होला उसले चाहिँ चुया फुमपट्टिका
0: त्यसले चाहिँ कति कि नेपाली भाषा चाहिँ महाकवि लक्ष्मीप्रसाद देवकोटा चुम्बाल वे चुए फुम गर कल्पना वे चुए फुम थे
1: एकदमै महाकवि लक्ष्मीप्रसाद नाम चाहिँ टोटो नयाजु वेको न महाकवि ठो महाकवि होला घुम्ने चाहिँ यसले यसले सोलिदिनु महाकवि चुए फुमपट्टि होला होला वेको न महाकवि लक्ष्मी म चोया मोडी तर सङ्ख्यात्मक रूपमा ठाउँ खस नेपाल भाषा जग निगुली वेक साहित्य कृति चोया डिउडुका खे भाषा चाहिँ निगुली मैको चोया डिउडुका होला खे भाषा न उसले बाँलाको वेकयो अझ वेको अनुवाद न उसले चाहिँ छिगुसी छि निगुली मैको अनुवाद जो डुका ढाले वेकयो चेगुली मैको कृति डु होला वेकलो चाहिँ गुली सक्रियमा सम साहित्यकार गुली सक्रियमा कविपट्टि ठुकेन चाहिँ यहाँ क्य होला उनी चाहिँ नक्तिन ढेठे वेकै विविधता होला नाटककार नकवेक
0: हजुर
1: अहिले वेक चाहिँ साहित्यिक कार्य गैजा जन्म जुल एघार वर्ष डुब्ल्या वेक न कनाट हो टाउपट्टि ख अहिले नापला चाहिँ डबु प्याख किन्यौँ डबु प्याख चाहिँ सुवर्णका चाहिँ सठा चाहिँ डिल्छ जुयाटा चाहिँ ठ्याक्क कुहे पाल खापट्टे नि खाटे कुहे पाल ठ्याक्क सुहाउ खाने अहिले अब मस्ट सुहाउ पिनका पट्टि त सुया हो ढोला रे मिखा लाटर हेपट्टि यहाँनाट्यो का अहिले साँपे नुगले चेपेर सु चाहिँ मिखा तर नुग्ले छेपिट छिटो प्याखमा क्यो आँचीसँग प्याखमा डेकिरहेको अब एघार बाह्र वर्ष डुब मचा चाहिँ आँटे आऊ अहिले पाँचमी जाना चाहिँ वेकल छु प्रेम जीवन चुचुका नाटक चोया मला समाज क्यो भोले टुस्क बालाउने औले नि चाहिँ वेको चाहिँ सिर्जना झुटेपट्टि न्यानडुका के वेक याटो चाहिँ जे छुटाएर गाडा छ टुस्कै बालामा छ म नाटककार नजिया चौका वेकन
0: होला
1: अझ अझम छ चाहिँ वेक चाहिँ विविध विषयले कविता नाटक किन उसले चाहिँ सोहिडियो जुल जु ठन वेक सफुय हैरुजी व सफुय ना गुइन येला ख गुइन येला चो सफु चाहिँ जी हान म्यो कविड बने
0: हजुर
1: आठा च्यालेन्ज ठा
0: लाथे च्यालेन्ज चुनौती
1: त जा जु जु ह्याक को ठजुइ बु अन्त दहे दै पर्व या त जा जु जु ह्याक ठजुईमा अन्त डहे डै पर्व या ख्युसी चुनी गुली उलिहे ठिगु जन डै डुने स्वर्ग या ख्युसी चुनी गुली उलिहे ठिगु जन डै डुने स्वर्ग या खिमिला कुङ्लिसे नगुपुर्च लगे स्वर्ग वखना कोसुया है टटसल ठोइ सन अठे गुली गुली ठोमुटी तालङ गई तट सल थोइ सन अठे गुली गुली ठोमटी तालङ गई सोलिसी धनिसै पोलिसी भनिसै मेन सही गुली स्याट सनि ठुक्ट हे इतिहास प्रगटिया छिगु पलाख स्वयाउँछनि सेङ्की शिवे छु फिङ्की मसगु ग छङ्के डु भटी भटी भौटिक ब ए न ठौँटले बुल्के म फुट छ झिमी सिरी जन या साटिक ज झिमी ज मडुसा पेमसेको न्याने ठट मसी केट छङ्के छुडु झिमी ज मडुसा पेमसेको न्याने ठट मसी केट छङ्के छुडु ठोहे जल ख ठो गु झिमी गु स ठोहे जल ख ठो गु झिमी गु स ठोया चुनी आ न्याना चुनी जाट जाया स्वा होइ चङ्गु झिमिट झिमगु हे नेपामा छङ्गु सटाचीको स्वाजको होइगु नेपा मडगु नेपामा झिमिट झिमगु हे नेपामा झिमिट झिमगु हे नेपामा ल ठुके न ठुके क्रान्ति न ख ठुके चाहिँ हान चाहिँ कविता न उसले बाँड्नुको बुझ्छौँ
0: त्यो गुली साले चोया दिउ
1: ठुके चाहिँ उयो साल बिहाटो डु 83 नेपाल सम्बत 1083 तपाईँले 1746 63
0: 63
1: मतलब चाहिँ घटे खिमिला आकर्षय खिमिला गुलगुली खिउँसी चोनी उसले नगुठिन भयो खिउँ कहाँ ग्याम भयो मलाई ठ्युँ ठासम्म नगु भुइया उयो घाँ ढाट्याउँको भएको ढाले मतलब चाहिँ यहाँको अट्या अत्याचार जीमा मलाई अनन चाहिँ छौ चाहिँ ज उयो ढका अझपट्टि चाहिँ व्याकरण चाहिँ निराश म जो सिकेना चौपट्टि खटो
0: हजुर आथन गर्थे कि वेकमा चोया दिउँ लास्टे जिम त जिग्मुहे नेपामा
1: जाटन जाय सुवा भएको छौजको जातीय सुवा भएपट्टि म जाटन जाय सुवा भए चङ्गु झिम त झिमको नेपामा छङ्गु छौजको सुवा भएकोपट्टि नेपा मटको झिम त नेपा मुवा झिम त झिमको हे नेपामा नेपाल रह्यो मटलो चाहिँ जात जात ट्याउपट्टि छौ चाहिँ के भो खेपामा
0: क्रान्तिकारी चिनाखे जुल
1: एकदमै
0: 63-64 वर्ष
1: आफ्नो कविता नहुले डुहान त भ्यङ्ग

0: तर वेकैको बेटा अनबारी आउट गाले जे
1: अनमाद लमगु
0: अजौपटि ज्वलापटि अजौ डेफु आवो चाहिँ जेसा उके बारन सिकिजु नि जि छक टाइम अफ गा अनकिन रिपिटेशन या भाव डुपटि अजौ उलियन छले जुबटि सेन्डुट गाराल आशा दुना दायो प्रभाव अर्चोन जिफु होला
1: प्राध्यापक डाक्टर हिमांशु थापा चुयादिबटि थुमे
0: प्रभावित मनुख नेपाल भाषामा प्रेमिका
1: नेपाल भाषा नै एकदम सहजी
0: जिरा वे कयो उपहे जागरण कविता जित प्रभावित जो कारण होइन
1: अहिले
0: जागरण चाहिँ छि दुःख न भो कवे कलन
1: दुःख
0: वे कलन दुःख न उल्य भो होला आ कहीँ छङ्के छगुहरूका नेवाटेके न्याउका छङ्के छगुओ
1: छङ्के
0: छगुहरूका नेवाटेके न्याउ होइन
1: त्यसले चाहिँ नेवा त नेपा नेवा प है मोलो ढाडा सुना
0: कविता छुट्याए नेवा गोठौँ गनवन छैङ्के उग जिगि जिगि ज नेवा या नेवा गोठौँ गनवन छैङ्के उग जिगि जिगि ज नेवा या गो व हिगो ठुक स्वर्ग स्वम छिमी पुर्खा ओम नेवा या गो व हिगो ठुगु स्वर्ग स्वम छिमी पुर्खा या ओम नेवा या छिमी पुर्खा ओम नेवा या गो उलि हँ ड्य जिगि जिगि चोपी गो व लुपौ डुगु डे ग गो उलि हँ ड्य जिगि जिगि चोपी गो व लुपौ डुगु डे ग गो न्याङ्क लु गजुलि छलल लख गु गो व लुफे डुगु स्वर्ग गो गो व लुफे डुगु स्वर्ग गो गो व सझा छे चुक नने बाहा गो व लुह हिटी गो व सट सत्य सनातन ज्वलह डनिगु शुभ सन्ध्या या गो व टुट गो व नख गो मेला पर्व लसताया मुस गोटी गो शोक पिनेन जीवन भएगु गो व टेलसी जागु निगो नेवा गोठौँ घनौन छैङ्के उगु जिगि जिगि ज नेवा या गो व हिगो ठुक स्वनिग स्वम छिमी पुर्खा ओम नेवा या गो गो ठौँ गनौन छैङ्के उगु जिगि जिगि ज नेवा या हेलो वेकलम नेवाट डेना छ नैपट्टि सङ्केत छैङ्के मन्ट नेवा मन्ट गो छिम पुर्खा अझौपट्टि पौरख अझौ सम्पदा गनौन नेवाट त ठन चौठो नि होला नेवा छ चाहिँ गौरव जगत्ता कहाँ छुया छ्याङ्के छ मन्टका छिटो हेर्नु ठना चाहिँ कविता ख भएकोल सरकारे र जग बुवा बिहा मटी सरकारे र जग आक्रमण न मटी ठम ठट आक्रमण यहाँ चौन्डुको
1: सामाजिक जागरण
0: जागरण
1: हजुर
0: मलाई शिव कमजोर चाहिँ व्याकर उसलाई चौका ठो कविता वाटे चौन्डुका
1: हजुर हामीले थो बुल्न चाहिँ ठाउँ खुब नेपु चाहिँ नेवादी चिनाएको छप्लो छिउ ओरिजिनल चिनाएकप्रति चाहिँ श्रद्धाञ्जली बिचाएका छिँ चाहिँ नेवादीलाई एकदमै त्यो रेड नेपाल पाखेँ आछि त सुभान माछा आएको छ एकदमै शुभारम्भ छिँ चाहिँ चाहिँ नातिलाई यो कोही आठो थो विशेष खुलाबले थो गुल्न छिँ नेवादी ल छौए लसे चाहिँ ओ नाचौँ जिकन थो लेट छु धाई थो ले वेक युए थगुप्टी नुगु पयु लेख या छुख छु धाई थुट
0: वेकल गुल्न चुयाडी छन्डका
1: हजुर
0: छन्ड चुयाबले अरिजी होला अलि जिटन गुल्न राजभाइ छ दुर्गलाले प वठाइका
1: एकदम
0: होला प वठाइ आखिर आउँछु वेकले शिष्य न ख कल स्वाभाविक रूपमा
1: गयो
0: ऊ प वठाउले चाहिँ छोछु राछा ऊ ठासाका ठासा
1: ठासा
0: रे छन्ड
1: छन्ड
0: वे छन्ड वेकलन चोइ झिन चोइ वे छन्न वेकलन पनि झिन पनि अरिजियाचन तर चाहिँ डुकेको स्व लगाएर छन्डे न लेट हेर्दै ले पापा भना चाहिँ डुका
1: ल्याला
0: वेकल छन्ड रे सुङ्गुको ठाउँ डुका होला छौ चाहिँ ठौ ठुलो छन्द कि ऊ छन्दै त चाहिँ छिसो बार्निक छन्द रहे क्या ऊ बार्निक छन्द रह्यो ठन्डा लग रस्व ठन्डा लग दीर्घ मलाई ठन्डा लग जिए मारे

0: डेप्युटी डुका हल्मियो म्याट्रिक डेप्युटी रस दीर्घ सुयाचनमा तर ल्याख्याले मात्र बराबर जीमा मात्र मात्रा ल्याखे छगु आँख गर्न ल्याखे होला मात्र नमा वर्ण आँख नमा तर मात्र आँख गरेको ल्याखे होला गठिक चाहिँ छन् छौ चाहिँ ढा ठो सही ढापटिका होला व्याकरण चाहिँ सही ढापटी ठो चाहिँ छ रस छ दीर्घ ठो यी खुसी अजागु न मुहुर्त चिगी ह खनि किल्याउ हे मिखागु कि छगु विचित्र जडनी सहिद ल हो सही जाँसै छ न माखनि न बौखनि न क्या कला न म्याखनि मख मख ठपा सक कि ठके ठ टकटनि ओहो वो ई वो छिन छा मिलिक सा वो टिक्स नचा घुकी कि वो स्वदेश या फगट को कुई सिख खनि बुठनु हुट्यङ बान ठे वो उग्रमा हवावने अले टुप को छुई बुना वो मुक्त ट्याङ हेलाचनि अले टुप को छुई बुना वो मुक्त ट्याङ हेलाचनि सहित यो बारे चाहिँ आठुके नाटे मना छोड ठोठोनो बार्ने के लाग्ला ठरे चाहिँ ठन्डे लान्छौँ कार्नयाना छौठे चौँ तर फुक्क पाठले हरेक छन्डे होला टाउको मसी छन्ड ड्याजु नि ठुके त्यही छ
1: हजुर त्यहाँले चाहिँ गतकी दुर्गालाल श्रेष्ठपट्टि चि चिनाख वेक्ल न्यौवादी रङ्गा या त वेक्ल चाहिँ चिनाख या त चाहिँ झे निनेवी भाजमेज त वेक्ल चाहिँ न्यौवथे छिन न्यौव्या चुनादी गुदु अहिले वेक्ल न्यौव्यादी सान छि न्यौव्यादी सान छौ चाहिँ जुरुकको जुरुक फेटना चोपी जुरुक जुरुक दना चोपी चाहिँ न्यौने हुना चाहिँ आ छुए यामली खला आफ्रिज दनिए माली खला दिनाजुक मजल फेटनाजुक मजल धैको ठन एकदम सामाजिक जनचेतना फैले यागु पनि कथन ज्याचुङ्गु दु आ थो विशेष छुध्यादी वेक युपट्टि थो जागर युपट्टि चिनाको पाहे जे नेपामी जनता गुल्तक प्रभावित जुगुदु वेक न सुयादी गुरु मगस गुल्तक पुना चुङ्गु दु
0: ठाउँ मुख ठाउँ चाहिँ अनि बमा जिम्मा गुरु जनकल्ला जन जन दुर्गल्ला श्रेष्ठ बारे चियाचुन वेको पाख्या चाहिँ सेका क्यामा हो छत्रजिटो जिटो ढामास्टु भयो
1: हजुर
0: होला वेको ल वेको ल वेको ल ठुलो छिटो ज्ञान बेलजी छिगु मा भाटे छिउ ज्यान ख छिउ पासे लागि छिपी न्याउने माटका वेको ल चाहिँ 11 वर्ष नठाउमा मा भाइ लागि जीवन पाँडेल उके वेको पाख्ने शिक्षकामा सिटाठे नेवाजिया नेवा भाइ लागि चिसन ठाठे दुर्गालाल लुमङका छि पासे लागि चिसन छु यामा अठे वेको ल चाहिँ साहित्य सिर्जन यान्डिल साहित्य सिर्जन यपि गुल्लु गुल्लु तर वेक बाहेक सुसिर्जन सेका क्या मार्का राज साहित्य जनता लागि ख अझ जनता लागि जमुखु जनता परिवर्तन लागि ख साहित्य देश लागि ख भिङ डे मतलब देश निर्माण याउ लागि ख ढोका चाहिँ वेक ल साहित्य सिर्जन यन्डेल उकि वेक बाहेक शिक्षा वे शिक्षा क्या कि साहित्य चिसँग राष्ट्रिय लागि साहित्य निर्माण या छिगो भाषा उन्नति लागि समाज उन्नति लागि साहित्य निर्माण या ढैपट्टि चाहिँ चिसँग चाहिँ वेक पाएँ शिक्षकै होला अहिले चाहिँ साहित्य साहित्यकार छ भने त मतलब चाहिँ मेरो फुक्क ट्याग्यामा गठे गौतम सिद्धार्थ मतलब चाहिँ घोटोमा चाहिँ फुक्क ट्याग्या ठान्डो वेकल न एक ट्याग्या डुका वेकल एक ट्यागेन मुक्क हे साहित्य सुठे डसा साहित्य बनी ड्यसा साहित्य उले वसा साहित्य ठाठे साहित्यिक संसम बाला साहित्यकार जी त ठाठे दुर्ग लाल ठे तपस्यामा वह चाहिँ जी वेको जीवन पाएँ सेका कया
1: हजुर आ चिगो यी न लगभग 2 या 3 मिनट जो बाग्दने छि छपु आफ्नो कविता छपु छि न्यवादी फै अहिले चिगो पनि ज्याजो न कोचाए सङ्गु दु छु दु वेकपट्टि कविताउपट्टि आ छपु
0: उपिए छि जाँटिटे ठगुने
1: हजुर
0: होला अझपट्टि न डु होला आज छपु वेकयु चाहिँ छपु ठ भने उपेक्षित जाँटिटेपट्टि छपु मेन तर ठो चाहिँ ताको चाहिँ नि ठो पनि मुक्त होला
1: हजुर
0: छक्कु छक्कु जुन चाहिँ न्यानुपट्टि छक्कु चाहिँ मुख वेक समर्पित जाने छक्कु चाहिँ लास्ट ठाउँ उर्का कनी होला नेपा डेया गौरव स्वाख नेपा डेया गौरव स्वाख झिमव जनकर्बी दुर्गा लाल नेपा डेया गौरव स्वाख झिमव जनकवि दुर्गा लाल वैगो अमर कविताया गर्वे वैगो अमर कविताया गर्वे वैचन स्वाठेन हु नेपाल वैचन स्वाठेन हु नेपाल झिमव जनकवि दुर्गा लाल झिमव जनकवि दुर्गा लाल
1: हजुर आफु छिमा पनि छोटाजा छु दस ध्यादिस छियो यी न खुच्याङ्गो धन प्राधिक भाषा चाहिँ छ त जानकारी बिहा दिङला छि ध्यादि फै
0: जि द टमसे ढाई राजभाइ छङ्ग कठ श्रद्धाञ्जली पङ्क्यु जनकवि दुर्गा लक्ष्मी शिष्य दुर्गा ठाई अले जि ठा झिट व्याकरण लाजो जौँ साहित्य व्याकरण चाहिँ सृजना या सेना डिल झि म्यौ छुया मखु व्याकरण केना डिउ साहित्यिक नपि जिउ जीवन डटले
1: झ्याउने
0: ठुयाजेको व्याकरण श्रद्धाञ्जली
1: हजुर यज्ञको सुवादु थन्तक झाया चाहिँ झिसेँ विशेष कथा चाहिँ मधुमा दुर्गा श्रेष्ठबारे निन्कनी लिसेँ व्याकरण चुयादिको दिएँ साहित्यिक छिए न्याल यज्ञको सुवा दिशा छिए निनामी बाजमेचमी छिगो यी कोच्या ढुङ्गो हुने जिज्याजो न्याकाम उपेश मर्जन प्या सुभा
0: काँचो पाहन उपेशजी वरेड नेपाल यक्को यक्को सुभा
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
5: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौँ
6: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
7: नमस्कार हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ प्राविधिक सहकर्मी धर्मपाल प्रसाद सुधीर मिश्र पुष्परत्न वज्राचार्य उद्घोषक म गणेश थापा यसबेला साँझको 5 बज्नै लाग्यो अब सुन्नुहुनेछ समाचार

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1118 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 45 जना, नुवाकोटमा 155 जना, धादिङमा 59 जना, चितवनमा 348 जना, गोर्खामा 66 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 217 जना र नवलपरासी पश्चिममा 190 जना गरी 1118 जनाको शव फेला परेको हो। फेला परेको शवहरूमध्ये 1117 लास जाँच मुजुलका सम्पन्न भएको छ भने 95 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हालसम्म 174 महिला, 257 पुरुष र 438 नखुलेको गरी जम्मा 869 शव व्यवस्थापन माटो मुनि सुरक्षित गरिएको छ। साथै पहिचान नभएको 911 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। प्रतिनिधि सभाको आजको बैठकमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित भएको छ। बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुँदै सभामुख टोलप्रसाद अर्यालले सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज उद्धार, घाइतेको उपचार तथा पुनस्थापनाको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन समेत दिनुभयो। सभामुख अर्यालले जलवायु परिवर्तनका कारण नेपालले वर्षेनी ठूलो क्षति बेहोर्दै आएको उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनबाट सृजित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले स्पष्ट र बलियो आवाज उठाउनुपर्ने बताउनुभयो। यसअघि आजको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका संसदीय दलका उपनेता गणेश पराजुलीले सङ्कटका बेला भएका कमजोरीलाई स्वीकार गर्दै सरकार नागरिकको जीवन रक्षाका लागि लाग्नुपर्ने बताउनुभयो। विपदको समयमा भएका कमी कमजोरी लुकाउन खोज्दा भएका प्रयासहरूको समेत अवमूल्यन हुने उल्लेख गर्नुहुँदै उपनेता पराजुलीले आफूसँग भएका स्रोत साधनको परिचालन गरेर मात्र राज्यको जिम्मेवारी पुरा नहुने बताउनुभयो। यस्तै बैठकमा नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धार भइरहेको ढिलाइ अमानवीय र गम्भीर कमजोरी भएको बताउनुभयो। नेता आङदेम्बेले खोज तथा उद्धारमा सबैभन्दा खड्गिएको विषय नै सुरुङभित्र फँसेका नागरिकको उद्धार भएकाले यसमा हरसम्भव उपायहरू अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा नेकपा एमालेको संसदीय दलका नेता रामबहादुर थापाले सरकारले आफ्ना योजना र प्रगतिबारे संसदलाई निरन्तर जानकारी गराउन माग गर्नुभयो। पार्टीका तर्फबाट विपद व्यवस्थापनका लागि विभिन्न सुझाव पेश गर्नुहुँदै नेता थापाले प्रधानमन्त्रीले आफ्नो काम गर्ने एकाङ्की शैली त्यागी संसदप्रति पूर्ण उत्तरदायी बन्न र सङ्कटको सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन सुझाव दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपदको सामना गर्न तिनै तहको सरकारबीच समन्वय हुनुपर्ने बताउनुभयो। संयोजक प्रचण्डले खोज तथा उद्धारका लागि सरकारले सेना परिचालन गरे पनि जनपरिचालन गर्न नसकेको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भदौ 18 गते दिउँसो 1 बजे बस्नेछ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत परियोजनामा कार्यरत कर्मचारीका परिवारका सदस्यलाई भेट गर्नुभएको छ। आज मन्त्रालयमा परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्दमा व्यक्त गर्न नसकिने बताउनुभयो। खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र तक्षे जनशक्ति प्रविधि र उपलब्ध स्रोत साधन परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। उद्धार प्रयासमा प्रविधि, दक्ष जनशक्तिकी र स्रोतको कुनै कमी हुन नदिएको स्पष्ट पार्दै मन्त्री श्रेष्ठले एक सातासम्म पनि अपेक्षित परिणाम प्राप्त हुन नसक्दा चिन्ता बढ्दै गएको बताउनुभयो। त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौँ हेटौँडा जोड्ने वैकल्पिक मार्गको नयाँ रूट तथा कार्यतालिका सार्वजनिक गरिएको छ। बर्सातको समय र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रूट निर्धारण गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट हेटौँडाका लागि छुट्ने साना सवारीका लागि फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदीको रुट कायम गरिएको छ। त्यस्तै हेटौँडाबाट काठमाडौँ छुट्ने साना सवारी भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै काठमाडौँ प्रवेश गर्नेछन्। यसै गरी ठुला तथा मालबाग सवारी काठमाडौँबाट चापागाउँ, भट्टेडाँडा, ठिङ्गन हुँदै हेटौँडा करोडा पुग्नेछन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार भएकेसन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि #1415# गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अफगानिस्तानमा एकै दिनमा 1,750 जनाभन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृभूमि फर्किएका अफगानको आधिकारिक रेडियो तथा टेलिभिजन आरटिएले जनाएको छ। तीमध्ये 1,449 जना पाकिस्तानबाट फर्केका छन् भने बाँकी 306 जना इरानबाट फर्केका हुन्। अफगानिस्तानमा विदेशमा बसोबास गर्ने अनुमानित 60 लाख नागरिकहरू छन्, जसमा अधिकांश इरान र पाकिस्तानमा रहेका छन्। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई केही बेर सुनाउँदैछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका स्वदेश गानहरू। पहिलो स्वदेश गान सुनाउँछौँ, द्वारिकालाल जोशीको स्वर, प्रकाश गुरुङको रचना हो भने सिके रसाइलीको सङ्गीतमा।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूले सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका स्वदेश गानहरू। स्वदेश गान सुनाइरहेका छौँ, विभिन्न कलाकारहरूले स्वर दिनुभएको, सङ्गीत भर्नुभएको र रचना भर्नुभएका यी स्वदेश गानहरू सुनाइरहेका छौँ। आज ठ्याक्कै एक हप्ता भयो हामीले बाढीको जुन जोखिम भोगेको, गत भदौ 10 गते बुधबार बिहान आएको भीषण बाढी, जुन रसुवाको भोटेकोसी नदीमा आएको बाढी पछिको राहत उद्धार कार्य अझै पनि जारी छ। जब विपदको जोखिमको हामीले सामना गरिसकेपछि हामीले एकअर्कासँगको आत्मीयता, एकअर्कासँगको सहकार्य, एकअर्कासँगको सहकार्यले गर्दा हामी अगाडि बढ्न सक्छौँ। विपदको जोखिम कति बेला आउँछ त्यो पूर्व जानकारी हुँदैन, त्यसैले विपदको समयमा विशेष गरी पूर्व सूचनाहरूको बारेमा जानकारी राखौँ। विशेष गरी सरकारी संयन्त्रहरूले, सरकारका आधिकारिक निकायहरूले आधिकारिक स्रोतबाट आएका सूचनाहरू, पुष्टि भएका सूचनाहरूलाई ध्यानपूर्वक सुनौँ, हेरौँ, पढौँ र ती सूचनाहरूले भनेको कुरालाई मनन गरौँ, अनावश्यक सूचनाहरूको पछि नलागौँ। अझै पनि वर्षा भइरहेको छ देशका विभिन्न ठाउँमा, यो बर्खाको समय छ, कहीँ कतै अझै बाढीको जोखिम रहन सक्ने, पहिरोको जोखिम रहन सक्ने, डुबानको जोखिम रहन सक्ने सम्भावना कायमै छ। त्यसैले सरकारका अथवा सम्बन्धित निकायका आधिकारिक सूचनाहरूलाई अनुसरण गरौँ, ती सूचनाहरूलाई बुझौँ र सम्प्रेषण गरौँ। अनावश्यक हल्लाको पछि, अपुष्ट सूचनाको पछि लागेर सूचना, गलत सूचना प्रवाह गर्ने, सम्प्रेषण गर्ने काम नगर्न हामी यताबाट यहाँहरूलाई आग्रह र अनुरोध गर्छौँ। जुन रसुवाको भोटेकोसीमा आएको बाढीपछिको उद्धार, खोज उद्धारको कुरा अझै जारी छ, राहतको कुरा अझै जारी छ। सरकारले आफ्ना सबै संयन्त्रहरू परिचालन गरेर जति सक्दो छिटो उद्धारको कुरा, खोज उद्धारको कुरा, राहतको कुरा अगाडि बढाइरहेको छ। यो अगाडि बढाइरहेको कार्यमा तपाईँ हामी आफ्नो क्षेत्रबाट, आफ्नो ठाउँबाट सहकार्य गरेर, एउटा सहकार्यले विपदको जुन खालको जोखिमलाई हामी अलिकति भए पनि कम गर्न सक्छौँ, विपदको जोखिमलाई न्यूनीकरण गर्नतर्फ तपाईँ हाम्रो पनि सहकार्य, तपाईँ हाम्रो पनि सहयोगको खाँचो रहन्छ। त्यसैले म यहाँहरूलाई आग्रह र अनुरोध के गर्न चाहन्छु भने, विपदको यो जोखिमको सामना गरिरहेको समयमा तपाईँ हामी पनि मिलेर सहकार्य गरेर विपदको जोखिमलाई अलिकति भए पनि न्यूनीकरण गर्नेतिर, विपदको जुन जोखिममा परेका नागरिकको उद्धार गर्ने कुरा, राहत वितरण गर्ने कुरा र उहाँहरूलाई पुनर्स्थापना गर्ने लगायतका कुरामा पनि आफ्नो ठाउँबाट सहयोग गर्न, आफ्नो ठाउँबाट जे जति सहयोग हुन्छ त्यो सहयोग दिनको लागि, सहयोग गर्नको लागि हामी यताबाट आग्रह र अनुरोध गर्छौँ। विपदपछि मनमा धेरै त्रासहरू उत्पन्न हुन्छ, घरबार विहीन हुनु परेको पीडा, त्यसै गरी आफन्तजन र आफ्नो मान्छे गुमाउनु परेको पीडा मनमा हुन्छ। त्यस्तो बेला झन् आफू व्यक्तिगत रूपमा पनि झन् जोखिम उत्पन्न हुन सक्छ। यदि मनमा निराश छ, कसैसँग आफ्नो मनको कुरा बाँड्न चाहनुहुन्छ, चुपचाप नबस्नुहोस्। तपाईँको जीवन अमूल्य छ र तपाईँका कुरा सुन्न हामी तयार छौँ, अथवा हाम्रा सरकारी निकायहरू तयार छन्, सम्बन्धित निकायहरू तयार छन्। मनोसामाजिक परामर्शका लागि 1166 नम्बरमा यहाँहरूले फोन गरेर यहाँहरूलाई परेको, यहाँहरूलाई अप्ठ्यारो परेको कुराको जानकारी दिएर यहाँहरूले सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी स्वास्थ्य सम्बन्धी परामर्शका लागि यहाँहरूले 1115 फोन गरेर पनि सम्बन्धित निकायमा यहाँहरूको गुनासो पुग्नेछ, यहाँहरूको धारणा पुग्नेछ। त्यो सहकार्य सम्बन्धित निकायहरूले यहाँहरूसँग गर्नेछन् र यहाँहरूले त्यो स्वास्थ्य सम्बन्धी जिज्ञासा, चासो पनि यहाँहरूले राखेर सहयोग लिन सक्नुहुनेछ। बालबालिकाको उद्धार, संरक्षण तथा परामर्शका लागि 1098 अर्थात् 1098 फोन गरेर पनि यहाँहरूले आफ्नो बालबालिकाको उद्धारको कुरा, संरक्षणको कुराको लागि पनि यहाँहरूले परामर्श, सहयोग लिन सक्नुहुनेछ। एउटा फोनले मन हलुका हुन सक्छ, आशा फर्किन सक्छ, जीवन जोगिन सक्छ। यो विपदको समयमा सबैभन्दा बढी जोखिममा पर्ने भनेको
अपाङ्गता भएका, शारीरिक रूपमा अपाङ्गता भएका नागरिकहरू, त्यसै गरी बालबालिकाहरू, ज्येष्ठ नागरिकहरू विशेष गरी विपदको जोखिममा झन् बढी उहाँहरूलाई संरक्षण दिनुपर्ने, उहाँहरूलाई सुरक्षित ठाउँमा राख्नुपर्ने आवश्यकता हुन्छ। त्यसैले त्यतातिर पनि यहाँहरू आआफ्नो तर्फबाट सहयोग गर्न, आआफ्नो तर्फबाट सहयोगी हातहरू अगाडि फैलाउनको लागि हामी यहाँहरूलाई आग्रह र अनुरोध गर्छौँ। यहाँनिर एउटा अर्को स्वदेश गानेहरूलाई सुनाउँछौँ, कोइली देवी, शान्ति थापा, शान्ति थापाको स्वर सुनाउँछौँ, भैरव नाथ रिमालको रचना हो भने कोइली देवीको सङ्गीतमा।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका स्वदेश गानहरू। स्वदेश गान सँगसँगै हामीले यहाँहरूलाई आग्रह अनुरोध पनि के गरिरहेका छौँ भने यो बर्सातको समय हो, बर्सातको समयमा विभिन्न ठाउँहरूमा कहीँ धेरै कहीँ मध्यम र कहीँ थोरै पानी परिरहेको छ, धेरै थोरै जे जति मात्रामा भए पनि बर्सातको समयमा पहिरोको जोखिम, बाढीको जोखिम र डुबान र कटानको जोखिम पर्ने गर्छ। त्यो समयमा विशेष गरी हामी सावधानी अपनाउनुपर्छ। अस्ति भर्खरै भदौ 10 गते जुन खालको हामीले अकल्पनीय रूपमा बाढीको जोखिमको सामना गऱ्यौँ, थुप्रै हाम्रो भौतिक संरचना सँगसँगै हजारौँ मान्छेहरूलाई, हजारौँ नागरिकहरूलाई, हजारौँ आफन्तजनहरूलाई, हजारौँ आफ्ना दाजुभाइ दिदीबहिनीहरूलाई गुमाउनु पर्यो। अकल्पनीय पीडाको यो क्षणमा छौँ हामी। अझै पनि हामीले थुप्रै मान्छेहरूको खोज उद्धारको क्रम जारी छ। अझै धेरै जसो नागरिकहरू हराइरहनु भएको छ। अझ भौतिक संरचनाको कुरामा जुन खालको जोखिम हामीले त एकदमै ठुलो भोगेका छौँ, त्यसै गरी रसुवा, नुवाकोट, दादिङ लगायतका जिल्लामा विशेष गरी जुन सडक सञ्जालको सम्बन्ध विच्छेद भएको छ, अहिले त त्यो अलिकति अस्थायी रूपमा पनि सडक सञ्जाल जोडिएको छ। अझ थुप्रै खालको जोखिम हामीले जुन भोगिरहेका छौँ, यो हामी निकै योभन्दा अगाडिका भनौँ न योभन्दा अगाडि अथवा योभन्दा अगाडिका वर्ष विगतका वर्षहरूमा भोगेको जोखिमभन्दा निकै ठुलो खालको जोखिम जब हामीले अस्ति भर्खरै भोग्यौँ, त्यो जोखिमको जुन खालको क्षतिपछिको जोखिम, जोखिमपछिको जुन खालको उद्धारको कार्य अझै जारी छ, यो पीडा, यो दुःखको क्षण देशैभरि छ। पूर्व, पश्चिम, उत्तर, दक्षिण हरेक क्षेत्रतिरबाट सहयोगी हातहरूले सहयोग गरिरहनु भएको छ। विभिन्न सङ्घ संस्थाहरू, सरकारका विभिन्न संयन्त्रहरूले निरन्तर रूपमा रात दिन नभनेर एउटा सहकार्य गरेर, एकअर्कासँग सहकार्य गरेर, तिनै तहका सरकारको समन्वयमा जे जसरी अहिले उद्धारको कार्य, खोज उद्धारको कुरा, त्यसै गरी राहतको वितरणको कुरा, त्यसै गरी जुन विस्थापित परिवारलाई पुनर्स्थापना गर्ने लगायतका कार्यहरू अगाडि बढिरहेका छन्, जुन विपदको जोखिममा परेका नागरिकहरू हुनुहुन्छ उहाँहरू अहिले खुल्ला स्थानमा अथवा सार्वजनिक ठाउँमा बसोबास गर्दै हुनुहुन्छ, रात कटाउँदै हुनुहुन्छ, दिन घटाउँदै हुनुहुन्छ। जुन सार्वजनिक ठाउँमा विशेष गरी बसिरहँदाखेरि थप सरुवा रोगको जोखिमहरू निम्तिन सक्छ, किनभने धेरै मान्छेहरू, धेरै नागरिकहरू एउटै ठाउँमा अथवा एउटै भवनमा, एउटै सार्वजनिक ठाउँमा बस्नुपर्ने हुन्छ र त्यहाँ शौचालयको पर्याप्त मात्रामा सुविधा हुँदैन, नहुन सक्छ। त्यसै गरी यो विपदको बेला अझ खानेपानीको अलिकति ठुलो समस्या पर्न सक्छ, किनभने त्यसै पनि विपदको जोखिमले हाम्रा भौतिक संरचना सँगसँगै खानेपानीका मुहानहरू, खानेपानीका धाराहरूमा विशेष गरी क्षति पुर्याइरहेकै हुन्छ। त्यसैमा झन् विपदको जोखिममा विभिन्न खालका सङ्क्रामक रोगहरू फैलिन सक्ने, विशेष गरी झाडा पखाला, हैजा लगायतका पानीजन्य रोगहरूको जोखिम बढ्न सक्छ। यस्तो बेला विशेष गरी सावधानी अपनाउन पनि हामी आग्रह र अनुरोध गर्छौँ। विपदको समयमा स्वास्थ्य जोगाउँ, खानेपानी सरसफाइमा विशेष ध्यान दिउँ। बाढी, पहिरो वा अन्य विपदपछि दूषित पानी र कमजोर सरसफाइका कारण झाडा पखाला, हैजा लगायत पानीजन्य रोगको जोखिम बढ्न सक्छ। त्यसैले आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न निम्न कुराहरूमा ध्यान दिन पनि हामी आग्रह गर्छौँ यहाँहरूलाई। उमालेर शुद्ध गरिएको पानी मात्र पिउँ। शुद्ध पानी सफा र छोपिएको भाँडामा राखौँ। पानी निकाल्ने भाँडा सधैँ सफा राखौँ। सडे गलेका बासी वा फोहोर खानेकुरा नखाउँ। खाना पकाउनु अघि, खाना खानु अघि, शौचालय प्रयोग गरेपछि र बालबालिकाको दिशा धोएपछि साबुन पानीले राम्ररी हात धोऊँ। त्यसै गरी दिशा पिसाब शौचालयमै गरौँ र बालबालिकाको दिशा पनि सुरक्षित रूपमा व्यवस्थापन गरौँ, जसले गर्दा हामीलाई सरुवा रोगहरूको लाग्नबाट जोगाउन सक्छ। फोहोरलाई निर्धारित स्थानमा छुट्याएर उचित तरिकाले व्यवस्थापन गरौँ। यस्तो बेला फोहोरले पनि विभिन्न खालका रोगहरू, सङ्क्रमणहरू फैलाउन सक्ने सम्भावना रहन्छ। त्यसै गरी खोक्दा, आँछिउ गर्दा सफा कपडाले नाक मुख छोपौँ।
आफूमा भएको अरूमा नसरोस् अथवा आफूमा केही त्यस्तो खालको सरुवा रोग जन्ने सङ्क्रमण हुनसक्छ, एकजना व्यक्तिमा हुनसक्छ, त्यो व्यक्तिले हाँस्यु गर्दा अरूमा नसरोस् भन्नको लागि पनि खोक्दा वा हाँस्यु गर्दा सफा कपडाले नाकमुख छोपौँ, ज्वरो हैजा झाडा पखाला जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौँ, नजिकको अथवा आफ्नो नजिकको वडा कार्यालय अथवा नजिकको संयन्त्रसँग समन्वय गरौँ, स्वास्थ्य सम्बन्धी समस्या जानकारी वा सहयोग आवश्यक परे निःशुल्क हेल्पलाइन 1115 सम्पर्क गर्न पनि यहाँहरूलाई हामी आग्रह र अनुरोध गर्छौँ। विपदको यो जोखिम छ, जोखिमको समयमा विशेष गरी निश्चित स्वार्थपूर्तिका लागि निश्चित स्वार्थको लागि मान्छेहरूले विभिन्न खालका अफवाहहरू फैलाउन सक्छन्, हल्लाहरू चलाउन सक्छन्, अनावश्यक सूचनाहरूलाई बढावा दिन सक्छन्। त्यो विशेष गरी पछिल्लो समय जसरी न्यू मिडियाको विकास तीव्र गतिमा भइरहेको छ, अझ विशेष गरी सामाजिक सञ्जाल अन्तर्गत फेसबुकको जसरी प्रयोग बढ्दो क्रममा छ, हामीहरू विकासोन्मुख देश नेपाल जस्तो विकासोन्मुख देशमा जसरी सूचनाहरूको प्रभाव छिटो छरितो गर्ने जुन मनसायले गलत सूचनाहरूको प्रभाव पनि बढिरहेको देखिन्छ, ती गलत सूचनाहरूको पछि नलागौँ। गलत सूचनाले तपाईँ हामीलाई झन विपदको जोखिममा झन नुनचुक छर्ने अथवा झन हामीलाई पीडा दिने काम गर्छन्। विपदको जोखिमलाई न्यूनीकरण गर्न अथवा विपदबाट बच्नको लागि सूचना सबैभन्दा नजिकको साथी हो अथवा सारथी हो। सही सूचनाले अथवा सही जानकारीले तथ्यगत जानकारीले त्यो सूचनालाई तथ्यगत रूपमा पुष्टि गरेको सूचना हो भने त्यसले हामीलाई हाम्रो जीवनमा हाम्रो सही तरिकाले सूचना प्रभाव भएको खण्डमा त्यो विपदबाट हामी आफू जोगिन सक्छौँ, आफ्नो समाजलाई आफ्नो घर परिवारलाई जोगाउन सक्छौँ। तर त्यही सूचना गलत भइदिएको खण्डमा थप हामीले विपदको जोखिमको सामना गर्नुपर्ने हुनसक्छ। त्यसैले यहाँहरूलाई आग्रह र अनुरोध हामीले बारम्बार के गरिरहेका छौँ भने विपदको यो जोखिममा सबैभन्दा पहिला आफू सुरक्षित रहनुपर्छ, आफ्नो घर परिवारलाई सुरक्षित राख्नुपर्छ। समय समयमा सरकारी संयन्त्र मार्फत सम्बन्धित निकाय मार्फत आधिकारिक निकाय मार्फत प्रवाह गरिएका सम्प्रेषण गरिएका सूचनाहरूको पछि लागौँ, त्यो सूचनाहरूलाई नजिकबाट हेरौँ, नजिकबाट बुझौँ, नजिकबाट पढौँ, नजिकबाट सुनौँ, त्यो सूचना अनुसार आफ्ना सूचनाहरू आफ्नो धारणाहरूको निर्माण गरौँ, अनावश्यक सूचनाको पछि नलाग्न हामी यहाँहरूलाई अनुरोध गर्छौँ। रसुवा जिल्ला भोटेकोसीमा आएको बाढी सम्बन्धी सहयोग खोज उद्धार राहत तथा जानकारीका लागि निम्न नम्बरमा सम्पर्क गरेर पनि यहाँहरूलाई सहयोग लिन सक्नुहुन्छ, यहाँहरूले सहयोग माग्न सक्नुहुनेछ। नेपाल प्रहरीको 100 नम्बर अथवा 100 फोन गरेर पनि यहाँहरूले अप्ठ्यारो परेको खण्डमा सहयोग लिन सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी यहाँहरूलाई कुनै अप्ठ्यारो पर्यो, कहीँ स्वास्थ्य संस्था पुग्नु पर्यो भने अथवा अप्ठ्यारो परिस्थिति सिर्जना भयो भने एम्बुलेन्सको 102 फोन गरेर पनि यहाँहरूले सहयोग लिन सक्नुहुनेछ। हामीले अघि भने जस्तै यहाँहरूलाई कुनै स्वास्थ्य सम्बन्धी समस्या देखियो, स्वास्थ्य सम्बन्धी कुनै जानकारी लिनु पर्यो भने 11-15 नम्बरमा फोन गरेर पनि यहाँहरूले जानकारी लिन सक्नुहुनेछ। त्यसै गरी हेलो सरकारको 11-11 नम्बरमा पनि फोन गरेर यहाँहरूले अप्ठ्यारो परेको खण्डमा जोखिम परेको खण्डमा यहाँहरूले सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी गृह मन्त्रालयको कल सेन्टर 11-12 नम्बरमा पनि सम्पर्क गरेर यहाँहरूले सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी विपदको उद्धारको आवश्यकता परेको खण्डमा यहाँहरूले 1-2-3-4 नम्बरमा फोन गरेर पनि यहाँहरूले सहयोग लिन सक्नुहुनेछ। यहाँहरूको गाउँठाउँ यहाँहरूको गाउँठाउँमा अथवा यहाँहरूको बसेको क्षेत्रमा कतै जोखिम छ अथवा पानी पर्न सक्ने सम्भावना छ कि अथवा जोखिम बढ्न सक्ने सम्भावना छ कि पहिरो जान अथवा बाढी पहिरो जान सक्ने सम्भावना छ कि भन्ने यहाँहरूलाई शङ्का लाग्छ, कुनै दुविधा छ भने यहाँहरूले बाढी तथा मौसम सम्बन्धी जानकारीको लागि 11-55 नम्बरमा फोन गरेर 1 थिच्नुभयो भने यहाँहरूको गाउँठाउँमा के कति मात्रामा पानी पर्दैछ या पानी पर्छ कि पर्दैन, पानी पर्ने सम्भावना के छ भनेर बुझ्न सक्नुहुनेछ। 11-55 फोन गरेर यहाँहरूले 2 थिच्नुभयो भने यहाँको गाउँठाउँमा
पहिरो अथवा बाढी पहिरो जान सक्ने सम्भावना के छ भनेर पनि बुझ्न सक्नुहुनेछ। यी विभिन्न नम्बरमा फोन गरेर विपदको समयमा आफू जोगिनुहोस्, विपदबारे चासो राख्नुहोस्, चनाखो भएर बस्नुहोस् र अफवाहपूर्ण सूचनाको पछि नलाग्नुहोस्। सही तथ्य र आधिकारिक सूचनाको पछि लागेर विपदको जोखिमबाट विपद पूर्वका सूचनाहरूलाई अनुसरण गर्नुहोस्। यो आग्रह र अनुरोधसँगै यति बेला समाचारको समय पनि भइसकेको छ। अब यहाँहरूले रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट उर्दू भाषामा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको छ बज्नै लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा योगको असाधारण भूमिका रहेको बताउनु भएको छ। पतञ्जली योग समिति डडेलद्वारा आज अमरगढीमा आयोजित कार्यक्रममा उहाँले योगको महत्व र प्रभावमा समाजका सबै तह र तबकाले बुझेर साधना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। मुख्यमन्त्री भट्टले योगलाई शारीरिक व्यायामका रूपमा मात्र नभई स्वस्थ जीवनशैली र सकारात्मक सोच विकास गर्ने माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। मानसिक शान्ति, अनुशासन र सकारात्मक सोच विकासमा योगको महत्त्वपूर्ण योगदान रहने जनाउँदै उहाँले योगलाई नागरिकको दैनिक जीवनसँग जोड्दै सबैका लागि योग अभियानलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल समाजवादी पार्टी नयाँ शक्तिका फणीन्द्र देवकोटा गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त हुनुभएको छ। नवनियुक्त मन्त्री देवकोटालाई आज प्रदेश प्रमुख डिलीराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। गोर्खा दुई कबाट निर्वाचित मन्त्री देवकोटाले आज पदभार ग्रहण गर्नुभयो। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख भट्टले अन्य मन्त्रालयको समेत कार्य विभाजन गर्नुभएको छ। मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँगै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ। यस्तै यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रहनुभएका नन्द प्रसाद नेपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। आर्थिक मामिला मन्त्रीमा जितबहादुर शेरचन, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरण मन्त्रीमा नम्रु गुरुङ रहनुभएको छ। नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पाण्डेले मन्त्री परिषद हेरफेर गर्नुभएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाबाढीमा परि हालसम्म 1114 जनाको मृत्यु भएको जनाएको छ। प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै करिब 3916 जना सम्पर्कविहीन छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतले पछिल्लो आवधिक विवरण सार्वजनिक गर्दै रसुवामा 41, नुवाकोटमा 155, धादिङमा 59, गोर्खामा 66, तनहुँमा 35, नवलपरासी पूर्वमा 177, नवलपरासी पश्चिममा 190 र चितवनमा 348 जनाको शव प्राप्त भएको जानकारी दिनुभयो। प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका समेत गरी 21314 सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म 11993 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा 37 ट्रक र 37 साना सवारी मार्फत अत्यावश्यक खाद्य सामग्री पठाइएको जानकारी दिएको छ। त्यस्तै हेलिकप्टरबाट समेत प्रभावित परिवारका लागि राहत सामग्री पुर्याइएको छ। प्राधिकरणका अनुसार बाढी प्रभावित 15 पालिकालाई हालसम्म सरकारले 6,75,00,000 नगद राहत निकासा गरेको छ। रसुवा, नुवाकोट र धादिङमा इन्धन तथा सञ्चार सेवा पुनः सञ्चालनका लागि समेत आवश्यक व्यवस्थापन भइरहेको जनाइएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले अविरल वर्षाका कारण क्षतिग्रस्त भई अवरुद्ध बनेको कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित नयाँ पुल, बिरे ढाँटी, घान्द्रुक सडकको आज निरीक्षण गर्नुभएको छ। गत साउन अन्तिम सता मोदी खोलाको बाढीले ठाउँ ठाउँमा कटान गर्दा यो सडक खण्ड अवरुद्ध हुँदै आएको छ। यसबाट अन्नपूर्णका 4 सडक सञ्जालबाट सम्पर्क विच्छेद भएका छन्। बाढीले अन्नपूर्ण गाउँपालिका 8 बिरे ठाँटीमा 100 पक्की कालो पत्रे सडक बगाएको छ भने बस्ती जोखिममा परेको छ। सो स्थानमा अहिले प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाली सेना तथा स्थानीयवासीको सक्रियतामा सडक मरम्मत तथा पुनर्स्थापनाको काम भइरहेको छ।
सडकको अवस्था भइरहेको मरम्मतको प्रगति तथा तत्काल गर्नुपर्ने कामबारे जानकारी लिँदै मुख्यमन्त्री पाण्डेले सडक छिटै सञ्चालनमा ल्याउन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो। मध्य प्रदेश सरकारको कार्य सम्पादन तथा कार्य विभाजन सम्बन्धी नियमावली परिमार्जन गर्न प्रक्रिया अघि बढाइने भएको छ। मध्य प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल र विभिन्न मागसहित मुख्यमन्त्री कार्यालय अगाडि धरना बस्दै आएका मुक्त हरवा चरवा सङ्घर्ष समितिका प्रतिनिधिबीच सम्पन्न वर्तामा कार्य विभाजन सम्बन्धी नियमावली परिमार्जनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको हो। वर्तामा प्रदेश सरकारको कार्य विभाजन तथा कार्य सम्पादनलाई थप व्यवस्थित प्रभावकारी र समयानुकूल बनाउन विद्यमान नियमावलीमा आवश्यक संशोधन तथा परिमार्जन गर्न आवश्यक प्रक्रिया पूरा गरी प्रस्तावलाई अघि बढाउने सहमति भएको मुक्त हरवा चरवा सङ्घर्ष समितिका सदस्य बलराम भट्टराईले जानकारी दिनुभयो। त्यसै गरी हरवा चरवाको गलत लागत सङ्कलन प्रमाणीकरण तथा पाठ्यक्रम निर्देशिका सम्बन्धी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्ने विषयमा पनि निर्णय भएको छ। विद्यमान व्यवस्था कार्यान्वयनका क्रममा देखिएका आवश्यकता र समस्यालाई सम्बोधन गर्न सम्बन्धित निर्देशिकामा आवश्यक संशोधन तथा परिमार्जन गरिने सहमति भएको उहाँले बताउनुभयो। यसका लागि आवश्यक अध्ययन गरी निर्देशिका परिमार्जनको काम अघि बढाउन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत अविनाश कुमार झाको संयोजकत्वमा सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित समिति गठन गर्ने निर्णय गरिएको छ। समितिले विद्यमान व्यवस्था अध्ययन गरी आवश्यक संशोधनका विषयमा सुझाव तथा प्रस्ताव तयार गर्नेछ। बैठकले अर्को निर्देशिका परिमार्जन सम्बन्धी प्रस्तावको विषयमा अध्ययन समीक्षा तथा आवश्यक सुधारका लागि समिति गठन गरी परिमार्जनको प्रक्रिया अघि बढाइने दुवै पक्षबीच सहमति भएको उहाँले जानकारी दिनुभयो। रसुवाको भोटेकोसी तथा त्रिशुली नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले 2,50,00,000 आर्थिक सहयोग गरेको छ। कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। कोष सञ्चालक समितिका अध्यक्ष भूपाल बराल, कोषका प्रशासक विजय कुमार श्रेष्ठ लगायत कोषका वरिष्ठतम अधिकृतहरूले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा 2,50,00,000 चेक अर्थमन्त्री डाक्टर सोनी वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो। चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले विपदको समयमा कोषले गरेको सहयोगको लागि कर्मचारी सञ्चय कोष परिवारप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेर पछि नै यहाँहरूलाई सुनाउनेछौँ बालबाटीका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ ठिक 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम यहाँहरूलाई सुनाउनेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, अङ्ग्रेजीमा समाचार सुनिसकेपछि स्वरोजगार कार्यक्रम प्रस्तुत गर्नेछौँ। स्वरोजगार कार्यक्रमपछि आप्रवासन सम्वाद कार्यक्रम यहाँहरूले सुन्नुहुनेछ। राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि अमर गीतमाला कार्यक्रम प्रस्तुत गर्नेछौँ। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ, हिन्दी भाषाको समाचारपछि सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा आज विशेष सम्बोधन गर्नुभएको प्रत्यक्ष प्रसारणको पुनः प्रसारण यहाँहरूलाई सुनाउनेछौँ। त्यसपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने नियमित कार्यक्रमहरू यहीँ पुर्याउनेछन्। तर रात्रिकालीन प्रसारण भने राति 11 बजेको समाचारपछि पनि जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
3: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
2: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
3: रेडियो नेपालद्वारा जनहितका लागि
4: लागु औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनतः दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
5: जनहितका लागि रेडियो नेपाल।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: नेपालको समावेशी आवाज।

0: नमस्कार नमस्कार भाइ बहिनीहरू, आज पनि हामी कार्यक्रम बाल बाटिकाको साथमा दुईजना उपस्थित भइसकेका छौँ। प्रविधि तर्फ हुनुहुन्छ तपाईँको आफ्नै प्रिय दिदी मिनर्वा वज्राचार्य, अनि म तपाईँको आफ्नै दिदी विद्या चौधरी। भाइ बहिनीहरू, तपाईँलाई कस्तो छ? के गर्दै हुनुहुन्छ? कतिजना त स्कुलबाट फर्किसक्नु भएको छ होला, कतिजना चाहिँ बाटोमै हुनुहुन्छ होला। जहाँ जस्तो सुकै अवस्थामा हुनुहुन्छ, राम्रोसँग बस्नु होला, सुरक्षित भएर बस्नु होला, अनि धेरै भन्दा धेरै पढ्नु होला। भाइ बहिनीहरू, यो कार्यक्रम यहाँहरूले सदा झैं रेडियो नेपालको केन्द्रीय प्रसारणबाट कार्यक्रम बालबाटिका हरेक बुधबार यसै समयमा सुन्दै आउनु भएको छ, र सँगसँगै यहाँहरूले एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 र 103 मेगाहर्ज र रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम बालबाटिका सुन्दै आउनु भएको छ। भाइ बहिनीहरू, आज म तपाईँहरूकै गाउँ बागलुङ जिल्लाको बडीगाड गाउँपालिका 7 स्थित खड्ग जयन्ती माध्यमिक विद्यालयमा आइपुगेकी छु। भाइ बहिनीहरू, तपाईँ ठुलो भइसक्नु भएको छ, बुझ्ने भइसक्नु भएको छ, आफूले आफूलाई कसरी सुरक्षा गर्नुपर्छ भनेर थाहा पाइसक्नु भएको छ। त्यसैले आफूभन्दा ठुलोले भनेको मानेर सुन्ने गर्नुपर्छ ल। आज तपाईँकै घर छेउछाउमा बसेर कुराकानी गर्नुपर्छ ल। आउनुहोस् भाइ बहिनीहरू, अब कुराकानी तर्फ लागौँ है त। कक्षा 7 को एकजना तपाईँ जस्तै साथी हुनुहुन्छ, कुराकानी गरौँ है त। नमस्ते।
1: नमस्ते।
0: यहाँको शुभ नाम?
1: प्रियङ्का पुन मगर।
0: कस्तो राम्रो नाम, प्रियङ्का कसले राखिदिएको नि?
1: मम्मीले।
0: मम्मीले राखिदिनु भएको। प्रियङ्का, पढाइ बाहेक अरू के गर्नुहुन्छ नि?
1: खाजा खाने, खेल्ने।
0: साथीहरूसँग घुम्न जानुहुन्छ कि नै?
1: हजुर।
0: जानुहुन्छ है?
1: हजुर।
0: सबैभन्दा मन पर्ने विषय कुन रहेको छ नि प्रियङ्काको?
1: नेपाली।
0: नेपाली किन मन परेको नि?
1: नेपालीमा विभिन्न कविता कथाहरू हुन्छन् संवाद, त्यही भएर।
0: आहा, कस्तो राम्रो कुरा सुनाउनु भयो। कविता एकदमै पढ्नुहुन्छ क्या?
1: हजुर।
0: हामीलाई पनि सुनाउनु हुन्छ कि?
1: हुन्छ।
0: सुनाउनुहोस् न त।
1: म कक्षा 7 को नेपाली पुस्तकको मेरो देश भन्ने कविता वाचन गर्न गइरहेको छु। यस कविताको रचनाकार दैवज्ञ राज नेउपाने हुनुहुन्छ। यस कविताको शीर्षक मेरो देश भन्ने रहेको छ। कर्म वीर नेपालीको कर्म चिन्ने देश, टुटुलीको पहिलो झुल्का पहिलो

0: गर्नुहुँदैछ, धन्यवाद।
1: प्रियङ्का
0: हजुर,
1: कस्तो मजाले कविता सुनाउनु भयो, यस्तो मजाले सुनाउन चाहिँ कसरी आएको होला नि? धन्यवाद छ। भाइ बहिनीहरू, कक्षा साथमा पढ्ने तपाईँ जस्तै प्रियङ्का फुनको कविता सुनिसक्नु भयो। अब म फर्स्ट बेन्चमा बस्नु भएको फेरि अर्को साथीसँग कुराकानी गर्न गइरहेको छु। नमस्ते।
2: नमस्कार, मेरो नाम सुभाष केसी हो, म सारिका बोलेको छु। मेरो घर बजुवा गाउँमा पर्छ, अहिले म सामाजिक विषय पढिरहेको छु।
1: कस्तो खुसी लाग्यो, सामाजिक विषयमा के पढ्नु पर्छ नि, थोरै भनिदिनुहुन्छ कि?
2: सामाजिक विषयमा समाजका कुराहरू पढ्न पर्छ।
1: भाइ बहिनीहरू सुन्नुभयो त, सामाजिक विषयमा चाहिँ समाजका कुराहरू पढ्नु पर्छ भनेर भनिसक्नु भयो। पढाइ बाहेक अरू के कुरामा रुचि छ नि?
2: मलाई खेल्न, घुम्न अनि भ्रमण गर्न।
1: अहिलेसम्म कुन कुन ठाउँ घुम्न जानुभयो?
2: काठमाडौँ, पोखरा, बुटोल र ढोरपाटन सिकार आरक्षे। ढोरपाटन सिकार आरक्षे बागलुङ जिल्ला, म्याग्दी जिल्ला र रुकुम जिल्लामा रहेको छ।
1: त्यस ठाउँको बारेमा हामीलाई थोरै केही भनिदिनुहोस् न, सुनाइदिनुहोस् न, के कुरा देख्नुभयो, के कुरा जानकारी छ त ढोरपाटन सिकार आरक्षको बारेमा?
2: ढोरपाटन सिकार आरक्ष नेपालको एकमात्र सिकार आरक्ष हो। यो आरक्ष विक्रम सम्वत 2040 सालमा स्थापना गरिएको हो। यो आरक्ष करिब 1325 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ र समुद्री सतहबाट करिब 2850 मिटरदेखि 5500 मिटर उचाइसम्म रहेको छ। यहाँ विभिन्न प्रकारका जङ्गली जनावरहरू पाइन्छन्, जस्तै नाउ, झार, जुन्ची, भालु आदि।
1: आहा, कस्तो मजासँग थोरै भए पनि ढोरपाटन सिकार आरक्षको बारेमा राम्रोसँग भनिदिनु भयो, खुसी लाग्यो, धन्यवाद। भाइ बहिनीहरू, आज म बागलुङ जिल्ला बडीघाट गाउँपालिका स्थित वडा नम्बर 7 रहेको खड्ग जयन्ती माभिमा आइपुगेकी छु। अब अर्को कक्षामा जान्छु म, कति कक्षा हो त्यो चाहिँ आफै थाहा पाउनुहुन्छ। एकजना तपाईँ जस्तै साथीसँग फेरि म कुराकानी गरिहाले। नमस्ते।
3: नमस्कार।
1: यहाँको शुभ नाम?
3: मेरो नाम रिदम शर्मा हो।
1: रिदम, कति कक्षामा पढ्दै हुनुहुन्छ नि?
3: म कक्षा 8 अध्ययनरत विद्यार्थी हुँ।
1: 8 कक्षामा पढ्दै हुनुहुन्छ है, कस्तो खुसी लाग्यो रिदमसँग यसरी कुराकानी गर्न पाउँदा। रिदम, पढाइ बाहेक के कुरामा रुचि छ नि रिदमलाई?
3: मलाई पढाइ बाहेक खेल खेल्न, साथीहरूसँग समय बिताउन र घुम्न धेरै रुचि छ।
1: खेल खेल्न पनि रुचि छ, साथीहरूसँग घुम्न भन्नुभयो होइन, कस्तो खुसी लाग्यो। अनि साथीहरूसँग झगडा हुन्छ कि नै?
3: झगडा कमै हुन्छ।
1: के कुरामा बढी हुन्छ नि रिदमलाई
3: झगडा? साथीहरूले भनेको नभन्दा कहिले काहीँ हुन्छ,
1: कहिले काहीँ हुन्छ है। अनि रिदम, अनि केही किताब समाउनु भएको छ केही भन्छु भनेर हो कि क्या हो?
3: हजुर, मैले बडीघाट गाउँपालिकाको बारेमा केही जानकारी राख्न चाहन्छु। बडीघाट गाउँपालिका एक बागलुङ जिल्लामा पर्ने एक गाउँपालिका हो। यो पहाडी क्षेत्रमा पर्ने भएकाले प्राकृतिक सौन्दर्यले परिपूर्ण 10 संरचना भएको छ। यी सबैवटाको आफ्नो विशेषता छन्। यी विशेषता मध्ये सबैभन्दा ठुलो विशेषता पर्यटकीय स्थल हो। यसमा विभिन्न अवसर बारे पर्यटकहरू घुम्न आउने गर्दछन्। म बस्ने गाउँपालिकाको वडा नम्बर 1 एक पर्यटकीय स्थल डगा सुन्डाँडा हो। यो एक पहाडी क्षेत्रमा पर्ने पर्यटकीय स्थल हो। यहाँ विभिन्न प्रकारका जङ्गली जनावरहरू पाइने भएकाले यो निकै प्रसिद्ध स्थलमा गनिने गरिन्छ। बडीघाट गाउँपालिकाको वडा नम्बर 2 नाम खरबाङ हो। खरबाङ एक दार्जिलिङ जिल्लाकै होच स्थानका रूपमा परिचित रहेको छ। वडा नम्बर 3 रहेको सिसाखानी निकै प्रसिद्ध छ, यसैबाट वडाको नाम चिसाखानी रहेको पाइन्छ। वडा नम्बर 4 जलजलामा जन्ते ढुङ्गा पहाड रहेको छ, यसको उचाइ 3300 रहेको छ। त्यसैले यहाँ जाडो समयमा हिउँ पर्ने भएकाले धेरै पर्यटक यहाँ जाडो महिना भनेर चिनिने मङ्सिर र पुष महिनामा आउने गर्दछन्। यही वडामा बडीघाट गाउँपालिकाको एकमात्र बौद्ध गुम्बा रहेको छ। यो गाउँपालिका भरिकै एउटा मात्र गुम्बा भएकाले निकै प्रसिद्ध छ। वडा नम्बर 5 ग्वालीचोरमा समेरे गुफा रहेको छ, यहाँ विभिन्न प्रकारका चमेराहरू बस्ने गरेको पाइन्छ, त्यसैले यो निकै प्रसिद्ध छ। वडा नम्बर 6 खालमा चुडकुरे र चित्राम जस्ता निकै अग्ला पहाडहरू रहेका छन् र यिनीहरू पनि निकै प्रसिद्ध पर्यटकीय स्थल हुन्। वडा नम्बर 7 निम्ति थिए। यो एकवटा मात्र नभई बडीघाट गाउँपालिकाको पहिचान पनि हो भन्ने गरिन्छ। यहाँ एक निकै प्रसिद्ध स्थल थामाचौर रहेको छ। यो एक पहाडको चुचुरो हो। यहाँ विभिन्न संचारका साधनहरूको सही उपयोग गर्ने हो भने यसलाई अझै विकास, यसलाई अझै ठुलो पर्यटकीय स्थल बनाउन सकिन्छ। वडा नम्बर 8 गणसेखितेनी यहाँ लौका डाँडा ठाकुसे धुरी चुलो जस्तो परेका तिन चुले पहाडहरू निकै प्रसिद्ध छन्। वडा नम्बर 9 पर्यटकीय द्वार भनेर चिनिने ठाउँ मालरानी रहेको वडा हो। यहाँ अर्को टाकुरा भन्ने निकै प्रसिद्ध पर्यटकीय स्थल पनि रहेको छ। यो हरियाली भरिपूर्ण छ। यो अर्को पालिका मन्दिर जाने बाटो भएकाले निकै प्रसिद्ध मानिन्छ। वडा नम्बर 10 दर्लिङमा कङ्गरे धुरी पनि रहेको छ। बडियाट गाउँपालिकाको होलीको समयमा यहाँ निकै ठुलो मेला लाग्ने गर्दछ। यो निकै प्रसिद्ध छ। बडियाट गाउँपालिकामा भ्रमणका लागि मात्र नभएर विभिन्न धार्मिक तथा ऐतिहासिक मन्दिरहरू पनि रहेका छन्, जसले विभिन्न ठाउँलाई निकै प्रसिद्ध बनाएका हुन्छन्। ती मध्ये म बस्ने गाउँमा रहेको एक मन्दिर त्रिखण्ड जयन्तीकोट मन्दिर हो। बडियाट गाउँपालिकाको सिमानामा झोरपाटन नगरपालिका पनि रहेको छ। झोरपाटन नगरपालिकाको सिमानाभित्र झोरपाटन शिखर आरक्षण पर्ने भएकाले निकै प्रसिद्ध छ। धन्यवाद
1: हरिदम, एकदमै धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छौ। कस्तो मजाले आफ्नो पालिका भित्र रहेका पर्यटकीय स्थलहरूको बारेमा कस्तो मजाले जानकारी गराइदिनु भयो, एकदमै धेरै भन्दा धेरै धन्यवाद छ यहाँलाई। भाइ बहिनीहरू, त्यसै गरी अब भने हामी यही बडीघाट गाउँपालिका वडा नम्बर 7 रहेको खड्ग जयन्ती माध्यमिक विद्यालयमा सामाजिक विषय अध्यापन गराउँदै आउनु भएको छ शिक्षक दिनेश शर्मासँग हामी थोरै कुराकानी गर्नेछौँ। नमस्कार यहाँलाई कार्यक्रम बालबाटिकामा।
4: हजुर, हार्दिक धन्यवाद छ, नमस्कार।
1: आज भोलि जताततै बाल हिंसाको कुरा सुनिन्छ, तपाईँले यसलाई कसरी हेर्नु भएको छ?
4: हजुर, यो बाल हिंसा हाम्रो यो पाठ्यक्रममा पनि समावेश भएको विषयवस्तु हो। सामाजिक विषय अन्तर्गत यो कक्षा 6 नै बाल हिंसाको कुराहरू सामान्यतया राखेर गएको छ। त्यसमा हामीले विद्यालयमा पनि विद्यार्थीहरूलाई बाल हिंसाको बारेमा जानकारी दिने, सचेत गराउने र बाल हिंसा भएमा के गर्न सकिन्छ भनेर चाहिँ उनीहरूलाई जानकारी गराउने पनि गर्छौँ हामीले। पाठ्यक्रम भन्दा बाहिर पनि हामीले चाहिँ यो अतिरिक्त क्रियाकलापहरूको सन्दर्भमा पनि बाल हिंसाको बारेमा कार्यक्रमहरू राख्ने, वक्तृत्व कला प्रतियोगिताहरू राख्ने त्यसरी गरिरहेका छौँ।
1: तपाईँको स्कुलमा यस्तो कहिले सुनिएको छ? यदि भएको छ भने यसको समाधान कसरी गर्दै हुनुहुन्छ त?
4: विद्यालयमै त्यस्तो अलि ठुलो प्रकृतिको बाल हिंसा भएको त्यस्तो त छैन, तर सामान्य कहिले काहीँ अलि ठुलो कक्षामा पढ्ने विद्यार्थीहरूबाट अब अलि सानो कक्षामा पढ्ने विद्यार्थीहरूलाई सामान्य दुर्व्यवहार भएको कुरा आउने गर्छ। बालबालिकाहरूलाई विद्यार्थीहरूलाई नै राखेर उनीहरूकै उपस्थितिमा हामीले सम्झाइ बुझाइ गरेर उनीहरूलाई कुरा बुझाएर त्यसरी चाहिँ हामीले समाधान गर्ने गरेका छौँ।
1: कहिलेकाहीँ चाहिँ यहाँकै स्कुलमा अध्ययन गर्ने भाइ बहिनीहरू, विद्यार्थी भाइ बहिनीहरू हिंसामा परेको सुनिएको छ होला। यदि त्यस्तो कुरा सुन्नु भएको छ भने यहाँहरूले त्यस कुरालाई कसरी हेर्नुहुन्छ?
4: यदा कदा समुदायमा पनि अब 10-4 विद्यार्थीहरू विद्यालयमा हुने हो, अरू समयमा उनीहरू गाउँ घरमा नै हुन्छन्। त्यो समयमा कहिले काहीँ दुर्व्यवहारमा पर्ने गरेको सामान्य कुराहरू आउने गर्छ। त्यसको लागि चाहिँ हामीले समाधानको दीर्घकालीन समाधानको लागि हामीले अभिभावकहरूको भेला गरेर विभिन्न सङ्घ संस्थाहरू पनि आइरहेका हुन्छन्, बालबालिका सम्बन्धी काम गर्ने सङ्घ संस्थाहरूको समन्वयमा हामीले चाहिँ अन्तर्क्रिया कार्यक्रमहरू गरिरहेका हुन्छौँ। विद्यार्थी, अभिभावक, शिक्षक र सङ्घ संस्थाहरूको बिचमा हामीले बसेर छलफलहरू गर्ने, अभिभावकहरूलाई पनि सचेत गराउने, कहिलेकाहीँ नजानिकनै पनि बालबालिकाहरूलाई दुर्व्यवहार भइरहेको हुनसक्छ, मैले दुर्व्यवहार गरिरहेको छु भन्ने थाहा नहुँदै पनि उनीहरूलाई अप्ठ्यारो महसुस गरिरहेका हुन सक्छन् भन्ने विषयमा हामीले अभिभावकहरूको भेला गरेर सरकारवालाहरूसँग छलफल पनि गर्ने गरेका छौँ विद्यालयमा।
1: हस्त, धन्यवाद छ यहाँलाई।
4: हजुर, हार्दिक धन्यवाद। हस्, नमस्कार।
1: भाइ बहिनीहरू, आज हामी घुम्दै जाँदाखेरि बागलुङ जिल्ला बडीघाट गाउँपालिका वडा नम्बर 7 रहेको खड्ग जयन्ती माध्यमिक विद्यालयमा आइपुगेका थियौँ र आज हामीले प्रियङ्का पुन, सुभाष केसी, रिदम शर्मा र सँगसँगै यही विद्यालयमा सामाजिक विषय अध्यापन गराउँदै आउनुभएका शिक्षक दिनेश शर्मासँग पनि बाल हिंसाको बारेमा कुराकानी गर्यौँ। यही भन्दै आजको कार्यक्रम बाल बाटिकाको समय सकिसकेको छ। अर्को साता फेरि पनि भाइ बहिनीहरू नयाँ विषयवस्तु अनि नयाँ सिकाइको साथमा उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि प्राविधिक दिदी मिनर्वा बज्राचार्य अनि तपाईँहरूकै आफ्नै दिदी विद्या चौधरीलाई बिदा दिनुहोस्। हौस् त नमस्कार, शुभ सन्ध्या।

0: लहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
1: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश नौपाने। आजको कृषि संवादमा हामी गत भदौ 10 गते गएको बाढीबाट नुवाकोटको कृषि क्षेत्रमा परेको प्रभाव, कृषक खेती प्रणाली र किसान समुदायमा पर्न गएको क्षति तथा बाढीपछि भइरहेको उद्धार लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ नुवाकोटका कृषि अधिकृत एवं सूचना अधिकारी मित्रलाल पौडेल। यहाँलाई कृषि संवादमा स्वागत छ।
2: धन्यवाद सर।
1: यहाँ बाढी जब आयो 10 गते,
2: हजुर,
1: त्यतिखेर नुवाकोटमै हुनुहुन्थ्यो?
2: हजुर, हामी नुवाकोटमै थियौँ,
1: आफ्नो नियमित काममै हुनुहुन्थ्यो।
2: हजुर,
1: अचानक बाढी आयो र आज रसुवा, नुवाकोट, धादिङ लगायतका धेरै जिल्लाको जनजीवन प्रभावित भएको छ। नुवाकोटको अवस्था के छ?
2: अब भदौ 10 गते आएको विनाशकारी बाढीले गर्दाखेरि रसुवा र नुवाकोट दुवै जिल्लामा चाहिँ ठुलो क्षति पुगेको छ। रसुवा जिल्लामा खास गरी गोसाइकुण्डा गाउँपालिका, कालिका गाउँपालिका र उत्तरगा गाउँपालिकामा क्षति बढी पुगेको छ भने नुवाकोटको सन्दर्भमा सुरुको रसुवासँगै जोडिएको गाउँपालिका किस्पाङ गाउँपालिका, त्यसपछि यता आएपछि बिदो नगरपालिका, त्यसै गरी केही मात्रामा बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिका, त्यति एरियामा चाहिँ क्षति भएको छ भने धेरै क्षति भएको, जुन खेतीयोग्य हिसाबले हामी कृषिको हिसाबले कुरा गर्दाखेरि धेरै क्षति भएको एरिया भनेको हाम्रो उत्तरगा गाउँपालिका र हाम्रो बिदो नगरपालिका मात्रै बढी मात्रामा चाहिँ क्षति भएको छ
1: नुवाकोट
2: अन्यको तुलनामा।
1: पशु वस्तु, बाली नाली, त्यहाँको खेती प्रणाली अहिले चाहिँ कस्तो छ? त्यहाँको यो बाली नाली खेती,
2: अब अहिले जुन बाढी गइरहेको अवस्थामा जति पनि खेतहरूमा खेती गर्यो त्यो सबैमा अहिले चाहिँ हाम्रो यो वर्षे धान खेती भइरहेको थियो, सबै त्यो अब रिभर बेसिन भएको हुनाले त्यहाँ अब तरकारीभन्दा पनि बेसी मात्रामा चाहिँ यो सिजनमा चाहिँ धान खेती चाहिँ भइरहेको अवस्था थियो भने त्यसको अलि जुन हाम्रो डाँडा पाखाको छेउछेउमा केही मात्रामा चाहिँ गाईबस्तु पालन, कुखुरा पालनहरू पनि भइरहेको थिए र जति हाम्रो चाहिँ पानीले भेटेको चाहिँ सम्पूर्ण क्षेत्र चाहिँ अब लेदोले, ढुङ्गाले अथवा बालुवाले पुरेर चाहिँ अहिले बगरको रूपमा चाहिँ परिणत भएको छ।
1: बढी असर गरेको क्षेत्र चाहिँ नि खेतीपाती बाली वस्तुमा हो कि यता चाहिँ पशु वस्तुमा हो, तपाईँहरूलाई के लाग्छ?
2: अब जति पनि घरहरू थिए अब त्यो केही बजार एरियामा चाहिँ अब अलि पशु वस्तुको सङ्ख्या पक्कै पनि कम हुने भयो भने जुन अलि गाउँ एरिया छ, गाउँ एरियामा चाहिँ अब हरेकले घरमा एउटा गाई अथवा एउटा भैँसी पाल्ने चलन, सँगसँगै कुखुराहरू, बाख्रा पाल्ने चलन हो भने त्यो नुवाकोटमा अब केही भागमा चाहिँ अलि कुखुरा पाल्ने, पशुपालन पनि राम्रो क्षेत्र भएको हुनाले कुखुरा, पशुहरू, बङ्गुरहरू पनि क्षति पुगेको अवस्था छ।
1: तपाईँहरू एक हिसाबले भन्यो भने बाढी आएको बेलामा त्यहाँ हुँदाहुँदै पनि एउटा बाँच्न सफल हुनुभएको छ, एक हिसाबले भन्यो भने यो एउटा पुनर्जन्म भन्दा पनि
2: हजुर एकदम
1: होइन। हाम्रो जति पनि कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित हाम्रा कार्यालयहरू,
2: हजुर,
1: कार्यालयमा काम गरिरहनु भएका सम्बन्धित कर्मचारीहरू, अलिकति यो मानवीय अवस्था चाहिँ के भयो?
2: नुवाकोटको सन्दर्भमा कुरा गर्दाखेरि हाम्रो क्षति भएका अफिसहरू भनेको नार्क अन्तर्गतको मत्स्य अनुसन्धान केन्द्र, त्यो पूर्ण रूपमा क्षति भएको छ। त्यसै गरी त्यसपछि हाम्रो कृषि विकास कार्यालय, प्रदेश अन्तर्गत कृषि विकास कार्यालय र हाम्रो यो सङ्घ अन्तर्गतको चाहिँ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, हामी एउटै बिल्डिङमा थियौँ, त्यो पूर्ण रूपमा क्षति भएको छ। हाम्रो नजिकै रहेको पशुसेवा कार्यालय चाहिँ अलिकति हाइटमा भएको हुनाले क्षति चाहिँ भएको छ, तर हाम्रो जस्तो पूर्ण रूपमा क्षति भएको छैन। भने अर्को चाहिँ प्रदेश अन्तर्गतको चाहिँ बागवानी विकास केन्द्र, त्रिशुली फार्म प्रायले सुन्ने गरेको, त्यो पूर्ण रूपमा चाहिँ क्षति भएको छ।
1: मानवीय
2: क्षति भएको, मानवीय चाहिँ कोही पनि क्षति भएको छैन। करिब करिब अब केही हाम्रो कर्मचारी सर म्याडमहरूले चाहिँ कसैले 20 मिनट अगाडि, कसैले 10 मिनट अगाडि थाहा पाउनु भएर चाहिँ निस्कन सफल हुनुभएको छ। अब हाम्रो के पनि भयो भन्दाखेरि हामी निस्किन सजिलो पनि थियो।
1: कसरी?
2: हाम्रो ठ्याक्कै हाम्रो चाहिँ सबै बाटोको चाहिँ छेउछेउमा चाहिँ अफिसर भएको हुनाले र बाटो माथि चाहिँ अलिक हाइट भएको हुनाले हामीलाई त्यहाँबाट चाहिँ 5-10 सेकेन्डमा चाहिँ फुत्तै अलिक अर्को ठाउँमा पुग्न हामीलाई सहज भएर चाहिँ सबैजना चाहिँ सकुशल हुने अवस्था आयो। यद्यपि त्यही अवस्थामा हाम्रो 100 मिटर 200 मिटर अलि तेस्रो खालको चाहिँ हाम्रो भूगोल भएको भए हामी भाग्दा भाग्दै पानीले हामीलाई भेट्ने अवस्था हुन्थ्यो। त्यो एउटा भूगोलले गर्दा पनि हामीले थोरै भए पनि अलिक साथ दिएको छ।
1: त्यो दिन तपाईँ के गर्दै हुनुहुन्थ्यो? अलिकति तपाईँको आफ्नो व्यक्तिगत अनुभव।
2: मेरो पर्सनल कुरा गर्दाखेरि म त्यो दिन मात्रै हाम्रो चाहिँ त्रिशुली नुवाकोट गएको थिएँ। मेरो चाहिँ सासु आमा बिरामी भएर म केही दिन काठमाडौँ बसेको थिएँ र त्यही दिन बिहान मात्रै म सब 8 बजीतिर म कोठामा पुगेँ। कोठामा पुगिसके पछाडि अब लामो समय भयो, क्यान्टिनको दाई पनि आइसक्नु भएको थिएन, अनि खाना पकाउनु पर्छ भनेर म खाना पकाएँ। खाना पकाइसके पछाडि खाना पकाएर म खाना थालेँ भने फेरि 9 बजे हाजिर गर्ने अब अलिक समयअनुसार चल्न नि पर्यो। अनि म 9 बजेभन्दा केही अगाडि नै म कार्यालय पुगेँ। कार्यालय खोलिसकेको थिएँ, हाम्रो कार्यालय सहयोग दाई आइसक्नु भएको थियो। ए सर आउनु भयो भनेर उहाँले भन्नुभयो। दाई म आइपुगेँ भने मैले त्यसपछि म हाजिर गरेर अब अनि फेरि अब खाना खान जानु पर्यो भने म खाना खाँदै थिएँ। जति बेला बाढी आएको थियो
1: कार्यालय परिसरकै क्यान्टिनमा,
2: क्यान्टिनमा होइन मेरो आफ्नै क्वार्टरमा, जुन मेरो क्वार्टर भनेको करिब करिब रेगुलर बग्ने खोलाभन्दा 50-60 मिटर नजिकै छ भनौँ न, एकदम सबभन्दा खोलाको नजिक भएको क्वार्टर चाहिँ एउटा क्वार्टरमा चाहिँ म पनि बस्थेँ। हाम्रो कृषि विकास कार्यालय कतै अरू 3 जना चाहिँ सरमेडमहरू बस्नुहुन्थ्यो, हामी खाना खाइरहेका थियौँ।
1: अब मगायो अहिले छैन,
2: छैन अब हामी त सधैँभरि त्यो खोलाको चाहिँ आवाज सुन्दै बानी परिसकेको मान्छे, हामीलाई त त्यो थाहा नै भएन होइन। अनि अब त्यति बेलासम्म कसैलाई पनि थाहा थिएन। अनि म खाना खाँदै थिएँ, माथि 2 चक्कर हेलिकप्टर 2 चक्कर लगाएँ, के भयो भन्ने भयो मलाई। अब खाना खाइरहेको मान्छे थालैसहित बाहिर आउने पनि त्यो अलि हाम्रो चाहिँ त्यो भएन त्यो, अनि त्यस्तो होला भन्ने कल्पना भएको भए

0: त्यो देख्ने बित्तिकै मलाई यस्तो क्लिक भयो कि यसले चाहिँ संसारै भ्याएको रहेछ भन्ने चाहिँ जुन हाम्रो पोहोरको बाढीले बाढी आउँदा हामीले अनुमान गरेका थियौँ. हाम्रो क्वार्टर लग्नको लागि चाहिँ पुरै बजारै ध्वस्त हुनुपर्छ भन्ने हामी अनुमान गरेका थियौँ त्यहाँ पोहोरको बाढीमा. अनि त्यो छिर्ने बित्तिकै यसले सबै संसारै भ्याएछ भन्ने भइसकेपछि र कन्ट्याक्टको साधन चाहिँ मोबाइल चाहिँ समात्नुपर्छ भन्ने मेरो दिमागमा आयो. त्यो मोबाइलको चाहिँ साधन म दुईवटा मोबाइल एउटा अफिस खोलेर एउटा मेरो पर्सनल थियो. त्यो दुइटा मोबाइल समातेर म अफिससम्म दौडेर जाँदाखेरि मेरो क्वार्टरमा पानीले हानिसकेको थियो. भनेको विदिन 5 सेकेन्ड बढीमा हानिसकेको थियो. एक झड्कामा क्वार्टर कच्याक्क बनायो भने दोस्रो झड्कामा चाहिँ क्वार्टर उखालेर लगिदियो. अनि सबै साथीहरू चाहिँ माथि गइसक्नु भएको रहेछ डाँडातिर. म त एकछिन त्यहाँ एक दुई सेकेन्ड चाहिँ अफिसको छेउमा बसेर हेरेँ. पानी अफिसकै छेउसम्म आइसके पछाडि अनि म बिस्तारै अनि बाटो पारि गएर यसो डाँडामा जाने बित्तिकै मान्छे त पूर्ण रूपमा सेफ भइहाल्यो. र त्यसको विदिन 5 मिनटमा चाहिँ तपाईँको जुन ठुलो लेदर सहितको लगभग मैले यसो अनुमान गर्दाखेरि 50 फिट जतिको अल्को भनौँ न दुई तला अफिस भवनकै दुई तला छ भने खोलादेखिको हिसाबले हेऱ्यो भने 50-60 फिट
1: माथि
0: माथिको चाहिँ लेदो लेदो सहितको चाहिँ सुनामी भनौँ न त्यो आएर अफिस नै
1: कोल्याप्स
0: त्यो पुरै पुरिदियो भने अब त्यो वरिपरिका बजारहरू सबै घरहरू गाडी घोडाहरू त्यो आफ्नो प्रत्यक्ष आँखाले चाहिँ विभत्स अवस्था चाहिँ देखियो. तथापि अब हामी कर्मचारीहरू चाहिँ सकुशल निस्कन सफल भयौँ. यसलाई चाहिँ अब हामीले एउटा भाग्य हामीले चाहिँ मान्नुपर्ने अवस्था रहेको छ.
1: अब त्यो बाढी आएको दिनदेखि केही समय त यहाँ नुवाकोटमै बस्नुभयो.
0: केही दिन बस्न सकेन. हामी करिब करिब बाढी हामी लगभग 9:30-10 बजेसम्म त बाढीले चाहिँ विध्वंस मचाइसकेको थियो. अब हामी त त्यसपछि त हामी ब्ल्याङ्क भयौँ. अब के गर्ने त अब केही पनि छैन होइन भनेर अब हामीले सर्वप्रथम चाहिँ मैले चाहिँ अब हाम्रो कार्यालय प्रमुखको त मोबाइल पनि उहाँले निकाल्नु पनि भ्याउनु भएन छ होइन. अनि मैले चाहिँ सर्वप्रथम हाम्रो तालुक अब हाम्रो एनएमबी हेड अफिसमा त मैले चाहिँ हाम्रो डाइरेक्टर साहबलाई फोन गरेँ. हामी यसरी चाहिँ बाढी आयो सर, यस्तो विपद आयो, मान्छे चाहिँ सबै सकुशल छौँ सर, मान्छे चाहिँ त्यस्तो हतार भएको केही पनि अब अहिलेसम्म प्राप्त भएको छैन खबर गरेँ. त्यस पछाडि अब नेटवर्कको पनि समस्या भइदियो. अब केही पनि चल्दैन, फोनै लाग्दैन. त्यसपछि हामी आफ्नो साथीभाइ आफ्नो परिवारहरूसँग चाहिँ कन्ट्याक्ट गर्न सफल भयो. अब लगभग 12 बजेसम्म चाहिँ नेटवर्कको एकदम ठुलो समस्या थियो. त्यस पछाडि चाहिँ अलिअलि नेटवर्क समय आइसके पछाडि चाहिँ लगभग धेरै अब कसैको फोन आउने कसैको चाहिँ अब आफूले गर्नुपर्नेहरूलाई चाहिँ गरिसके पछाडि अब कहाँ बस्ने नबस्ने अवस्था छैन. अब त्यस्तो हतारमा त अब त्यो हामी कहाँ काम गर्ने जिल्ला भनेर बस्ने सम्भावना नै भएन. अनि हामी लगभग 2-3 बजेतिर हामी चाहिँ अब काठमाडौँतिर चाहिँ सबै हामी 2-3 जना सरहरू चाहिँ मिलेर काठमाडौँ फर्क्यौँ.
1: अब यहाँ चाहिँ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ नुवाकोटको कृषि अधिकृत पनि हुनुहुन्छ.
0: हजुर.
1: र त्यहाँ कार्यरत सूचना अधिकारी पनि हो यहाँ.
0: हजुर हजुर.
1: यस हिसाबले अब चाहिँ यो जो महाविपत्ति आयो,
0: हजुर,
1: जुन यो महामारी आयो
0: एकदम,
1: यसपछि नुवाकोटको यहाँको कार्यक्षेत्रको कृषि प्रणालीमा देखा पर्ने समस्याहरू के अनुमान गर्न सकिन्छ?
0: समस्या त तपाईँको अत्यन्त भयावह छ. जति पनि तल्लो बेल्ट रिभर बेसिनका चाहिँ राम्रा जग्गाहरू
1: खेतीयोग्य
0: जमिनहरू चाहिँ क्षति भएको छन्. यद्यपि धेरै राम्रो राम्रो जग्गाहरू चाहिँ अब त्यो बाढीको त्यो त्रिशुलीको किनारमा थिएनन्, तथापि विदुर नगरपालिकाको वडा नम्बर 3 एकदम राम्रो एरिया थियो भने अब वडा नम्बर 10 जुन त्यो हाम्रो बेत्रावती तुप्चे सोले भन्ने एरिया छन् त्यहाँ अलि बढी क्षति भएको छ. त्यसै गरी अब रसुवा पनि हाम्रो कार्यक्षेत्रै भएको हुनाले अब हाम्रो प्रदेशको पनि दुइटै जिल्ला कार्यक्षेत्र थियो भने हाम्रो एनएमबीको पनि दुवै जिल्ला कार्यक्षेत्र भएको हुनाले उत्तरगया गाउँपालिका रसुवाको चाहिँ वडा नम्बर 5 अलिक विशेष बढी चाहिँ क्षति भएको छ. त्यहाँ अलिक खेतीयोग्य जमिन पनि थियो, त्यो अलिकति बजारी एरिया पनि भएको पालिका पनि भएको हिसाबले त्यहाँ अलि बढी क्षति भएको छ. अब हामीले सर्वप्रथम त अहिलेको अवस्थामा हामीसित जाने बाटो पनि छैन, हामीसित साधन पनि छैन. अब सबै हतात हुनुभएको छ. कति कर्मचारीहरू कहाँ हुनुहुन्छ पालिकातिरका होइन, सबैजना अत्यन्त हतात भएको हुनाले अलिक तत्कालै हामीले त गर्न सम्भव पनि छैन. तथापि अब हामीले एउटा चाहिँ प्लानिङ त गर्नु पऱ्यो. प्लानिङ गर्ने सन्दर्भमा चाहिँ अब जति पनि अब पालिकाका अब हामी कृषिसँग सम्बन्धित कृषि पशुसँग सम्बन्धित हाम्रो प्राविधिकहरूसँग हामी कन्ट्याक्ट गर्नेछौँ. कन्ट्याक्ट गरिसके पछाडि त्यहाँको सामान्य पहिला प्रारम्भिक हामी डाटा लिनेछौँ.
1: जस्तो अब उत्पन्न हुन सक्ने जस्तो महामारी कहिलेकाहीँ के हुन्छ भने यस्तो महाविपत्ति पछि फरक खालका महामारी पनि आउँछन्
0: एकदम.
1: जस्तो आज खेतीयोग्य जमिनको नष्ट भएको कुरा एउटा छ, तपाईँको पशु वस्तुको चाहिँ अवस्था होइन अब अज्ञात छ, कयौँ पशु वस्तुहरू यो बिचमा मरे भनौँ बाढीमा परेर. अनि त्यसपछि जस्तो आज मिल्क होलिडेको अवस्था होला होइन, जस्तो पशु वस्तुमाथि यत्रो समस्या आइलागेपछि बजारमा दुधको अभाव छ. अब उत्पन्न हुन सक्ने महामारी
0: पक्कै पनि अहिले अब हामी कृषिसँग सम्बन्धित भएको हुनाले त्यो त्रिशुलीले अब वारिर पारी बनाइदियो मुख्यतया भनेको बस्तीलाई वारिर पारी बनाइदिइसके पछाडि समस्या त अब खाद्यान्नकै भयो
1: मुख्यतः
0: मान्छेले सामान्यतया चामल दाल तरकारी अब दुध त छोडिदिउँ अझै दुध र मासु त छोडिदिउँ
1: आजसम्म त्यहाँ भुकमरीको अवस्था छ हात पुगिरहेको अवस्था छैन
0: अहिलेसम्म पनि त्यहाँ अब त्यो साधन नभइसकेपछि हेलिकप्टर मात्रै एउटा अन्तिम

0: अस्त्रको रूपमा
1: केवल हेलिकप्टरले खाद्यान्न चाहिँ ओसार पसार गरिरहेछ
0: गरिरहेछ भने हिजो मात्र चाहिँ सानो एउटा तुइन त्यही हाम्रो चाहिँ त्रिशुलीमै सानो तुइन चाहिँ अब हाम्रो सडकतिरका चाहिँ सर म्याडमहरूले चाहिँ एउटा तुइन चाहिँ बनाउनु भएको छ त्यहाँबाट सामान्य चाहिँ अब सहजता चाहिँ सुरु हुन खोजेको भन्ने छ तथापि अब हाम्रै खोला पारिपट्टि केही चाहिँ अब हाम्रो राम्रा राम्रा चाहिँ एकदम धेरै तपाईँको टमाटर खेती गर्ने अब तरकारी खेती गर्ने एरियाहरूको चाहिँ अहिले एकदम उत्पादन हुने समय हो नि त उहाँहरूको उत्पादनले बजार पाउन सकेको छैन अथवा त्यो अब टमाटर मात्रै खाएर नि भएन त्यो गाउँमा भएका चाहिँ अब दाल चामल मकै पिठोहरू त मान्छेले केही दिनसम्म खान्छ त्यस पछाडि त अरू अन्य केही रहँदैन त्यो उनीहरूले तत्काल मानिसलाई चाहिँ अहिले खानाको चाहिँ आवश्यकता बढी छ र जति बाढीले बगाएका छन् उहाँहरूलाई तपाईँले बाँसको आवश्यकता छ त्यो बाँस र तपाईँको खानाको घाँस र बाँसको चाहिँ सुनिश्चित भइसकेपछि अनि बल्ल त्यसपछि अनि अब खेती उनीहरूको जग्गा त सबै बगर भइसकेको छ त्यहाँ तुरन्तै भोलि हामीले दुई दिनमा अथवा एक महिनामा हामीले त्यहाँ खेती गरेर केही गर्न सक्छौँ भन्ने नै छैन अहिले अवस्था तथापि अब त्यो बगर आइसके पछाडि मान्छेले चाहिँ आफ्नो पुरानो थलो पत्ता लगाइसके पछाडि अब कसैले चाहिँ अस्थायी रूपमा चाहिँ के गर्न चाहनुहुन्छ भने त्यसमा चाहिँ अब हामी कृषिको तर्फबाट चाहिँ हामीले सहयोग गर्नुपर्ने चाहिँ आवश्यकता रहेको छ।
1: हामी संवादको अन्तमा छौँ। अन्तमा चाहिँ त्यहाँ जति पनि सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरू राहतको लागि जानु भएको छ
0: हजुर
1: र राहत सामग्री वितरण गरिरहनु भएको छ उहाँहरूलाई चाहिँ प्रत्यक्ष त्यहाँको बाढीको आफ्नै आँखाले अवलोकन गरेको एकजना सरकारी अधिकारी हुनुको नाताले
0: हजुर
1: उहाँहरू जस्तो उद्धारकर्ताहरू राहत वितरणकर्ताहरूलाई यहाँको सुझाव के हुन्छ?
0: अहिले पक्कै पनि तपाईँको हामीसित बाटोको चाहिँ समस्या छ। अब जति पनि उद्धारकर्ताहरू अब अहिले त विपद टुरिस्ट पनि भन्ने आइरहेछ धेरैजना मान्छे हामी अस्ति जाँदा पनि धेरै मान्छे देख्यौँ त्यो सबैको अन्तिम पोइन्ट भनेको हाम्रो अफिस मात्रै रहेको थियो हाम्रो अफिससँग मात्रै त्यहाँ उता बाटै थिएन तथापि लेखो गाउँपालिका नुवाकोट एउटा गाउँपालिकाका चाहिँ गाउँका भोलिन्टियर साथीहरूले अथवा पालिकाको पहलमा चाहिँ अब जेसिबीहरू ट्रकहरू लगेर त्यहाँको चाहिँ हाम्रो करिब करिब 200-300 मिटर हिलो पन्छाउने त्यहीँ बजार नजिकैका घरहरूबाट सामान निकाल्न सहयोग गर्ने गरेर त्यसै भोलिन्टियरले उहाँले सहयोग गर्नु भएको छ भने त्यहाँबाट
1: निरन्तरता दिनुपर्छ
0: त्यसलाई कन्टिन्यू गरेर उहाँले चाहिँ जुन अब बेत्रावती जुन तपाईँको 24 लास एउटै घरबाट निकाले भन्ने ठाउँ छ नि त्यहाँसम्म चाहिँ बल्ल गाडी त्यो त्यसको इन्ट्री पोइन्टसम्म गाडी पुगेछ अथवा मान्छे जान सक्ने भएको छ भने त्यहाँ अब कति हतार भएको छन् त्यहाँ कति चाहिँ अब हामीले बाटो खुलाउनु पर्ने छ
1: पहिलो कुरा उद्धारमा ध्यान पुगोस् त्यसपछि उद्धार भएकाहरूको चाहिने रोजीरोटी
0: उद्धार गरिसके पछाडि केही साथीहरूले चाहिँ अब त्यहाँ टेन्ट भनौँ न अब त्यो रातमा प्राप्त टेन्टहरू चाहिँ अब जुन ठाउँ बसेको छ अलि हाइटमा त्यहाँ त थोरै टेन्टहरू बनाएर मान्छेहरूलाई चाहिँ बस्ने बासको चाहिँ भर्खर सुरुवात एकदम प्रिलिमिनरी चाहिँ अवस्था चाहिँ सुरुवात भएको छ र त्यसपछि अब त्यहाँ जति पनि अब खाद्यान्न राशनहरू चाहिँ सबै त्यो ब्यारेकमा त्यो बट्टर ब्यारेकमा चाहिँ थुप्रिएका छन् त्यसलाई चाहिँ बिस्तारै परिचालन गर्ने चाहिँ अब हाम्रो प्रशासनको टोलीले पनि त्यो गरिरहेको छ भने अब हाम्रो सुरक्षाको निकायले पनि त्यसरी नै गरिरहेको छ र मुख्य कुरा भनेको हामीसित बाटो र पारी र पारि जान सक्ने चाहिँ अवस्था नभएको हुनाले चाहिँ उचित राहत वितरण चाहिँ अझै पनि भएको चाहिँ छैन।
1: हस् यहाँले खास गरी नुवाकोटमा बाढीबाट भएको क्षति
0: हजुर
1: त्यो क्षतिबाट कृषि प्रणालीमा परेको प्रभाव र उद्धारकर्ताहरूले ध्यान दिनुपर्ने कुराहरू राख्नुभयो र आफ्नो महत्त्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
1: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ नुवाकोटका कृषि अधिकृत एवं सूचना अधिकारी मित्रलाल पौडेल। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी सहित म नरेश नेउपानी आज्ञा चाहन्छौ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: वर्षा याममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि घटना र विचार कार्यक्रम सुन्नुहुनेछ। यसबेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट भोटे कोशी बाढी विपद सम्बन्धी विशेष प्रस्ताव पारित। राज्यका सबै संयन्त्र परिचालन गरी उद्धार र पुनस्थापनाको प्रबन्ध मिलाउन सरकारलाई सभामुख डोलप्रसाद अर्यालको निर्देशन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटे कोशी बाढीमा सरकारले गरिरहेको खोज उद्धार र राहतका सम्बन्धमा सदनलाई जानकारी। बाढीका कारण घरबार विहीन भएकाहरूको लागि सरकारले आवासको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपियाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान। भोटे कोशी बाढीमा परी हालसम्म 1118 जनाको मृत्यु भएको पुष्टि। अफगानिस्तानमा एकै दिनमा झण्डै 2000 अफगान शरणार्थीहरू स्वदेश फिर्ता। र ताप्लेजुङ गोल्ड कपको उपाधिका लागि 5 थरको फिदिम स्पोर्टिङ र सिराहाको सहलेस युथ क्लब बीच प्रतिस्पर्धा हुने।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार र राहतका सम्बन्धमा सरकारले गरिरहेका काम कारवाहीबारे जानकारी गराउँदै प्रधानमन्त्री शाहले विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताउनुभयो। प्रधानमन्त्री शाहले यस घटनाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो। सरकारले सङ्कटको घडीमा जनतालाई हिम्मत र आड भरोसा दिनुपर्छ भन्ने दृढताका साथ काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले बाढीको पीडा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सबै नेपालीमा परेको साझा वज्रपात भएको बताउनुभयो।
4: यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एक आपसमा बिलौना गर्ने समय छैन। सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। त्यसैले दृढ सङ्कल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लडिरहेका छौँ।
3: नागरिकको खोजी र घाइतेको उपचार आवश्यकता हुँदासम्म निरन्तर रहने उल्लेख गर्दै प्रधानमन्त्री शाहले बाढीका कारण घरबार विहीन भएकाहरूको तत्काल, अस्थायी र दीर्घकालका लागि स्थायी आवासको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो।
4: रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन। हामीले काठमाडौँबाट विशेषज्ञ सहितको टोली प्रभावित क्षेत्रका नागरिकहरूको उपचारका लागि पनि खटाइरहेका छौँ। उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरूलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौँ। साथै प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ। हाल नुवाकोटका 19 अस्थायी आश्रय स्थलहरूमा 2653 प्रभावित नागरिकहरूले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ। रसुवाका केही प्रभावित नागरिकहरूलाई पनि नुवाकोटको आश्रय तथा राहत उपलब्ध गराइरहेको अवस्था छ।
3: प्रधानमन्त्री शाहले पहिचान हुन नसकेका शवहरू कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको जानकारी दिँदै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको हुनाले पहिचान हुनासाथ परिवारलाई हस्तान्तरण गर्न सकिने बताउनुभयो।
4: पहिचान हुन नसकेको शव कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौँ। तर डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको छ। यी शव डिएनए म्याचिङ पश्चात सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ। पहिचान हुन सकेको शव परिवार र आफन्तलाई जिम्मा लगाइरहेको अवस्था छ।
3: बाढी प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत तथा सञ्चार सेवा सुचारू गर्न दोस्रो दिनदेखि नै काम भएको जानकारी दिँदै प्रधानमन्त्री शाहले हालसम्म 95% क्षेत्रमा सञ्चार सेवा उपलब्ध भएको बताउनुभयो। यसै गरी नुवाकोटमा 85%, धादिङमा 98% र रसुवामा 40% विद्युत सेवा पुनस्थापना भइसकेको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो। बाढीले भोटेकोशी र त्रिशुली करिडोरका जलविद्युत आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको जानकारी दिँदै प्रधानमन्त्री शाहले विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र 388 मेगावाट क्षमताको निर्माणाधीन 4 आयोजना क्षतिग्रस्त भएको र मर्मतका लागि ठूलो लगानी लाग्ने देखिएको बताउनुभयो। बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध भएको र त्यसको मर्मत कार्य भइरहेको पनि उहाँले जानकारी गराउनुभयो।
4: प्रभावित क्षेत्रमा अवरुद्ध भएको सञ्चार सेवा दोस्रो दिनदेखि पुनस्थापना हुँदै 95% सेवा पुनस्थापना भइसकेको छ। सञ्चार सेवाको पहुँच भन्दा बाहिर भएका स्थलहरूमा हाल 30 सेटेलाइट फोन मार्फत सञ्चार भइरहेको छ। बाढीले भोटेकोशी त्रिशुली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको छ। विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र निर्माणाधीन 4 388 मेगावाट क्षतिग्रस्त भएका छन्, जसमध्ये केही मात्रै मर्मत हुन सक्ने र त्यसका लागि ठूलो लगानी लाग्ने देखिएको छ। जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनिया र कोरियन विज्ञ टोली परिचालन भइरहेको छ। बाढीका कारण गल्छी, बेत्रावती, रसुवागढी सडक र पृथ्वी राजमार्गको गल्छी मुगलिङ खण्डको अधिकांश भाग क्षति भएको छ। साथै पृथ्वी राजमार्गको कृष्णभीर, परेवाभीर लगायतका क्षेत्रमा क्षति पुगेको छ। बाढीका कारण 48 झोलुङ्गे पुल क्षति भएको छ, जसमध्ये 20 मर्मत गर्न मिल्ने र 28 नयाँ निर्माण गर्नुपर्ने देखिएको छ। बाढीका कारण क्षतिग्रस्त मुगलिन नारायणघाट सडकको कृष्णभीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ।
3: भदौ 10 गते बेलुकासम्ममा खोज र उद्धारका लागि विभिन्न 69 उडान मार्फत 351 जना घाइते तथा अलपत्र परेका

0: भएको छ। बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख डोलप्रसाद अर्यालले सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज उद्धार, घाइतेको उपचार तथा पुनस्थापनाको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिनुभयो। सभामुख अर्यालले जलवायु परिवर्तनका कारण नेपालले वर्षेनी ठूलो क्षति बेहोर्दै आएको उल्लेख गर्दै जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले स्पष्ट र बलियो आवाज उठाउनु पर्ने बताउनु
1: जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनु पर्दछ। यस सम्बन्धमा म नेपाल सरकारको ध्यान आकृष्ट पार्न चाहन्छु। रचुवा विपदले हामीलाई अर्को महत्वपूर्ण पाठ पनि सिकाएको छ। हामीले अब विपद पछिको व्यवस्थापन मात्र होइन, पूर्व तयारीको संस्कृति निर्माण गर्नुपर्दछ। हिमताल र हिमनदीको नियमित अध्ययन र अनुगमनलाई प्राथमिकतामा राख्नु पर्दछ। प्रभावित परिवार र समुदाय गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गर्न चाहन्छु। राष्ट्रिय शोकको घडीमा ऐक्यबद्धता कायम राख्न र तीनवटै तहका सरकार, सबै दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज उद्धार र विस्थापित नागरिकलाई पुनस्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन नेपाल सरकारलाई निर्देश गर्दछु।
0: यसअघि आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले संकटका बेला भएका कमजोरीलाई स्वीकार गर्दै सरकार नागरिकको जीवन रक्षाका लागि लाग्नुपर्ने बताउनुभयो। उपनेता पराजुलीले आवश्यकता अनुसार विश्वविद्यालयका अनुसन्धानकर्ता, निजी क्षेत्र, नागरिक समाज र मित्र राष्ट्रहरूमा उपलब्ध विशेषज्ञ र प्रविधि तत्काल परिचालन गरी उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो। यस्तै बैठकमा नेपाली कङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले खोज तथा उद्धारमा सबैभन्दा खड्किएको विषय नै सुरुङभित्र फँसेका नागरिकको उद्धार भएकाले यसमा हर सम्भव उपायहरू अप्नाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। नेता आङदेम्बेले विपदमा आफूहरू सधैँ सरकारको साथमा रहेको उल्लेख गर्नुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सङ्कटको सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन सुझाव दिनुभयो। नेता थापाले सामूहिक शक्तिबाट मात्रै विपदको सामना गर्न सकिने भएकाले सबैका सुझावलाई गम्भीरतापूर्वक लिन सरकारको ध्यान आकर्षण गराउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपदको सामना गर्न तीनै तहको सरकारबीच समन्वय हुनुपर्ने बताउनुभयो। बाढी प्रभावितको खोज तथा उद्धार सेनाले धेरै जोखिम उठाएर काम गरेको उल्लेख गर्दै संयोजक प्रचण्डले सबै तहका सरकारहरू बीचको समन्वयमा जनपरिचालन नहुँदासम्म समस्याको वास्तविक समाधान खोज्न असम्भव हुने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बेपत्ता नागरिकको खोज, उद्धार र घाइतेहरूको उपचारमा विशेष ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले विपदमा आरोप प्रत्यारोप नभई बाढीबाट प्रभावित उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो। विपदको समयमा ज्यानको पर्वाह नगरी खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीको सेवा सुविधा बढाउन समेत उहाँले माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1,118 जनाको मृत्यु भएको पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 45 जना, नुवाकोटमा 155 जना, धादिङमा 59 जना, चितवनमा 348 जना र गोर्खामा 66 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 217 जना र नवलपरासी पश्चिममा 190 गरी 1,118 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेको शवहरूमध्ये 1,117 लास जाँच मुचुलका सम्पन्न भएको छ भने 95 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हालसम्म 174 महिला, 257 पुरुष र 438 नखुलेको गरी जम्मा 869 शव व्यवस्थापन माटोमुनि सुरक्षित गरिएको छ। साथै पहिचान नभएको 911 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपियाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा भएको भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफलमा मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रलाई जलवायु सम्पदाका रूपमा विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै बजेटमा हिमाललाई विश्वव्यापी

0: जलवायु सम्पदाका रूपमा व्याख्या गरी संरक्षणका लागि अन्तर्राष्ट्रिय पहल गर्ने बताउनुभयो। मन्त्री पौडेलले जलवायु परिवर्तनको प्रभावका कारण नेपालले क्षति बेहोर्नु परे पनि नेपालका पर्यटकीय क्षेत्रहरू सुरक्षित रहेको जानकारी प्रवाह गरी पर्यटकको विश्वास कायम गर्नुपर्ने बताउनुभयो। छलफलमा सांसदहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा विपदबारे नकारात्मक र भ्रामक सूचना प्रवाह रोक्नुपर्नेमा जोड दिनुभयो। यस्तै छलफलमा पर्यटन क्षेत्रका प्रतिनिधिहरूले हालसम्म बाढी प्रभावित 299 पर्यटकको उद्धार भएको जानकारी दिँदै सम्पर्कविहीन पर्यटकहरूको खोजी, उद्धार तथा पुनस्थापनाको प्रगति विवरण पर्यटन बोर्ड, विभाग र मन्त्रालयका वेबसाइट मार्फत नियमित रूपमा सार्वजनिक भइरहेको जानकारी दिनुभयो। उहाँहरूले विपदको समयमा समेत विभिन्न देशका राजदूतावासमा राजदूत नहुँदा असहज भएको बताउँदै रिक्त रहेका स्थानमा राजदूत नियुक्ति गरी अन्तर्राष्ट्रिय पर्यटन सम्बन्ध सुदृढ गर्न सुझाव समेत दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटे कोशी बाढीमा सम्पर्कविहीनको खोजीमा सरकार लागिरहेको बताउनु भएको छ। चिलिमे जलविद्युत परियोजनामा कार्यरत कर्मचारीका आफ्ना परिवारजनसँगको आज मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले बेपत्ताको खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र, दक्ष जनशक्ति, प्रविधि र उपलब्ध स्रोत साधन परिचालन गरिएकाले परिवारजनलाई धैर्यता नगुमाउन आग्रह गर्नुभयो। मन्त्री श्रेष्ठले सरकार आफ्ना नागरिक तथा राष्ट्र सेवकका परिवारसँग रहेको उल्लेख गर्दै कठिन घडीमा परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले फोन भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तनका कारणले अपूरणीय क्षति भइरहेको र त्यसको ठूलो जोखिम नेपालले बेहोर्नु परेको विषयमा छलफल भएको थियो। मन्त्री गौतमले अप्रत्याशित बाढीपछिको विकास, विपद प्रतिरोधी गर्ने विषयलाई नेपालले प्राथमिकतामा राख्ने बताउँदै दिगो र उत्थानशील विकासका लागि मित्र राष्ट्र र दात्री निकायको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। भेटमा राजदूत फेनले आर्थिक, प्राविधिक र मानव स्रोत मार्फत विकासका कार्य र पुनस्थापनाको लागि बेलायत सरकारले आपसी सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। जलस्रोत तथा जल विज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटे कोशी, त्रिशुली सहितका आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाका मौसमविद सरस्वती विष्टले रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभयो। उहाँले नेपाल चीन सीमा क्षेत्र नजिकै ताल बनेको र ताल जुनसुकै बेला पनि फुट्न सक्ने भएकाले अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभयो। यस्तै महाशाखाले आज र भोलि वर्षाको सम्भावना पनि भएकाले बाढीको उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले देशका विभिन्न जिल्लाका ससाना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनार हुँदै यात्रा गर्ने सर्वसाधारणलाई सतर्क रहन समेत अनुरोध गरेको छ। भोटे कोशी र त्रिशुली नदीको बाढीमा परेर 213 विद्यार्थी अझै सम्पर्कविहीन रहेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा गरी 23 विद्यालय प्रभावित भएका छन् भने 16 विद्यालयमा क्षति पुगेको शिक्षा मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। बाढीका कारण भोटे कोशी, त्रिशुली र नारायणी नदी वरपरका विद्यालयका हजारौं विद्यार्थीहरूको पठन पाठनमा अवरोध पुगेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: भुटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण हजारौं विद्यार्थीको पढाई प्रभावित भएको छ। बाढीले विद्यालय भवन तथा भौतिक संरचनामा क्षति पुर्याएपछि कतिपय विद्यालय बन्द भएका छन् भने केही विद्यार्थी अझै सम्पर्कविहीन छन्। रसुवाको गोसाईकुण्ड गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका विभिन्न विद्यालय बढी प्रभावित भएका छन्। गोसाईकुण्ड गाउँपालिकाको रसुवागढी, केरुङ नाका र टिम्बुरे आसपासका सामुदायिक तथा निजी गरी 15 विद्यालय अहिले बन्द अवस्थामा छन्। कुण्डा गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङ,
2: पालिकामा रहेको 15 सामुदायिक विद्यालयहरू अहिले पठन पाठन सबैको बन्द छ। निजी विद्यालयहरू 4 गरेर लगभग हाम्रो 3,000 भन्दा बेसी विद्यार्थीहरू चाहिँ अहिले पठन पाठन बन्द छ। कुनै विद्यालयहरू बगाएको छ, कुनै विद्यालयहरूमा चाहिँ अब मान्छे त्रसित भएर चाहिँ केही समयलाई बन्द गरेर आफ्नो आफन्तहरू गुमेको कारणले।
1: विद्यालय जाने समयमा बाढी आएकाले कतिपय विद्यार्थी बाटोमा हिँडिरहेका थिए भने केही बसबाट विद्यालय जाँदै थिए। कक्षा 12 पढाइ हुने विद्यालयमा त बिहानी कक्षा सञ्चालन भइरहेको थियो। केही विद्यालयले कक्षा 8 र 10 लागि अतिरिक्त कक्षा सञ्चालन गरेकाले बाढी आउँदा विद्यार्थीहरू कक्षामै रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ। नुवाकोट बिदुर नगरपालिकाको बेत्रावतीमा रहेको उत्तरगया बोर्डिङ स्कुलका विद्यार्थी बोकेको बस समेत बाढीले बगाएको नगरपालिकाले जनाएको छ। त्यसो त बाढीले कति विद्यार्थी, शिक्षक र कर्मचारी प्रभावित भए भन्ने तथ्याङ्क आउन सकेको छैन। बिदुर स्थित त्रिशुली नदी आसपासका त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय, चेतना आवासीय माध्यमिक विद्यालय र रामचन्द्र आवासीय माध्यमिक विद्यालय भवनमा बाढीले पूर्ण रूपमा क्षति पुर्याएको छ। त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले भने समयमै बाढीको सूचना पाएपछि आफ्ना सबै विद्यार्थीलाई सुरक्षित स्थानमा पठाउन सफल भएको थियो। तर एकजना शिक्षक र एकजना विद्यालय कर्मचारी भने बाढीमा बेपत्ता भएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक राजेन्द्र दुवाडीका अनुसार सुविधा सम्पन्न विद्यालय भवन बाढीले बगरमा परिणत गरिदिएको छ। प्रधानाध्यापक दुवाडी त्यस दिन तत्काल सूचना पुर्याउन सक्दा विद्यार्थीहरू जोगाउन सकिएको स्मरण गर्दै विद्यालय सञ्चालनका विकल्प बारे यसो भन्नुहुन्छ।
3: कक्षा 8-12 विद्यार्थीहरू विद्यालय हाताभित्र 900 आसपासमा विद्यार्थीहरू थिए। साना विद्यार्थीहरू आउने क्रम थियो। सानो विद्यार्थी लिन गएको एउटा बसलाई चाहिँ मैले माथि डाँडातिर थियो त्यसलाई चाहिँ आउनु पर्दैन, तिमी माथि नै बस है भनेर भने, अर्को त्यो खोला साइडबाट तरेर आउने विद्यार्थी चाहिँ अरूलाई भित्रबाट बाहिर निकालेर आएको छु, उसले चाहिँ एक बस विद्यार्थी लिएर ऊ विद्यालयभित्र छिरे। मैले उसलाई पनि प्लस टूको बच्चाहरू जो भाग्दै गरेका बच्चालाई पनि राखेर उसलाई पठाएर, ऊ जस्ट त्रिशुलीमा 2 पुल छ 500 वरपर, ऊ नयाँ पुल तर्दै गर्दा पुरानो पुल चाहिँ खोला छोड्थ्यो बाढीले। 1643 विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा विद्यालय नै बगर भएपछि कस्तो हुन्छ, तर पनि यी विद्यार्थीहरू त्यहाँ कनेक्ट एक्टिभिटी भएपछि सुरक्षित स्थानमा विद्यार्थीहरूलाई राखेर यी विद्यार्थीको भविष्यलाई चाहिँ सुनिश्चित गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यही प्रयासमा म हिजोदेखि लागिसकेको छु।
1: नुवाकोटकै पृथ्वी माध्यमिक विद्यालयमा कक्षा 10 अध्ययनरत एकजना विद्यार्थी मानवी न्यौपानेको अभिभावक आफ्नो छोरी बाढीको सूचना पाएपछि जङ्गलतर्फ भागेर ज्यान जोगाउन सफल भएको सम्झनुहुन्छ।
4: बाढी आउनु पूर्व विद्यालयले बाढी आइरहेको जानकारी गरायो। एउटा मासतिर हाम्रो नुवाकोट सप्तरी दरबार जाने बाटोको जङ्गलको आसपासमा हिँडेर जान सक्नेहरूलाई हिँडेर नसक्नेहरूलाई विद्यालयले बसमा ओसारेर चाहिँ ज्यान जोगाए सबैजनाले, उहाँको किताब कपी सबै विद्यालयमा।
1: भोटेकोसी बाढीले धादिङका विद्यालयहरूमा पनि क्षति पुगेको छ भने कतिपय विद्यालयहरूमा त्रासका कारण पठन पाठन हुन सकेको छैन। बाढीका कारण रसुवा, नुवाकोट र धादिङका गरी 23 विद्यालय प्रभावित भएको जनाइएको छ भने 16 विद्यालयमा क्षति पुगेको छ। 9 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने बाँकी विद्यालयमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 213 विद्यार्थी सम्पर्कविहीन रहेको बताइएको छ। बाढीले विद्यालयका भवन मात्रै बगाएनन्, हजारौं विद्यार्थीका सपना र भविष्य जोडिएको पढाइ समेत रोकिदिएको छ। किताब कापी बोकेर विद्यालय जानुपर्ने थुप्रै विद्यार्थी बेपत्ता छन् भने धेरैले अभिभावक गुमाएका छन्। जसोतसो भागेर ज्यान जोगाएका विद्यार्थी त्रास बोकेर सुरक्षित ठाउँको खोजीमा छन्। बाढीले विद्यालय बगाए पनि प्रभावित हजारौं बालबालिकाको सुन्दर सपना र भविष्य बग्न नदिन सबैको ध्यान जानु जरुरी छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयको लागि बन्द गरिएका छन्। बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सड़क र पुलमा पुगेको क्षतिले आवत जावत गर्न कठिन रहेकाले विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएको बिदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो। उहाँले दैनिक जनजीवन केही सरल र नदी वारपार गर्न सक्ने भएपछि मात्रै विद्यालय सञ्चालन हुने बताउनुभयो। रसुवाको भोटेकोसी तथा त्रिशुली नदीमा यही भदौ 10 आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले 2,50,00,000 आर्थिक सहयोग गरेको छ। कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। गुल्मीका 6 स्थानीय तहले भोटेकोसी बाढी पीडितको राहतका लागि 63,00,000 रुपियाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा दाखिला गरेका छन्। जिल्लाको रुरु क्षेत्र गाउँपालिकाले 26,75,000, चन्द्रकोट गाउँपालिकाले 14,00,000, रेसुङ्गा नगरपालिकाले 10,00,000, गुल्मी दरबार गाउँपालिकाले 5,00,000, मदाने गाउँपालिकाले 4,05,000 र मालिका गाउँपालिकाले 3,00,000 सहयोग गरेका हुन्। यसै रसुवा बाढी पीडितलाई नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाले 32,00,000 रुपियाँ सहयोग प्रदान गरेको छ। मकवानपुरको भीमफेदी गाउँपालिकाले भोटेकोसे बाढी पीडितलाई राहत उद्धार र पुनस्थापनाका लागि भन्दै 5,00,000 रुपियाँ आर्थिक सहयोग गरेको छ। यसै गरी रसुवा बाढी प्रभावितलाई डोल्पाका 3 स्थानीय तहले उद्धार राहत तथा पुनस्थापनाका लागि 5,50,000 आर्थिक सहयोग गरेका छन्। जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकाले 2,00,000, छारका ताङसोङ गाउँपालिकाले 2,00,000 र सेफ होक्सुन्डो गाउँपालिकाले 1,50,000 रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन्। अमेरिकी मानवीय संस्था साम रिटर्न्स पर्सबाट भोटेकोसी बाढीबाट प्रभावित समुदायलाई सहयोगका लागि उपलब्ध 40 टन भन्दा बढी आपतकालीन राहत सामग्री आज काठमाडौँ पुगेको छ। बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संस्था मार्फत 2,600 परिवारलाई सहयोग स्वरूप पानी, फिल्टर, त्रिपाल, कम्बल, सरसफाई किट तथा सौर्य बत्ती लगायतका सामग्री उपलब्ध गराइने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौँ हेटौँडा जोड्ने वैकल्पिक मार्गको नयाँ रुट तथा कार्यतालिका सार्वजनिक भएको छ। वर्षातको समय र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रुट निर्धारण गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट हेटौँडाका लागि छुट्ने साना सवारीका लागि फर्पिङ, फाखेल, कुलेखानी, भीमखेदीको रुट कायम गरिएको छ भने यस्तै हेटौँडाबाट काठमाडौँ छुट्ने साना सवारी भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै काठमाडौँ प्रवेश गर्नेछन्। त्यसै गरी ठुला तथा मालवाहक सवारी काठमाडौँबाट चापागाउँ, भट्टे डाँडा, ठिङ्गन हुँदै हेटौँडा पुग्नेछन्। भोटेकोसी बाढीपछि फेला परेका शवहरूको पहिचान गर्न निकै कठिनाई भएको छ। शवहरू पहिचान गर्न नसकिने अवस्थामा भएकाले आफन्तहरूले कपडा, गहना, ट्याटु तथा शरीरका अन्य चिन्हको सहारा लिन थालेका छन्। बाढीपछि विभिन्न जिल्लामा सङ्कलन गरिएका 102 शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएकोमा पहिचान हुन नसकेका 78 शवको अस्थायी व्यवस्थापन समेत गरिएको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
5: विनाशकारी बाढीपछि फेला परेका शवहरूको पहिचान प्रक्रिया जटिल बन्दै गएको छ। रसुवा बाढीबाट विभिन्न जिल्लामा संकलन गरिएका 102 शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको थियो। तीमध्ये धेरै शव क्षत विच्छेद अवस्थामा रहेका कारण पहिचान गर्न कठिनाई भएको छ। आफन्तहरूले कपडा, गहना, ट्याटु तथा शरीरका अन्य संकेतका आधारमा आफ्ना परिवारका सदस्यको शव पहिचान गरिरहेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पहिचानका लागि 1,000 भन्दा बढी आफन्तहरू पुग्नु भएको थियो। नुवाकोटका राजकुमार तामाङले 5 वर्षीय छोरा प्रिन्स तामाङको शव स्कुलको टाई र मालाका आधारमा चिन्नु भएको थियो।
6: मलाई बरु अहिले होइन कि भन्ने लागेको थियो भाइहरूले, ओरिजिनल फोटोमा यहाँनिर कोठी छ, मोठ पनि मिल्दो जुल्दो छ भने सबैको टाइ मिल्यो।
5: विनाशकारी बाढीमा परि ज्यान गुमाएका मध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका पहिचान हुन नसकेका 78 शवहरूको अस्थायी व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपेक्षक नवीन कार्कीका अनुसार ती शवहरू पोखरा महानगरपालिका 16 दीप स्थित सिंचाई डिभिजन कार्यालयको जग्गामा व्यवस्थापन गरिएको हो। व्यवस्थापन गरिएका शवहरूलाई छुट्टा छुट्टै नम्बरिङ गरिएको छ। भविष्यमा आवश्यकता परेमा आफन्तजनलाई शव पहिचान गर्न तथा डिएनए परीक्षणका लागि सहज हुने गरी अभिलेखीकरण गरिएको जनाइएको छ।
7: पोखरामा पोस्टमार्टम तथा शव व्यवस्थापनको लागि भनेर विपदबाट प्रभावित जिल्लाहरूबाट शवहरू पठाइएको थियो, जसमा 102 मध्ये पूर्वी नवलपरासीको 41 थियो, धादिङको 27 थियो, गोर्खाको 11 थियो, तनहुँको 24 थियो। सम्पूर्ण शवहरू हामीले 8 दिनसम्म शनाखतको लागि र पोस्टमार्टम प्रक्रियाको लागि राख्यौँ। अब सम्पूर्ण रूपमा पोस्टमार्टम सकिएको छ। 102 शव मध्ये 19 पहिचान भइसकेको अवस्था छ।
5: जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर अस्पतालमा लामो समयसम्म शव राखिरहँदा थप समस्या उत्पन्न हुन सक्ने निष्कर्षका आधारमा व्यवस्थापन प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिनुभयो।
8: के आफन्तहरू आएर शवहरू हेर्ने पहिचान गर्ने काम भएको छ। लामो समय शवहरू राखेर शवहरू बिग्रने व्यवस्थापनमा अप्ठ्यारो भएको हुनाले
5: पोखरामा ल्याइएका बाढीमा परि ज्यान गुमाएका 102 मध्ये हालसम्म 19 मात्र शव शनाखत भएको छ। पहिचान हुन नसकेका मध्ये केहीलाई आफन्तले आफ्नो हुन सक्ने भन्दै दावी गरेकाले रोकिएको छ भने एक शव विदेशी नागरिकको हुन सक्ने आशंकामा अस्पतालले शव गृहमा सुरक्षित राखिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा एकै दिन 1,750 जना भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृभूमि फर्केका अफगानको आधिकारिक रेडियो तथा टेलिभिजन आरटीएले जनाएको छ। तीमध्ये 1,449 जना पाकिस्तानबाट फर्केका छन् भने बाँकी 306 जना इरानबाट फर्केका हुन्। अब आर्थिक समाचार।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: भेटेपछि बाढीका कारण त्यस क्षेत्रमा रहेका जलविद्युत आयोजनामा परेको क्षतिको 25,87 करोड रुपियाँ भन्दा बढीको प्रारम्भिक बिमा दावी परेको छ। हालसम्म विभिन्न 15 निर्जीवन बिमा कम्पनीका 583 बिमा लेखमा दावी परेको नेपाल बिमा प्राधिकरणले जनाएको छ। हालसम्म परेका बिमा दावी मध्ये 20,50 करोड रुपियाँ इन्जिनियरिङ तथा ठेक्का जोखिम अन्तर्गत परेका छन्। यस्तै सम्पत्ति बिमा अन्तर्गत 113 बिमा लेखका 2,34 करोड रुपियाँ र मोटर बिमा अन्तर्गत 313 बिमा लेखबाट 1,55 करोड रुपियाँ दावी परेको छ। त्यस्तै परिवहन बिमा अन्तर्गत 47 बिमा लेखबाट 89,87 करोड रुपियाँ तथा अन्य बिमा शीर्षकमा 54 बिमा लेखबाट 52,92 करोड रुपियाँ दावी परेको छ। बाढीबाट जलविद्युत आयोजना, सडक तथा पूर्वाधार, सवारी साधन, व्यावसायिक सम्पत्ति तथा सीमावर्ती नाकामा रहेका सामानमा ठूलो क्षति पुगेकोले आगामी दिनमा बिमाको दाबी रकम बढ्न सक्ने अनुमान छ।
0: वहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। 5 थरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण 4 ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। बुधबार भएको अन्तिम सेमी फाइनल खेलमा झापा 11 फुटबल क्लबलाई 1-0 गोल अन्तरले पराजित गर्दै फिदिम फाइनल पुगेको हो। फिदिम स्पोर्टिङ क्लबको जितका लागि सुसन जबेगुले खेलको 34 मिनटमा निर्णायक गोल गरे। प्रतिस्पर्धात्मक खेलमा झापाले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। खेलमा फिदिमका खेलाडी मिराग खजुम म्यान अफ द म्याच घोषित भए। साबिक विजेता समेत रहेको सिराहाको सहलेस युथ क्लब मंगलबार भएको पहिलो सेमी फाइनलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई 2-0 गोल अन्तरले पाखा लगाउँदै फाइनल पुगेको हो। प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुने आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेलले जानकारी दिनुभयो। अब मौसम। आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहनुका साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.6 न्यूनतम 21.7 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 27.9 न्यूनतम 20.3 डिग्री सेल्सियस, वर्षा 3.4 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 32.2 न्यूनतम 22.5 वर्षा 28.6 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 30.5 न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 3.6 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 30.4 न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाबाट भोटेकोसी बाढी विपद सम्बन्धी विशेष प्रस्ताव पारित। राज्यका सबै संयन्त्र परिचालन गरी उद्धार र पुनस्थापनाको प्रबन्ध मिलाउन सरकारलाई सभामुख डोलप्रसाद अर्यालको निर्देशन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोसी बाढीमा सरकारले गरिरहेको खोज, उद्धार र राहतका सम्बन्धमा सदनलाई जानकारी। बाढीका कारण घरबार विहीन भएकाहरूको लागि सरकारले आवासको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपियाँ भन्दा बढेको क्षति भएको प्रारम्भिक अनुमान। भोटेकोसी बाढीमा परिहाल 1,118 जनाको मृत्यु भएको पुष्टि। अफगानिस्तानमा एकै दिन झन्डै 2,000 अफगान शरणार्थीहरू स्वदेश फिर्ता। र ताप्लेजुङ गोल्ड कपको उपाधिका लागि 5 थरको फिदिङ स्पोर्टिङ र सिराहाको सहलेस युथ क्लब बीच प्रतिस्पर्धा हुने। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: विनाशकारी भुटेकोसी बाढीको 8 दिन, खोज उद्धार र राहत बारे प्रधानमन्त्री वीरेन्द्र शाहको संसदमा विशेष सम्बोधन।
2: सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
1: सरकार हिजो पनि तपाईँसँगै थियो, आज पनि छ र भोलि पनि रहनेछ।
3: प्रतिनिधि सभाबाट भुटेकोसी बाढी विपद सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित।
1: भुटेकोसी र त्रिशुलीको बाढीले 30 अर्बको सडक पूर्वाधारमा क्षति, पुनर्निर्माणमा 50 अर्ब भन्दा बढी लाग्ने अनुमान। पृथ्वीराज मार्गको कृष्णवीर खण्ड यही महिना सञ्चालनमा ल्याइने प्रधानमन्त्री वीरेन्द्र शाहको भनाई।
2: मुगली नारायण घाट सडकको कृष्णवीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ।
3: रसुवा बाढीबाट पर्यटनमा 50 अर्ब भन्दा बढीको क्षति, प्रभावित क्षेत्रलाई क्लाइमेट हेरिटेज बनाइने, नेपाल अझै सुरक्षित रहेको पर्यटन मन्त्री गणकराज पौडेलको भनाई।
1: र केरुङ र तातोपानी ठप्प हुँदा कोरोलामा बढ्यो चाप, कस्तो छ नेपालका लागि केरुङको महत्व? नेपाल हिमालय सीमापार व्यवसाय संघका अध्यक्ष रामहरि कार्कीसँगको कुराकानी।
4: छिटो भन्दा छिटो तातोपानी नाका खोल्ने प्रयास गरिदियो भने यो एउटा सहज विकल्प हुन्छ।
0: कार्यक्रम सुरु गरौँ प्रधानमन्त्री वीरेन्द्र शाहको संसदमा विशेष सम्बोधन सम्बन्धी प्रसङ्गबाट। गत भदौ 10 गते रसुवाको भुटेकोसी नदीमा आएको विनाशकारी बाढीको आज 8 दिन, प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार कार्य निरन्तर जारी छ भने जोखिम अझै कायमै रहेको छ। सङ्कटको यो अकल्पनीय घडीमा आज प्रधानमन्त्री वीरेन्द्र शाहले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै बाढी विपदपछि सरकारले उद्धार, राहत, उपचार र पुनस्थापनामा गरेका सम्पूर्ण काम कारवाहीबारे संसदलाई विस्तृत जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भन्नुभयो,
2: रसुवा नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन, मन भक्कानी र पनि एक आपसमा विलोना गर्ने समय छैन। सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन जनतालाई हिम्मत हार भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। त्यसैले दृढ सङ्कल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लडिरहेका छौँ।
0: प्रधानमन्त्री वीरेन्द्र शाहको सम्बोधन र बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था समेटेर तयार पारिएको यो विशेष रिपोर्ट प्रस्तुत गर्दैछन् सहकर्मी सुनिता पोखरेल।
1: गत भदौ 10 गते रसुवाको भुटेकोसी नदीमा आएको भीषण बाढीले क्षणभरमै कैयौं बालबालिकाका सपना हाँसो खुसीका साथ बसिरहेका अभिभावक र दाजुभाइ दिदीबहिनीलाई खोसेर लग्यो। सम्बोधनका क्रममा प्रधानमन्त्री वीरेन्द्र शाहले अकल्पनीय विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र नभई सिङ्गो नेपाल को छातीमा परेको साझा वज्रपात भएको प्रधानमन्त्रीको भनाइ थियो। सम्बोधनको सुरुवातमै प्रधानमन्त्री शाहले भदौ 10 गते बिहान 8:45 बाढीको खबर प्राप्त हुनासाथ 9:15 विपद प्राधिकरणको आकस्मिक बैठक, 9:45 सेनाको पहिलो उद्धार हेलिकप्टर उडान र दिउँसो 12:30 मन्त्री परिषद बैठकबाट 15 स्थानीय तहलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो। संसदमा सम्बोधन गर्दाका बखतसम्म 11,993 जनाको उद्धार गरिएको छ भने 3,916 जना अझै सम्पर्कविहीन छन्। घाइते 292 जना मध्ये 182 जना डिस्चार्ज भइसकेका छन्। हालसम्म 1,114 सब फेला परेकोमा 95 जनाको शनाखत भइसकेको छ। राहत कोषमा 7,88,57,217 रुपियाँ जम्मा भएको र प्राधिकरणलाई 1 अर्ब निकासा गरी 6,75,00,000 रुपियाँ प्रभावित 5 जिल्लाका 15 पालिकामा पठाइसकिएको प्रधानमन्त्री शाहले संसदमा जानकारी दिनुभयो। यसरी सरकार उद्धार र राहतमा जुटिरहँदा बाढीको पूर्व सूचना समयमै किन भएन भन्ने विषयमा प्रश्न उठेको थियो। सोही प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले भन्नुभयो,
2: मानव सभ्यताले भएको मध्ये यो ठुलो घटना हो। यो विपद पूर्व अनुमान भन्दा बाहिरको कुरा हो। बाढी आउँदै गरेको सूचना पाए लगत्तै हाम्रा सुरक्षा कर्मीहरू स्थानीयलाई सतर्क बनाउन खटिनु भएको थियो। त्यस बेला उहाँहरू समेत बेपत्ता हुनुभएको छ। लगभग 11 लाखवटा एसएमएस र टेलिफोन कलहरू ती ठाउँहरूमा गरिएको थियो र त्यसको सूचना आधी घण्टा अगाडि नै त्यहाँ बस्नुभएका सम्पूर्णलाई दिएको कुरा पनि जानकारी गराउन चाहन्छु।
1: बाढीका कारण धेरै नागरिकले ज्यान गुमाउनुका साथै लेदो सहितको पानीले शवहरू फरक फरक स्थानमा पुर्याएको थियो। यस्तो जटिल अवस्थामा संसद र संचार माध्यममा शव व्यवस्थापनलाई लिएर विभिन्न प्रश्न र अन्यल सृजना भएका थिए। सो भ्रम र प्रश्नहरूलाई चिर्दै वैज्ञानिक तथा कानुनी प्रक्रिया बारे स्पष्ट पार्दै प्रधानमन्त्री शाहले संसदमा भन्नुभयो,
2: शव व्यवस्थापनमाथि प्रश्न उठेको सन्दर्भमा यो ठुलो विपदमा धेरै मानिसहरूको नदीको लेदो सहितको पानीमा परेर ज्यान गुमाउनु भयो। बाढीले उहाँहरूको शवलाई फरक फरक ठाउँमा पुर्यायो। हामीले कानुनी र वैज्ञानिक आधारलाई टेकेर तत्काल पहिचान हुन नसकेका शव मात्रै डिएनए लगायत पहिचान हुने आधारहरू सुरक्षित राखी जमिन मुनि व्यवस्थापन गरेका हौँ। पछि डिएनए मिल्ला साथ ती शव सम्बन्धित परिवारलाई जिम्मा लगाइनेछ। त्यसपछि उहाँहरूले आआफ्नो धर्म संस्कृति अनुसार अन्तिम संस्कार उहाँहरूले गर्नुहुने नै छ। त्यसैले यस विषयमा
1: भोटेकोसी बाढीका कारण संचार सेवा 95% पुनस्थापना भइसकेको छ भने 30 सेटेलाइट फोन प्रयोगमा छन्। तर विद्युततर्फ 431.1 मेगावाट उत्पादन अवरुद्ध भएको छ र गल्छी बेत्रावती रसुवागढी सडक तथा 31 मोटरेबल पुल र 48 झोलिङ्गे पुलमा क्षति पुगेको छ। यस्तो ठुलो भौतिक तथा मानवीय क्षतिपछि उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय सहयोग लिने प्रक्रिया बारे पनि प्रश्नहरू उठेका थिए। विदेशी सहयोग लिने निर्णय र प्रक्रिया बारे स्पष्ट पार्दै प्रधानमन्त्री शाहले भन्नुभयो,
2: यति ठुलो विपद पर्दा हामीले अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै आउँदैन। प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरुदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौँ। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौँ। मित्र राष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनु भएकै थियो। उहाँहरूले सुरुकै दिनदेखि पहिलो दिन दोस्रो दिन पनि रेकी गरिराख्नु भएको थियो। हवाई मार्फत त्यो एरियामा अहिले कस्तो क्षति भएको छ, त्यहाँ पुग्न सकिन्छ कि सकिँदैन भन्ने कुरा उहाँहरूले रेकी गरिसकेर अनुगमन गरेर अहिले तत्काल ओर्लिने अवस्था छैन, तुरन्तै ओर्लिन सक्दैनौँ। जुन बेला ओर्लिन सकिनेछ त्यति बेला नै भारतको अथवा चिनको टेक्निसियनहरू, नेपाली टेक्निसियन, आर्मी उहाँहरू चाहिँ पुग्ने अवस्था भएपछि मात्रै पुग्नु भएको हो। यो चाहिँ विशेष अवस्था हो। त्यहाँनिर भएको हिलो लेदोमा एक्सकाभेटर मात्रै नभएर आर्मी सशस्त्र प्रहरीका व्यक्तिहरू पनि अड्डिने ठाउँ थिएन, त्यही भएर उहाँहरूले सम्भव भएसम्म सुतेर त्यहाँसम्म पुग्ने प्रयास गर्नुभएको थियो। एक्सकाभेटरलाई अड्डिने ठाउँ, हेलिकप्टरलाई ल्यान्ड हुने ठाउँ भएपछि मात्रै त्यहाँनिर उद्धार कार्यहरू सुरु गरिएको।
1: बाढीबाट भोटेकोसी त्रिशुली करिडोरका 8 सञ्चालित र 4 निर्माणाधीन जलविद्युत आयोजनाहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। आयोजनाका सुरुङहरूभित्र फँसेका मजदुर तथा प्राविधिकहरूको उद्धार र 3 तहका सरकार बीचको समन्वयलाई लिएर समाचारहरूमा उठाइएका जिज्ञासाहरूको जवाब दिँदै सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले स्पष्ट पार्नुभयो,
2: सुरुवातदेखि नै हामी प्रदेश सरकारसँगै, स्थानीय सरकार र जनप्रतिनिधिहरूसँग निरन्तर संवाद भइरहेको थियो। हामी प्रभावित क्षेत्रमा जाँदा बागमती प्रदेशका मुख्यमन्त्री सहित टोलीसँग छलफल पनि गरेका थियौँ। त्यसपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले उहाँहरूलाई छलफल गरी विपद व्यवस्थापनमा आफ्नो जिम्मेवारी अझै गम्भीरतापूर्वक निर्वाह गर्ने निर्णय भएको थियो।
1: सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले यो बाढी हिमाली क्षेत्रको हिम पहिरोबाट सृजित जलवायु परिवर्तनको असर भएको बताउनुभयो। यसको न्यूनीकरण विश्व समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले संकटको घडीमा खटिने सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्र सेवक र स्वयंसेवीहरूलाई धन्यवाद दिनुभयो। सरकार हिजो पनि तपाईँहरूसँगै थियो, आज पनि छ र भोलि पनि रहनेछ भन्ने प्रतिबद्धताका साथ प्रधानमन्त्रीले आफ्नो सम्बोधन टुङ्ग्याउनु भएको थियो।
2: हामीले गर्ने काम, नेपाली सेनाले गर्ने काम, सशस्त्र प्रहरीले गर्ने काम, नेपाल प्रहरीले गर्ने काम, सबैले गर्ने काम गरि नै राख्नु भएको छ र कृपया सकिन्छ भने उहाँहरूलाई अझै प्रोत्साहन दिनलाई चाहिँ मद्दत गर्नुहोला। उहाँहरूलाई चाहिँ यो काम भएन त्यो काम भएन भन्दा पनि उहाँहरूलाई चाहिँ प्रोत्साहन गर्नेतर्फ चाहिँ हाम्रो सम्पूर्ण निकायहरू लाग्नुपर्छ भन्ने कुरा पनि अनुरोध गर्न चाहे।
0: गत भदौ 10 रसुवाको भोटेकोसी नदीमा आएको प्रलयकारी बाढीले त्रिशुली नदी कोरिडोर क्षेत्रमा पारेको जनधनको अभूतपूर्व क्षतिपछि सिङ्गो मुलुक यति बेला शोक, स्तब्धता र चुनौतीको मोडमा उभिएको छ। यसै पृष्ठभूमिमा आज प्रतिनिधि सभाले भोटेकोसी बाढी विपद सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। विपदको यो संकटपूर्ण घडीमा राजनीतिक दलीय सीमाभन्दा माथि उठेर खोज, उद्धार, राहत र दीर्घकालीन पुनस्थापनाका लागि जनप्रतिनिधिहरूले एकजुट हुने सन्देश दिएका छन्। प्रस्तुत छ भोटेकोसी विपद र संसदीय मन्थनमा आधारित यो विशेष रिपोर्ट प्रस्तुत गर्दैछन् सहकर्मी दिनेश लुटेल।
3: प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अर्यालद्वारा प्रस्तुत विशेष प्रस्ताव सर्वसम्मतिले पारित गर्दै संसदले बाढीमा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। बैठकमा बोल्दै सभामुख अर्यालले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको तापक्रम वृद्धि, हिमनदी र हिमतालको परिवर्तनले निम्त्याएको राष्ट्रिय सुरक्षा चुनौतीबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा बलियो आवाज उठाउन सरकारको ध्यान आकर्षण गराउनुभयो।
2: भोटेकोशी त्रिशुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ र चितवन जिल्लामा ठूलो मानवीय र भौतिक क्षति भएको दुःखद घटनाले प्रतिनिधि सभालाई मर्माहत बनाएको छ। यस विपदबाट ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति प्रतिनिधि सभा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। शोक सन्तप्त परिवारजन, आफन्त र सम्बन्धित राष्ट्रप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यान आकर्षण गराउँछु। रसुवा विपदले हामीलाई अर्को महत्त्वपूर्ण पाठ पनि सिकाएको छ। हामीले अब विपद पछिको व्यवस्थापन मात्र होइन पूर्व तयारीको संस्कृति निर्माण गर्नुपर्दछ। हिमताल र हिमनदीको नियमित अध्ययन र अनुगमनलाई प्राथमिकता
3: संसदमा सत्ता पक्ष र प्रतिपक्ष दुवै तर्फका नेताले यो विपदलाई साधारण बाढी मात्र नभई जलवायु परिवर्तनका कारण सिर्जित प्रलयका रूपमा चित्रण गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उपनेता गणेश पराजुलीले सीमित स्रोत साधनका बावजुद उद्धारमा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउँदै पूर्वाधार निर्माण र विकास मोडलमाथि नै पुनर्मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औल्याउनु भयो। उहाँले जलवायु क्षतिपूर्तिको मुद्दालाई अन्तर्राष्ट्रिय तहसम्म पुर्याउनु पर्नेमा जोड दिनुभयो। यस्तै नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङदाम्बेले यो समय आरोप प्रत्यारोप वा राजनीतिक संख्या खोज्ने नभई राष्ट्र एक भएर नागरिकको प्राण बचाउने समय भएको उल्लेख गर्नुभयो। सुरुङभित्र फँसेका नागरिकको खोजी, राहतमा पारदर्शिता र अनुगमनका लागि उच्च स्तरीय संसदीय समितिको गठन गर्ने प्रस्ताव उहाँले गर्नुभयो। प्राकृतिक विपत्ति सामना गर्न दलीय सहमति र एकीकृत कार्यदलको अवधारणा अघि सार्दै नेकपा एमालेका नेता रामबहादुर थापा बादलले परराष्ट्र, रक्षा र अर्थ मन्त्रालयको नेतृत्वमा विषयगत विशेष कार्यदल गठन गरी युद्ध स्तरमा काम गर्न सुझाव दिनुभयो। उहाँले जलवायु सङ्कटबारे विश्वको ध्यान आकर्षण गराउन सगरमाथा संवादको दोस्रो संस्करण आयोजना गर्नुपर्नेमा जोड दिनुभयो। त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केवल सुरक्षाकर्मीको परिचालनले मात्र नपुग्ने भन्दै तीनै तहका सरकार र आम नागरिकको व्यापक जनपरिचालन आवश्यक रहेको बताउनुभयो। यस्तै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बाढी पीडितको उद्धार र पुनस्थापनाका लागि श्रमदान गर्न आफ्नो पार्टी तयार रहेको घोषणा गर्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र बहादुर साईले प्रदेश र स्थानीय तहलाई अधिकार र स्रोत सहित अग्रपङ्क्तिमा खटाउनु पर्ने माग गर्नुभयो। रसुवाको भोटेकोशी बाढीले नदी करिडोरका जलविद्युत, सडक र स्थानीय बस्तीहरूमा पारेको अपूरणीय क्षतिले नेपालको कमजोर भूबनोट र पूर्व तयारीको संयन्त्रमाथि ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ। संसदले आज पारित गरेको विशेष प्रस्ताव र नेताहरूले जनाएको प्रतिबद्धता केवल सिंहदरबारमा मात्र सीमित हुनुहुँदैन। विस्थापितको तत्काल पुनस्थापना, बेपत्ताको खोजी, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र सेटेलाइट प्रणाली मार्फत हिमतालहरूको नियमित अनुगमन अबको प्राथमिकता बन्नुपर्छ। संसदमा देखिएको यो अभूतपूर्व राष्ट्रिय एकतालाई कार्य रूपमा परिणत गर्दै पीडितका आँसु पुछ्नु र नागरिकमा राज्यको उपस्थिति अनुभूति दिलाउनु नै आजको मुख्य दायित्व हो।
0: गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोले मध्य नेपालको यातायात सञ्चालन पुरै अस्तव्यस्त बनाएको छ। सडक विभागका अनुसार सडक र पुल पूर्वाधारमा मात्रै 30 अर्ब रुपियाँ बराबरको क्षति पुगेको छ भने समग्र पुनर्निर्माणका लागि 50 अर्ब भन्दा बढी खर्च हुने अनुमान गरिएको छ। राजधानी काठमाडौँलाई जोड्ने जीवनरेखा मानिएका राजमार्गहरू छेद विच्छेद बनेका बेला सरकारले वैकल्पिक मार्ग, सुरुङ मार्ग र बेली ब्रिज मार्फत सम्पर्क सञ्जाल पुनस्थापना गर्ने कसरत तीव्र पारेको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
1: आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले विपदले पुर्याएको अकल्पनीय क्षति र सरकारको पुनर्निर्माण योजनाबारे जानकारी गराउनु भएको छ। बाढीका कारण देशभर 31 मोटरेबल र 48 झुलुङ्गे पुलमा क्षति पुगेको छ। विशेष गरी पृथ्वीराज मार्गको कृष्णभीर, परेवाभीर र जवाङ खोला क्षेत्रमा सडक भाँचिँदा र पहिरो खस्दा आवत जावत जोखिमपूर्ण बनेको छ। संसदमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले कृष्णभीर खण्डलाई यही महिनाभित्रै मर्मत गरेर पूर्ण रूपमा सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: बेत्रावती रसुवागढी सडकको विदुर बेत्रावती मैलुङ स्याक्रोबेसी रसुवागढी खण्डको 40 किलोमिटर पूर्ण रूपमा र 16 किलोमिटर आंशिक क्षति भएको थियो। साथै पृथ्वी राजमार्गको कृष्णभीर, परेवाभीर लगायतका क्षेत्रमा क्षति पुगेको छ। पृथ्वी राजमार्गको गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुङ्गे, गलौदी खण्डमा लेदो हटाई यातायात सञ्चालन भइरहेको छ। बाढीका कारण 48 झोलुङ्गे पुल क्षति भएको छ, जसमध्ये 20 मर्मत गर्न मिल्ने र 28 नयाँ निर्माण गर्नुपर्ने देखिएको छ। प्रभावित क्षेत्रका 31 मोटरेबल पुल भएका छन्। तीमध्ये 2 स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ। गल्छी बेत्रावती सडकको गल्छी देवीघाट खण्डमा लेदो हटाई बेलिब्रिज निर्माण क्रममा छ। तादी देवीघाट बेलिब्रिज राख्ने तयारी भइरहेको छ। बेत्रावतीमा पनि हामीसँग उपलब्ध बेलिब्रिज राख्न सम्भव देखिएकोले काम सुरु भइसकेको छ। थप 20 ठाउँमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको छ। बाढीका कारण क्षतिग्रस्त मुगली नारायणघाट सडकको कृष्णभीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ।
1: प्रधानमन्त्रीको सम्बोधनसँगै सडक विभाग र सुरक्षा निकायहरू सडक खुलाउन पूर्ण रूपमा खटिएका छन्। नागढुङ्गा पातले वनमा सडक भाँचिएपछि काठमाडौँबाट बाहिरिने मुख्य सवारी साधनहरूका लागि नागढुङ्गा सुरुङ मार्ग खुला गरिएको छ। यस्तै गजुरीको परेवाभीरमा 100 मिटरको वैकल्पिक ट्र्याक निर्माण गरी हलुका सवारी साधन सञ्चालनमा ल्याइएको छ। बाढीले ध्वस्त बनाएका नदी क्रसिङहरूमा तत्काल यातायात सुचारू गर्न 3 ठाउँमा बेलिब्रिज निर्माणको काम सुरु भइसकेको छ भने थप 20 स्थानमा सम्भाव्यता अध्ययन भइरहेको छ। यस सङ्कटको घडीमा

0: कोरला नाका वैकल्पिक व्यापारिक मार्गका रूपमा अघि आएको छ। केरुङ नाका नेपालका लागि किन यति धेरै महत्वपूर्ण छ? बाढीले त्यहाँ पुर्याएको क्षति, व्यापारीका संकट र मुस्ताङको कोरला नाकामा बढ्दो चाप बारे तयार पारिएको यो विशेष रिपोर्ट।
1: रसुवागढी र चीनको केरुङ जोड्ने मितेरी पुल अब इतिहास बनेको छ। मङ्गलबार र बुधबार आएको भीषण बाढीले नेपालतर्फको भन्सार कार्यालय, अध्यागमन र क्वारेन्टाइन भवनहरू मात्र बगाएन, त्यहाँ पार्किङमा राखिएका 400 देखि 500 वटा साना ठुला इभी कार, मिनी बस र मालवाहक गाडीहरू समेत बगाएर लग्यो। नेपालतर्फका भन्सार कर्मचारीहरू भएका छन् भने यार्डमै प्रस्थानको पर्खाइमा रहेका 70-80 जना चालक तथा सहचालकहरू बाढीको चपेटामा पर्दा ठुलो मानवीय र भौतिक क्षति भयो। चीनतर्फ पनि 10 किलोमिटरसम्म बाटो बिग्रिएको छ। 200 टन लसुन, स्याउ, लत्ता कपडा र जलविद्युत आयोजनाका उपकरणहरू नष्ट भएका छन्। आखिर के हो त केरुङ नाका र किन छ यो नेपालका लागि यति महत्वपूर्ण? इतिहास हेर्ने हो भने नेपाल र चीन बीच 14 वटा परम्परागत नाकाहरू छन्। सदियौँ अघि पैदल र खचड मार्फत वस्तु विनिमय गरिने यो बाटोलाई 2071 मङ्सिर 15 गते औपचारिक रूपमा सञ्चालनमा ल्याइएको थियो। 2072 भूकम्पले तातोपानी नाका ध्वस्त बनाएपछि र 2072 नाकाबन्दीका बेला चीनले अनुदानको इन्धन यही नाकाबाट पठाएपछि केरुङको रणनीतिक महत्व एकाएक चुलियो। 2074 अन्तर्राष्ट्रिय नाकाको मान्यता पाएपछि राजधानी काठमाडौँबाट जम्मा 145 किलोमिटर दूरीमा रहेको यो नाका नेपालको आपूर्ति प्रणालीको मेरुदण्ड बन्यो। चीनसँगको बहुचर्चित काठमाडौँ केरुङ रेलमार्ग, 220 केभी अन्तर्देशीय प्रसारण लाइन, टिमुरेको सुक्खा बन्दरगाह र काठमाडौँबाट 2 घन्टामै नाका पुगिने 4 किलोमिटर लामो सुरुङ मार्गको योजना यही नाकालाई केन्द्रमा राखेर तय गरिएको थियो। तर बाढीका कारण केरुङ नाका अनिश्चित बनेको र भदौ 14 गतेदेखि चिनिया भन्सार स्तरोन्नतिका कारण तातोपानी नाका समेत ठप्प भएपछि अहिले चीनबाट आयात हुने सम्पूर्ण चाप मुस्ताङको कोरोला नाकातर्फ मोडिएको छ। सशस्त्र प्रहरी मुस्ताङका अनुसार बाढीपछिको छोटो समयमा 108 वटा भन्दा बढी मालवाहक कन्टेनरहरू कोरोला नाकातर्फ गएका छन्। आगामी दशैका लागि खाद्यान्न र कपडा आपूर्ति सहज बनाउन कोरोला नाका अहिले मुख्य विकल्प बनेको पूर्व सांसद प्रेम प्रसाद तुलाचन बताउनुहुन्छ। हाल कोरोला नाकाबाट दैनिक 10 देखि 12 वटा कन्टेनर मात्र जाँचपास भइरहेका छन्। तर मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार यदि दुवै उत्तरी नाका लामो समय बन्द रहेर कोरोलातर्फ चाप बढेमा दैनिक करिब 100 वटा कन्टेनर व्यवस्थापन गर्नुपर्ने हुन्छ, जुन हालको सीमित जनशक्ति र पूर्वाधारबाट निकै चुनौतीपूर्ण बन्नेछ। केरुङ नाका ध्वस्त हुनु र तातोपानी बन्द भई कोरोला नाकामा चाप बढ्नुले नेपालको आपूर्ति व्यवस्थापनमा चुनौती खडा गरेको छ। केरुङ नाका तत्काल सुचारु हुने सम्भावना नरहेकाले सरकारले कोरोला नाकाको भन्सार व्यवस्थापन चुस्त बनाउन काठमाडौँमा त्रिभुवन राजपथ र फास्ट्र्याक जस्ता वैकल्पिक मार्ग मार्फत आपूर्ति सहज तुल्याउन र व्यवसायीका कानुनी समस्या समाधान गर्न तत्काल ठोस कदम चाल्नुपर्ने देखिन्छ।
0: यसैबीच केरुङ नाका ध्वस्त हुनु, तातो पानी ठप्प हुनु र कोरोला नाकामा चाप बढ्नुले नेपालको सीमापार व्यापार र आगामी दशैं तिहारको आपूर्ति प्रणालीमा कस्तो असर पार्छ भन्ने विषयमा हामीले नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीसँग कुराकानी गरेका छौँ।
2: यो पीडा त अब हाम्रो अब सीमै रहेन तपाईँको, होइन, अब यो चाहिँ अब राष्ट्रिय विपदै भनेर अब सरकारले घोषणा गरिसकेका थियो, अब हाम्रो मात्रै व्यक्तिगत रहेन, यो चाहिँ राष्ट्रिय सरकारको विषय पनि रह्यो। अब यो तपाईँले भन्नुभएको चाहिँ अब यसले गर्ने दसैँ तिहार नजिकै अब यसले चाहिँ असर गर्ने कुरा के कस्तो गर्छ भन्ने चाहिँ अब एउटा मुख्य चुनौती दिइसकेको छ। अब अहिले हाम्रो त्यहाँ अहिले 200 वटा भन्दा बढी मालवाहक सामान बोकेर आएको कन्टेनर बगाएको अवस्था छ। अब 250 देखि 250 सम्म चाहिँ खाली कन्टेनर लिएर जान सक्ने कन्टेनर बगाएको अवस्था छ। अब भोलि यसलाई यो चुनौती चाहिँ अहिले हामीलाई के छ त्यो भने भोलि जुनै नाका खोले पनि हामीसित कन्टेनरको अभाव हो नि, र हामीले चाहिँ अब हामीसित 1100 1100 1200 चाहिँ कन्टेनरहरू थिए, त्यो कन्टेनरमा आधीभन्दा बढी चाहिँ बगाएको अवस्था छ। 176 वटा चाहिँ अहिले केरुङ नाकामा गाडीहरू रोकिए अवस्था छ। अब त्यो त रसुवाबाट आउन सक्ने सम्भावना छैन, कति लाग्छ अब त्यो चाहिँ सबै गाडीहरू चाहिँ लोडेड गाडीहरू छन् सामान बोकेर, अब यो भोलि र पर्सि अब एक दुई दिनमा रसुवा नाकाबाट छिर्ने भनेर चाहिँ सबै लोडेड गाडीहरू थिए। अब त्यो गाडीहरू पनि अब कुन ठाउँबाट ल्याउने भन्ने नै अब अन्यलमा छौँ हामी।
1: अब नाकामा फलफुल र कपडा जस्तै गैर बिमित सामान पनि क्षति भएका छन्।

0: एलसिबीमा ल्याइएका सामानका कारण व्यवसायहरूमाथि कानुनी कारवाहीको त्रास छ, यसमा सरकार र राष्ट्र ब्याङ्कसँग तपाईँहरूको मुख्य अपेक्षा चाहिँ के छ?
1: यस्तो छ, राष्ट्र ब्याङ्कसित र सरकारसित चाहिँ जस्तै हाम्रो एउटा त्यहाँ 200 गाडी जुन लोडेड गाडी बगायो त्यो गाडी मध्ये चाहिँ 70 गाडी 71 गाडी चाहिँ राजस्व तिरिसके पनि अवस्था छ। त्यो राजस्व तिर्दाखेरि हामीले चाहिँ व्यवसायहरूले 17-19 एक्ज्याक्ट फिगर चाहिँ 1-2 आउनु मागेको छ। हामीले चाहिँ करिब करिब 65 चाहिँ नगद सङ्कलन गरिसकेका छौँ, यति फिर्या भएर 4-5 आउनु मागेको छ। त्यो आज भोलिसम्म हामी त्यो कम्प्लिट गर्छौँ भने 17-19 हामीले राजस्व सरकारलाई राजस्व बुझाइसकेको अवस्था छ। अब अरू बिमा नभएको सन्दर्भमा त अब बिमा छैन, अब त्यो तैपनि हामीले चाहिँ अहिले सरकारसित हाम्रो अनुरोध चाहिँ के हो भने त्यो पैसा तिरेको पैसा चाहिँ फिर्ता पाउनुपर्छ। त्यही भए पनि व्यवसायहरूलाई अलिकति सामान पनि छैन पैसा पनि छैन भन्ने चाहिँ भएको छ, त्यो पैसा फिर्ता पाउनुपर्छ भन्ने हामीले एउटा माग राखेका छौँ। अब राज्यले दिन सक्छ भने अब अलिअलि व्यवसायहरू, अब धेरै व्यवसायहरू चाहिँ अब अहिले दसैँ तिहारलाई लक्षित, अब यो चाडपर्वलाई लक्षित भनौँ, अब बैङ्कको ऋण सबै गरेर चाहिँ सामु घर खेत राखेर चाहिँ सामान आउनु भएको छ। अब कमसेकम ब्याज बिना अब के सक्छ राज्यले त्यो गरिदियो भने चाहिँ हामीलाई राम्रो हुन्छ भन्ने लागिरहेछ।
0: अब मुख्य नाकाहरू तत्काल सुचारु हुने सम्भावना देखिँदैन भने यस्तो बेलामा चाहिँ मुस्ताङको कोरला नाका वा अन्य वैकल्पिक मार्गहरूबाट दसैँ लक्षित उपभोग्य सामानको आपूर्ति सहज बनाउन अब सङ्घको तर्फबाट चाहिँ के काम गरिराख्नु भएको छ, कसरी अगाडि बढ्ने योजना बनाउनु भएको छ?
1: हामीले हिजो यही विषयमा चाहिँ हामीले चाहिँ अब चाप पनि बढ्छ, दसैँ अब करिब गएर 1 मात्रै बाँकी छ, 1 काठमाडौँ मात्रै सामान ल्याएर हुँदैन, यो नेपाल दूरदराजसम्म चाहिने सामान चाहिँ सहज उपभोग गर्न पाउनुपर्छ भन्ने हाम्रो एउटा उनी छ। त्यस कारणले हामीले हिजो भन्सारको महानिर्देशकज्यूसित चाहिँ अब एउटै नाका वैकल्पिक नाका अब हामीलाई कोरलै हो भने त्यसमा चाहिँ अब यो गाडी जुन अब अहिले हामीले गाडीको सर्टेजले गर्दाखेरि हामीले गाडी प्रयोग गर्ने अवस्था छैन, त्यसको लागि चाहिँ हाम्रो यो अहिले यो खुल्ला ट्रक डिब्बामा मात्रै उत्तरी नाकाबाट चाहिँ डिब्बामा मात्रै भन्सार हुने चलन थियो। अब यो हाम्रो दक्षिणतिरको नाका बिरजनतिर चाहिँ तपाईँको यो खुल्ला एलपी ट्रकहरू पनि त्रिपाल लगाएर त्यसमा सिल लगाएर पनि भन्सार गर्दै चल्नु रहँदै आएको छ। हामीले उहाँलाई के अनुरोध गऱ्यौँ भने अब यो धेरै गाडी जान सक्ने अवस्था छैन, हामीसित गाडी पनि थोरै मात्रामा भएको कारणले कोरोलामा पनि एलपी गाडीहरू त्यो खुल्ला ट्रकहरू पठाएर त्यसमा सिल लगाएर चाहिँ काठमाडौँ भन्सार गरेर सिल लगाएर काठमाडौँ ल्याउने सहज प्रबन्ध मिलाइदिनुहोस् भनेर भनेको छ। उहाँले चाहिँ हुन्छ तपाईँहरूको चाहिँ जायज माग छ, अब अहिलेको दसैँ उसमा आपूर्ति र अब लगायत अरू बढ्ने महँगी बढ्नेको कारणले गर्दाखेरि चाहिँ यो तपाईँहरूको माग राम्रो जायज छ, यो चाहिँ हामी चाहिँ मन्त्रालयमा लगेर यसलाई सम्बोधन गर्ने प्रयास गर्छौँ भनेर भन्नुभएको छ, त्यो आश्वासन दिनुभएको छ। त्यो मात्रै भयो भने पनि धेरै हदसम्म आपूर्ति व्यवस्था सहज हुने साथै अब मूल्य वृद्धि पनि थोरै मात्रामा हुने हामीले कल्पना गरेका छौँ। अहिले तपाईँको यो कन्टेनर मात्रै जाँदाखेरि अहिले भाडा कोरलाबाट काठमाडौँसम्म 4 लाखसम्म पुगेको अवस्था छ। अब यस्तो डिमान्ड बढी सप्लायर कम भएपछि भाडा बढ्नु स्वाभाविक हो। अब हामीसित कन्टेनरको डिमान्ड धेरै छ, सामान ल्याउनेको डिमान्ड धेरै छ, कन्टेनरको सङ्ख्या ल्याउने छ, त्यसले गर्दाखेरि पनि यो भाडा बढ्नु स्वाभाविक हो। यसलाई चाहिँ हामीले चाहिँ अब अहिले सबभन्दा सजिलो त हामीलाई तातो पानी नाका अहिले चाहिँ सरकारले बन्द गरिदिएको छ, यसलाई चाहिँ सरकारी पहलबाट छिटोभन्दा छिटो तातो पानी नाका खोल्ने प्रयास गरिदियो भने यो एउटा सहज विकल्प हुन्छ। होइन भनेदेखि कोरलै मात्रै एउटै मात्रै नाका हो भने हामीलाई चाहिँ खुल्ला गाडीहरू पनि जान दिनुपर्छ भन्ने हामीले एउटा माग राखेका छौँ। उहाँहरू चाहिँ तपाईँहरूको यो सुनवाई हुन्छ हामी राख्छौँ भनेर भन्नुभएको छ, आजसम्म हामी जवाबको पर्खाइमा छौँ।
2: उहाँ हुनुहुन्थ्यो नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्की, सहकर्मी दिनेश लुटेलसँग कुराकानी गर्दै। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
3: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
4: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
3: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
3: न्यून सेवा शुल्क न्यून ब्याज दर
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं
7: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: Welcome back. Now the remaining news. The flood forecasting division under the Water Resources and Hydrology Research Center has warned of a high possibility of rising water levels and flash floods today in the Bhotikosi, Trishuli and other nearby rivers. Flood expert Saraswati Bishta of the division has urged residents living along the riverbanks in the areas of Rasua and Nuakot to remain highly alert. She said a lake has been formed near the Nepal-China border and could burst at any time. She therefore urged the general public to remain highly vigilant until further notice. The division also said there is a high risk of flooding as rainfall is likely today and tomorrow. You're listening to Radio Nepal's 8 p.m. English News Bulletin. Now on to some international news update. A bus crash in Egypt's South Sinai Governorate has killed at least 21 people and injured more than 20 others, the Ministry of Health and Population said. According to Al Jazeera, the incident happened on Wednesday morning on the road from the hub to Nuweiba on the eastern coast of the Sinai Peninsula, an area with resorts along the Red Sea popular with tourists. A number of Jordanians were on the bus and initial information indicated several were killed and injured, Jordan's foreign ministry said. Jordan state media reported that 10 of the victims in the crash were Jordanian nationals, adding that the bus was carrying 43 people in total, including 22 Jordanians. Iran's foreign ministry spokesperson Ismail Baghaei says the killing of the four people, including a child, at a wedding celebration was a war crime. The BBC cited the Iranian Red Crescent as saying they were killed when shrapnel from a US missile hit a house in southern Iran. Iranian media initially said five people had died. The US says it is aware of the reports, but that it never targets civilians and was striking Iranian targets in response to a recent attempted Iranian attacks. Now the general weather forecast for the country tonight. The Meteorological Forecasting Division has forecast the weather to be generally cloudy throughout the country. There is a possibility of moderate rain or snowfall with thunder and lightning at some places in the Himalayan and hilly regions of the country and at a few places in the Tarai areas of the country. Wind storms are also possible at some places in Madhya province. Heavy rainfall is likely at one or two places in the Himalayan and hilly regions of Koshi, Bagmati and Gandaki provinces. With this, we have almost come to the end of this news bulletin, but before wrapping it up, let's have a reminder of the headlines once more. House of Representatives passes special motion on loss of lives in Bhotikosi flood. Speaker Dol Prasad Arwal urges entire government machineries with the effective mobilization of resources so that rescue works could be intensified and displaced once rehabilitated. Prime Minister Balinder Shah says government makes arrangement of search, rescue and treatment in coordination with state mechanisms. Prime Minister pledges to provide housing for those rendered homeless by floods. Preliminary estimate puts flood damage to tourism sector at more than 50 billion rupees. And bus crash in Egypt's South Sinai kills at least 21 people. Well, that's the end of the news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
3: Hey, chora. के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
4: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
3: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
4: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
3: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
4: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि #1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 38 करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ आप्रवासन संवाद। यति बेला भने सुन्नुहुनेछ स्वरोजगार कार्यक्रम।
6: नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेबका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सकिन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। तीन वर्ष अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गरेर स्वदेश फर्कनुभएका दाङको घोराई उपमहानगरपालिका 9 अस्पाराका समीर अधिकारीले गाउँमै कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गरेर अहिले उदाहरणीय काम गर्नुभएको छ। विदेशको रोजगारी छाडेर करिब 35 लाख रुपियाँको लगानीमा सुरु गरेको उद्योगमा अहिले लगानी बढाएर 70 लाख पुर्याएको पनि उहाँले कुराकानीमा उल्लेख गर्नुभएको छ। 2 वर्ष अघि स्थापना गरिएको सागर कप उद्योगबाट अहिले मासिक 9-10 लाख रुपियाँसम्मका कप तथा प्लेट बिक्री हुने गरेको पनि अधिकारीले बताउनु भएको छ। उद्योगबाट हुने आम्दानीबाट सबै खर्च कटाएर मासिक करिब 1 लाख रुपियाँ बचत हुने गरेको पनि उहाँको भनाइ छ। उद्योगमा चिया, कफी तथा जुसका लागि प्रयोग हुने पेपर कपसँगै खाजा तथा खानाका लागि प्रयोग हुने विभिन्न आकारका पेपर प्लेटहरू उत्पादन हुँदै आएका छन्। उद्योगमा उत्पादित कप तथा प्लेट घोराई तुल्सीपुर, नारायणपुर लगायतका बजारसँगै रोल्पासम्म पनि बिक्री हुने गरेको उहाँले उल्लेख गर्नुभएको छ। उहाँका अनुसार अहिले व्यवसाय उद्योगमै आएर कप तथा प्लेटको अर्डर गर्ने र सामग्री लैजाने गरेको पनि उहाँले उल्लेख गर्नुभएको छ। माग बढ्दै गएपछि उद्योगको क्षमता पनि विस्तार गरेको अधिकारीले बताउनु भएको छ। अधिकारीले विदेशमा रोजगारी गर्दा हुने आम्दानीको तुलनामा स्वदेशमा तत्काल कम आम्दानी भए पनि परिवारसँगै बसेर आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्न पाउँदा आफू निकै खुसी भएको पनि बताउनु भएको छ। उद्योगलाई थप विस्तार गर्दै आगामी दिनमा अरू धेरै युवा साथीहरूलाई रोजगारी दिने योजना पनि उहाँले बनाउनु भएको छ। उद्योग सञ्चालनका लागि आवश्यक वातावरण भए पनि दक्ष कामदारको अभाव र विद्युतको अनियमितताले गर्दाखेरि अहिले उद्योग सञ्चालन गर्न थप समस्या भोग्नु परेको पनि उहाँले बताउनु भएको छ। आज स्वरोजगार कार्यक्रममा हामीले यिनै युवा व्यवसायी समीर अधिकारीसँग कुराकानी गरेका छौँ।
7: म चाहिँ अहिले हाम्रो यो डिस्पोजेबल कप प्लेटहरूमा लागिरहेको छ। डिस्पोजेबल भन्नाले चाहिँ जुन हामीले चाहिँ चिया खाने ग्लासहरू हुन्छ, जुन वातावरण मैत्री पनि हुन्छ, जुन प्लास्टिकको होइन कि हाम्रो अर्को चिया कफीहरू खानालाई चाहिँ जुन प्रयोगमा आउँछ, त्यस्तो खालको चाहिँ कपहरू चाहिँ उत्पादन गरिरहेका छौँ। अनि साथसाथै जुन हाम्रो यो प्लेटहरू हुन्छ, सिल्भर प्लेट जस्तै हाम्रो त्यसको प्रयोगहरू भनेको चाहिँ हाम्रो रेस्टुरेन्टहरूमा, हाम्रो चाटहरू खाने ठाउँहरूमा कटौराहरू प्लेटहरू हुन्छ, त्यो चाहिँ उत्पादन गरिरहेका छौँ। अनि हाम्रो यो कपहरूमा पनि हामीसँग 2-3 वटा थरी थरी साइजहरूका हुन्छन्, ठुलो सानोदेखि लिएर जुस खाने कपहरू, जस्तै हामीले बजारतिर चाहिँ फ्रुट जुसहरू खाँदाखेरि प्रयोग हुने ग्लासहरू त्यस्तो प्रयोग हुन्छ भने प्लेटहरूमा चाहिँ हामीले फलफुलहरू खाँदा त्यस्तोमा प्रयोग हुने चाहिँ उत्पादन गरिरहेको छ।
6: यो व्यवसायमा तपाईँलाई लाग्न किन मन लाग्यो, किन यो चाहिँ अहिले रोज्नु भयो?
7: त्यस्तो सर, अब म चाहिँ पढाइको सिलसिलामा चाहिँ बाहिरतिर गएको थिएँ सर, म अस्ट्रेलिया गएको थिएँ पढाइको सिलसिलामा। अनि मलाई चाहिँ अब जहिले पनि बाहिर बसेर चाहिँ हुँदैन भन्ने सोचले चाहिँ नेपाल फर्किने सोच थियो मेरो। अनि नेपालमा आएर भने के गर्ने र अब जुन बिजनेस चाहिँ सधैँभरि चलिराख्ने खालको भनेर यसो सर्टलिस्ट गर्दाखेरि अनि यो पेपर कप नै परिहाल्छ। एउटा पर्नुको रिजन भनेको अब यो चाहिँ हाम्रो डेली युज भइराख्ने अनि त्यसपछि चाहिँ नयाँ नयाँ फेरि डिमान्ड दिनदिनै क्रिएट भइराख्ने भएर चाहिँ यसलाई खोजेको छ।
6: अध्ययनका लागि अस्ट्रेलिया कति वर्ष अगाडि जानुभएको थियो?
7: म चाहिँ गएको चाहिँ 2080 सालमा गएको थिएँ सर। म चाहिँ एउटा मास्टर्स आइटी पढ्नलाई चाहिँ अस्ट्रेलिया गएको थिएँ 2080 साल मङ्सिरतिर। अनि मैले चाहिँ आफ्नो चाहिँ उता मास्टर्स कम्प्लिट गरिसकेर चाहिँ उता रोजगारी पनि गरेँ मैले केही समय, तर सब उता रोजगारी गरेर उता नै योगदान हुने भयो, आफ्नो ठाउँमा चाहिँ केही पनि नहुने भएको हुनाले चाहिँ म फर्केर चाहिँ फेरि त्यतातिर चाहिँ आफ्नो ठाउँमा गर्नुपर्छ भनेर चाहिँ आफ्नो स्थानीयमै गरिरहेको छु।
6: यहाँको पहिलेदेखि दाङको घोराई नै भन्नुभयो?
7: हजुर सर, हामी अब दाङ घोराई नै हो सर अवस्थित, हामी पहिले नै दाङ घोराईमै आएर बसेको हो। अहिले चाहिँ दान गरे अस्पतालमा खास भन्नुपर्दा
6: विदेश जानुभयो होइन अस्ट्रेलिया, अहिले धेरै विद्यार्थी होइन उहाँहरू पनि गइराख्नु भएको छ, यहाँले चाहिँ आफ्नो अध्ययन पुरा गरेर स्वदेश फर्किएपछि पनि आफैले व्यवसाय गर्नुपर्छ भनेर जुटिरहनु भएको छ, कस्तो अनुभव भएको छ यहाँलाई होइन, त्यो व्यवसाय गर्दाखेरि अहिले कस्तो लागिरहेछ त हिजो अस्ट्रेलियाको बसाई सम्झिँदाखेरि?
7: हजुर सर, यस्तो छ, अब अनुभव त अब विलासिताको हिसाबमा कुरा गर्ने हो भने त अब सबै चिज उता नै धेरै छ हाम्रो यताभन्दा, तर अब जुन व्यक्तिगत खुसी भन्ने चाहिँ एउटा खुसी अब आफ्नो सन्तुष्टि भन्ने कुरा चाहिँ उता त जति कमाए पनि सम्भव छैन, अनि त्यही भएर चाहिँ मैले चाहिँ मेन कुरा चाहिँ अब कमाई पनि राम्रै थियो नभएको होइन, तर अब समस्या चाहिँ के भयो भने मान्छे मात्रै उता भएर भएन, मनभरि सबै नेपालमै हुने आफ्नो परिवारसँगै हुने भएर चाहिँ म बास भने त आएको हो, ठिक छ, मैले चाहिँ अब सबैलाई चाहिँ अब जानुहुन्छ ठिक छ, तर गइसकेपछि चाहिँ आफ्नो नाउँ फर्किने हिसाबमा चाहिँ जानुहोस् भनेर चाहिँ सबैले रिकमेन्ड पनि गर्छु मैले। अब सुरुवाती चरणमा त अब जहाँ पनि अप्ठ्यारो नै हुन्छ, उता पनि अप्ठ्यारो नै थियो, यता पनि अप्ठ्यारो नै थियो, तर आफ्नो ठाउँमा गर्न पाउँदा चाहिँ अलिकति बेग्लै खुसी हुने भएर चाहिँ यसले चाहिँ अलिकति मोटिभेसन दिएर चाहिँ सुरु गरेको छ।
6: कप प्लेट उत्पादन गर्नको लागि अब सिप पनि चाहिन्थ्यो होला, यहाँलाई त्यो विषयमा पनि कुनै जानकारी थियो?
7: होइन थिएन सर, मलाई यसमा विषयमा केही पनि थिएन, अनि मलाई चाहिँ एउटा कुराले चाहिँ के मलाई चाहिँ बाहिर विदेशमा हुँदाखेरि एउटा कुरा चाहिँ के सिकाएको थियो भने हामीले चाहिँ हाम्रो हाम्रो हाम्रो समाजको हाम्रो नेपालीको चाहिँ कन्सेप्ट चाहिँ कस्तो हुन्छ भने हामीले चाहिँ जुन विषय पढिरहेछौँ त्यही फिल्डमै काम गर्नुपर्छ भन्ने चाहिँ छ, त्यो चाहिँ मैले त्यस्तो होइन रहेछ है भनेर बाहिर बुझेँ, अनि त्यही भएर चाहिँ म आइटीको फिल्ड भएर पनि होइन है मैले अरू फिल्ड पनि काम गर्न सक्छु भनेर चाहिँ स्टार्ट गरे हो। सुरुमा त हामीलाई धेरै गाह्रो भयो, आफूलाई जिरोदेखि नै नलेज केही पनि नभएको मान्छे, अब कता आइटीको ब्याकग्राउन्डको मान्छे, अब कता म्यानुफ्याक्चरिङ कता उद्योगतिर लाग्नु पऱ्यो, अनि त्यही भएर चाहिँ सुरुमा चाहिँ हामीले चाहिँ अब तिन चार महिना चाहिँ उता इन्डियाबाटै हाम्रो मिस्त्रीहरू चाहिँ लिएर राखेको सर, अनि त्यसपछि उहाँहरूले चाहिँ हामीलाई सिकाउनु भयो, अनि सिकाएर पनि अब धेरै समस्याहरू आइराख्ने हुन्थ्यो, अनि अब सधैँभरि अरूको मात्रै भर परेर पनि हुँदैन भनेर नि आफै पनि हात हालेर अलिअलि गर्दाखेरि अहिले चाहिँ आफै नै चलाउन सकिएको छ, अनि अहिले चाहिँ अब त्यस्तो खालको समस्या आयो भने पनि जस आफै पनि त्यसको समाधान चाहिँ गर्न सकिन्छ।
6: कति भयो तपाईँले यो उद्योग सुरु गर्नुभयो?
7: मैले सुरु गरेको चाहिँ 2081 मङ्सिरतिर हो सर, अब मैले चाहिँ दर्ता प्रक्रिया चाहिँ 2081 गरेको हो, अनि मेरो अब राम्रोसँग प्रोडक्सन हुन लागेको चाहिँ लगभग 82 बैशाखतिर नै होला, अब सुरु सुरुमा त धेरै अप्ठ्यारो भयो, अब सिक्नु पर्ने समस्या भयो उतातिर, अब सबै कुरा मिलाउँदाखेरि लगभग 82 नै बनाउँछ।
6: कति लगानी गर्नुभएको थियो समीरजी सुरुमा यहाँले यो उद्योग सञ्चालन गर्दा?
7: सुरुमा चाहिँ हामीले चाहिँ 35-40 लाखबाट सुरु गरे हो सर, अब हामीलाई धेरै आइडिया पनि थिएन, त्यसैले चाहिँ अब सानो पुँजीबाट चाहिँ सुरु गरेर चाहिँ बढाउँदै जाने भन्ने सबैको सल्लाह सुझावमा चाहिँ सुरुमा चाहिँ 35-40 लाखदेखि सुरु गरे हो, अनि त्यसपछि चाहिँ हामीले अहिले चाहिँ मसिनहरू सबै थप गरेर चाहिँ 75 लाखसम्म पुऱ्याएको छौँ, अझै थप गर्ने योजना छ हाम्रो चाहिँ।
6: अनि यो व्यवसायमा तपाईँ एक्लै हो अथवा तपाईँलाई अरू कसैले नि सहयोग गर्नु भएको छ?
7: अनि व्यवसायमा चाहिँ म एक्लै नै हो सर, अब मेरो ठाउँमा चाहिँ यो व्यवसाय अब धेरै नै थियो पहिले चाहिँ, तर उहाँहरूले चाहिँ यसलाई सञ्चालन गर्न सक्नु भएन, अब उहाँको व्यक्तिगत कारण पनि होला होइन, दुई तिनवटा चाहिँ यस्तै मेरो जस्तै व्यवसायहरू चाहिँ बन्द भएको थियो पहिले, अनि अब स्टार्टिङमा चाहिँ अलिकति च्यालेन्जिङ भए पनि अहिले चाहिँ ठिकै छ सर।
6: अहिले प्रोडक्सन सुरु भइरहेछ?
7: हजुर हजुर, प्रोडक्सन भइरहेछ सर, अहिले प्रोडक्सन भएर मार्केटमा गइरहेको छ।
6: जस्तो कप र प्लेट भन्नुभएको छ होइन, यसको कच्चा पदार्थहरू कहाँबाट ल्याउनुहुन्छ, कच्चा पदार्थ सहज रूपमा उपलब्ध छ कि छैन?
7: कच्चा पदार्थ चाहिँ यस्तो छ सर, अब हामीले चाहिँ सुरुवाती चरणमा चाहिँ इन्डियाबाट लिएको हो, अहिले चाहिँ हाम्रो नेपालमा पनि अब यसको उद्योगहरू चाहिँ सुरु हुँदैछ, अनि त्यस्तो समस्या भनेर त्यस्तो समस्या त छैन, तर जति गरे पनि अब हाम्रो नेपालमा चाहिँ अब हाम्रो जसले हाम्रो कच्चा पदार्थ दिनुहुन्छ उहाँलाई पनि अब ट्याक्सहरूको कुरा लिएर होला उहाँलाई पनि महँगो पर्न जान्छ, त्यसैले चाहिँ अब हामी सकेसम्म इन्डियामै निर्भर हुनुपर्ने छ अहिलेसम्म, त्यस्तो अप्ठ्यारो भन्ने त छैन सर कच्चा पदार्थको लागि।
6: हजुर, आज मैले यति बेला स्वरोजगार कार्यक्रममा विदेशबाट फर्किएर अहिले दाङको घोराई उपमहानगरपालिका वडा नम्बर 9 अस्पारामा प्लेट र कपको उद्योग सञ्चालन गरिरहनु भएका समीर अधिकारीसँग कुराकानी गरिरहेको छु। समीरजी, यो व्यवसाय गरिरहँदाखेरि तपाईँले अहिले आफ्नै ठाउँमा गर्नुभएको छ होइन, त्यहीँको साधन स्रोतलाई प्रयोग पनि गर्नुभएको होला, अरू कतिजनाले यो उद्योगमा चाहिँ रोजगार पाइरहनु भएको छ?
7: हाम्रो उद्योगमा चाहिँ अहिले हामी प्रत्यक्ष चाहिँ 4 छौँ सर, अनि अब अब हाम्रो अलिकति सिजनल जस्तो पनि हुने भएर चाहिँ अब हामी फेरि 2-3 चाहिँ थप्नु पर्ने हुन्छ, अनि हामी चाहिँ सकेसम्म सबै लोकल नै गरौँ भनेर स्थानीय युवाहरू छौँ, महिलाहरू छौँ, चारजना चाहिँ महिला नै राख्ने छौँ हामीले। अनि अब चाहिँ थप्नुपर्ने पनि हुन्छ हाम्रो सिजन अनुसार। अनि अब हामी चाहिँ यो साथसाथै हामी हाम्रो हाम्रो स्थानीय जुन दुना टपरीहरू हुन्छ सालको पातबाट बन्ने, त्यता पनि सुरुवाती गर्ने सोचमा छौँ, जसले गर्दा चाहिँ हाम्रो सबै हाम्रो स्थानीयमा हाम्रो सामुदायिक वनहरूसँग सबै सल्लाह गरेर उहाँहरूलाई पनि रोजगारी हुने हिसाबमा धेरै योगदान दिन नसके पनि अब थोरै थोरै उहाँहरूको आफ्नो जेब खर्च चल्ने हिसाबमा चाहिँ त्यसरी चाहिँ सुरुवात गर्ने चाहिँ कोसिसमा छ।
8: हजुर, अस्ट्रेलिया बस्नुभयो, आफ्नो अध्ययन पुरा गरेर अहिले आफ्नै ठाउँमा बसेर अरूलाई पनि रोजगारी दिइराख्नु भएको छ, अनि यो व्यवसायलाई भविष्यका दिनमा अझै यहाँले चाहिँ यसलाई विस्तार गर्दै लैजानुहुनेछ, र यो वास्तवमै तपाईँ जस्तो जो युवा त्यहाँ अहिले खटेर काम गरिराख्नु भएको छ, अरू मान्छेलाई पनि रोजगारी दिनको लागि तपाईँ जुटिरहनु भएको छ, भर्खरै 28 वर्षमै भन्नुभयो, तपाईँले त्यहाँ व्यवसाय गरिरहँदाखेरि त्यो नगरपालिका छ नि घोराई उपमहानगरपालिकाले केही सहयोग गरेको छ कि छैन?
7: त्यस्तो अहिले त अहिलेसम्म त त्यस्तो छैन सर। अब हामीले अब त्यसरी उहाँहरूलाई अप्रोच पनि गरेका छैनौँ हामीलाई हेल्प गरिदिनुहोस् भनेर, सायद अब हामीले गर्यो भने चाहिँ उहाँले गर्न पनि सक्नुहुन्छ होला, तर अहिलेसम्म चाहिँ त्यस्तो छैन।
8: कप र प्लेट उत्पादनका लागि अरू जनशक्तिलाई पनि तालिम दिनुपर्ने होला, त्यस्तो तालिमका लागि उहाँहरूले प्रशिक्षकहरू पठाइदिने त्यस्तो काम केही पनि गर्नु भएको छैन?
7: होइन छैन सर, अब यस्तो छ, अब प्रशिक्षकहरू हाम्रो यतातिर स्थानीय अथवा हाम्रो यतातिर चाहिँ त्यस्तो उपलब्ध छैन, किनकि अब यो एकदमै साह्रै कम भएको भएर पनि त्यस्तो उपलब्धहरू छैन।
8: हजुर,
7: हामीले चाहिँ उता इन्डियाबाट नै ल्याउनु पर्ने हुन्छ, त्यस्तो त्यही भएर पनि अब उहाँहरूले त्यसरी अप्ठ्यारो भएको होला। प्रशिक्षक पनि अब हामीले नै आफै खोजेर चाहिँ हामीले आफ्नै गर्ने हो।
8: कप उद्योगै गर्नुपर्छ भन्ने चाहिँ तपाईँलाई किन लागेको थियो?
7: कप उद्योगै गर्नुपर्छ भन्ने त सुरुमा थिएन सर, अब रिसर्च गर्दै जाँदाखेरि अब मैले चाहिँ अब जुन चिज चाहिँ अब धेरै नै प्रयोग हुन्छ अनि त्यो चाहिँ एकपटक प्रयोग भइसकेपछि लङ लास्टिङ नहोस्, फेरि त्यो घुमेर फेरि अर्को दिन पनि प्रयोग गर्नु पऱ्यो, जसले चाहिँ बजारमा कन्टिन्युस डिमान्ड चाहिँ चलिराखोस् भनेर चाहिँ खोज्दाखेरि चाहिँ दुई तिनवटा कुरा सर्टलिस्टमा थियो सर, अनि त्यसमा चाहिँ अहिले चाहिँ मेन चाहिँ कप भएर चाहिँ कप स्टार्ट गरेको छ। त्यो हामीले सुरु गर्दाखेरि चाहिँ अब हाम्रो क्षेत्रमा पनि अब त्यसरी चाहिँ यो उद्योग नभएको भएर भएको पनि अब बन्द भएको अवस्था थियो, त्यसैले चाहिँ अब च्यालेन्जिङ कामकै रूपमा लिएर चाहिँ स्टार्ट गरेको छ।
8: तपाईँले जुन उत्पादन गरिराख्नु भएको छ नि पेपर प्लेट र कप, यसको बिक्री वितरणको अवस्था कस्तो छ अहिले?
7: बिक्री वितरण राम्रै छ सर, अब हामीलाई अब स्थानीय बजारहरूले पनि सहयोग गरिराख्नु भएको, लोकल हो भनेर चाहिँ सहयोग गर्नुभएको छ, दाङ जिल्ला रोल्पा रुकुमतिर चाहिँ जान्छौँ, त्यस्तो अप्ठ्यारो चाहिँ छैन। अब सुरुवाती चरणमा चाहिँ अलिकति अब अप्ठ्यारो थियो, अब त्यो सबैलाई हुन्छ पनि, यो अहिले चाहिँ सहज हुँदै गइरहेछ, अहिले चाहिँ सहज भइरहेछ, सबैको साथ छ सर।
8: हजुर, आमदानी चाहिँ कस्तो छ, आमदानीको नि अलिकति कुरा गर्नु न।
7: आमदानी चाहिँ अब यस्तो छ सर, आमदानी अब हाम्रो चाहिँ अब सिजनल अलिकति सिजनल जस्तो पनि हुन्छ यो हाम्रो, अब त्यसरी हामी खाली बस्नुपर्ने त्यस्तो अवस्था त छैन, किन अब हाम्रो जाडोमा चाहिँ अलिकति जान्छ, हामीले चाहिँ एभरेजमा चाहिँ अब महिनाको 7-8 लाख चाहिँ बेच्ने, अनि यसमा चाहिँ सन्तुष्ट छु भन्नु पऱ्यो सर।
8: सुन, अलिकति तपाईँले त्यो मेसिनका कुरा पनि गर्नुभएको थियो होइन, त्यो सालको पात पनि यो मेसिनबाट उत्पादन गर्न मिल्छ दुना टपरी?
7: हजुर मिल्छ सर, मिल्छ, हामीले अब यो उत्पादन गर्ने भनेर नै त्यसै किसिमको मसिन लिएर आएको पहिले पनि, तर हामीलाई चाहिँ अलिकति अब यो सबै कुराहरू चाहिँ एक मिश्रण जस्तो हुने भएर चाहिँ समस्या भएर चाहिँ पहिले एउटा धारमा लागौँ त्यसपछि अर्को धारको काम गरौँला भनेर चाहिँ रोकिराखेका थियौँ, अहिले चाहिँ अब एउटा हामीले प्लेटहरू चाहिँ बनाइराखेका छौँ, हामीले गर्ने मेसिन पनि सबै सेम नै हो, अनि अब चाहिँ एउटा चाहिँ बलियो भइसक्यो, त्यसपछि अब हामीले अर्को चाहिँ सुरु गर्नुपर्छ भनेर चाहिँ सुरु गरिदिएको छ।
8: हजुर समीरजी, तपाईँले अब यो व्यवसाय त्यहाँ गरिरहँदाखेरि त्यहाँको नगरपालिका भनौँ स्थानीय सरकारले के गरिदिएदेखि तपाईँहरू जस्तो युवाहरूलाई अझै व्यवसाय गर्न सहज हुन्थ्यो जस्तो लाग्छ?
7: अब यस्तो छ सर, अब नगरपालिकाले चाहिँ अब हामीलाई केही पनि नगरे पनि कम्तीमा अभिभावक जस्तो म छु है, केही समस्या पऱ्यो भने म छु, अथवा केही समस्या भयो भने मलाई भन्नु, अथवा केही भयो भने चाहिँ मलाई चाहिँ भन्नु भन्ने किसिमको जस्तो केही भयो अभिभावक जस्तो केही फिलिङ भयो भने चाहिँ हामीलाई धेरै सहज हुन्थ्यो होला जस्तो लाग्छ।
8: अरू युवा साथीहरूलाई केही भन्न चाहनुहुन्छ जो अहिले पनि विदेश जाने तर्खरमा हुनुहुन्छ, कोही गइराख्नु भएको छ, आफ्नै ठाउँमा बसौँ अथवा विदेश गए पनि फर्किएर आएर यहीँ व्यवसाय गरौँ, यहीँ पनि सम्भावना छ भनेर तपाईँ केही सल्लाह र सुझाव दिन चाहनुहुन्छ?
7: विदेश जाने अब साथीहरूलाई छ अब उहाँले एकपटकको माइन्ड मेकअप बनाइसक्नु भयो, ठिक छ विदेश जानुहोस् घुम्नुहोस् होइन, सबै चिज देख्नुपर्छ एक्सप्लोर गर्नुपर्छ, त्यसपछि मात्रै थाहा हुन्छ संसार कति अगाडि छ के छ भनेर। तर सधैँभरि गइसकेपछि अरूकै मुलुकमा हराउने काम चाहिँ नगर्नु होला, आफ्नो पढाइसकेपछि चाहिँ फिल्डमा फर्केर चाहिँ आफ्नो देशलाई योगदान आफ्नो ठाउँमा चाहिँ माटोमा गऱ्यो भने चाहिँ पछिसम्म पनि नाम रहन्छ, सबैभरि आफूलाई पनि खुसी सन्तुष्टि हुन्छ। बाहिर अब अहिले चाहिँ अब सबैको ल लाइमा म माया देखेर चाहिँ जाने चलन बढी छ हाम्रोतिर, त्यस्तो चाहिँ अब ठिक छ, अब एकचोटि जान चाहिँ जानु छैन, तर एकचोटि कम्तीमा जाँदाखेरि चाहिँ मेरो चाहिँ फर्किनु पर्ने ठाउँ छ है, म चाहिँ फर्किनुपर्छ भने चाहिँ आफ्नो मानस पटलमा सधैँ राख्नुभयो भने चाहिँ आफूलाई फर्किन पनि सजिलो हुन्छ, अनि त्यसपछि उता हुँदा चाहिँ मैले अब यस्तो गर्न सक्छु है भनेर प्लान बनायो भने आफूलाई फर्किन पनि सजिलो हुन्छ भन्ने चाहिँ म सबैलाई सल्लाह सुझाव दिन्छु।
8: हजुर, अन्तमा तपाईँको केही छ भन्नुपर्ने?
7: धेरै धेरै धन्यवाद सर, मलाई अवसर दिनुभयो, अब यसरी रेडियो नेपालमा बोल्ने अवसर दिनुभयो, हजुरलाई धेरै धन्यवाद, सम्पूर्ण टिमलाई धन्यवाद।
8: भर्खरै यहाँहरूले सुन्नुभयो दाङ जिल्लाको घोराई उपमहानगरपालिका वडा नम्बर 9 अस्पाराका समीर अधिकारीसँग उहाँले आफ्नै गाउँमा सञ्चालन गरिरहनु भएको कप तथा प्लेट उद्योगको बारेमा गरिएको कुराकानी। स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा सल्लाह र सुझाव छ भने हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी प्राप्त भयो भने कार्यक्रममा तपाईँको व्यवसायको बारेमा कुराकानी गर्नेछौँ। त्यसका लागि हाम्रो इमेल टिप्नुहोस् swarojgar2018@gmail.com। ठेगाना पुनः एकपटक swarojgar2018@gmail.com। अवस्था आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यही सकिएको छ। अर्को बुधबार तपाईँसँग पुनः भेट्ने बाचासहित आजको कार्यक्रमबाट प्राविधिक साथी सुलोचना वज्राचार्यसहित म टङ्क खनाल बिदा हुन्छु। नमस्कार।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।
4: आप्रवासन संवाद, कथा श्रम र यात्राको
5: अङ्क 7। वैदेशिक रोजगारमा जाने निर्णयमा व्यक्ति र परिवारको भूमिका।
6: एउटा परिवारका लागि सबैभन्दा कठिन प्रश्न कहिलेकाहीँ यही हुन्छ कि म विदेश जाउँ कि यहीँ बसौँ, मेरो परिवारको सदस्यलाई विदेश पठाउँ वा साथैमा राखौँ। विदेश गए जीवनसाथीको आँखामा आँसु हुन्छ, बा आमाको मनमा छोराप्रतिको चिन्ता अनि छोराछोरीको लागि अभिभावक फर्किने गहिरो प्रतीक्षा। यी सबैले भन्छ परिवार त साथै बसेको राम्रो।
7: यहीँ नेपालमा बस्न पाए, सँगै बस्न पाए हुन्थ्यो जस्तो लाग्छ अझै पनि।
6: तर विदेश नगए जीवन कसरी चलाउने अनि छोराछोरीको विद्यालयको शुल्क कसरी जुटाउने? सपनाको परिपूर्ति र बुबा आमा लगायत परिवारका सदस्य बिरामी भए उपचार कसरी गर्ने? पारिवारिक आवश्यकताको सम्बोधन गर्न विदेश जानलाई पारिवारिक निर्णय गर्नुपर्छ।
8: वैदेशिक रोजगारमा चाहिँ पारिवारिक भूमिका निकै ठुलो हुँदो रहेछ होइन, पठाउने र नपठाउने भन्ने विषयमा पनि।
6: वैदेशिक रोजगारको यात्रा जसले कति परिवार बस्ने घर ठडिएको छ, कति परिवारको सपनाहरू जोडिएको छ, तर
9: त्यो पारिवारिक सदस्यहरूका बीचमा चाहिँ मनहरू फाटेका छन् क्या तपाईँ।
6: मन फाट्नु भनेको चान्चुने कुरा होइन, भन्नलाई मन फाट्यो भन्न जति सजिलो छ त्योभन्दा धेरै गाह्रो हुन्छ फाटेको मन लिएर बाँच्न र त्यही मनभित्र सम्बन्धलाई जोगाइराख्न। भनिन्छ नि मनले नै मानव सम्बन्धलाई जीवित राख्छ, तर वैदेशिक रोजगारीको यात्रामा धेरै परिवारका सदस्यबीच यही मन फाट्ने अवस्था आउन सक्छ। लामो दूरी, एक्लोपन, शंका, आर्थिक तनाव र पारिवारिक जिम्मेवारी, यी सबैका बीच पनि परिवारका सदस्यहरू विदेश जाने निर्णयमा सहमत हुन्छन्। आज हामी आप्रवासन संवादमा वैदेशिक रोजगारको निर्णयमा व्यक्ति र परिवारको भूमिका बारे कुरा गर्नेछौँ। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा रोजगार तथा श्रम मन्त्रालयको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभले तयार पारेको हो।
10: हामी नेपाली विश्वभर इमान्दार र मेहनतीको रूपमा चिनिन्छौँ, तर कामका लागि विदेश जाँदा भने हामीले सिप सिक्नुपर्छ भन्ने कमै मात्र सोच्छौँ।
11: म्याडम, हामी यहाँ खेतीपाती त गरिरहेकै छौँ, विदेशमा त्यही काम गर्न छुट्टै सिप चाहिन्छ र
12: माटो खन्न, बिरुवा रोप्न, गोडमेल गर्न, सिँचाइ गर्न, टिप्न र बजार पठाउन त हामीले जानेकै छौँ नि।
10: हो, हामीले परम्परागत तरिका र औजार उपकरणबाट खेतीपाती गरिरहेका छौँ। विदेशमा पनि हामीले उत्पादन गरे जस्तै चीज वस्तु उत्पादन हुन्छन्, तर आधुनिक खेती प्रविधिको प्रयोग गरेर। आधुनिक औजार उपकरण र विधिका बारेमा हामीसँग ज्ञान र सिप कम छ।
11: हो नि, हामीले जोत्न प्रयोग गर्ने ट्र्याक्टर र विदेशमा प्रयोग हुने ट्र्याक्टर नै फरक हुन्छ रे।
10: हो, बिउ छर्ने, गोडमेल गर्ने, पानी दिने लगायतका काम हामी हातैबाट गर्छौँ, तर विदेशमा धेरै काम औजार उपकरणबाट हुन्छ जसले कम लागतमा बढी उत्पादन दिन्छ।
12: हामी महिलाले पनि विदेशमा गएर खेतीपातीको काम गर्न सक्छौँ त?
10: किन नसक्नु, खेतीपातीमा धेरै महिलाले काम गरिरहेका छन्। बरु त्यो देशमा बोलिने भाषा र आधारभूत सिप सिकेर जानुभयो भने सजिलै काम पाइन्छ, आमदानी पनि मनग्ञ हुन्छ।
11: सिप सिक्न कहाँ जाने त, आफू त साधारण लेखपढ मात्रै गर्न सक्छु।
10: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT र यस अन्तर्गतका संस्थाहरूले बाख्रा पालन, कुखुरा पालन, माछा पालन, मौरी पालन, तरकारी खेती, डेरी जन्य उत्पादन, नर्सरी तथा बगैँचा व्यवस्थापन, तरकारी तथा फलफुल प्रशोधन लगायत कृषि सम्बन्धी लामो र छोटो अवधिको तालिम दिएर तपाईँलाई दक्ष बनाउँछन्। CTVT को वेबसाइट www.ctevt.org.np बाट पनि तालिम बारे धेरै कुरा थाहा पाउन सकिन्छ। सिप सिकेपछि त्यही काममा विदेश पनि जान सक्नुहुन्छ, स्वदेशमै पनि काम गर्न सक्नुहुन्छ।
6: सायद यही बेला पनि कोही विदेश जाने तयारी गरिरहेको होला। कुनै घरमा परिवारका सदस्यहरू बीच विदेश जाने कि नजाने भनेर सरसल्लाह भइरहेको होला। वा विदेश गयो भने यो यो गर्न सकिन्छ, यस्ता यस्ता उपलब्धि हुन्छन् भनेर सपना बुनिँदै होलान्। किनभने हामीसँग मन फाट्ने डर मात्र छैन, आफू र आफ्नो परिवारको लागि केही गरौँ भन्ने सपना पनि छ, र आफू लगायत आफ्नो परिवारको आवश्यकता सम्बोधन गर्नुपर्ने बाध्यता पनि छ। यही बाध्यताको कारण दाङ घोराहीकी तारा कुमारी केसीले पारिवारिक सरसल्लाहमै श्रीमानलाई मलेसिया पठाइन्।
7: हामी दुवैजनाले सल्लाह गरेर विदेश जानुभएको हो। अहिलेको समयमा त्यही आर्थिक हो, अब सरकारले पनि रोजगार नमिलाइदिँदा अनि धेरै युवाहरू, मेरो बुढा जस्तै बेरोजगारी हुनुहुन्छ, अझै पनि हुनुहुन्छ, र नेपाल सरकारले केही सोचिदियोस् अहिलेका युवा, मेरो बुढो जस्तै विदेश जानु नपरोस्, आर्थिक समस्याले नै कोही पनि विदेश जानु नपरोस्, मेरो जस्तो बुढालाई विदेश, कसैको पनि श्रीमान र दाजुभाइ दिदी बहिनीहरू विदेशिन नपरोस् जस्तो चाहिँ लाग्छ मलाई।
6: चाहना र बाध्यता दुई फरक ध्रुवमा उभिन्छन्, जस्तो कि श्रीमानलाई विदेश पठाउने विषयमा तारा कुमारी केसीको चाहना र बाध्यता। जानुपर्ने कारण भनेको उनीहरूले देशमै गरेको प्रयासले आशातीत सफलता नपाउनु पनि हो।
7: जति गरे पनि र जति यहाँ गरे पनि र तर राम्रो भएन, त्यही भएर वैदेशिक रोजगार नै र विदेशै जानु भनेर चाहिँ हामीले सोच बनाएको हो दुईजनाले। त आर्थिक नै कमजोर भएको, पैसा नै चाहिने, अब छोराछोरी पढाउने लेखाउने अभावको कारणले नै हो।
6: छोराछोरीलाई राम्रोसँग पढाउनु हरेक दम्पतिको ठुलो सपना बन्दै गएको छ। बदलिँदो समयमा शिक्षा मात्र होइन, राम्रो शिक्षाको महत्व छ, जो आजको दिनमा महँगो हुँदै गएको छ। यही कारण कति दम्पतिहरू अलग अलग बस्न तयार छन्, तर छोराछोरीको वा सन्तानको शिक्षा दीक्षा राम्रो होस् भन्ने चाहन्छन्। तारा कुमारी केसीलाई पनि श्रीमान साथमा नभएको दुःख त छ, तर उनी खुसी छिन् कि आफ्ना दुई सन्तानलाई भने जस्तो शिक्षा दिन पाएकी छिन्।
7: पछिल्लो समयमा चाहिँ छोराछोरीलाई भने जस्तो शिक्षा दीक्षा चाहिँ दिन सकेकी छु, अरू नभए नि छोराछोरीलाई चाहिँ राम्रै पढाउनु पर्छ, बरु आफूले खाइ नखाइ नलाइ भए पनि छोराछोरी चाहिँ राम्रो शिक्षा दिनै रहेछु अहिलेसम्म चाहिँ।
6: पत्रकार कल्पना भट्टराईले वैदेशिक रोजगारको गाह्रो, अप्ठ्यारो, सम्भावना र चुनौतीको विषयमा धेरै रिपोर्टिङ गरेकी छिन्। रिपोर्टिङको क्रममा उनले वैदेशिक रोजगारमा जानेहरूको परिवार, उनीहरूको सम्बन्धलाई नजिकबाट निहालेकी छिन्। भट्टराईको अनुसार वैदेशिक रोजगारीमा जाने काम आफैमा नराम्रो होइन, अझ वैदेशिक रोजगारीमा गएर आय आर्जन गर्नु राम्रै काम हो, जसमा पारिवारिक सल्लाह अत्यन्तै आवश्यक देखिन्छ।
8: वैदेशिक रोजगारमा चाहिँ पारिवारिक भूमिका निकै ठुलो हुँदो रहेछ होइन, जस्तो वैदेशिक रोजगारमा युवा पठाउने र नपठाउने भन्ने विषयमा पनि। तपाईँसँग राम्रो सिप छ, तपाईँ राम्रो काम गर्न सक्नुहुन्छ, तपाईँ सुरक्षितसँग जान सक्नुहुन्छ भने जाँदा पनि हुन्छ, किन भन्दा तपाईँको जीवनयापन राम्रो हुन्छ भने त त्यो जानु त राम्रो हो नि त।
6: कोही व्यक्ति कमाउनको लागि वैदेशिक रोजगारीमा जाँदा यहाँ भएका परिवारको सदस्यले पनि आय आर्जनको काममा संलग्न हुनु राम्रो कुरा हो। यही उद्देश्य राखेर दाङकी तारा कुमारी केसीले घोराहीमा कस्मेटिक पसल खोलेकी छिन्।
7: मैले गर्न थालेको त 45 दिन मात्रै भएको छ, भर्खरदेखि केही गरौँ भनेर सुरुवात गरिराखेको छु। हेरौँ अब कस्तो हुन्छ के हुन्छ, त्यो त अब समयले बताउँछ। अब त्यतिकै खालि किन बस्ने, खालि समयलाई सदुपयोग गरौँ कि भनेर म यो कस्मेटिक पसल सुरुवात गरेको। अब हेरौँ कस्तो हुन्छ के हुन्छ, त्यो चाहिँ अब पछि नै थाहा हुन्छ। त्यही हो, खालि समय कसैले पनि नबस्नु र बस्न पनि हुन्न भनेर त्यही सोचले मैले चाहिँ कस्मेटिक पसल खोलेको हो।
6: निश्चय नै तारा कुमारीले भने चाहिँ मान्छेले केही न केही सिप र इलम गर्नुपर्छ, तर सिप र इलम गर्नुको अर्थ जीवन निर्वाह गर्नु मात्र होइन, सामाजिक सुरक्षाको खोजी गर्नु पनि हो। जब काम गरेर पनि बचत हुँदैन वा बचाउन सकिँदैन, काम गर्दा गर्दै पनि भविष्य के होला भन्ने चिन्ता हुन्छ, तब कुनै पनि व्यक्तिले नुवाकोट खानी गाउँका चिरञ्जीवी लामिछानेले चाहिँ निर्णय लिन्छन्।
13: एक दशक लामो व्यवसायको अनुभवले चाहिँ मेरो आर्थिक अवस्थालाई पहिला केही समय राम्रो नै भएको थियो, अहिले नेपालको आर्थिक अवस्था, नेपालको जुन व्यवसाय धराशायी भएको कारणले गर्दाखेरि एकदमै समस्या भएको, र यो व्यवसाय पनि बाट पनि मेरो चाहिँ जीविका उपार्जन गर्नको लागि अलिक गाह्रो र कठिन भएको कारणले गर्दाखेरि चाहिँ वैदेशिक रोजगारीको बाटो अप्नाउने विचार गरेको छु।
6: चिरञ्जीवीले करिब एक दशकको समय व्यापार व्यवसाय र उद्यमशीलतामा बिताए। किराना पसल चलाएर व्यवसाय सुरु गरेका उनले त्यसपछि कुखुरा पालन गरिरहेका छन्। व्यापार व्यवसायमा आउनु अघि उनी सशस्त्र प्रहरी बलमा कार्यरत थिए।
13: सरकारी जागिरमा सरकारले दिएको राज्यले दिएको सेवा सुविधा र तलब पनि उपयुक्त थिएन र अहिले पछिल्लो खण्डमा केही मात्रामा ठिक ठिकै जस्तो देखेको छु मैले, तर त्यहाँ भएका सरकारी जागिर खाने मान्छेलाई नै थाहा होला, अहिले म छैन। र व्यवसायको हकमा चाहिँ भनियो भने हिजो व्यवसाय गर्दाखेरि हामीलाई किसानलाई पनि दिने दानाहरूको रकम, चल्लाहरूको रकम र हामीलाई बजार भाउ पनि राम्रै थियो र अरू चिजहरूको अब भाउहरू चाहिँ एकदम वृद्धि दर कम थियो। तर अहिले हामीले जीविकोपार्जन गर्ने लत्ता कपडादेखि लिएर र खाद्यान्नको चिजहरूमा पनि एकदमै रूपमा चाहिँ वृद्धि भएको कारणले जुन व्यवसायमा र आएको आम्दानीले चाहिँ ती चिजहरू किन्नलाई उपयुक्त छैन र सकिँदैन।
6: पत्रकार विद्या राईले पनि वैदेशिक रोजगारको विषयमा रिपोर्टिङ गरेकी छन्। वैदेशिक रोजगारको चुनौती र यसको योगदानबारे बुझ्ने क्रममा विद्या राईले चिरञ्जीवी लामिछाने जस्ता धेरै युवाहरूलाई भेटिन्। ती युवाहरूमध्ये कतिले चिरञ्जीवीले जस्तै नेपालमै कृषि व्यवसाय वा उद्यमशीलता रोजेका थिए, तर बजारसँग सिधा सम्बन्ध नहुँदा त्यसको लागि आवश्यक सञ्जाल निर्माण गर्न नसक्दा कृषिबाट आशातीत प्रतिफल पाएका थिएनन्।
14: कसैले कृषि व्यावसायिक कृषि गर्छु, व्यावसायिक पशुपालन गर्छु भन्दाखेरि चाहिँ मार्केटसम्मको लिङ्केज छैन, होइन, तपाईँको काठमाडौँ बाहिरको कुरा गर्दाखेरि। अनि मार्केटसँग लिङ्केज नभएपछि उहाँहरूको उत्पादनहरू चाहिँ निरन्तर बजारमा लैजाने, उचित मूल्य पाउने सक्ने सम्भावना चाहिँ कम हुँदो रहेछ, त्यसबाट निराश भएर पनि जाने खालको पनि मैले देखेँ।
6: पत्रकार विद्याका अनुसार कति युवाहरू भने साथीसँग आफन्तको दबावमा परेर पनि वैदेशिक रोजगारीमा जाने निर्णय लिने गर्छन्, जसको सपना भने स्वदेशमै बसेर केही गरौँ भन्ने हुन्छ।
14: अब कतिपय यङ जेनेरेसन युवाहरू चाहिँ आफ्नै देशमा बसेर केही सानोतिनो व्यवसाय गरे र आफै आफ्नो जीविकोपार्जन गर्ने, यहीँ सस्टेन होम भन्ने खालको सोच पनि राख्नु भएको देख्छु। तर कस्तो भने पल्लो घरको पनि गएको छ, विदेश ओल्लो घरको पनि गएको छ, सारा छिमेकी चाहिँ गएको छ, अनि एकजना नेपालमा बसेर चाहिँ के प्रगति गर्छौ र भनेर फ्यामिलीले चाहिँ भनिदिने रहेछ कि।
6: कार्यक्रम आप्रवासन संवाद अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा रोजगार तथा श्रम मन्त्रालयको सहयोगमा तयार पारिएको हो। कार्यक्रममा आप्रवासनका विभिन्न आयाममा हामी चर्चा गर्छौँ र यही क्रममा आज हामी वैदेशिक रोजगारको निर्णयमा व्यक्ति र परिवारको भूमिका भन्ने विषयमा कुरा गरिरहेका छौँ। एउटा व्यक्ति र परिवार किन र कसरी वैदेशिक रोजगारीमा जाने निर्णयमा पुग्छ, हामी यही विषयमा कुराकानी गरिरहेका छौँ। कुराकानीको क्रममा हामीले तारा कुमारी केसी, जसको श्रीमान मलेसियामा छन्, र चिरञ्जीवी लामिछाने, जो वैदेशिक रोजगारीमा जाने तर्खरमा छन्, उनीहरूको कुरा सुन्यौं। हामी मध्ये धेरैको लागि कमाउने उत्तम विकल्प हो वैदेशिक रोजगार, त्यसैले रोजगारीको लागि देश छोड्दै गर्दा चिरञ्जीवी लामिछानेले चाहिँ बुझ्नुपर्छ।
13: साथीभाइको सल्लाह पनि हो, मेरो चाहिँ बाहिर भएको साथीहरू पनि छन्, विभिन्न देशहरूमा साथीहरूसँग कन्ट्याक्ट भइरहन्छ, ती साथीहरूले पनि नेपालमा व्यवसायबाट चाहिँ कस्तो छ भनेर सोद्धाखेरि यस्तो छ भनेपछि त्यो व्यवसायभन्दा बढी यता आउनुहोस्, यता आऊ, यसबाट चाहिँ केही हुनसक्छ भन्ने खालको साथीहरूको सरसल्लाह नै हो, पारिवारिक सरसल्लाह नै हो। र मेरो आफ्नै व्यक्तिगत धारणाले पनि नेपालमा अहिले भएको अवस्थाले व्यवसायले खासै प्रगति नहोला जस्तो देखेर चाहिँ मैले बाहिरकै सोच बनाएको।
6: तर कतिपयले भने वैदेशिक रोजगारीमा जाने निर्णय गर्छन्, तर त्यसको प्रक्रिया राम्रोसँग पुरा गर्दैनन्। परिणाम त उनीहरू वैदेशिक रोजगारमा पुगेर पनि उल्झनमा पर्छन्। यस्तो उल्झन व्यक्तिको बुझ्ने क्षमता वा शैक्षिक योग्यताले पनि निर्धारण गरेको देखिन्छ, जसमा ग्रामीण भेगका युवा बढी पर्छन्। पत्रकार विद्या राई,
14: पढी लेखेको छ भने उसले अलिकति प्रोसेसहरू, प्रक्रियाहरू, नीतिहरू बुझेर गएको देखिन्छ, तर धेरै जसो चाहिँ यो गाउँ ग्रामीण भएको, होइन, कम पढेको विपन्न वर्गको मानिसहरू जसले चाहिँ सामान्य मात्रै पढ्न लेख्न जान्नुहुन्छ, हाम्रो त्यो घुमाउरो पाराको त्यो कानुनी भाषाहरू मजाले पढेर बुझ्न सक्नुहुन्न, उहाँहरूलाई चाहिँ असुरक्षितै जस्तो देखिन्छ कि। अब कतिपय चाहिँ एउटा कामको लागि लिएर गएको हुन्छ, विदेशमा खाडी देशहरूमा होइन अर्कै काम लगाइरहेको हुन्छ होइन।
6: अर्का पत्रकार कल्पना भट्टराईका अनुसार अझ धेरै समस्या हताश मानसिकताले पनि उब्जिएका छन्।
8: देशमा सबै कुरा सकियो, अब बर्बादै भयो होइन, अब त यहाँ बस्ने हुन एक सेकेन्ड पनि भनेर हतारिएर राम्रोसँग नबुझिकन जाँदाखेरि चाहिँ समस्यामा पर्ने, भने अनुसारको काम नपाउने, त्यहाँ गएर जेल पर्ने लगायतको समस्या हुन्छन् होइन। अनि सो राज्यले पनि यत्रो काम गरेका छ एकदम युवाहरूको लागि, तर पनि किन वास्तविक समस्या पहिचान गर्न सकेका छैन होइन, किन के अरे वैदेशिक रोजगारमा जाने युवाहरूलाई सुरक्षितसँग पठाउन सकिरहेको छैन, तिनीहरूका मुद्दाहरू सम्बोधन गर्न सकेका छैन, गएपछि ठगीमा परेर आएका उनीहरूले न्याय पाउन निकै गाह्रो हुन्छ होइन, त्यो नीति नियम कार्यान्वयन गर्न पनि निकै समय लगाउने, न्याय दिन समय लगाउने यस्ता प्रक्रियाहरू छन् होइन। यसमा चाहिँ राज्य पनि यो मुद्दालाई चाहिँ अलिकति छिटो अनि सजिलो तरिकाले र न्याय दिने तरिकाले काम गर्नुपर्छ भन्ने लाग्छ।
6: वैदेशिक रोजगारमा गएर उल्झनमा पर्नु वा कठिनाई भोग्नु व्यक्ति स्वयंको लागि त शास्तिको विषय हो नै, यसले व्यक्तिको परिवारमा पनि सामाजिक, आर्थिक र मनोवैज्ञानिक असर पर्छ। त्यसैले वैदेशिक रोजगारमा जाँदा बुझेर जानुपर्छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिग बहादुर खत्री:
15: पहिलो कुरा मेन्टली प्रिपेयर हुने कुरा भयो। हाम्रो देशबाट श्रमिकहरू वैदेशिक रोजगारमा जाने प्रचलन चाहिँ कहीँ कहीँ इन्फोर्स होइन, पारिवारिक फोर्सले गर्दाखेरि पनि होइन, अथवा समाजको देखासेखिका कारणले गर्दाखेरि पनि, भित्र मनबाट चाहिँ जान चाहने चाहना छैन, तर चाहिँ ओरपरको देखेर अथवा ल फलानुले यति गर्यो तैँले गर्न सकिनेछ भनेर खाएको बाउको बुवाको गाली होइन, यो कारणले गर्दाखेरि पनि वैदेशिक रोजगारमा जानुपर्ने परिस्थितिको निर्माण भएको देखिन्छ।
6: अध्यक्ष खत्रीले जस्तै विचार राख्नुहुन्छ पत्रकार विद्या राई पनि:
14: जो विदेश जाने मान्छे हो, पठाइने मान्छे हो, ऊ चाहिँ मेन्टल्ली प्रिपेयर नभइकन चाहिँ दबाबमा अथवा प्रोत्साहनै गरेर पठायो भने चाहिँ उसलाई पछि केही न केही प्रब्लम त आइहाल्छ नि होइन, बाहिर निस्किसकेपछि। त्यो चाहिँ मेरो फ्यामिलीकै कारणले हो अथवा अरूले मलाई दबाबमा पारे भएर म यस्तो कन्डिसनमा पुगेँ भनेर त्यसलाई कोप गर्नतिर नलाग्ने अथवा त्योले झन् उसलाई फ्रस्ट्रेसन हुनसक्ने हुनसक्छ होइन।
6: वैदेशिक रोजगारमा तुलनात्मक रूपले महिलाको लागि बढी खतरा भएको चर्चा गरिन्छ, तर पत्रकार विद्या राईको बुझाइमा महिलाको लागि खतरा मात्र छैन, सम्भावनाहरू प्रशस्त छन् जसले महिलालाई पैसा कमाउने र संसार देख्ने मौका दिन्छ।
14: महिलाहरू त घरको त्यो चौको चौकुनाभन्दा बाहिर निस्किनु हुँदैन भन्ने चाहिँ सामाजिक मूल्य मान्यता बोकेको समाजमा हामी जन्मे हुर्किएको हो नि त, तर पछिल्लो समय चाहिँ महिलाहरू पनि विदेश गइरहनु भएको छ। अब तपाईँको घरेलु श्रममा जाँदाखेरि एकजना महिला त्यहाँ बित्नु भयो, त्यो भएर चाहिँ सरकारले बन्द गर्यो, घरेलु कामदारको रूपमा पठाउन छोड्यो होइन। अनि त्यसले चाहिँ कस्तो भने अलिकति नेगेटिभ खालको पोर्ट्रे गर्न खोजिएको थियो होइन, महिलाहरू जान हुँदैन, असुरक्षित छ भन्ने हिसाबले। तर अहिले चाहिँ कस्तो छ भने महिलाहरू चाहिँ घरेलु कामको लागि मात्रै जानुहुन्छ भन्ने होइन, कृषि भयो होइन, कम्पनीहरूमा काम गर्न जाने, त्यो बाहेकका अरू पनि अप्सनहरूमा काम गर्न जानुहुन्छ कि। त्यो भएर एउटा चाहिँ महिलाहरू आफ्नो घरभन्दा बाहिर गएर एक्सप्लोर गर्ने मौका पाउनुभयो होइन, अर्को चाहिँ आफूले नै कमाउने हुनुभयो, आत्मनिर्भर हुन सक्ने, अथवा महिला नै चाहिँ विदेश गएको छ, वैदेशिक रोजगारीमा गएको छ भने मेरो छोराछोरीलाई पढाउनु पर्छ, मेरो फ्यामिलीलाई चाहिँ हेरचाह गर्नुपर्छ भने त्यो एउटा खालको जिम्मेवारी बोध भएको देखिन्छ होइन।
6: महिला अगाडि बढ्दा लाग्ने लाञ्छनाहरू कमी हुँदै गएको छ, यो परिवर्तनको संकेत पनि हो, र अबको समाजमा महिला र पुरुष प्रतिको सम्मान समान हुनु जरुरी छ, र वैदेशिक रोजगारीमा महिलालाई सबैतिर खुल्ला पनि गर्नुपर्छ।
14: र बिस्तारै त्यो पहिलाको स्टिग्माहरू चाहिँ चेन्ज हुँदैछ क्या, महिलाहरू पनि अब चाहिँ कमाउन सक्ने भयो होला, असुरक्षा त हुन्छ, समस्याहरू हुन्छ, पुरुषहरूलाई पनि भइरहेको हुन्छ नि त, त्यो पनि त कसरी चिर्ने, कसरी चाहिँ त्यसलाई सोल्युसन, त्यसको समाधान के हुन सक्छ भनेर आफैले डिसिजन गर्न सक्ने त्यो अपर्च्युनिटीको रूपमा चाहिँ हेर्नुपर्छ जस्तो लाग्छ। हामी यो यस्तो ग्लोबल भिलेजमा बसिसकेपछि महिला पुरुष भनेर भनिरहनुभन्दा पनि, तर त्यो पहिलाको चाहिँ चेन्ज हुँदैछ त्यो सोचाइहरू, महिलाप्रतिको सोचाइहरू।
6: महिलाप्रतिको सोचाइ परिवर्तन हुँदैछ जुन राम्रो हो, तर पूर्ण रूपमा भइसकेको छैन जो चुनौती हो। महिला प्रतिको होइन, कतिपय अवस्थामा सम्बन्ध प्रतिको आयाम र अनावश्यक शङ्का गर्ने बानीहरू पनि कायम छन्, र यस्ता बानीहरू पनि वैदेशिक रोजगारलाई उल्झनमा पार्ने विषय बनेका छन्। त्यसैले वैदेशिक रोजगारमा गएका र यहाँ बसेका दुवैले धेरै ख्याल गरेर सञ्चार गर्नुपर्छ। युवा

0: त्यो भयो, स्कुटर एक्सिडेन्ट भयो, सामान्य हात काट्यो अथवा केही भयो अथवा ठुलै चोट लाग्यो भन्यो होला चाहिँ. अब मान्छे स्कुटर एक्सिडेन्ट भयो, त्यो मान्छे ढलेको मान्छे उठाएर हस्पिटल लानु छैन, पहिला चाहिँ विदेश भएको छोरालाई ल यहाँ त बर्बाद भयो, यहाँ त बुवाको एक्सिडेन्ट भयो, श्रीमतीको एक्सिडेन्ट भयो भनेर उता फोन गर्न थाल्छ क्या. त्यो गरिसकेपछि त के हो भन्दाखेरि, यता हस्पिटल लाने ढिलो हुन्छ, त्यो यताको समस्या सधैँ छ. उता के हुन्छ भने, कुनै अहिले कठिन ठाउँमा बसेर काम गरे होला, तपाईँको बाहिर वेल्डिङ वेल्डिङमा हो, घर बनाउने हाम्रो चाहिँ त्यस्ता कन्स्ट्रक्सनको काम कति तल बसेर काम गरे होला, त्यस्तो अपर्झट उसले नसोचेको फोन चाहिँ त्यस्तो काम गरिरहेको अवस्था गर्दाखेरि चाहिँ त्यो पनि त्यहाँबाट खसेर अर्को एक्सिडेन्ट हुन्छ क्या. तपाईँ मान्छे त सिरिङ्गो हुन्छ नि, हात काम खुट्टा काम छ नि त, यस्तो भएछ भनेपछि त्यस्तो अवस्थामा पनि तत्काल त्यस्ता खालका कुराहरू चाहिँ म्यासेजिङ नगरिदिनु. कम्तीमा त्यो सबै शान्त भइसकेपछि, हस्पिटल नगइसकेपछि, प्राथमिक उपचार भइसकेपछि, अनि विदेशमा भएको मान्छेलाई पनि जसले चाहिँ म्यासेन्जर काम गर्दै गर्दैछ त्यसले सोध्नु पर्यो, पहिला बाबु के गर्दैछौ कहाँ छौ भने सोध्नु, अनि म त यो दस तल्लामा यसरी चाहिँ काम गर्दैछु इँटा बोक्दैछु भने त्यसलाई भन्नु भयो भने ठिक छ केही थियो म गरे गर्छु भने, अनि फर्केर आउँछ कोठामा बसिरहेको हुन्छ, कुरमा बसेको बेला के गर्दैछौ अरे म यहाँ त्यही साथीहरूसँग गफरे बसेको छु र खाना खाएर रेस्ट गर्दैछु भन्यो भने ल ल यस्तो भयो ठुलो आत्तिनु पर्ने कुरा त केही होइन, तर यसो सामान्य एक्सिडेन्ट भयो हामी गरेका छौँ दुई चार दिन लाग्छ होला भन्नु भयो क्या. तर त्यो खालको भयो भने अर्को घटना घट्दैन.
1: त्यसैले वैदेशिक रोजगारमा जाँदा गएका र फर्केका सबैको लागि समाज र सम्बन्धहरू सुरक्षित हुनुपर्छ, त्यसको लागि सही निर्णय हुनुपर्छ, एक अर्काप्रति संचार कायम राखेर रा शंकाहरू दूर गर्नुपर्छ. यो जिम्मेवारी राज्यको मात्र नभएर व्यक्ति स्वयं, परिवार र सिंगै समाजको हो.
0: फेरि यो कुनै राज्यको मात्र दायित्व होइन, यो प्रत्येक परिवारको सदस्यको दायित्व. कुनै वैदेशिक रोजगारमा असुरक्षित अथवा इरेगुलर माध्यमबाट जाँदैछ भने पहिला त्यो परिवारको सदस्यले सोध्नु पर्यो, यसरी जानु हुँदैन, यो माध्यमबाट जानुपर्छ, कहाँ जानु लाग्दैछस्, के गर्दैछस्, कति खर्च गर्छ, त्यहाँबाट सोध्नु पर्यो, त्यहाँबाट अनि समाजले सोध्नु पर्यो, अनि त्यो पालिकाले सोध्नु पर्यो, यी सबै गर्दै गयो भने चाहिँ अनि यसलाई चाहिँ हामी छोटो समयमा नै यसलाई सुरक्षित व्यवस्थित गराउन सक्छौँ र एउटा शोषण मुक्त पनि बनाउन सक्छौँ भन्ने लाग्छ. सबैको ध्यान त्यसमै केन्द्रित हुनुपर्छ.
2: कार्यक्रम आप्रवासन संवाद सुरक्षित आप्रवासन प्रवर्धनका लागि तयार पारिएको रेडियो कार्यक्रम हो. यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले उत्पादन गरेको हो. आजको अङ्कमा वैदेशिक रोजगारमा जाने निर्णयमा व्यक्ति र परिवारको बारेमा कुरा गर्यौँ. आप्रवासन संवादको आठौँ अङ्क पर्सि शुक्रबार यही समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ. आजको कार्यक्रमबाट प्रस्तोता दीपक समीर, प्रविधिकी दिनेश प्रजापतिसँगै कार्यक्रम उत्पादनमा संलग्न जनकराज भट्ट, भानु बोखिम, युवराज बङ्गाली, स्मृति खनाल, दाङबाट सुशीला ओली र नुवाकोटबाट केदार ढकालसँगै म पूजा तिमल सिन्हा पनि बिदा चाहन्छु. नमस्कार.
3: यो अडियो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन आइओएमको विकास कोष मार्फत प्राप्त सहयोगमा उत्पादन गरिएको हो. कार्यक्रमका क्रममा व्यक्त विचारहरू वक्ताहरूका निजी हुन्, ती विचारहरूले आइओएमको आधिकारिक धारणा प्रतिबिम्बित गर्दैनन्.

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि करिब 10 बजेसम्म सुन्न सक्नुहुनेछ अमर गीतमाला। यति बेला भने रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट भोटेकोशी बाढी विपद सम्बन्धी विशेष प्रस्ताव पारित। राज्यका सबै संयन्त्र परिचालन गरी उद्धार र पुनर्स्थापनाको प्रबन्ध मिलाउन सरकारलाई सभामुख डोल प्रसाद अर्यालको निर्देशन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी बाढीमा सरकारले गरिरहेको खोज उद्धार र राहतका सम्बन्धमा सदनलाई जानकारी। बाढीका कारण घरबार विहीन भएकाहरूको लागि सरकारले आवासको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान र अफगानिस्तानमा एकै दिनमा झन्डै 2000 अफगान शरणार्थीहरू स्वदेश फिर्ता। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा भोटेकोशी बाढी प्रभावितको खोजी उद्धार र राहतका सम्बन्धमा सरकारले गरिरहेका काम कारवाहीबारे जानकारी गराउनु हुँदै प्रधानमन्त्री शाहले विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताउनुभयो। प्रधानमन्त्री शाहले यस घटनाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो। सरकारले सङ्कटको घडीमा जनतालाई हिम्मत र आड भरोसा दिनुपर्छ भन्ने दृढताका साथ काम गरिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीको पीडा रसुवा नुवाकोट र धादिङको मात्र नभई सबै नेपालीमा परेको साझा वज्रपात भएको बताउनुभयो।
1: यो पीडा रसुवा नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एक आपसमा बिलौना गर्ने समय छैन। सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन जनतालाई हिम्मत आड भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। त्यसैले दृढ सङ्कल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लडिरहेका छौँ।
0: नागरिकको खोजी र घाइतेको उपचार आवश्यकता हुँदासम्म निरन्तर रहने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीका कारण घरबार विहीन भएकाहरूको तत्काल अस्थायी र दीर्घकालका लागि स्थायी आवासको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो।
1: रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन। हामीले काठमाडौँबाट विशेषज्ञ सहितको टोली प्रभावित क्षेत्रका नागरिकहरूको उपचारका लागि पनि खटाइरहेका छौँ। उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरूलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौँ। साथै प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ। हाल नुवाकोटका 19 अस्थायी आश्रय स्थलहरूमा 2653 जना प्रभावित नागरिकहरूले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ। रसुवाका केही प्रभावित नागरिकहरूलाई पनि नुवाकोटको आश्रय तथा राहत उपलब्ध गराइरहेको अवस्था छ।
0: प्रधानमन्त्री शाहले पहिचान हुन नसकेका सबहरू कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको जानकारी दिनुहुँदै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको हुनाले पहिचान हुनासाथ परिवारलाई हस्तान्तरण गर्न सक्ने बताउनुभयो।
1: पहिचान हुन नसकेको सब कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौँ। तर डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको छ। यी सब डिएनए म्याचिङ पश्चात सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ। पहिचान हुन सकेको सब परिवार र आफन्तलाई जिम्मा लगाइरहेको अवस्था छ।
0: बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध भएको र त्यसको मरम्मत कार्य भइरहेको पनि उहाँले जानकारी गराउनुभयो।
1: प्रभावित क्षेत्रमा अवरुद्ध भएको सञ्चार सेवा दोस्रो दिनदेखि पुनस्थापना हुँदै 95% सेवा पुनस्थापना भइसकेको छ। सञ्चार सेवाको पहुँच भन्दा बाहिर भएका स्थलहरूमा हाल 30 स्याटेलाइट फोन मार्फत सञ्चार भइरहेको छ। बाढीले भोटेकोशी त्रिशुली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको छ। विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र निर्माणाधीन 4 388 मेगावाट क्षतिग्रस्त भएका छन्, जसमध्ये केही मात्रै मर्मत हुन सक्ने र त्यसका लागि ठूलो लगानी लाग्ने देखिएको छ। जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय चिनिया र कोरियन विज्ञ टोली परिचालन भइरहेको छ। बाढीका कारण गल्छी बेत्रावती रसुवागढी सडक र पृथ्वी राजमार्गको गल्छी मुगलिङ खण्डको अधिकांश भाग क्षति भएको छ। साथै पृथ्वी राजमार्गको कृष्णभीर परेवा भीर लगायतका क्षेत्रमा क्षति पुगेको छ। बाढीका कारण 48 झोलुङ्गे पुल क्षति भएको छ, जसमध्ये 20 मर्मत गर्न मिल्ने र 28 नयाँ निर्माण गर्नुपर्ने देखिएको छ। बाढीका कारण क्षतिग्रस्त मुगलिन नारायणघाट सडकको कृष्णवीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ।
0: खोज र उद्धारका लागि विभिन्न 69 उता उडान मार्फत 351 जना घाइते तथा अलपत्र परेका व्यक्तिहरूको उद्धार समेत गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो। प्रधानमन्त्री शाहले अहिलेको विपत पूर्व अनुमान भन्दा बाहिरको भएका हुनाले खोजी र उद्धारमा समस्या देखिएको जानकारी गराउनुहुँदै विभिन्न जलविद्युत आयोजनाका सुरङहरूमा उद्धार कार्यका लागि भारतीय चिनिया र कोरियन विज्ञ सहितको टोली परिचालन भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले नेपाललाई विपद व्यवस्थापनमा चीन, भारत, पाकिस्तान, अमेरिका, जापान, बेलायत लगायतका मित्र राष्ट्र र एसियाली विकास बैङ्क, विश्व बैङ्क, युरोपेली युनियन, संयुक्त राष्ट्रसङ्घ लगायतका अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट पनि सहयोग प्राप्त भइरहेको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा रसुवाको भोटे कोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित भएको छ। बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुँदै सभामुख डोल प्रसाद रियालले सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार र घाइतेको उपचार तथा पुनर्स्थापनाको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिनुभयो। सभामुख रियालले जलवायु परिवर्तनका कारण नेपालले वर्षेनी ठूलो क्षति बेहोर्दै आएको उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले प्रष्ट र बलियो आवाज उठाउनुपर्ने बताउनुभयो।
2: जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनु पर्दछ। यस सम्बन्धमा म नेपाल सरकारको ध्यान आकृष्ट पार्न चाहन्छु। रसुवा विपदले हामीलाई अर्को महत्वपूर्ण पाठ पनि सिकाएको छ। हामीले अब विपद पछिको व्यवस्थापन मात्र होइन, पूर्व तयारीको संस्कृति निर्माण गर्नु पर्दछ। हिमताल र हिमनदीको नियमित अध्ययन र अनुगमनलाई प्राथमिकतामा राख्नु पर्दछ। प्रभावित परिवार र समुदाय गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गर्न चाहन्छु। राष्ट्रिय शोकको घडीमा ऐक्यबद्धता कायम राख्न र तीनवटै तहका सरकार, सबै दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार र विस्थापित नागरिकलाई पुनस्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन नेपाल सरकारलाई निर्देश गर्दछु।
0: यसअघि आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश प्राजुलीले सङ्कटका बेला भएका कमी कमजोरीलाई स्वीकार गर्दै सरकार नागरिकको जीवन रक्षाका लागि लाग्नुपर्ने बताउनुभयो। यस्तै बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले खोज तथा उद्धारमा सबैभन्दा खड्किएको विषय नै सुरङभित्र फँसेका नागरिकको उद्धार भएकाले यसमा हरसम्भव उपायहरू अपनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सङ्कटको सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन सुझाव दिनुभयो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपदको सामना गर्न तीनै तहको सरकारबीच समन्वय हुनुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बेपत्ता नागरिकको खोज, उद्धार र घाइतेको उपचारमा विशेष ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रापा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले विपदमा आरोप प्रत्यारोप नभई बाढीबाट प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बस्नेछ। रसुवाको भोटे कोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1132 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 45 जना, नुवाकोटमा 155, धादिङमा 59, चितवनमा 348, गोर्खामा 68, तनहुँमा 38, नवलपरासी पूर्वमा 217 र नवलपरासी पश्चिममा 188 र भारतमा भेटिएको नवलपरासीमा बुझाएको 14 जना गरी 1132 जनाको शव फेला परेको हो। फेला परेका शवहरूमध्ये 1117 लास जाँच मुजुल्का सम्पन्न भएको छ भने 95 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट 6907 जनाको उद्धार गरिएको छ भने हालसम्म 5015 जनाको खोजी कार्य भइरहेको नेपाल प्रहरी अधिकारीले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा भएको भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभावको बारेमा प्रभाव बारेको छलफलमा मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रलाई जलवायु सम्पदाका रूपमा विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै बजेटमा हिमाललाई विश्वव्यापी जलवायु सम्पदाका रूपमा व्याख्या गरी संरक्षणका लागि अन्तर्राष्ट्रिय पहल गर्न बताउनुभयो। मन्त्री पौडेलले जलवायु परिवर्तनको प्रभावका कारण नेपालले क्षति बेहोर्नु परे पनि नेपालका पर्यटकीय क्षेत्रहरू सुरक्षित रहेको जानकारी प्रवाह गरी पर्यटक को विश्वास कायम गर्नुपर्नेमा जोड समेत दिनुभयो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीमा सम्पर्कविहीनको खोजीमा सरकार लागिरहेको बताउनु भएको छ। चिल्मे जलविद्युत परियोजनामा कार्यरत कर्मचारीका परिवार जनसँगको आज मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले बेपत्ताको खोजी र उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र दक्ष जनशक्ति प्रविधि र उपलब्ध स्रोत साधन परिचालन गरिएकोले परिवारलाई धैर्य नगुमाउन आग्रह समेत गर्नुभयो। जलस्रोत तथा जलविज्ञ अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी त्रिशुली सहितको आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाका बाढी विद सरस्वती बिष्टले रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रको बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। यस्तै महाशाखाले आज र भोलि वर्षाको सम्भावना पनि भएकाले बाढीको उच्च जोखिम रहेको जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
3: हजुर दर्शन,
4: भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
3: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
5: नमस्ते बाबुजू।
4: नमस्ते, आउनु न भित्रै।
5: हुन्छ बाबुजू।
3: अनि दादा त अफिस गइसक्नु भयो होला है?
4: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
3: हस् हस् भाउजू।
6: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
3: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
7: ए हो र,
3: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले 2,50,00,000 रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डिएनए प्रोफाइलिङ सुरु गरेको छ। बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डिएनए परीक्षण मार्फत फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न प्रहरी अस्पतालले डिएनए प्रोफाइलिङ सुरु गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहमा रूपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य सहित 5 जना विरुद्ध मुद्दा दायर गरेको छ। आयोगले उनीहरू विरुद्ध रूपन्देही साबिक भुजौली 9 खामा रहेको सरकारी जग्गाहरू व्यक्तिविशेषको नाममा दर्ता कायम गरी भ्रष्टाचार गरेको कसुरमा बिगो रकम 4,53,41,000 रुपैयाँ कायम गरी सजाय हुन माग दाबी लिई मुद्दा दायर गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा एकै दिनमा 1,750 जना भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृभूमि फर्केको अफगानको आधिकारिक रेडियो तथा टेलिभिजन आरटिएले जनाएको छ। तीमध्ये 1,449 जना पाकिस्तानबाट फर्केका छन् भने बाँकी 306 जना इरानबाट फर्केका हुन्। अब आर्थिक समाचार।
9: भोटेकोशी बाढीका कारण त्यस क्षेत्रमा रहेका जलविद्युत आयोजनामा परेको क्षतिको 25,87,00,000 रुपियाँ भन्दा बढीको प्रारम्भिक बिमा दावी परेको छ। हालसम्म विभिन्न 15 निर्जीवन बिमा कम्पनीका 583 बिमा लेखमा दावी परेको नेपाल बिमा प्राधिकरणले जनाएको छ। हालसम्म परेका बिमा दावी मध्ये 20,50,00,000,000 रुपियाँ इन्जिनियरिङ तथा ठेक्का जोखिम अन्तर्गत परेका छन्। यस्तै सम्पत्ति बिमा अन्तर्गत 113 बिमालेखका 2,34 करोड रुपियाँ र मोटर बिमा अन्तर्गत 313 बिमालेखबाट 1,55 करोड रुपियाँ दावी परेको छ। त्यस्तै परिवहन बिमा अन्तर्गत 47 बिमालेखबाट 89,87,00,000 रुपियाँ तथा अन्य बिमा शीर्षकमा 54 बिमालेखबाट 52,92,00,000 रुपियाँ दावी परेको छ। बाढीबाट जलविद्युत आयोजना, सडक तथा पूर्वाधार, सवारी साधन, व्यावसायिक सम्पत्ति तथा सीमावर्ती नाकामा रहेका सामानमा ठूलो क्षति पुगेकोले आगामी दिनमा बिमाको दाबी रकम बढ्न सक्ने अनुमान छ। नेपाल चेम्बर अफ कमर्सले विपदबाट सृजित विषम परिस्थितिमा उद्योग व्यवसायलाई अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्तिमा सहजीकरण गर्न छुट्टै डेस्क स्थापना गरेको छ। चेम्बरले पृथ्वी राजमार्ग लगायत देशका महत्वपूर्ण सडक सञ्जाल अवरुद्ध भई उद्योग व्यवसायलाई ढुवानी तथा आपूर्ति कार्यमा बाधा परेपछि जमल स्थित सचिवालयमा छुट्टै सहजीकरण डेस्क स्थापना गरेको हो। सहजीकरण डेस्क मार्फत ढुवानीमा देखिने समस्या समाधानका लागि सरकारवाला सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यावसायिक प्रतिष्ठान तथा ढुवानी व्यवसायसँग आवश्यक समन्वय गरिने चेम्बरले जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बुधबार 15.44 अङ्कले बढेर 2538.11 बिन्दुमा पुगेको छ। बुधबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 3.02 अङ्कले बढेर 449.18 बिन्दुमा पुगेको छ। यस्तै फ्लोट सूचक 1.22 अङ्कले बढेर 174.19 बिन्दुमा पुगेको छ भने सेन्सिटिभ फ्लोट सूचक 1.17 अङ्कले बढेर 151.61 बिन्दुमा पुगेको नेप्सेले जनाएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। पाँच थरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो तापलेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा झापा 11 फुटबल क्लबलाई 1-0 गोल अन्तरले हराउँदै फिदिम फाइनलमा पुगेको हो। प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो। अब मौसम। आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाबाट भोटे कोशी बाढी विपद सम्बन्धी विशेष प्रस्ताव पारित। राज्यका सबै संयन्त्र परिचालन गरी उद्धार र पुनर्स्थापनाको प्रबन्ध मिलाउन सरकारलाई सभामुख डोल प्रसाद अर्यालको निर्देशन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटे कोशी बाढीमा सरकारले गरिरहेको खोज, उद्धार र राहतका सम्बन्धमा सदनलाई जानकारी। बाढीका कारण घरबार विहीन भएकाहरूका लागि सरकारले आवासको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान र अफगानिस्तानमा एकै दिनमा झन्डै 2,000 अफगान शरणार्थीहरू स्वदेश फिर्ता। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
5: सुन्नुहोस् लोकसेवा आयोगको अन्तर्वार्ता सम्बन्धी सूचना। लोकसेवा आयोग केन्द्रीय कार्यालयले विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षामा सम्मिलित उम्मेद्वार मध्ये बढानुक्रमका उम्मेद्वार उत्तीर्ण भई सामूहिक परीक्षण र अन्तर्वार्ताका लागि छनौट भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सामूहिक परीक्षण र अन्तर्वार्ताका लागि छनौट भएका उम्मेद्वारले पासपोर्ट साइजको फोटो 2 प्रति, आवश्यक न्यूनतम योग्यता यकिन हुने सम्पूर्ण प्रमाण पत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारमको प्रथम र द्वितीय पाना 2-2 प्रति भरी यो सूचना प्रसारण भएको मितिले 7 दिनभित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र अनाम नगरमा उक्त प्रमाण पत्रको प्रतिलिपि उम्मेद्वार आफैले प्रमाणित गरी रुजु गर्नुपर्नेछ। आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाण पत्रहरू नपुर्याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ। छनौट भएका उम्मेद्वारले अन्तर्वार्ता दिन आउँदा सकल कागजात र प्रवेश पत्र लिही एक घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ। सामूहिक परीक्षण र अन्तर्वार्ताका दिन सार्वजनिक बिदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत सञ्चालन हुनेछ। साथै लोकसेवा आयोगबाट विभिन्न पदहरूका सिफारिस सम्बन्धी सूचना पनि प्रकाशन भएका छन्। विस्तृत जानकारीका लागि मिति 2083 भाद्र 17 गतेको गोरखापत्र साथै लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np लगअन गरी हेर्न सकिन्छ।
7: अमर गीतमाला,
10: अमर गीतमाला
7: देशकै प्रसारण इतिहासको जननी संस्था रेडियो नेपाल, जसले नेपाली संगीत आकाशबाट कहिल्यै नअस्ताउने अजर अमर गीतहरू जन्मायो र चिनायो कैयन कलाकर्मीहरूलाई।
10: नेपाली संगीत इतिहासको सुनौलो युगमा चम्किएका त्यस्तै सदाबहार गीतहरूको एउटा माला कार्यक्रम अमर गीतमाला
7: प्रत्येक बुधबार राति 9 बजेको समाचार पछि
10: संगीत सुनेर आनन्द लिने बानी बसालौ।
11: नमस्कार, रेडियो नेपालको केन्द्रीय प्रसारणको यो समयमा प्राविधिक सहकर्मी शङ्कर भण्डारी सहित म विमल गेवाली रेडियो नेपाल सुन्दै रहनुभएका तमाम श्रोताहरूमा रात्रिकालीन साङ्गीतिक अभिवादन गर्दछौँ। नेपाली सङ्गीतको गौरवशाली इतिहास र परम्परालाई बुझौँ र नेपाली सङ्गीतलाई माया गरौँ भन्ने अभिप्राय साथ हामीले अमर गीतमाला शीर्षक दिएर यो प्रस्तुति सुरु गरेका छौँ। गत साता अमर गीतमालाको पहिलो श्रृङ्खला प्रसार भएसँगै धेरै सङ्गीत प्रेमी श्रोताहरूले सकारात्मक खालका प्रतिक्रिया व्यक्त गर्नुभएको छ। आज कार्यक्रमको दोस्रो श्रृङ्खला हो, यसलाई सुनेर तपाईँले हामीलाई अवश्य पनि मार्गनिर्देशन गर्नुहुनेछ भन्ने आशा हामीले राखेका छौँ। विगतमा रेडियो नेपालले कार्यक्रमहरू मार्फत श्रोताहरूसँग जोडिने माध्यम पत्राचार थियो। हुलाक मार्फत हामीलाई प्राप्त हुने प्रतिक्रियाहरू पत्रबाट प्राप्त हुन्थे र ती पत्र पढेर तपाईँका प्रतिक्रियाहरू हामी रेडियो मार्फत सुनाउँथ्यौँ। आज जमाना फेरिएको छ, इन्टरनेटको विकास र विस्तार भएसँगसँगै हामी इन्टरनेटका अनेक थरी माध्यमहरूबाट सामाजिक सञ्जालमा जोडिन्छौँ। बुधबार राति 9 बजेको समाचार पछि प्रसारण भइसकेपछि हामी भोलिपल्ट रेडियो नेपालको युट्युब च्यानलमा समावेश गर्छौँ। त्यहाँबाट तपाईँले आफूलाई अनुकूल भएको समयमा सुन्न सक्नुहुनेछ र त्यहीँ यो कार्यक्रमलाई सब्सक्राइब लाइक गरेर सँगै आफ्नो प्रतिक्रिया पनि व्यक्त गर्न सक्नुहुनेछ। तपाईँले सुनेर दिनुभएका प्रतिक्रियाहरू पनि क्रमशः म कार्यक्रमभित्र समावेश गर्दै जानेछु, ताकि तपाईँले कार्यक्रममा दिने सुझाव हाम्रो लागि एउटा अमूल्य मार्गदर्शन हो। तसर्थ पनि साङ्गीतिक सहकार्यका लागि श्रोताहरूसँगको सहकार्य हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण पाटोको रूपमा मैले लिनेछु, मैले बुझ्नेछु। रेडियो नेपाल र नेपाली सङ्गीतको परम्परा र इतिहास अन्यश्रित सम्बन्धले जोडिएको छ। 2007 सालमा रेडियो नेपालको स्थापना हुनुभन्दा पूर्व नै नेपाली सङ्गीतको रेकर्ड गर्ने परम्परा सुरु भएको सन्दर्भ मैले गत अङ्कमा चर्चा गरेको थिएँ। आजको अङ्कमा त्यस्तै केही नेपाली सङ्गीतको विकास क्रमको पहिलो चरणताका रेकर्ड गरिएका सुमधुर गीतहरू यहाँहरूको माझमा मैले सुनाउनेछु। गायिका धर्मा देवीले रेकर्ड गराउनु भएको यो गीत।

रेडियो नेपालको लाइब्रेरीभित्र अतीतका गीतहरूको सङ्ग्रह छ। त्यही सङ्ग्रहभित्रबाट मैले यो गीत साभार गरेँ र यहाँहरूको माझमा प्रस्तुत गरेँ। नेपाली सङ्गीतको इतिहास र परम्पराभित्र जोडिएका विभिन्न ऐतिहासिक सन्दर्भहरू, कलाकारहरूका कृति र ती कृतिहरू सिर्जना गर्ने कलाकारहरूको व्यक्तित्वको विषय चर्चा गर्दै कार्यक्रम अमर गीतमालाभित्र यस्तै सङ्गीतका थुङ्गाहरू उनेर एउटा माला बनाउने प्रयत्नमा म आउने गर्दछु यहाँहरूको माझमा रेडियो तरङ्ग मार्फत। अब आजको दोस्रो साङ्गीतिक थुङ्गा यहाँहरूको माझमा जनकवि केशरी धर्मराज थापाले सङ्कलन गरेर गाउनुभएको ज्यादै नै कर्णप्रिय गीत छ। धर्मराज थापा जनकवि केशरीको रूपमा नेपाली समाजमा लोकप्रिय हुनुहुन्छ। धर्मराज थापासँगै यो गीतमा उर्मिला कुमारीको पनि स्वर रहेको छ। नेपालीलाई लैजाने हो नौलो नयाँ बाटो, नेपालीलाई लैजाने हो नौलो नयाँ बाटो। 2007 सालमा राणा शासनको अन्त्य भएर प्रजातन्त्र स्थापना भइसके पछाडि नेपालीहरूलाई नयाँ बाटो लैजाने एउटा आकाङ्क्षा राजनीतिले देखेको थियो। त्यही राजनीतिक आकाङ्क्षा, जनताको भावनालाई गीतहरू मार्फत बोल्ने ल्याकत धर्मराज थापाले राख्नुहुन्थ्यो। उहाँले जीवन नेपाली सङ्गीतका लागि समर्पित गर्नुभयो। धेरै बस्ती बस्ती चहारेर नेपालका कुना कन्दराहरूसम्म हिँडेर गीत सङ्कलन गर्ने एउटा स्रष्टा हुनुहुन्छ जनकवि केशरी। त्यसै भनिएको होइन धर्मराज थापालाई। जनकवि आफैमा एकजना यायावर हुन्, डुली हिँड्ने यात्री जसलाई यायावर भनिन्छ। उहाँ सङ्गीतका लागि मेची महाकालीका पहाडी बस्तीहरूसम्म डुलेर पुग्नुहुन्थ्यो। तसर्थ उहाँलाई जनकवि केशरीको मान्यता राष्ट्रको तर्फबाट, राज्यको तर्फबाट दिइएको हो। यो ज्यादै नै राष्ट्रप्रेमले भरिएको एउटा गीत यहाँहरूको माझमा अबको साङ्गीतिक लहरमा।

नेपालीलाई लैजाने हो नौलो नयाँ बाटो नेपालीलाई. जनकवि केसरी श्रद्धेय धर्मराज थापा र गायनतर्फ उर्मिला कुमारीको स्वर पनि सजिएको यो गीत हामीले प्रस्तुत गऱ्यौँ. रेडियो नेपालमा यस्ता अतीत कालमा रेकर्ड भएका अजम्बरी कोटिका धेरै गीत सङ्गीत छन्. तिनै गीत सङ्गीतको सिर्जना गर्ने कलाकारहरूको सम्मान र सम्झना स्वरूप हामीले अमर गीतमाला कार्यक्रम प्रस्तुत गर्न आरम्भ गरेका छौँ. प्रत्येक बुधबार राति 9 बजेको समाचारपछि यो कार्यक्रम तपाईँहरूले सुन्न सक्नुहुन्छ. रेडियोमा प्रत्यक्ष रूपमा भने सामाजिक सञ्जालहरू मार्फत युट्युब च्यानलमा पनि हामी यो कार्यक्रमलाई राख्ने गर्छौँ. त्यहाँ गएर पनि तपाईँले यो कार्यक्रम आफूलाई अनुकूल परेको समयमा सुन्न सक्नुहुनेछ. त्यसो त आजभोलि सामाजिक सञ्जाल को प्रचलनको कारण हामी धेरैलाई सुन्ने भन्दा हेर्ने आदतले गाँजेको छ. सुनेर आनन्द लिनुको मजा बेग्लै हुन्छ. हेर्दा आँखा र मस्तिष्क, सुन्दा आँखा चाहिँदैन मस्तिष्क पनि चाहिँदैन, कान र दिल भए पुग्छ. सुनेर लिइने आनन्दसँग सङ्गीतको सम्बन्ध जोड्न सकियो भने ज्यादै नै आनन्द प्राप्त हुन्छ मनलाई. हामी सङ्गीत सुन्ने परम्पराको पनि विकास होस् भन्ने चाहना पनि राख्छौँ. यो बिचमा साङ्गीतिक चर्चा कलाकारहरूको सम्मान गर्ने क्रममा फेरि अर्को एउटा साङ्गीतिक कोसेली यहाँहरूको माझमा राख्दैछौँ. त्यही ताकाका अर्का नेपाली लोक जनजीवनमा लोकप्रिय रहेका कलाकार, गायक, सङ्कलक, कवि मित्रसेन थापा मगर, जो भारतको भाक्सुमा जन्मनुभयो तथापि जीवनका धेरै समय नेपाली गीत सङ्गीतको सङ्कलन, रेकर्ड, गायन गर्ने तर्फ उहाँले व्यतीत गर्नुभयो. भाक्सुमा जन्मेर पनि नेपालको पश्चिम पहाडको पहाडी जिल्ला तानसेनको संस्कृति र परम्परासँग जोडिएर तानसेनमै पुगेर धेरै वर्ष मित्रसेन बस्नुभएको इतिहास छ. उहाँले विशेष गरी पश्चिम पाल्पाको लोकजीवन भित्र प्रचलित भाकाहरू टिपेर धेरै गीतहरू प्रस्तुत गर्नुभएको छ. त्यस्तै एउटा गीत, यो गीतले एउटा इतिहास बोल्छ, एउटा परम्परा बोल्छ. नौ तले बाउन्ने ढोका नेपाले राजैको दरबार भन्ने बोल्छ यो गीत. सुनौ मित्रसेन र साथीहरूको स्वरमा रहेको छ.

नौ तले बाउन्ने ढोका नेपाली राजैको दरबार, नेपाली राजैको दरबार भन्ने बित्तिकै तपाईँले यो गीतको युगलाई सम्झनुभयो भने अनुमान गर्न सक्नुहुन्छ। विगतमा नेपाल भन्ने बित्तिकै काठमाडौँ उपत्यका मात्रै बुझिन्थ्यो, काठमाडौँभन्दा बाहिरका मान्छेहरूले काठमाडौँलाई नेपाल भन्ने प्रचलन हाम्रो इतिहासमा थियो। त्यसो त नेपालको राजनीतिक भौगोलिक इतिहासको अध्ययन गर्दाखेरि हामीले नेपाल एकीकरण पूर्व 22 र 24 राज्यहरूको चाहिँ सन्दर्भ, एकीकरणको प्रक्रियाका विविध पक्षहरू छन्। त्यही 22-24 राज्यहरूको एउटा राज्य नेपाल थियो भने काठमाडौँ उपत्यका बाहिरको शक्तिशाली राज्य पाल्पा राज्य, जुन तानसेनमा थियो, सेन वंशीय राजाहरूले राज्य चलाउने तानसेनको सन्दर्भ, मित्रसेनले त्यहीँ बसेर त्यहीँ बस्ने बेलामा त्यहाँको लोकजीवनको परम्परा, लोकभाकाको शैली अपनाएर एउटा झ्याउरे शैलीको गीत रेकर्ड गराउनुभयो। हामीले गीत सङ्गीत समाजका ऐना हुन् भनेर पनि भन्ने गर्छौँ, त्यो केही हदसम्म यथार्थ पनि हो। गीत सङ्गीतले समाज बोल्ने हो, कलाकारहरूले समाजको बोली आफ्नो सिर्जना मार्फत व्यक्त गर्ने गर्दछन्। विगतमा हाम्रा श्रद्धेय कलाकारहरूले त्यही गरे। त्यही एउटा उत्कृष्ट नमुना मित्रसेन थापा मगरको स्वर सँगै महिला आवाजमा, नाम उल्लेख गरिएको छैन गीतमा, केही महिला स्वरहरू पनि सुनिन्छन् मित्रसेन सँगसँगै। हामीले त्यो गीत सुनाइसकेपछि अब यस्तै अर्को एउटा ऐतिहासिक गीतको चर्चा गरौँ। नेपाली गीतिकारिता अथवा गीत लेखनको सन्दर्भमा एउटा नाम मबिबी शाह, कवि मबिबी शाहको नाममा धेरै कालजयी गीतहरू छन्। तिनै गीतहरूमध्येको एउटा गीत अर्का ऐतिहासिक गायक सङ्गीतकार मास्टर रत्नदास प्रकाश र किशोरी देवीको स्वरमा, युगल स्वरमा प्रस्तुत गर्छौँ। यो गीतमा मबिबी शाहको रचना रहेको छ, मास्टर रत्नदास प्रकाशले यसको सङ्गीत भर्नुभएको हो। यो गीत रेडियो नेपालको स्थापना भइसके पछाडिको युगमा भारतमा गएर रेकर्ड गरिएको इतिहास छ, त्यो चर्चा गीत बजिसकेपछि म अलिकति गर्ने कोसिस गर्नेछु। अहिलेलाई मास्टर रत्नदास प्रकाश र किशोरी देवीको युगल स्वरमा यो लोकलयमा सजिएको अर्को एउटा अतीतको पुरानो गीत सुनौँ।

पर्ख न पर्ख कान्छा दाई जाउँला सँगै म एउटा बहिनीको आफ्नो दाजुसँग नेपाल सहर हेर्न जाने रहर कवि म बिबी शाहले रचना गर्नुभएको यो गीत हो मास्टर रत्नदास प्रकाश र किशोरी देवीको युगल स्वरमा सजिएको रत्नदास प्रकाश नेपाली सङ्गीत आकाशका एउटा उज्यालो नक्षत्र उहाँका धेरै यस्ता कालजयी गीतहरू छन् रेडियो नेपालको स्थापना भएपछि रेडियो नेपालसँग पनि रत्नदास प्रकाश जोडिनु भएको इतिहास छ यहाँलाई थाहा छ नेपालको पहिलो प्रसारण माध्यमको रूपमा रेडियो नेपालको 2007 सालमा स्थापना भइसके पछाडि नेपालमा नेपाली गीत सङ्गीतको प्रचार प्रसार गर्ने क्रमको सुरुवात भएको मानिन्छ त्यो यथार्थ पनि हो 2007 सालमा रेडियो नेपालको स्थापना भए सँगसँगै गीत रेकर्ड गर्ने परम्परा भने सुरुवात भएको थिएन रेकर्ड गर्ने प्रविधि नेपालमा नहुँदाको त्यो अवस्थामा गीत गायनमा रुचि राख्ने सङ्गीतमा रुचि राख्ने कलाकारहरू धेरै मेहनत गरेर भारतसम्म पुगेर नेपाली गीतहरू रेकर्ड गर्ने अवस्था त्यो कालखण्डमा थियो त्यस्ताक जनकवि केशरी धर्मराज थापा मास्टर रत्नदास प्रकाश धेरै कलाकारहरू नेपालमा रेकर्ड गर्ने प्रचलन नभएको कारण भारतमा गएर गीत रेकर्ड गराउने साहस गर्नुहुन्थ्यो यो गीतको रचनाको सन्दर्भसँग मैले गीत बज्नु अगाडि केही चर्चा गरेको थिएँ कवि गीतकार मबिबी शाहको व्यक्तित्वको अर्को पाटो तत्कालीन राजा महेन्द्र जसको गीतकार व्यक्तित्व मबिबी शाह उहाँले मबिबी शाहको नाममा धेरै कालजय गीतहरूको रचना गर्नुभएको छ माया प्रेमका भावले भरिएका गुलाम अलीको आवाजमा सजिएका गीतहरू अथवा कैयन अरू गायक गायिकाहरूले गाएका गीतहरूमा मबिबी शाहको रचना सुन्न सकिन्छ कवि व्यक्तित्व मबिबी शाहको विशिष्ट खालको व्यक्तित्व थियो उहाँले नेपाली सङ्गीतलाई धेरै माया गरेको इतिहास पनि छ हामी त्यस्तै कालखण्डका विभिन्न कालजयी सिर्जनाहरूको माला अमर गीत माला शीर्षकमा यहाँहरूको माझमा प्रस्तुत गरिरहेका छौँ रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बुधबार राति 9 बजेको समाचारपछि यो कार्यक्रम तपाईँहरूले सुन्न सक्नुहुन्छ त्यस्तै गरी रेडियो नेपालको युट्युब च्यानलभित्र गएर आफूलाई अनुकूल परेको बेलामा सुन्न सक्नुहुन्छ आज कार्यक्रमको दोस्रो श्रृङ्खला भनेर मैले सुरुमा पनि भनिसकेँ दोस्रो श्रृङ्खला यहाँहरूको माझमा प्रस्तुत गर्दै जाँदा हामीले आज पुराना धेरै पुराना नेपाली गीतहरू जुन कालजयी छन् ती गीतहरू छानेर यहाँहरूको माझमा एउटा माला उन्ने जमर्को गरिरहेका छौँ प्रविधि संयोजनतर्फ मलाई शङ्कर भण्डारीले साथ दिइरहनु भएको छ म विमल गेवाली हुँ आउँदो साता पनि यहाँहरूको माझमा फेरि यस्तै अर्को एउटा युग झल्किने खालका गीतहरूको माला उन्ने नै छौँ आजको बसाइमा पनि अझ केही साङ्गीतिक कोसेलीहरू मसँग छन् यो बिचमा नेपाली सङ्गीतका अर्का एउटा मूर्धन्य स्रष्टा जो रेडियो नेपालसँग निकै लामो सहकार्य र सम्बन्धको एउटा सेतुको रूपमा हुनुहुन्छ नेपाली सङ्गीतमा माधुर्य सम्राटको रूपमा चित्रित अर्का व्यक्तित्व नातिकाजीको स्वर र सङ्गीतमा अर्को एउटा कालजयी सुमधुर गीत सुनाउँछु यो गीतमा रचना राष्ट्रकवि माधव प्रसाद घिमिरेको रहेको छ एउटा तारा डाँडावारी अर्को तारा पारी नेटो काटी गए पनि दिल हाराहारी यो बोलमा

पुराना गीतहरू सुन्दाखेरि ती गीतहरूको शब्द रचनाको मर्मले नेपाली भाषा बोल्छ। नेटो काटेर जाने भन्ने सन्दर्भ आजको पुस्ताले त्यति धेरै नबुझ्ला। नेपाली भाषा पनि परिमार्जन हुँदै जाँदा हाम्रो भाषाको मौलिक पक्ष कता कता हराएको छ। नेटो काट्ने भन्ने सन्दर्भ यसो अनुमान गर्नुहोस् त, एउटा घुम्तीबाट ओझेलमा पर्ने अथवा एउटा भन्ज्याङबाट ओझेलिने, नेटो काटेर धेरै टाढा जाने आफन्तहरू फर्केर आउने अभिलाषासँग ग्रामीण जीवन निकै अभ्यस्त हुने गर्थ्यो विगतमा। अहिले भूगोलले, विकासले हामीलाई धेरै सजिलो बनाएको छ। विकासले भूगोलको विकटतालाई सजिलो बनाएको छ। सङ्गीतले समाज बोल्छ, जनजीवन बोल्छ भन्ने सन्दर्भसँग सुहाउने विगतका यस्तै कालजयी गीतहरू, तिनमा प्रयोग गरिने भाषाहरू, गीत रचनाको मर्म अनेक पक्षले हाम्रो विगत अत्यन्त गौरवशाली छ। हाम्रो सङ्गीत वैभवशाली छ। त्यही गौरवपूर्ण इतिहाससँग जोडिएका कालजयी सिर्जनाहरूको माला, अमर गीतमाला सुन्दै हुनुहुन्छ। यो बिचमा अर्को एउटा यस्तै

हिसाबले हामी नेपालको राजनीतिक भूगोलभन्दा बाहिरको नेपाल दार्जिलिङ जहाँ नेपाली भाषा हामी कहाँ भन्दा पनि ज्यादै विशिष्ट र मौलिक प्रकारको भाषा बोलिन्छ, त्यहाँको सङ्गीत, त्यहाँको संस्कृति, त्यहाँको सभ्यता सम्पूर्ण रूपमा नेपाली सभ्यता हो, त्यो सभ्यताबाट नेपाली सङ्गीतमा धेरै कलाकर्मीहरू जन्मिनु भएको छ। विगतदेखि नै नेपाली सङ्गीतसँग जोडिएका कलाकर्मीहरूमध्ये दिलमाया खाती, जो केही वर्ष अगाडि उहाँको देहान्त भइसकेको छ, एउटा कालजयी गीत गाउने स्रष्टा, नेपाली सङ्गीतको प्रारम्भिक चरणतर्फ नै सक्रियतापूर्वक लागेर जीवन सङ्गीतलाई समर्पित गरेका यी तिनजना कलाकारहरू नारायण गोपाल, गोपालुञ्जन र दिलमाया खातीको सहकार्यमा विगतमा रेकर्ड भएको यो गीत सुनौ, बचाइराख सम्झनाभित्र म कहिले मर्दिनँ, यही बोलमा।

दिलमाया खातीको स्वरमा गोपाल इन्जनको रचना, नारायण गोपालको सङ्गीत भर्खरै प्रस्तुत गरौँ। बचाइराख सम्झनाभित्र म कहिले मर्दिन। दिलमाया खाती नेपाली सुगम सङ्गीतको गायन धारामा एउटा ज्यादै कर्णप्रिय स्वर। उहाँसँग विगतमा यही स्टुडियोमा बसेर पनि साङ्गीतिक भलाकुसारी गर्ने कोसिस मैले गरेको थिएँ, अथवा त्यो अवसर मैले पाएको थिएँ। धेरै वर्ष अगाडि रेडियो नेपाल मार्फत यस्तै साङ्गीतिक कार्यक्रमहरू प्रस्तुत गर्ने क्रममा नेपाल आएको सन्दर्भमा दिलमाया खातीसँग उहाँलाई स्टुडियोमा निम्त्याएर कुराकानी गरेर उहाँले नेपाली सङ्गीतका लागि गर्नुभएको योगदानको पाटो उहाँकै मुखबाट चर्चा गर्दै उहाँका अनुभवहरू सहितको एउटा अन्तर्वार्ता प्रस्तुत गरेको सम्झना उहाँको यो गीत बजाउँदै गर्दाखेरि ममा फेरि एकचोटि ताजा भएर आयो। विगतमा गरिएका कलाकारहरूसँगका त्यस्तै अन्तरङ्ग कुराकानीका सन्दर्भहरू

पनि आगामी दिनमा यहाँहरूको माझमा प्रस्तुत गर्ने म जमर्कोमा निरन्तर लागिरहनेछु। यो गीत यो सङ्गीत को एउटा योगदानको लागि पनि हामीले कोसिस मात्र गरेका हौँ। रेडियो नेपाल र नेपाली सङ्गीतको परम्परा अथवा त्यसको सम्बन्ध ज्यादै नङ र मासुको सम्बन्ध जस्तो हो। विगतमा सुगम सङ्गीतको एउटा गोरेटो मात्रै तयार भएको अवस्थालाई विकास गर्दै राजमार्ग बनाएर नेपाली सङ्गीतलाई आजको स्थितिमा ल्याउनको लागि रेडियो नेपालले ऐतिहासिक र उल्लेख्य भूमिका निर्वाह गरेको सन्दर्भभित्रका विविध पक्षहरू पनि छन्, तिनको चर्चा क्रमशः हामी गर्दै जानेछौँ। आजको लागि अमर गीतमाला शीर्षकको यो साङ्गीतिक बसाई सकिन लागेको छ। जाँदा जाँदै यहाँहरूको माझमा अर्को एउटा सुरिलो स्वर छोडेर जान्छु। यो गीत का स्रष्टाको चर्चा आउँदो कार्यक्रमको श्रृङ्खला मार्फत गर्नेछु। कलानाथ अधिकारी हुनुहुन्छ, पुराना गीत सङ्गीतका पारखी श्रोताहरूले नबिर्सने नाम हुनुपर्छ यो कलानाथ अधिकारी। आफैमा एउटा सुललित शैलीमा सुललित गीतहरू रचना गरेर सङ्गीत गरेर गाउन खप्पिस कलाकार हुनुहुन्छ। उहाँको कृतित्व र व्यक्तित्वको चर्चा आगामी दिनमा गर्ने नै छु। अहिलेको लागि कलानाथ अधिकारीको स्वर छोडेर आजको अमर गीतमालाबाट प्राविधिक सहकर्मी शङ्कर भण्डारीलाई धन्यवाद दिएर म प्रस्तुता विमल गेवाली यहाँहरूको माझबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: झण्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

नमस्कार। कार्यक्रम संगीत साधनामा यहाँलाई स्वागत छ। म दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ राधिका ओझा। संगीत साधना कार्यक्रम यहाँहरूले रेडियो नेपालका मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज, त्यस्तै www.radionepal.gov.np www.onlineradionepal.gov.np का साथै रेडियो नेपालको एपलाई आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि हामीलाई संसारभर सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित संगीत साधकहरूका प्रेरक जीवन अनुभवसँगै संगीत साधनाका पलहरू यहाँहरूलाई सुनाउँदै आइरहेका छौँ। आजको संगीत साधनाभित्र हामी वरिष्ठ गायिका रचना जीशीका जीवन अनुभवसँगै संगीत साधनाका प्रसङ्गहरू अनि उहाँकै स्वरहरू यहाँहरूलाई सुनाउनेछौँ।

0: बाली राखे मनमा दियो विश्व बल्लभको रचना अनि नाति काजीको सङ्गीत र रचनाजीसीको स्वर थियो यो गीतमा। रचनाजीसी जसले जीवनका 6 दशक पार गर्नुभयो तर 5 वर्षको उमेरदेखि सङ्गीतमा डुबेको मन अहिले पनि सङ्गीतमै लहराइरहेको छ। 2031 सालमा तारा बुट्टे जुनेली रातमा बोलको गीत पहिलो पटक रेडियो नेपालमा उहाँले गाउनु भएको थियो। त्यो गीत गाउनका लागि उहाँका आफ्नै गुरु केशरलाल श्रेष्ठले उहाँलाई रेडियो नेपालमा ल्याउनु भएको थियो। जब यो गीत रेडियो नेपालमा रेकर्ड भयो त्यसपछि रचनाजीसीको चर्चा परिचर्चा हुन थाल्यो। उहाँले सबैको मन जित्नुभयो, त्यो गीत लोकप्रिय बन्यो। त्यसपछि रचनाजीसीलाई रेडियो नेपालमै आएर अरू धेरै गीतहरू गाउने मोह जाग्न थाल्यो। उहाँ त्यति बेला एक शिक्षिकाको रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँलाई त्यो शिक्षिका बनेर बस्न मन लागेन, गीत गाउन मन लाग्यो। त्यसपछि उहाँ रेडियो नेपालमा आउनुभयो र यहीँ कार्यरत रहनुभयो। गायिकाको रूपमा उहाँले रेडियो नेपालमा करिब 20 वर्ष काम गर्नुभयो। त्यही सिलसिलामा उहाँका 300 जति गीतहरू रेकर्डबद्ध भए। ती गीतहरूमध्ये तारा बुटे जुनेली रातमा, साउने खोला उर्लेर आउँदा, झम्के फुले नाकैमा बुलाकी लगायतका गीतहरू सर्वप्रिय बने। त्यो सँगसँगै अन्य गीतहरू पनि उहाँका सुन्दर बने। नातिकाजी, शिवशङ्कर, तारादेवी, कोइलीदेवी, मीरा राणा लगायतका सङ्गीत साधकहरू सँगसँगै उहाँले काम गर्नुभयो। उहाँहरू सँगसँगै सङ्गीतमा पोखिनुभयो। यसरी स्वर सङ्गीत र साधनामा चुर्लुम्मै डुब्नुभएकी रचनाजीसी यति बेला के गर्दै हुनुहुन्छ त? आउनुहोस् अब केही बेर उहाँका जीवनका अन्तरङ्गभित्र छिरेर कुराकानी गरौँ।
1: वरिष्ठ गायिका रचना दिदीलाई यतिखेर रेडियो नेपालको स्टुडियोमा देखेर एकदमै खुसी लागेको छ। यहाँलाई स्वागत छ।
2: नमस्ते।
1: आरामै हुनुहुन्छ दिदी?
2: सन्चै छु।
1: दिदी, आज रेडियो नेपालको स्टुडियोमा यहाँलाई देखिरहेको छु है, यति समयपछि भेट भइरहेछ, कुराकानी गर्न पाइरहेको छु, एकदमै खुसी लागेको छ मलाई। हजुरलाई यो स्टुडियोमा यतिखेर बसिरहँदाखेरि ती दिनका याद आउलान्, कस्तो लागिरहेछ?
2: बहिनी, त्यो दिनको त धेरै याद आउँछ हामीलाई, किनभने हामीले विभिन्न कार्यक्रममा बोलेका छौँ, गीतहरू भइरहेछ, त्यो गाइरहेछौँ, सम्मेलनहरूमा बोलेका छौँ, यसरी रेकर्डिङहरू गरेका छ, यही कोठामा धेरै चिजहरू गरिरहेछ, सम्झना त आइहाल्छ नि।
1: यतिखेर अवकाश प्राप्त जीवन बिताइरहनु भएको छ होइन, रेडियो नेपालमै लामो समय सेवारत रहनुभयो, त्यसपछि अहिले अवकाशपूर्ण जीवन बिताइराख्नु भएको छ। त्यतिखेरको त्यो जागिरे जीवन, जुन बेला हस्याङ फस्याङ दौडधुप हुन्थ्यो, अहिले रिटायर्ड काल छ, कुन चाहिँ जीवन रमाइलो हुँदो रहेछ?
2: रमाइलो त बहिनी पहिलेकै रमाइलो, अब अहिले रिटायर छ, अहिले अब घर बसिन्छ, आफ्नो परिवार काम भए यसो बाहिर गइन्छ, प्रोग्रामहरूमा गइन्छ कहिले होइन, अहिले पनि रमाइलो छ, तर त्यो जिन्दगी चाहिँ हस्याङ फस्याङ, भात पनि यहाँ घाँटीबाट आएर आउनु पर्थ्यो कहिलेकाहीँ होइन,
1: हजुर,
2: हतार भएर, तर त्यो धेरै रमाइलो, साथीभाइ भेट हुने,
1: हजुर,
2: आफ्नो एउटा मकसद हुन्थ्यो, काम हुन्थ्यो होइन, त्यस्तो लाग्छ मलाई।
1: हजुर, उतिखेरकै दौडधुपकै जिन्दगी
2: रमाइलो
1: थियो,
2: फुर्सद पनि हुन्थेन,
1: हजुर,
2: त्यो साह्रै रमाइलो।
1: अनि यतिखेरका दिनहरू चाहिँ कसरी बितिरहेका छन् त उसु भाइ?
2: अब दिनहरू चाहिँ अचम्मै हुँदो रहेछ बहिनी, त्यति बेला हामी काम गर्थ्यौँ, थाक्दैन थियौँ होइन, 3-4 ठाउँमै काम गर्थ्यौँ भनौँ न, रेडियो मात्रै होइन अन्त पनि गरिन्थ्यो, त्यस्तो थियो। अब अहिले बसिरहन्छ पनि कति ठाउँमा काम हुन्छ, फुर्सद पनि छैन हामीलाई, कसै कहाँ जाने फुर्सद पनि नहुने रहेछ, त्यो पनि मिलाउनु पर्ने कि, अब एक दिन अगाडि भनेर ल फलानु ठाउँमा आऊ साथीभाइ भेट्न, यस्तो पनि अब मिलाउनु पर्छ, फुर्सद त कहिले पनि हुँदैन,
1: हुँदैन
2: होइन, पनि छैन,
1: सक्रिय भएकै राम्रो नि
2: त्यो
1: होइन। यहाँले त्यतिखेर रेडियो नेपालमै गाउन थाल्नुभयो, त्यहीँबाट आफ्नो साङ्गीतिक यात्रा पनि सुरु गर्नुभयो, सायद त्यो समय 2031 साल थियो होला,
2: हजुर होइन, 31 सालमा मैले भोइस टेस्ट गरेको यहाँबाट
1: रेडियो नेपाल,
2: रेडियो नेपालबाट
1: पहिलो गीत रेकर्ड भयो तारा बुट्टे जुनेली रातमा, यही रेडियो नेपालको स्टुडियोमा यहाँको गीत रेकर्ड भयो र त्यो गीत असाध्यै चर्चित पनि भयो।
2: हजुर,
1: त्यो गीतको सम्झना गर्दै कार्यक्रमलाई अघि बढाउन आज।
2: सम्झना त धेरै आउँछ त्यो गीत, मैले भोइस टेस्ट पनि यही गीतबाट गरे हो, सबैले मन पराए, सुपर डुपर हिट भएकै हो त्यो गीत, अब अहिले जस्तो टेलिभिजन यस्तो थिएन, एउटा रेडियो मात्रै थियो होइन, त्यहाँबाट चाहिँ धेरै बस्थ्यो फर्मेन्सहरू पनि।
1: गीतको रचना
2: जर साहब निर्विक्रम प्यासी, सङ्गीतकार चाहिँ मास्टर रत्नदास प्रकाश,
1: हजुर, मास्टर रत्नदास प्रकाश भनेपछि त हामी त
2: हजुरहरू त जन्मेकै थिएन होइन, उहाँ त धेरै पुरानो
1: मान्छे।
2: तर यो गीतको पनि एउटा पाटो छ कि, मैले गीत गाएँ अब मलाई त थाहा छैन के पनि होइन,
1: हजुर
2: गीत राम्रो लाग्यो मलाई, केशरलाल भन्ने दाइले ल्याउनु भएको रेडियोमा भोइस टेस्ट गर्नु पनि उहाँले ल्याउनु भयो,
1: उहाँ त गुरु पनि त,
2: गुरु मेरो केशरलाल
1: हो हो।
2: अनि उहाँ चाहिँ फेरि रत्नदासको चेलो हुनुहुँदो रहेछ, भतिजा पनि चेलो भने, उहाँले फेरि मेरै सङ्गीत भनेर तारा बुटे गाउन लाउनु भयो, मैले गाएँ। अनि पछि यो रात दरारमा मैले गाउँदाखेरि 19 वर्ष अगाडि डान्स गराए रहेछ, डान्सको गीत रहेछ
1: हजुर।
2: 19 वर्ष अगाडि मैले 31 सालमा गाउँदाखेरि त्यो गीत 19 वर्ष भइसकेको रहेछ, कस्तो पुरानो होला ल भन्नुहोस् त। अनि मास्टर रत्नदासलाई सबैले भनेछन् तिम्रो गीत त केशरलालले मेरो सङ्गीत भनेर दिइरहेछ रेडियोमा, कम्प्लेन गर भनेछ। अनि पछि उहाँहरूको अलिक खटपट भयो क्यारे, अनि पछि चाहिँ रत्नदासकै सङ्गीत भएको थियो यो तर।

0: मास्टर रत्नदास प्रकाशसँग भेट हुने अवसर चाहिँ मिल्यो कि मिलेन यहाँलाई?
1: धेरैचोटि मिल्यो, धेरै वर्ष हामी बुवा जस्तो मान्छे है, उहाँले फेरि मैले त्यो गीत गाएको उहाँले असाध्यै मन पराउनु भयो। मेरो नयाँ भोइस पनि थियो त्यति बेला रेडियोमा, होइन, तारा दिदीहरू हुनुहुन्थ्यो सबैजना। अब त्यसमा एउटा नयाँ भोइस आयो कि, अनि सबैले मन पराए। रत्नदासको पनि यो गीत एकदम पपुलर भयो अनि उहाँले मन पराउनु भयो। उहाँ चाहिँ दरबारमा सङ्गीतकार हुनुहुन्थ्यो, अनि त्यहाँ डान्स हुँदो रहेछ वर्ष वर्षमा रात दरबारमा। अनि त्यहाँ हामीलाई बोलाउनुहुन्थ्यो, म तीर्थ कुमारजी, हामीहरू गएर गीत सीत गाउँथ्यौँ, प्रोग्राम हुन्थ्यो। रत्नदास मास्टर त धेरैचोटि भेट भयो।
0: हजुर, स्वर परीक्षा 2031 सालमा पास गर्नुभयो अनि त्यसपछि त्यो गीत पनि रेडियो नेपालमै रेकर्ड भयो, होइन? स्वर परीक्षा पास गर्दाखेरिका त्यतिखेरका नियमहरू साधनाहरू चाहिँ के हुन्थ्यो दिदी?
1: अब नियम त खासमा मलाई केही पनि थाहा थिएन, मलाई स्टुडियोमा लग्यो, होइन,
0: हजुर
1: लग्यो, अनि त्यहाँ रातो र हरियो बत्ती बल्थ्यो, अनि ल हरियो बत्ती बल्यो अब गाउनु भनेपछि मुटुमा अलिक ढुक्क हुने क्या, डर जस्तो पनि लाग्ने।
0: हजुर,
1: धेरै राम्रो गीत गाउनु भयो भने सबैले,
0: हजुर रेकर्डै भयो,
1: रेकर्ड पछि रेकर्ड गरे,
0: पछि गर्नुभयो रेकर्ड चाहिँ, होइन? यस्तो मिठो स्वर अहिले यहाँले पनि भन्नुभयो, त्यतिखेर फरक स्वर आयो रेडियो नेपालमा, सबैले मन पराउनु भयो भन्नुभयो,
1: र
0: धेरैले मन पनि पराउनु भएको छ, अहिलेसम्म पनि यहाँलाई मन
1: पराउनु
0: हो। तर यस्तो मिठो स्वर कि धनी यतिखेर चाहिँ अलिक गुमनाम भयो जस्तो हुनुभयो नि?
1: अब अहिले त्यस्तो सिचुएसन पनि भएन अलिकति, है, आफूलाई पनि यसो गइरहने झ्याउ लाग्छ। त्यही हो, अब कसैले प्रोग्राम राखेको छ गाउन आऊ भने ठिकै छ, होइन,
0: हजुर,
1: होइन भने अब गइरहनु पनि झ्याउ लाग्ने, त्यस्तो हुँदो रहेछ। अब फेरि आफ्नो घरमा पनि अलिअलि काम हुन्छ नि त,
0: विशेष
1: यस्तोमा हिँड्यो प्रोग्राममा हिँड्यो, त्यही हो, अब गाउने नै भन्ने चाहिँ छैन नि त अहिले।
0: हजुर,
1: साथीभाइ सबै मिलेर यसो प्रोग्राम गरौँ न, अब वर्षको 3-4 चोटि भन्ने हुन्छ, अब त्यो हामी कहाँ छैन नि त।
0: लगभग 300 हाराहारीमा यहाँले गीत गाउनु भयो,
1: हजुर,
0: होइन, तीमध्ये धेरै गीतहरू राम्रा र सुन्दर पनि, केही गीतहरू चाहिँ कालजयी पनि बनेका छन्।
1: धन्यवाद छ तपाईँलाई।
0: म एउटा गीत गाउन सक्ने राम्रो खुबी भएको कलाकार बन्न सक्छु भनेर चाहिँ त्यो मनबाट चाहिँ कहिले उब्जियो? यहाँलाई कसरी गीततिर प्रेरित हुनुभयो दिदी?
1: कस्तो भन्नुहुन्छ भने मेरो माहौलै गीतमा थियो कि। मेरो बुवा चाहिँ बाढीजी दूत हुनुहुन्थ्यो टिबटको, उहाँलाई चाहिँ गीत सङ्गीत असाध्यै मनपर्ने, उहाँको साथीहरू विदेशहरू पनि आउने, होइन, बुवा आफै हार्मोनियम बजाएर गीत सीत गाउने त्यस्तो थियो। अनि हामीलाई पनि फ्री दिनुभएको थियो कि, फ्रिडम चाहिँ हामीले बच्चैदेखि पाएको थियौँ। म 5 वर्षदेखि गीत गाउँथेँ, तर त्यति बेला नेपाली गीत त्यति थिएन, हिन्दी गीत बस्थ्यो फिल्मको, अनि त्यो गीतहरू टप टु बटम गाउँथेँ, सबै त्यो गेस्टहरू छक्क पर्थे क्या, ओहो यसले कहाँबाट सिक्यो यस्तो गीत भन्थे कि। सायद त्यति बेला हाम्रो अहिले जस्तो माहौल भएको त म कहाँ पुग्थेँ होला,
0: हजुर,
1: त्यति बेला थिएन नि त, केही पनि थिएन। अब गीत गायो भने सिद्धियो,
0: परिवारले चाहिँ गाउनलाई अनुमति दिनुहुन्थ्यो?
1: मेरो बुवा मुवा त असाध्यै सङ्गीत भनेपछि हुरुक्कै, मेरो परिवारै दाईहरू त्यस्तै, अब बहिनी अनिता उहाँ पनि गीत गाउनुहुन्छ म जस्तै हो, अनिता जीसी,
0: हजुर,
1: उहाँले पनि साउने खोलामा मसित साथ पनि दिनुभएको छ स्वरमा, है,
0: हजुर।
1: मेरो मुवालाई पनि असाध्यै मनपर्ने गीत, उहाँको भोइस चाहिँ थिएन तैपनि अलिअलि गाउने के, त्यस्तो फिल्म हेर्ने त्यस्तो सोखी क्या मेरो आमा।
0: यहाँलाई त पारिवारिक वातावरण मिल्यो, तर त्यतिखेरका धेरै गायिकाहरूलाई चाहिँ अगाडि आउन अलिकति सकस नै थियो क्या र?
1: होइन, पारिवारिक मिल्दा पनि मलाई पनि सकस थियो बहिनी, अब म बाहिर त आएको थिइनँ नि गीत गाउन,
0: हजुर,
1: अनि पछि प्रोग्रामहरूमा गाएँ मैले 27-28 सालदेखि नै गएको प्रोग्रामहरूमा,
0: हजुर,
1: नाचघरमा प्रोग्राम हुन्थ्यो, दीपक जङ्गमजीहरू हुनुहुन्थ्यो, सबैजना हामी प्रोग्राम गर्थ्यौँ, है, त्यति गरेर घरमा आउँदाखेरि त्राई त्राई हुनुपर्थ्यो, मेरो माइल दाई एकदम कडा,
0: हजुर,
1: उहाँले चाहिँ अब हुनसक्छ आफ्नो बहिनीलाई के नराम्रो होला पछि, होइन, के सुन्नु पर्ला भनेर त्यस्तो गरे होला, उहाँले कन्ट्रोल गर्ने, दाईले कन्ट्रोल गर्यो भनेर आफू पनि सधैँ डराउनु पर्ने कि, यस्तो थियो।
0: अहिले जस्तो दिल खुल्ला गरेर स्टुडियोमा गएर रेकर्डिङ गरेर आउन
1: छैन छैन त्यस्तो
0: गाह्रै थियो,
1: गाह्रै थियो,
0: हजुर। यहाँका समकालीनहरूमा त तीर्थ कुमारी थापा,
1: तीर्थ कुमारीजी हुनुहुन्छ,
0: अनि
1: मीरा दिदी पनि हो,
0: मीरा दिदी,
1: ज्ञानु राणा दिदी पनि हो,
0: हजुर,
1: उहाँहरू अलि अगाडि आउनुभयो, म अलि पछाडि आएँ, त्यस्तो मात्रै हो। अब तारा दिदी चाहिँ अगाडिकै हुनुभयो अलिकति, तारा दिदीहरू सबैको यहीँ भेट भयो, मीरा दिदीलाई चाहिँ पहिला प्रोग्राम पनि अलिअलि देखाएको थिएँ, अनि पछि यहाँ पनि भेट भयो।
0: त्यतिखेरको यो त्यो रेडियो नेपालको यहाँहरूको भेटघाट, त्यतिखेरका कालजयी गायिकाहरूको एक पछि अर्को यहाँहरूको रेडियो नेपालमा आइराख्नु भएको थियो, इन्ट्री भइराखेको थियो, होइन, त्यतिखेरको माहौल कस्तो थियो दिदी? एकदमै रमाइलो थियो होला, कस्तो थियो आज सुनाउन?
1: त्यति बेला कुरा सम्झिँदाखेरि त सपना जस्तो लाग्छ मलाई, यति रमाइलो थियो रेडियो। रेडियोमा छिरेपछि 3-4 अब गुरुहरूको कोठा थियो नि त, नाति दाईको बेग्लै थियो, शिवशङ्कर दाईको बेग्लै थियो, तारा दिदीको बेग्लै थियो, पछि मिरा दिदीको पनि अर्कै भएको थियो कि कोठा, अनि कोइली दिदी उहाँहरू सबैको कोठा थियो। अनि अब एकचोटि आएपछि हाम्रो त दिन बित्थ्यो कोठामा छिरे पछि गीत सिकाइहाल्थ्यो गुरुहरूले, त्यसो गरेर साह्रै रमाइलो माहौल थियो बहिनी यहाँ।
0: त्यतिखेर त सबै कलाकार कलाकार रेडियो नेपालभरि होइन गीत रेकर्ड भइराखेको एक खालको उत्सव जस्तै हुन्थ्यो,
1: दिनभरि नै स्टुडियो खाली हुँदैन, एक पछि अर्को भइरहेको हुन्थ्यो।
0: रेकर्ड गर्दा चाहिँ कसरी रेकर्ड गर्नुहुन्थ्यो त्यतिखेर? त्यतिखेर प्रत्यक्ष रूपमा नै साज बाजका साथमा नै गाउने हो,
1: साज बाजका साथ अब फेरि एक टेकमै ओके गर्नुपर्छ। अब तपाईँले माथि थाई गाइसक्नुभयो, अन्तरामा बिगार्नु भयो भने फेरि माथिदेखि गाउनु पर्यो। अहिले जस्तो ट्र्याकमा त्यसरी हुँदैन, अहिले त एक अन्तरा गायो भने अर्को अन्तरा पर्सि गरे नि हुन्छ, पहिला त्यस्तो थिएन।
0: रमाइलो चाहिँ कुन चाहिँ त, त्यतिखेरको रमाइलो कि अहिलेको रमाइलो होला?
1: अब सजिलोको हिसाबले हेर्नुहुन्छ भने अहिलेको राम्रो,
0: हजुर
1: सजिलो नि मान्छेलाई, बेफुर्सदी छन्, अब फुर्सद निकालेर आफ्नो जुन बेला भयो त्यो बेला भोइस ड्रप गर्छन्, त्यो राम्रो पनि हो।
0: हजुर
1: पहिलाको चाहिँ गाह्रो हो अलिकति
0: गाउनलाई
1: बटन, तर हामीलाई त त्यो पनि असाध्यै रमाइलो लाग्थ्यो। एउटा गीत रेकर्डिङ गरेर आएपछि मनै आनन्द भएर आउँथ्यो क्या, त्यस्तो
0: रमाइलो हुन्थ्यो होइन। सबैजना वरिपरि आफ्नै चिनजानका साथीहरू,
1: सबै साथीहरू सबै भेट हुन्थ्यो,
0: आयो गीत गायो होइन।
1: तारा दिदी त अब एउटा यहाँको चन्द्रमा भने नि त्यस्तो राम्रो हुनुहुन्थ्यो तारा देवी
0: है। तारा देवी त अब स्वरको खानी, आकाशको तारा नै,
1: मेरै नपुगेर जानुभयो, फेरि
0: जानुभयो होइन,
1: त्यस्तो भयो। कोइली दिजु अब उहाँ पनि असाध्यै मजाको हामीलाई गीत सीत सिकाउने, नाति दाई शिवशङ्कर दाई सबै
0: उहाँहरूसँग पनि अहिले काम गर्ने अवसर पाउँछ,
1: उहाँहरूको सङ्गीत पनि गीत गाएँ, मौका

0: इन्द्र कलेज, त्यसपछि वार्षिक उत्सव हुन्थ्यो, त्यसमा डान्समा पनि भाग लिन्थेँ, ड्रामा पनि लिन्थेँ, गीतमा पनि लिन्थेँ, गीतमा सधैँ फर्स्ट हुन्थेँ म,
1: होइन
0: घरबाट दिएको भए म सायद डान्सर हुन्थेँ होला त्यति बेला। त्यो कान्छा गुरुजू भन्ने एकजना हुनुहुन्थ्यो, उहाँ चाहिँ क्लासिकलको गुरु हो क्या, उहाँ स्वर्गीय भइसक्यो
1: हजुर,
0: उहाँले मलाई असाध्यै मन पराउनु भएको थियो, तिम्रो जस्तो बडी चाहिन्छ, पातली थिएँ अग्ली पातली अब सबै राम्रो, तिम्रो जस्तो बडी चाहिन्छ यो क्लासिकल उ गर्नलाई, सिक भन्नुहुन्थ्यो। अलिक सिक्न त सिकेँ अलिअलि, होइन डान्स त सिकेकै थियो, तर पछि घरबाट दिएन क्या, डान्समा त गीत गाऊ बरु भन्न थालेँ।
1: यसै गर्दै गर्दै यहाँका गीती जीवनहरू अगाडि बढ्दै बढ्दै गए, होइन रेडियो नेपालमा प्रवेश गर्नुभन्दा अगाडि चाहिँ यहाँले शिक्षिकाको रूपमा पनि काम गर्नुभयो नि?
0: म चाहिँ शिक्षिका भएर काम गरेँ, जावलाखेलमा रिफ्युजी क्याम्प छ टिबेटनहरूको,
1: हजुर,
0: साटा त्यो उसको फ्रान्सहरूले चलाएको, फ्रेन्चहरूले चलाएको छ साटा, होइन, अनि त्यसमा चाहिँ मैले 11 वर्ष जति पढाएँ त्यो टिबेटन केटाकेटीहरूलाई। त्यहाँ विदेशबाट धेरै टिचरहरू आउँथे क्या,
1: हजुर,
0: अब यहाँ त्यसै बस्न नपाइने भिसाको लागि, अब उनीहरू चाहिँ त्यहाँ पढाए जस्तो गर्ने, पढाउने अनि त्यसबाट भिसा बढाउँदै जाने, त्यस्तो गरेर आउँथे, अनि विदेशीसँग पनि अलि भेटघाट हुने त्यहाँ।
1: अनि त्यो पढाउँदा पढाउँदै पछि रेडियो नेपालमा सेवारत हुनुभयो?
0: हजुर, अनि पछि चाहिँ मलाई चाहिँ अब गीतले ताने के, यहाँ डाइरेक्टर साहब हुनुहुन्थ्यो, अनि उहाँले सोध्नुभयो तपाईँ त्यहाँ चाहिँ अलि स्यालेरी बढी खानुहुँदो रहेछ, यहाँ त थोरै हुन्छ रचनाजी, अब के गर्ने भन्नुभयो। मैले चाहिँ गीत गाउनु पाइन्छ भने म उता छोड्छु भनेर त्यता छोडेर आएको, म 20 वर्ष काम गरेँ रेडियोमा, पेन्सन पाएको त्यही हो।
1: अहिले अवकाश पूर्ण जीवन बिताइरहनु भएको छ। उदित नारायण झासँग पनि यहाँले गीत गाउनु भएको छ?
0: उदितजी त अब पहिला त रेडियोमा आइरहनु हुन्थ्यो,
1: हजुर,
0: उहाँ जे होस् आउने त्यस्तो थियो, अहिले जस्तो होइन, गाउनुहुन्थ्यो हामीलाई सानो हो अलि, अनि गीत सीत गाउँदा पछि बम्बई जानुभयो, बम्बईबाट फर्केपछि उहाँसँग भेट भयो, अनि एउटा गीत रेकर्डिङ गरेँ मैले,
1: हजुर,
0: उदितसँग, पुरानोमा त अलिअलि गाएको छ होइन, नयाँमा चाहिँ, अनि उदितसँग एउटा गाएँ तिमीलाई।

0: साँच्चै नै त्यतिखेर त यहाँको आवाज एकदमै मर्मस्पर्शी नै थियो होइन, कामको अनुभव पनि त त्यस्तै रमाइलो नै रह्यो होइन। त्यो सँगसँगै यहाँले स्वर सम्राट नारायण गोपालसँग पनि गीत गाउने रहर गर्नुभएको।
1: नारायण गोपाल दाइले मेरो भोइस असाध्यै मन पराउनु भएको। अब मेरो पारिवारिक माहौल चाहिँ अलिकति के भन्ने, अब कतै जान नदिने यस्तो खालको थियो कि
0: हजुर।
1: अनि त्यो भएर नारायण गोपाल दाईसँग टच हुनु पनि त्यति सकेन होइन। अनि पछि भेट भयो हाम्रो, उहाँले घरमा लानुभयो, गीत सुनाउनु भयो, लो रचना अब तिमीसँग म डुएट पनि गाउँछु भन्नुभयो। भन्दा भन्दै उहाँ बिरामी हुनुभयो, त्यसपछि गाउनु पाइएन। अनि एउटा गीत चाहिँ मैले नारायण गोपाल दाईको सङ्गीतमा रेकर्डिङ गर्न चाहिँ पाएँ, काली प्रसाद रिजालको रचनामा।

0: क्यारे गाह्रो हुन्छ कता कता खाँटी सुक्छ ब्यारे।
1: एकदमै यो गीत चाहिँ असाध्यै मिठो थियो र गाइयो जस राम्रै लाग्छ मलाई चाहिँ। नारायण गोपाल दाई गाउनु भएको त झन् राम्रो नि, उहाँले गाएको सुनेर मैले मागेको उहाँसँग।
2: अनि यहाँलाई दिनुभयो तर त्यो
1: दिनुभयो तर
2: पछि गर्नुभयो, जुन बेला नारायण गोपाल हुनुहुन्थ्यो त्यो बेला यहाँले रेकर्ड गर्नुभयो। त्यति भए पनि त संयोग जुरेछ,
1: यो एउटा संयोग चाहिँ जुरेको भन्नुपर्छ।
2: हजुर, कति अप्ठ्यारो है दिदी, माया प्रेमका गीतहरू अरू गीतहरू पनि यसरी खुलेर गाउन पनि एक खालको अप्ठ्यारो, कोही नि कलाकारसँग गएर भेट्छु अनि आफ्नो प्रतिभा प्रस्तुत गर्छु है भन्नलाई पनि अप्ठ्यारो।
1: अहिले जस्तो थिएन बहिनी, पहिला अलिक गाह्रो नै थियो, झट्ट मान्छे भेट्न जाँदैन थियो। अहिले त अब एउटा कलाकारले नाम कमाएको छ भने उसको फ्यान कति हुन्छन् नि, युट्युबमा हुन्छन्, फोन गर्छन्, सबै सुविधा छ नि अहिले, पहिला त्यस्तो थिएन नि त।
2: अहिलेको समय अब
1: अहिलेको धेरै सुविधा, धेरै राम्रो, अहिले अहिले त साह्रै राम्रो नि सङ्गीतको लागि त।
2: यो समय हेर्न पाउँदा देख्न पाउँदा खुसी लाग्छ होला,
1: अब हामीलाई नि खुसी लाग्छ। अब रेडियो नेपालले पनि जे होस् अहिले पनि सङ्गीतको लागि के गर्न लाग्यो जस्तो लाग्छ है, हामीलाई बोलाउनु भयो त्यो धेरै खुसी लागेको छ। तर गर्न नै पर्छ, अहिले संसारभरि सङ्गीत फैलिया छ, सङ्गीतले नै देशलाई अगाडि लान्छ, तर सङ्गीत भने धेरै ठुलो कुरा हो।
2: हजुर, रेडियो नेपाल र सङ्गीत भनेको त एउटा पर्यायवाची कुरा नै हो,
1: त्यो त कुरै छैन। मुटु र
2: गीत सङ्गीतको उद्गम बिन्दु नै रेडियो नेपालबाट भएको हो होइन। अब यहाँहरू जस्ता कलाकारहरूको उत्पादन पनि सायद रेडियो नेपालले नै गरेको हो भन्नमा पक्कै पनि यहाँहरू
1: त्यो त कुरै नगर्नुहोस्। अहिले कति कलाकारहरू ठुल्ठुला भएको छन् होइन, उहाँहरूले बिर्सिनु हुँदैन। अब उदितजीले नि भनौँ न अहिले बम्बईमा गएर त्यत्रो नाम कमाउनु भएको छ उहाँले होइन, पहिला आएको त रेडियो नेपाल हो नि त। उदितजीले भन्न बिर्से नि ट्याम ट्याममा त्यो प्रोग्राम चलाउनेहरूले भनिरहेको हुन्छन्, उनी चाहिँ पहिला रेडियो नेपालमा गीत गाएर आएको नेपालबाट भन्या हुन्छ। अब रेडियो नेपाल नभए त अहिले रचना जिसी भन्ने नै हुन्थेन नि,
2: बिल्कुलै
1: कता के हुन्थ्यो होइन, गीत गाउन पाइँदैन थियो।
2: धेरै सर्जकहरूलाई स्थापना गरेको छ रेडियो नेपालले।
1: हजुर,
2: यो साउने खोला उर्लेर आउँदा
1: हजुर
2: यो गीत पनि रेडियो नेपालमै रेकर्ड भएको हो नि होइन, यो गीत रेकर्ड हुँदाको सम्झना आज गर्नु न।
1: मलाई आउँछ सम्झना, त्यो अस्ति भर्खर जस्तो लाग्छ सम्झना। त रेकर्डिङ थियो सानो, त्यो सिद्धिएर बसिराख्यो, पाण्डव सुनार दाई आउनुभयो कि, उहाँ त अब स्वर्गीय भइसक्नु भयो नि, वासुदेव मुनाल दाई होइन, उहाँहरू अब असाध्यै मिल्ने साथी। ल एउटा गीत छ तपाईँ गाउने भनेर सोध्नुभयो, कुन भनेर भने अनि उहाँले सिकाइदिएको, अनि चन्द्र सूर्य भनेर राख्नुभयो, फेरि उहाँहरूको सङ्कलन चाहिँ चन्द्र सूर्य भनेर। वास्तवमा यो पाण्डव सुनार र
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार र राहतका सम्बन्धमा सरकारले गरिरहेका काम कारबाहीबारे जानकारी गराउनुहुँदै प्रधानमन्त्री शाहले विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताउनुभयो। प्रधानमन्त्री शाहले यस घटनाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो। सरकारले सङ्कटको घडीमा जनतालाई हिम्मत र आड़ भरोसा दिनुपर्छ भन्ने दृढताका साथ काम गरिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीको पीडा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सबै नेपालीमा परेको साझा वज्रपात भएको बताउनुभयो। नागरिकको खोजी र घाइतेको उपचार आवश्यकता हुँदासम्म निरन्तर रहने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीका कारण घरबार विहीन भएकाहरूको तत्काल अस्थायी र दीर्घकालका लागि स्थायी आवासको अब व्यवस्था सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो। बाढी प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत तथा सञ्चार सेवा सुचारू गर्न दोस्रो दिनदेखि नै काम भएको जानकारी दिनुहुँदै प्रधानमन्त्री शाहले हालसम्म 95% क्षेत्रमा सञ्चार सेवा उपलब्ध भएको बताउनुभयो। यसै गरी नुवाकोटमा 85%, धादिङमा 98% र रसुवामा 40% विद्युत सेवा पुनस्थापना भइसकेको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो। भदौ 10 गते बेलुकासम्म खोज र उद्धारका लागि विभिन्न 69 उडान मार्फत 351 जना घाइते तथा अल्पत्र परेका व्यक्तिहरूको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो। यस्तै पहिलो दिन नै प्रभावित क्षेत्रका 3500 जनालाई सुरक्षित स्थानमा अस्थायी आवासको व्यवस्था गर्नुका साथै 8 ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको प्रधानमन्त्री शाहले सदनलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले अहिलेको विपद पूर्वानुमान भन्दा बाहिरको भएको हुनाले खोजी तथा उद्धारमा समस्या देखिएको जानकारी गराउनुहुँदै विभिन्न जलविद्युत आयोजनाका सुरुङ्गहरूमा उद्धार कार्यका लागि भारतीय, चिनिया र कोरियन विज्ञहरू सहितको टोली परिचालन भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले नेपाललाई विपद व्यवस्थापनमा चीन, भारत, पाकिस्तान, अमेरिका, जापान, बेलायत लगायतका मित्र राष्ट्र र एसियाली विकास बैंक, विश्व बैंक, युरोपेली युनियन, संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट पनि सहयोग प्राप्त भइरहेको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित भएको छ। बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुँदै सभामुख डोलप्रसाद अर्यालले सबै तहका सरकार, राजनैतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार, घाइतेको उपचार तथा पुनर्स्थापनाको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिनुभयो। यसअघि आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले संकटका बेला भएका कमी कमजोरीलाई स्वीकार गर्दै सरकार नागरिकको जीवन रक्षाका लागि लाग्नुपर्ने बताउनुभयो। यस्तै बैठकमा नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले खोज तथा उद्धारमा सबैभन्दा खड्किएको विषय नै सुरुङभित्र फँसेका नागरिकको उद्धार भएकोले यसमा हरसम्भव उपायहरू अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले संकटको सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन सुझाव दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपदको सामना गर्न तीनै तहको सरकार बीच समन्वय हुनुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई राईले बेपत्ता नागरिकको खोज उद्धार र घाइतेहरूको उपचारमा विशेष ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले भोटेकोसी बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा भएको भोटेकोसी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव बारेमा छलफलमा मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रलाई जलवायु सम्पदाका रूपमा विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै बजेटमा हिमाललाई विश्वव्यापी जलवायु सम्पदाका रूपमा व्याख्या गरी संरक्षणका लागि अन्तर्राष्ट्रिय पहल गर्ने बताउनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस् त, आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यही पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फ रामकृष्ण शाह, सहयोगी नारायण बाबु श्रेष्ठसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

सशक्त समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ।

सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर बुधबारको बिहानी हामी यहाँहरूमा उपस्थित भइसकेका छौँ। आउनुहोस्, स्वागत गर्छु प्राविधिक साथी मिनर्वा वज्राचार्यका साथ म चन्दा विष्ट।

0: आजका नारीको श्रृङ्खलामा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको सफल जीवन अनुभवसँगै महिला सवालका विविध विषयको उठान गर्दै आएका छौं। यही क्रममा आजको श्रृङ्खलामा हामी मुस्ताङ जोमसोङ तर्फ जाँदैछौं। केही समय अगाडि हामीले मुस्ताङ यात्राको क्रममा जोमसोङ स्थित होटल व्यवसाय सञ्चालन सँगै जोमसोङ स्थित पोथाङ आमा समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका पर्यटन व्यवसायी महिलाहरू मध्येकै एक सुनकुमारी थकालीसँग कुराकानी गरेका छौं। स्थानीय विकासमा महिला सहभागिता, पर्यटन व्यवसायमा लाग्नुभएका दिदीबहिनीको आबद्धता कस्तो छ, के कसरी समूहमा आबद्ध भएर व्यक्तित्व र नेतृत्वमा अग्रसर हुनुहुन्छ, यो विषयमा रहेर भएको कुराकानीलाई पुनः एकपल्ट यहाँहरूमा सुनाउँदैछौ। आउनु सुनौ
1: सुनकुमारी दिदी, कार्यक्रममा स्वागत गर्छु यहाँलाई।
2: धन्यवाद।
0: तपाईँहरू पोथाङ आमा समूहमा आबद्ध हुनुहुन्छ, अहिले काम गर्नुभएको छ, विगत 25 वर्षदेखि आमा समूहमा आबद्ध हुनुहुन्छ। यो आमा समूहमा आबद्ध नहुँदा र हुँदा के फरक आएको महसुस भयो?
2: अब हामी आमा समूह पहिला गठन नहुने बेलामा चाहिँ आफ्नै उयो व्यवसायहरू गरेर बस्थ्यो, अनि पछि आमा समूह गठन गर्दाखेरि पुँजी चाहियो, अनि हाम्रो भवन पनि थिएन। पहिला त देउसीले खेलायो, चिट्टाहरू खेलायो, पोलिथिनको ब्याग चाहिँ बयान गर्ने भनेर कोरा किनेर, के त्यो थान थानमा कोरा किनेर, अनि त्यही बहुमुखी सहकारीको एउटा छाप बनाएर झोला, बजारी झोला बनायो। दुःख त धेरै गर्यो आमाहरूले, अनि त्यसो गर्दा गर्दा बल्ल हो त्यो लाइब्रेरी एक तल चाहिँ बनायो कि हामीले चाहिँ।
1: हजुर।
2: अनि फेरि त्यतिखेर जुवाहरू खुल्ला थियो, तिर खेल्ने अनि यसो जुवा सो खेल्ने, ताराको होटल पनि चलायो कि आमाहरू सबै मिलेर पालो पालो के दिनको 10-12 जना 10-12 जना गरेर एक हप्तासम्म त्यसो गरेर सङ्कलन गरेर अनि बल्ल त्यो अहिले लाइब्रेरी भएको ठाउँमा चाहिँ स्याङ गाउँको जग्गा हो, त्यो जग्गा चाहिँ मागेर बल्ल घर एक तला बनायो कि। त्यो दुई तला त रिट नेपालले बनाइदिएको, एक तला चाहिँ हामी सरन्दाम नै गऱ्यो है। बालुवा बोक्न गयो आमाहरू, ढुङ्गा बोक्यो, माटो बोक्यो, आफै आमाहरू जाने त्यसै तरुन थियो, सबै आमाहरू सबै बुढी बुढी भइसक्यो।
1: कार्यक्रम आजका नारी सुनिरहनु भएको तपाईँ श्रोताहरूलाई फेरि पनि हामी जानकारी गराउन चाहन्छौँ। विभिन्न समुदाय स्तरमा र विकट ठाउँहरूमा अहिले हाम्रा दिदीबहिनीहरू समूहमा आबद्ध भएर विकास निर्माणको काममा त्यत्तिकै अग्रसर हुनुहुन्छ भने उहाँहरूको आफ्नो व्यक्तित्व विकाससँगै घर परिवार र समाजमा पनि परिवर्तन ल्याउन सफल हुनुहुन्छ। यस्तै एक आमा समूह पोथाङ आमा समूह, जुन मुस्ताङ जोमसोङमा रहेको पोथाङ आमा समूहको दिदीबहिनीहरूले, आमाहरूले स्थानीय विकासमा ल्याउनु भएको, घर परिवारमा आफैमा ल्याउनु भएको परिवर्तनको एउटा अनुभवलाई आज हामी यहाँहरूमा सुनाउन लागिरहेका छौँ। तपाईँहरूको समूहमा चाहिँ कतिजना दिदीबहिनीहरू हुनुहुन्छ?
2: 40 जना छ अहिले।
1: 40 जना। त्यो दिदीबहिनीहरू सबैजना यो पर्यटन व्यवसायमा, होटल व्यवसायमा लाग्नु भएको?
2: सबै होटल व्यवसाय हो। अनि पर्यटन दिवस मनाउने, अनि अब बिर्जा फुर्सद निकाल्ने जान्छ प्रोग्राम, अब मन्दिर आयो, मानिने आयो भने वेलकम गर्ने जाने, है काम त सबै गर्छ आमाहरू। फुर्सद निकाल्छ, दुःख त पहिला त्यस्तो दुःख गरेको, त्यो भवन एउटा नहुने बेलामा त जो अध्यक्ष हुन्छ यहाँ भयो भने यहीँ मिटिङ गर्ने हो, एउटा दरा चाहिँ अरू मुलुक संरक्षणमा शासित कार्यक्रम के गरेर राख्थ्यो नि त यो पर्यटन दिवस दिनमा, त्यतिखेर ल्यायो एउटा सानो दरा थियो, त्यो दरा त कता कता हुन्थ्यो, त्यही माइन्ड बुकहरू सबै बोकेर हिँड्नु पर्थ्यो। मलाई त्यो भवन बनेदेखि हामी मिटिङ त्यही घरमा गर्छौँ, आमा समूह अध्यक्ष घरमा मिटिङ गर्छौँ।
1: हजुर। अनि यहाँहरूको अहिले यो बहुमुखी सहकारीमा कति बचत छ त?
2: अहिले बचत चाहिँ पहिले त निकै नै थियो, अहिले त्यो हामीले किचनहरू मर्मत गरेर किचनहरू थप्यो, भाँडाकुँडा पुग्दैन, भोज भतेरहरूमा क्याटरिङ पनि चलाउँछ कि, अब जस्तै
1: आमा समूहले क्याटरिङ पनि चलाउनुहुन्छ, पुस्तकालय पनि चलाउनु भएको छ, म्युजियम पनि चलाइराख्नु भएको थियो, धेरै काम गर्नुभएको रहेछ है।
2: अनि शनिबार फोहोर मैला ट्रिप छ, महिना एकचोटि चाहिँ उहीँ गाउँ त्यो धर्मशालादेखि स्वाट्टै माथि त्यो गेट छ नि, जोमसोम रेखेको गेट, आर्मी बिहारी त्यहाँसम्म हामी जान्छ हप्ताको शनिबार त
1: हरेक शनिबार काम गर्ने
2: ठाउँमा छ कि, त्यो फोहोर जलाउने टिम छुट्टै, सिसा छुट्टै, ढर्ने कुरा छुट्टै जलाउँछ कि हामी, न त त्यो सेवाबाट नै हामीले चलाउँथ्यो, अन्नपूर्ण चाहिँ दिनुभएको, तर पैसा चाहिँ पछि बिस्तारै तिर्नुपर्ने, लिटरको 5 रुपियाँ त्यो पानी, त्यो फिल्टर गरेर आउँछ कि ठ्याक्कै, हजुरले याद गर्नु भएन होला, अहिले त्यहाँ इन्ट्री गर्ने चेकपोस्ट थियो कि, त्यो कुहिरेर इन्डियालाई चेक इन्ट्री गर्नु पर्यो, एक एपले अनुभव संरक्षण हो, त्यही थियो कि हाम्रो पानी चाहिँ।
1: जोमसुङलाई सरसफाइ राखेर चटक्क पारेर पर्यटन विकासमा अभिवृद्धि गर्नको लागि आमा समूहहरूको एकदमै ठुलो भूमिका रहेछ। जुवा तास, यो तिरा हान्ने, त्यसलाई पनि हटाउनु भयो, बन्द गरिदिनु भयो। अब होटेलमा व्यवसाय चलाउन पनि दिदीबहिनीहरू खटिनु भएको छ, सरसफाइको काममा पनि खटिनु भएको छ, लाइब्रेरी चलाउनु भएको छ, म्युजियम चलाउनु भएको छ, अनि दाजुभाइहरू बुवाहरू चाहिँ के गर्नुहुन्छ?
2: पेलानी तेल, अनि खोर्सानी जिरा पिठो यो दाल हो पिस्ने पेलानी पिसानी मिल पनि छ हाम्रो
1: हामीले
2: चलाउँछ एउटा कर्मचारी राखेको छ लाइब्रेरी एउटा कर्मचारी राखेको छ
1: यति धेरै कामहरू हाम्रो दिदी बहिनी समूहले गरेको रहेछ दाजुभाइ बुवाहरू चाहिँ के गर्नुहुन्छ
2: बुवाहरू त अब कोही नेता भन्यो कोही ठेकापट भन्यो अनि यहाँ त तपाईँहरू तलतिर पो बिचरा श्रीमानले श्रीमान सँगसँगै कामै भन्नाले अब पेसा नै गर्न दिँदैन नि यहाँ त कोही खेतीपाती गर्छ कोही होटल व्यवसाय कोही अब दोकान सोकानै राख्छ कोही गलेजा बुन्थ्यो पहिलो पहिलो अहिले पो गलेजा बुन्नु छोड्यो
1: दिदी बहिनीहरू धेरै काम गर्नुहुन्छ
2: यहाँ त एकदमै खटेर त्यही भएर त कर्मचारीले भन्छ नि के अरे छोरा मान्छे भन्दा तपाईँहरू केटी लेडिजहरू फर्स्ट छ अनि हामीले त हाम्रो श्रीमतीहरूलाई त चुरा धागो टिका लाउनलाई हामीले पैसा दिनुपर्छ उनीहरू महिना महिना कुरेर बस्नुपर्छ तपाईँहरू आफै सक्षम हुन्छ अनि हामी माग्नु पर्न नि त बुढालाई हामी दुःख नै आफै गर्यो लुगा किनिने गहना किनिने आफै
1: बुढाहरूले चाहिँ माग्नुहुन्छ
2: आफ्नो हात माथि हुन्छ नि त बुढाहरू हात तल हुन्छ उहाँहरूले माग्नुहुन्छ आफूले दुःख गरेन भयो भने त बुढाले माग्नु हात थाप्नै पर्यो बुढा हात माथि हुन्छ हाम्रो हात तल
1: यो जोमसङमा जति पनि होटल व्यवसायमा लाग्नु भएको छ पर्यटन विकासमा पर्यटन व्यवसायमा लाग्नु भएको छ हाम्रो दिदी बहिनीहरू यति धेरै काम गर्दा गर्दै पनि पर्यटन व्यवसायमा पनि लागिरहनु भएको छ त्यो आफूले गरेको आम्दानी जुन पैसा हुन्छ त्यो पैसा चाहिँ सबैभन्दा धेरै खर्च उहाँहरूको लगानी चाहिँ तपाईँहरूको केमा हुन्छ
2: हाम्रो लगानी लगानी अब अलिअलि बचत गर्नु अब छोराछोरी परा परा अलिअलि रह्यो भने त्यही घर जग्गा किन्ने पोखरा काठमाडौँ दिएर अनि अलिअलि गहना सना लाउने आफ्नो इच्छा लगाएको चिज छोराछोरी पढाउनु भयो लाउनु नै पाउँदैन
1: आफ्नो परिवारमै खर्च हुन्छ बढी भन्दा बढी
2: चार चार महिना महिना एक सय गरेर चार महिनामा सय गरेर पैसा उठाउँछ अनि अब कसलाई चाहियो सय गरेर त्यो पन्ध्रमा दिन्छु फेरि वर्षको त्यसरी उठाउँ बचत पनि गर्छ बचत पनि गर्छ दुःख पनि गरियो योभन्दा चार वर्ष अगाडि हामी सिक्किम गान्तोक सबै घुम्न गयो यता स्वर्गद्वारे यता हलिसी सबै घुमेर हामी त्यतिखेर कतिवटा प्रदेश सातवटा प्रदेश हो कि छुन त
1: भनेपछि सुनकुमारी दिदी दुःख गरे अनुसार सब कुरा भइ पनि रहेछ
2: जान्छ जान्छ आमहरू बेला बेला दुई दुई वर्ष तिन तिन वर्ष ग्यापमा अनि यस्तो भ्रमण समूह जान्छ आमासँग सबै अनि अलिअलि आफूले सबै समूह पैसा नमास्ने भनेर त्यो दस उठाएर घुम्न नि गयो दुःख पनि गरे समूहमा
1: यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी कार्यक्रम आजका नारी सुनाइरहेका छौँ र कार्यक्रम आजका नारीमा आज हामी एयरपोर्ट नजिकै यो जोमसोङमा रहेको पोथाङ आमा समूहको सुनकुमारी थकालीसँग भएको यो कुराकानी यहाँहरूमा सुनाइरहेका छौँ र उहाँका अनुसार यो जोमसोङ एयरपोर्ट नजिकै रहेको पोथाङ आमा समूहले बहुमुखी सहकारी संस्था मात्र चलाएको छैन लाइब्रेरी चलाएको छ पर्यटन व्यवसायमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ साथै आफ्नो स्थानीय विकासमा सामाजिक विकासका काम कार्यमा पनि एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ दिदी बहिनीहरूले पर्यटन विकासको लागि जे जति आवश्यक कुराहरू छ त्यो सबै यहाँहरूले नै चलाइराख्नु भएको छ
2: वर्ष त्यो बुद्ध जयन्ती मनाउँछ अनि तिजको बेलामा बुहारी टोलीहरू चाहिँ हामी तिजको प्रोग्राम चलाउँछ उहाँहरूले अनि यो सबै कुरा गर्छ बिचरा अब तपाईँहरूको तलतिरको रहनसम्म पनि हामी मान्छ दसैँ तिहार त्यस्तो नि मान्छौँ बिचरा बुहारी टोलीहरू चाहिँ
1: अनि ओडाबाट स्थानीय तहबाट महिला विकासको लागि आएको जुन बजेट हुन्छ नि त्यो आमा समूहले पाएको छ
2: पाएछ
1: के गर्नुहुन्छ त्यो
2: त्यसबाट
1: आएको पैसा चाहिँ के गर्नुहुन्छ त्यो 4 लाख के गर्नु
2: बजेट पनि योजना पनि अब त्यहाँ योजना हेरेर दिने हो काटिदिन्छ यत्तिकै यसपालि 4 लाख परेको थियो हामी किचनमा मरम्मत गर्यो भाँडाकुँडा अलिअलि पुग्ने भाँडाकुँडा थप्यो भाँडामानी जुठानीहरू बनायो 4 लाख यसपालिको चाहिँ
1: हजुर
2: अनि योभन्दा अगाडि पनि त्यो किचन बनाइदिनु भयो
1: अनि तपाईँहरूले त्यो आएको पैसाले होइन कानुनको कुराहरू पनि कहिले काहीँ जान्नुपर्छ नि त होइन त्यस्तो कुराहरू जान्ने कुनै तालिमहरू त्यस्तोमा चाहिँ खर्च गर्नु भएको छैन
2: गरे होइन तर
1: जति पनि आज महिलाहरूको लागि भनेर त्यो चाहिँ विकासमा नै लगाउनु भयो आफ्नो लागि चाहिँ लगाउनु भएन
2: एकचोटि यो सुत्किरीको बारेमा अब सुत्किरीहरू गाह्रो भयो भने चाहिँ हामीलाई जिम्मा दिनुभयो थियो कोही सुत्किरी गाह्रो भयो भने चाहिँ आफ्नै लागि भन्दा केही पनि राख्दैन बिचरा समूह हो सबै एकजुट हुन्छ यहाँ त जे काम पर्दैन
1: समूहमा भएको दिदी बहिनीहरूलाई पनि त कति कुराहरू नबुझेको हुन्छ होइन कतिपय कुराहरू जानु
2: पर्छ कि दिन त बिचरा तालिम हामी आफै तालिम लिँदैन फुर्सदै पाउँदैन र पो त त्यहाँदेखि यहाँको बारेमा यस्तो यस्तो छ महिलाको नयाँ नयाँ कानुन बनेको छ भनेर उहाँले न्यायको बारेमा भन्नु पर्थ्यो
1: औद्योगिक विकास निर्माणको लागि मात्र होइन होइन महिलाको लागि के नयाँ कुराहरू आएको छन् होइन कानुन के बनेको छ त्यो त्यसमा पनि अलिकति खर्च गर्नुपर्ने नि होइन
2: यो बढी ठुलो जमिन मान्न हामी लेख्दा लेख्दा शुद्ध हुँदैन
1: हजुर
2: सबै एक्लो फेक्लो भयो
1: अब त्यो बुहारीहरू पढेको लेखेको छ होला
2: त्यो बुहारी पढे लेखेको कोसा सजिलो बस्दा ठिकै हुन्छ बिचरा अस्ति त्यो कोसा त लडेको अब हामीले नाम लेख्न जाने दुई तिन गर्छ पढ्यो जमानामा ल्यापटप उठाउनुपर्छ एउटा नाम लेख्न जान्ने त
1: हजुर सुनकुमारी दिदी यो त अब जोमसोङ भनेपछि त एक पर्यटकहरू आउने ठाउँ भयो होइन यो पर्यटन विकासको लागि एकदम महत्त्वपूर्ण भूमिका आमा समूहहरूले निर्वाह गरेको छ पनि भन्नुभयो होइन हाम्रो दिदी बहिनी जो होटल व्यवसायमा लाग्नु भएको छ पर्यटन व्यवसायमा लाग्नु भएको छ उहाँहरूलाई त अप्ठ्यारो पर्यो होला नि है
2: कति गाह्रो कति गाह्रो बिचरा अब हाम्रो घर हुनेहरू त ठिकै छ अब घर भाडामा बस्नेहरू कति गाह्रो छ नि त्यही भएर अस्ति त्यो ब्याङ्कबाट चाहिँ फोन गर्नुभएको थियो कि प्रदेश सरकारले चाहिँ 5 लाखको 10 लाखको 15 लाखको ब्याज चाहिँ प्रदेश सरकारले तिर्दिने
1: अब यो कुरा चाहिँ प्रष्ट रूपमा आमा समूहहरूले के रहेछ भनेर बुझ्नु पर्यो नि त होइन किनभने तपाईँहरूको आमा समूहमा त सबै होटल व्यवसाय गर्ने दिदी बहिनीहरू नै हुनुहुन्छ होइन होटल व्यवसाय गर्न सजिलो गाह्रो के छ
2: यहाँ त कति गाह्रो छ कति गाह्रो छ त्यही खाना मिठो छ भन्छ त्यही खाना नमिठो छ भन्छ त्यही कुरा राम्रो छ भन्छ त्यही कुरा नराम्रो छ भन्छ कति सोच सुन्नुपर्छ के अब विचार र सोचाइ
1: तैपनि जोमसोङको होटल व्यवसायलाई माथि उठाउने काम त सबै दिदी बहिनीले गर्नुभएको रहेछ के कुरामा ध्यान दिनुहुन्छ अझ राम्रो होस् पर्यटक अझ धेरै आओस् होइन
2: अब मेन त हामी बाथरूम सफा हुनु पर्यो बाटो राम्रो हुनु पर्यो सबभन्दा त बाटो राम्रो भयो पर्यटकहरू आउनुहुन्छ घुम्नलाई अब हामीले हेर्ने ठाउँ पनि अहिले अब त्यो ठुम्मा ताल एउटा भरि घुम्ने ठाउँ छ अहिले भ्यू टावर बनाएको छ अब हाम्रो एयरपोर्टको त्यहाँ माथि भ्यू टावर बनाउनुला पार्कहरू बनाउनुला छ यो माथि ठुलो होटल छ होटल भन्दा तल हाम्रो खानेपानी ट्याङ्कीको एउटा चौर छ हो त्यहाँ बनाउनुला छ
1: जति पनि तपाईँहरूको लागि भनेर महिलाहरूकै लागि भनेर स्थानीय तहबाट ओडाबाट आएको पैसा हुन्छ त्यो चाहिँ तपाईँहरूले बोल्ने क्षमता विकास गर्नको लागि कानुनको कुरा जान्नको लागि अरू धेरै धेरै कुराहरू जान्नको लागि जस्तो हिसाब किताब राख्ने त्यस्तो ट्रेनिङ लिनको लागि खर्च गर्नु पर्यो नि होइन धेरै ठाउँमा तपाईँहरूको मात्र होइन धेरै जसो आमा समूहहरूले आफूले लिएको जुन महिला विकासको लागि भनेर आएको बजेट हुन्छ त्यो चाहिँ धारो बनाउने बाटो बनाउने मन्दिर बनाउने गरिराख्नु भएको छ त्यसको लागि छुट्टै बजेट हुन्छ अनि हाम्रो दिदी बहिनीलाई आएको भनेर बजेट चाहिँ उहाँहरूकै क्षमता अभिवृद्धिमा ज्ञानमा जानकारीमा जाओस् भन्ने हुन्छ यसको लागि चाहिँ पोथाङ आमा समूहहरूले अब अझै सक्रिय भूमिका निर्वाह गर्नु पर्यो होइन
2: त्यही भएर बुहारीले चाहिँ चाहना चाहिँ गर्छ कि अब हामी त्यस्तो ट्रेनिङ लिनुपर्ने छ उभिएर भाषा साँझ गर्ने दुई शब्द बोल्ने सिक्नु पर्यो भन्छ कि बिचरा बुहारी टोलीले
1: अब चाहिँ त्यो कुरा भन्नु पर्यो नेतृत्व लिने चाहिँ अलिकति कम भयो दिदी बहिनीहरू काम गर्न जान्नु भयो
2: अब मुखले अब हात गर्ने मात्रै हो हामी त पढे लेखे धेरै बुहारीहरू छैन कि त्यही 9-10 जना होला अब अलि एसएलसी गरेर 12-13 पढ्योहरू चाहिँ अरू त सबै नाम मात्रै ठ्याक्कै लेख्न जाने
1: अनि यहाँ छोरीहरूलाई पढाउने अथवा पौढ शिक्षा
2: प्रोसेस पहिलो चलाएको शिक्षाले नचलाएको होइन यो पहिलो पहिलाको आमाहरू अहिले त्यो सुखदेवी भनेर लेख्न जान्नुभएछ अनि अहिले चलाएको यहाँ टिचरहरूले पढाएको हुने बिचरा नामै लेख्न नजान्नेहरूले चाहिँ अब एउटा आफ्नो नाम एउटै लेख्न जान्ने सिकाएर लिएको हो यहाँ आमाहरूले नआएको नि होइन आउँछ एयरपोर्टमा त्यो सबै नेता नि ठोक्छ योजना नआउने नि होइन अब यो के पढाइ अलिक पढ्ने नै कमै छ कि त्यो हामी जस्तै अब रसो दीर्घ
1: अब तपाईँहरू आमा समूहमा त बचत पनि छ पैसा पनि छ के केमा लगानी गर्नु भएको छ भन्नुभयो सुन किन्न पनि लगानी गरिरहेको छु घर जग्गामा किन्न पनि भनेछ छोराछोरीलाई पढाउनु पनि खर्च गरिराख्नु भएको छ भनेपछि आफू पढ्नु पनि खर्च गर्नु पर्यो नि त
2: अनि एक त बिचरा भर्खर कम्प्युटर आउने बेलामा त त्यो माउस यसो चलाउने जाने थिएँ कि अब यो घर भएछ त्यहाँबाट घर आयो उयो त हो नि
1: काम व्यस्तताले
2: कामै बिजी हुन्छ बिजा होटल सरसफाइ गर्नु
1: अब तपाईँहरूको आमा समूहहरूले त्यो कुरामा पनि ध्यान दिनु पर्यो नि होइन त्यसो दिनुपर्छ जस्तो लाग्दैन पढाइमा कम्प्युटर चलाउन बोल्न होइन
2: त्यो बुहारीले त्यो भन्छ अब तपाईँहरू त अब बुढी भयो ठिकै छ अब हामी चाहिँ 11-12 कलेज पढेर आएको उनीहरू सर र हुन्छ नि
1: अनि
2: उभिएर के त बोल्न सक्छ अहिले उभिएर कहाँ आउँछ त्यो कुरा बसेर
1: अनि सुनकिनलाई जति पैसा खर्च गर्नुहुन्छ आफ्नो स्वास्थ्यलाई चाहिँ त्यति हेरचाह छ कि छैन दिदी बहिनी
2: जसरी त्यो पुस माघमा चिसो बेला तल जान्छ सबै के अरे चेक होल बढी चेक गरेर आउँछ सबै हाम्रो जानुहुन्छ हिउँ त जाडोमा लागि नै हेर्छ
1: हो त हेर्नु पर्यो नि होइन सुत्केरी स्याहार पनि राम्रोसँग गर्नुहुन्छ
2: अहिले त ज्यान धनी के अरे पैसा धनी भन्दा ज्यान धनी बनाउने भन्छु म त जति हेर्ने होइन अब पैसा पनि धनी बनायो भने ज्यान धनी बनायो अब खर्चै हुँदैन ज्यान धनी भएपछि निरोगी भएपछि त
3: निरोगी भएपछि
2: व्यवसाय चल्छ आफूलाई पनि बाँच्न नि ढुक्कर बाँच्न पायो मान्छेलाई नि ज्यान धनी बनाउने हो ज्यान धनी पैसा धनी बनाउनु पर्न एक मान खान पुगिहाल्छ एक मुसा लाउने खान पुगिसकेछ सबैलाई होइन छोरा छोरी पढ्नेलाई खर्च हालिदिन्छ होइन
1: जस्तो तपाईँहरू जति पनि समूहमा आबद्ध हुनुहुन्छ दिदी बहिनीहरूलाई कहिलेकाहीँ अप्ठ्यारो पर्छ नि होइन त्यस्तो बेलामा सबैजना सहयोग गर्न जुट्नुहुन्छ
2: यहाँ त एकदमै जोड छ तपाईँ तलिएको जस्तो त्यो मैले देखेन मैले सुनेन भन्दैन ल यस्तो फलान ठाउँमा यस्तो घटना घटेछ अथवा राम्रो काम भए पनि ल शुभ काम यस्तो यस्तो छ अरे भने उर्रै हो अब यस्तो भएछ फलान ठाउँमा एउटा कोही बसेखेर गएछ अरे कोही के घटना गरेर कोही बिरामी भएछ अरे भन्ने जान्छ सहयोग पनि गर्छ
1: दिदी बहिनीहरूलाई हिंसा पनि हुन्छ यता के कस्तो छ
2: दिदी बहिनी हिंसा त कोही कोही ठाउँ कहिले कहिले त्यो पनि यहीँको लोकल बासिन्दालाई त हुँदैन यो बाहिरबाट आएर बिचरा कुल्ले काम गर्नेहरू त्यस्तोहरू चाहिँ अब बल्द
1: भनेपछि
2: गर्ने नि बाहिरबाट आउनेले गर्छ हिंसा गर्ने पनि गर्दैन गर्दैन
1: आमाहरू एकदम सशक्त हुनुहुन्छ
2: पहिलादेखि छोराछोरीलाई भनेको हुन्छ नि यहाँ त अब यो तलबाट
1: भनेको हुन्छ आमाहरूले
2: अब छोराछोरीलाई बुझाएर राखेको हुन्छ चोर्नुहुन्न डाँट्नुहुन्न अब यस्तो हिंसा गर्नु हुँदैन छोराछोरी त बराबरै पढाउँछ यहाँ त छोराछोरी भेदभाव त छैन
1: आज यो जोमसुङमा रहेको पोथाङ आमा समूहको सुनकुमारी थकाली दिदीको कुरा सुनेपछि भन्न मन लागेको छ हामीले यदि हिंसा न्यूनीकरण गर्ने हो हिंसा रहित घर परिवारको लागि हामीले केही गर्ने हो भने आफ्नै घर परिवारबाट छोरा र छोरीलाई समान शिक्षा दिनु पर्यो गलत काम छोराछोरीले नै गर्नुहुन्न भनेर सिकाउनु पर्यो होइन दिदी त्यो सिकाइराख्नु भएको छ
2: भन्छ भन्छ हामीले भनिरहन्छ
1: भनेपछि अहिले स्थानीय तहमा यो लोकल स्तरमा हिंसाका घटनाहरू त्यति घटेको छैन
2: लोकल त घटना घटेन नै यो बाहिरैबाट आउनु बाहिरबाट पाँच वर्ष भयो दस वर्ष भयो भन्ने रहेछ कोही यहीँ आएर बिहा गरेको हुन्छ यहीँको लोकल केटी बिहा गर्छ कोही उतैबाट आएर
1: यहीँको दिदी बहिनीहरू जो आमा समूहमा आबद्ध हुनुहुन्छ उहाँहरूलाई चाहिँ हिंसा गर्ने हिम्मत कसैले गर्न सक्दैन
2: सक्दैन सक्दैन तर गर्दैन गर्दिन केटीले नै गरेको छैन केटाले नै यस्तो गल्ती चाहिँ हिंसा चाहिँ गर्दैन कोही हिंसाको यो पनि मैले विकास गरे गर्छ कि दुई तिन दिन अभियान चलाउँछ यिनीहरूले पनि चलाउँछ चलाउँछ दुई तिन दिन अगाडि प्रोग्राम चलाउँछ त अनि अनि नारी दिवसको दिनमा त अब हामी पालो पालो मनाउँछ एक वर्ष पुथानले मनाएर एक वर्ष ठिङीमा एक वर्ष एसियाङमा एक वर्ष पारी जोमसोम हामी पालो पालो पालो पालो मनाउँछ
1: हजुर
2: पहिला पहिला बढी टुलो भलिबल खेल्ने गीत गाउने डोरी तान्ने सबै खेल खेल्न आउँथे नि
1: दिदी बहिनीहरू खेलकुदमा पनि
2: मजाले खेल्छ फुटबल भलिबल भलिबल बढी टुलो एक त कस्तो मजाले खेल्यो होइन दुई तिन दिन नै हो हाम्रो प्रोग्राम गर्ने
1: ए प्रतियोगिता नै हुन्छ
2: गर्छ कम्पिटिसनै गर्छ दोहोरी गीतहरू भयो
1: नाच गानमा खेलकुदमा घरबाट केही रोकटोक छैन
2: गाउने भनेपछि जान्छ सबैजना नाच्ने गाउने भने समूहबाट जाने
1: होटल व्यवसाय चलाउन यो पर्यटन व्यवसायमा चाहिँ दिदी बहिनीहरूको कतिको चासो छ अहिले नयाँ नयाँ पनि
2: चासो छ नि बिचरा पर्यटन पेसा यही हो अनि कि पढे लेखेको छैन कि जहिले खानु भयो कि विदेशै जानु पर्यो
1: विदेश जाने भनेपछि होइन होटल व्यवसाय यही चलेको हुनाले त्यति विदेश जानुहुन्न कि यहाँको दिदी बहिनीहरू पनि वैदेशिक रोजगारको लागि गइराख्नु भएको छ कि के छ दिदी
2: प्रायः त यही होटल व्यवसाय अहिले यो गाउँ गाउँमा होमस्टे पनि खोलेछ अहिले त झन् भएन यो बाटो आएको थियो ठिङीमा खोलेछ स्याङमा खोलेछ
1: मुस्ताङको विभिन्न भागबाट वैदेशिक रोजगारमा जाने दिदी बहिनीहरू चाहिँ निकै कम छन् भनेपछि गरी खान चाहियो भने जाँगर भयो भने सकिँदो रहेछ
2: सकिन्छ यहीँ सुन फल्छ हिरा फल्छ अब के गर्ने जाँगर मिहिनेत चाहियो सरसफाइ चाहियो सबै कुरा चाहियो
1: तपाईँको समूहले होइन आमा समूहले गरेको यो 25 वर्षदेखि स्थानीय तहमा विकास निर्माणदेखि लिएर पर्यटन व्यवसायमा एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छौँ भन्नुभयो एक आपसमा सहयोगको लागि जुटी पनि हाल्छौँ त्यो कुराहरू पनि यहाँहरूले राख्नुभयो यस्तै गरी अरू ठाउँमा पनि दिदी बहिनीहरू एकजुट भयो भने त जुवातास हटाउन सकिँदो रहेछ आफ्नो समाजमा चाहिँ सरसफाइको कामदेखि लिएर विकास निर्माण बचत ऋण तथा बचत सबै चलाउन सकिँदो रहेछ। तपाईँहरू जस्तै सशक्त रूपमा अर्को ठाउँमा पनि दिदी बहिनीहरू सशक्त होस् समूहमा आबद्ध होस् भन्नुको लागि आज के भन्नुहुन्छ? आवश्यक रहेछ,
2: आवश्यक छ। अब एकजुट हुनु पर्यो होइन, आफ्नो मनैदेखि नै अब महिलाहरूलाई अब आफ्नै आयस्रोत भए आफू सशक्त भयो त होइन, पहिला आफ्नो विकास हुनु पर्यो घरमा, अनि बल्ल टोल्नु हुनु पर्यो, गाउँमा हुनु पर्यो, छिमेकी हुनु पर्यो, सुरु त आफ्नै घर पर्यो, घरै डर हुनु पर्यो नि पहिला त।
1: हजुर, फुर्सदै छैन के समूहमा गरे के हुन्छ र भन्ने दिदी बहिनीहरू पनि हुनुहुन्छ नि?
2: छैन छैन, यहाँ त एकजुट भएर जान्छ पिक्चर, अन्त त अब जाने नि यस्तै एकजुट भएर। अहिले अहिले त सबै शिक्षा पुगिसक्यो गाउँ कुना काब्जामा, अहिले जान्छ होला। अहिले त
1: समूह भनेको शक्ति हो,
2: जानुपर्छ भने अहिले जान पनि दिन्छ नि त पुरुषहरूले, बुढाहरूले पनि। तब तलतिर चाहिँ बुढाहरूले जानै नदिँदो रहेछ नि बिचरा, पेसा गरे भने पहिला जान्छ अरूले बिगार के भन्ने त्यस्तो हुँदो रहेछ, के नै गर्न नदिँदो रहेछ त। अनि
1: के भन्नुहुन्छ त्यस्तो नदिनेहरूलाई?
2: नदिनेहरू त अब दिनु पर्यो नि, कि पेसा गर्दै बिग्रिने भत्किने हुन्छ र होइन, आफै सक्षम हुन्छ नि होइन, बुढाहरूसँग हात थाप्नु पर्ने, सासु ससुर हात थाप्नु पर्दैन, काम त गरेर खाने नि, आफै सक्षम भयो कति राम्रो।
1: घरको दिदी बहिनी आमाहरू सक्षम भयो भने घरकै लागि हुन्छ, त्यही समाजकै लागि हुन्छ।
2: सुरुमा घर बलियो भएपछि त अनि त्यहीबाट त सिक्ने त भन्ने पाहाड त होइन, अब हामीले यस्तो घर बलियो बनायो यस्तो भयो भनेर टोल चिङ्गीले गर्छ नि त पेसा त।
1: आज यहाँहरूको यो पोथाङ आमा समूहहरूले यो जनसङ्घको पर्यटन व्यवसायदेखि लिएर विकास निर्माणको काममा हरेक क्रियाकलापमा जुन भूमिका निर्वाह गरेको छ त्यसबारे जानकारी गराइदिनु भयो, यसको लागि सुनकुमारी दिदी यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
1: कार्यक्रम आजका नारीमा विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको अनुभव र महिला सवालमा यहाँहरूमाझ केही जानकारी राख्ने क्रममै आज हामीले मुस्ताङ स्थित जोमसोङ एयरपोर्ट नजिकै रहेको पोथाङ आमा समूहको सुनकुमारी थकालीसँग भएको भेटवार्ता यहाँहरूमा सुनायो। हाम्रा आमा समूहमा आबद्ध दिदी बहिनीहरूले बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याएर आर्थिक रूपमा सशक्त हुने कार्य गरिराख्नु भएको छ। यसै गरी जुन जुन क्षेत्रहरू पर्यटनको लागि एकदम प्रख्यात छन् त्यो ठाउँहरूमा आमा समूहहरूमा आबद्ध हाम्रा दिदी बहिनीहरूले पर्यटन विकासमा पनि एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ भन्ने उदाहरण पोथाङ आमा समूह पनि हो भन्ने कुरा आजको हाम्रो यो भेटवार्ताबाट पनि प्रष्ट भएको छ। हाम्रा दिदी बहिनीहरू समूहमा आबद्ध हुँदा घर परिवार र समाजको लागि मात्र धेरै भूमिका निर्वाह गरेको तर आफ्नै व्यक्तित्व विकासको लागि चाहिँ अलिकति कम खर्च गरिराखेको, अलिकति त्यसमा लगानी कम गरेको देखिएको छ र यसमा अझै सजग हुन सक्यो भने हिंसा न्यूनीकरणदेखि लिएर आर्थिक रूपमा सशक्त रहन र घर समाजमा विकाससँगै पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न हाम्रा दिदीबहिनीहरू सफल छन् भन्ने कुरा आजको यो भेटवार्ताबाट प्रष्ट भएको छ। हामी यस्तै यस्तै आमा समूह र यस्तै यस्तै जाँगरिएला र आटिला सुनकुमारीहरूको खोजीमा छौँ र यो खोजीमा रहँदै गर्दा उहाँहरूको अनुभवलाई यहाँहरूमा सुनाउँदै जानेछौँ। आजको लागि भने कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलाबाट विदा माग्नुपर्ने समय भएको छ। अर्को साता फेरि पनि महिला सहभागिता सशक्तिकरणसँगै महिला सवालका विविध विषयवस्तुहरूलाई यहाँहरूमा आज राख्नको लागि उपस्थित हुने नै छु। कार्यक्रम आजका नारीको हाम्रो प्रस्तुति सुनिरहनु भएको छ भने कार्यक्रमप्रतिको प्रतिक्रिया सल्लाह सुझावको लागि हामीलाई इमेल मार्फत पनि सम्पर्क राख्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारी सँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट प्राविधिक साथी मिनर्वा बज्राचार्यसँगै म चन्दा विष्ट पनि बिदा माग्छु। आउँदो साता हाम्रो भेट बुधबारको बिहानी यहाँहरूमा सुनिनेछ। आजको लागि नमस्कार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 18 गते बिहिबार, भाद्रपद कृष्ण पक्ष सप्तमी तिथि, तदनुसार सेप्टेम्बर 3 तारिक सन् 2026 नेपाल सम्बत 1146 गुन्लागा सप्तमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपाने। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्यादेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 सुनाउनेछौ अन्तर संवाद कार्यक्रम, 7 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि 7:25 रोजगारी र अवसर कार्यक्रम प्रसारण गर्नेछौ, 7:40 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, समाचारपछि 8:15 प्रसारण गर्नेछौ सुशासन र समृद्धि कार्यक्रम, कार्यक्रमपछि 8:45 सुनाउनेछौ जागरण गीतहरू करिब 9 बजेसम्म, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ नागरिक शिक्षा कार्यक्रम, 10 बजे सुनाउनेछौ समाचार, समाचारपछि 10:05 करिब 11 बजेसम्म हामी यहाँलाई लोकलहरी कार्यक्रम प्रसारण गर्नेछौ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौँ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्माज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवद् गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 17 श्रद्धा त्रय विभाग योग श्लोक 28 भगवान श्री कृष्ण भन्नुहुन्छ, अश्रद्धया हुतम दत्तम तपस्तप्तम कृतम सयत असत इत्युच्यते पार्थ न च तत् प्रेप्यनो इह। हे अर्जुन, बिना श्रद्धाले गरिएको हवन, दिइएको दान, तपिएको तप र जेसुकै गरिएको शुभ कर्म किन नहोस्? त्यो सबैलाई असत भनेर भनिन्छ। यसर्थ त्यो न त यस लोकमा लाभदायक छ न मृत्यु पछि नै। 17 अध्यायको अन्तिम श्लोक हो यो। त्यसकारणले यसको भाव पनि मनुष्यको उच्चतम चेतना सँग मिल्दो जुल्दो छ। त्यसो त भगवद् गीताका हरेक श्लोकको भाव मनुष्यको उच्चतम चेतनासँग मिल्दो जुल्दो छ। तर एउटा प्रक्रिया हुन्छ नि, त्यो प्रक्रियाको पनि आखिरी श्रृङ्खलामा हामी पुग्दैछौँ। यो श्लोकमा श्रद्धाको विषयमा चर्चा गरिएको छ। म जे गरिरहेको छु त्यसमा मेरो श्रद्धा छ कि छैन, म जे गर्दैछु त्यो मभित्र कतिको भरोसा, कतिको विश्वास, कतिको आस्थासँग गरिरहेको छु, यो त्यति महत्त्वपूर्ण हो कि यसबाटै मैले ईश्वरको यात्रा गर्ने कि नगर्ने, ईश्वरतिर यात्रा गर्ने कि नगर्ने, त्यो कुराको टुङ्गो हुन्छ। यो जीवनको दुःखलाई यसै गरी जारी राख्ने कि यो दुःखलाई विसर्जन गर्ने हो, त्यो मेरो श्रद्धाको अवस्था वा अश्रद्धाको अवस्थामा टुङ्गो हुन्छ। त्यसले निष्कर्ष गर्छ, के भन्छ श्लोक? हे अर्जुन, बिना श्रद्धाले गरिएको हवन, दिएको दान, तपिएको तप र जेसुकै शुभ कर्म किन नहोस्। हामीले कसैलाई हवन गरिरहेको देखेका छौँ, हवन मात्रै चामल गहुँ इत्यादिको हुँदैन, यज्ञ मण्डपमा मात्रै हवन हुँदैन, जीवनमा जे पनि दियो त्यो सारा हवनको प्रक्रिया हो। र हामीले दान पनि गरेको देखेका छौँ र तप पनि गरेको देखेका छौँ। हामीले यसो हेर्दाखेरि के देख्छौँ भने हवन गरिरहेको व्यक्ति भयानक ठुलो होला, विराट होला, वा दान गरिरहेको व्यक्ति कति दानी छ, उसले यो गरिरहेको छ। कोही तप गरिरहेको व्यक्ति होला, फलानु व्यक्तिले कस्तो तपस्या गर्छ, कति धेरै त्याग छ यो व्यक्तिको जीवनमा, यस्ता कुराहरू गर्छौँ। तर अध्यात्मले के बुझेको छ भने बाहिरबाट व्यक्ति के गर्दै गरेको देखिन्छ त्यो महत्त्वपूर्ण कदापि पनि छैन, कहिल्यै पनि त्यो महत्त्वपूर्ण छैन। महत्त्वपूर्ण के छ, त्यो व्यक्ति भित्र के भइरहेको छ, भित्रको प्रक्रिया महत्त्वपूर्ण हो। बाहिर देखिने त शरीर हो, शरीर कहिले पनि महत्त्वपूर्ण हुँदैन अध्यात्ममा। व्यक्तिको शरीर देखिन्छ, शरीरका क्रिया देखिन्छन्, शरीरको हाउभाव देखिन्छ, तर व्यक्ति भित्र के भइरहेको छ त्यो कहिले पनि देखिँदैन। भगवान बुद्ध बोधि वृक्ष मुनि बसेको देखिन्छ, उहाँ जसरी बस्नु भएको छ जुन आसनमा, त्यो त बडो प्राकृतिक थियो, आसन मिलाउने पनि उहाँलाई फुर्सद भएन, जस्तो थियो त्यस्तै बस्नुभयो। तर अर्को व्यक्ति गएर त्योभन्दा राम्रो अभिनयका साथ बस्न सक्छ, तर भगवान बुद्धको भित्र जे भइरहेको छ त्यो अर्को अभिनय गर्ने व्यक्ति, त्यो देखा सिखी गर्ने व्यक्तिको जीवनमा कहिल्यै पनि हुन सक्दैन। किनभने बाहिरबाट व्यक्तिले के गरिरहेको छ त्यो महत्त्वपूर्ण होइन, व्यक्ति भित्रबाट के छ त्यो महत्त्वपूर्ण। यो श्लोकले हामीलाई अझ एक कदम अगाडि लैजान्छ। यसले भन्छ भित्र के भइरहेको छ त्यो मात्रै महत्त्वपूर्ण होइन, भित्र मेरो मनलाई कहाँ लगेर जोडेको छु त्यो महत्त्वपूर्ण हो। ध्यान दिनुहोला ल, भित्रको मेरो भावलाई कहाँ लगेर जोडेर म दान तपस्या अरू कर्महरू गर्दैछु त्यो महत्त्वपूर्ण हो। केसँग लगेर जोडेको छु मैले? जेसँग लगेर जोडियो त्यसलाई श्रद्धा भनिन्छ। र दुईटा शब्द यो श्लोकले प्रयोग गर्छ, एउटा त श्रद्धा, अर्को सत्य। सत्य यानी ईश्वरसँग जोडिएको हरि, ओम तत् सत्, ओम तत् सत्, ओम जो सत्य छ बस यो यही नै हो, ओम नै सत हो। त्यो सत्यसँग यानी ओमसँग जोडिएको छ कि छैन, परम ब्रह्म परमात्मासँग जोडिएको छ कि छैन, त्यो प्रभुसँग जोडिएको छ कि छैन, मैले जे गर्दा पनि उसको लागि गरिरहेको छ कि छैन। त भित्र व्यक्तिको श्रद्धा होस्, जे गरिरहेको छ त्यसप्रति उसको भरोसा होस्, जे गरिरहेको छ त्यसप्रति उसको लगाव होस्, यो त श्रद्धा हो। तर त्यो श्रद्धा मात्रै भएर पुग्दैन, सत्यको श्रद्धा हो। सत यानी परमात्माको लागि, परमात्मासँग जोडिएर, त्यो विराट भावसँग जोडिएर व्यक्तिले केही गरोस् अनि बल्ल त्यो फलदायक हुन्छ। श्रद्धाको यो विराट क्षमता सामान्य कर्मलाई उठाएर परम कर्म बनाइदिन्छ श्रद्धाले, र श्रद्धा अभावमा परम कर्म पनि सामान्य कर्म भन्दा पनि निम्न स्तरका बन्न जान्छन्। र विशेष गरी कुनै पनि धार्मिक कर्म, आध्यात्मिक कर्म बिना श्रद्धाको केही पनि अर्थ छैन। बिना भरोसा, बिना विश्वास, बिना लगाव, बिना त्याग, बिना संकल्प गरियो भने त्यसको केही पनि अर्थ छैन। बाहिर शरीर मात्रै कहीँ पूजा गरिरहेको हुन्छ, कहीँ क्रिया गरिरहेको हुन्छ, कहीँ दान गरिरहेको हुन्छ बाहिरको शरीरले, भित्रको मन त्यससँग जोडिएको छैन, मन अन्यत्र कतै दौडिएको छ भने त्यो श्रद्धाको अभाव हो। श्रद्धाको अभावमा त्यसको केही पनि फल हुँदैन, किनभने बाहिर हातले म पूजा गरिरहेको छु कि म के गरिरहेको छु त्यो अर्थको विषय होइन। त्यो गरिरहँदाखेरि भित्रको मेरो मन चाहिँ केसँग जोडिएको छ त्यो चाहिँ अर्थ हो। त्यो एउटा श्रद्धा मेरो जीवनमा होस्, र त्यो श्रद्धा के प्रति होस्? सत्य प्रति होस्। बिना श्रद्धाले गरिएको हवन, दिएको दान, तपिएको ताप र जुनसुकै कर्म किन नहोस्, त्यो सबैलाई असत भनेर भनिन्छ। श्रद्धा छैन भने त सत हुने कुरै भएन, म त्यो विराटसँग आफूलाई जोड्नै सक्दिनँ। म कर्म गर्छु कुनै पनि, जस्तो म पूजा गरौँला, अब त्यो पूजा मैले आफैमा स्वतन्त्र कुनै कर्म हो भन् ठाने भने म बिग्रिएँ। त्यो पूजा त परमात्मासँग मलाई जोड्ने एउटा उपाय हो, त मेरो भित्र परमात्मालाई धारण गरेर म पूजा गरिरहेको छ कि छैन, म भित्रबाट जोडिएको छ कि छैन। त्यो जोडिने बित्तिकै हेर्नुहोस् सत र श्रद्धा दुईटा कुराको मेल हुने बित्तिकै जीवनमा भावको उत्पन्न हुन्छ र विराट भाव आउन थालिहाल्छ। त्यही कर्म पनि म सानो कुरा परमात्माको लागि भनेर गरिरहेको छु भने मेरो हृदय विराट हुन्छ र कुनै विराट ऊर्जाले मलाई चारैतिरबाट समेट्न थाल्छ। मेरो जीवनमा प्रेरणा आउँछ, मेरो जीवनमा जोस आउँछ। अब सानो सानो काम पनि त्यो विराटसँग लगेर जोड्ने त्यो श्रद्धा हो। यसरी श्रद्धाको अभावमा र सतको अभावमा जुन असत हुन जान्छ त्यो न त यस लोकमा लाभदायक छ न त मृत्यु नै। श्रद्धा भएन भने व्यक्तिले गरेको कुनै कामले यो जीवनमा पनि कुनै फल ल्याउँदैन। जस्तो म जे गरिरहेको छु, म जुन पेसामा छु, जुन व्यवसायमा छु, जुन कर्म गरिरहेको छु, त्यसप्रति मेरो श्रद्धा कस्तो छ? मेरो श्रद्धाले त्यो मेरो कर्मलाई व्यक्तित्व दिन्छ। आफूले गरिरहेको काममा गहिरो श्रद्धा भएका राजनीतिज्ञहरूलाई हेर्नुहोस् त, उनको जीवन छुट्टै हुन्छ। जसलाई आफूले गरिरहेको कामप्रति श्रद्धा छैन, अलिकति थोरै कमाउन खानका लागि राजनीति गरिरहेका छन्, उनको जीवनलाई हेऱ्यो भने बिल्कुल फरक देखिन्छ। फेरि न त्याग देखिन्छ, न तपस्या देखिन्छ, बस ऊ प्राविधिक रूपमा टेक्निकली त ऊ धेरै राम्रो होला, धेरै मिठो बोल्ला, तर भित्रको प्राण देखिँदैन। त्यसै गरी हामी कोही ध्यानी व्यक्ति हेरौँ, कोही साधक हेरौँ, जसको भित्र श्रद्धाको जन्म भयो र सत्यसँग जो जोडियो, त्यो व्यक्तिको बोली, त्यो व्यक्तिको व्यवहार, त्यो व्यक्तिको हावभाव अत्यन्तै भिन्नै हुन्छ। र जो व्यक्तिको हृदयमा श्रद्धाको जन्म भएको छैन, भावको जन्म भएको छैन, त्यो व्यक्तिले राम्रो गर्न खोज्दा खोज्दै पनि त्यो भाव तरङ्ग मिल्दै मिल्दैन। त्यसकारणले सांसारिक सफलताका लागि पनि श्रद्धा अनिवार्य छ। आफ्नो कुरामा तपाईँलाई भरोसा छ कि छैन? तपाईँलाई भरोसा छ भने तपाईँ जीवनमा जे पनि बेच्न सक्नुहुन्छ, तपाईँ जीवनमा जे पनि गर्न सक्नुहुन्छ। मात्र भरोसा त्यहाँ लगेर लगाउनु पर्यो, मात्र श्रद्धा त्यसमा लगेर लगाउनु पर्यो। र त्यो श्रद्धाले इहलोकमा संसारका कुराहरूमा त काम गर्छ, परमात्माको क्षेत्रमा त सबैभन्दा बढी श्रद्धा चाहिन्छ। त्यो पुरा श्रद्धा र श्रद्धा को अभावमा बस सामान्य कृत्य रहन जान्छ। हात चल्छन्, खुट्टा चल्छन्, त्यो योगाभ्यास गरिराख्नु भयो होला, ध्यान गरिराख्नु भयो होला, समाधि लगाइराख्नु भयो होला, तर त्यो परमात्माको लागि हुन जाँदैन, त्यो असत हुन्छ, त्यो टिक्दैन। कर्म सकिएपछि त्यसको अन्तस्को भाव केही पनि बाँकी रहँदैन। तर मसँग श्रद्धा छ भने कर्म गर्दा गर्दै त्यो भित्रको अन्तस्को श्रद्धाले मेरो पुरा हृदय भरिन्छ र एउटा आनन्द, एउटा उमङ्ग म भित्र जन्मिन्छ त्यो श्रद्धाले। त्यो उमङ्गको फाइदा, त्यो उमङ्गको भाव जुन छ, त्यो उमङ्गको लाभ मेरो जीवनमा तत्काल आउन थालिहाल्छ। किनभने बाहिरका कर्म महत्त्वपूर्ण होइनन्, भित्रको भाव महत्त्वपूर्ण हो। त्यो उमङ्ग मैले पक्रेँ भने उमङ्ग कहिले पनि खेर जाँदैन, भित्रको त्यो भाव पक्रेँ मैले भने भाव कहिले पनि खेर जाँदैन। त्यसकारणले यदि अश्रद्धाका साथ केही पनि गरिएको छ भने त्यो यस लोकमा पनि लाभदायक छैन र मृत्युपछि पनि लाभदायक छैन, परलोकमा पनि छैन। किनभने मलाई एक बनाउँछ मेरो श्रद्धाले, मेरो श्रद्धाले मलाई व्यक्तित्व दिन्छ र मेरो कर्मलाई पनि व्यक्तित्व दिन्छ। हामी व्यवसायमा हेरौँ, उद्योगमा हेरौँ, पेसामा हेरौँ, जो जो व्यक्तिले आफ्नो अन्तस्को श्रद्धा अनुसारको काम गरे तिनको व्यवसाय कहाँबाट कहाँ पुग्यो, र जो व्यक्तिले आफ्नो अन्तस्को श्रद्धा बाहेकको काम गर्न थाल्यो त्यो व्यक्तिको न कर्म सफल भयो, न त्यो व्यक्तिकोमा एउटा व्यक्तित्व आयो, न त्यो संस्थाले व्यक्तित्व पायो, न त्यो कर्मको परिणाम नै राम्रो भयो। त्यसकारणले श्रद्धा मूल विषय हो। अन्तस्को श्रद्धामा जोडिएर कर्म गर्यो भने जीवनमा सत्यको प्रतिफलन हुन्छ। यो अन्तिम श्लोकले यही नै भन्दछ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, बायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: अन्धकारमा उज्यालो, दुःखमा करुणा र कठिन समयमा आशा, आउनुहोस् भगवान् श्रीकृष्णको चरणमा प्रार्थना गरौँ। यस पटकको श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्री भक्ति मन्दिर श्यामाश्यामधाम ठिमीमा भदौ 19 गते शुक्रबार बिहान 5 बजेदेखि राति 12 बजेसम्म भगवान् श्री राधाकृष्णको दर्शन पूजनका साथै अखण्ड हरिनाम संकीर्तन आयोजना हुँदैछ। आउनुहोस् भक्तिसँगै प्रार्थना गरौँ।

कृपालु कौन गोविंद राधे, काम द्वेष आदि भक्ति हरि से मिला दे। द्वेष भाव राखेर चिंतन गर्ने कंस शिशुपाल आदिलाई बध गरी आफैमा मिलाई आनन्दमय तुल्याउनु हुने परम दयालु श्रीकृष्ण बराबर अरु को होला र जसको म शरणमा जाउँ। कृपा सिन्धु करुणावतार श्री कृष्ण चन्द्र चरणमा अविरल भक्तिको याचना गर्दै श्यामाश्याम धाम ठिमीद्वारा प्रस्तुत कार्यक्रम अध्यात्म सन्देशमा यहाँलाई हार्दिक स्वागत एवं राधे राधेको अभिवादन। भक्ति अर्थात् दृढ विश्वासपूर्वक हरि गुरुप्रति गरिने प्रेम युक्त सेवाभाव, यसैद्वारा नै भगवानलाई पनि भक्त आफ्नो वशमा पार्दछ। स्वबल एवं स्वसाधनाद्वारा अप्राप्य ब्रह्म भक्तका हातमा सहजै कठपुतली झैँ नाच्छन्। त्यसैले त प्रेमकी आचार्य ब्रज गोपीजन सजिलैसित श्रीकृष्णलाई नाच देखाऊ भनेर आदेश दिन्थे र नचाउँथे। त्यसैले नै उनलाई यहाँ यसो भनिँदैछ,

0: ब्रह्मलाई पनि यति सजिलै नचाउन सकिने भक्ति गर्नु पूर्व भक्ति तत्त्व के हो, अझ यसभन्दा पनि अगाडिका तत्त्व के हुन्, तिनको बारेमा भलिभाँति बुझ्नु जरुरी छ। आउनुहोस्, यसैका लागि अब आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन श्रवण गरौँ।
1: श्री कृष्णलाई विशेष मानियो किनकि यो 60 पछि पनि अर्को चार गुण श्री कृष्णमा मात्र प्रकट भयो। त्यो नृसिंह अवतारमा पनि भएन, राम अवतारमा पनि भएन, केवल श्री कृष्ण अवतारमा मात्र भयो, जुन वास्तवमा हामी जीवात्माहरूको लागि कामको चिज हो। अन्य 7 गुण जुन छन् भगवानका, त्यो हाम्रो कामको चिज छैन, तर 4 जुन छन् श्रीकृष्णमा, त्यो विशेष हाम्रो लाभदायक, हाम्रो स्वार्थ पूर्ति हेतु उपयोगी। के हुन्? प्रेम माधुरी, वेणु माधुरी, लीला माधुरी, रूप माधुरी, यी 4 माधुरी हाम्रो खास कामको। यी 4 अन्य कसैमा उत्पन्न भएनन्, भगवान राममा पनि भएन। भगवान राम जब वनवास गए त दण्डकारण्यका ऋषिहरू जो पुरुष थिए, भगवान रामलाई देखेपछि उनीहरूको हृदय स्त्रीको बन्यो र यो कामना गर्यो मनले कि यति सुन्दर पर्सनालिटी छन् यी राम, यदि यी पति भएर म यिनका पत्नी भइदिए या प्रेमिका भइदिए कति आनन्द आउँथ्यो होला, यो चिन्तन गरे। अब यो त जीवात्माले जस्तो चिन्तन गर्छ भगवानले त्यस्तै कृपा गर्छन्। गीताको फिलोसफी यही हो, ध्यायतो विषयान् पुंसः संगस्ते सुपजायते संगात संजायते कामः इत्यादि। जस्तो चिन्तन जीवात्माले गर्छ भगवानले त्यही स्वरूप प्रदान गर्छन्, त्यही चिज प्रदान गर्छन्, त्यही प्रकार कृपा गर्छन्। जब दण्डकारण्यका ऋषिहरूले यो भावनाले भगवान रामको चिन्तन गरे त भगवान रामले भने, ए यो राम अवतार मेरो मर्यादा पुरुषोत्तम अवतार हो, खबरदार कसैले यो सोच नराख्नु, म सीताजी बाहेक अरूलाई फुटेको आँखाले पनि हेर्दिन। तर तिमीहरूको जुन चिन्तन छ, जुन डिमान्ड छ, त्यसको पूर्ति अवश्य गर्नेछु, तर अहिले होइन। द्वापरान्ते करिष्यामि भवतीनां मनोरथम्, द्वापरको अन्तमा म श्री कृष्ण बनेर आउनेछु, तिमीहरू गोपिनी बनेर आउने छौ, त्यति बेला फेरि खुब प्रेम गरौला, यो वरदान दिए। त यसबाट के थाहा लाग्छ कि एक भगवानको अवतारमा भेद छैन, जो राम हुन् त्यही श्री कृष्ण हुन्। साथसाथै हामीले खोजेको वस्तु प्रदान गर्न सक्ने पर्सनालिटी श्री कृष्ण हुन्। यद्यपि कोही भेद छैन भगवानमा, तथापि श्री कृष्णद्वारा नै जुन सर्वोच्च रस छ, आनन्द छ, अमृत छ, त्यो प्राप्ति हुन सक्छ। यो श्री कृष्ण तत्त्व, त्यसैले मूल तत्त्व मानियो, मूल तत्त्व बताइयो, र भक्ति गर्न पनि श्री कृष्णकै रसिक जनहरूले सिफारिस गरे। अन्यको भन्दा श्री कृष्णमा जुन 4 माधुरी छन्, त्यसले गर्दा मन भगवानमा लाउन सजिलो छ, र लागिसकेपछि प्राप्त हुने चिज जुन छ त्यो पनि उत्कृष्ट छ, अरू कसैले दिन सक्दैन। भगवान रामले दिन सकेनन् त्यो अवतारमा, त्यसैले श्री कृष्ण अवतारलाई सिफारिस गरे। त मूल हुन्, उसैको भक्ति गर्नाले नै हामी सबलाई सन्तुष्ट गर्न सक्छौँ। अन्यथा अन्य देवी देवताको भक्ति लाख गरौँ, यही स्वर्गाधिक 84 लाखमा घुमिरहनेछौँ। जुन हामीले खोजेको परम अमृत तत्त्व आनन्द हो त्यो प्राप्ति हुने छैन। र भगवान् श्री कृष्णको यदि हामी भक्ति गर्छौँ भने अरू फेरि स्वतः सन्तुष्ट हुन्छन्, अलग अलग भक्ति गर्न पर्दैन। हेर्नुहोस्, भागवतमा, महाभारत इत्यादिमा एक प्रसङ्ग आउँछ कि भगवान् श्री कृष्ण दुर्योधनको एक यज्ञमा सहभागी भएर नातामा सम्झी थिए दुर्योधनका श्री कृष्ण। सखी वरी द्वारिका जाँदै थिए, जब द्वारिकाको ढोकाभित्र प्रवेश मात्र के गर्न लागेका थिए, द्रौपदीको पुकार आयो, रोई कराई, हे द्वारिकाधीश मेरो रक्षा गर। त भगवान् श्री कृष्ण घरभित्रै नपसिकन तुरन्त गए जङ्गलमा द्रौपदीको रक्षा गर्न। घटना यो थियो कि दुर्योधनकोमा जुन फङ्सन थियो, उत्सव, त्यसमा सहभागी हुनलाई दुर्वासा ऋषि आफ्नो 1000 चेला चपेटा सहित उपस्थित थिए। दुर्योधन राजकुमार थियो र साथमा 5 पाण्डवको सब सम्पत्ति पनि जुवाद्वारा हड्पेको थियो, धनले मदमस्त। त उसले दुर्वासा ऋषिको खुब सेवा गर्यो, दुर्वासाको। त दुर्वासा ऋषि अत्यन्त प्रसन्न भए र भने, दुर्योधन के इच्छा छ माग। दुर्योधनले भन्यो, हे दुर्वासा जी, म त सब सुख शान्तिमा छु, मलाई केही समस्या छैन, तर मेरै भाइहरू 5 पाण्डव जङ्गलमा छन्, समय व्यतीत गर्दैछन्, कति दुखी होलान्, त उनीहरूको दुःखले म पनि दुखी छु, त यहाँले मलाई सेवा गर्ने अवसर प्रदान गर्नुभयो, त म चाहन्छु कि 5 पाण्डवहरूलाई पनि सेवाको अवसर प्रदान गर्नुहोस्। हेर्नुहोस्, कुटिल थियो, दुष्ट स्वभाव थियो दुर्योधनको, मिठो बोल्दै ऊ चाहन्थ्यो कि दुर्वासा ऋषि त्यहाँ जाउन् र 5 पाण्डवले सेवा गर्न नसकेको अवस्थामा क्रोधी थिए दुर्वासाजी अत्यन्त। उनले क्रोध गरे, एक चिज पनि पुगेन भने यस्तो श्राप दिन्थे कि कसैको खरानी पनि बाँकी रहँदैन थियो, जसलाई श्राप दिन्थे। त दुर्योधन चाहन्थ्यो कि 5 पाण्डवको दुर्वासाजीले क्रोधद्वारा नाश गरिदिउन्, किनकि जब 5 पाण्डवहरू जुवा हारेर जङ्गल गए, त जङ्गल जाँदाखेरि कुनै रासन पानीको व्यवस्था गरेर गाथेन, खाली हात गाथे। त सूर्य देवताले कृपा गरेर द्रौपदीलाई एक ताप्के दिएको थियो, ताप्के, यो राख्नु, र यो मनचिन्ते तापको तापके छ, जे भोजन चाह्यो त्यो प्राप्त हुनेछ, जति 1000 आए पनि समस्या छैन, यसबाट गुजारा चलाउनु, तर सावधान हुनु कि जब द्रौपदीले भोजन गरे पश्चात यो भाँडाबाट कुनै भोजन आउने छैन त्यो दिनभरिलाई, यो बताइदिएका थिए सूर्यले। यता दुर्योधन भन्दैछ कि गएर त्यहाँ भोजन इत्यादि प्राप्त गरेर सेवाको अवसर प्रदान गर्नुहोस् 5 पाण्डवलाई। दुर्वासाजीले भने कि कस्तो राम्रो विचार दुर्योधन, तिम्रो सारा संसार त तिम्रो बुराई गर्छ, तिम्रो यस्तो भावना छ, म अवश्य पुरा गर्नेछु। त दुर्योधनले त्यस पश्चात आफ्नो स्वरूप देखायो, उसले भन्यो, दुर्वासाजी एक अरू निवेदन छ, प्रार्थना छ, 5 पाण्डवलाई सेवाको अवसर दिन त जानु होला, तर द्रौपदीले भोजन गरिसकेपछि गइदिनु होला, यो मेरो विशेष रिक्वेस्ट छ। दुर्वासाजीले भने जस्तो तिम्रो इच्छा। गए हजारौं चेला चपेटा लिएर र पाँच पाण्डवको अगाडि उपस्थित भए र भने कि हे युधिष्ठिर, भोजनको प्रबन्ध गर्नु, दसौँ हजार मेरा चेलाहरू छन्, ती लगायत मलाई। युधिष्ठिर धर्मका पालक थिए नै भन्ने प्रश्नै थिएन, ठिक छ महाराज, भोजन तयार हुनेछ, कति बेरमा आउनुहुन्छ? एक घन्टा दुई घन्टा? दुर्वासाजीले भने सन्ध्या वन्दन गरेर एक डेढ घन्टामा आउँछौँ। गए सन्ध्या वन्दनको निमित्त। यता युधिष्ठिरले बोलाए द्रौपदीलाई, दुर्वासाजी आफ्ना चेलाहरू सहित आउँदैछन् सन्ध्या वन्दन गरेर, तिमीले भोजन गरेकी त छैनौ, भोजन गराउनु छ। द्रौपदीले भनिन् कि महाराज, मैले त भोजन गरेर भाँडो मस्काएर पखालेर घोप्ट्याएर आउँदैछु, हात पनि चिसै छ। अब पाँच पाण्डवलाई आपत पर्यो, दुर्वासाजीको मामला छ, यदि खुसी भएनन्, खुसी पार्न सकेन भने यस्तो श्राप दिन्छन्, नाकको टुप्पामा हुन्छ क्रोध हर समय, आपत पर्यो। त द्रौपदीले भगवान्लाई पुकारिन्, त भगवान् द्वारिकामा पस्नै आँटेका थिए, आफ्नो घरमा पसेनन्। तपाईँहरू घरमै पुग्न लाबेला कसैको मोबाइल फोन आयो भने ल आउँदैछु भनेर घरभित्र पसेर के कामधाम छ अलिक सकेर निस्किनुहुन्छ, भगवान् त्यो पनि गरेनन्, तुरन्त हिँडे जङ्गलतिर लागे र उपस्थित भए द्रौपदीको सामु र जाने बित्तिकै भने कि ए द्रौपदी, म घर पुग्नै आँट्या थिए, घर गएर खाजा साजा खाने विचार गर्दै थिए कि तिमीले तुरन्त मलाई बोलायो पुकार्यौ, त खुब जोडले भोक लागेको छ, भोजन ल्याऊ। अब द्रौपदीले भनिन् कि आज विश्वभरिका भुखमारी जति सब मेरै घरमा धावा बोल्दैछ, अलरेडी म यति दुखी छु कि यत्र ऋषि एवं उसका चेलालाई कसरी भोजन गराउ, यी पनि आउँदैछन् सहायता गर्लान्, उल्टो दुःख थप्नलाई। एक त करेलाको अचार, त्यो माथि निमको चटनी। द्रौपदीले भनिन् हे केशव, पहिला कुरा त सुन, म कति कष्टमा छु, श्री कृष्ण भन्छन् मलाई केही सुन्नु छैन, भोजन बिना भजन त हुँदैन, पहिला खाऊ फेरि तिम्रो कुरा सुनुला। त भगवानलाई खुसी पार्ने एक उपाय, आँसु रुन थालिन् द्रौपदी, रोई रोई बताइन् हे श्री कृष्ण, केही छैन मसँग, म के दिउँ तिमीलाई। श्री कृष्णले भने अरे, गएर भाडोमा त हेर, केही न केही त होला। हेर्नुहोस् द्रौपदी भगवानलाई भगवानको साथमा गुरु पनि मान्दथिन्, त गुरु आज्ञा मानेर उनी गइन्, उनलाई विश्वास त्यो छैन केही, तै पनि गइन्, भाडो पल्टाएर हेरिन्, अघि भर्खर माटो हालेर सालको पातले मस्काएर पखालेर घोप्ट्याएको भाँडोमा पनि एक सापको त्यान्द्रो भेटियो, भगवानको माया। त त्यही सापको त्यान्द्रो ल्याएर भगवानको हातमा राखिदिन्, त भगवानले त्यो सापको त्यान्द्रो लिएर आज विश्वका जति पनि जीवात्मा छन् सब अगाउन् भनेर त्यो साग खाइदिए। जब साग खाइदिए त सब त अगाए, त्यसमा ती दुर्वासा एवं तिनका चेला चपेटा के बाँकी रहन्थे, ती पनि अगाए, सब ढ्याउ ढ्याउ गर्न थाले, स्नान गर्दा गर्दै। अब भोजन खाने कुरा त के कुरा, हेर्न समेत रुचि भएन, हेर्न मन छैन कुनै भोजन। यो हालत भयो दुर्वासाजी एवं अन्यको, त यति लाज शरम भयो कि अब त्यहाँ जाने त प्रश्नै उठेन भोजन गर्नलाई, युधिष्ठिर द्रौपदी आदिका त्यहीँबाट भागे आफ्नो चेला चपेटा लिएर दुर्वासाजी। त यो प्रमाण हो कि श्रीकृष्ण नै मूल हुन्, जसलाई सन्तुष्ट गरेपछि सारा विश्व सन्तुष्ट हुन्छ, यो प्रमाण यो दृष्टान्तद्वारा सम्झाएँ मैले। अब हेर्नुहोस्, थोरै वैदिक तवरबाट पनि बुझ्नुहोस्, भगवान श्री कृष्ण नै मूल हुन् यस प्रश्नमा। यद्यपि तपाईँहरूले अहिलेसम्म सुन्दै आउनुभयो कि भगवानका 10 अवतार छन्, 22 छन्, 25 छन्, अनेक अवतार छन्। अवतारा यः संख्येया हरे सत्व निधर द्विजम् भागवत, पहिलो स्कन्दको 3 अध्यायको 26 श्लोक भन्छ, भगवानका अनन्त अनन्त अवतार छन्। त्यसमा जुन 10 अवतारको चर्चा हुन्छ त त्यहाँ कुरा गरिन्छ कि भगवान विष्णुका अंश अवतार श्री कृष्ण हुन्, 8 अवतार यो मानिन्छ। त श्री कृष्ण चन्द्र भगवान त भगवान विष्णुका अंश मात्र भए, मालिक विष्णु भए, जबकि यहाँ वेद बताउँदैछ कृष्णो हवै परम दैवतम बाज्यो सिद्धान्त। वेद शास्त्र विरोधी धर्मको अधिष्ठाता छ, भगवान विरोधी धर्मका अधिष्ठाता छन्। अतः जनसाधारण यसबाट कन्फ्युज हुन्छन् कि यो ठिक हो कि त्यो ठिक हो। एउटाले भन्छ यो ठिक हो, अर्कोले भन्छ यो ठिक हो, बस झगडा सुरु भयो। लक्ष्य प्राप्ति गर्न हिँडेको बेकार झगडामा बने बस्यो परे मन खराब भयो। त्यसैले यो कुरा पनि बुझ्न जरुरी छ। त हेर्नुहोस्, यो जुन ब्रह्माण्ड छ, यो अनन्त अनन्त ब्रह्माण्ड छ,

0: ते देवी भागवत पुराण अनंता अनंत कोटि ब्रह्मांड छन भलई पृथ्वी को एक एक कण गन्न सकियो तर ब्रह्मांड गन्न सकिँदैन त्यति ब्रह्मांड छन् र प्रत्येक ब्रह्मांडमा एक ब्रह्मा एक विष्णु एक शिव छन् ध्यान दिनुहोस् यस हिसाबले ब्रह्मा विष्णु शिव पनि अनन्त
1: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन यसको बाँकी भाग भोलि अवश्य सुन्नुहोला भगवान सर्वव्यापक हुनुहुन्छ सम्पूर्ण प्राणीहरूमा श्रीकृष्णको निवास छ भोलि गरौँला भन्दै समय खेर नफाल भोलिको दिन तिम्रो जीवनमा नआउन पनि सक्छ यो मानव देह देव दुर्लभ त छ किन्तु क्षणभङ्गुर पनि छ एक क्षण पनि भोलिको लागि नसाँच तुरुन्त भक्ति प्रारम्भ गर आदरणीय श्रोताहरू जगद्गुरु श्रीको यो अमृतवाणीका साथै कार्यक्रम अध्यात्म सन्देशको आजको बिहानीको सत्सङ्ग कार्यक्रम यहीँ नै समाप्त हुन्छ भोलि पुनः भेट हुने नै छ।